0: जय मसीह तथा नमस्कार भाई बहिनीहरू, म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेटसिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ती येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: यसैले भन्नुभयो। यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
2: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
1: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टीलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँझै एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ धार्मिकताको खोजी। धार्मिकताको खोजी गर भनिकन सृष्टिकर्ता परमेश्वर मसीहा येशू भइकन धरतीमा आउनु हुँदाखेरि उहाँले मत्तीको पुस्तक 6:33 त्यही नै भन्नुभयो। हामी फिक्री गर्दछौ तर प्रभु येशूले मत्तीको पुस्तक 6 फिक्री नगर्नु बरु उहाँको राज्य र धार्मिकताको खोजी गर्नु भनिकन उहाँले यही भन्नुभयो। यो खण्डलाई म पढिदिँदछु। यो खण्डमा यसरी लेखिएको छ, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ। के खाउला, के पिउला, के लगाउला, यानि भौतिक कुराहरूको आवश्यकता सम्बन्धी धेरै मानिसहरूले खोजी गरिरहेका हुन्छ र यी सबै कुराहरू थपिने सिद्धान्त चाहिँ उहाँको राज्य र उहाँको धार्मिकताको खोजी हो भनिकन प्रभु येशूले यस खण्डमा बताउनु भयो। र आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, जो सुर्ता फिक्री गर्छौ यो आत्मिक समस्या हो। दुष्ट आत्माले तपाईँ र मलाई सुर्ता फिक्री गरोस् तर प्रभुको राज्य र उहाँको धार्मिकताको चाहिँ खोजी नगरोस् भन्ने उसले चाहिरहेको छ र उसको इच्छा अनुसारकै कुराहरू हामी गर्दै जिन्दगी जिउँदछौ। तर सृष्टिकर्ता परमेश्वरले हामीलाई यो स्पष्ट सल्लाह आज्ञा दिनुभएको छ, सुर्ता फिक्री नगर्नु तर उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्नु भनिकन उहाँले यो स्पष्ट गर्नुभयो। र उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म हामीले अध्ययन गरेर हेर्ने हो भने जो परमेश्वरका जनहरूले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुभयो उहाँहरूलाई सबै कुराहरू थपिँदै गयो। उदाहरणको लागि इसाकको छोरा याकुबले उहाँले एकपटक प्रार्थनामा भन्नुहुन्छ, म यर्दन नदी एउटा लट्ठी मात्रै टेकेर तरेको थिएँ, अहिले मेरो यत्रो ठुलो बगाल छ, यत्रो ठुलो परिवार छ भने चाहिँ उहाँले यो प्रकारले प्रभुलाई धन्यवाद दिँदै गर्नुभएको उहाँको प्रार्थना हामी उत्पत्तिको पुस्तकमा पढ्न पाउँदछौ। र याकुबले उता मामलीतर्फ जाँदै गर्नुहुँदाखेरि पनि परमप्रभु परमेश्वरलाई यही नै भन्नुभएको थियो, मलाई तपाईँले सुरक्षा दिनुभयो, मलाई तपाईँले आशिष दिनुभएको खण्डमा म सबै मेरो उब्जनीबाट दशांश तपाईँलाई म बुझाउनेछु भने चाहिँ भन्नुभयो। यो उहाँको राज्य र उहाँको धार्मिकताको कुरा उहाँले गर्नुभएको हो। र नभन्दै पछि गएर हामीले त्यहाँ देख्दछौ कि एउटा सिङ्गो लट्ठी मात्र टेकेर यर्दन तरेको व्यक्तिलाई त्यहाँ त्यत्रो ठुलो बगाल लिएर उहाँ आफ्नो गृह जिल्ला, आफ्नो गृह स्थानमा फर्कँदै गर्नुहुँदाखेरि उहाँले गर्नुभएको प्रार्थना हो। त्यत्रो परिवार, त्यत्रो बगाल, त्यत्रो धन सम्पत्ति, सारा कुराहरू परमप्रभु परमेश्वरले दिनुभएको देखिन्छ। र अरू परमेश्वरका अन्य जनहरूको जीवनको विषयमा पनि तपाईँले हेर्नुहोस्। दाउदकै जीवनमा तपाईँले मैले हेर्यौं भने उहाँ एउटा गोठाला व्यक्ति, गरीब बाउ आमाको छोरा, त्यस्तो व्यक्तिले जब उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुभयो, उहाँलाई सबै कुराहरू थपिनुको साथसाथै एउटा डन्ठा यानि लट्ठी समातेर भेडाहरू चराउने व्यक्तिलाई इजरायलको सिंहासनको राजदण्ड समात्ने उहाँले बनाइदिनुभयो। र उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर्नेहरूलाई सबै कुराहरू थपिन्छ भन्ने कुराहरू हामीले उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म पढ्दा यी सबै कुराहरूमा ती नै कुराहरू पाउँदछौ। र मैले आफ्नै जीवनमा विचार गर्ने हो भने जब मैले प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गरे त्यसपछि मैले जो सेकुलर कलेज पढ्दै थिएँ त्यो कलेज छोडेर म बाइबल कलेज पढ्नको लागि भारतको मेघालय राज्यको सिलोङ सहरमा गएँ। त्यहाँ गएर कलेज पढ्दै गर्दाखेरि मेरो त पकेट मनी पनि हुँदैन थियो, परिवार सबैको समर्थन पनि थिएन, सिर्फ आमाको मात्रै समर्थन थियो र आमाले उहाँले पैसा रुपियाँ त्यसरी पठाउन सक्नुहुन्थेन र मेरो अवस्था गम्भीर थियो। तर प्रभुको अनुग्रहबाट मैले ठिक सिद्धान्त लिएको रहेछु कि मैले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर्न सुरु गरेछु। सबै हाम्रो नेपाली मूलका साथीहरू, दाईहरू, दिदीहरू जो सिक्किमबाट, दार्जिलिङबाट, भुटानबाट आउनु भएको थियो, उहाँहरू मसँगै हुनुहुन्थ्यो, उहाँहरूले धेरै मायाहरू पनि गर्नुहुन्थ्यो, तर उहाँहरूले प्राय प्राय छुट्टी हुँदाखेरि पार्टी गर्ने, घुम्न जाने आदि इत्यादि त्यसमा नै प्राय मन लगाउनुहुन्थ्यो। तर मैले चाहिँ अलिक पछि गएर मैले यसो सम्झे कि म चाहिँ जंगल जानुपर्छ, जंगलमा गएर मैले छुट्टीको दिन प्रार्थना गर्नुपर्छ र त्यही नै मैले बाइबल पढ्नुपर्छ भनिकन उहाँको राज्य र उहाँको धार्मिकतामा तर्फ मैले मन लगाउन थालेँ। म बिहानको 4 बजे उठ्ने, 1 घण्टा जस्तो दौडने, त्यस पछाडि बाइबल कलेजको जो चर्च थियो, मण्डली भवन थियो, चर्च हल थियो, त्यहाँ पर्मिसन लिएर 5 बजेदेखि म प्रार्थना गर्नको लागि त्यहाँ पुग्ने। त्यो प्रकारले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्न मैले सुरु गरेँ। त्यसरी खोजी गरेर म त्यसरी अगाडि बढ्दै बढ्दै बढ्दै जाँदाखेरि त म मार्फत त्यहाँ करिब 60 भन्दा ज्यादा मानिसहरू प्रभुमा आउनुभयो। प्रभुमा आउनु भएपछि त्यहाँ हाम्रो बाइबल कलेजले नेपाली भाषाको चर्च सुरु गरि नै हालिदिनुभयो। सुरु गरिदिनै हाल्नु भए पछाडि म पास्टर भइहालेँ। त्यो पछि मेरो पकेट मनी लगायत यी सबै कुराहरू पुरा हुन सुरु गरि नै हाल्यो। र त्यति मात्रै नभएर बाइबल कलेज पढिसके पछाडि मैले के गर्ने भन्ने कुराहरूको धरि पनि उत्तर भयो। उन त मैले बाइबल कलेज पढिसके पछाडि करिब 1 वर्ष त्यही चर्चमा पास्टर सेवा गरेँ। त्यो पछि नेपाल कोही बोझ भएकोले गर्दाखेरि नेपालमै म फर्केँ र यी सबै कुराहरू प्रभुले ममा थपिहाल्नुभयो। जब मैले उहाँको राज्य र उहाँको धार्मिकताको त्यो बाटोहरू लिएँ, सबै कुराहरू थपिनै हालियो। तर उतापट्टि उहाँ सिनियर दाईहरू दिदी जो हुनुहुन्थ्यो, उहाँहरू असल व्यक्ति हुनुहुन्छ। मैले यो भन्दाखेरि उहाँलाई खराब भन्ने तपाईँले नसोच्नुहोस्, असल व्यक्ति हुनुहुन्थ्यो। तर उहाँहरूले उहाँको राज्य र उहाँको धार्मिकता सम्बन्धी चाहिँ त्यो प्रकारले मैले गरे जस्तो प्रकारले उहाँहरूले गर्नु भएन। उहाँहरू बिहान उठेर त्यसरी चर्चमा गएर प्रार्थना गर्ने, छुट्टीको समयमा जंगलमा गएर बाइबल पढ्ने यानि प्रार्थना गर्ने त्यो प्रकारका कुराहरू चाहिँ उहाँहरूमा देखिएन। र समय समयमा मैले त हप्तै पछि उपवासहरू पनि लिएको लिएकै गरेँ। त्यो प्रकारको कुराहरू उहाँहरूले अभ्यास गर्नुभएको देखिएन र उहाँहरूलाई प्रभुले त्यो अवस्थामा चलाउन सक्नु भएन। तर म एक जुनियर व्यक्ति, भर्खरै प्रभुमा आएको व्यक्ति, इसाई जुन वातावरण सम्बन्धीको ब्याकग्राउन्ड पनि नभएको व्यक्तिलाई पो प्रभुले चलाउनु भयो। कारण मैले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गरेको कारणले गर्दाखेरि सबै कुराहरू प्रभुले थप्दै थप्दै लिएर जानुभयो। र यहाँ जो मत्तीको पुस्तक 6:33 सृष्टिकर्ता परमेश्वर मसीहा येशू भएर आउनु भएको समयमा उहाँले जो भन्नुभयो, उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, सबै कुराहरू तिमीहरूलाई थपिनेछ भने चाहिँ उहाँले भन्नुभएको कुराहरूमा तपाईँको हातमा जुन सिप प्रभुले दिनुभएको छ, तपाईँको हातमा जे ड्युटी प्रभुले तपाईँलाई दिनुभएको छ, जे व्यापार दिनुभएको छ, जे व्यवसाय दिनुभएको छ, जे जागिर दिनुभएको छ यानि पढाइ दिनुभएको छ, जे तपाईँको हातमा छ त्यो तपाईँको हातमा भएको कुरालाई सारा मनले, सारा प्राणले र सारा शक्तिले तपाईँले एकदमै सत्यता साथ त्यस प्रकारले लिएर जानुभएको खण्डमा पनि उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गरेको जस्तो हुँदछ। किनकि सम्झिनुहोस् कि एउटा व्यक्तिले कुनै पनि ठाउँमा जागिर गरिराख्नु भएको छ र त्यो व्यक्ति ठिक टाइममा आउनुहुन्छ र ठिक टाइममा जानुहुन्छ, यानि अझ उहाँले खुलेर त्यो अफिसलाई ज्यादा समय दिएर काम गर्नुहुन्छ र त्यो अफिस सम्बन्धी उहाँले गर्दै गर्नुभएको जुन व्यवसाय छ, यानि जुन ड्युटी छ, जागिर छ, यानि व्यापार छ, यानि जे कुरा छ, त्यो कुरालाई सारा मनले, सारा प्राणले, सारा शक्तिले उहाँले चाहिँ त्यो प्रकारले आफ्नो परिश्रम साथै पसिना लगायत समय लगायत इन्ट्रेस्ट दिएर उहाँले त्यो प्रकारले काम गर्नुभएको खण्डमा उहाँ निश्चय नै त्यो जो जागिर भएको ठाउँको अफिसको हाकिमको मन उहाँले जिति नै हाल्नुहुन्छ। कति मानिसहरूले अफिसको हाकिमको मन जित्नको लागि विभिन्न प्रकारको अभ्यासहरू गर्नुहुन्छ, तर सबभन्दा राम्रो अभ्यास चाहिँ उहाँको हातमा जुन जागिर दिएको छ, जुन कुरा सम्बन्धी जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारीलाई एकदम एक्सिलेन्ट प्रकारले गरेर लिएर जानुभयो भने त्यो व्यक्तिले परमेश्वरको हृदय पनि जित्नुहुन्छ हाकिमको हृदय पनि जित्नुहुन्छ, साथै वरिपरि रहेका सबै मानिसहरूको हृदय पनि जित्नुहुन्छ। र त्यो अवस्थामा त्यो मानिसलाई न त पैसा रुपियाँको कम हुन्छ, न त मान इज्जत बढ्ने कुराहरूमा कम हुन्छ, न त प्रशंसाको कम हुन्छ, र मानिसले चाहेको कुरा नै त्यही नै हो। र एकदमै सिम्पल भाषामा, एकदमै साधारण भाषामा मिठाई गुलियो छ भन्ने प्रकारले मैले मतिक पुस्तक छको 33 डिफाइन गर्दाखेरि, वर्णन गर्दाखेरि त्यही नै हो। हामीलाई जो ट्यालेन्ट, जो सिक्का हाम्रो हातमा उहाँले सुम्पिनु भएको छ, त्यो सिक्का बढाउनको लागि सारा मनले, सारा प्राणले, सारा शक्तिले हामीले काम गरिएको खण्डमा उहाँको राज्य र उहाँको धार्मिकता स्थापना गरेको हुँदछ। उहाँको राज्य र उहाँको धार्मिकता स्थापना गर्ने कुराहरूमा प्रार्थना, उपवास र बाइबल अध्ययन लगायत सेवा संगतिमा अगाडि बढ्ने कुराहरू पर्दछन्। त्यसको साथसाथै हामीलाई जे जिम्मा दिएको छ, याकुबको पुस्तकमा भने जस्तो नै विश्वास र काम सँगसँगै गइएको खण्डमा प्रभुले त्यो व्यक्तिलाई आशिष दिनुहुन्छ र त्यो व्यक्तिलाई कुनै पनि कुराहरूको घटी कमी हुँदैन भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: ख्रीष्ट येशूको नाउँमा सबैजनालाई जय मसीह। मेरो परिचय भन्नु पर्दा चाहिँ हालै म चाहिँ टिकाथलीमा बस्छु, अनि मेरो पुरानो बसोबास चाहिँ मकवानपुर सिस्नेरी हो, अनि म यहाँ टिकाथलीमा बस्छु अहिले चाहिँ, अनि सेवाकाई चाहिँ केशवमणि एयरपोर्ट चर्चमा गर्छु। मेरो नाम चाहिँ सीमा मगर हो। मेरो परिवारमा चाहिँ 3 छौ, मेरो श्रीमान हुनुहुन्छ, मेरो छोरा हुनुहुन्छ, अनि म छु, अनि हामी 3 चाहिँ गेसमनी एयरपोर्ट चर्चमा सेवाकाय गर्छौ। अनि मैले भन्नु खोजेको चाहिँ, मैले चाहिँ प्रभु कसरी पाए भन्नु पर्दाखेरि चाहिँ, मैले चाहिँ प्रभु पाएको चाहिँ 10 उमेरमा हो, प्रभुको सुसमाचार सुनेको चाहिँ। म चाहिँ एउटा गरिब परिवारमा भएको कारणले गर्दा, र परिवारमा चाहिँ 7 छोराछोरी, हामी दिदी बहिनी दाजुभाइ चाहिँ 7 छौँ, त्यो बेलामा थियौँ, अहिले चाहिँ 6 छौँ, त्यो बेलामा चाहिँ 7 थियौँ हामी, अनि त्यो बेलामा 7 थियौँ त्यो, अनि त्यस्तो हुँदै जाँदाखेरि हामी सानसानै थियौँ, अनि मेरो दिदी ठुलो, सबैभन्दा ठुलो दिदीलाई चाहिँ छारे रोग लागेको थियो। त्यो छारे रोग चाहिँ कुन उमेरमा लाग्यो भन्दा 16 उमेरमा लागेको थियो मेरो दिदीलाई, अनि सबैभन्दा ठुलो चाहिँ दिदी हुनुहुन्थ्यो, अनि दिदीलाई नै लाग्यो त्यस्तो रोग, अनि हामी त त्यो बेलामा सानसानै थियौँ अरे, हामीलाई चाहिँ थाहा छैन, आमाहरूले भन्नुहुन्थ्यो, अनि दिदीलाई त्यो 16 उमेरमा लागेको रोग, छारे रोग, अनि खालि अब केही उहाँले केही काम गर्नै नसक्ने, खालि लडेको लडेकै गर्नुहुन्थ्यो, अनि केही काम गर्नै नसक्ने, अनि उहाँको लागि कति धामी झाँक्रीहरू लगायो, अनि झाँक्रीहरूले पनि भन्नुहुन्थ्यो अब कालो बोका चाहिन्छ भन्नुहुन्थ्यो, अब त्यस्तो समस्याबाट गुज्रेर आएको मान्छे, अहिले खायो भने भरे के खाऊ, भरे खायो भने भोलि के खाऊ भन्ने भएको मान्छे, अब बोका चाहिन्छ भन्थ्यो, कालो बोका, कालो भाले चाहिन्छ भन्थ्यो, त्यस्तो कति दिउँ हामीले, अनि त्यसरी दिँदाखेरि पनि मेरो दिदी निको भएन। मेरो दिदीलाई आज भन्दा भोलि भन्दा झन् धेरै सतायो, झन् धेरै चाप्ने भयो दिदी, अनि हुँदा हुँदा, अनि घरमा त अब बाउले पनि अब त्यस्तो नहेर्ने, अब नगर्ने कि त्यस्तो सहायता आमालाई नगर्ने, अनि आमा मात्रै दुःख गर्नुहुन्थ्यो, अनि गाउँको छिमेकीहरूले प्रभुको बारेमा हाम्रा आमाहरूलाई सुनाउनु हुँदो रहेछ, उहाँहरूले फलानाको आमा, तपाईँहरूले चाहिँ प्रभु येशूलाई विश्वास गर्यो भने तपाईँको छोरी पनि निको हुन्छ, अनि तपाईँको श्रीमान पनि असल हुन्छ भन्नुहुँदो रहेछ, अनि हाम्रो आमाले चाहिँ त्यस्तो विदेशी धर्म अनि गाई खाने धर्म मानेर पनि कहाँ निको हुन्छ, कति मैले कुखुरा बाख्रा दिइसके, मैले कति दिने कुराहरू दिइसके, अण्डाहरू दिइसके, त्यस्तो गर्दा त्यत्रो पैसा खर्च गर्दा त मैले मेरो छोरी निको भएको छैन, अब त्यो गाई खाने धर्म मानेर कहाँ निको हुन्छ मेरो छोरी भन्ने आमाले भन्नु हुँदो रहेछ। त्यतिखेर हामी सानसानै थियौँ, हामीलाई त केही पनि थाहा थिएन, अनि त्यो गर्दा गर्दा हुँदा हुँदा त अब दिदी 16 वर्षको उमेरमा त्यस्तो रोग लाग्यो। सबैभन्दा ठुलो दिदी उहाँ नै हुनुहुन्थ्यो, जेठी दिदी। अनि अब बाउले घरमा केही काम नगर्ने, आमा एकजनाको भर। अनि हुँदा हुँदा दिदी 26 वर्षको उमेरमा दिदी बितेर गयो। ठाउँमै गु ठाउँमै मुत हुने भयो, त्यस्तै पिसाब ठाउँमै भएको कारणले गर्दाखेरि दिदी त्यस्तै भएर बितेर गयो। गाउँको छरछिमेकी विश्वासीहरूले सुनाउँदा आमाले सुन्नु भएन, घमण्डै देखाउनु भयो। त्यो बेलामा म 10 वर्षको हुँदाखेरि दिदी हुनु 26 वर्षको हुनुहुन्थ्यो मेरो जेठी दिदी। अनि बाउ बितेर जानुभयो, बाउ बितेर जानुभयो, दिदी हुनुहुन्थ्यो। अब बाउलाई सुसमाचार अब छिमेकीहरूले सुनाउँदाखेरि बाउले विश्वास गर्नु भएन। उहाँले पनि गाई खाने धर्म भन्नुभयो, बाउ आमाले नै भन्नुभएछ त्यो बेलामा भन्नुभयो। अनि त्यो कारणले गर्दाखेरि विश्वास गर्नु भएन, बाउ पनि बितेर जानुभयो। दिदी भन्दा अगाडि बाउ बित्नुभयो। अनि बाउ बिते पछाडि दिदी त ठाउँमै सबै थोक फोहोरहरू पनि ओछ्यानमै हुने त्यस्तो भएर अनि दिदी पनि बितेर जानुभयो 26 वर्षको उमेरमा। अनि म चाहिँ त्यो उमेरमा 10 वर्षको थिएँ। अनि त्यसपछि हाम्रो छिमेकी काका हुनुहुन्थ्यो, पास्टर बा हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ मेरो आमाको समस्या दुःख देखेको कारणले गर्दाखेरि भाउजू तपाईँलाई यति धेरै गाह्रो भयो, मलाई चाहिँ एउटा तपाईँको छोरा भए पनि छोरी भए पनि दिनुहोस्, म तपाईँलाई सहायता गर्छु भनेर भन्नुभएको रहेछ उहाँले। अनि मेरो आमाले चाहिँ के भन्नुभयो भने अब अनि मेरो श्रीमान पनि छैन, भर्खरै बितेको छ मेरो श्रीमान पनि। अब मेरो श्रीमानको चाहिँ अब उसको बाबाको चाहिँ उसले बारना गरेर बसेको छ, अब अरूले छुको खानु हुँदैन। अब त्यो बेलामा हामी प्रभु पाएको थिएन, अब त्यो कुराहरू बार्नु पर्थ्यो, अब मान्छेहरूले छोको चाहिँ खानु एक वर्षसम्म हुन्थेन हामीले। अनि त्यो कारणले गर्दाखेरि मेरो छोरीले चाहिँ बाउको जुठो बोकेर बसेको छ, अरूले छोको खानु हुँदैन भनेर आमाले भन्नुभयो उहाँ पास्टर बाउलाई। अनि त्यसपछि पास्टर बाउले भन्नुभयो केही हुँदैन भाउजू, त्यस्तो केही हुँदैन, पठाइदिनुहोस् एउटा नानीलाई चाहिँ म लगेर राख्छु, अनि तपाईँलाई पनि सहायता हुन्छ भनेर उहाँहरूले भन्नुभयो। अनि त्यसपछि उसको बाउको दुःख बोकेको कारणले गर्दा म अहिले जाऊ भन्न सक्दिनँ बाबु, अब तपाईँले नै कुन चाहिँ छोरी लानुहुन्छ, अब हामी त सानसानै अब 10 वर्षको भने त हामी सानै थियौं, अनि कुन चाहिँ छोरी लानुहुन्छ कि छोरा लानुहुन्छ भन्नुभयो। अनि उहाँ पास्टर बाउले सोध्नुभयो म घरको साइली छोरी हो, म साइलीलाई लान्छु भनेर भन्नुभयो उहाँले। अनि त्यसपछि अनि हुन्छ नि त भनेर अब जान्छु भन्नु भने लानुहोस् भन्नुभयो, उहाँ आमाले सल्लाह दिनुभयो काकालाई। अनि नानी तिमी जान्छौ त भन्नुभयो। अनि त्यो बेलामा घरको समस्याले गर्दाखेरि म जान्छु भनेर भने, हुन्छ काका म जान्छु भने। अनि त्यसपछि त्यतिखेरसम्म मेरो दिदी ओछ्यानमै थियो, अब त्यो जेठी दिदी 26 वर्षको उमेर हुनुहुन्थ्यो, ओछ्यान परेको हुनुहुन्थ्यो, उहाँ ओछ्यानमै हुनुहुन्थ्यो। अनि काकाकोमा गएको केही समयपछि त मेरो दिदी बित्नु भएछ, त्यस्तो रोग छारे रोग लागेको दिदी बित्नु भयो। अनि काकाले पनि भन्नुभएको थियो, पास्टर बाउ काकाले पनि भन्नुभएको थियो भाउजू विश्वास गर्नुभयो भने यो ठूलो नानीले पनि उद्धार मुक्ति पाउँथ्यो, शरीरको पनि चङ्गाई पाउँथ्यो भनेर भन्नुभएको थियो। अनि लाने भई छोरी लैजाऊ भाइ लानुहोस्। अनि त्यो कारणले गर्दाखेरि काकाले केही भन्नु सक्नु भएन, अनि मलाई हिँड भनेर जाउ नानी भनेर लानुभयो। अनि हामी गयौं, गएको केही समयपछि मेरो दिदी बितेर जानुभयो, मेरो जेठी दिदी बितेर जानु भए पछाडि। अनि त्यो रोग त ठ्याक्कै मेरो दाजुलाई सर्यो, अब ठुलो भनेको दिदी हुनुहुन्थ्यो ठुल दिदी, अब ठुल दिदी ओछ्यानको ओछ्यान केही अब उहाँको कमाइ समय केही खाना पाएन, अब बाउ पनि बित्नु भयो ठुल दिदी पनि बित्नु भयो। अनि पछि त त्यो रोग त ठ्याक्कै दाईलाई सर्यो, दाईले अलिअलि आमालाई सहायता गर्नुहुन्थ्यो, अब हामी सातजना छोराछोरी खानै पर्यो। ऊ बेलामा अब कति गाह्रो हुन्थ्यो झन् खानालाई, बिहान खायो भने बेलुका के खाऊ, बेलुका खायो भने बिहान के खाऊ हुन्थ्यो त्यो बेलामा। अनि अलिअलि दाईले सहायता गर्नुहुन्थ्यो आमालाई, अब दिदी बितेपछि दिदीको रोग ठ्याक्कै दाईलाई सर्यो, अब उसको जुठो सुठो खानु हुँदैन, यस्तो छाइछुत गर्नु हुँदैन भनेर भन्थ्यो। अब हामी त्यसै गर्थ्यौं, हामीले दिदीलाई खानपिन पनि हामीले छुट्टै दिन्थ्यौं, उसको खाने भाँडा छुट्टै हुन्थ्यो। त्यसो गर्दा गर्दै पनि लास्टमा मेरो दाजुलाई दिदी बितेर गएपछि त्यो रोगले ठ्याक्कै समायो। अनि त्यो रोगले समाइसकेपछि त अब दाजुले केही गर्नु नसक्ने भयो, अनि आमालाई सहायता पुर्याउनु पनि नसक्ने भयो। अनि त्यसपछि त्यस्तो हुँदा हुँदा त अनि केही गर्नु नसकेको कारणले गर्दाखेरि अनि दाई त्यस्तै हुन थाल्यो, अब दिदी बितेर गयो तेरो दाईलाई यस्तो रोग सर्यो भनेर भन्यो आमाले भन्नुभयो। अनि त्यसरी भन्दाखेरि अनि मलाई काकाहरूले साइली अब प्रार्थना गर्नुपर्छ भन्नुहुन्थ्यो, अब उहाँहरू विश्वासी, उहाँहरू पास्टर सेवागाई गर्नुहुन्थ्यो, पास्टर पास्टर नै हुनुहुन्थ्यो, अनि अब चाहिँ प्रार्थना गर्नुपर्छ है भन्नुहुन्थ्यो। अब प्रार्थना भनेको के हो मलाई केही थाहा थिएन, मलाई प्रार्थना कसरी गर्नुपर्छ भन्ने कुरा पनि थाहा थिएन। अनि भन प्रभुलाई सुत्ने बेलामा पनि सुरक्षा माग्नुपर्छ भन्नुहुन्थ्यो। अनि अब म त सानैदेखि नै अब हिन्दू परिवारमा हुर्केको कारणले गर्दाखेरि अब कसरी भन्ने होला कि नहोला भनेको जस्तो लाग्थ्यो। तर अनि उहाँहरूले त्यसो भन्नुहुन्थ्यो, मेरो आमाले पनि अनि मेरो दाजुले पनि प्रभुलाई चिन्न सकोस् है, प्रभु तपाईँलाई चिन्न सकोस् भनेर त्यो चिज चाहिँ भन्नु आउँथ्यो मलाई। अनि म भन्थे, अनि फेरि भोलिपल्ट उठ्ने बेला नि प्रार्थना गर है भन्नुहुन्थ्यो उहाँहरूले। म अल्लो कोठा पल्लो कोठा सुत्यौँ हामी काकाहरू पल्लो कोठामा, मलाई अल्लो कोठामा उहाँहरूले सुताउनुहुन्थ्यो, उहाँहरूसँगै राख्नु भएको मलाई। अनि तु है साइली उठ्ने बेला नि प्रार्थना गर भन्नुहुन्थ्यो। अनि म उठ्ने बेला पनि प्रभु मेरो दाजुलाई चाहिँ निको पारिदिनुहोस् है, अब दिदीको रोग दाजुलाई सरेको छ, अब दाजुलाई निको पारिदिनुहोस् भने, किनभने मेरो घरमा समस्या भएको कारणले गर्दाखेरि अब त्यत्रो भाइ बहिनी म भन्दा मुनिको भाइ बहिनीले पनि खानुपर्छ, आमा एउटाले नसक्ने नभ्याउने त्यो बेलामा हुन्थेन, अनि त्यो कारणले गर्दा आमालाई सहायता पुगोस् भनेर अनि मैले चाहिँ प्रभुलाई भन्थे, प्रभु मेरो दाजुलाई पनि निको पारिदिनुहोस् अनि मेरो दाजुले पनि तपाईँलाई चिन्न सकोस् भनेर प्रभुलाई म त्यसरी भन्थे। अनि त्यति मात्रै भन्न आउँथ्यो मलाई, मैले त्यति मात्रै भन्थे अनि त्यति मात्रै पुगारेको पनि प्रभुले सुन्नुभयो। अनि वरिपरिको छरछिमेकीहरूले पनि हामीलाई धेरै माया गर्नुहुन्थ्यो अनि मेरो दाजुलाई सँगसँगै हिँडाउनुहुन्थ्यो त्यहाँदेखि। अब त्यस्तै रोग लागे पनि, त्यो रोगले सताए पनि बाटोमा हिँड्दा हिँड्दै कहिले लड्नुहुन्थ्यो अरे, अनि त्यो छारे रोगले त ठाउँ ठाउँमा छोप्थ्यो दाजुलाई, अनि त्यो छोप्दाखेरि पनि अब ढलेपछि उहाँहरूले त्यो ढलुन्जेल पर्खिने प्रार्थना गरिदिने गर्नुहुँदो रहेछ। अनि त्यो ढलेर ऊ भइसकेपछि अलिकति होस आएको जस्तो भएपछि अनि पानीहरू खुवाएर मुखसुख धोएर फेरि उहाँहरूसँगै काममा लाने गर्नुहुँदो रहेछ। अनि वरिपरिको छरछिमेकी विश्वासी हुनुहुन्थ्यो काकाहरू, उहाँहरूले त्यसो गर्नुहुँदो रहेछ। अनि त्यसो गर्दा गर्दा त मेरो दाजुलाई उता टाढा बजार भन्ने ठाउँमा एक दिन लिएर जानु भएको थियो। अनि म पनि प्रभुलाई प्रार्थना चाहिँ म त्यसरी नै गर्ने, बिहान बेलुका चाहिँ त्यसरी नै भन्ने, प्रभु मेरो दाजुलाई निको पारिदिनुहोस् अनि मेरो आमाले पनि तपाईँलाई चिन्न सकोस् भन्थे म। अनि तैँले पनि ग्रहण गर्नुपर्छ नानी, तिमीले पनि ग्रहण गर्नुपर्छ, प्रभुमा विश्वास गर्नुपर्छ भन्नुहुन्थ्यो मलाई पास्टर पास्टनीले। हुन्छ नि म गर्छु नि भनेर मैले भन्थे, अनि त्यसो गर्यो भने राम्रो हुन्छ, आशिष प्रभुले दिनुहुन्छ भन्नुहुन्थ्यो। अनि हुन्छ नि काका म गर्छु एक दिन विश्वास भन्थे। अनि त्यसो गर्दा गर्दा त मेरो दाजुलाई उता लानुभएछ डाँडा बजार, धनकुटा हिले डाँडा बजार भन्ने ठाउँमा। त्यो ठाउँमा लगिसकेपछि चाहिँ काममै जानुभएको रहेछ काकाहरूसँगै, काका पर्नेहरू नै हुनुहुन्थ्यो, अनि काममै जानुभएको रहेछ। अनि मेरो दाजुलाई पनि त्यहाँनिर सङ्गतिमा राख्नुभएछ अनि प्रार्थना गरिदिनु भएछ उहाँहरूले। अनि सङ्गतिमा राखिसकेपछि अनि मेरो दाजुलाई पनि त्यहाँ सङ्गति बस्दा बस्दै नै उहाँले पनि अलिकति हल्का भएको महसुस गर्नुभयो अरे। अनि त्यसपछि त लु म पनि विश्वास गर्छु भनेर उहाँले विश्वास त्यहीँ डाँडा बजारमै गर्नुभएछ, ग्रहण गर्नुभएछ। ग्रहण गरेपछि चाहिँ अनि त्यो ढल्नु चाहिँ छोडेछ अरे त्यहाँनिर, नत्र त्यो छारे रोगले त बारम्बार ढाल्ने, औँसी पुर्ने आउनै हुन्थेन। औँसी पुर्ने आउनु एक हप्ता अगाडिदेखि ढाल्थ्यो, मेरो दाजु ढल्थ्यो, दिनमा चारचोटि पाँचचोटि ढल्नुहुन्थ्यो। पानी भन्ने थिएन, आगो भन्ने थिएन, अनि त्यो बाटो भन्नुपर्ने थिएन, केही हेर्ने थिएन। त्यो उसले ढल्दाखेरि चाहिँ त्यस्तो रोगले चाहिँ जहाँ पनि ढालिदिँदो रहेछ त्यसरी ढल्नुहुन्थ्यो अरे। अनि त्यो हुँदा हुँदा त अनि मेरो दाजुले त्यहीँ ग्रहण गर्नुभयो। अनि त्यहाँ ग्रहण गरेर आइसकेपछि दाजु चङ्गाई हुनुभयो, निको हुनुभयो, त्यो रोगदेखि छुटकारा पाउनुभयो दाजुले। पछि अनि मलाई भन्यो, बहिनी मैले त विश्वास गरे, तिमीले भनेको येशूलाई मैले विश्वास गरे अनि मैले चङ्गाई पाए भनेर भन्नुभयो दाजुले। अनि मलाई कति खुसी लाग्यो। अनि त्यो बेलासम्म मैले ग्रहण गरेको थिइनँ, प्रार्थना मात्रै गर्थे मैले त्यतिखेर प्रभुलाई, मैले ग्रहण गरेको थिइनँ। त्यसपछि मैले पनि ग्रहण गरे अनि अहिले चाहिँ मेरो परिवारमा सबैजना विश्वासी हुनुहुन्छ। अहिले मेरो दाजुले जवान संगति चलाएर हिँड्नुहुन्छ, बाल संगति चलाउनुहुन्छ, अनि मेरो भाइ बहिनीहरूले प्रभुकै सेवा गरेर हिँड्नु भएको छ। अहिले म कति खुसी छु, आनन्दित छु, प्रभुलाई धन्यवाद। मेरो गवाई त भन्न धेरै छ, प्रभुले गर्नुभएको काम मेरो जीवनमा, मेरो परिवारमा गर्नुभएको काम, ठूलठूलो कामहरू गर्नुभएको गवाई त भन्नु धेरै छ। मेरो परिवारले अहिले प्रभुकै काम गरेर हिँडेको छ। संसारको कुरालाई हामीले कति विश्वास गरेर गर्यौं, खर्च गर्यौं, बरु खाएको भए जिउमा लाग्थ्यो होला, तर हामीले त्यो कुराहरू पाएनौ, संसारको कुराहरूलाई हामीले गरेर पाएनौ। प्रभुलाई धन्यवाद। हाम्रो प्रभु चाहिँ कति महान हुनुहुन्छ, उहाँले सित्तैमा उहाँले निको पार्नुहुन्छ, उहाँले पैसा पनि लिनुहुन्न, उहाँले सित्तैमा प्रेम गर्नुभएको कारणले, दिनुभएको कारणले हामीले सित्तैमा आशिषहरू पनि पायौं, स्वास्थ्यहरू पनि पाएको छौं। अनि प्रभुलाई धेरै धन्यवाद भन्न चाहन्छु। अनि अहिले सबैजना आशिषितै छौं, हजुरहरूले सुनिदिनुहोस्, आशिषित हुनुहोस्। धन्यवाद, जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 9766 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9
1: ओइस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन।

0: जय मसीह। म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्। तेस्रो भाग जयमसी। आज आइतबार सेप्टेम्बर 13 तारीक भदौ 28 गते। आजको बाइबल खण्ड मत्तीको पुस्तक 21 अध्यायको 22 पदबाट रहेको छ र यहाँसरी लेखेको छ, विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। म्याक्स लुकाडो नामक ईश्वर शास्त्रीले आफ्ना मित्र ग्रेग प्रुएटको जीवनमा प्रार्थनाको शक्तिको बारेमा लेखेका छन्। उनले इन्जिनियर, भाषाविद र बाइबल अनुवादको रूपमा तालिम पाएका छन्। तर उनको सबैभन्दा महत्वपूर्ण योगदान चरम प्रार्थनाको क्षेत्रमा हुन सक्छ। ग्रेगको चरम प्रार्थना नामक पुस्तकमा उनले कसरी पश्चिम अफ्रिकाको गिनी भन्ने देशबाट बाइबल अनुवादकहरूको अध्यक्षको भूमिका ग्रहण गर्न फर्के भन्ने बारे वर्णन गरेका छन्। त्यो 2008 कुरा थियो, विश्वभरि ठूलो आर्थिक मन्दीको समय। त्यो सेवाकार्यको वित्तीय चित्रले संस्था द्रुत रूपमा टाट पल्टन लागेको देखाउँथ्यो। ग्रेगलाई यस्तो संस्थाको नेतृत्व गर्ने कुनै अनुभव थिएन र खर्च कटौती गर्ने कुनै ठोस ठाउँ थिएन। स्रोत साधनहरू पूरै थिए अनि दाताहरू गायब भइरहेका थिए। त्यस्तो परिस्थितिप्रति ग्रेगलाई एउटै मात्र प्रतिक्रिया थाहा थियो, प्रार्थना। त्यसबेला मैले मेरा रणनीतिहरूको बारेमा प्रार्थना गर्न होइन तर प्रार्थनालाई नै रणनीति बनाउन सिक्न थाले। जुलाईमा उनले विश्वभरका आफ्ना टोलीका सदस्यहरूलाई आधा पृष्ठको एउटा पत्र लेख्दै उनीहरूलाई प्रार्थना गर्न आह्वान गरे। उनले उनीहरूलाई विशिष्ट र साहसी अनुरोधहरू सहित परमेश्वरको सिंहासनको अगाडि उभिन आग्रह गरे। पछिबाट ग्रेगले त्यसको नतिजा वर्णन गरेका छन्। जब मैले वर्षको अन्त्यको प्रतिवेदन हेरे मलाई थाहा भयो कि परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भएको छ। मेरा आँखा आँसुले भरिए। यदि कुनै वित्तीय विशेषज्ञले यो चित्रको विश्लेषण गर्ने हो भने तिनीहरूले जुलाई महिनालाई औलाउँदै सोध्नेछन्, तपाईँले यहाँ के गर्नुभयो? जे सुकै भए तापनि तपाईँले त्यो काम अझै धेरै गर्नु जरुरी छ। मैले नै ठोस व्याख्या खोजी गरे तर पाउन सकिन। म यसले कसरी काम गर्छ भनी व्याख्या गर्न प्रविधिहरू पत्ता लगाउन चाहन्थे ताकि हामी फेरि यसो गर्न सकौं, तर मैले त्यस्तो केही पनि पाउन सकिन। मलाई थाहा थियो कि परमेश्वरले जुटाउनु भएको थियो। मसँग भएका कुरा परमेश्वर मात्रै हुनुहुन्थ्यो अनि प्रार्थना मात्रै थियो। के तपाईँसँग पनि यति मात्रै छन्? तपाईँलाई चाहिने यति मात्रै हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।

जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम धन्यवाद बिहानी लिएर म ज्ञान उपस्थित भइसकेकी छु। र श्रोता, आज मैले तपाईँहरूको बीचमा आनन्दको विषयमा कुराकानी गर्न गइरहेकी छु। बिहानीको समय छ, पक्कै पनि हामी एकदमै आनन्दित हृदय लिएर उठेका छौँ, अथवा भनौँ एउटा जोस जाँगरको साथ यो बिहानी हामी उठेका छौँ र धन्यवाद सहित उठेका छौँ भन्ने म आशा गर्दछु। र आनन्द भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा हो मानिसको जीवनमा। जब मानिसको हृदय आनन्दित हुन्छ भने पक्कै पनि मानिसले चाहिँ हरेक परिस्थितिमा धन्यवाद दिन सक्दछ। र आनन्द भन्ने कुरा भनिन्छ नि, एउटा सबै कुराहरू भएको व्यक्ति मात्रै आनन्दित हुने, केही पनि नभएको व्यक्ति चाहिँ आनन्दित नहुने भन्ने कुरा छैन। र समस्या भएको व्यक्ति चाहिँ आनन्दित नहुने र समस्या नभएको व्यक्ति चाहिँ आनन्दित हुने पनि छैन। तर यति मात्रै फरक हो कि कोही व्यक्तिहरू समस्या भइकन पनि आनन्दित हुन जानेका हुन्छन् भने कोही व्यक्तिहरू समस्या नहुँदा पनि आनन्दित हुन सक्दैनन्। र यो कुराले पनि म्याटर गर्छ, तपाईँ यो कुराले पनि हामीलाई थाहा गराउँछ कि मानिसमा भर पर्ने कुरा हो आनन्द भन्ने कुरा होइन। तपाईँले कसरी लिनुहुन्छ आनन्दलाई? यदि तपाईँले मेरो जीवनको सबैभन्दा मूल अथवा एउटा महत्वपूर्ण कुरा हो आनन्द भन्ने कुरा, मैले चाहिँ आनन्द लिएर आफ्नो जीवनलाई अगाडि बढाउनु पर्छ, जसद्वारा चाहिँ मैले हरेक समस्याहरूमा हरेक परिस्थितिमा धन्यवादी भएर अगाडि बढ्न सक्छु र म आफै पनि स्वस्थ रहन सक्छु भन्नुहुन्छ भने चाहिँ तपाईँ एकदमै आनन्दित हुन सक्नुहुन्छ हरेक परिस्थितिमा। र फिलिपी 4:4 पनि हामीलाई यही नै सिकाउँदछ, प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर, तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् भनेर त्यहाँनिर लेखिएको छ। त्यो कारणले गर्दा आनन्द भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। आनन्द र धन्यवाद एकदमै नजिकको पाटो हो जस्तो मलाई लाग्छ। अनि त्यो कारणले गर्दा यो बिहानी भन्न चाहन्छु कि श्रोता, तपाईँहरूसँग समस्या छैन त्यो कारणले गर्दा तपाईँहरू आनन्दित हुनुहोस् भन्न खोजेकी होइन। सबैजनासँग समस्याहरू हुन्छ, तर त्यस्ता व्यक्तिहरू आनन्दित हुन्छन्, जो व्यक्ति चाहिँ समस्या भएर पनि आफूलाई आनन्दित राख्न सक्छन् भने त्यो चाहिँ एउटा आनन्द हो, त्यो चाहिँ एउटा धन्यवादी बन्ने एउटा पाटो हो, एउटा धन्यवादी जीवन हो। त्यो कारणले गर्दा तपाईँहरू हरेक बिहानी एकदमै आनन्दित भइरहनु भएको छ भने थाहा पाउनुहोस् कि परमेश्वरप्रति तपाईँ धन्यवादी बन्नु पर्दछ। तपाईँ चाहिँ धन्यवादी जीवन जिइरहनु भएको छ, आशिषित जीवन जिइरहनु भएको छ होइन। समस्या होइन, चिन्ता फिक्री भन्ने कुरा मानिसको जीवनमा एकपछि अर्को गरेर आइ नै रहन्छन्। यसको मतलब म निराशाको निम्ति भन्दै छैन, हामी संसारमा छौँ, शरीरमा छौँ, यस्ता कुराहरू आइ नै रहन्छन्। तर जब हामी हरेक कुरामा आनन्द हुन सिक्छौँ भने, हरेक कुरामा धन्यवादी हुन सिक्छौँ भने त्यो कुरासँग पनि हामी फेस गर्न सक्छौँ, ती कुरामा पनि हामी धन्यवादी हुन सक्छौँ। अघि मैले भने कि मानिसहरू चाहिँ समस्या भएर नभएर मात्रै धन्यवादी अथवा आनन्दित हुन सक्ने होइन कि त, समस्या हुँदाहुँदै पनि धन्यवादी अथवा आनन्दित हुन सिकेका हुन्छन् ती व्यक्तिहरू चाहिँ आफ्नो जीवनमा आनन्दित जीवन जिइरहेका हुन्छन्। त्यो कारणले गर्दा तपाईँहरू चाहिँ एकदमै आनन्दित हुनुहोस्। बिहानीको समय छ, उठ्ने बित्तिकै एकदमै धेरैवटा कुराहरूमा विचार गरेर अथवा भनौँ धेरै सोचेर एकदम चिन्तित हुने काम नगर्नुहोस् र जे छ त्योसँग त्यो कुरालाई लिएर अगाडि बढ्नुहोस्। सजिलैसँग त्यो कुरालाई लिनुहोस् होइन, र त्यो कुराको फेस गर्नुहोस्। हरेक परिस्थितिमा परमेश्वरले तपाईँलाई सहायता गर्नुहुनेछ, परमेश्वरले तपाईँलाई विशेष रूपमा बनाउनु भएको छ भने पक्कै पनि तपाईँका समस्याहरूलाई, तपाईँका कुराहरूलाई पनि उहाँले विशेष रूपमा लिनुहुनेछ। तर यति मात्रै हो कि तपाईँले यी कुरा चाहिँ मैले परमेश्वरमा रहेर गर्नुपर्दछ र यो कुरा चाहिँ मैले परमेश्वरमा समर्पण गर्नुपर्दछ र म आनन्दित धन्यवादी भएर गर्नुपर्छ भन्ने कुरा है बुझेर अगाडि बढ्नुहोस् भन्दै म ज्ञानु धन्यवाद बिहानीबाट बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: घुर्नी चिफिम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तुत यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाईले प्रार्थना गर्नुपर्छ किन गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईसँग चर्चा परिचर्चा गर्दै हामी आइरहेका छौं। श्रोता, यो कार्यक्रम तपाईको आफ्नो कार्यक्रम हो र तपाई यस कार्यक्रम भित्र रहेर तपाई प्रार्थना गर्न सक्नुहुन्छ र तपाईको बिहानलाई प्रार्थनामय बनाउन सक्नुहुनेछ र जुन कार्यमा साथ दिनको लागि हामी तपाईको रेडियो सेटमा आइपुगिसकेका छौं अबको करिब आधी घण्टा सम्मको लागि। श्रोता, अब भने आउनुहोस् हामी एक साथ मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ र परमेश्वरलाई महिमा गरौं, सृष्टिकर्ता परमेश्वरको समीप जाने प्रयत्न गरौं। श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने कुनै अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754। हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-023-44-646। हजुर, 98-023-44-646 हाम्रो यो वाट्सएप नम्बर रहेको छ भने साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाई वाट्सएप अथवा फेसबुक मार्फत तपाई आफ्नो प्रार्थनाको अनुरोध टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो प्रार्थनाको विषयहरू हामीलाई फोन मार्फत टिपाउँदै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामीले प्रार्थनाको विषयमा कुराकानी गर्दै जाने क्रममा हामी बाइबल धर्मशास्त्रमा हर परिस्थितिहरूमा प्रार्थना गरेको कुराहरू हामी पाउन सक्छौ। श्रोता, उनीहरूको भनौं इसरायलीहरूको इतिहासको यस्तो पृष्ठभूमिमा एउटा यस्तो घटना पनि छ जसले साँच्ची नै जाना जानी परमेश्वरको परीक्षा गरेको हो कि अथवा परमेश्वरसँग खेलाजी गरेको हो वा साँच्चीकै अन्जानमा गरेको हो पापहरू अधर्महरू, यी कुराहरू सायद हामीलाई छुट्याउन गाह्रै पर्छ। हजुर, ती व्यक्तिहरू जसले सर्वशक्तिमान परमेश्वरको कामलाई देखेका थिए, परमेश्वरको महिमालाई देखेका थिए, परमेश्वरको छुटकाराको अनुभव गरेका थिए, फेरि पनि इसरायलीहरूले के गरे? आफ्नो सृष्टिकर्ता परमेश्वरलाई त्यागे र ओरापरका अन्य जातिहरूको मूर्तिहरूतिर आफ्नो मन लगाए। श्रोता, त्यसरी परमेश्वरको विरूद्धमा पाप उनीहरूले गरेको कारण परमेश्वर उनीहरूसँग क्रुद्ध हुनुभयो र उहाँले ती व्यक्तिहरूलाई ती राष्ट्रलाई त्यागिदिनुभयो र उनीहरूको शत्रुको हातमा छोडिदिनुभयो। प्रेस्वता, जब उनीहरूले तिनीहरूलाई कठोरताको साथ सताए, अन्याय गरे, अत्याचार गरे, र त्यो अत्याचार पनि एक वर्षको, दुई वर्षको होइन, पूरा पुर 18 वर्ष, 20 वर्ष, कहीँ कहीँ त 40 वर्ष वर्षै नै अत्याचार गरे। त्यसपछि अब मानिसहरूको त्यहाँ चेत खुल्दैछ, त्यसपछि उनीहरू अब चेताउँदैछन्, हामीले त हाम्रा परमप्रभु परमेश्वरलाई आराधना गर्दाखेरि यस्तो दुःख त आएको थिएन। सायद मानिस परमेश्वरको विरुद्धमा पाप गर्दाखेरि के सोच्छ होला जस्तो हामी कल्पना गर्न सक्छौँ। सायद उनीहरूले सोच्यो होला, हामी त अरू जातिहरू जस्तै अब समृद्ध हुनुपर्छ, परमेश्वर परमेश्वर भनेर विश्वास गर्नु एक प्रकारको रूढिवादी परम्परा हो, त्यस कारणले गर्दा हामी त अब वैज्ञानिक हुनुपर्छ, उन्नत हुनुपर्छ, तब मात्रै प्रगति हुन्छ। अब हामीले परमेश्वर भनेर विश्वास गर्न थाल्यौँ भने यो चाहिँ हाम्रो एउटा पुरातनवादी सोच हो भन्ने विचार ती इसरायलीहरूको मनमा, मस्तिष्कमा सायद आउँदो हो। त्यही कारण आफूलाई आधुनिक, अझै भनौँ अत्याधुनिक देखाउने धुनमा सर्वशक्तिमान परमेश्वरलाई त्याग्ने दुष्प्रयास उनीहरूले गर्ने गर्थे। परिणामस्वरूप उनीहरूको आधुनिकता, उनीहरूको वैज्ञानिकता सबै बेकार भएर जान्थ्यो। श्रोता, अनि हरेक पटक यहाँ यस्तै भइरहेको छ, तर सृष्टिकर्ता परमेश्वरलाई आराधना गर्नु, सृष्टिकर्ता परमेश्वरसँग प्रार्थना गर्नु, चाहे तपाईँ सार्वजनिक स्थानमा बसेर प्रार्थना गर्नु, चाहे कोठाभित्र बसेर प्रार्थना गर्नु, यो कुनै रूढिवादी या पुरातनवादी सोच होइन। सर्वशक्तिमान परमेश्वरको स्वर्गमा पृथ्वीमा अहिलेसम्म विकास नभएका प्रविधिहरू छन्। अब विचार गर्नुहोस्, सृष्टिकर्ता परमेश्वरको स्वर्गमा मानिस जातिले के तरक्की गरेको छ, त्यो भन्दा अनगिन्ती गुणा त्यहाँ उपलब्धिहरू छन्। किनभने सम्पूर्ण ज्ञान र बुद्धिको स्रोत भनेको चाहिँ परमप्रभु नै हुनुहुन्छ। त्यसकारण गर्दा हो अन्य कति सम्प्रदायहरूमा, कति समुदायहरूमा विभिन्न प्रकारका रूढिवादी सोचहरू छ, अन्याय र अत्याचार गर्नै पर्ने एउटा कति परम्परा र प्रथाहरू छन्। तर सृष्टिकर्ता परमेश्वर यी सबै रूढिवादी र अन्याय र अत्याचारको विरूद्धमा खडा हुने परमेश्वर हुनुहुन्छ। उहाँसँग ज्ञान बुद्धि माग्नु, उहाँसँग प्रार्थना गर्नु, उहाँको आराधना गर्नु, यो कहिले पनि अन्धविश्वास होइन। यदि यो अन्धविश्वास हुन्थ्यो भने नि आज सायद ख्रिस्ट येशूलाई विश्वास गर्ने र पछ्याउने कोही पनि हुँदैन थिए। तपाईँलाई थाहा छ, विकसित भन्दा विकसित देशका जनताहरू, शासकहरू येशू ख्रिस्टसँग प्रार्थना गर्दछन्, बुद्धि माग्दछन्, र अनि त्यही ज्ञान बुद्धिलाई प्रयोग गरेर आफ्नो देशको नीति, अगाडिका रणनीतिहरू तयार गर्दछन् र उनीहरू सफल हुन्छन्। यसरी ती देशहरू सफल भए, अनि जुन देशहरू सफल भए उनीहरू कसरी सफल भए, अरू अविकसित, अल्पविकसित र विकासशील राष्ट्रहरूले उनीहरूको नीतिको बारेमा सोधखोज गरे, अध्ययन गरे, अनुसन्धान गरे, र अनि आफ्नो देशमा पनि त्यही तरिकालाई अपनाउँदै गर्दा ती पनि अब उन्नति र प्रगतिको बाटोमा हिँडे। श्रोता, तपाईँ हामीले भुल्न नहुने कुरा के छ भने नि, जति पनि हाम्रो यो संसारमा सकारात्मक सोच, सकारात्मक विश्वास, सकारात्मक कार्यशैलीहरू प्रादुर्भाव हुन्छ नि, ती सबै कुराको स्रोत चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँसँग प्रार्थना गर्ने व्यक्तिले त्यो कुराहरू सब उहाँ स्वयंबाट प्राप्त गर्छ रानुसले आफ्नो जीवनमा आफ्नो देशमा आफ्नो चाहिँ कार्यशैलीमा त्यसलाई प्रयोग गर्छ र ऊ सफल हुन्छ। अनि मानिसले अँ यो चाहिँ सही रहेछ, यो नै सफलताको सूत्र रहेछ भनेर त्यसलाई पछ्याउँछन्। हामीले हाम्रो संसारमा भएका वैज्ञानिकहरूलाई हेर्नुहोस्, अधिकांश व्यक्तिहरू यहुदी सम्प्रदायबाट छन्। यहुदीहरू के गर्छन् थाहा छ तपाईँलाई? यहुदीहरू कुनै ढुङ्गा काठ मूर्ति र माटोबाट बनेका कुराहरूमाथि उनीहरूले भरोसा राख्दैनन् र उनीहरूको त्यस्ता कलाकृतिको अगाडि हात जोडेर प्रार्थना पनि गर्दैन। उनीहरू सिधै स्वर्गका परमेश्वर यहोवे परमेश्वरको नाउँमा अदोनाई परमेश्वरको नाउँमा प्रार्थना गर्थे र गर्दछन् पनि। त्यसै कारणले हेर्नुहोस् त आज इसरायल देश हाम्रो नेपालको काठमाडौँ भक्तपुर र ललितपुर मिलाउँदाखेरि जत्रो हुन्छ त्यत्रै मात्रै छ, तर उसँग सामर्थ्य कस्तो छ? विश्वको जगलाई हल्लाउन सक्ने सामर्थ्य उसले बनाएको छ। उसको जनसंख्या पनि त्यति धेरै छैन। फेरि पनि हेर्नुहोस् त, कुनै एउटा राष्ट्र एक्लैले इसरायलमाथि आँखा उठाएर हेर्ने दुस्साहस गर्न सक्दैन। यो सबैको पछाडि के उनीहरूको त्यही जसलाई हाम्रा देशमा अन्धविश्वास भनेर मानिन्छ त्यही अन्धविश्वासको कारण हो त? होइन। आदरणीय श्रोता, सोच्नुपर्ने कुरा छ यहाँ। त्यही इसरायलहरूको पुर्खा जसले आफ्नो सर्वशक्तिमान परमेश्वरलाई त्यागेर अन्य देवताको पछि लाग्यो, त्यही राष्ट्र अहिलेको भन्दा ती दिनमा उनीहरूको जनसंख्या निकै बढ़ी थियो, फेरि पनि कमजोर भएर सबैको गुलाम बन्न पर्यो। जब उनीहरूले परमेश्वरतिर फर्केर फेरि प्रार्थना गर्न थाले, त्यही राष्ट्रको एकजना मानिसले 10,000 मानिसलाई खेद्न सक्ने सामर्थ्य प्राप्त गरे। पत्याउनुहुन्छ आदरणीय श्रोता? एकपटक इसरायलको राष्ट्रपति बेन्जामिन नेतन्याहुले आफ्नो भाषणमा भने, हामीसँग न हतियार थियो न शक्ति थियो, हामीसँग हाम्रो परमेश्वरमाथिको आस्था बाहेक केही पनि थिएन, र आज पनि हाम्रो मुख्य उन्नतिको जग भनेको हाम्रो परमेश्वरमाथिको हाम्रो आस्था नै हो, यो उनको भनाइ हो। श्रोता, अब तपाईँ हामीले विचार गरौं, हाम्रो शक्तिको स्रोत को हो? हामीले प्राप्त गर्ने ज्ञान बुद्धिको स्रोत को हो? कहाँबाट आउँछ? त्यही प्रभु येशू जो क्रुसमा मर्नुभयो, टाँगिनुभयो, हाम्रो पापको मूल्यको निम्ति यो सब गर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो र आज पनि जीवित हुनुहुन्छ। तिनै जिउँदो परमेश्वर येशू ख्रिस्टद्वारा नै यी सब कुराहरू आउँछ। हो, इसरायलीहरूले आज ख्रिस्ट येशूलाई फरक नामले पुकार्छन्। अदोनाई भन्छन् कसैले, कसैले यहोवे भन्छन्, कसैले एलसदाई भन्छन्, तर जुन नामले पुकारे पनि अन्तत त्यही एकजना प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। प्रेस्रोता, त्यसकारणले गर्दा हामीले येशू ख्रिस्टको नाममा प्रार्थना गर्नु, उहाँको अगाडि आफ्नो पापको पश्चाताप गरेर उहाँतिर फर्कनु, कुनै रूढिवादी परम्परालाई मान्नु या अन्धविश्वासलाई पश्रय दिनु होइन। यो त ब्रह्माण्डमा सबैभन्दा विवेकशील र बुद्धिमान मानिसहरूले गर्ने एउटा राम्रो असल कार्य हो जसले ती व्यक्तिलाई सही मार्गमा दोहोऱ्याउन सक्छ। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि यहाँ हामी हाम्रो जीवन सबै कुराहरू परमेश्वरको हातमा सुम्पेर उहाँको निर्देशनमा तपाईँ हामीले जीवन बिताउने गर्छौं भने, आज यहुदीहरूको बीचबाट जो वैज्ञानिकहरू निस्केका छन्, भोलिका दिनहरूमा अब नेपालीहरू नेपाली वैज्ञानिकहरू खड़ा हुनेछन्। नेपालीहरूलाई पनि उहाँले ज्ञान बुद्धिहरू दिनुहुनेछ, अनि नेपालीहरू ले पनि अब उन्नति र प्रगति गर्न सक्छन्, नयाँ नयाँ कुराहरूको इनोभेसन आविष्कार गर्न सक्छन् र आफ्नो देशको र आफ्नो पुर्खाको नाम विश्वमा उजागर पार्न, उज्यालो बनाउन सक्छन्। आदरणीय श्रोता, यस कारणले गर्दा तपाईँ हामी यदि आफू नेपाली हुनमा गर्वलाई कायम राखिराख्न चाहन्छौ भने सबै कुराको ज्ञान बुद्धिको स्रोत येशु ख्रीष्टसँग हामीले प्रार्थना गर्नुपर्छ। श्रोता, यो समय म तपाईँको बीचमा न्यायकर्ता 10 अध्यायमा भएको एउटा घटनालाई तपाईँको बीचमा संक्षेपमा राख्न चाहे। 10 अध्यायको 1-9 पदमा हेर्ने भने यो पटक चाहिँ इसरायलीहरूलाई सताउनको लागि एउटा मात्रै जाति यहाँ छैन, यहाँ थुप्रै जातिहरू मिलेका छन्। श्रोता, उहाँले होइन, जब हामीले यहाँ 6 पदमा हेर्ने भने फेरि इजरायलीहरूले आराम, सदोम र मुआब, अम्मोनिङ र बलिस्टीहरूको देवी देवताहरू तथा बाल र अस्तोरेत देवताहरूलाई पुजेर परम प्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। तिनीहरूले परम प्रभुलाई त्यागेर उहाँको सेवा गरेनन्। 7 पदमा, यसकारण परम प्रभु इसरायलसँग क्रोधित हुनुभयो र उहाँले तिनीहरूलाई पलिस्टीहरू र अम्मोनीहरूको हातमा बेचिदिनुभयो, जसले त्यस वर्ष तिनीहरूलाई चकनाचुर पारे। उनीहरूले यर्दनको पूर्वपट्टि एमोरीहरूको देश अर्थात गिलादमा बस्ने सबै इसरायलीहरूलाई 18 वर्षसम्म सताउँदै र अत्याचार गर्दै रहे। तब यहुदा, बेन्यामिन र इफ्राइममाथि आक्रमण गर्ने अम्मोनीहरू यर्दन पारी तरे र इसरायलहरू साह्रै संकष्टमा परे। अनि इसरायलीहरूले सहायताका निम्ति परमप्रभुलाई पुकारा गरेर भने, हामीले तपाईँको विरूद्धमा पाप गरेका छौं, हामीले आफ्ना परमेश्वरलाई त्यागेर बाल देवताहरूलाई पुजेका छौं। परमप्रभुले इसरायलीलाई भन्नुभयो, जब मिश्री, एमोरी, अम्मोनी र पलिस्ती, सिदोनी, अमालेकी र मिद्यानीहरूले सबैले तिमीहरूलाई अत्याचार गरे र तिमीहरूले सहायताको निम्ति पुकार गर्यो, तब मैले तिमीहरूलाई उनीहरूको हातबाट छुटाइन र तर पनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ, यसैले अब म तिमीहरूलाई फेरि छुटाउँदिन। गएर तिमीहरूले चुनेका देवताहरूलाई सहायताको निम्ति पुकार र तिनीहरूले नै तिमीहरूलाई दुःखको समयमा बचाउन्। तर इसरायलीहरूले परमप्रभुलाई भने, हामीले पाप गरेका छौं, हामीलाई तपाईँ जे चाहनुहुन्छ त्यही गर्नुहोस्, तर हामी तपाईँलाई विन्ती गर्छौ कि केवल अहिले हाम्रो उद्धार गरिदिनुहोस्। तब तिनीहरूले पराई देवताहरूलाई त्यागे र परमप्रभुको मात्रै आराधना गर्न थाले, अनि उहाँले इसरायलीहरूको दुर्गतिलाई अरू बढ्दा हेर्न सक्नु भएन। आदरणीय श्रोता, तब 17 पददेखि तल हेर्ने हो भने अब चाहिँ यो पटक फेरि पनि परमेश्वरले उनीहरूको उद्धारको माध्यमको रूपमा यिप्तालाई प्रयोग गर्नुभएको हामी देख्न सक्छौ। 10 अध्यायतिर गएर हेर्यौं भने, श्रोता, यहाँ हामी देख्छौ कसरी इसरायलीहरूले परमप्रभुको विरूद्धमा पाप गरे र उहाँलाई त्यागिसकेपछि जब उनीहरूमाथि समस्या पर्यो, संकष्ट पर्यो, कसै गर्दा पनि उनीहरूले सहायता पाएनन्, उनीहरूले जुन देवी देवताहरूलाई पुजेर आफूलाई बुद्धिमान सम्झेका थिए ती सबै झुटा ठहरिसकेपछि फेरि पनि उनीहरू परमप्रभुतिर फर्केर प्रार्थना गरे। यद्यपि परमेश्वरले त्यो प्रार्थनाको उत्तर स्वरूप उनीहरूलाई सम्झाउनु भयो कि विगतका दिनहरूमा तिमीहरूलाई सताउने जातिबाट मैले छुटाइन र किन बिर्स्यौ, अब म यसपटक तिमीहरूलाई छुटाउँदिन। उहाँको भनाई, उहाँको एउटा चेतावनी पूर्ण तरिकाले भनौँ, एउटा ताडना स्वरूप उहाँले दिनुभएको जवाफ यो हो, अब म तिमीहरूलाई छुटाउँदिन, तिमीहरूले पुजेको देवताहरूतिरै नै जाओ, तिनीहरूले नै तिमीहरूलाई छुटाओ। श्रोता, यो कथनमा परमेश्वरले के प्रमाणित गर्न खोज्दै हुनुहुन्थ्यो भने, अब तिमीहरूले देख्यौ म जस्तो जीवित छु अरू त्यस्तो जीवित छैनन्, अरू चाहिँ मानिसको हातका कलाकृतिहरू मात्रै हुन्। तिनीहरूले तिमीहरूलाई साथ दिँदैनन् र तिमीहरू धोकामा खायौ, अब पनि तिमीहरू फेरि चेत्दैनौ। यो उहाँको चेतावनीपूर्ण भाषा यो कथनबाट निस्किरहेको थियो। प्रेस्रोता, परमेश्वरले सिधै भनिदिनुभयो, अब चाहिँ म तिमीहरूलाई यो पटक नै छुटाउँदिन, जाऊ तिमीहरूले पूजेका देवताहरू सत्य छन् भने तिनीहरूले छुटाउन्। तर इसरायलले आफ्ना परमेश्वरसँग पूरा पश्चातापी हृदयले ती कुराहरूलाई उहाँले म तिमीहरूलाई छुटाउन भन्दा भन्दै पनि परमेश्वरतिर नै नम्र भएर विन्ती गर्न थाले र उहाँको मात्रै आराधना गर्न थाले, उहाँको करारका पुस्तकहरू खोजिन थाले, उहाँका आज्ञाहरू लेखिएका पुस्तकहरू कहाँ छन्, ती धुलो लागेका भए पनि अब चाहिँ टकटक्याएर त्यसमा पढिन थालियो अनि त्यस अनुसार आफ्नो जीवनलाई जाँच्न थाले र हरेकले आफ्नो आफ्नो पापको पश्चाताप गर्दै परमेश्वरतिर फर्कियो। परिणाम, परमप्रभुको कोमल हृदय पग्लियो। अब के भयो? अब परमप्रभु परमेश्वरको वचनले भन्छ, उहाँले अब इसरायलीहरूको अरू बढ्ता दुर्गति हेर्न सक्नु भएन। हामी मानिसौं कतिपय अवस्थामा हामी आफ्नै लालसा र स्वार्थको कारण कयौं पटक यीशुलाई हामी पछाडितिर राखेर हामी आफ्नो आफू खुसी जीवन बिताउने प्रयत्न गर्दछौ, काम गर्दछौ। त्यसपछि के हुन्छ? त्यसपछि ख्रिष्ट येशूलाई त्याग्नु नै सबभन्दा ठूलो पाप हाम्रो जीवनमा त्यो साबित हुन पुग्छ। त्यसपछि के हुन्छ? त्यसपछि अन्धकारको शक्तिले तपाईँ हाम्रो जीवनमा एउटा बाटो मौका पाउँछ, त्यसलाई अलिकति प्राविधिक भाषामा भन्यो भने एक्सेस पाउँछ। त्यसपछि उसले आफ्नो काम तपाईँ हाम्रो जीवनमा गर्न थाल्छ, हामी पेलिन थाल्छौँ, हामी अत्याचारमा पर्न थाल्छौँ, हामी दुःख कष्टमा पर्न थाल्छौँ। अनि त्यो अवस्थामा हामी ख्रिष्ट येशूतिर फर्केर हामी प्रार्थना गर्न थाल्छौँ। जवाफ सजिलै आउँदैन, किनभने ख्रिष्ट येशूलाई त्यागेर हामीले भयंकर पाप गरिरहेका हुन्छौँ र पनि हामी बाइबललाई पढ्दै त्यो बाइबलमा लेखिएका कुरा अनुरूप आफ्नो जीवनलाई नियाल्दै र ती सब पापहरूको निम्ति क्षमा माग्दै र पश्चाताप गर्दै हामी अगाडि बढ्छौं भने हाम्रा प्रभु प्रेमी प्रभु येशु ख्रिष्टले तपाईँ र मेरो जीवनमा भएको दुःखलाई अझ बढी हेर्न सक्नुहुने छैन र अवश्य पनि उहाँले पनि तपाईँलाई तपाईँको उद्धार गर्नतिर आफ्नो हात बढाउनुहुनेछ। आदरणीय श्रोता, तपाईँ अहिले कस्तो परिस्थितिमा हुनुहुन्छ? तपाईँले कतिचोटि येशूलाई तुच्छ ठान्नुभयो, कतिचोटि येशूलाई आदर गर्नुभयो? अब यी कुराहरूबाट तपाईँ पश्चाताप गरेर तपाईँको जीवनमा आएका संकटहरूलाई हटाउन चाहनुहुन्छ भने अब तपाईँले गर्नुपर्ने कुरा यही हो। चाहे तपाईँको प्रार्थनाको उत्तर आओस् या नआओस्, तपाईँ निरन्तर पश्चाताप गर्दै प्रभुतिर फर्किनुहोस् र तब तपाईँ त्यसो गर्नुहुन्छ म तपाईँलाई पक्का गरी भन्दछु, हाम्रा प्रभु यीशु ख्रिस्टले तपाईँको जीवनको दुःखलाई अझ बढी हेर्न सक्नुहुने छैन। किनभने परमप्रभु परमेश्वर हिजोको दिनमा जस्तो हुनुहुन्थ्यो आज पनि त्यस्तै हुनुहुन्छ। उहाँको स्वभाव हिजो जस्तो थियो आज पनि त्यस्तै छ। उहाँले आफ्ना जनहरूको दुःख, यद्यपि उनीहरूले पाप गरेर अधर्म गरेका थिए, जब उनीहरूले पश्चाताप गरे, प्रार्थना गरे, परमेश्वरले उनीहरूको दुःखलाई अरू धेरै देख्न सक्नु भएन। र तपाईँलाई पनि आज त्यही कुराहरू गर्न सक्नुहुन्छ। श्रोता, अब भने तपाईँ आफ्नो हृदयका पापहरूलाई तलास गर्दै रहनुहोस् र म भने तपाईँलाई एउटा गीतको साथ दिन चाहन्छु। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा भक्तिपूर्ण गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा। त श्रोता, हामीले कुराकानी गर्दै थियौं प्रार्थनाको विषयमा। जसले परमेश्वरसँग आफ्नो सम्बन्ध, टुटेको सम्बन्धलाई मेन्टेनेन्स गरेर, मर्मत गरेर मजबूत बनाउँछ, उसको जीवनमा उसले परमेश्वरदेखि अलग हुँदाखेरि पाएका जति पनि दुःख कष्टहरू छ, त्यो दुःख कष्टलाई उहाँले धेरै लामो समयसम्म रहिरहन दिनुहुन्न। आदरणीय श्रोता, तपाईँलाई जब दुःख छ नि, तपाईँको सम्बन्ध परमेश्वरसँग ठिक छ भने परमेश्वर आफैलाई दुःख छ नि। सृष्टिकर्ता परमेश्वर मानिससँग, तपाईँसँग यस्तो प्रकारले सम्बन्ध राख्न चाहनुहुन्छ जस्तो कि हाम्रो नङ र मासु जस्तो, शिर र शरीर जस्तो। श्रोता, हाम्रो शरीरको कुनै भागमा सानो मात्र चोट लागोस् त सिङ्गो शरीरले त्यसको वेदनालाई, कष्टलाई महसुस गर्छ। अनि तपाईँ सृष्टिकर्ता परमेश्वरसँग जोडिनु भएको छ, त्यसै गरी तपाईँ उहाँसँग एट्याच हुनुभएको छ, टाँसिनु भएको छ भने अब तपाईँको हरेक चोट परमेश्वरको, परमेश्वरलाई दुख्ने चोट हो। तपाईँको हरेक दुःख परमेश्वरको दुःख हो। तसर्थ अब जब तपाईँलाई समस्या पर्छ, जब तपाईँलाई कष्ट पर्छ, अब परमेश्वरले अरू धेरै त्यसलाई सहनुहुन्न र तुरुन्तै तपाईँलाई ती समस्या कष्टहरूबाट उद्धार गर्ने बाटो उहाँले बनाइदिनुहुन्छ। श्रोता, यो उहाँको हृदय हो, यो उहाँको प्रेम हो। मानिसले चाहिँ बिर्सन सक्छ, यसले पहिला पनि यसरी धोका दिएको थियो, यसलाई अब चाहिँ उपकार गर्दा, यसलाई अब प्रेम गर्दा चाहिँ अब सोच्नुपर्छ मैले, के थाहा यो पटक पनि मलाई धोका दिन सक्छ कि भनेर मानिसले, तपाईँले पहिला गर्नुभएका, तपाईँद्वारा उसले जुन धोका पायो, त्यो धोका पाएको कारणले गर्दा तपाईँसँग ऊ अब जीवनभर सजग रहन्छ। श्रोता, तपाईँलाई अब त्यो एउटा मानिसले सिधै कहिले पनि विश्वास गर्दैन, तर परमप्रभु परमेश्वर, तपाईँ हजार बार पाप गर्नुहोस्, हजार बार उहाँतिर फर्कनुहोस्, तपाईँको अघिल्ला पापहरू सबै बिर्सिएर तपाईँसँग फेरि पनि त्यो सम्बन्धले नवीकरण गरेर उहाँ अगाडि बढ्नुहुन्छ। यो परमेश्वरको तरिका हो। श्रोता, यतिभन्दा पनि आजको कार्यक्रमलाई बिट मार्ने समय भइसकेको छ। यतिखेरसम्म हामीले सुनेर साथ दिनुभएकोमा हामी यहाँलाई हृदयदेखि धन्यवाद दिन्छौं। श्रोता, अब भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस्, राम्रो सुन्दै रहनुहोस्। तपाईँको आजको दिन आशिषमय रहोस्। अवस्था, जय मसीह।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: सदाको आइतबार चाहिँ आज पनि हामी तपाईँहरूको माझमा उपस्थित भएका छौं। फेरि सुन्नुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी तथा प्रिय नानी बाबुहरूमा हार्दिक अभिवादन गर्दछु। आज हामी एउटा अत्यन्तै संवेदनशील विषयमा कुरा गर्दैछौ। फेरि पनि अहिले नेपालमा ठूलो विपद आएको छ, भटेकोशी लगायतका क्षेत्रमा आएको बाढ़ी, त्यसले निम्ताएको विपत्तिले घर भत्कायो, बाटो बगायो, विद्यालयमा क्षति पुर्यायो, परिवारलाई विस्थापित बनायो, कतिपयले आफन्त गुमाउनु भयो, कतिपयले आफ्नो घर सम्पत्ति सबै कुरा गुमाउनु भयो। तर बाढ़ीले बगाएर लैजान नसक्ने एउटा कुरा छ, यो हाम्रा नानी बाबुहरूको भविष्य। आजको प्रश्न यही हो, बाढ़ीपछि पनि ती बालबालिकालाई अब कसरी हामी सामान्य जीवनमा फर्काउन सक्छौ होला त? उनीहरूको शिक्षालाई अब कसरी अगाडि बढ़ाउने, स्वास्थ्य कसरी जोगाउने, त्यो पीड़ा, त्यो डर, त्यो त्रासबाट कसरी बाहिर ल्याउने, परिवार घरबार गुमाएका बालबालिकाको भविष्य कसरी बनाउने, समाज, सरकार, विद्यालय, स्वास्थ्य कर्मी, चर्च तथा नागरिक समाजले अब के गर्नुपर्छ होला? आजको हाम्रो कार्यक्रम यिनै प्रश्नहरूको वरिपरि रहेर केन्द्रित हुनेछ। देश अहिले पीड़ामा छ, त्यसकारण तपाईँ हामी पनि अहिलेको यी समस्यालाई नजरअन्दाज गर्न सक्दैनौ। हामी पनि कुनै न कुनै रूपमा त्यहाँ भाग लिनुपर्ने हुन्छ, सहयोग गर्नुपर्ने हुन्छ, सहभागी हुनुपर्ने हुन्छ। बाढ़ीले बालबालिकालाई के कुरामा असर गर्यो होला त? बाढ़ी आएको बेला हामी प्राय घर, पुल, सड़क, खेतबारी वा भवनको क्षति देख्छौ, तर एउटा अर्को क्षति हामीले आँखाले देख्दैन, त्यो हो बाल बालिकाको मनमा परेको चोट। एउटा बच्चाले राति ठूलो पानी आएको देखेको छ, बिहान आफ्नो घर बगिरहेको देखेको छ, आमा बुवा डराएको देखेको छ, आमा बुवा हराएको देखेको छ, छिमेकी रोएको देखेको छ, कसैले आफ्नो आफन्त गुमाएको देखेको छ, तर अब त्यो बच्चा बाहिरबाट सामान्य देखिए पनि उनको मनभित्र ठूलो डर त्रास बाँकी रहेको हुन सक्छ। उसलाई पानी पर्दा डर लाग्न सक्छ, खोला देख्दा डर लाग्न सक्छ, राति निदाउन गाह्रो हुन सक्छ, एक्लै बस्न डराउन सक्छ, सानो आवाजले पनि झस्कन सक्छ, विद्यालय जान मन नलाग्न सक्छ, पहिले रमाउने बच्चा अब चुपचाप एकान्तमा बसिदिन सक्छ, कतिपय बच्चाले आफूले देखेको कुरा बारम्बार सम्झिरहन सक्छन्। त्यसैले हामीले बुझ्नुपर्ने पहिलो कुरा के हो? बाढ़ीपछि सड़क र घर मात्र पुननिर्माण गरेर पुग्दैन, बाल बालिकाको मन पनि हामीले पुननिर्माण गर्नुपर्नेछ, किनकि यो भविष्य, यो देश यिनै बाल बालिकाको लागि हो। आज श्रोताहरू, सबैभन्दा पहिले हामीले के गर्न सक्छौ त? विपद पछिको पहिलो प्राथमिकता हामीले केमा दिने त? पहिलो कुरा त सुरक्षित ठाउँमा राख्नुपर्ने हुन्छ, बाल बालिकालाई सुरक्षित ठाउँमा राख्नु पर्यो, स्वच्छ पानी, सुरक्षित खाना, कपड़ा, बस्ने ठाउँ र सफा शौचालयको व्यवस्था हामीले गरिदिनुपर्छ। विशेष गरेर साना बालबालिका, अपाङ्गता भएका बालबालिका, आमा बाबु गुमाएका बालबालिका र परिवारबाट छुट्टिएका बालबालिकालाई विशेष संरक्षण चाहिन्छ। उनीहरूलाई अपरिचित व्यक्तिसँग सजिलै पठाउनु हुँदैन। यस्तो बेलामा बच्चाहरूलाई सबैभन्दा प्रमुख कुरा भनेको सुरक्षा हो। बालबालिकाको सुरक्षा सम्बन्धी अभिलेख राख्नुपर्छ, कहाँ छ, कति छ, कसको बच्चा हो, के हो, सबै कुराहरू हामीले त्यहाँको स्थानीय तह, त्यहाँको स्कुल होला, त्यहाँको वडा होला, उसले गर्नुपर्ने हुन्छ। यदि बच्चा हराएको छ भने परिवारसँग पुनर्मिलन गराउने व्यवस्था गर्नुपर्दछ। हामीले विपदको समयमा बच्चा अझै बढीमा जोखिममा हुन सक्छ, त्यसैले उद्धारपछि अर्को ठूलो जिम्मेवारी हुन्छ बाल संरक्षण। हार्दिक श्रोताहरू, शिक्षा रोकियो भने भविष्य रोकिन्छ, त्यसै कारण बाढ़ीले विद्यालय भवन भत्काउन सक्छ, बाल बालिकाको पढाई भत्काउन दिनु हुँदैन। हामीले विद्यालय केही समय बन्द भयो भन्दैमा बच्चाहरूको पढाई महिनौ वा वर्षौं रोक्नु हुँदैन, विद्यालय भवन बनाउन समय लाग्न सक्छ तर अस्थायी कक्षा हामीले सञ्चालन गरिहाल्नुपर्छ, सामुदायिक भवनमा पढाउन सकिन्छ, टेन्टमा पढाउन सकिन्छ, सुरक्षित स्थानमा अस्थायी सिकाइ केन्द्र बनाउन सकिन्छ। मुख्य कुरा हो बाल बालिकालाई फेरि किताब र शिक्षकसँग जोड्नु। यदि त्यो बच्चा आज गएन स्कुल, भोलि गएन, पर्सि गएन भने उसलाई पढाइप्रतिको त्यो लगाव, त्यो मनै टुट्न सक्छ। त्यसकारण विद्यालय भनेको केवल एउटा पढाउने ठाउँ मात्र होइन, विद्यालय बच्चाको लागि साथी भेट्ने ठाउँ हो, खेल्ने ठाउँ हो, आफ्नो दुःख बिर्सने ठाउँ हो, आत्मविश्वास बढाउने ठाउँ हो। त्यसैले बाढीपछि विद्यालय पुनः सञ्चालन गर्नु पुनस्थापनाको प्रमुख काम मध्ये नै पर्दछ। पढाइमा पछि परेका बच्चाहरूलाई अब हामीले कसरी सम्हाल्ने? यति दिन भइसक्यो स्कूल छुटेको, ती सबै नानी बाबुहरू स्कुल जानु पाउनु भएको छ त? बाढीका कारण धेरै बच्चाको पढाइ छुटेको हुन सक्छ यतिखेर, त्यसपछि फेरि उनीहरू कक्षामा अरूभन्दा पछाडि पर्न सक्छन्, त्यसैले उनीहरूलाई अब हामीले गाली गर्ने होइन, तिमी किन पढेनौ, तिमी त कमजोर भयो, अरू बच्चा अघि बढिसक्यो, यस्तो भन्ने होइन, हामीले बरु भन्नुपर्छ तिमीले कठिन समय बितायो, अब हामी सँगै पढ्छौं, हामी तिमीलाई सँगै पढाउँछौ, हामी अब तिमी हामी मिलेर सहकार्य गर्छौ, विद्यालयले क्याचअप क्लासेसहरू अर्थात् छुटेको पढाइ पूरा गर्ने विशेष कक्षा चलाउन आवश्यक हुन्छ, यतिखेर चाहिँ एक्स्ट्रा क्लासहरू दिनुपर्ने हुन्छ बच्चाहरूलाई, शिक्षकहरूले बच्चाको स्तर हेरेर पढाउन सक्छन्, पढाइलाई खेल चित्र कथा वा समूहगत यो विधिसँग जोड्न सकिन्छ, बाढीबाट प्रभावित बच्चालाई अरू बच्चासँग तुलना गर्नु हुँदैन, हामीले उनीहरू आफै अहिले समस्यामा छन्, ती बच्चाहरूबाट हामीले ठूलो आशा गर्नु हुँदैन, तर हामीले पढाइको निरन्तरता चाहिँ गरिरहनुपर्छ, यस्तो बेलामा स्वास्थ्यको समस्या हुन सक्छ, स्वास्थ्य पुनस्थापना हामीले जोड़ दिनुपर्छ, महत्वपूर्ण विषय आजको लागि बाल बालिकाको स्वास्थ्य पनि हो, बाढीपछि पानी दूषित हुन्छ, त्यसैले झाडा पखाला, हैजा, टाइफाइड, छालाकारो, आँखाको समस्या, ज्वरो तथा अन्य संक्रमणको जोखिम बढ्ने एकदमै सम्भावना हुन्छ, बच्चाहरूलाई सुरक्षित खाने पानी दिनुपर्छ, हात साबुन पानीले धुने बानी बसाल्नुपर्छ, खाना राम्ररी पकाएर खुवाउनुपर्छ, फोहोर पानीमा नानी बाबुलाई खेल्न दिनु हुँदैन, बाढीको पानीमा हिँड्दा चोट लागेको छ भने घाउ सफा गरेर स्वास्थ्य कर्मीको सल्लाह लिनुपर्ने हुन्छ, सर्प किरा वा अन्य कुराको पनि जोखिम हुन सक्छ यस बेला, किनभने उनीहरू सेल्टरहरूमा बसिरहेका हुन्छ, न त्यहाँ झ्याल ढोकाको त्यस्तो खासै व्यवस्था हुँदैन, यस्तो बेलामा हामीले नानी बाबुलाई दिनुपर्ने अर्को कुरा चाहिँ जहिले पनि अलि राहतहरू बाढिरहेको देखिन्छ, चाउचाउ बिस्कुटहरू त्यस्तो कुराहरू खुवाइरहेको पाइन्छ, तर यस्तो बेलामा पोषणमा हामीले विशेष ध्यान दिनुपर्छ, विपत्तिपछि परिवारले सबैभन्दा पहिले पेट भर्न खोज्छ, पेट भर्नु प्रमुख कुरा हो, तर बच्चालाई केवल पेट भरेर पुग्दैन, उसलाई पोषण उक्त खानाको पनि उत्तिकै जरुरी हुन्छ, यस्तो बेलामा दाल, अण्डा, दूध, प्रोटिनका स्रोतहरू, हरियो सागसब्जी, फलफूल, अन्न तथा स्थानीय रूपमा उपलब्ध पौष्टिक खाद्य पदार्थहरू हामीले दिनुपर्ने हुन्छ, सानो बच्चालाई उमेर अनुसारको खाना दिनुपर्छ, सानो बच्चालाई दुधै खुवाउनु पर्ने होला, अनि नरम खाना, चाउलो त्यस्तो कुराहरूको हामीले व्यवस्था गर्नुपर्ने हुन्छ, कुपोषित बच्चालाई विशेष पहिचान गरेर उपचार र पोषणको व्यवस्था गर्नुपर्छ, कति ठाउँमा राज्यले नसक्ने कुरा हुन्छ, यस्तो बेलामा संघ संस्था, स्थानीय निकाय, समाजसेवी सबैले यसलाई चाहिँ सहायता गर्नुपर्ने हुन्छ, कुपोषित बच्चालाई विशेष पहिचान गरेर उपचार र पोषण सहयोग गर्नुपर्ने हुन्छ, विशेष गरेर 5 वर्ष मुनिका बच्चाहरूलाई अझ बढी ध्यान दिनुपर्ने हुन्छ, अब सबैभन्दा गम्भीर विषय मनोवैज्ञानिक रूपमा कसरी पुनस्थापना गर्ने, त्यो पीड़ा समस्याबाट उसलाई कसरी हामीले निकाल्ने बाहिर, प्रिय श्रोताहरू हामीले बच्चाको शरीरको चोट देख्छौ तर उसको मनभित्रको हामीले चोट देखेका हुँदैनौ, त्यसैले बच्चाको व्यवहारमा परिवर्तन आयो भने त्यसलाई हामीले तुरन्तै जिद्दी भयो या बिग्रियो भन्नु हुँदैन, बच्चा धेरै रोइरहेको छ भने रोइनस् भन्नुभन्दा तिमीलाई डर लागेको हो, म तिमीसँग छु, तिमीलाई हामी सहयोग गर्छौ, तिम्रो जीवनमा अरू सहकार्य गर्छौ भनेर हामीले उसलाई मनोवैज्ञानिक रूपमा उसले परामर्श दिनुपर्छ, उसलाई ढाडा साहस दिनुपर्ने हुन्छ, बारम्बार बच्चाले एउटै कुरा सोध्यो भने कतिपटक सोध्छौ भनेर झर्किनु हुँदैन, शान्त भएर हामीले उत्तर दिनुपर्दछ, बच्चालाई आफ्नो कुरा भन्न हामीले पूरा दिनुपर्दछ, बाढीपछि बच्चाले आफूले देखेका जुन कुराहरू हुन्छन् ती कुराहरूलाई घटना भन्न वा जान चाहन्छ भने त्यो हामीले दिन सक्नुपर्ने हुन्छ, घटनाको बयान गर्न पनि उसले चाहे पनि दिनुपर्ने हुन्छ, कहिले काहीँ ऊ एउटै घरमा बारम्बार भन्न सक्छ, एउटै घटनालाई उसले बारम्बार दोहोऱ्याइरहेको पनि हुन सक्छ, त्यसैले उसलाई हामीले रोक्ने कोसिस गर्नु हुँदैन, उसको कुरा हामीले ध्यान दिएर सुन्नुपर्छ, तर बच्चालाई जबरजस्ती घटना सम्झाउन वा सबै कुरा भन्न लगाउनु पनि हुँदैन, के भयो तिमीलाई, तेरो बाबुआमा के भयो, कहाँ गयो, कस्तो भयो, यस्तो कुरा हामीले उनीहरूलाई बारम्बार सोध्ने होइन, सुन्ने, साथ दिने, सुरक्षित महसुस गराउने नै पहिलो उपचार हो, यतिखेर हामीले बच्चालाई उसको पुरानो दिनचर्यामा फर्काउनेतिर हामी लाग्नु पर्दछ, विपदपछि बच्चाको जीवन पूर्ण रूपमा बदल्न सक्छ, त्यसले सकेसम्म पुरानो दिनचर्यामा हामीले फर्काउनु पर्छ, निश्चित समयमा उठ्ने, खाने, पढ्ने, खेल्ने, आराम गर्ने, सुत्ने, बालबालिकालाई हामीले खेल्न दिनुपर्छ, खेल एउटा केवल मनोरञ्जनको साधन मात्र होइन, खेल बच्चाको मन निको पार्ने एउटा विशेष माध्यम पनि हो, उसलाई चित्र बनाउन दिन सकिन्छ, हामीले उसलाई गीत गाउन दिन सक्छौँ, कथा सुनाउन सकिन्छ, समूहमा खेल्न सकिन्छ, यसले बच्चालाई फेरि सामान्य जीवनतर्फ फर्किनलाई सहायता गर्दछ, यस्तो समयमा आमाबाउको भूमिका पनि प्रमुख छ, तर यस्तो बेलामा कति बाबुआमा नहुनु पनि सक्नुहुन्छ, कतिपय हुनुहुन्छ पनि, यस्तोमा परिवारको विशेष गरेर आमा बाबु आफै पनि तनावमा हुनुहुन्छ, घर गुमेको छ, सम्पत्ति गुमेको छ, आर्थिक समस्या छ, तर बच्चाको अगाडि सकेसम्म आशाको वातावरण बनाउनुपर्छ, अब हाम्रो केही हुँदैन, सबै सकियो, हाम्रो भविष्य छैन, जस्ता कुरा बच्चाको अगाडि बारम्बार नगर्नु नै बेस हुन्छ, बरु भन्नुपर्छ हामीले धेरै गुमाएका छौँ तर हामी फेरि उठ्नेछौँ, यो एउटा वाक्यले बच्चाको मनमा ठूलो आशा एउटा फेरि पलाउन सक्छ र ऊ फेरि आफ्नो सामान्य जीवनमा फर्किन सक्छ, अभिभावक आफै पनि बलियो हुनुपर्छ, यस्तो बेलामा रुने धुने आफ्ना समस्याहरू मात्र पोख्ने हामीले गर्नु हुँदैन, अभिभावक आफू ठिक भएन भने बच्चालाई सम्हाल्न गाह्रो हुन्छ, त्यसैले आमा बाबु, शिक्षक, स्वास्थ्यकर्मी, धर्म खटिएका व्यक्तिहरूको मानसिक स्वास्थ्यलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ, उनीहरूलाई आराम चाहिन्छ, कुरा गर्ने ठाउँ चाहिन्छ, आवश्यक परेमा उनीहरूलाई मनोवैज्ञानिक परामर्श पनि दिनुपर्ने हुन्छ, त्यसै कारण कहिलेकाहीँ विशेषज्ञको सहयोग पनि चाहिन सक्छ, यस्तो अवस्थामा बच्चा लामो समयसम्म अत्याधिक डर, निन्द्रा नलाग्ने, बारम्बार दुस्वप्न देख्ने, अत्याधिक चुप बस्ने लगातार रोइरहने, खान नमान्ने, विद्यालय जान अस्वीकार गर्ने, अत्याधिक आक्रामक हुने, आफूलाई दोष दिने, आफू मर्न पाए हुन्थ्यो भने यस्ता कुरा गर्नेहरू, यस्ता लक्षण देखियो भने परिवारले यसलाई व्यवस्था गर्नु हुँदैन। समयमै मनोवैज्ञानिक वा मानसिक स्वास्थ्य विशेष गरेर परामर्श लिनुपर्छ। यो पागलपन होइन, यो विपत्तिले दिएको मानसिक चोट हुन सक्छ। जसरी शरीरमा चोट लाग्दा डाक्टर चाहिन्छ, त्यसरी मनमा गहिरो चोट लाग्दा पनि मनोवैज्ञानिकहरूको आवश्यकता पर्दछ। परिवार गुमाएका बच्चाहरूको भविष्य अझ अर्को ठूलो कुरा हो। यस कुरामा अझ संवेदनशील कुरा के हो त भने, कुनै बच्चाले आमा गुमाएको होला, कसैले बुवा गुमाएको होला, कसैले दुवै गुमाएको हुन सक्छ। यस्ता बच्चालाई केवल खाना कपडा दिएर आउने जिम्मेवारी पुरा त पुरा हुँदैन। उसलाई चाहिन्छ परिवार जस्तो सुरक्षित वातावरण, उसको शिक्षा निरन्तर हुनुपर्छ, स्वास्थ्यको जिम्मेवारी हुनुपर्छ, मनोवैज्ञानिक सहयोग हुनुपर्दछ, उसको सम्पत्ति वा अधिकार भने त्यसको संरक्षण हुनुपर्छ, उसलाई शोषण बालश्रम बेचबिखन र दुर्व्यवहारबाट सुरक्षित राख्नुपर्छ। बालश्रम हुन हामीले दिनु हुँदैन। विपत्तिपछि परिवार आर्थिक संकटमा पर्न सक्छ, त्यसपछि बच्चालाई काममा पठाउने जोखिम हुन सक्छ। त्यसकारण घर चलाउन सहयोग गरेर पढेर के हुन्छ, काम गरेर भन्ने जस्तो अवस्थाहरू आउन सक्छ अहिले हाम्रो समाजमा। तर हामीले सम्झनुपर्छ, आज बच्चालाई काममा पठाएर केही पैसा बचाउन सकिएला तर उसको शिक्षा गुमे पनि भविष्यको ठूलो अवसर हामीले गुमाउन सक्छौँ, बच्चाले गुमाउन सक्छ। त्यसैले विपत्तिपछि गरिब परिवारलाई आर्थिक सहयोग गर्नु, बालबालिकाको पुनस्थापन सहयोग गर्नु एउटा महत्वपूर्ण काम हो। सरकारको भूमिका विशेष यस्तो बेलामा अझ बढी देखिन्छ। राहत सरकारले वितरण गरेर मात्र पुग्दैन, राहतपछिको दीर्घकालीन योजना, उनीहरूको खाने बस्ने पढ्ने लेख्ने जीवन स्वास्थ्य रोजगार सबै कुराहरू सरकारले गर्नुपर्ने हुन्छ। सरकारले प्रभावित क्षेत्रका बालबालिकाको तथ्याङ्क तयार गर्नुपर्छ। पहिलो कुरा, कति बच्चाले विद्यालय गुमाए, कतिले विस्थापित भए, कति अभिभावक विनिमय, कति बच्चालाई स्वास्थ्य उपचार आवश्यक छ, कति बच्चालाई मनोपरामर्श आवश्यक छ, यी तथ्याङ्क आधारमा हामीले योजना बनाउनु पर्ने हुन्छ। विद्यालय पुननिर्माण गर्नुपर्ने हुन्छ, स्वास्थ्य चौकी बलियो बनाउनुपर्छ, खानेपानी सुरक्षित बनाउनुपर्छ, तर बाल संरक्षण प्रणाली हामीले बलियो बनाउनु पर्दछ। आधारित श्रोताहरू, यस्तो समयमा स्थानीय सरकारको एकदमै ठूलो भूमिका हुन्छ। स्थानीय तहको सरकारलाई आफ्ना गाउँ बस्तीमा परिवारको अवस्था नजिकबाट थाहा हुन्छ। कति परिवार कुन बाटोघाटो, कतिजना बस्ने घर कस्तो थियो, सबै उहाँहरूलाई थाहा हुन सक्छ। हरेक प्रभावित बस्तीमा बालबालिकाको लागि पुनस्थापित एउटा समिति हामीले जस्तो बनाउन सक्छौँ, त्यसलाई एउटा संयन्त्र बनाउन सक्छौँ। विद्यालय स्वास्थ्य संघ संस्था, वडा महिला युवा समूह, चर्च तथा धार्मिक स्वास्थ्य र नागरिक समाजबीच समन्वय हुनुपर्दछ। शिक्षकको भूमिका कस्तो हुनुपर्दछ, शिक्षक केवल पढाउने व्यक्ति होइन, विपत्तिपछि शिक्षक बच्चाको विश्वासिलो साथी पनि बन्न सक्छ। शिक्षकले बच्चाको व्यवहारमा आएको परिवर्तन बुझ्नुपर्छ। शिक्षकहरू बच्चाहरूसँग धेरै नजिक, धेरै समय बच्चाहरूसँग शिक्षकहरूले बिताउनु भएको कारणले कुन बच्चा धेरै डराइरहेको छ, कुन बच्चा एक्लो भइरहेको छ, कुन बच्चा आचारलाई पढ्न छोड्न दिन खोज्दैछ, कुन बच्चा, यस्ता कुराहरूलाई शिक्षकले चाहिँ पहिचान गर्न सक्नुहुन्छ। त्यसैले शिक्षकलाई पनि बाल मनोविज्ञान र साइको सोसियल सपोर्ट सम्बन्धी आधारभूत तालिम दिनु जरुरी देखिन्छ यस्तो अवस्थामा। स्वास्थ्य कर्मीको भूमिका पनि विशेष प्रबल छ यस्तो अवस्थामा, किनकि सबै कुरा संकटमा छ। स्वास्थ्य कर्मीले घाउ ज्वरो संक्रमण मात्र हेर्ने होइन, बालबालिकाको मानसिक अवस्था पनि हामीले हेरिदिनु पर्ने हुन्छ। स्वास्थ्य

0: बुद्धि बगाएको छैन, उसको सपना बगाएको छैन, उसको भविष्य बगाएको छैन, त्यसरी हामीले बच्चाहरूलाई भन्नुपर्छ, तिमीले दुःख भएको तर तिमी समाप्त भएका छौ, तिमी फेरि उठ्न सक्छौ, तिमी फेरि पढ्न सक्छौ, तिमी फेरि हाँस्न सक्छौ, तिमी भविष्यमा डाक्टर, इन्जिनियर, शिक्षक, पाइलट, किसान, व्यवसायी, कलाकार, स्वास्थ्यकर्मी जे पनि बन्न सक्छौ, तिमी बन्न चाहन्छौ, बन्न सक्छौ। आफ्नो स्थापना एउटा हामी मोडेलमा जानुपर्ने अवस्था आएको छ। बाढी पछि बालबालिकाको पुनस्थल हामीले केही चरणमा बाँड्ने कोसिस गरेको छु मैले। पहिलो सुरक्षा बच्चा सुरक्षित हुनुपर्छ, दोस्रो स्वास्थ्य हुनुपर्छ, खाने पानी, खाना, उपचार, पोषण सुरक्षित हुनुपर्छ, तेस्रो शिक्षा भनेको पढाइ रोक्नु हुँदैन, मनोसामाजिक सहयोग परामर्श दिनुपर्छ, चौथो दुःख र मानसिक चोटलाई हामीले सम्बन्ध गर्नुपर्छ, पाँचौँमा भविष्य बालबालिकालाई दीर्घकालीन असर दिनुपर्दछ, बालबालिका सुरक्षित स्वस्थ बालबालिका शिक्षित बालबालिका आशावादी बालबालिका भोलिको बलियो नेपाल बनाउने एउटा चक बन्न सक्छ। त्यस कारण बच्चाहरूलाई सुरक्षित गर्नु आज देशको लागि आवश्यकता हो, खाँचो हो। अब हामीले गर्नु के सक्छौ त के सक्दैन होला त आदरणीय श्रोताहरू, हामी मध्ये धेरैले सरकार जस्तो ठुलो काम गरेर नसकौँला तर केही गर्न सक्छौ नि। त्यसैले एउटा बच्चालाई किताब दिन सकिन्छ, कसैलाई ड्रेस दिन सकिन्छ, कसैलाई पौष्टिक खाना दिन सकिन्छ, कसैले आफ्नो एउटा बच्चाको पढाइमा सहयोग गर्न सक्छ, त्यसैले उसको कुरा सुन्न सकिन्छ, कसैले उसलाई खेल्न बोलाउन सक्छ, कसैले परिवारलाई मनोबल दिन सक्छ, कहिलेकाहीँ हामीले दिएको पैसा भन्दा हाम्रो दिएको समय ठुलो एउटा उपचार हुन सक्छ, माया नै हाम्रो लागि त्यो यस्तो समयमा माया दिनु नै ठुलो कुरा, माया नै एउटा उपचार हुन सक्छ। बच्चालाई एउटा कुरा हामीले अवश्य भन्नुपर्नेछ, आदरणीय श्रोताहरू, बाजीबाट प्रभावित हरेक नानी बाबुलाई हामीले एउटै कुरा भन्नुपर्छ, तिमी एक्लो छैनौ, तिमी हामीसँगै एकै छौ, तिम्रो पढाइ फेरि सुरु हुनेछ, तिम्रो स्वास्थ्यको ख्याल गरिनेछ, तिमीले भोगेको दुःख तिम्रो सम्पूर्ण जीवन होइन, तिम्रो अगाडि धेरै वर्षहरू बाँकी छन्, तिम्रो भविष्य अझै बाँकी छ। आदरणीय श्रोताहरू, बाढीले हामीलाई एउटा ठुलो पाठ सिकाएर गएको छ, विपद आउँदा भवन मात्र बत्रिँदैन, मानिसको जीवनको व्यवस्था पनि बत्रिँदो रहेछ, त्यसले पुनर्निर्माण भनेको इट्टा र सिमेन्ट एउटा जोड्नु मात्र होइन रहेछ, मानिसको जीवन जोड्नु हो, मानिसको भरोसा जोड्नु हो, मानिसको सम्बन्ध जोड्नु हो, बालबालिकालाई मुस्कुराउन फर्काउनु हो, बालबालिकालाई फेरि घन्टी बजाएर क्लासरुममा जान पर्ने वातावरण बनाउने हो, बच्चाको हातमा फेरि हामीले किताबहरू राख्नुपर्नेछ, डराएको बच्चालाई फेरि सुरक्षित हामीले महसुस गराउनु छ, आफन्त गुमाएको बच्चालाई परिवारको साथ दिनु छ, सबैभन्दा ठुलो कुरा तिम्रो भविष्य अझै बाँकी छ भनेर विश्वास दिलाउनु छ, विश्वास नै एउटा ठुलो कुरा हो। आदरणीय श्रोताहरू, हामी अन्तमा बाइबलको पदबाट एउटा आशाको सन्देश लिएर जानेछौ, यर्मिया 29:11 यहाँहरूले हेर्नु पनि देख्न सक्नुहुन्छ, किनकि तिमीहरूका निम्ति मैले राखेका योजनाहरूमा जान्दछु, र प्रभु भन्नुहुन्छ ती योजनाहरू दुष्टताका होइनन् तर शान्तिका हुन्, तिमीहरूलाई भविष्य र आशा दिनका निम्ति हुन्। यो पद विपत्तिमा भएका सबै मानिसहरूको लागि एउटा आशाको एउटा सन्देश हो। बाढी आयो, घर गयो, सम्पत्ति गयो, त्यसैले कसैले आफन्त गुमायो, कसैको अर्थ भविष्य सकियो होला, कसैको परमेश्वरको योजना अझै भविष्य र आशा छ तपाईँहरूप्रति, तपाईँहरूलाई प्रकृतिले जे जति दुःख दिए तापनि परमेश्वरमा आशा जीवित छ, हामीले ती बालबालिकालाई पनि यही आशा दिनुपर्दछ, यही भरोसा दिलाउनु पर्छ, तिमीले आज दुःख भएको तर भोलि तिम्रो राम्रो हुनेछ, तिमी समाप्त भएका छैनौ भन्ने एउटा आश्वासन हामीले दिनुपर्ने हुन्छ, विश्वास दिलाउनु पर्ने हुन्छ। आदरणीय श्रोताहरू, भजन संग्रह 147:3 यहाँहरूले हेर्नुभयो भने उहाँले हृदय टुटेको होला निको पार्नुहुन्छ र तिमीहरूका घाउहरू बाँधिदिनुहुन्छ। यो पदले हामीलाई के सिकाउँछ त आदरणीय श्रोताहरू, परमेश्वरले शरीरको घाउ मात्र होइन टुटेको हृदय पनि देख्नुहुन्छ, त्यसैले बाढीबाट प्रभावित बाल बालिकाका आँसु परमेश्वरले देख्नुहुन्छ र परमेश्वरले हाम्रो हातबाट पनि काम गर्न चाहनुहुन्छ। हामीले उनीहरूको घाउ मलम लगाउनुपर्छ, हामीले उनीहरूको हात समात्नुपर्छ, हामीले उनीहरूको पढाइमा सहयोग गर्नुपर्छ, हामीले उनीहरूको स्वास्थ्यमा ख्याल गर्नुपर्छ, हामीले उनीहरूको मन सुन्नुपर्छ र उनीहरूलाई आशा अनि भरोसा हामीले दिनुपर्दछ। आज हामी सबै मिलेर एउटा संकल्प गरौँ, आदरणीय श्रोताहरू, बाढी प्रभावित कुनै पनि बाल बालिका हामी उसको विगतको पीडालाई दोष दिने छैनौँ, हामी उसभित्रको सम्भावना देख्छौँ, उसलाई सुरक्षित बनाउनेछौँ, उसलाई पढाउनेछौँ, उसको स्वास्थ्य जोगाउनेछौँ, उसको मन बुझ्नेछौँ र उसको सपना बचाउनेछौँ, किनभने घर पुनर्निर्माण गर्न सकिन्छ त सडक पुनर्निर्माण गर्न सकिन्छ, विद्यालय पुनर्निर्माण गर्न सकिन्छ र बच्चाको हराएको बाल्यकाल फर्काउन सकिँदैन। त्यसैले आजदेखि नै उनीहरूको हात समातौँ, उनीहरूको भविष्य बचाऊ, परमेश्वरले भोटे कोसी लगायत बारीबाट प्रभावित सम्पूर्ण जीवहरूलाई शक्ति, शान्ति, स्वास्थ्य र आशा प्रकट गर्नुभएको होस्। परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। आजको दिन शुभमय भएको होस्। यहाँ सबैमा जय मसीह।
1: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो?

आशा गर्दछौ तपाई आशिषित हुनु भएको छ र कार्यक्रम प्रति तपाई कुनै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 83 98511030 83। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: जय मसीह सबैलाई। प्रार्थनाहरूको विषयमा हामीले अध्ययन गरिरहेका छौं अनि विशेष गरी आजको विषय चाहिँ तपाईहरूलाई यो चाहिँ येशु ख्रिस्टले सिकाउनु भएको प्रार्थना, यो मत्ती 6:9-13 चाहिँ प्रभुको प्रार्थनाद्वारा परमेश्वरको सार्वभौमिकतामा साँचो विश्राम भनेर यो विषय लिएर तपाईँहरूको अघि म आएको छु। आउनुहोस् आज तपाईँले हामीले मत्तीको पुस्तक 6 हामी हेर्नेछौँ, उहाँले हामीलाई कसरी चाहिँ उहाँमा सुरक्षित रहन सक्छ यस्तो अहिलेको कुराहरू हेर्दाखेरि। अनि यसको अलिकति कन्टेक्स्टलाई पनि तपाईँलाई भन्छु, येशु ख्रिस्टले किन यो प्रार्थना चाहिँ उहाँको आफ्नो डिसाइपल्सहरूलाई सिकाउनु भयो होला, तपाईँलाई के लाग्छ? है, तपाईँले 6 खोल्नुभयो भने 1-18 त्यहाँनिर तपाईँले प्रार्थनाको विषयमा दिएको छ। अनि यो प्रार्थना चाहिँ एउटा बीचको भागमा आउँछ, है, मैले 9-13 लिएको छु। अनि त्यो चाहिँ एउटा सेन्टर अफ द प्रेयर, है, एउटा प्रार्थनाको चाहिँ मेरुदण्ड हो भनेर कतिवटा विशेषज्ञहरूले है अब स्कलर्सहरूले भनेका छन्। अनि यो मेरुदण्डलाई चाहिँ कतिपल्ट हामीले चाहिँ नसोचिकन नविचार गरिकन हामी यतिकै बरबराइरहेका हुन्छौँ। तर आज जब तपाईँले एक एक शब्दहरूलाई सोच्नुहुन्छ, हेर्नुहुन्छ, यसलाई बुझ्नुहुन्छ, अनि यो चाहिँ येशु ख्रिस्टले कुनै नयाँ कुरा सिकाउनु भएको थिएन ती समय, येशु ख्रिस्टले त्यही पुराना यहुदी कल्चर अनुसार नै, है, जब तपाईँले व्यवस्थामा हेर्नुहुन्छ, अघि मैले सुरुमा पढेको पनि थिएँ, तिमीले उठ्दा बस्दा सुत्दा हिँड्दा आफ्नो दैलोमा आफ्नो शिरमा आफ्नो हातमा तिमीले चाहिँ परमेश्वरको व्यवस्थालाई चाहिँ के गर, ढाकेर राख। त्यही कुरालाई नै यहाँनिर चाहिँ परमेश्वर हाम्रो साम्राज्य होइन, यो साम्राज्य चाहिँ परमेश्वरको हो, उहाँ चाहिँ सर्वभौम परमेश्वर हुनुहुन्छ, उहाँमा तिमीहरू साँचो विश्राम पाउन सक्छौ, अरू कुनै कुरामा होइन भनेर चाहिँ उहाँले यो प्रार्थना चाहिँ त्यो कन्टेक्स्टमा चाहिँ आज ती विश्वासीहरूलाई अझ चेलाहरूलाई जो अब येशु ख्रिस्टले केही समयपछि जाँदै हुनुहुन्थ्यो संसारबाट अनि उनीहरू आत्तिरहेका थिए, अब के गर्ने, अब येशु ख्रिस्ट हामीसँग हुनु भएन भने हामी कसरी जिउने, के प्रार्थना गर्ने, कसरी रहने भन्ने उनीहरूको धेरै चिन्ताले भरिएको मन हृदयलाई शान्त कसरी बनाउन सकिन्छ भनेर येशु ख्रिस्टले उहाँको चेलाहरूलाई सिकाउनु भएको छ। अनि त्यही प्रार्थना तपाईँ अनि हामीलाई पनि सिकाउनु भएको छ। तपाईँ अनि हामीले पनि त्यही प्रार्थनामा जब तपाईँ रहनुहुन्छ, तपाईँको चिन्तित मन हृदयहरू चाहिँ शान्त हुन्छ प्रियो। त्यसै कारण हामी प्रायः जब तपाईँले हेर्छौँ, जब तपाईँले मत्ती 6:9 तपाईँले पढ्नुहुन्छ, त्यहाँ के लेखेको छ भन्नुहुन्छ, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाम पवित्र गरियोस्। यहाँ अलिकति हामी यसको व्याख्यालाई हेरौँ, है, के भन्न खोजेको होला यो? किनभने हामी चाहिँ हाम्रै आफ्नै इच्छामा, हाम्रै चाहनामा हाम्रो आफ्नो साम्राज्यहरू बनाइरहेको हुन्छौँ, तर योले चाहिँ हाम्रो इच्छा र हाम्रो योजनाहरूलाई चाहिँ बाट चाहिँ हामी वञ्चित रहनलाई, है, अथवा मानव इच्छालाई केन्द्रबाट हटाउनलाई चाहिँ हामीलाई पहिलो यो वाक्यांशहरूले, यो शब्दहरूले हामीलाई सहायता पुर्याउँछ। प्रियो, जब हामी बाइबललाई हेर्छौँ, वचनलाई हेर्छौँ, यसको दायरामा रहिरहेछौँ, हामी यहाँ केही रोकेर हामी हेर्दाखेरि चाहिँ धर्मपुत्र धर्मपुत्री एडप्सनको कुरा हामी पाउँछौँ, बनाउने एउटा यो सुसमाचार येशु ख्रिस्टद्वारा चाहिँ हामीले कसरी चाहिँ स्वर्गमा हुने नै पितालाई चाहिँ हामी हे हाम्रा पिता भन्न सक्छौँ। कतिपल्ट हामीलाई संसारमै रहँदा त हामीले आफ्नो पिताहरूलाई पिता भन्नको लागि हामीलाई धेरै कुराहरूको आवश्यकता पर्छ, है, अहिले तपाईँको जब सिटिजनसिप बनाउन जानुहोस् त कति गाह्रो कठिनाइ छ यस संसारमा त भन्यो भने, आज स्वर्गको पितालाई हे हाम्रा पिता कसरी भन्न सक्छौँ, कसरी त्यो ग्यारेन्टी हामीले लिन सक्छौँ? तर परमेश्वरले तपाईँ अनि हामीलाई, है, एउटा यही सुसमाचार चाहिँ आज हामीलाई दिनुभएको छ कि हामीले चाहिँ ब्रह्माण्डको सर्वभौम परमेश्वरलाई हाम्रा पिता भन्ने हाम्रो कुनै जन्मसिद्ध अधिकार छैन, थिएन पनि, है, तर येशु ख्रिस्टले उहाँको आज्ञाकारितामा क्रुसको बलिदानद्वारा, तपाईँले हेर्नुहुन्छ हाम्रो क्रस छ त्यहाँ, बलिदानद्वारा हाम्रो कानुनी मिलन भएको कारण, उहाँले हाम्रो ऋण तिरिदिनु भएको कारण, उहाँद्वारा आज हामीले संसारको सृष्टिकर्तालाई हाम्रो पिता हे पिता भनेर हामीले भन्ने हामीलाई अधिकार पाएको छ, किनभने हामी चाहिँ उहाँको एडप्टेड, हामी उहाँको धर्मपुत्र धर्मपुत्रीहरू हौ। त्यसकारण हामीले हाम्रो प्रार्थनामा हे हाम्रा पिता भनेर हामीले हाम्रो हातहरू उचालेर उहाँलाई निर्धक्कसहित उहाँलाई भन्न सक्छौँ। अनि कसरी भनेछ, तपाईँको नाउँ पवित्र गरियोस् अथवा पवित्र मानियोस्। किन होला तपाईँको नाउँ पवित्र मानियोस् भनी प्रार्थना गर्नुको अर्थ, यो संसारमा भइरहेको उहाँको अपमानको विरुद्ध उहाँले पवित्र उच्च होस् र हाम्रो व्यक्तिगत बानी व्यवहारले उहाँको आदर गरोस् भनी सामूहिक रूपमा पुकारा गर्न उहाँले हामीलाई सिकाइराख्नु भएको छ। सुरुको प्रार्थनाको विषयमा तपाईँले यसैया अगम वक्ताले जब परमेश्वरको उपस्थितिमा ऊ गए अनि उसले चाहिँ त्यहाँ स्वर्गदूतहरूले चाहिँ पवित्र पवित्र पवित्र परमेश्वर भनिरहेको थियो, अनि जब त्यो उसले सुन्दाखेरि आज त्यो अगम वक्ता आफै नै उसले आफ्नो कमजोरीहरूलाई महसुस, ओ परमेश्वर त पवित्र, म त अपवित्र छु, म पापीहरूको मान्छेसँग बस्छु, म अपवित्र, उसले आफैले आफूलाई त्यो स्वीकार गरिरहेको छ। हाम्रो परमेश्वर चाहिँ उहाँ पवित्र हुन्छ, उहाँको नाउँ सधैँ पवित्र गराइनुपर्छ। प्रिय येशु ख्रीष्टले यही प्रार्थना हामीलाई सिकाउनु भयो, तपाईँको नाउँ पवित्र मानियोस् गरियोस्, किनकि हाम्रो परमेश्वर के हुनुहुन्छ, पवित्र हुनुहुन्छ। तपाईँ अनि हामी यस संसारमा छौँ, हामी पापले डुबेका संसारमा हामी जिइरहेका छौँ, अनि प्रत्येक कुरो नै केही कुरो असल छैन, तर तपाईँ अनि हामीले एउटा सुरक्षित ठाउँ पाएका छौँ त्यो ख्रिस्टमा, अनि जो उहाँले आज हामीलाई त्यो टाइटल पनि दिनुभएको छ कि हामी चाहिँ परमेश्वरका छोराछोरी हौ। अनि दोस्रो उहाँले भनेको छ, तपाईँको राज्य आओस् भनेर उहाँले सिकाउनु भएको छ भने प्रार्थना गर्नुहोस् भनेर, परमेश्वरको वचनको चाहिँ शुद्ध प्रचार होस्, ख्रिस्टको अन्तिम वा नआउन्जेलसम्म हामी उहाँमा चाहिँ सुरक्षित रहन सकौँ भनेर उहाँले हामीलाई यो प्रार्थना, किनभने उहाँलाई थाहा थियो अब उहाँ जाँदै हुनुहुन्छ होइन केही समय, अनि उहाँ फेरि आउँदै पनि हुनुहुन्छ, तर उहाँ अहिलेसम्म आउनु भएको छैन, तर उहाँ नआउन्जेलसम्म हामीले उहाँलाई पवित्र गरियोस्, उहाँको राज्य आओस्, उहाँको वचनको चाहिँ सही प्रचार होस्, शुद्ध प्रचार होस् भनेर उहाँले हामीलाई यसको लागि चाहिँ उहाँको राज्य आओस् भनेर चाहिँ उहाँले हामीलाई त्यो माग गर्नलाई हामीलाई प्रार्थना सिकाउनु भएको छ। अनि तपाईँको हाम्रो इच्छा होइन, अघि हाम्रो इच्छा मैले देखाएँ, तपाईँको इच्छा चाहिँ पुरा होस् भनी प्रार्थना गर्नु भनेको हाम्रो स्वार्थी र स्वतन्त्र स्वभावलाई नष्ट गर्नको लागि अलौकिक अनुग्रही परमेश्वरसँग हामी प्रभु हामीलाई चाहिँ तपाईँको इच्छामा जिउन सिकाउनुहोस् भनेर है ती स्वर्गदूतहरूले जसरी ती स्वर्गमा परमेश्वरलाई पवित्र अनि परमेश्वरको इच्छा अनुसार जिउने, जस्तै आज हामीलाई पनि उहाँको इच्छामा जिउने व्यक्तिहरू उहाँले बनाउन चाहनुहुन्छ, ताकि हामीहरूको जीवनबाट उहाँ केवल उहाँको महिमा हुन सकेको होस्। तपाईँले यहाँनिर देख्नुहुन्छ है, कतिपल्ट हाम्रो इच्छाहरू चाहिँ कस्तो हुन्छ, यो हामीले प्रार्थना गर्न बस्दाखेरि चाहिँ इनभिजिबल सबटाइटल भनेर चाहिँ तपाईँले एउटा सोच्नुहोस्, एउटा चित्र पनि तपाईँ एउटा मुभीको हलमा जानुभएको छ, कुनै अङ्ग्रेजी फिल्म हेर्दै हुनुहुन्छ अनि तपाईँलाई त्यसको सबटाइटल चाहियो है, अनि त्यो जाँदाखेरि त्यो कलाकारहरूले चाहिँ उनीहरूको आफ्नो शब्दहरू उनीहरूको आफ्नो भाषामा भनिरहेका हुन्छन्, तर त्यो सबटाइटल मुनि पनि ध्यान देखिराख्नु भएको छ है, त्यहाँ चाहिँ अर्कै त्यसको अनुवाद भएको हुन्छ त्यो सही कुरा। त्यस्तै आज हाम्रो जीवनमा पनि कतिपय हामी प्रार्थनामा त बस्छौँ गर्छौँ प्रभुलाई भन्छौँ, तर हाम्रो हृदय भित्रको स्वार्थी मनले चाहिँ त्यहाँ प्रार्थना गरे जस्तै है, तपाईँको इच्छा होइन तर मेरै इच्छा पुरा होस्, मेरै नाउँको बढाइ होस्, भित्रबाट चाहिँ बाहिरबाट चाहिँ हामी चाहिँ त्यसो गर्छौँ, तर भित्रको हाम्रो मन, किन परमेश्वर हि नोज हि डिड हि क्यान डायगोनाइज आवर हार्ट, त्यो भने तापनि मुखले त्यो भने तापनि तर तपाईँको भित्रको सब टाइटलले चाहिँ के भनिरहेको छ परमेश्वरलाई थाहा छ। आजको तपाईँहरूको हाम्रो प्रार्थना है कस्तो भइरहेको छ, ठिक यसरी नै तपाईँले यदि तपाईँले कम्प्लिटली परमेश्वरलाई चाहिँ जब तपाईँ स्वीकार गर्नुहुन्छ, जब अघि हामीले न्युरो साइन्टिस्टको कुरा गर्थ्यो नि डाक्टर ड्यानियल तपाईँ नभ्युसन आमिन, उहाँले भन्नुभएको छ कि यो मैले हेरेँ, उहाँको घरिघरि हेरेँ अनि मैले त्यसलाई अध्ययन गरेँ हेरेँ अनि उसले कस्तो प्रकारले सिकाएको कुरा, ऊ एउटा न्युरो साइन्स भएको कारण हाम्रो दिमाग हाम्रो मस्तिष्क पनि कसरी काम गर्दो रहेछ, त जब हामीले टोटल नि उहाँमा है हाम्रो ठिक यसै ठाउँमा आएर धर्मशास्त्र र हाम्रो मनको बनावटको आपसमा एउटा जोडिन्छ। यो एउटा साइन्टिस्टले भन्छ जस्तै है, उहाँले उहाँको नाम डानियल एमेनले, उहाँ चाहिँ मस्तिष्कको वैज्ञानिक हुनुहुन्छ, न्युरो साइन्टिस्ट हुनुहुन्छ। जब कुनै व्यक्तिले आफ्नो ध्यान आफूबाट हटाएर कृपालु र शक्तिमान परमेश्वरमा केन्द्रित गर्छ तब उसको दिमागमा अनौठो परिवर्तन आउँछ अरे। यो चाहिँ साइन्सले पनि प्रुभ गरेको छ है। कस्तो खालको परिवर्तन होला त्यहाँ तपाईँले देख्नु भएको छ है। परमेश्वर एक सुरक्षा दिने र सर्वोच्च राजाको रूपमा स्वीकार गर्दा हाम्रो मस्तिष्कमा चाहिँ यो हाम्रो अघिल्लो भाग त्यो देख्नु भएको छ नि त्यहाँनिर है, अघिल्लो भागमा प्री फ्रन्टल कोर्टेक्समा चाहिँ के हुन्छ अरे तुरन्तै सक्रिय हुन्छ। मस्तिष्क चाहिँ भागले हाम्रो एकाग्र दया भाव र भावनालाई नियन्त्रणले त्यो प्री कोर्टेक्सलाई चाहिँ के गर्छ अरे त्यसमा चाहिँ परिवर्तन आउँछ अरे। के त्यो चिन्ता फिक्री ल्याउने त्यो भावनाहरूमा डुब्ने त्यो कुराहरूबाट चाहिँ हामीलाई चाहिँ त्यो एकदम धेरै हाई हर्मोन जब हाम्रो हुन्छ तब हामीलाई धेरै चिन्ता र फिक्रीले हामीलाई भरेका हुन्छौँ। तर जब त्यो तपाईँले सबै कुरा चाहिँ परमेश्वरमा राख्नुहुन्छ, कम्प्लिट सरेन्डर गर्नुहुन्छ तब चाहिँ त्यहाँ परिवर्तन आउँछ अरे। तपाईँले भुल्ने बिमारीहरू हुने कतिजनाको हुन्छ नि हामी, किनभने बेसी हामीले हाम्रो दिमागलाई चाहिँ धेरै खेलाएर सोचेर ओभर थिङ्किङ गरेर है हामीले धेरै कुराहरू हाम्रो शरीरमा हामीले बिमारीहरू धेरै कुराहरू निम्ताइरहेका हुन्छौँ। त्यो कुरा चाहिँ यहाँनिर एकदमै असलसँगले उहाँले भन्नुभएको छ है। उहाँले मैले त्यो कुरालाई मैले ल्याएँ अनि यहाँबाट तपाईँले के देख्नुहुन्छ भने यहाँबाट के एप्लिकेसन अथवा हामीले व्यवहारिक रूपमा हामीले के लिन सक्छौँ भन्दाखेरि आज तपाईँ हाम्रो जीवन कुन क्षेत्रको त्यो अदृश्य सब टाइटलले लेख्दै हुनुहुन्छ, तपाईँ आफ्नो परिवार आफ्नो करियर वा आफ्नो आर्थिक अवस्थामा कुन ठाउँमा मेरो इच्छा पुरा गर्नुहोस् भनी डिप्पी गरेर तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ। सुसमाचारले अथवा परमेश्वरको वचनले आज हामीलाई एउटा यस्तो साम्राज्यको बोझ बोक्न छोड्न हामीलाई नियमन्त्रणा दिन्छ जसमाथि शासन गर्ने अधिकार तपाईँ अनि हाम्रो छैन थिएन पनि। आफ्नो हप्ताभरिको योजनाहरू स्वर्गमा हुनुहुने पिताको हातमा सुम्पिदिनुहोस् जब तपाईँ सबैभन्दा पहिलो उहाँको नामलाई उच्च र पवित्र मान्नुहुन्छ पार्नुहुन्छ तब तपाईँको हृदय आफ्नै नाम कमाउने र अथवा इज्जत जोगाउने थकाइलेको दौडबाट तपाईँहरू मुक्त हुन सक्नुहुन्छ। प्रियो तपाईँ मुक्त हुन चाहनुहुन्छ, त्यस भएपछि तपाईँले उहाँलाई सुम्पिदिनुहोस्। अनि दोस्रो बुन्दा म लिएर आएको छु, जब तपाईँले यहाँ परमेश्वरको महिमासँग आफ्नो हृदयलाई मिलाएर मात्र येशूले चाहिँ उहाँले हामीलाई व्यक्तिगत अवस्थाहरूमा को निम्ति प्रार्थना गर्नलाई उहाँले हामीलाई सिकाउनुहुन्छ। उहाँले भन्नुहुन्छ हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् भनेर प्रार्थना सिकाउनुहुन्छ र हाम्रो अपराधहरू क्षमा गर्नुहोस् भनेर हामीले सिकाउनुहुन्छ जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ मत्ती 11:12। जब तपाईँले सबै कुराहरू तपाईँको आफ्नो इच्छाहरूलाई परमेश्वरमा सुम्पनुहुन्छ त्यहाँ आराम पाउनुहुन्छ तब मात्र तपाईँले फेरि अर्को अवस्था चाहिँ के छ भन्दाखेरि जब तपाईँ टोटली है परमेश्वरको प्रबन्धमा तपाईँ निर्भर उहाँलाई गर्न परमेश्वरले हामीलाई आह्वान गर्नुभएको छ। यो वचनले हामीलाई सिकाएको छ। हेर्नुहोस् न तपाईँ अनि हाम्रो जीवन यही कुराले नै दिनभरि हप्ताभरि महिनाभरि वर्षौँभरि हामी थाकिरहेका हुन्छौँ। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् र हाम्रा अपराधहरू क्षमा गर्नुहोस् जसरी हामीले आफ्नो अपराधीहरूलाई क्षमा गरेका छौँ। यी योजनाहरूको तपाईँले हेर्दाखेरि यहाँ चाहिँ हामी चाहिँ असक्षम र हाम्रो व्यवहारिक एउटा नास्तिकतालाई प्र्याक्टिकल एथिजम पनि भन्छ है त्यसलाई चाहिँ लाई छलङ्ग पारिरहेको हामी त्यहाँ देख्छौँ। कतिपल्ट हामी सोच्छौँ मेरो आफ्नो डिग्री मेरो आफ्नो योजना मेरो घर सबै कुरा चाहिँ मेरो आफ्नै आफैले मैले गरेको यो मेरो आफ्नै कमाइले हो मैले आफ्नै मेहनत गरेर हो त्यो प्रकारको हाम्रो सोच छ। हाम्रो फिजिकली जति पनि डेलिभरेटको लागि होइन गर्नुपर्ने कुराहरू यो चाहिँ सबै मैले नै गरेको किनभने मैले पढेँ मैले यति डिग्री गरेँ अनि मैले यो पाएँ। अनि अर्को स्पिरिचुअली साइडमा हेर्नु अब त्यो पाएँ भनेर हामी सोच्छौँ विचार गर्छौँ अनि हामी त्यसमै लागि परेका छौँ। कतिजना हामी मण्डली पनि बिर्सिन्छौँ आज स्याटरडे हो अब मण्डली आउनुपर्छ भनेर बिर्स किनभने हामी त्यही गाँस बाँस बचाउन लागि त्यसकै सुर्ता गरेर हामी दिनभर हप्ताभर महिनाभर हामी लागि परिरहेका हुन्छौँ। अनि हामी परमेश्वरलाई दिनुपर्ने समय, परमेश्वरको मानिसहरूलाई दिनुपर्ने समय, सबै कुरा हामी त्यसैमा हामी लागि परिरहेका हुन्छौँ। अर्को कुरा चाहिँ के छ भन्दाखेरि, त्यो मात्र होइन, यसो कुराले एउटा स्पिरिचुअल एउटा फर्गिभनेसको विषयमा पनि सिकाउनुपर्छ दोस्रो, किनभने यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। हामी चाहिँ ऋणी छौँ उहाँले डेब्ट्सको कुरा है, विशेष गरी तपाईँले हेर्नुभयो भने हाम्रो सास, जुन चाहिँ सास तपाईँले लिइराख्नु भएको छ नि, यो मेरो होइन, यो परमेश्वरले दिनुभएको दान। हामी प्रत्येक दिन जुन भोजनको लागि प्रार्थना गर भने त्यसले चाहिँ हाम्रो घमण्डलाई तोडिदिन्छ, त्यसले चाहिँ हाम्रो, किनभने हामी चाहिँ परमेश्वरमा निर्भर छौँ भन्ने कुरालाई हामी बिर्सिरहेको छ। तपाईँले अहिले देख्नुहोस् त यो बाढीले कस्तो प्रकारको प्रभाव ल्यायो, त्यहाँ कतिजनाले यति राम्रो राम्रो घर बनाएर आफ्नो संसार बसाउनु भएको थियो, सबै कुरा उहाँहरूलाई पर्याप्त, तर हेर्नु त एकैचोटि सबै कुरा अहिले केही पनि छैन। उहाँले कमाएको, उहाँले गर्नुभएको सबै कुरामा चाहिँ के भयो, त्यहाँनिर परमेश्वर चाहिँ सर्वभौम हुनुहुन्छ, त्यहाँबाट हामी देख्छौँ, जुटाउनु हुने त्यहाँबाट देख्छौँ। तपाईँले आज कतिजना त्यहाँनिर राहत पाउन सक्नुभएको छ, हामी प्रार्थना गरिरहेका छौँ, जुटाउँदैछौँ, तर जुटाउनु हुने को हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ। आज त्यो व्यक्तिले त्यहाँ मात्र जब थाहा पाउनु, जब तपाईँ भोको हुनुहुन्छ अनि तपाईँले तब मात्रै पुकारा गर्नुहुन्छ कि मेरो डेली भोजन जुटाउनु हुने परमेश्वर चाहिँ उहाँ माथि हुनुहुन्छ। अब केही छैन, अहिले निर्भर हामी कसमा हुनुपर्छ, परमेश्वरमा। अनि परमेश्वरले उहाँ डङ्गा आएर उतारिदिनुहुन्न, तर उहाँले आफ्नो मानिसहरू उहाँले प्रयोग गर्नुहुन्छ, अनि उहाँहरूमा त्यो भोजन जुटाउने सक्ने सामर्थ्य चाहिँ उहाँ मात्र हुनुहुन्छ। हामी आफै जुटाउन सक्छौँ होला भनेर हामी धेरै प्रयास गरिरहेका हुन्छौँ, तर हामी सक्दैनौँ। हामी सरेन्डर गर्नुपर्छ, हाम्रो प्राइड, हाम्रो घमण्डलाई हामीले तोड्नुपर्छ, कम्प्लिट सरेन्डर गर्नुपर्छ, किनभने यो समय चाहिँ हामीले परमेश्वर मात्रै हाम्रो जुटाउनु हुने हुनुहुन्छ। यो बाढीले नै त्यो कुरालाई स्पष्टसँग हामीले देखेका छौँ। हामीलाई थाहा छैन भोलि यहाँ काठमाडौँमा, यो ललितपुर एरियामा, यो एरियामा कस्तो हुनेछ, तर हामी कसमा भर गर्ने, हामी हाम्रो सम्पूर्ण भर डिपेन्डेन्सी कसमा हुने भन्दा हामी परमेश्वर हुनलाई चाहिँ उहाँले सिकाउनु भएको छ। अनि अर्को त्यो मात्रै नभएर एउटा स्पिरिचुअल फर्गिभनेसको डेप्थ्सको विषयमा उहाँले भन्नुभएको छ। आज तपाईँ अनि हामी, अघि मैले न्युरो साइन्टिस्टले भने जस्तै धेरै चिन्ता, फिक्रीले, एन्जाइटीले यति साह्रो हामी भरेका छौँ, किन भन्दाखेरि हामीले धेरै कुराहरू बिगारिरहेका छौँ। अनि हामीले भन्छौँ परमेश्वरको अगाडि चाहिँ, प्रभु मलाई क्षमा दिनुहोस्, फर्गिभ मी एज आई हेभ फर्गिभन। है, मलाई के भन्छ प्रभुको प्रार्थनाले, के भनेको छ, प्रभु मलाई मेरो अपराधहरूलाई क्षमा गरिदिनुहोस् जसरी मैले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छु। अनि त्यो ऋण चाहिँ प्रिय हो, येशू ख्रीष्टले क्रुसमा तिरिसक्नु भएको छ। त्यो डेप्थ, तपाईँको हाम्रो यति उच्च उच्च पहाड जस्तो हाम्रो पापको डेप्थहरू चाहिँ उहाँले, है, ऋणहरू चाहिँ उहाँले क्रुसमा गएर तिरिसक्नु भएको छ। अब तपाईँले हामी निर्धक्क भएर जिउनुपर्छ, उहाँले हामीलाई राइचियस, उहाँले हामीलाई तिमीहरू धर्मी, उहाँले हामीलाई ठहराइसक्नु भएको छ। तब तपाईँले यहाँ सजिलैसँग प्रार्थ, जस्तै मैले मेरो अपराधीहरूलाई क्षमा गरेको छु, साँच्चै तपाईँले के साँच्चै नै येशू ख्रीष्टले यति साह्रो डेप्थ हाम्रो निम्ति तिरिदिनु भएको छ। आज तपाईँलाई कतिजनाले दुःख, मन दुखाएको होला, व्यक्तिहरू होला नि तपाईँको जीवनमा, के उनीहरूलाई तपाईँले क्षमा गर्नुभएको छ? सोच्नुहोस्, कतिपल्ट हामी पनि त्यस्तै घमण्ड गर्छौँ, अहिले जे पनि तपाईँलाई जुटिराख्नु भएको छ, परमेश्वरले जुटाइराख्नु भएको छ, अनि त्यसमा हामी धन्यवादी छैनौँ, तर हामी के गर्छौँ, गर्व गर्छौँ कि यो चाहिँ मेरो आफ्नै कमाइले, मेरो आफ्नै मैले पढेर डिग्री कमाएर काम गरेर कमाएको हुन्छ, तर त्यो सबै दिने चाहिँ को हुनुहुन्छ भनेर चाहिँ हामीले बिर्सिरहेका छौँ। वास्तविकता चाहिँ त्यही हो। अनि हामी जब तपाईँ चाहिँ धन्यवादी बन्नुहुन्छ, तब चाहिँ त्यहाँ के हुन्छ, अनि अरूलाई क्षमा दिनुहुन्छ, त्यो अर्को साइन्सको चाहिँ ग्रेटिट्युड अनि फर्गिभनेसले चाहिँ त्यो, उहाँ त्यो न्युरोलोजिस्ट साइन्टिस्टले भन्नुभएको कुरा चाहिँ, तपाईँको कोर्टिसोल चाहिँ घट्छ अरे के, जब तपाईँ प्रत्येक दिन, येशू ख्रीष्टले के भन्नुभएको छ, वर्षौँ वर्षौँको लागि खाना माग भन्नुभएको छैन, उहाँले के भन्नुभएको छ, आज दिनभरिको रोटी, उहाँले भोलिको, पर्सिको, निको पर्सिको, यो वर्षको उहाँले भन्नुभयो, भन्नुभएन, दिनभरिको रोटी जुटोस्। अनि त्यो दिनभरिको रोटी जुटेको निम्ति तपाईँ हामी कति धन्यवादी छौँ, कि तपाईँले मैले कमाएको हो भनेर आज आफैलाई गर्व गरेर बसिराख्नु भएको छ, कि परमेश्वरलाई तपाईँले धन्यवाद दिँदै हुनुहुन्छ। यदि तपाईँ धन्यवादी हृदय तपाईँको भएन भने तपाईँको क्रोटोसोल एकदम माथि हाई भएर चाहिँ तपाईँलाई त्यही हो, चिन्ता र फिक्रीको विषय आउने कुरा चाहिँ त्यो, मैले कमाउनु पर्छ, मैले गर्नुपर्छ, है सबै कुरा त्यो सोचले, तर जब तपाईँले प्रत्येक दिन यो प्रार्थनालाई यसो कृषि सिकाउनु भएको यो प्रार्थनालाई, अनि यसोले पनि जान्नु हुँदै थियो मेरो अब यो डिसाइपल जो एक दिन पछि म यहाँ नभएपछि यिनीहरूको जीवन कस्तो हुन्छ होला भनेर उहाँलाई थाहा भएर नै यो कुरा उहाँले धन्यवादी हुन सिकाउनु भयो। अनि त्यो मात्र नभएर क्षमाको विज्ञान पनि, क्षमा दिन पनि उहाँले सिकाउनु भयो। यदि हामीले क्षमा दिएनौँ भने शरीरमा धेरै किसिमको बिरामीहरू आउने रहेछ प्रिय, त्यो न्युरो साइन्टिस्टले उहाँले भन्नुभएको छ। पावलले पनि भनेको छ कलसीको पत्रमा, तिमीले किन क्षमा दिनुपर्छ उसले गरेको अपराधलाई हेरेर होइन, तर तिमीलाई मैले कसरी क्रुसमा तिम्रो निम्ति मैले ऋण तिरिदिएको छु त्यो हेरेर तिमीले उनीहरूलाई क्षमा गर भन्नुभएको छ। तर कतिपल्ट हामी घमण्ड गरेर मैले क्षमा दिएन भने चाहिँ क्षमा नदिएर तपाईँ घमण्ड गरेर आफैले आफैलाई धेरै प्रकारको कोर्टसल तपाईँले बढाएर माथि धेरै बिरामीको चपेटामा धेरै कति त लाइफ थ्रेटनिङमा पनि तपाईँ गइराख्नु भएको हुन्छ। तर यसको चाहिँ सिम्पल उहाँले हामीलाई क्षमा गर्नुभएको छ, त्यसै कारण तिमीहरूले पनि उनीहरूलाई क्षमा गर। जब तपाईँले क्षमा गर्नुहुन्छ नि, धन्यवाद र क्षमाको विज्ञानले के भन्छ भने यदि यो गर्न थाल्नुहुन्छ नि तब तपाईँको सबै कुराहरू शान्त हुन्छ अरे प्रत्येक दिन तपाईँले गर्नुभयो भने। अनि यो चाहिँ एकदमै अनिवार्य तपाईँ अनि हामीलाई छ प्रिय। अनि तेस्रो बुदा मैले ल्याएको छु, त्यो चाहिँ के हो भन्दा सर्वभौमको सुरक्षाको ढालमा हामीले भरोसा गर्नुपर्छ प्रिय। यदि तपाईँ अनि हामी उहाँमा भरोसा गरेनौँ भने के हुन्छ, उहाँले भन्नुभएको छ यहाँनिर हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट हामीलाई बचाउनुहोस्, किनकि राज्य परिक्राम र महिमा सदा सर्वदै तपाईँकै हुन्। सर्वभौम परमेश्वरको उहाँ चाहिँ हाम्रो सुरक्षाको ढाल चाहिँ उहाँ हुनुहुन्छ, अनि उहाँमा हामीले भरोसा गर्न सिक्नै पर्छ फेरि। अनि यसो क्रिस्टले त्यही सिकाउनु भएको थियो। यो चाहिँ एकदमै गहिरो कुरा छ नि, तपाईँ र हामीलाई सिक्न पर्ने कुरा छ, किनकि यहाँनिर भनेको छ नि होइन दुष्ट परीक्षामा हामीलाई पर्नु, किनभने हामी मान्छे छौँ, हामी प्रत्येक दिन येशु ख्रीष्ट स्वयं त उहाँ परीक्षामा पर्नु भयो। तपाईँले लुक्काको चारमा हेर्नुहोस् जुन परीक्षा हामीलाई पर्छ उहाँलाई पनि त्यही परीक्षामा, हामी प्रत्येक दिन परीक्षाको चपेटामा छौँ प्रिय। अनि उहाँले हामीलाई सिकाउनु भएको छ कि हामीलाई चाहिँ अन्तर्विन्ती गर, माग, भिख मागे जस्तै मलाई दुष्टहरूबाट मलाई बचाउनुहोस्, मलाई परीक्षाहरूबाट मलाई जोगाउनुहोस्, किनभने परीक्षा दुष्ट मानिसहरू सधैँ हाम्रो वरिपरि नै छ, अनि त्यसको निम्ति हामीले प्रार्थना गर्न आवश्यक छ। अनि येशू ख्रीष्टलाई त्यो अनुहारै ल्याएको थियो, उहाँ आफैले पनि उहाँ यस संसारमा हुनुहुँदा सबैभन्दा ठुलो बेसी समय बिताउने नै प्रार्थनामा, बिहानी उहाँलाई कतिपल्ट डिसाइपल्सहरू खोज्न पर्थ्यो उहाँ कहाँ हुनुहुन्छ भनेर, उहाँ डाँडा काँडामा आफैलाई एकान्तमा राखेर परमेश्वर पिता, उहाँ परमेश्वर पिता पुत्र हुनुहुन्थ्यो र पनि उहाँले आफ्नो पितासँग प्रत्येक दिन प्रार्थना गर्नुहुन्थ्यो, किनभने उहाँलाई उहाँ पनि क्रुसमा उहाँ जान हाम्रो पाप र अपराधको निम्ति उहाँ क्रुसमा जानलाई उहाँ सजिलो थिएन, धेरै टेम्पटेसन उहाँलाई पनि थियो। गेत्सेमनीको बगैँचामा उहाँले कसरी प्रार्थना गर्नुभयो, आँसुको प्रार्थना, रगत शरीरको प्रार्थना, उहाँले यतिसम्म यो प्रभु तपाईँको इच्छा हो भने चाहिँ उहाँले भन्नुभएको छ, मेरो इच्छा चाहिँ यो हटोस् भन्न चाहन्छु तर तपाईँको इच्छा चाहिँ के छ त, त्यस्तोसम्म उहाँले प्रार्थना गर्नुभएको थियो। आज तपाईँ अनि हामी है प्रत्येक दिन हामी अगाडि धेरै किसिमको परीक्षाहरू छन्, जवानहरूलाई झन् धेरै किसिमको, अहिले त झन् है मिडियाले अघि हामीले त्यस्तो मनीमा पनि हेऱ्यौँ, घन्टौँ घन्टौँ महिनौ महिना अथवा रात दिन पनि हामी त्यसमै बिताउँछौँ है, अनि त्यसले नै ल्याएको कतिवटा परीक्षाले ल्याएको तपाईँले त्यसको रिजल्टहरू पनि देखिराख्नु भएको छ। आफ्नै देशमा एउटा सानो 3 वर्षको बालक पनि को पनि रेप भइरहेको छ, हेर्नुहोस् आफ्नै बाबुले आफ्नै छोरीलाई रेप गरिरहेको छ, यस्तो यस्तो अवस्था कहाँबाट आएको छ त, परीक्षाहरूबाट। अनि त्यसबाट जोगिनको निम्ति येशू ख्रीष्टले त्यो समयमा नै हामीलाई प्रार्थना गर्न सिकाउनु पर्छ। आज तपाईँ अनि हामीले कतिको त्यो प्रार्थना गरिरहेका छौँ त हाम्रो टेम्पटेसनहरूबाट, किनभने प्रत्येक हाम्रो पाइला पाइलामा छ, हाम्रो सोच, हाम्रो विचार, हाम्रो पाइला, हाम्रो हातहरू हामीले होइन त्यो कुराहरूमा हामी लागि परेका छौँ। तर तपाईँ अनि हामीले सोच्नुपर्ने कुरा आज के छ भन्दाखेरि, मैले कतिको प्रार्थना गरेको छु मलाई परीक्षामा नआओस्, दुष्टहरूबाट मलाई बचाओस्, एउटा यो कन्फेसन्स हो कि, किनभने उहाँ मात्रै हाम्रो ढाल हुनुहुन्छ, उहाँमा मात्रै हामी सुरक्षित रहन सक्छौँ, त्यसै कारणले उहाँले हामीलाई यो प्रार्थना गर्न हामीलाई सिकाउनु भएको छ प्रिय। तपाईँले प्रत्येक दिन तपाईँले आफ्नो समय चाहिँ प्रार्थनामा बिताउनुहोस्। यो टेम्पटेसन नआओस् भनेर, दुष्टहरूबाट बचाओस् भनेर. जब पनि म आफ्नै प्रार्थना गर्दाखेरि मलाई चाहिँ के आउँछ भन्दा एउटा वर्ड चाहिँ मलाई दुष्टहरूबाट बचाउनुहोस् भनेर एकदम जोडले भन्छु क्या त्यो चाहिँ, किनभने हामी वरिपरि त्यस्तैहरूको समाजमा बसिसकेका छौँ अनि हामी जोगिन खाँचो छ. अनि कसले जोगाउँछ? हामी आफै जोगिन सक्दैनौँ, हामी असक्षम छौँ. त्यसै कारण त यो प्रार्थना सिकाउनु भएको हौ. मैले सक्ने भए त मैले आफै गर्ने थिएँ नि त, तर हामी सक्दैनौँ नि त, हामी असक्षम छौँ. हामी कन्फेस गर्नुपर्छ त्यो कुराहरूलाई, म असक्षम छु. त्यस कारण नै हाम्रो सिल चाहिँ, हाम्रो ढाल चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ. त्यस कारण येशु ख्रिस्टले चाहिँ उहाँ मात्रै सर्वभौम परमेश्वर हुनुहुन्छ, उहाँ मात्रै हामीलाई सुरक्षा दिने परमेश्वर उहाँ मात्रै हुनुहुन्छ. त्यस कारण हामी उहाँमा निर्भर, हाम्रो जीवन उहाँमा, हाम्रो कम्प्लिट भरोसा, हाम्रो ट्रस्ट चाहिँ हामी उहाँमा गर्नुपर्छ प्रिय. किन हाम्रो पहिला पहिलामा यो कुराहरूले हामी घेरिएका छौँ. हाम्रो डिफेन्सिभ चाहिँ उहाँ मात्रै हुनुहुन्छ. धेरै छ अब त्यो भुमा त हेरिकन आउँछ नि, धेरै प्रकारको टेम्पटेसन, धेरै प्रकारको शक्तिहरूले हामीलाई घेरेर राखेको छ. त्यसै कारण पावलले एफिसीको पुस्तक 6 तपाईँले सिकाउनुहुन्छ कसरी आफैले आफैलाई धारण, हतियारहरू धारण गरेर हामी बस्नुपर्छ भन्ने कुराहरूलाई सिकाएको छ. अनि यहाँबाट के देख्न सक्छौँ भन्दा, कतिपल्ट हामी कस्तो हुन्छौँ भन्दा एउटा इक्जाम्पल तपाईँलाई यो इलस्ट्रेसन दिन चाहेको छु. एउटा चाहिँ कोरियरको, जो चाहिँ एउटा चिठीहरू बुगाउने मान्छे हुन्छ, जसले चाहिँ जाँदै गरेको हुन्छौँ बाटोमा, अनि जाँदै गर्दाखेरि चाहिँ एउटा अचानक उसले कस्तो को भेट्छ भन्दा, ठुलो वेपनहरू लिएर सबै धारण गरेको व्यक्तिहरू, एकदम बमहरू लिएर होइन, त्यहाँ तोपहरू लिएर बसेको व्यक्तिसँग उसको सामना हुन्छ. उसको गाडीबाट ऊ ठ्याक्कै झर्छ, अनि झरिसकेपछि उसले चाहिँ उसको पकेटमा भएको एउटा सानोबाट छुरी लिएर चाहिँ उनीहरूसँग फाइट गर्न जान्छ क्या. आज उसले त्यो सानो छुरी लिएर फाइट गर्न सक्छ त्यो अगाडि आएको जसबाट? हाम्रो जीवन पनि त्यस्तै हो. हामी सोच्छौँ कि हामी चाहिँ मेरोमै छ सबै कुरा, चाहिँ म गर्न सक्छु. एउटा सानो छुरी लिएर चाहिँ ठुलो त्यो होइन त्यहाँनिर आर्मीहरूसँग फाइट गर्न गएको जस्तो एउटा हाँसुद्दो कुरा हुन्छ क्या. त्यो चाहिँ हामी सक्दैनौँ, त्यस कारण हामी असक्षम छौँ. त्यस कारण हामीलाई चाहिँ परमेश्वरको खाँचो पर्छ. उहाँ चाहिँ सर्वभौम परमेश्वर हुनुहुन्छ, उहाँले मात्रै हामीलाई सुरक्षा दिन सक्नुहुन्छ भनेर चाहिँ उहाँले हामीलाई यहाँनिर हामीले सिकिरहेका छौँ. तपाईँले हेर्नुभयो भने चाहिँ त्यही हो, एन्जाइटीलाई कसरी चाहिँ तपाईँले आफ्नो चिन्ताहरूलाई चाहिँ प्रार्थनाद्वारा तपाईँले गयो भने चाहिँ तपाईँको दिमाग रिन्युड हुन्छ अरे, जसरी Romans 12:2 न्युरो साइन्सले यसलाई चाहिँ प्लास्टिसिटी भन्दो रहेछ, न्युरो प्लास्टिसिटी भन्दो रहेछ है. जब तपाईँले चाहिँ परमेश्वरमा प्रार्थना गरेर उहाँमा निर्भर हुन सिक्नुहुन्छ अरे, तब तपाईँको माइन्ड चाहिँ के हुन्छ अरे, त्यहाँ परिवर्तन आउँछ अरे, कि वचनले चाहिँ हामीले परिवर्तन, परमेश्वरमा भरोसा गरेपछि चाहिँ परिवर्तन चाहिँ हाम्रो आउँदो रहेछ. त्यसै कारण त्यस पश्चात एउटा सुन्दर एउटा त्यहाँनिर छ, परमेश्वरको राज्य पराक्रम सदा सर्वदा उहाँकै हुन्. हामी सोच्छौँ यो राज्य मेरै हो, पराक्रम मेरै हो, सबै कुरा मेरो हो, त होइन. तपाईँ अनि हामी त यस्तो परमेश्वरलाई पुकारा गरिरहेका छौँ, यस्तो परमेश्वरलाई विश्वास गर्छ, यो सबैको मालिक चाहिँ उहाँ हुनुहुन्छ, उहाँको राज्य हो, उहाँको महिमा चाहिँ यहाँ आउनुपर्छ प्रियो. आज हाम्रो इच्छा, हाम्रो योजना, हाम्रो उसले चाहिँ केही पनि हुनेवाला छैन. यही फ्लडले नै देखिहाल्यो तपाईँले, तपाईँले बनाउनु भएको आफ्नो साम्राज्य चाहिँ कसरी ढल्छ, यो चाहिँ सधैँ रहने छैन. तर परमेश्वरको राज्य चाहिँ सदा सदा रहने, उहाँको महिमा चाहिँ त हामी रहौँ नरहौँ सदा सर्वदा उहाँको महिमा चाहिँ के हुनेछ, भइ नै रहनेछ. अनि त्यही परमेश्वरलाई तपाईँ अनि हामीले मानेका छौँ, अनि हामी चाहिँ अरू अरू कुरामा लागेर हामी चिन्ताले फिक्रीले हामी चाहिँ के गरेका छौँ, हामी प्रत्येक दिन हामी जिइरहेका छौँ. तर परमेश्वरले कसरी त्यो चिन्ता र फिक्रीहरूबाट है, हाम्रो आफ्नो इच्छाहरूबाट, हाम्रो दिनभरिको हाम्रो जीवनहरूबाट, हामीले कमाई गर्ने ती स्रोतहरूबाट, अनि हामीलाई चाहिने है एउटा भौतिक रूपमा चाहिने कुराहरूमा चाहिँ हामी चिन्ता र फिक्रीले हामी भरेका छौँ हाम्रो जीवनहरू. तर उहाँले चाहिँ हामी सधैँ भन्छ, इन्भाइट गर्नुहुन्छ, तिमीहरू फिक्री नगर, तिमीहरू चिन्ता नगर, तिमीहरू केवल प्रार्थना गर.

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेसबिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

हाम्रा प्रभु येशु ख्रिस्टलाई म धन्यवाद भन्न चाहन्छु, किनभने उहाँले यो मौका मलाई दिनुभएको छ र यो समय तपाईँको स्थानीय रेडियो मार्फत उहाँको जीवित वचन तपाईँको अगाडि ल्याउने मौका पाएको छु। आजको पाठ मैले छानेको छु पवित्र शास्त्र बाइबल उपदेशकको पुस्तक 7:1-7 म यो पदहरू तपाईँ श्रोता मित्रहरूको निम्ति पढ्नेछु। असल नाउँ अति सुगन्धित अत्र भन्दा अझ असल हो र मृत्युको दिन जन्मको दिन भन्दा अझ उत्तम हो। भोजको घरमा जानु भन्दा शोकको घरमा जानु असल हो। जीवित मानिसले हृदयमा यो कुरा जानिराख्नु पर्छ कि मृत्यु सबै मानिसको अन्तिम दशा हो। हाँसो भन्दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयका लागि ठिक छ। बुद्धिमानको मन शोकको घरमा हुन्छ, तर मूर्खहरूको मन चैनको घरमा हुन्छ। बुद्धिमान मानिसको हप्काईलाई ध्यान दिनु मूर्खहरूको संगीत सुन्नु भन्दा अझ असल हो। भाँडा मुनि पड्कने काँडाको आगो जस्तै मूर्खहरूको हाँसो हुन्छ, यो पनि व्यर्थ हो। कर कापले बुद्धिमान मानिसलाई पनि भ्रष्ट पार्दछ। पवित्र बाइबल शास्त्रबाट उपदेशकको पुस्तकको सानो खण्ड मैले पढेर तपाईँलाई सुनाए। यो पुस्तक परमेश्वरको प्रेरणाद्वारा राजा सोलोमनले लेखेका हुन्। उनी इजरायलका राजा थिए। राजा सोलोमन अहिलेसम्म संसारमा जिउने मानिसहरू मध्ये सबैभन्दा ज्ञानी र बुद्धिमान व्यक्तिको रूपमा चिनिन्छन्। उनको बारेमा बाइबलले वर्णन गरेको छ। उनको जीवनको एउटा घटना तपाईँलाई सुनाउन चाहन्छु। राजा सोलोमन परम प्रभु परमेश्वरलाई बलिदान चढाउन गिबोन भनिने डाँडामा गए। उनी परमेश्वरलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्ने व्यक्ति थिए। गिबोनमा परमप्रभु परमेश्वर राति सपनामा देखा परेर उनलाई भन्नुभयो, तिमी मसित जे माग्छौ त्यो दिनेछु। सोलोमनले जवाब दिए, तपाईँले आफ्नो दास मेरा पिता दाउदलाई ठूलो दया देखाउनु भयो, किनभने उहाँ तपाईँ प्रति विश्वास योग्य हुनुहुन्थ्यो र धार्मिक र हृदयमा ठिक हुनुहुन्थ्यो। तपाईँले उहाँ प्रति यो ठूलो दया कायम नै गरिरहनु भएको छ र अब उहाँ पछि सिंहासनमा बस्नलाई तपाईँले उहाँलाई आज यो दिन एउटा छोरा दिनुभएको छ। अब हे परम प्रभु परमेश्वर, तपाईँले आफ्नो दासलाई मेरा पिता दाउदको सट्टामा राजा तुल्याउनु भएको छ, तर म त सानै बालक मात्र छु र मेरो कर्तव्य म जान्दिन। म तपाईँको दास यहाँ तपाईँले चुन्नु भएको तपाईँका प्रजाको बीचमा छु, जो असंख्य र अनगिन्ती छ। यसकारण तपाईँको प्रजालाई ठिकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस् र त्यसले असल खराबको भेद छुट्याउन सकोस्, किनकि तपाईँको यस ठुलो प्रजालाई कसले शासन गर्न सक्छ र। सोलोमनले यो कुरा मागेकोमा परमप्रभु प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, तैले यो कुरा मागेकोले र तैले आफ्नो निम्ति लामो आयु अथवा धन सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको तर ठिकसित न्यायको निधो गर्नलाई बुद्धि मागेको कारणले तैले मागेको म पूरा गर्नेछु। म तलाई बुद्धिमान र निधो गर्न सक्ने मन दिनेछु कि तेरो अघि त जस्तो कहिल्यै कोही भएको छैन, न तेरो पछि कहिल्यै कोही हुनेछ। यसबाहेक तैले नमागेका ती कुराहरू अर्थात् धन सम्पत्ति र मान पनि म तलाई दिनेछु। पहिलो राजा 3:3-13 हामीले यो कुरालाई पढ्न सक्छौ। राजा सोलोमनको जीवनको धेरैवटा घटनाहरू मध्ये एउटा घटना मैले तपाईँलाई बताए श्रोता मित्र। राजा नियुक्त हुँदा उनी जवान थिए। ठूलो साम्राज्यमा शासन गर्ने योग्यता उनमा थिएन। उनी परमेश्वरमा भरोसा राख्ने व्यक्ति थिए। परमेश्वरले उनलाई मौका दिनुभयो। उनले चाहेका कुनै पनि थोक परमेश्वरसँग उनले माग्न सक्थे। धन सम्पत्ति, वैभव, शत्रुमाथि विजय, जनतालाई अनुशासनमा राख्ने शक्ति, उनले जे पनि माग्न सक्थे। तर उनले के मागे? उनले बुझ्ने मन वा बुद्धि मागे? कस्तो अचम्म! उनले सबै कुरालाई भन्दा बढी बुद्धिलाई र समझदार मनलाई महत्व दिए। परमेश्वरले त्यसको साथमा उनलाई धन सम्पत्ति र मान पनि दिनुभयो भनी बाइबलमा लेखिएको छ। तपाईँ सोलोमनको स्थानमा हुनुभएको भए के माग्नु हुने थियो? हामी के माग्ने थियौ होला? संसारका धेरैजना मानिसहरू धन सम्पत्ति, मान पद, जेठा सम्पत्ति यस्तै कुरालाई धेरै महत्व दिन्छन्।
बुद्धिलाई महत्व दिने मानिसहरू त धेरै कम छन् संसारमा। अझ परमेश्वरले दिनुहुने बुद्धि र ज्ञानको खोजी गर्ने मानिसहरू त दिउँसै पुल्टो बालेर खोज्दा पनि भेटाउन गाह्रो हुन्छ। साँचो बुद्धि र ज्ञानको अभाव भएकै कारण धन सम्पत्ति हुने मानिसहरू पनि आफ्नो जीवन नाश पार्ने खेलमा मग्न हुन्छन्। अज्ञानताले मानिसलाई नाश पार्छ भनेर बाइबलले स्पष्ट रूपमा बताएको छ। सोलोमनले बुद्धि रोजे, बुद्धिले नै उनलाई अरू भन्दा श्रेष्ठ बनायो। हामी स्कुलमा पढ्छौ, कलेजमा पढ्छौ वा पढेर उच्च शिक्षा हासिल गरिरहेका छौ, तर म तपाईँलाई यो कुरा बताउन चाहन्छु कि किताबहरू परिस्थितिहरूद्वारा पाइएको ज्ञानलाई सही प्रकारले प्रयोग गर्ने बुद्धि हामीसँग हुनु पर्दछ। ज्ञानलाई प्रयोग गर्ने क्षमता नै बुद्धि हो। यो बुद्धि परमेश्वरले दिनुहुन्छ। धन सम्पत्ति र योग्यतालाई सही रूपमा प्रयोग गर्न बुद्धि चाहिन्छ। हाम्रो जीवनका विभिन्न परिस्थितिहरूमा सही र उचित निर्णय लिँदै अघि बढ्नका निम्ति हामीलाई बुद्धि चाहिन्छ। सही निर्णय लिन नसक्दा जीवनमा थुप्रै दुर्घटनाहरू भएका उदाहरणहरू हाम्रै अघि प्रशस्त छन्। आदरणीय श्रोता मित्र, बुद्धिमान मानिसहरूका निर्णयले कार्यहरूले सफलता र उन्नतिहरू ल्याउँदछ, जीवनलाई नाश हुनदेखि बचाउँदछ यही बुद्धिले। हाम्रो आजको समाजलाई बुद्धिमान मानिसहरूको कति धेरै आवश्यकता छ। हो श्रोता मित्र, साँच्ची नै बुद्धि बिना हामीले केही पनि गर्न सक्दैनौ। त्यसकारण संसारको सबैभन्दा ठूलो कुरो हामीले बुद्धिलाई रोज्नु पर्छ। बाइबलले एउटा सुन्दर प्रतिज्ञा हामीलाई दिएको छ, जहाँ यसो भनिएको छ, यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तले नझर्किकन दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। याकुब एक अध्यायको पाँच पदमा हामीले पढ्न सक्छौ, बुद्धि धन भन्दा पनि मूल्यवान कुरा हो। निर्बुद्धि मानिस अरूहरूको कुरामा भरोसा राखेर जिउँछ, अरूहरूले जे भन्छ त्यही पत्याएर जिउँछ, तर बुद्धिमान मानिसले सुनेको पढेको कुरामाथि विचार अर्थात मन्थन गर्दछ अनि आफ्नो निष्कर्ष निकालेर अघि बढ्दछ। आज तपाईँको अवस्था कस्तो छ? बुद्धिको कमी भएको अनुभव गर्नुभएको छ भने परमेश्वरसित माग्नुहोस्, उहाँले त्यो तपाईँलाई दिनुहुनेछ। धन सम्पत्ति घट्दै जान्छ तर बुद्धि बढ्दै जान्छ। परमेश्वरले दिनुहुने बुद्धि प्राप्त गरी तपाईँ जिउन सिक्नुहोस्, ताकि तपाईँको जीवन सफल रहनेछ। सत्य परमेश्वरलाई चिन्नुहोस्, उहाँको भक्ति गरी जिउनुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरून्। श्रोता मित्र, साँच्ची नै यदि तपाईँ बुद्धिको आवश्यक भएको अनुभव गरिरहनु भएको छ भने आज नै त्यही परमेश्वर जसले तपाईँलाई बुद्धि दिन सक्नुहुन्छ उहाँ कहाँ जानुहोस् र उहाँसँग माग्नुहोस् र उहाँको प्रतिज्ञा तपाईँको जीवनमा रहनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। एक व्यक्तिको जन्म हुँदा सयौं वर्ष अघि उसको जन्म, जीवन, मृत्यु आदिको बारेमा भविष्यवाणी भएको छ भने तपाईँ के भन्नुहुन्छ? के त्यस्तो व्यक्ति अरू साधारण व्यक्तिभन्दा फरक हुन्छ भन्ने तपाईँको सोचाइ हुन्छ? आज यस्तै एकजना व्यक्तिको बारेमा तपाईँलाई बताउन गइरहेको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईँलाई यो जानकारी गराउन चाहन्छु कि यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीत र भजन क्यासेट र सीडीमा हामीसित उपलब्ध छन्। यदि तपाईँ यो प्राप्त गर्न चाहनुहुन्छ भने मूल्य सूचीको निम्ति हामीलाई लेख्नुहोस्। म आशा गर्छु यी गीत भजनहरू सुनेर तपाईँको जीवन आशिषित अवश्य बन्नेछ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँ झै आज पनि एउटा मधुर भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

प्रभु येशूको जीवन कथा आज म तपाईँलाई सुनाउन गइरहेको छु। पहिले तपाईँलाई यो सोध्न चाहन्छु कि तपाईँको वंशमा अहिले जुन पुस्ता छ त्यो पुस्ताको संख्या कति हो, वा यसो भनौं कि तपाईँको वंशको

यीशुको वंशावलीमा 42 पुस्ताको उल्लेख गरिएको छ। संसारमा अरू कुनै पनि व्यक्तिको वंशावली यतिको लामो छैन। प्रभु यीशुको सम्बन्धमा मात्र किन यस्तो भयो यत्रो लामो वंशावली? यो पनि एउटा अचम्मको कुरा नै छ जुन म तपाईँलाई बताउन चाहन्छु। पवित्र बाइबल लगभग 1600 वर्षको अवधिमा लेखिएको हो। तपाईँ विचार गर्नुहोस्, आज जुन जुन कुरा लेखिन्छ त्यो के 16 वर्ष पछिसम्म रहन्छ त? त्यही पनि यस्तो बेला जब कुनै कागज, कुनै छापाखाना, प्रेस, किताबहरू बनाउने चलन नै थिएन। पशुका छालाहरूका पत्राहरूमा, रुखका बोक्राहरूबाट बनाइएका बाक्ला पानाहरूमा परमेश्वरका भक्तहरूले ती लेखेर राख्थे। उनीहरूले आफ्नो विचारले ती लेख्दैन थिए, तर परमेश्वरको आत्माले नै उनीहरूलाई ती कुराहरू लेख्ने प्रेरणा दिनुहुन्थ्यो। बाइबलमा लेखिएका भविष्यवाणीहरू मानिसको बुद्धिद्वारा लेखिएका होइनन्। 1600 वर्षसम्म परमेश्वरका विभिन्न दासहरूले प्रभु यीशु ख्रिस्ट जन्मनुभन्दा हजारौं सयौं वर्ष अघिदेखि उहाँको जन्मको विषयमा भविष्यवाणी गरे। यसरी अचम्म प्रकारले प्रभु यीशुको वंशावली कायम रहँदै आयो। यीशु ख्रिस्ट जन्मनुभन्दा हजारौं वर्ष अघिदेखि उहाँको जन्मको बारेमा परमेश्वरका जनहरूले बताउँदै आएका थिए। उदेकको कुरा यो छ कि उनीहरूले आफूले जान्दै नजानेका कुराको विषयमा भविष्यवाणी गरे। जुन कुराको उनीहरूले भविष्यवाणी गरे ती उनीहरूले देख्न समेत पाएनन्। प्रभु यीशुले यो संसारमा जन्म लिनुभन्दा लगभग 700 वर्ष अघि जिएका यसैया नाउँ भएका एकजना अगमवक्ताले यीशुको जन्मको विषयमा यसरी भविष्यवाणी गरे, यसै कारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्या गर्भवती हुनेछे र त्यसले एउटा छोरो जन्माउनेछ र उनको नाम इम्मानुएल राखिनेछ, यसैया 7:14। किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रा निम्ति एउटा छोरो दिइएको छ, शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइने हुनेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिल्यै हुने छैन, यसैया 9:6-7। परमेश्वर आफैले प्रभु यीशुको जन्मको यो कथालाई सनातनदेखि अघि बढाउँदै लैजानुभयो। अर्का अगमवक्ता थिए, तिनको नाम थियो मिका। तिनले पनि यीशुको जन्मको विषयमा, विशेष गरी उहाँको जन्म कुन स्थानमा हुनेछ भन्ने विषयमा भविष्यवाणी गरे। तिनले पनि यीशुको जन्म हुनुभन्दा सयौं वर्ष अघि यसो भने, ए बेतलेम, ए प्राता, त यहुदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एकजना निस्कनुहुनेछ जो इजरायलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि अर्थात प्राचीन कालदेखि नै छ। यो भविष्यवाणी गरिएको सयौं वर्षपछि प्रभु यीशुको जन्म यरूसलेम शहरको बेतलेहम गाउँमा भयो। पवित्र बाइबलमा विश्वास गर्नुपर्ने एउटा कारण यो पनि हो कि यसमा बताइएका कुराहरू एक एकवटा पूरा भएका छन्। यदि मानिसको बुद्धिले यो लेखिएको भए यसका धेरैवटा होइन सबै कुरा नै प्राय पूरा हुने थिएनन्। तर बाइबल परमेश्वरको सन्देश भएको कारण यसका सबै कुराहरू पूरा भए, अनि पूरा हुनुपर्ने अरू कुराहरू पनि छन्। कालान्तरमा प्रभु येशु यरूसलेमको बेतलेम गाउँमा जन्मनुभयो, अनि उहाँ एउटी कन्या केटीद्वारा जन्मनुभयो। के यो अचम्मको कुरा छैन र? बाइबलमा लेखिएको छ मत्तीको सुसमाचार 1:18 खण्डमा, येशु ख्रिष्टको जन्म यस प्रकारले भयो, उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। कसै कसैले सम्झे जस्तै प्रभु येशु 2000 वर्ष पुरानो परमेश्वर हुनुहुन्न, उहाँ सनातनदेखि हुनुहुन्छ। परमेश्वरका दास योहन्नाले येशुको बारेमा यसरी लेखेका छन्, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो, सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै पनि थोक उहाँ बिना बनिएन। उहाँमा जीवन थियो,

0: त्यो जीवन मानिसहरूको ज्योति थियो। अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनु भएको एकमात्र पुत्रको जस्तो थियो। यूहन्ना एक अध्यायको 1-4 र 14 पद। प्रभु येशू सनातनका परमेश्वर हुनुहुन्छ। यो ब्रह्माण्ड उहाँले नै सृष्टि गर्नुभएको हो। बाइबलले भन्छ कि प्रभु येशू तोकिएको समयमा एउटी स्त्रीद्वारा यो संसारमा आउनुभयो। प्रभु येशूको जन्म यसरी उदेक प्रकारले भएको हो। उहाँ परमेश्वर हुनुभएका कारण नै यस्तो भएको हो। परमेश्वरका दास यूहन्नाले बाइबल लेखिनुको उद्देश्य बताउँदै येशु भनेका छन्। तिमीहरूले येशु परमेश्वरका पुत्र ख्रिष्ट हुनुहुन्छ भनी विश्वास गर र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्। यूहन्ना 20:31 खण्ड। येशुको जन्म पनि साधारण प्रकारले भएको थियो। उहाँको जन्म कुनै धूम धडाका प्रकारले भएको थिएन। उहाँले यो संसारमा आउनको निम्ति कुनै राजकीय घराना चुन्नु भएन, कुनै विशेष कुरा रोज्नु भएन, तापनि उहाँ यो सृष्टिका राजा हुनुहुन्छ। यो प्रकृति उहाँको नियममा चल्छ। उहाँ साधारण परिवारमा जन्मनुभयो, तापनि उहाँ असाधारण परमेश्वर हुनुहुन्थ्यो। त्यही कारण उहाँ साधारण रूपले जन्मनु भए पनि 16 शताब्दीसम्म उहाँको वंशावली परमेश्वरले कायम राख्नुभयो। उहाँ मानिस सृष्टिद्वारा सृष्टि गरिएका परमेश्वर हुनुहुन्न, तर मानिसलाई सृष्टि गर्नुहुने परमेश्वर हुनुहुन्छ। बाइबल एउटा अद्वितीय पुस्तक हो र परमेश्वर सत्य हुनुहुन्छ। बाइबलले हामीलाई यही आग्रह गर्दछ कि हामीले प्रभु येशूमा विश्वास गरौं। प्रभु येशू हामीलाई धार्मिक नियमहरू सिकाउन आउनु भएको होइन, तर हाम्रा जीवनका पापहरूका निम्ति उहाँको जीवन बलिदान दिन आउनु भएको हो। प्रिय मित्र, जीवन तपाईँको हो। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने, चुन्ने अधिकार, कर्तव्य र हक पनि त तपाईँको आफ्नै हो। बिस्तारै समयले मलाई बिदाई दिएको छ। तपाईँ यदि तपाईँ प्रभु येशूको बारेमा अझै जान्न चाहनुहुन्छ भने मलाई लेख्नुहोस्। येशूको जीवन कथा शीर्षकको एउटा पुस्तिका म तपाईँलाई उपहार स्वरूप पठाइदिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। साथै तपाईँलाई यस कार्यक्रममा सधैँ ठिक यही समय यसै स्टेशनमा हाम्रो हार्दिक स्वागत छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो योजनाको सट्टा परमेश्वरको योजना खोज्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 44 यहाँहरूलाई स्वागत छ। हाम्रो ग्रह पृथ्वी र वरपरका सबै आकाश गंगाहरू सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। उहाँ स्पष्ट रूपमा धेरै बुद्धिमान हुनुहुन्छ। उहाँको बुद्धिलाई कसैले अस्वीकार गर्न सक्दैन। यसको प्रमाण उहाँको सृष्टिमा छ। तर धेरै मानिसहरू छन् जसले जीवनमा परमेश्वरको बुद्धिले तिनीहरूलाई मार्गदर्शन गर्न दिनुको सट्टा आफ्नो बाटो आफै रोज्ने निर्णय गर्छन्। हितोपदेशको पुस्तक 12:15 मूर्खको बाटो आफ्नो नजरमा ठिकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। धेरै परिस्थितिहरूलाई हामी भन्दा राम्रोसँग जान्ने व्यक्तिबाट सहयोग माग्नु धेरै बुद्धिमानी हुन्छ। परमेश्वर भन्दा राम्रो कसलाई थाहा छ र इसायाको पुस्तक 55:8-9 किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूका चाल मेरा चाल होइनन्। परमप्रभु भन्नुहुन्छ, जसरी आकाश पृथ्वी भन्दा अग्लो छ त्यसरी नै मेरा चाल तिमीहरूका चाल भन्दा र मेरो विचार तिमीहरूका विचार भन्दा अग्ला छन्। आफ्नो जीवन परमेश्वरको हातमा सुम्पनु भन्दा राम्रो निर्णय अरू केही हुन सक्दैन। हामीलाई लाग्न सक्छ कि हामीलाई थाहा छ हाम्रो लागि के उत्तम छ र हामीले कुन बाटो पछ्याउनुपर्छ। तर जब हामी सर्वशक्तिमान परमेश्वरको अगाडि आफूलाई नम्र बनाउन रोज्छौं, एक परमेश्वर जससँग हाम्रो भन्दा धेरै ठूलो ज्ञान र बुद्धि छ, जब हामी हाम्रो भन्दा उहाँको इच्छा गर्न खोज्छौ, त्यो बाटो कसरी सफल हुन सक्छ भन्ने हामीलाई थाहा नभए पनि तब मात्र परमेश्वरले हामीलाई सही मार्गमा डोर्याउनुहुन्छ, जसले हामीलाई ठूलो विजय र मुक्तिमा पुर्याउनेछ। हितोपदेशको पुस्तक 16:3 तैले गरी जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे र तेरा योजनाहरू सफल हुनेछन्। हामीले हाम्रो जीवनमा साँचो विजय तब मात्र देख्न सक्नेछौ जब हामीले के गर्नुपर्छ भनेर सोच्नुको सट्टा हामी परमेश्वरले हामीलाई के गर्न भन्नुभएको छ भनेर पूर्ण रूपमा समर्पण गर्छौ। जब हामी परमेश्वरलाई भन्छौ कि हामी केवल निश्चित कामहरू गर्नेछौ वा हामी केवल निश्चित ठाउँहरूमा बस्नेछौ वा हामी केवल निश्चित मानिसहरूसँग संगत गर्नेछौ, तब हामी परमेश्वरको बुद्धिलाई एउटा स्केलमा राखिरहेका हुन्छौ र यसलाई हाम्रो आफ्नै अपर्याप्त बुद्धिले प्रतिस्थापन गर्छौ र हामी परमेश्वरको हात यसरी बाँध्दछौ कि उहाँ अब हाम्रो जीवनमा ठूलो विजय ल्याउन सक्षम हुनुहुन्न, किनभने हामीले हाम्रो जीवनमा आशीर्वाद ल्याउन हामी माथि सीमाहरू राखिरहेका छौ। हितोपदेशको पुस्तक 16:16 सुन भन्दा बुद्धि प्राप्त गर्नु र चाँदी भन्दा त बरू समझदारी चुन्नु कति उत्तम हुन्छ। एउटा पुरानो भनाइ छ कि पैसाले खुशी किन्न सक्दैन, यो एकदमै सही हो। र जब हामी यस संसारको धेरै धनी मानिसहरूलाई देख्छौ, हामी दुःख र असन्तुष्टिले भरिएको मानिसहरूलाई देख्छौ, किनभने उनीहरूको परमेश्वरसँग सम्बन्ध छैन र उनीहरूले आफ्नो जीवनको लागि परमेश्वरको योजनाहरू पछ्याएका छैनन्। भजन संग्रहको पुस्तक 16:11 तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। जीवनमा साँचो सन्तुष्टि, आनन्द र शान्ति ती व्यक्तिहरूले अनुभव गर्छन् जसले आफ्नो जीवनको लागि परमेश्वरको योजनालाई पछ्याउन रोज्छन्। आफ्नो योजनालाई होइन। पहिलो कुरन्थीको पुस्तक 2:12। अब हामीले संसारको आत्मा पाएका छैनौं, तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौ भनेर उहाँबाट पवित्र आत्मा पाएका छौं। प्रिय श्रोता, तपाईँ सोचिराख्नु भएको होला कि तपाईँले आफ्नो जीवनमा परमेश्वरको शक्ति र आशीर्वाद किन देख्नु भएको छैन, के यो तपाईँले आफैले के गर्ने भनेर निर्णय गर्नुभएको कारणले हुन सक्छ? परमेश्वरले तपाईँलाई आफूभित्र पवित्र आत्माको उपहार प्राप्त गर्ने क्षमता दिनुभएको छ र त्यो आत्माको कुरा सुनेर र त्यस अनुसार हिँडेर आफ्नो जीवन बिताउन सक्नुहुन्छ। जसले त्यसो गर्छ उनीहरूले नै अन्तत परमेश्वरले दिनुहुने अद्भुत आशीर्वादहरू प्राप्त गर्नेछन्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
6: स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। वावै बोले गुनासो यामते रहिमसे जुजलपाजी अमृता महर्जन। कार्यक्रम स्पार्क माई फेथ यो जीवनीय क्षण श्रृंखला भाग 34 के छि सकसित न लसको छ। ठिकै छि त, योगु पिय पदार्थ गिलासे बोछिदो, थुकिया त सोइगु निगु लपुदो, वो छि गिलास बोछि ज्यादुकल ध्याफु, वा छि थुकिया त बोछि खाली ध्याफु, छिगु धाते छि त योगु पिय पदार्थे बोछि गिलासे दुसा, छिके कृतज्ञया मनोवृद्धि देखि फु, वा छि गुनासो याफु छा दासा, छिगु तुनिगु बोछि सिद्ल। थो छगु सरल उदाहरण ख, गुकी चिस निनी महसुस यागु आनन्द व सुख निर्धारण याय त जिगु मनोवृद्धि गुली महत्वपूर्ण ख धका केनी। यो पिनियन मिपि चिस सकसिन जिगु जीवने नकारात्मक अवस्था या अनुभव याय, उगु परिस्थिति या त सामना यागु जिगु दृष्टिकोण चिस आनन्द जागु जीवन हनेगु ख लागि दुःख जागो जीवन हनेगो दैगु निर्धारण याय। फिलिपी निगु अध्याय यो जिनपिङ पदके दयाधकुदो, यागु ज्या उसी मचासे वो जवा सवा मयासे यामा, गुली मनु त्यस जीवन या फुक ची धङ्गु ख थ त थगु कथ मजु या चोङ्गुली गुनासो याइगु ल्याइ, उम्स मौसम या बारे गुनासो याइ, मिग चाने गेने मखङ्गु मनुदेस थ त गुकथ व्यवहारना चुङ्गु धका गुनासो याई, अले इमगु गुनासो या फुक्क यी न्याना चुनी। गन्ती चिन्छगु अध्याय छगु पदके धातगुदो, मनुदेस थपिन्त जुगु शास्तिया बारे परमप्रभु त्याग कचकच याना हल, परमप्रभु इमगु खन्यना त चाया दिल, अले वेकल त म इम ठ्यार मि छोया दिल, मि इमगु छाउनी पिने या छु भन्त भस्म या त। योगको गुनासो याइपि मनु त बारे परमेश्वर छु विचार याई धैगु बाइबलले थुगु पदके स्पष्ट संकेत बि थो व्यवहार वयागु तस्क त चाल। एफिसी पेगु अध्याय यो निगुगु पदके धाटगुदो, छिमगु मुतु मामला गु ख पिहा मवेमा, मागु भिङ्गु जिउगु चक्क ख लानाजु, अले नेनी पिन्तन न्याय पुसे चुने, छिगु मुतु पिहा वैगु यक्कु खगो न्याले सकारात्मक जुइमा, गुकि छिगु ख नेनी पिन्त भिङ्के गुज्या ग्वाहालियाइ। याकुब सोङ्गु अध्यायु न्यागु गुगु पत्के ढाटगुदु, छिगु मे न थथेहे ख थो मे छिपु जुसा थो त धङ्गु ख लाना फुइयाइ, अले हान छकुचा मे याना तत्त धङ्गु गु च्याना उने य थुकी हे झिसम परम प्रभु परमेश्वर बा या त सुया बिगु अले थुकी हे परमेश्वर देख थे चुङ्क देखा तपे मनु दे त तरा बिगु ख यपिनमेपी झिके परिस्थिति या त गछियाना प्रतिक्रिया बिगु दैगु विकल्प दो झिसम परमेश्वर या बचो या त स्वीकार याना कृतज्ञ जुगु लेफु अथवा झिसम झिगु परिस्थिति या त कया गुनासो यायगु लेफु वा बाइबले झिसम जीपी खुसे चोदका गुनासो याए लेफु अथवा झिसम दया सकारात्मक पक्ष ध्यान केन्द्रित याइफु गथिकी किसान तेस थगु बाली बुके त ल क्याइगु झिगु मनोवृद्धि झिसम जीवने गुगु दिशा यात्रा याएगु धका निर्धारण याई जब झिसम कृतज्ञ जुई त मानसिक परिवर्तन यागु याई ओ झिसम झिगु परिस्थिति या त परमेश्वर या वचन बि या त वचन पाखे वोगु दृष्टिकोण स्वेगु याई अले झिसम आनन्द जागु जीवन हने फै झिगु दिमाग छगु अविश्वसनीय शक्तिशाली ज्याव ख झिसम झिगु ज्याखन हिले अले झिसम झिगु ज्याख हिले बोले झिसम झिगु भविष्य लपुन हिले रोमी च्यागु अध्याय निछागु पत्के जाटगुदो परमेश्वर या त माया याइपी अले वैकल थगु इच्छा पुङ्के त ल्या तपिन त दक्को ज्या मिले याना भी जुई कथा हे वैकल ज्यायाना दि धका झिसम छु यो पिनमेपी सकारात्मक मानसिकता नकारात्मक अवस्था या त सामना या छि त मतिना याई म वो छिगु जीवने फुक्क छुङ्गु इले छि त मार्गदर्शन याई म परमेश्वर दु धका सिका कृतज्ञ जोया दिस थौयागु वचन याना दिगुले शिक्षकसित न परमेश्वर सवाबीमा जयमसी नियनमिपी छिमस नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना झिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: म गायिका धनुषा घले तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
2: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
3: क्रिश्चियन वा इसाई भनेको के हो? हेर म ढोकामा उभिएर ढकढकाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। प्रकाश 3:20। डाक्टर जे एडविन ओर्डले विश्वविद्यालयमा एउटा समूहसँग कुरा गर्दा एउटी युवतीले हात उठाएर भनिन्, मैले एउटा कुरा बुझिन, यदि मानिस साम्यवादमा विश्वास गर्छ भने ऊ कम्युनिस्ट हो, समाजवादमा विश्वास गर्छ भने ऊ एक समाजवादी हुन्छ, म इसाई धर्ममा विश्वास गर्छु, अब के म इसाई हुँदिन त? डाक्टर ओर्डले जवाफ दिनुभयो, त्यस्तै हुन्छ भन्ने छैन। त्यसपछि उहाँले ती युवतीलाई सोध्नुभयो, तिमी विवाहमा विश्वास गर्छौ? उनले जवाफ दिइन्, हजुर म गर्छु, मेरो मंगनी पनि भइसकेको छ। डाक्टर ओर्डले समूहमा रहेका युवतीहरूलाई अनुहारमा हेर्दै सोध्नुभयो कि त्यहाँ उपस्थित कतिजना विवाहमा विश्वास गर्छन् र 99%ले हात उठाए। भनेपछि यहाँ भएका प्राय सबैजना विवाहमा विश्वास गर्नुहुँदो रहेछ है। डाक्टर ओर्डले अझ अगाडि बढ्दै भन्नुभयो, अघि एकजना युवतीले भन्दै हुनुहुन्थ्यो कि जसले जे माथि विश्वास राख्छ त्यो त्यही हुन्छ, त्यसो हो भने अब मलाई यो भन्ने अनुमति दिनुहोस् है, म संयुक्त राज्य अमेरिकाको वायुसेनाको पादरी हुँ, मलाई सरकारले विवाह गरिदिने मान्यता दिएको छ, अब तपाईँ मलाई भन्नुहुन्छ कि तपाईँ विवाहमा विश्वास गर्नुहुन्छ, त्यसो हो भने अब म तपाईँहरू सबैलाई विवाहित भनी घोषणा गरिदिन्छु है त, यसमा के नै गलत छ र होइन? तुरन्तै एउटी केटीले विरोध गरिन्, सर तपाईँ त्यसो गर्न सक्नुहुन्न किनकि तपाईँलाई पनि थाहा छ कि विवाह कुनै दर्शन होइन, विवाह एक व्यक्तिगत सम्बन्ध हो। त्यसपछि डाक्टर ओर्डले जवाफ दिनुभयो, हो ठिक भन्नुभयो, इसाई धर्म केवल दर्शन मात्र होइन, इसाई हुनु भनेको येशु ख्रिस्ट एक जीवित व्यक्तिसँगको व्यक्तिगत सम्बन्ध हो। इसाई धर्मलाई मानिसहरूले नैतिक कुराहरू सिकाउने प्रणाली हो, जहाँ गर्न हुने र गर्न नहुने कुराहरूको सूची छ भन्ने बुझ्छन्। हो बाइबलले हामीलाई नैतिक रूपमा असल जीवन जिउन सिकाउँछ, तर यो नै इसाई धर्मको केन्द्र होइन। इसाई धर्मको विषयमा एउटा रोचक र भिन्न कुरा के छ भने यहाँ तपाईँले येशु ख्रिस्टलाई व्यक्तिगत रूपमा चिन्न सक्नुहुन्छ र उहाँमा बाँच्न सक्ने शक्ति पाउन सक्नुहुन्छ, जसरी वास्तवमा तपाईँले जिउनु पर्ने हो। अब तपाईँ प्रश्न गर्नुहोला, कसरी भनेर? जवाब सरल छ, येशु ख्रिस्टमा पूर्ण रूपमा आफ्नो विश्वास राखेर। यस प्रकारको विश्वास प्रतिबद्धताको चरणबाट शुरू हुन्छ। यसलाई महान जीन फ्रान्क्वेस ग्रेभलोटको कथाद्वारा चित्रण गरिएको छ, जसलाई द ग्रेट ब्लोडिन भनेर चिनिन्छ। उहाँ एक एक्रोब्याट हुनुहुन्थ्यो, जसले एक पटक संयुक्त राज्य अमेरिकाको नायग्रा फल्स भनिने ठूलो झरनामा टाइप ट्रोपमा झरनाको छेउबाट हिँड्दै सोहरू प्रदर्शन गर्नुभएको थियो। उहाँले थुप्रै डरलाग्दो कलाहरू प्रदर्शन गरेर मानिसहरूलाई छक्क पार्नुहुन्थ्यो। एक पटक एउटा सो भइरहँदा उहाँलाई एकजना सहयोगीको खाँचो पर्यो र एकजना युवकलाई उहाँले बोलाउनु भयो, जो धेरै समय अगाडिदेखि उहाँको कर्तव्यहरू हेरेर उहाँको स्किल्सहरू हेरेर चाहिँ छक्क परेर बसिराखेको थियो। उहाँले त्यो युवकलाई सोध्नुभयो, के तिमीलाई म अद्भुत छु र म जे पनि गर्न सक्छु जस्तो लाग्छ? युवकले जवाफ दिन्छन्, हो मलाई त्यस्तै लाग्छ। अनि ब्लोन्डिनले उहाँलाई आफूसँग अर्को कर्तव्य गर्नको लागि बोलाउनुहुन्छ। तपाईँलाई थाहा होला मौतका कुवा भन्ने एउटा सर्कसमा एउटा खेल हुन्छ, जसमा गहिरो कुवामा चाहिँ मान्छेले त्यसको भित्तामा मोटरसाइकल या बाइक कुदाउने गर्छन्। त्यही कर्तव्यको लागि उहाँले त्यो युवकलाई बोलाउनुहुन्छ, आऊ तिमी पनि मसँगै यो कर्तव्य गरौं किनकि तिमीलाई लाग्छ म जे पनि गर्न सक्छु। तर जब आफू त्यो कुवामा जाने कुरा युवकले सुने, त्यो युवक एकैछिनमा त्यो भीड़मा कहाँ हरायो कसैले पत्तो पाउन सकेन। त्यो युवकले उसको दिमागले द ग्रेट ब्लोन्डिनलाई विश्वास त गर्यो, तर त्यो विश्वास आफ्नो जीवन दाउमा लगाउनको लागि पर्याप्त थिएन। हो यही कुराले धेरै मानिसहरू साँचो क्रिस्चियन बन्न असफल हुन्छन्। विश्वास त गर्नुहुन्छ तर त्यो विश्वासद्वारा जीवनमा काम गर्न दिनुहुन्न। त्यो युवक कर्तव्यमा भाग लिनबाट भागेको जस्तो। सायद तपाईँले क्रिश्चियन जस्तो व्यवहार गर्ने प्रयास गरिरहनु भएको छ, यसले तपाईँलाई एक क्रिश्चियन बनाउँछ भन्ने तपाईँ सोच्नुहुन्छ होला, सैद्धान्तिक रूपमा कुनै कुरामा विश्वास गर्ने जस्तो भनेर। साथी, पूर्ण रूपमा यीशु ख्रीष्टमा आफ्नो विश्वास राख्नुहोस्, आफ्नो पाप क्षमाको लागि प्रार्थना गर्नुहोस् र उहाँसँग कसरी सही सम्बन्ध स्थापित गर्ने त्यसको लागि सहायता माग्नुहोस्। उहाँसँगको सम्बन्ध, त्यो सम्बन्ध जसले तपाईँलाई वास्तवमै क्रिश्चियन बनाउँछ। यहुन्नाको सुसमाचारले यसलाई यसरी प्रस्तुत गरेको छ, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। यहुन्ना 1:12। इसाई बन्नु वा इसाई धर्ममा विश्वास गर्नु मात्र पर्याप्त छैन, ख्रिस्ट जिउनु भयो र मर्नु भयो भन्ने विश्वास गर्नु मात्र पनि पर्याप्त छैन। साथी, उहाँसँग तपाईँको एउटा व्यक्तिगत सम्बन्ध हुन जरूरी हुन्छ, जसद्वारा तपाईँले उहाँलाई आफ्नो मुक्तिदाता र आफ्नो प्रभु हुनको निम्ति निम्तो दिनुहुन्छ। उहाँले तपाईँको पाप क्षमा गर्नुहुनेछ र तपाईँले आफ्नो सम्पूर्ण जीवनले उहाँमा भरोसा गर्न सक्नुहुन्छ। साँचो क्रिश्चियन हुनु भनेको यही हो र यो भन्दा कमले तपाईँलाई मृत्युको नायग्रा फल्स पार गराउँदैन है।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com लगइन पनि गर्न सक्नुहुन्छ।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 MHz गुड न्यूज FM रेडियोको प्रसारण।
7: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
8: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
9: परमेश्वरको लहुरो नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा, जोनी र साथीहरूमा तपाईँलाई स्वागत छ। म बाइबलको एउटा छोटो भाग पढ्न चाहन्छु ताकि तपाईँले त्यहाँ भएको एउटा सानो तर अति नै महत्वपूर्ण कुरा पत्ता लगाउन सक्नुहोस्। यो प्रस्थान 14:16 पदबाट हो, ध्यान दिएर सुन्नुहोस्। अनि परमप्रभुले मोसालाई भन्नुभयो, तैले चाहिँ आफ्नो लहुरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई दुई भाग गर, ताकि इजरायलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँडेर जाउन्। बुझ्नुभयो के तपाईँले? सुन्नुभयो, परमप्रभुले मोसालाई आफ्नो लहुरो उठाऊ भन्नुभयो। तर अब 17 अध्यायमा के हुन्छ हेर्नुहोस्। म यहाँ 9 पद पढ्दैछु। अनि मोसाले यहोशूलाई भने, हाम्रा निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ, भोलि परमप्रभुको लहुरो मेरो हातमा लिएर म डाँडाको टाकुरामा खड़ा हुनेछु। म आशा गर्छु तपाईँले यी दुई पदहरूमा भएको त्यो सानो तर महत्वपूर्ण फरक बुझ्नुभयो, किनकि जब परमेश्वरले लाल समुद्रलाई दुई भाग पार्नुभयो, उहाँले मोसालाई आफ्नो लहुरो उठाऊ भन्नुभयो। तर त्यो महिमामय आश्चर्य कर्म घटेपछि मोसाले त्यसपछि सधैँ त्यसलाई परमेश्वरको लहुरो भनेर सम्बोधन गर्न धेरै ध्यान दिए। पहिले त्यो एउटा सामान्य काठको लौरो मात्र थियो, तर जब परमप्रभुले आफ्ना उद्देश्यहरू पूरा गर्नका लागि त्यसलाई आफ्नो साधनको रूपमा चुन्नुभयो, तब त्यो लौरोले नयाँ स्वामित्व र नयाँ अर्थ प्राप्त गर्यो। जुन पहिले मोसाको लौरो थियो, त्यो पछि परमेश्वरको लौरो बन्यो। अनि यहाँ तपाईँ र मेरो लागि एउटा अद्भुत पाठ छ, किनकि परमेश्वर दुर्घटना, चोटपटक र बिरामीहरूका पछाडि रहेका दुःखद अर्थहरूलाई सधैँ नयाँ र सकारात्मक कुरामा बदल्ने आश्चर्यजनक काम गर्नुहुन्छ। उहाँ पहिले साधारण रहेका कुराहरूलाई लिएर असाधारण बनाउन पनि उत्तिकै प्रेम गर्नुहुन्छ। क्रुस यसको एउटा उत्कृष्ट उदाहरण हो। मेरो मतलब जुन कुनै समय यातना र पीड़ाको प्रतीक थियो, जुन क्रुसमा ख्रिस्ट मर्नुभयो, त्यो क्रुसको अर्थ अब कुनै भयानक कुरा रहेन। ख्रिस्ट र उहाँले क्रुसमा गर्नुभएको कामको कारण यो अब आशा र उद्धारको प्रतीक बनेको छ। यी सबै यशु र उहाँको मुक्तिको अद्भुत कामले गर्दा भएको हो। सायद यो काठको क्रुस पहिले अरू कुराहरूमा पनि प्रयोग भएको थियो होला, तर जब यशुलाई त्यसमा काँटी ठोकियो तब त्यो उहाँको क्रुस बन्यो। यो परमेश्वरले दुःख कष्टको अर्थलाई एउटा शक्तिशाली र साह्रै मिठो कुरामा परिणत गर्नुभएको अद्भुत कथा हो। मेरो व्हीलचेयर पनि त्यस्तै हो। यो व्हीलचेयर जुन कुनै समय दुखान्त र बन्दी जीवनको प्रतीक थियो, आज त्यही चीज हो जसले मलाई स्वतन्त्रता र हिँडडुल गर्ने क्षमता दिन्छ। यही यो कैदखाना हो जसले मेरो आत्मालाई स्वतन्त्र बनाएको छ र यी सबै यशु र उहाँको मुक्तिको अद्भुत कामले गर्दा भएको हो। जब परमेश्वरले आफ्नो महिमाका लागि अति साधारण कुराहरू एउटा लहुरो, एउटा क्रुस, एउटा व्हीलचेयर प्रयोग गर्नुहुन्छ, उहाँले ती हरेकलाई अनौठो र विशेष अर्थ दिनुहुन्छ। त्यसो हो भने तपाईँको जीवनमा दुर्घटना वा दुःखका प्रतीकहरू के हुन्? बैशाखी सुन्ने यन्त्र, तपाईँलाई बस्ने ठाउँ, तपाईँको रूप रंग वा तपाईँका क्षमताहरू? मित्र, परमेश्वरले तपाईँको निराशालाई आशापूर्ण र सकारात्मक कुरामा परिणत गरिदिन सक्नुहुन्छ। उहाँले क्रुसमा त्यसो गर्नुभयो र उहाँले तपाईँको लागि पनि त्यसो गर्न सक्नुहुन्छ। आउने केही हप्ताहरूमा हामी संसारभरका गरीब र अशक्त बालबालिकाहरूलाई सयौं व्हीलचेयर र बाइबलहरू बाँड्न जाँदैछौं, अनि आफ्नो नयाँ व्हीलचेयरमा बस्ने र यसोका लागि आफ्नो हृदय खोल्ने हरेक बालबालिका तथा वयस्कहरू त्यो कुर्सीमा मात्र सीमित हुने छैनन्। बरु त्यही कुर्सी तिनीहरूलाई यसुसँग चिनाउने माध्यम बन्नेछ। त्यसैले हाम्रा विश्वका लागि व्हीलचेयर टोलीहरूले सुसमाचार बाँड्दै गर्दा तिनीहरूका लागि प्रार्थना गरिदिनुहोस्, अनि अन्तमा परमेश्वरलाई तपाईँको उदासीनतालाई उहाँको आशामा बदल्न दिनुहोस्, किनकि उहाँ नै त्यस्तो परमप्रभु हुनुहुन्छ जसले हरेक आँसु र रोदनलाई आनन्दमा परिणत गरिदिनुहुन्छ। आमेन।
10: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
11: बालकहरूलाई मकाउन देऊ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टडल। अहिले तपाईँहरू

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिठ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिठ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: गुड न्यूज एफएम 105.1
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ, मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
7: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।

0: कार्यक्रम गुड न्यूज अन्ताक्षरी हाँ जहाँ तपाईँ भजन गीत गुनगुनाउँदै अन्ताक्षरी खेल्दै परमेश्वरको महिमा गर्न सक्नुहुनेछ।
1: यस कारण कार्यक्रम सुन्न साथै फोन गर्न नबिर्सनु होला। प्रत्येक आइतबार 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गुड न्यूज अन्ताक्षरी
2: प्रस्तुत पुनम र अब्राहमको साथमा सुन्नुहोस् है।

जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।
1: जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र विजयजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र 10:10 गएको छ। तपाईँहरू जहाँ हुनुहुन्छ कार्यक्रम सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा लिएकी छु र नारी आवाज आइतबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरूले सुन्न सक्नुहुनेछ। यदि तपाईँहरू रेडियोको माध्यमबाट सुन्न चाहनुहुन्छ भने 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। त्योभन्दा अन्य ठाउँमा पनि कतिवटा ठाउँमा चाहिँ तपाईँहरूले रेडियोबाट नै सुन्नुभएको कुराहरूलाई पनि तपाईँहरूले जानकारी गराउनु भएको छ। यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले गुड न्यूज एफएमको फेसबुक पेजलाई फलो गर्न सक्नुहुनेछ। गुड न्यूज एफएम 105.1 MHz तपाईँहरूले चाहिँ कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ। यदि लाइभ सुन्न भ्याउनु भएन भने तपाईँहरूले पछि गएर पनि आफ्नो फुर्सदमा सुनेर साथ दिन सक्नुहुनेछ। यदि अनलाइन मार्फत सुन्ने श्रोताहरू हुनुहुन्छ अथवा देशबाट बाहिर अथवा देशभित्रै पनि कतिवटा अलिक टाढा टाढा ठाउँमा हुनुहुन्छ, अन्य जिल्लामा हुनुहुन्छ भने चाहिँ तपाईँहरूले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्छ। गुगलमा जानुहोस् अनि तपाईँहरूले www.goodnewsfm.com.np लगइन गर्न सक्नुहुन्छ र हाम्रो प्रसारणलाई 24/7 नै तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। र गुड न्यूज एफएमको प्रसारणहरू तपाईँहरूले कस्तो सुनिरहनु भएको छ, कस्तो लागिरहेको छ, तपाईँले पाउनुभएको आशिषका कुराहरू अथवा केही सल्लाह सुझावहरू छन् भने हामीलाई तपाईँहरूले दिन सक्नुहुन्छ। 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ भने यदि तपाईँहरूले वाट्सएप गर्नुहुन्छ अथवा बाहिर हुनुहुन्छ भने चाहिँ वाट्सएप गर्न सक्नुहुन्छ। म्यासेज पनि कल पनि 9802344646 पनि तपाईँहरूले फोन अथवा म्यासेज गरेर हामीलाई जानकारी गराउन सक्नुहुन्छ। यदि इमेल प्रयोग गर्नुहुन्छ भने गुड न्यूज एफएम 105@gmail.com पनि तपाईँहरूले इमेल गर्न सक्नुहुन्छ। तपाईँहरूका सल्लाह सुझाव अथवा केही विज्ञापनहरू कार्यक्रमहरूको विषयमा बुझ्न चाहनुहुन्छ, दिन चाहनुहुन्छ, सहकार्य गर्न चाहनुहुन्छ भने पनि तपाईँहरूलाई एकदमै स्वागत छ भन्न चाहन्छु। नारी आवाजमा छौं हामी, नारीसँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ। नारीलाई अलिकति पुस गर्ने काम हामी गर्छौं। यसमा चाहिँ हामीले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ है। हाम्रो व्यस्ततामा पनि, हाम्रो विभिन्न किसिमको परमेश्वर दिनुभएको दान वरदानमा पनि त्यसलाई प्रयोग गर्दै परमेश्वरको नजिक जानुपर्छ है भन्ने उत्साह हामी नारीहरूलाई दिने गर्छौं। र पुरूषहरूले पनि यसमा चाहिँ हामी पुरूषहरूको विषयमा पनि कुराकानी गर्ने गर्दछौ, किनकि हामीले यो अलग गरेर गर्ने विषय चाहिँ होइन। किन भन्दा परमेश्वरले नर र नारी गरेर बनाउनु भएको छ र नारीहरूलाई अझै बढी मैले कार्यक्रममा भन्दै आइरहेको चाहिँ धेरै कुराले चाहिँ भनौँ न व्यस्त बनाइरहेको हुन्छ। हामी नारीहरू अल्झिरहेका हुन्छौँ, हाम्रो बनावटै त्यसरी नै बनेको छ कि त्यो कारणले गर्दाखेरि चाहिँ हामी कहिले केही कुरामा अल्झिरहेका हुन्छौँ, कहिले केही कुरामा अल्झिरहेका हुन्छौँ, अनि त्यो अल्झिने क्रममा चाहिँ म यसकै लागि होला भनिरहेका हुन्छौँ हामीले। तर त्यस सँगसँगै पनि हामीले परमेश्वरको काम गर्नुपर्छ है। त्यसको सबभन्दा पहिलो स्थानमा चाहिँ परमेश्वरलाई राख्नुपर्छ। पहिला चाहिँ हामीले पनि परमेश्वरको राज्यलाई खोजी गर्नुपर्छ। हाम्रो घरमा हुनुभएको पुरुषहरूले मात्रै होइन परमेश्वरको राज्यलाई खोजी गर्ने, तपाईँ हामीले पनि खोज्नुपर्छ। मण्डलीमा पनि हामीले जुन बोलावटको साथ परमेश्वरले हामीलाई बोलाउनु भएको छ, जुन उद्देश्यको साथ नारीलाई परमेश्वरले बनाउनु भएको छ, एउटा सहयोगीको रूपमा होइन एउटा सपोर्टरको रूपमा बनाउनु भएको छ, त्यो चाहिँ हामीले पालना गर्नुपर्छ अथवा हामीले पूरा गर्नुपर्छ है भन्ने उत्साह दिने प्रयास, सानो एउटा प्रयास हामीले गरिरहेका छौं। मलाई आशा छ तपाईँहरू आशिषित भइरहनु भएको छ। कुनै एउटा विषयमा रहेर म आज तपाईँहरूको बीचमा कुराकानी गर्न चाहन्छु। शुरूआतमा एउटा गीतको साथ दिन चाहन्छु, गीत पछि भने म आउने छु। तपाईँहरू पनि जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, गुड न्यूज एफएम सुनेर साथ दिनुहोला।

हजुर, निकै नै शेषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आज एउटा जिउने आधार कृष्ण पाएकी छु, निकै नै उत्साहमूलक गीत रहेको छ यो। र आज मैले तपाईँहरूको बीचमा कुराकानी गर्न खोजेको विषय पनि लगभग यस्तै यस्तै नै रहेको छ। कस्तो भन्दाखेरि चाहिँ चिन्ता र फिक्रीको विषयमा कुराकानी गर्न खोजिरहेकी छु म आज। चिन्ता र फिक्री भन्ने बित्तिकै यो चाहिँ मेल फिमेल, नर नारी भन्ने कुरा, त्यसले जेन्डर त यसको कुनै पनि छैन, यो सबैजनालाई नै हुन्छ। तर विशेष गरी आमा दिदी बहिनीहरूमा चाहिँ कतिवटा कुराले गर्दा चाहिँ चिन्ता फिक्रीका विषयहरू आउँछन्, होइन, कहाँ चाहिँ मेरो भविष्य छ त, अथवा भनौँ न कसरी चाहिँ म जिउन सक्छु त, अथवा यो बाटो कसरी पार गर्न सक्छु त, म कसरी चाहिँ भनौँ न, विभिन्न किसिमका चिन्ता फिक्रीहरू आमा दिदी बहिनीहरूमा अलिक बढी नै देखिन्छ क्या। यसो हेर्दा फेरि चाहिँ पुरुषको तुलनामा एउटा भनौँ न नारी चाहिँ बढी अलि चिन्तित हामी देख्छौँ, समाजले हेर्ने दृष्टिकोण पनि त्यस्तै नै छ, अनि विभिन्न किसिमका कुराहरू छन्, यो गर्यो भने कसैले केही भन्छ कि, अथवा केही हुन्छ कि, अथवा मलाई त अब कसैले पनि केही पनि गर्दैन होला, सपोर्ट गर्दैन होला, सपोर्टकै कुराकानी गर्ने हो भने पनि समाजले, समुदायले, परिवारले जति पुरुषहरूलाई सपोर्ट गर्नुहुन्छ कुनै पनि कुरामा, त्यति नै कम चाहिँ फेरि नारीहरूलाई गरेको पनि हामी देख्छौँ। यसमा चाहिँ मैले फेरि कुनै पनि त्यस्तो आरोप लगाउन खोजेको होइन, तर साधारणत हेर्नुपर्दा चाहिँ शारीरिक रूपमा पनि नारीहरूलाई कतिपटक चाहिँ यो कारणले गर्दा चाहिँ तिमी नै दोषी अथवा तिमीले नै गर्नुपर्छ भन्ने कुराहरू छ भने, कतिवटा चाहिँ परिवर्तनका कुराहरूले गर्दा अथवा हामी आफै पनि मानसिक रूपमा कमजोर भइरहेका हुन्छौँ, होइन, एक त सपोर्ट नपाउने कुरा छ भने, एक चाहिँ कतिवटा कुराहरूले गर्दा चाहिँ हामीलाई सोसाइटीले अथवा कुनै पनि ठाउँको कुराले गर्दा चाहिँ हामी अलिकति चिन्तित पनि भइरहेका हुन्छौँ। जस्तै कहीँ पनि बिसाउने ठाउँ नभएको जस्तो, भन्न नमिल्ने ठाउँ जस्तो, भनिहालेँ भने, मैले सियर गरिहालेँ भने मलाई कसैले केही सोध्छ कि भन्छ कि भन्ने खालको एउटा वातावरण छ कि, त्यस्तो कम्फर्टेबल चाहिँ हामी नारीहरूलाई खासै छैन भन्नुपर्छ। भनिहालेँ भने पनि जज गर्ने मान्छेहरू धेरै देखिन्छ, कतिपटक चाहिँ त्यो सानो कुरा हुनसक्छ तर हामीलाई समाधान थाहा नहुनसक्छ अथवा हाम्रो बाटोहरू नहुनसक्छ। कतिवटा परिस्थितिमा नारी भएकै कारणले गर्दा चिन्ता फिक्री डरका कुराहरू हुन्छन्, त्यसमा चाहिँ धेरैवटा कुराहरू आउन सक्छ। अनि अघिको गीतले भनेको जस्तो कोही थिएन, होइन, केही थिएन, तर मैले एउटा ठाउँ पाएको छु जहाँ चाहिँ मैले चिन्ता फिक्रीहरू मेरा सबै कुराहरू बिसाउन सक्छु। एउटै कुरा नारी र पुरुषमा भयो भने पनि पुरुषको लागि त्यो केही पनि होइन जस्तो हुनसक्छ, र नारीको लागि चाहिँ संसारै हो जस्तो लाग्नु पनि सक्छ कतिपटक। अनि नारीलाई छिट्टै जज पनि गरिन्छ, नारीको धेरै कुराहरू मूल्याङ्कन पनि गरिन्छ, होइन, बोल्ने, खाने, हिँड्ने शैलीहरू, उसले बोल्ने तरिकाहरू, अनि उसले व्यक्त गर्ने कुराहरूबाट पनि धेरै मानिसहरूले उसलाई जज गरिरहेका हुन्छन्। त्यो ठुलो कुरा नहुनसक्छ तर मानिसहरूले उसलाई ठुलो कुरा बनाइदिन सक्छन्। त्यो कारणले गर्दा नारीहरूले धेरै कुराहरू बाहिर व्यक्त पनि गर्नुहुन्न कि, मनपर्ने कुराहरू, खान मन लागेका कुराहरू, लाउन मन लागेका कुराहरू, हिँड्न मन लागेका कुराहरू, हेर्न मन लागेका कुराहरू, उपभोग गर्ने कुराहरूदेखि लिएर कतिवटा कुरामा चाहिँ बााउन्ड्री हुनसक्छ, अनि कतिवटा कुरामा चाहिँ कसरी गर्ने होला, के गर्ने होला, यति धेरै जिम्मेवारीलाई मैले कसरी म्यानेज गर्ने होला, अनि मैले बाहिर गएर काम गर्न सक्दिनँ अथवा भित्रै पनि म यो गर्न सक्दिनँ, त्यो गर्न सक्दिनँ भनेर मानिसहरू आफ्नो पीडालाई लिएर 10 वर्ष पछाडि 5 वर्ष पछाडि आएको पनि हामी अहिले माध्यमहरूमा, विभिन्न किसिमको माध्यमहरूमा देख्ने गर्छौँ कि, पीडा त हुँदो रहेछ तर भन्न नमिल्ने कुराहरू, कि त्यस्ता पीडाहरू धेरै हुन सक्छन् आमा दिदी बहिनीहरूमा, समाधान नदेखिएका कुराहरू पनि हुनसक्छन्, आफ्नै कारणले हुनसक्छ, अरूको कारणले हुनसक्छ, समाजको कारणले हुनसक्छ। म तपाईँहरूलाई एउटा परमेश्वरको वचनबाट उत्साह दिन चाहन्छु, यो चाहिँ मैले भनेको भन्दा पनि परमेश्वरको वचनले फिलिपी 4:6-7 चाहिँ यसरी भन्नुभएको छ, कुनै पनि कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा तिमीहरूले आफ्ना कुराहरू चाहिँ परमेश्वरमा राख, धन्यवादसहित परमेश्वरमा जाहेर गर, र तिमीहरूको समाजले नै भ्याउन नसकिने शान्ति चाहिँ परमेश्वरबाट तिमीहरूले पाउनेछौ भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। कुनै पनि कुरामा, कि यही कुरामा भन्ने छैन,
कुनै पनि कुरामा धेरै पटक हामी आफ्नो चिन्तालाई आफै बोकिरहेका हुन्छौं, हामी व्यक्त गर्न खोज्छौं, मानिसहरूसँग सेयर गर्न खोज्छौं। अनि यदि हामीले मनको कुरा भन्यौँ भने पनि केटी मान्छे भएर, छोरी मान्छे भएर, स्त्री भएर यस्तो कुरा सेयर गर्ने यो त ठिक छैन कि के हो, मलाई त राम्रो लागेन भनेर हामी सिधै जज भइन्छ। अनि ट्रुथ कुरा पनि होइन, त्यो नराम्रो हुन सक्छ, मान्छेलाई नराम्रो लाग्न सक्छ। अनि रिजेक्टका कुराहरू हुन सक्छन्, इग्नोरका कुराहरू हुन सक्छन्, घृणाका कुराहरू हुन सक्छन्, भइरहेको सम्बन्ध पनि बिग्रिने पनि हुन सक्छ। अनि त्यो समयमा अब कहाँ चाहिँ भन्ने त भन्दाखेरि चाहिँ चिन्ता र फिक्रीको समयमा चाहिँ धेरै चिन्ताबाट भएर गइरहँदाखेरि कुनै पनि कुराहरू व्यक्त गर्न नसक्दाखेरि त्यसले चाहिँ कस्तो रूप लिँदो रहेछ भन्दा अहिलेको समयमा चाहिँ त्यसलाई मान्छेहरूले नयाँ रूप दिइरहेका हुन्छन्। नाम एन्जाइटी, डिप्रेसन होइन, यो नाम दिँदै गर्दाखेरि चाहिँ त्यसको समाधान एउटै रहेछ होइन, मानिस व्यक्त गर्न पाएन भने चाहिँ धेरै चिन्तित हुनु रहेछ क्या। त्यो चिन्ता सर्ट पिरियड रहने चिन्ता चाहिँ लङ टर्मको पिरियडमा गयो भने चाहिँ एन्जाइटी र डिप्रेसनमा जाने रहेछ। अनि त्यो कारणले गर्दा तपाईँको अब भन्ने व्यक्ति कोही पनि भएन भने चाहिँ छँदा पनि छैन। मलाई लाग्छ संसारमा विश्वास योग्य भन्ने कुरा चाहिँ कमै मान्छेमा छ। तपाईँले आफ्नो मनको कुरा भनिहाल्नुभयो, मनमा लागेको कुरा राखि नै हाल्नुभयो, त्यो सत्य कुरा छ भने पनि अब तपाईँ फरक प्रकारले जज हुनुहुन्छ। तपाईँ एक्सेप्ट भइरहनु भएको थियो, तपाईँलाई राम्रो दृष्टिले मान्छेले हेरिरहेका थिए, अब तपाईँ अब नराम्रो दृष्टिबाट जज हुन जान सक्नुहुन्छ। तपाईँ विश्वास योग्य भएर यो व्यक्तिलाई चाहिँ म भनिहेर्छु भन्छु भनेका कुरा भन्नुभएको रहेछ, कहिले नभन्नुभएको कुरा कोही व्यक्तिलाई एकदमै ट्रस्ट लाग्यो, एकदमै नजिकको लागेर तपाईँले भन्नुभएको रहेछ भने पनि अब तपाईँले सोचेको भन्दा फरक प्रकारले जज हुन सक्नुहुन्छ, रिजेक्सन हुनसक्छ। र तपाईँलाई त्यो कुराले मनमा खान्छ कि के कारणले गर्दा चाहिँ यो व्यक्तिले मलाई यो प्रकारले ट्रिट गर्यो, त यो भन्नुभन्दा अगाडि यो व्यक्तिको ट्रिट यस्तो थियो, भन्नुभन्दा पछाडि चाहिँ यस्तो हुन गयो भने चाहिँ मलाई उसले नराम्रो तरिकाले बुझेछ, मैले बुझाउन सकिनँ, अथवा एक्ज्याक्टली भन्न खोजेको कुरा चाहिँ मानिसले नबुझ्न सक्छ होइन। ट्रुथ मानिसलाई कहिलेकाहीँ तितो लाग्न सक्छ, नराम्रो लाग्न सक्छ कि। त्यही भएर मान्छेहरूले कतिपटक चाहिँ लुकाउने, के पनि नभन्ने व्यक्तिहरू मन पराइरहेको हुन्छ कि, आफ्ना कुराहरू व्यक्त गर्ने व्यक्तिहरूलाई कतिपटक मान्छेले चाहिँ जज गरिरहेको हुन्छ। अनि मलाई मेरो आफ्नो अनुभवमा लागेको कुरा चाहिँ दिनहरूमा चाहिँ तपाईँले आफ्ना कुराहरू परमेश्वरलाई भन्नुहोस्, जहाँ चाहिँ सेफ छ, जहाँ चाहिँ कदर छ, जहाँ चाहिँ समाधान छ, जहाँ चाहिँ तपाईँ हिल पनि हुनुहुन्छ, तपाईँ सेक्योर पनि हुनुहुन्छ। चिन्ता त पक्कै पनि छ नि त होइन, हामी आमा दिदी बहिनीहरूलाई चाहिँ अझै बढी छ जस्तो लाग्छ मलाई, धेरै कुराबाट भएर गएका हुन्छौँ हामी होइन, अभावका कुराहरू हुनसक्छन्, घटी कमीका कुराहरू हुनसक्छन्, विभिन्न किसिमका कुराहरू हुनसक्छन्। तपाईँलाई यदि रिजेक्सनदेखि डर लाग्छ, यदि तपाईँलाई घृणादेखि डर लाग्छ, सामना गर्न सक्नुहुन्न, अवश्य सकिन्न, र पनि कतिपटक चाहिँ जे पर्ला पर्ला भन्ने हामी भन्छौँ, र पनि तपाईँलाई चाहिँ पछि गएर जज हुन मन पर्दैन, मान्छेहरूले जज नगरून् भन्ने लाग्छ भने चाहिँ तपाईँको चिन्ता फिक्री डरलाई चाहिँ परमेश्वरको समक्ष लिएर जानुहोस्, चाहे त्यो शारीरिक होस्, चाहे त्यो मानसिक होस्, चाहे त्यो आत्मिक होस्, त्यो कमजोरीलाई चाहिँ, तपाईँको एन्जाइटीलाई चाहिँ, तपाईँको चिन्तालाई चाहिँ, तपाईँको तनावलाई चाहिँ, त्यो आर्थिक पनि हुनसक्छ, तपाईँले आफ्नो परमेश्वर कहाँ लिएर जानुहोस्। कुनै पनि कुरा छैन जुन कुरा चाहिँ उहाँसँग सुन्नलाई समय नभएको, समाधान गर्नलाई समाधान नभएको होइन, तल अस्ति भर्खर सुनिदिएको होइन, अब किन सुन्ने, कति सुन्ने भन्ने पनि होइन कि, मान्छेहरूले त कति सुन्ने उसलाई, सधैँ यस्तै नै हो भन्न पनि सक्छ होइन, तपाईँको परिस्थिति हेरेर उसले सुनिदिने र नसुनिदिने पनि हुनसक्छ। तर हाम्रो परमेश्वर चाहिँ एनी टाइम के, तपाईँ जुनसुकै समयमा त्यो चिन्ताबाट भएर जानुभएको छ, डरबाट भएर जानुभएको छ, कुनै कुरा तपाईँको मनमा छ जुन कुरा चाहिँ तपाईँलाई उक्कुस मुकुस भएको छ, तपाईँले मानिससँग भन्नुभयो, जसमा चाहिँ तपाईँलाई एकदमै ठुलो
भनौँ न ग्लानी छ कि व्यर्थी भनेछु मैले, झन् नराम्रो भयो, झनै नराम्रो भयो सम्बन्ध, अथवा म झन् जज भएँ, झन् मैले मेरो मनको कुरा भनेर त मैले मेरो सम्बन्धलाई नै सकाएँ, झन् माया पाउँछु होला अथवा झन् बढी म बुझ्छु होला बुझाउँछु होला भन्ने सोचेको थिएँ, आँट गरेर भनेको थिएँ तर भएन, त ममा यस्तो थियो तर भएन भने तपाईँलाई लागेको छ भने ढिला भएको छैन, तपाईँले आफ्नो परमेश्वरसँग आफ्ना कुराहरू राख्नुहोस्। उहाँ चाहिँ यस्तो हुनुहुन्छ कि जुन शब्दमा बयान गरेर सीमित राख्नै सक्दैनौँ कि उहाँलाई शब्दमा, त्यति धेरै सेक्योर राख्नुहुने परमेश्वर हुनुहुन्छ, त्यति धेरै तपाईँलाई बुझ्नुहुने परमेश्वर हुनुहुन्छ, हृदयको आवाजलाई बुझ्नुहुने परमेश्वर, तपाईँले आफ्नो कुरा राख्नुभयो भने उहाँले चाहिँ बुझ्नुहुन्छ। त्यो कारणले गर्दा आज मैले तपाईँहरूको विषयमा भन्दैछु, जुनसुकै चिन्ता होस् मानिसलाई नभन्नुहोस् भन्छु म चाहिँ, फेरि मैले यसो भन्दै गर्दाखेरि मानिस चाहिँदैन र भन्ने पनि लाग्छ होला, भन्नुहोस् तर त्यस्तो व्यक्तिसँग भन्नुहोस् जो चाहिँ परमेश्वरको भय मान्छ, होइन जो चाहिँ परमेश्वरलाई अनुसरण गर्छ, जो व्यक्ति चाहिँ परमेश्वर सँगसँगै हिँड्छ, जसलाई चाहिँ त्यो कुराहरू भन्दाखेरि उसले तपाईँको निम्ति प्रार्थना गरिदिन्छ, सल्लाह गर्न दिन सक्छ, कहिले पनि तपाईँले तपाईँका कुरा राख्दा पनि त्यत्तिकै थियो त्यो व्यक्ति, राख्नुभन्दा अगाडि पनि त्यत्तिकै, तपाईँ को हुनुहुन्छ भनेर चिन्नुभन्दा अगाडि पनि त्यो व्यक्तिले तपाईँलाई त्यत्तिकै एउटा आदर गर्थ्यो, प्रेम गर्थ्यो, तपाईँका कुरा राखिसके पछाडि झनै बढी आदर गर्छ भने त्यो त्यस्तो व्यक्तिहरूसँग राख्नुहोस्। त कस्तो छस् भन्ने कुरा म चिन्छु नि भन्ने खालको जज गर्ने व्यक्तिहरू जति बढी नजिक भयो मान्छेसँगको सम्बन्धमा चाहिँ त्यति नै बढी घृणा हामी देख्छौँ, जति नै बढी नजिक भएर हामी आफ्ना कुराहरू राख्छौँ भने त्यति नै मानिसले ब्याकफायर गरेको हामी देख्छौँ मानिसहरूमा। खोइ मानिसको क्षमतै त्यति नै हो कि अथवा भनौँ परमेश्वरसँग त मानिसलाई तुलना गर्नै मिल्दैन, र पनि अहिलेको समयमा मानिसलाई बरु पछि गएर व्यर्थै भनेछु भन्नुभन्दा, त्यो व्यक्तिको नजिक जान डराउनुभन्दा पहिला नै परमेश्वरले भन्नुभएको छ नि, कुनै पनि कुरामा चिन्तित नहौ तर हरेक कुरामा प्रार्थना र निवेदन सहित होइन तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको मन र हृदयलाई परमेश्वरमा शान्ति दिनेछ। मानिसलाई भन्यो भने त ला अब के सोच्ने होला के गर्छ होला मैले भनेको झन् यस्तो भयो भन्नुभन्दा परमेश्वरलाई भन्नुभयो भने मनमा पनि शान्ति होइन हरेक कुरामा शान्ति चाहिँ तपाईँले पाउनुहुन्छ भन्ने उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। यो समय एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु चोत निको पार्नलाई यीशुको प्रेम काफी छ। मानिसको जीवनमा चाहिँ कतिवटा कुरा चाहिँ इनफ होइन भन्छौँ कि हामी, होइन यति कुरा चाहिँ इनफ होइन, त्यति कुरा इनफ होइन, कहिलेसम्म कतिसम्म भन्ने कुरा हाम्रो लाइफमा चाहिँ हामीले त्यो कुराहरू गर्न सक्दैनौँ कि, तर परमेश्वरको प्रेम चाहिँ इनफ हो। होइन परमेश्वरको प्रेम हुनु चाहिँ सबै थोक हो। परमेश्वरको प्रेम छ भने अनि त्यस पछाडि हाम्रो जीवनमा हुने कुराहरू चाहिँ सबै हुँदो रहेछ। अनि प्रेमले सबै कुराहरू गर्छ भन्छ नि, तर फेरि मान्छेलाई गरेको कतिचोटिको प्रेममा चाहिँ फेरि त्यो इनफ हुँदैन कि। तर जब परमेश्वरले हामीलाई सिकाउनु भएको प्रेम छ नि, त्यो खालको प्रेमले चाहिँ फेरि कतिवटा कुरामा होइन सबै कुरामा नै हामी आनन्दित हुन सक्छौँ, हिल हुन सक्छौँ, कतिवटा कुरामा हामी कम्प्रोमाइज गर्न सक्छौँ, कतिवटा कुरामा हामी सहन सक्छौँ। त्यो प्रेम चाहिँ खालि एकदमै माया गरेर केही पनि नहुने खालको होइन कि, त्यो प्रेमले चाहिँ हामीलाई सबै कुरा गर्न सिकाउँछ कि, सहन सिकाउँछ, क्षमा दिन सिकाउँछ, वास्ता गर्न सिकाउँछ, त्यो हरेक कुरा गर्न सिकाएको कारणले गर्दा चाहिँ परमेश्वरको प्रेम चाहिँ इनफ रहेछ। उहाँले चाहिँ हामीलाई त्यो प्रकारले सिकाउनु भएको रहेछ। तर संसारको प्रेमको तरिका चाहिँ फिसफारती छ, प्रेम गर्नेलाई प्रेम गर्ने, होइन वार गर्नेलाई वार गर्ने, त्यो खालको कुराहरू छ। अनि आज एउटा प्रश्न म फेरि पनि तपाईँहरूलाई गर्न चाहन्छु, यो नयाँ प्रश्न चाहिँ होइन, यो तपाईँको जीवनमा तपाईँले नसोचेको नसुनेको प्रश्न चाहिँ होइन, तर फेरि पनि मैले गर्न चाहेँ तपाईँहरूलाई एउटा रिमाइन्डको रूपमा पनि। चिन्ता हुँदा तपाईँ कहाँ जानुहुन्छ, होइन चिन्ता हुँदा चाहिँ तपाईँ कहाँ जानुहुन्छ? कतिपटक चाहिँ हामी यति धेरै परमेश्वरको वचन सुनेका हुन्छौँ, अनि परमेश्वरले वचन पनि भन्नुभएको छ चिन्ता हुँदा यो गर त्यो गर भनेर, तर हामी धेरै पटक चाहिँ जुन विषयमा चिन्ता हुन्छ नि, त्यो चाहिँ फेरि हामी चिन्ता लिएरै समाधान गर्न खोज्छौँ कि। कतिपटक चाहिँ चिन्तित अनुहार देखाएर, जस्तो उदाहरणको लागि रुपियाँ पैसाको अभाव भयो अरे, उदाहरणको लागि स्वास्थ्यमा कुनै समस्या आयो अरे, अथवा हाम्रो जीवनमा केही कुरा हरायो अरे, नसोचेको कुरा भयो अरे, हामी मानिसले रोएरै त्यो चिन्तालाई चिन्तित भएर चाहिँ देखाउन अथवा भनौँ त्यो चिन्तामै डुबेर त्यो चिन्तालाई समाधान गर्न खोज्छौँ कि। यो समयमा त म केही गर्न सक्दिनँ, अब म केही नै गर्न सक्दिनँ भनेर चाहिँ चिन्तालाई चाहिँ हामी चिन्ता नै लिएर समाधान गर्न खोज्छौँ। तर परमेश्वरको वचन अघि मैले तपाईँहरू बिचमा फिलिपी 4:6-7 पढेकी थिएँ, कुनै पनि कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा, निवेदन दिनु पर्दो रहेछ नि त, प्रार्थना गर्नु पर्दो रहेछ नि त हरेकको परिस्थितिमा कि। त्यो फिर्ता आउँदैन जस्तो लाग्यो हामीलाई, लु गुमाए सकियो भनेको जस्तो लाग्यो भने पनि, र मलाई यो कुरामा चाहिँ एकदमै फिक्री छ, चिन्ता छ, सहनै सकिनँ मैले भनेर पनि, हामीलाई केही कुरामा चित्त बुझेन भने, केही कुरा भयो भने हामी के गर्छौँ, संसारको भाषामा निवेदन दिन्छौँ नि। अफिसमा केही कुरा चित्त बुझेन, परिवारमा केही कुरा चित्त बुझेन, सम्बन्धमा केही कुरा चित्त बुझेन भने हामी आफ्ना कुरा पेस्ट गर्छौँ नि, मलाई चाहिँ यो कुरा ठिक लागेन भनेर भन्छौँ नि त। त्यसरी नै हाम्रो परमेश्वरमा पनि हामीले निवेदन दिन सक्ने रहेछौँ। फिलिपी 4:6-7 हामीलाई त्यही नै भन्दो रहेछ, हरेक कुरामा प्रार्थना र निवेदन सहित तिमीहरूले आफ्नो परमेश्वरकोमा जाहेर गर भनेको भन, व्यक्त गर, लेखेर भन्ने हो कि बोलेर भन्ने हो कि, होइन प्रार्थनाद्वारा भन्ने हो कि, सक्नुहुन्न मौनताबाट भन्ने हो कि, त्यो निवेदन चाहिँ हामीले लिएर गएन भने चाहिँ त्यो कहाँ हुँदो रहेछ भन्दा हामीसँगै हुँदो रहेछ क्या। चिन्ता चाहिँ हामी चिन्ता गरेर समस्याको समाधान हामी गर्न सक्दैनौँ, चिन्ताले समाधान ल्याउँदैन भन्ने कुरा थाहा छ। तर चिन्ता आइसक्यो भने चाहिँ हामीले चाहिँ त्यो कुरालाई चाहिँ, त्यो भारीलाई चाहिँ कहाँ लिएर जाने रहेछ भन्दा चाहिँ परमेश्वरको हातमा सुम्पिदियो भने चाहिँ, जब हामी प्रार्थना गर्छौँ अथवा हाम्रो निवेदन पेस्ट गर्छौँ, उहाँले हाम्रो हृदयमा चाहिँ संसारले दिन नसक्ने शान्ति चाहिँ दिनुहुँदो रहेछ। हामी केही एकदम फ्यु व्यक्तिहरू, एकदमै कम व्यक्तिहरू देख्छौँ नि, यत्रो कुरा भइसक्यो र पनि त्यो व्यक्ति उठेर हिँडेकै छ, खाइरहेछ, बसिरहेछ, हिँडिरहेछ, के उसलाई त्यो कुराले छोएको थिएन र, पक्कै छोएको थियो, के त्यो कुराले रोएको थिएन र, रोएको थियो, उसलाई गाह्रो भएको थियो, तर उसले जाने होला नि त, निवेदन कहाँ बुझाउनुपर्छ,
पेस कहाँ गर्नुपर्छ र म त्यस पछाडि त्यसको न्याय कसले गर्छ भन्ने कुरा उसलाई थाहा थियो। आज तपाईँ मैले पनि त्यही कुरा थाहा पाउनुपर्छ, कुन अवस्थाबाट भएर गइरहनु भएको छ। त्यो निवेदन तपाईँले पेपरमा लेख्नुपर्छ भनेको होइन, लेख्नुहुन्छ भने पनि ठिक छ, परमेश्वरलाई लेख्नुहोस्, लेखेको कुरा पनि देख्नुहुन्छ परमेश्वर। कतिपटक हामी लेखेर प्रार्थना गर्नुपर्छ हुन्छ भने त्यो निवेदन हो, कतिपटक हाम्रो हृदयबाट पनि निवेदन हुनसक्छ प्रभु भने हामी निवेदन गरिरहेका हुन सक्छौँ। निवेदन गर्नु, निवेदन लेख्नु, त्यस पछाडिको शान्ति तपाईँले फरक महसुस गर्न सक्नुहुन्छ। चिन्ता विभिन्न प्रकारका कुराहरूले आउन सक्छन्, आफ्नै कारणले आउन सक्छ, अरूको कारणले आउन सक्छ, हाम्रो अराउन्ड रहेका व्यक्तिहरूको कारणले गर्दा आउन सक्छ, हाम्रो परिस्थितिको कारणले गर्दा आउन सक्छ। जस्तो कहिलेकाहीँ चाहिँ मानिसहरूलाई होइन, जस्तो हामी हेर्छौँ भने चाहिँ विभिन्न किसिमका मानिसहरूको मूल्याङ्कन के मानिसहरूले हेर्ने दृष्टिकोणको कारणले गर्दा पनि, समाज परिवार होइन एउटा स्त्री भएको कारणले गर्दा आफूलाई कमजोर अयोग्य हामी सम्झिरहेका हुन्छौँ नि कति पटक। त्यो समयमा चाहिँ भजन सङ्ग्रह पुस्तक 139:14 चाहिँ तपाईँले याद गर्नुहोस्। तपाईँ परमेश्वरले के भन्नुभएको छ भन्दा चाहिँ, तिमी चाहिँ भयानक र अद्भुत प्रकारले सृजना गरिएका हो, अनि म चाहिँ अचम्म प्रकारले बनिएको छु, म साँच्चैकै पृथक छु, म महिला हो भने, म स्त्री हो भने, म महिला भएरै बनिएको र यसकै लागि परमेश्वरले बनाउनु भएको हो, म अद्भुत प्रकारले बनिएको छु, म अचम्म प्रकारले बनिएको छु, साँच्चैकै अचम्म प्रकारले बनिएको छु भने मैले यसलाई एक्सेप्ट गर्नुपर्छ, मलाई यसलाई स्वीकार गर्नुपर्छ। फेरि मान्छेले भनेको, हामी नेपालीहरू अथवा जो कोहीको पनि एउटा भनाइ छ नि, कागले कान लयो भने चाहिँ आफ्नो कान छान्नु छाम्नुको सट्टा हामी पछाडि दौड्यौँ भनेको छ। तिमी कामै लाग्दैन, तिमी महिला भएर जन्मिनु नै, स्त्री भएर जन्मिनु नै गलत भयो, तिमी स्त्री हौ भनिदिए पछाडि हामी, म त स्त्री हो भनेरै, म किन स्त्री भएर जन्मियो होला भनेरै चिन्तित हुन्छु, म त गर्नै सक्दो रहेनछु, म त जस्ट एउटा आएको मात्रै रहेछु संसारमा भन्ने सोच्छौँ हामी। तर तिमी अद्भुत रीतिले बनिएका छौ, भयङ्कर प्रकारले बनेका छौ तिमी भनेपछि त परमेश्वरले बनाउनु भएको कुरालाई त त्यहाँ केही त कुरा दिनुभएको छ नि त। संसारले तपाईँको मूल्याङ्कन तपाईँको रूप रूपैयाँ वा कामबाट गर्छ होला, तर परमेश्वरको नजरमा तपाईँ अतुलनीय र अमूल्य हुनुहुन्छ, उहाँले तपाईँलाई विशेष उद्देश्यको साथ बनाउनु भएको छ भनेपछि तपाईँलाई चिन्तित हुनुहुन्न होला नि तपाईँ होइन। म नारी भएर यसो गर्नु पर्यो त्यसो गर्नु पर्यो, नारी भएर जन्मिनै जाँदिनँ त्यो भनेर कतिजनाले भन्नुहुन्छ कि, मलाई मेरो परिवारमा छोरी होइन छोरा भन्नुहुन्छ भनेर गर्व गर्नुहुन्छ कि, मलाई अचम्म लाग्छ त्यो कुरामा चाहिँ, छोरी हो भने छोरी भएरै गर्व गर्नुहोस् न होइन। तपाईँलाई अर्को जेन्डरको नाम दिँदैछ भने त त्यहाँ तपाईँको जेन्डरमा प्राउडै छैन, खुसी नै हुनु भएको छैन, अर्को कुराले तपाईँलाई बोलाउँदै हुनुहुन्छ भने त्यो अचम्मको कुरा हुने त होइन। जे हो त्यसैलाई एक्सेप्ट गर्नु चाहिँ सबभन्दा बहुमूल्य कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। परमेश्वरले पनि त्यही नै सिकाउनु भएको छ, तिमी त अद्भुत प्रकारले बनिएको छौ, तिमी अचम्म प्रकारले बनिएको छौ भने चाहिँ, म छोरी हो भने म अद्भुत प्रकारले बनिएकै छोरी हो, भयङ्कर प्रकारले बनिएको छोरी हो, म सानो दिने मान्छे होइन, फेरि यसो भन्दैमा घमण्ड गर्ने चाहिँ होइन, मा चाहिँ गर्व र घमण्डमा फरक छ, प्राउड गर्नुमा र होइन त्यो एकदमै धेरै जिद्दी हुनुमा फरक छ, मान्छेलाई मान्छे नगर्नुमा र मान्छेलाई मान्छे गर्नुमा धेरै फरक छ। यसलाई चाहिँ हामीले एकदमै त्यो कुरालाई लिनुपर्छ भने, अर्को कुरा चाहिँ चिन्ता फिक्री हुन चाहिँ कठिन परिस्थितिले गर्दा पनि हुनसक्छ हामीलाई, कतिपटक चाहिँ नसोचेका कुराहरू आउँछन् नि कहिलेकाहीँ, त्यसले चिन्ता फिक्री ल्याउन सक्छ होइन। जस्तो हितोपदेशको पुस्तक 3:5-6 हेर्ने भने, आफ्नो सारा हृदयले परमप्रभुमाथि भरोसा राख र आफ्नै समशक्तिमा भर नपर भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। कतिपटक चाहिँ चिन्ता आउँछ, कठिन परिस्थिति आउँछ, अनि त्यसको समाधान चाहिँ मै यो गर्ने, म भन्दा बाहेक अरू कोही पनि छैन, मेरो त म भन्दा बाहेक अरू कोही पनि छैन भन्छौँ कि हामी कतिवटा,
यसो संसारले हेर्दा फेरि त्यो पनि देखिन्छ होला। कतिपटक चाहिँ हामी परिवार हुनु, एकदम धेरै मान्छे हुनुलाई चाहिँ हामी म त जस्तोसुकै परिस्थिति आए पनि मेरो वरिपरि त थुप्रो मान्छे छन् भनेर भन्छौँ कि हामी। मैले सकिनँ भने पनि वरिपरिका मान्छे छन् भन्ने सोचिन्छ। त सधैँभरि चाहेर नचाहेर मानिसहरू सँगै नहुन सक्छन्। परिवारै परिवार भएको व्यक्तिहरू होइन, एकदमै कठिन परिस्थितिमा सँगै नभएको पनि हुनसक्छ। त्यो परिस्थितिमा पनि, त्यो कठिन परिस्थितिमा अब मेरो कोही पनि छैन, मै मात्रै छु, मैले मात्रै गर्नुपर्छ, अथवा मेरा मान्छेहरू आएनन् भने म केही पनि होइन, म एक्लो मान्छे म के गर्न सक्छु र भन्ने त्यो कठिन परिस्थितिमा तपाईँले आफूलाई सम्झिरहनु भएको छ। तपाईँलाई सहायता गर्ने व्यक्तिहरू, तपाईँलाई हात बढाउने व्यक्तिहरू, बटाउने व्यक्तिहरू कोही पनि भेट्नु भएको छैन भने परमेश्वरको वचनलाई मनन गर्नुहोस् है। तपदेश 3:5-6 आफ्नो सारा हृदयले परमेश्वरमाथि भरोसा राख र आफ्नो समझको सहारा नले। जसरी योसेफले जेलमा हुँदा वा यस्तरले कठिन मोडमा धैर्य धारण गरिन्, त्यसरी नै परमेश्वरले तपाईँको कठिन समयलाई पनि सुन्दर योजनामा बदल्न सक्नुहुन्छ। योसेफका कतिजना दाजुभाइहरू थिए तपाईँ र हामीलाई थाहा छ। योसेफका बुढाले कति धेरै प्रेम गर्थे योसेफलाई, अत्याधिक मात्रामा प्रेम गर्थे, सबैभन्दा बढी प्रेम गर्थे। तर उनी खाल्टोमा हुँदाखेरि त्यहाँ उनका बुढा थिएनन्, उनका दाजुभाइहरू थिएनन्, होइन, उनी जेलमा हुँदाखेरि उनका बुवा त्यहाँ थिएनन्, उनका दाजुभाइहरू त्यहाँ थिएनन्, त्यहाँ चाहिँ परमेश्वर हुनुहुन्थ्यो। हामी कतिपटक घमण्ड गर्छौँ कि मेरा आफ्ना मानिसहरूमाथि, फेरि त्यसो भन्दैमा कोही पनि कोहीसँग पनि नबस्नुहोस् भन्न खोजेको होइन, तर पनि कठिन परिस्थितिमा तपाईँले परिस्थिति जस्तो सुकै होस् उहाँमाथि भरोसा राख्नु चाहिँ छोड्नु हुँदैन। जहाँ पनि जुनसुकै अवस्थामा पनि योसेफको त्यो खाडलमा, खाल्टोमा, होइन, जालखानामा परमेश्वर चाहिँ हुनुहुन्थ्यो है। ऊ जन्मिएदेखि उसको मृत्युसम्म परमेश्वर हुनुहुन्थ्यो, त्यस पछाडि पनि परमेश्वरसँगै उनी रहे भन्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो। कहिलेकाहीँ हामी सम्बन्धले गर्दा पनि हामी चिन्तित हुने गर्छौँ। एफिसी 4:33 भन्दछ, एउटाले अर्कोलाई क्षमा गरेर जसरी परमेश्वरले पनि ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ। हामी कतिपटक चाहिँ सम्बन्धमा एकदमै चिन्तित हुन्छौँ, चिन्ता हुन्छ हामीलाई, एकअर्कालाई क्षमै गर्न नसकेको अवस्थामा, स्वीकार्नै नसकेको अवस्थामा जज गरेको कारणले गर्दा हामी एकदम चिन्तित हुन्छौँ। जज गर्छौँ नि त, उसको भन्दा त मेरो कम कुराहरू छ, होइन, उसलाई म किन स्वीकार गर्ने, उसलाई म किन क्षमा गर्ने, म के कम भन्छौँ। तर परमेश्वरको वचनले हामीलाई यही नै सिकाउनु भएको छ, सम्बन्धलाई जोगाउन र मनको भारी बिसाउन क्षमा धेरै महत्त्वपूर्ण कुरा हो। क्षमा दिनु भनेको अर्को व्यक्तिलाई मात्र होइन, आफ्नै हृदयलाई पनि चोट र तितोपनाबाट मुक्त गर्नु। क्षमा दिइसकेपछि तपाईँको हृदय पनि हलुङ्गो हुन्छ। क्षमा दिए मैले त्यसलाई भन्छौँ, तर क्षमा चाहिँ दिएको चाहिँ तपाईँको आफ्नो कारण पनि हो, आफ्नो लागि पनि हो कि। क्षमा दिने हृदयहरू एकदमै धेरै हुन्छन्। कहिलेकाहीँ हाम्रो आफ्नो हार्डवर्किङमा पनि हामीलाई चिन्ता हुन्छ, त्यो काममा पनि हामीलाई चिन्ता हुन्छ कि। उद्देश्य हुन्छ एउटा, हार्डवर्किङ हुन्छ एउटा, तर त्यो अनुसारको फल हामीले पाइरहेका हुँदैन, त्यसमा पनि हामीलाई चिन्ता हुन्छ। हितोपदेशको पुस्तक 31:15 के भन्छ भन्दा, बल र आदर, होइन, जस्तो हितोपदेश 31:25 चाहिँ एउटा स्त्रीले चाहिँ आफ्नो मेहनत कस्तो प्रकारले गरेकी छन् कि, हार्डवर्किङ गरेकी छन्, उनलाई फलको आशा भन्दा पनि वर्कको मात्रै छ कि, मैले काम गर्नुपर्छ भन्ने मात्रै, प्रतिफलको भन्दा पनि। ती स्त्री चाहिँ एउटा उच्च चरित्र भएको स्त्रीको रूपमा गनिएको हामी देख्न सक्छौँ। परमेश्वरले हामीलाई प्रतिभा र शक्ति दिनुभएको छ। जब हामी मेहनत गर्छौँ, विश्वास गर्छौँ भने उहाँले हाम्रो हातहरूको कामहरूमा चाहिँ आशिष दिनुहुन्छ। हामी चाहिँ मानिसहरू कस्तो छौँ भन्दाखेरि चाहिँ कामभन्दा नि अगाडि फल सोधिरहेका हुन्छौँ। मैले यति काम गरेँ भने मैले कति पाउँछु त, मैले तिमीलाई सहायता गरेको बदलामा तिमी मलाई के दिन्छौ त, होइन, तिम्रो लागि म एक पाइला अगाडि गइदिएँ भने तिमीले मलाई के गरिदिन्छौ, पेट्रोल हालिदिन्छौ, खाजा खुवाइदिन्छौ,
अथवा तिमीले मेरो भाडा तिरिदिन्छौ, अथवा तिमीले मलाई पैसा दिन्छौ, अथवा तिमीले मलाई हेरिदिन्छौ, के दिन्छौ तिमीले? होइन, तिमीलाई सहायता गरे बापत मैले के पाउँछु भने पनि एउटा चिन्ताको विषय छ मान्छेलाई। अनि त्यो कारणले गर्दा पनि हामीले यो कुरालाई एकदमै हामी चिन्ता नगरी काम गरौँ, हाम्रो हातमा चाहिँ परमेश्वरले आशिष दिन्छु भनेर भन्नुभएको छ। मैले त सोचेकै थिइनँ, तर मैले नसोचिकन सहायता गरेको तर परमेश्वरले मलाई जुटाउनु भयो भन्ने आशिषहरू सुन्छौँ नि हामी। मैले साँच्चीकै 1% पनि त्यो व्यक्तिबाट यो आशा गरेको थिइनँ भन्छौँ नि हामी। तपाईँले एकजनालाई सहायता गर्नुहुन्छ, अर्कोतिरबाट तपाईँलाई सपोर्ट मिलिरहेको पनि हुनसक्छ, तर उदार चित्तले तपाईँले चाहिँ सहायता गर्नुपर्ने हुन्छ। म यही नै उत्साह तपाईँहरूलाई आज यस कार्यक्रम मार्फत दिन चाहन्छु। चिन्ता छँदै छैन भनेर त कसैले भनेकै छैन, चिन्ता कहिले हुन्छ भनेर पनि कसैले थाहै छैन। होइन, हामी कहिले चिन्तामा पर्छौँ, होइन, कहिले चिन्ता आउँछ, कहिले फिक्रीहरू आउँछ भन्ने कुरा थाहा छैन, तर हुन चाहिँ हुन्छ, सबैलाई छ। बच्चालाई पनि चिन्ता छ, वृद्धलाई पनि चिन्ता छ, प्रौढलाई

सक्दिनँ, नयाँ ठाउँमा जान सक्छु कि सक्दिनँ, अथवा मैले काम गर्न सक्छु कि सक्दिनँ, मेरो बसको कुरा हो कि होइन, म स्त्री भएको कारणले गर्दा होइन गर्न सक्छु कि सक्दिनँ, तर संसार मानिसहरूले गरिरहनु भएको छ, संसारमै पनि केटी मान्छेले गर्न सक्दैन भनेर भन्ने कुराहरू गरिरहनु भएको छ, तर कसैलाई देखाउन भन्दा पनि परमेश्वरको महिमाको निम्ति गर्नु चाहिँ एकदमै आवश्यक छ। र धेरै धन्यवाद दिन चाहन्छु यतिन्जेलसम्म तपाईँहरूले कार्यक्रम सुनेर साथ दिनुभयो। तपाईँहरू जुन चिन्तामा हुनुहुन्छ, फिक्रीमा हुनुहुन्छ भने फिलिपी 4:6-7 भनेको जस्तै तपाईँका फिक्रीहरू परमेश्वरको सामु प्रार्थनाद्वारा निवेदनद्वारा लिएर जानुहोस्। परमेश्वरले तपाईँलाई तपाईँको हृदयलाई शान्तिमा राख्नु हुनेछ। तपाईँ संसारबाट घृणा पाइरहनु भएको छ, अवहेलना पाइरहनु भएको छ, कामै नलाग्ने ट्याग पाइरहनु भएको छ, तपाईँ कसैको नजरमा नगर्ने भइरहनु भएको छ, तपाईँलाई कसैले आफ्ना कुरा व्यक्त गर्नुभयो तपाईँले कोहीसँग, तर त्यसको उल्टो रिजल्ट पाउनु भयो भने नो वरी, चिन्ता नगर्नुहोस्। परमेश्वरले तपाईँलाई कदर गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ, चिन्ताबाट पनि मुक्त गर्नुहुन्छ। एकदम भारी चिन्तामा हुनुहुन्छ तपाईँ, के खाने, के लाउने, कसरी अगाडि बढ्ने, करियर कसरी लाने, बाटै छैन भने पनि तपाईँको निवेदन चाहिँ जसरी तपाईँले लिएर जानुहुन्छ नि काम गर्ने ठाउँमा, कुनै अफिसमा, वडामा होइन, तपाईँ पेस गर्नुहुन्छ नि बायोडाटा पेस गर्नुहुन्छ नि, कहिलेकाहीँ तपाईँको सर्टिफिकेटहरू पेस गर्नुहुन्छ, त्यसरी नै तपाईँको परमेश्वरको सामु लिएर जानुहोस्। तपाईँको सर्टिफिकेटहरू, तपाईँको क्यारेक्टरहरू, तपाईँ कस्तो खालको हुनुहुन्छ त्यो सबै लिएर जानुहोस्। म यो खालको कुनै अफिसमा काम गर्दा तपाईँले कति पढ्नु भएको, कहाँ जन्मिनु भएको, को बुवा आमा के भनेर लिएर जानुहुन्छ भने त्यस्तै क्यारेक्टर जस्तो हुनुहुन्छ नि त्यस्तै नै लिएर जानुहोस्। परमेश्वरलाई म्याटर गर्दैन त्यसले, तर तपाईँलाई कुन चाहिँ कुरामा चिन्ताबाट मुक्त गर्नु छ, त्यो समाधान गर्नु छ, त्यसमा चाहिँ तपाईँको परमेश्वर तपाईँसँग हुनुहुन्छ। यही नै उत्साह दिन चाहन्छु र सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिन चाहन्छु। गुड न्युज एफएमको अन्य प्रसारणहरू पनि सुनेर साथ दिनुहोला। र आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो फेसबुकमा कमेन्ट पनि गर्न सक्नुहुन्छ, तपाईँले फोन गरेर हामीसँग तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ। यदि केही सल्लाह सुझाव छन् भने तपाईँले सल्लाह सुझाव पनि लिन सक्नुहुन्छ। फेसबुकमा हो भने गुड न्युज एफएमको फेसबुक पेजमा गएर, मेसेन्जरमा गएर गर्नुहोस्। यदि तपाईँ फोनबाट गर्न चाहनुहुन्छ भने 59:13-75 पनि तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ। नारी आवाजको लागि कुनै पनि प्रतिक्रिया तपाईँले दिन चाहनुहुन्छ भने अन्त अब भने म बिदा हुन चाहन्छु। तपाईँको समय आशिषमय रहोस्। जयमसी, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुन्नु न बजे, कोता
6: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
8: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
8: प्रोप्राइटर सानु सापकोटा, 01-52-02-54, 01-52-02-54 र 98-511-25-38, 98-511-25-38।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40-22-544, 40-22-544
9: र 40-22-572, 40-22-572।
7: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री फिङको साथमा हरेक आइतबार बेलुका 4:30-5 बजेसम्म सुन्न नभुल्नुहोला।
12: बालकहरूलाई मकाउन देऊ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल प्रधान, अहिले तपाईँहरू

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो योजनाको सट्टा परमेश्वरको योजना खोज्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 44 यहाँहरूलाई स्वागत छ। हाम्रो ग्रह पृथ्वी र वरपरका सबै आकाश गंगाहरू सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। उहाँ स्पष्ट रूपमा धेरै बुद्धिमान हुनुहुन्छ। उहाँको बुद्धिलाई कसैले अस्वीकार गर्न सक्दैन। यसको प्रमाण उहाँको सृष्टिमा छ। तर धेरै मानिसहरू छन् जसले जीवनमा परमेश्वरको बुद्धिले तिनीहरूलाई मार्गदर्शन गर्न दिनुको सट्टा आफ्नो बाटो आफै रोज्ने निर्णय गर्छन्। हितोपदेशको पुस्तक 12:15 मूर्खको बाटो आफ्नो नजरमा ठिकै देखिन्छ तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। धेरै परिस्थितिहरूलाई हामी भन्दा राम्रोसँग जान्ने व्यक्तिबाट सहयोग माग्नु धेरै बुद्धिमानी हुन्छ। परमेश्वर भन्दा राम्रो कसलाई थाहा छ र इसायाको पुस्तक 55:8-9 किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूका चाल मेरा चाल होइनन्। परमप्रभु भन्नुहुन्छ, जसरी आकाश पृथ्वी भन्दा अग्लो छ त्यसरी नै मेरा चाल तिमीहरूका चाल भन्दा र मेरो विचार तिमीहरूका विचार भन्दा अग्ला छन्। आफ्नो जीवन परमेश्वरको हातमा सुम्पनु भन्दा राम्रो निर्णय अरू केही हुन सक्दैन। हामीलाई लाग्न सक्छ कि हामीलाई थाहा छ हाम्रो लागि के उत्तम छ र हामीले कुन बाटो पछ्याउनुपर्छ। तर जब हामी सर्वशक्तिमान परमेश्वरको अगाडि आफूलाई नम्र बनाउन रोज्छौं, एक परमेश्वर जससँग हाम्रो भन्दा धेरै ठूलो ज्ञान र बुद्धि छ, जब हामी हाम्रो भन्दा उहाँको इच्छा गर्न खोज्छौं, त्यो बाटो कसरी सफल हुन सक्छ भन्ने हामीलाई थाहा नभए पनि तब मात्र परमेश्वरले हामीलाई सही मार्गमा डोर्याउनुहुन्छ, जसले हामीलाई ठूलो विजय र मुक्तिमा पुर्याउनेछ। हितोपदेशको पुस्तक 16:3 तैले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिँदै र तेरा योजनाहरू सफल हुनेछन्। हामीले हाम्रो जीवनमा साँचो विजय तब मात्र देख्न सक्नेछौ जब हामीले के गर्नुपर्छ भनेर सोच्नुको सट्टा हामी परमेश्वरले हामीलाई के गर्न भन्नुभएको छ भनेर पूर्ण रूपमा समर्पण गर्छौ। जब हामी परमेश्वरलाई भन्छौ कि हामी केवल निश्चित कामहरू गर्नेछौ वा हामी केवल निश्चित ठाउँहरूमा बस्नेछौ वा हामी केवल निश्चित मानिसहरूसँग संगत गर्नेछौ, तब हामी परमेश्वरको बुद्धिलाई एउटा स्केलमा राखिरहेका हुन्छौं र यसलाई हाम्रो आफ्नै अपर्याप्त बुद्धिले प्रतिस्थापन गर्छौं र हामी परमेश्वरको हात यसरी बाँध्दछौं कि उहाँ अब हाम्रो जीवनमा ठूलो विजय ल्याउन सक्षम हुनुहुन्न, किनभने हामीले हाम्रो जीवनमा आशीर्वाद ल्याउन हामी माथि सीमाहरू राखिरहेका छौं। हितोपदेशको पुस्तक 16:16 सुन भन्दा बुद्धि प्राप्त गर्नु र चाँदी भन्दा त बरू समझदारी चुन्नु कति उत्तम हुन्छ। एउटा पुरानो भनाइ छ कि पैसाले खुसी किन्न सक्दैन, यो एकदमै सही हो। र जब हामी यस संसारको धेरै धनी मानिसहरूलाई देख्छौ, हामी दुःख र असन्तुष्टिले भरिएको मानिसहरूलाई देख्छौ, किनभने उनीहरूको परमेश्वरसँग सम्बन्ध छैन र उनीहरूले आफ्नो जीवनको लागि परमेश्वरको योजनाहरू पछ्याएका छैनन्। भजन संग्रहको पुस्तक 16:11 तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। जीवनमा साँचो सन्तुष्टि, आनन्द र शान्ति ती व्यक्तिहरूले अनुभव गर्छन् जसले आफ्नो जीवनको लागि परमेश्वरको योजनालाई पछ्याउन रोज्छन्। आफ्नो योजनालाई होइन। पहिलो कुरन्थीको पुस्तक 2:12 अब हामीले संसारको आत्मा पाएका छैनौं तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौ भनेर उहाँबाट पवित्र आत्मा पाएका छौ। प्रिय श्रोता, तपाईँ सोचिराख्नु भएको होला कि तपाईँले आफ्नो जीवनमा परमेश्वरको शक्ति र आशीर्वाद किन देख्नु भएको छैन, के यो तपाईँले आफैले के गर्ने भनेर निर्णय गर्नुभएको कारणले हुन सक्छ? परमेश्वरले तपाईँलाई आफूभित्र पवित्र आत्माको उपहार प्राप्त गर्ने क्षमता दिनुभएको छ र त्यो आत्माको कुरा सुनेर र त्यस अनुसार हिँडेर आफ्नो जीवन बिताउन सक्नुहुन्छ। जसले त्यसो गर्छ उनीहरूले नै अन्तत परमेश्वरले दिनुहुने अद्भुत आशीर्वादहरू प्राप्त गर्नेछन्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछि नेनादी कुदु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। वावै बले गुनासो यामते जोइमसे जुजलपाजी अमृता महर्जन। कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया क्षण श्रृंखला भाग 34 के छिसकसित न लसकु छ। छिके छित योगु पिय पदार्थ गिलासे बछिदो, थुकिया त स्वेगु निगु लपुदो, वो छि गिलास बछि ज्याधुकल ध्याफु, वा छि थुकिया त बछि खाली ध्याफु। छिगु धाते छित योगु पिय पदार्थे बछि गिलासे दुसा, छिके कृतज्ञया मनोवृद्धि देखि फु, वा छि गुनासो याफु छ्या दासा, छिगु तुनिगु बछि सिद्ल। थो छगु सरल उदाहरण ख, गुके झिस निनी महसुस यागु आनन्द वो सुख निर्धारण याय त जिगु मनोवृद्धि गुली महत्वपूर्ण ख धका केनी। यो पिनियन मिपी झिस सकसिन जिगु जीवने नकारात्मक अवस्था या अनुभव याई, उगु परिस्थिति या त सामना यागु जिगु दृष्टिकोण झिस आनन्द जागु जीवन हनेगु ख लागि दुख जागो जीवन हनेगो दैगु निर्धारण याई। फिलिपी निगु अध्यायु जिनपिङगु पदके दयाधकुदु यागु ज्या उसी मचासे वो जवा सवा मयासे यामा, गुली मनुते सँग जीवन या फुक ची धङ्गु ख थत थगु कथ मजु या चोङगुली गुनासो याई गुले उमस मौसम या बारे गुनासो याई। मिग चाने गेने मखङ्गु मनुते सँग थ त गुकथ व्यवहारना चुङ्गु धका गुनासो याई, अले इमगु गुनासो या फुक्क यी न्याना चुनि। गन्ती झिन्छगु अध्याय छगु पदके धाटगुदु मनु देश थपिन् त जुगु शास्त्रीया बारे परमप्रभु ताक कचकच याना हल, परमप्रभु इमगु खन्याना त छाया दिल, अले वेकल त म इम ठ्या मि छोया दिल, मि इमगु छाउनी पिने या छु भन्त भस्म या त। योगको गुनासो याइपी मनु त बारे परमेश्वर छु विचार याई धैगु बाइबलले थुगु पदके स्पष्ट संकेत बी थो व्यवहार वयागु तस्क त चाल। एफिसी पेगु अध्यायु निगुगु पदके धाटगु दो छिमगु मुदु मामला गु ख पिहा मवेमा मागु भिङ्गु जिउगु चक्क ख लानाजु, अले निमी पिन्तन याई पुसे चुने। छिगु मुतु पिहा वैगु यक्कु खगो याले सकारात्मक जुइमा गुकी छिगु ख नेनी पिन्त भिङ्के गुज्या गुहाली याई। याकुब सोङ्गु अध्यायु यागु गुगु पत्के ढाटगुदु छिगु मेन थथेहे ख थो मे छिपु जुसा थो त धङ्गु ख लाना फुइ याई, अले हान छकु जा मे याना तत्त धङ्गु गु च्याना उने य थुकी हे झिस परम प्रभु परमेश्वर बाया त सुया बिगु, अले थुकी हे परमेश्वर देखे चुङ्क देखा तपी मनु दे त तरा बिगु ख। यपि नेनमेपी झिके परिस्थिति या त गठियाना प्रतिक्रिया बिगु धैगु विकल्प दु, झिस परमेश्वर या बच या त स्वीकार याना कृतज्ञ जुइगु लेफु, अथवा झिस झिगु परिस्थिति या त कया गुनासो याइगु लेफु, वा बाइबले झिस जीपे खिउसे चोधका गुनासो याइले फु, अथवा झिस दया सकारात्मक पक्ष ध्यान केन्द्रित याइ फु। गथिकी किसान तेस थगु बाली बुके त ल क्याइगो, जीगो मनोवृद्धि जिस जीवने गुगु दिशा यात्रा यायगु धका निर्धारण है जब जिस कृतज्ञ जुई त मानसिक परिवर्तन यागु याई वो जिस जीगु परिस्थिति या त परमेश्वर या वचन भी या त वचन पाखे वो गु दृष्टिकोण स्वेगु याई अले जिस आनन्द जागु जीवन हने फै जीगु दिमाग छगु अविश्वसनीय शक्तिशाली ज्याव ख जिस जीगु ज्याखन हिली अले चिस झिगु ज्याख हिले बोले चिस झिगु भविष्य या लपुन हिली रोमी च्यागु अध्याय निछागु पत्के जाट गुदो परमेश्वर या त माया याइपी अले वैकल थगु इच्छा पूर्ण कि त ल्या तपिन त दक्को ज्या मिले याना भी जुई कथा हे वैकल ज्यायाना दि धका चिस छु यपि निर्मिती सकारात्मक मानसिकता नकारात्मक अवस्था या त सामना या छि त मतिना याई म वो छिगु जीवने फुक्क छुङ्गु इले छि त मार्गदर्शन याई म परमेश्वर दु धकासिका कृतज्ञ जोया दिस थौयागु वचन याना दिगुले छि सकसित न परमेश्वर स्वभावीमा जयमसे यनामिपि छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 98685533349 98685533349 कासा ज्याजो नेना दिगुनि छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: 杯，阿米小杯，呼吸上刷了个大头，等你吧。
1: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
11: र 9818-25-12-40 9818-25-12-40

0: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554002 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनाम नगर, काठमाडौँ।
0: कार्यक्रम शुरूआत सुन्न नभुल्नुहोला, प्रत्येक आइतबार 4 बजेदेखि 4:30 सम्म, प्रस्तुता श्याम काजीको साथमा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
2: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-7054, 01-4770-7054 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98023-44-46, 98023-44-46।

0: जयमती तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन गाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
5: राइटर सानु सापकोटा, 01-52-02-54, 01-52-02-54 र 98-511-25-38, 98-511-25-38।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
5: र 98-18-25-12-40, 98-18-25-12-40।

कार्यक्रम पिताको इच्छा हरेक आइतबार साँझ 8 बजेदेखि 8:30 बजेसम्म पास्टर साजन न्यौपाने ज्यूको साथमा सुन्न नभुल्नुहोला।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्कु कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
3: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 98-13-18-91-65, 98-13-18-91-65।

साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार एक बजेदेखि दुई बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष हामी अन्ताक्षरी खेल्छौं भजन गीतहरू गाउँछौं प्रभुको महिमा हामी मिलेर गर्दै आइरहेको छौं। कार्यक्रममा तपाईँले फोन गर्न सक्नुहुनेछ, सहभागी हुन सक्नुहुनेछ र कार्यक्रमको नियमको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ हामी एउटा गीत राख्छौं शुरूआतमा, त्यही गीतबाट जुन अक्षर पर्छ त्यही अक्षरबाट तपाईँले भजन गीत उठाउनुपर्ने हुनेछ, गाउनुपर्ने हुनेछ अनि तपाईँले जुन अन्तिम अक्षर छोड्नुहुन्छ त्यही अक्षरबाट फेरि हाम्रो अर्को श्रोताले चाहिँ भजन गीतहरू गाउनुहुन्छ। यसरी हाम्रो श्रोताहरू माझमा नै अन्ताक्षरी निरन्तर अगाडि बढ्नेछ र एकजना श्रोताले दुईचोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र सकभर तपाईँले एउटा कुरो र अन्तरासम्म गाइदिनु भयो भने अर्को श्रोताले कार्यक्रममा सहभागिता जनाउनको लागि समय प्राप्त गर्न सक्नुहुनेछ। र याद गरौं, हामीले फेरि पनि सम्झाउन चाहन्छु, हामी जे पनि गर्छौं प्रभुको महिमाको लागि नै गर्छौं, भजन गीतहरू गाउँछौं प्रभुको महिमाको लागि नै हामी गाउने गर्दछौ। र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी लकी ड्र मार्फत विजेता पनि बनाउँछौ र उहाँले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र रिचार्ज कार्ड स्पोन्सर गरेको छ कार्यक्रममा राइजिङ फ्रूट सेन्टरले। र फोन गर्नुहोला 01447754 हाम्रो टेलिफोन नम्बर रहेको छ 01447754 र 98023446 हाम्रो वाट्सएप नम्बर रहेको छ। र एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न गइरहेको छु, गीतपछि उपस्थित हुने नै छु, तपाईँ पनि फोन गर्न तयार भएर बस्दै गर्नुहोला।

0: सरर सरर यीशुको क्षमा करूणा बग्यो म भित्र सरर निकै नै अर्थपूर्ण गीत गायक अर्जुन देवानको आवाजमा हामीले तपाईँको लागि राखेको छौं र कार्यक्रमको शुरूआत भइसकेको छ र अक्षर र तपाईँको लागि मैले लिएर आइसकेको छु र अक्षरबाट शुरू हुने भजन गीत गाउनको लागि कोही श्रोता आइदिन सक्नु भएको छ उहाँलाई स्वागत गर्न चाहन्छु म हेलो
1: जयमसी
0: हामी एकदमै आरामै छौँ तपाईँ कस्तो हुनुहुन्छ आमेन आमेन खुसी लाग्यो र अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ
1: परमेश्वरको महिमा भएको
0: आमेन हुन्छ सुरु गर्न सक्नुहुनेछ

0: एकदम धेरै धन्यवाद पम्पाजी, यो जोस उत्साह सहितको साथको लागि धेरै धेरै धन्यवाद। र अहिलेलाई चाहिँ छुटौँ हामी। हजुर, हाम्रो पम्पा रोकाजी हुनुहुन्थ्यो, साह्रै मिठो भजन गीत गाएर उहाँले साथ दिनुभएको थियो र ख्रिस्टकै भजन गाउँ भनेर चाहिँ उहाँले उ अक्षर छोड्नु भएको छ। तपाईँले अबाट अथवा उबाट जुन अक्षरबाट गाउँदा पनि हुन्छ र अबाट पनि गाउन सक्नुहुन्छ, उबाट पनि गाउन सक्नुहुन्छ। तपाईँको सहजताको लागि आज मैले दुईटा अक्षर दिएको छु र फोन गरेर साथ दिन सक्नुहुनेछ भने कोही श्रोता व्हाट्सएप कलमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु म। हेलो हेलो जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ? हेलो
1: हेलो,
0: हजुर नैनाजी सन्चै हुनुहुन्छ? हजुर, हामीलाई सुन्दै हुनुहुन्छ तपाईँ? नैनाजी हुनुहुन्थ्यो र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो
2: हेलो,
0: जय मसी सावित्रीजी।
2: आराम हुनुहुन्छ नि?
0: हजुर, एकदमै आरामै छौ। तपाईँ कस्तो हुनुहुन्छ?
2: एकदम आरामै छु, सुनिरहेछु हजुरको प्रोग्राम।
0: हजुर, धेरै धेरै धन्यवाद। एकदमै धन्यवाद छ सावित्रीजी। र हाम्रो पम्पाजीले चाहिँ उ अक्षर छोड्नु भएको छ, तपाईँ अबाट पनि गाउन सक्नुहुन्छ अथवा उबाट पनि गाउन सक्नुहुन्छ, कुन अक्षरबाट गाउनुहुन्छ?
2: लय चाहिँ अलि नमिल्ला है, एउटा भजन चाहिँ है
0: हुन्छ, एकदमै सुरु
2: लय नमिले महिनाको लागि है,
0: एकदमै हुन्छ। हजुर,
2: महिमा हामी जे गर्छौँ जे बोल्छौँ होइन, प्रभुकै महिमा भएको होस् भनेर प्रार्थना पनि गर्छौँ। जहाँ जाउँ जे गरौँ जे खोलौँ जे देखौँ जे सुनौ प्रभुकै होस् महिमा। आमेन
0: आमेन आमेन
2: सावित्री, हुनुहुन्छ हो कि होइन, जहाँ जाउँ जे गरौँ प्रभुलाई धन्यवाद। यो भजनबाट पनि हाम्रो महिमा भएको होस्।
0: हजुर हजुर।

0: हालेलुया, प्रब्लममै म भएको मात्रै है, मलाई यति मात्रै है।
1: हुन्छ, एकदमै एकदमै राम्रो गाउनु भयो सावित्रीजी, धेरै धेरै धन्यवाद र अहिलेलाई चाहिँ हामी हुन्छ जयमसी सावित्रीजी
0: र जयमसी
1: सावित्री खड्काजी हुनुहुन्थ्यो र ह अक्षर तपाईँको लागि छोड्नु भएको छ र अक्षर हबाट तपाईँले पनि यसरी नै भजन गीतहरू गाएर साथ दिन सक्नुहुनेछ। अवश्य सावित्रीजीले भन्नुभयो यस्तै नै हामी प्रभुको महिमा गर्दैछौ र जे पनि गर्छौ हामी प्रभुको महिमाको लागि नै गर्छौ। हामी गाउँछौ, नाच्छौ, हाँस्छौ, बोल्छौ, जे पनि गर्छौ हामीले पहिलो स्थानमा परमेश्वरलाई राखेर नै गर्छौ, उहाँको महिमाको लागि नै गर्छौ। र ह अक्षरबाट तपाईँले भजन गीत गाउन सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता अवश्य पनि आउनुभएको छ, हामी उहाँलाई अनियरमा लिने नै छौं। तपाईँ पनि फोन गर्न एकदमै एकदम तयार भएर बस्नुहोला भन्न चाहन्छु र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
1: जय मसी अमिताजी।
2: जय मसी अमिता है न
1: विद्याजी, विद्याजी आरामै हुनुहुन्छ तपाईँ?
2: हजुर आरामै छु।
1: हजुर विद्याजी, आज ह अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
2: राम्रो छैन तैपनि परमेश्वरको महिमाको निम्ति
1: आमेन आमेन आमेन एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: प्रभु का तीस

0: अहिले उनको प्रेमलाई भुल्न सक्दिन, म कहिले उनको प्रेमलाई भुल्न सक्दिन। धन्यवाद।
1: तपाईँलाई पनि धेरै धेरै धन्यवाद विद्याजी, प्रभु धेरै आशिष दिनुभएको होस् र अहिले
0: जजलपा
1: विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र न अक्षर तपाईँ हाम्रो लागि उहाँले छोड्नु भएको छ। तपाईँले न अक्षरबाट शुरू हुने भजन गीत गाएर अब यो समयमा साथ दिन सक्नुहुनेछ। नबाट थुप्रै भजनहरू छ कार्यक्रमको न्यूज अन्ताक्षरीमा भाग लिन सक्नुहुनेछ र फोन लाइन एकदमै खुला रहेको छ। एउटा गीतको साथ दिन्छौ भन्दै थियो तर फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई पर्खिरहन म चाहन्न। स्वागत गरौं। हेलो
2: हेलो, जय मसी।
1: जय मसी संगीताजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदमै
1: हजुर। र आज न अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ? हजुर, नबाट गाउनु पर्यो
2: जीवन भन्नु है त।
1: एकदमै हजुर, सुरु गर्न सक्नुहुनेछ। ठिक छ ठिक छ, सुरु गर्नुहोस्।
2: जीवन हाँसेर मात्रै बाँचेको सोच्न मनमा छैनै, त्यस तिम्रो आत्मा बाँचेको निर्णय त आजै गरिदेऊ, भोलि त मेरो नबिदाला नभयो जीवन रोइ रोइ हाँइजाला, नभयो जीवन रोइ रोइ हाँइजाला, दुखै अक्सौ तिम्रो पाप बोकेर काम लान्छौ र बिसौ न बरु तुरुन्तै बोकेर काम लान्छौ र बिसाउन बरु तुरुन्तै बोकेर कहाँ लान्छौ र है
1: लान्छौ र भनेर र अक्षर छोड्नु भयो नि त।
2: हजुर
1: हुन्छ संगीताजी, धेरै धेरै धन्यवाद।
2: पुरै गाउँछ गाउन
1: हजुर, होइन अरूलाई पनि हामीले समय दिनुपर्छ त्यो भएको कारणले गर्दा। ठिक छ संगीताजी, धेरै धेरै धन्यवाद तपाईँलाई। अहिलेलाई छुटाउँदै मसी राम्रो संगीता रिमालजी हुनुहुन्थ्यो। नसम्झ यहाँ यो जीवन हाँसेरै मात्र बाँचेको, निकै नै मिठो भजन गीत उहाँले राम्रो गाउने प्रयास गर्नुभएको छ र तपाईँको लागि र अक्षर छोडिदिनु भएको छ। कार्यक्रम गुड न्यूज अन्ताक्षरी सुन्दै हुनुहुन्छ। हामी अन्ताक्षरीहरू खेल्छौं, यसरी नै भजन गीतहरू गाउँदै हाम्रो जीवित परमेश्वरको नाउँलाई हामी एकदमै महिमा चढ़ाइरहेको छौं। र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ 01-47-70-754, 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646, 98-023-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ, फोन गर्न सक्नुहुनेछ तपाईँले। र एउटा गीतको साथ हामी दिन चाहन्छौ र अक्षरबाट भजन गीत गाउन फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र पलाइनमा कोही श्रोता हुनुहुन्छ अक्षर रबाट भजन गीत गाउनको लागि उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: जय मसी नैनाजी, सन्चै हुनुहुन्छ तपाईँ?
1: म त रुगा लागेर खोकी लागेर पुरै गाह्रो भएको अवस्थामा छु अहिले, त बिमारी भएको भएकै छु अस्तिदेखि।
0: ए हजुर, आफ्नो स्वास्थ्यको ख्याल एकदमै राख्नु होला, हामी प्रार्थनामा सम्झिनेछौँ तपाईँलाई नैनाजी। र यो समय भजन गाउन तपाईँ तयार हुनुहुन्छ त त्यसो भए?
1: हजुर एकदमै तयारी छु, परमेश्वरको महिमा गर्नलाई चाहिँ
0: आमेन आमेन
1: तयारी नै छ। जस्तो परे पनि प्रभुलाई महिमा दिन चाहिँ कहिले पनि पछाडि पर्दिन, परमेश्वरको महिमा गर्नको निम्ति नै हामी यो संसारमा छौँ, यो पृथ्वीमा
0: छौँ
1: है। आउँदै गर्दाखेरि प्रभुलाई नछोड्ने नत्याग्ने हामी त्यस्तै हौ।
0: रबाट
1: गाउँछु ल, रबाट
0: भन्नुभयो
1: है, अलिक राम्रो छैन, अलिक घाँटी अलिक भइरहेको छ कि, अलिकति उ नगर्नु होला आज चाहिँ एकदमै
0: हामी बुझ्छौँ,
1: माफ गर्नु होला, अलिक गाह्रो गर्नु चाहिँ हुँदैछ, तर पनि प्रभुको महिमाको निम्ति चाहिँ प्रभुले अनुग्रह गर्नुहुन्छ है मलाई।

0: शैतानलाई जित्नको लागि राजा ईश्वाई निकै नै मिठो भजन गीत गाउनुभयो, धन्यवाद नैनाजी, धेरै धेरै धन्यवाद र आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला, यसलाई चाहिँ हामी छुटाउँ। जय मसी। र नैना थापाजी हुनुहुन्थ्यो, ए अक्षर छोड्नु भएको छ उहाँले, ऐनाको ए अक्षर, र तपाईँले यो अक्षरबाट सुरु हुने भजन गीतहरू गाउन सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो, प्रणाम म्याम, फेरि पनि जयमसी।
0: फेरि पनि जयमसी, स्वागत छ सावित्रीजी तपाईँलाई कार्यक्रममा। र ऐनाको ए अक्षर छ, हजुर,
1: ऐनाको ए छ, प्रभुको महिमा भएको
0: हजुर,
1: लय त नमिल्ला यसमा पनि है।
0: हजुर, तपाईँले प्रयास गर्न सक्नु।

0: हालेलुया प्रभुलाई महिमा भएको हो है. अन्तरा एउटा मुखडा र अन्तरा गाउनु भन्नुभएको थियो त्यसैले मैले पुरा गाइन.
1: आमेन. धेरै धेरै धन्यवाद सावित्रीजी, एकदमै धन्यवाद यी कुरालाई मनन गरेर मिठो भजन गीत गाइदिनु भएको लागि. र कार्यक्रम सुन्दै गर्नुहोला अहिलेलाई चाहिँ छुट्टौँ हामी. जय मसी.
0: सबैजनालाई जय मसी.
1: धन्यवाद जय मसी. हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले न अक्षर तपाईँको लागि छोडिदिनु भएको छ कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा. तपाईँले पनि यसरी नै भजन गीतहरू गाउन सक्नुहुनेछ र यो समय चाहिँ न अक्षरबाट शुरू हुने भजन गीत तपाईँले गाउनुपर्ने हुनेछ. फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो हेलो हेलो. कोही श्रोता हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी गर्न हामी असमर्थ भयौं र तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ. र फोनलाइन एकदमै खुला रहेको छ श्रोता, भने कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँसँग कुराकानी गरौं. हेलो
2: हेलो.
1: जय मसी. हाम्रो पुष्प कुमारजी बोल्दै हुनुहुन्छ. आरामै हुनुहुन्छ तपाईँ?
2: आरामै छु, अलि खोकी लागेको छ
1: म्याम. हजुर, अहिले है प्राय यस्तै अस्वस्थताहरू भइरहेको छ, स्वास्थ्यको ख्याल राख्नुहोला पुष्पजी. र हाम्रो सावित्रीजीले न अक्षर छोड्नु भएको छ, तपाईँ भजन गीत गाउन तयार हुनुहुन्छ?
2: अलि कोसिस गर्छु म्याम.
1: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ.

0: सजाउँछु मेरो यसु, परेलीमा सजाउँछु मेरो यसु,
1: हुन्छ। नबाट सुरु गर्नुभयो, नमा नै तपाईँले टुङ्ग्याउनु भयो होइन त। हुन्छ, धेरै धेरै धन्यवाद पुष्पजी। अहिलेलाई चाहिँ हामी जय मसी र पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो र उहाँले न अक्षर नै तपाईँको लागि छोड्नु भएको छ र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। नबाट अन्य थुप्रै भजन गीतहरू छ, कुनै अघि हाम्रो श्रोताहरूले गाउनु भएको भन्दा फरक भजन गीत गाउने प्रयास गर्नुहोला। न अक्षरबाट भजन गीत गाउन कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, फेरि पनि जयमसी संगीताजी र न अक्षर छ फेरि हजुर। नबाट तयार हुनुहुन्छ भजन गीत गाउन, तर अर्को गाउनु पर्छ है अघिको भन्दा बाहेक।
2: नबाट अर्कै गाउनु पर्छ आएन नि फेरि।
1: ओहो, ट्राई गर्नु त छ, थुप्रै नबाट भजन गीतहरू छ, कोरस पनि छ। नजिक होइन प्रभु, गाउनु गाउनु
2: जान्छु आफू गाइरहन्थ्यो बिर्ज्यो है।
1: हुन्छ संगीताजी, केही छैन, धेरै धेरै धन्यवाद तपाईँलाई।
3: हजुर, संगीता रिमालजी हुनुहुन्थ्यो र उहाँले नबाट गाउने एकदम प्रयास गर्नुभयो, तर हामीसँग अझै पनि न नै छ र नबाट सुरु हुने कुनै पनि एउटा भजन गीत गाएर तपाईँले साथ दिन सक्नुहुनेछ। फोन लाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
4: हेलो,
1: जय मसी, फेरि पनि स्वागत छ पम्फाजी तपाईँलाई कार्यक्रममा र न अक्षरबाट भजन गीत गाउनु पर्ने हुनेछ, तयार हुनुहुन्छ?

को प्रशंसा गर, उहाँकै महिमा गर।

0: परमेश्वरको प्रशंसा गर, उहाँकै महिमा गर।
1: हुन्छ, धेरै धेरै धन्यवाद पम्फाजी, र यसलाई छुटौँ हामी। जय मसी। हजुर, परमेश्वरकै प्रशंसा गर, उहाँकै महिमा गर। उहाँले र अक्षर छोड्नु भएको छ तपाईँको लागि, र व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, फेरि पनि जय मसी।
1: हजुर, फेरि पनि जय मसी, स्वागत छ नैनाजी तपाईँलाई कार्यक्रममा। हजुर, अक्षर छ, तपाईँले सुरु गर्न सक्नुहुनेछ।
2: रमाउने कारण देखाउँछु ल, रमाउने कारण यीशुको नाउँ, रमाउने कारण यीशुको नाउँ भनेको छ नि, त्यो गाउँछु।
1: हजुर,
2: अलिक मजाले गाउँदा आएन मैले गीत, माफ गर्न म अर्कै गाउँछु।

0: राख्छु ल मलाई अलिक आउँछ
1: हुन्छ हुन्छ नैनाजी धन्यवाद अहिलेलाई छुट्टाउँछ नमस्ते र नैना थापाजी हुनुहुन्थ्यो र अस्वस्थताको बावजुद पनि कार्यक्रममा साथ दिनुभएको छ एकदम धेरै धन्यवाद छ र मेरो पापको दागलाई मेटाइदेऊ भनेर ऊ अक्षर चाहिँ म नैनाजीको तर्फबाट हाम्रो श्रोताको लागि राख्न चाहन्छु ऊ कालीको ऊबाट अब तपाईँले शुरू हुने भजन गीत गाएर साथ दिन सक्नुहुनेछ र फोन गर्न सक्नुहुनेछ यो समयमा एउटा गीत राख्छौ भन्दै थियो तर फोन लाइनमा कोही श्रोता हुनुहुन्छ ऊ अक्षरबाट भजन गीत गाउन उहाँलाई स्वागत गरौं हेलो हजुर फेरि पनि जयमसी विद्याजी तपाईँलाई स्वागत छ कार्यक्रममा
2: धन्यवाद
1: र ऊ अक्षर छ अब चाहिँ ऊ कालीको तयार हुनुहुन्छ
2: हुन्छ
1: हुन्छ सुरु गर्न सक्नुहुनेछ

0: हाम्रो पनि स्वरको स्तुति। धन्यवाद।
1: हजुर, हाम्रो परमेश्वरको स्तुति हुन्छ। धन्यवाद विद्याजी, तपाईँलाई पनि अहिलेलाई छुटाउँ। जय मसी। हजुर, विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र त अक्षर तपाईँको लागि छोडेर जानु भएको छ र अब तपाईँले अक्षर तबाट तपाईँको तबाट शुरू हुने भजन गीतको साथ दिन सक्नुहुनेछ। फोन लाइनमा गई हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। फेरि पनि स्वागत छ पुष्पजी कार्यक्रममा तपाईँलाई र त अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ। हुन्छ हजुर, सुरु गर्नुहोस्।
2: इर्खा लाग्दा पानी दियो, भोक लाग्दा रोटी, इर्खा लाग्दा पानी दियो, भोक लाग्दा रोटी, त्यो क्रुसको बलिदान मै पापीको लागि, यही क्रुसको बलिदान मै पापीको लागि, आशाविहीन जिन्दगीमा आशा बनी आयो, गुजारु यो जिन्दगीमा हरियाली छायो। यही रोक्छु मैं।
1: हजुर, हरियाली छायो यो अक्षर। धेरै धेरै धन्यवाद पुष्पजी, अहिलेलाई छुटौँ हामी। जय मसी। हुन्छ हुन्छ, केही छैन। हाम्रो पुष्पजी हुनुहुन्थ्यो र उहाँले यो अक्षर छोडिदिनु भएको छ तपाईँको लागि र तपाईँसँग हामी कुराकानी गर्नेछौँ। एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौँ। गीतपछि उपस्थित हुने नै छौँ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र श्रोता अब चाहिँ भने हामी तपाईँको फोन कल लिन असमर्थ छौँ। आज थुप्रै श्रोताले फोन गरेर साथ दिनु भएको छ, एकदमै धन्यवाद दिन चाहन्छु। र आज चाहिँ मैले लकी ड्रबाट दुईजनाको नाम लिएर आएको छु। दुईजनाले रिचार्ज कार्ड प्राप्त गर्न गइरहनु भएको छ र उहाँहरूको नाउँ घोषणा गर्नुपर्दा पहिलो नाम रहेको छ सावित्री खड्का।
1: Congratulations.
0: र रिचार्ज कार्ड जित्न सफल दोस्रो नाम रहेको छ पम्फा रोका।
1: Congratulations.
0: र सावित्री खड्काजी र पम्फा रोकाजी तपाईँहरू दुवैजनालाई बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभएर हाम्रो प्राविधिक मित्रलाई तपाईँहरू दुवैजनाले आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। र जो जतिले फोन गरेर आज साथ दिनुभएको छ एकदम धेरै धन्यवाद छ तपाईँलाई, तपाईँको सहभागिता, तपाईँले गाउनुभएको भजनहरूबाट मोहित हुनुभएको छ। र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो राइजिङ फ्रुट सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु म। र अब चाहिँ मैले बिदा माग्नुपर्ने बेला भइसकेको छ र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमको न्यूज अन्ताक्षरीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ. हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह. सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ. मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103064006, 98103064006. फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com. थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित.
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस.
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि.
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ. सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
8: गल्कुपाखा 29, थमेल, काठमाडौँ.
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ.
7: फोन नम्बर 40225444, 40225444
4: र 40225572, 40225572.
5: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्. योहन्ना 3:16. कार्यक्रम शुरूआत सुन्न नभुल्नुहोला. प्रत्येक आइतबार 4 बजेदेखि 4:30 सम्म प्रस्तुता श्याम काजीको साथमा.
9: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ.
10: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ. म पास्टर मंगल मान महर्जन कोइनर पार्टन चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज.
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण.
11: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुपस्थ राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा. आदरणीय श्रोता, कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र सुजन र म अपराम उपस्थित भइसकेका छौं र अब भने एक घण्टा भरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र विशेष गरिकन प्रत्येक हप्ता केही समर्पित कुराहरू परमेश्वरमा समर्पित कुराहरू नै म तपाईँको निम्ति राख्दै आइरहेको छु र आज पनि यस्तै महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ र यसको निम्ति त तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

कसैको मिठो बोली सुनेर तुरन्त विश्वास नगर्नुहोस्। आजकल मान्छेहरू भावनाले होइन आफ्नो स्वार्थ पूरा गर्न सम्बन्ध गाँस्ने गर्छन्। रमाइलो गर्न र समय बिताउन त जो पनि आउँछन्, तर दुःख पर्दा साथ दिने मान्छे साह्रै कम हुन्छन्। त्यसैले मान्छेको गुलिया शब्दमा होइन उसको व्यवहार र नियतलाई हेरेर मात्र विश्वास गर्नुहोस् र सम्बन्ध गाँस्नुहोस्। यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। हामी देख्न सक्छौ हिजो जुन एउटा घटना घट्यो, त्यो घटना तपाईँले पनि हेरिराख्नु भएको छ, जस एकजना व्यक्तिले खोलामा हाम फालेर आफूलाई सिद्धाउनु भयो। अहिले उसको बहिनीले जुन दाइले के कारणले एउटा मान्छेले होइन त्यसरी हाम फाल्नु पर्यो, रिजन बिना त कसैले पनि अथवा कारण बिना त कसैले पनि होइन मर्दैन त मान्छे, तर बुझ्दै जाँदा उहाँमा यति धेरै पीडा, एउटा आफ्नो श्रीमतीले एउटा श्रीमानलाई हदैसम्मको टर्चर दिएर होइन मार्न बाध्य बनाएका कुराहरू सुन्दाखेरि अचम्म र उद्वेगका कुराहरू मलाई लाग्यो। अब जुन व्यक्तिले आफ्नो बाचुन्जेल साथ दिन्छु भनेर प्रतिज्ञा गरेको थियो, उसले त भन्दै थियो म तिमीलाई साथै दिन्छु, जे भयो भयो, अब गल्तीलाई स्वीकारौ र अघि बढौं। तर श्रीमती चाहिँ अर्कैसँग लागेको कारण होइन उसले तिमीसँग म जीवन बिताउन सक्दिन, अब पुग्यो मलाई तिमी जस्ता शब्दहरू निकालिसकेपछि ऊ मर्न बाध्य भएका कुराहरू हामी देख्दछौ। यहाँ हामी देख्छौ एउटा सँगै मर्ने सँगै बाँच्ने प्रतिज्ञा गरेको श्रीमान र श्रीमती बीचमा त यति धेरै द्वन्द्व छ भने, यति धेरै विश्वासघातका कुराहरू छन् भने, अरू त हाम्रो हेलो हाईका साथीहरू हुन्, तर हामीले यति धेरै बढी विश्वास गरिपठाउँछौ कि उसले तपाईँलाई यति धेरै लोभ्याएर विभिन्न प्रकारका डिमान्डहरू गर्छ, पैसा माग्छ, त्यसपछि जब उसको स्वार्थ पूरा हुन्छ त्यो तपाईँबाट बिस्तारै टाढा हुँदै जान्छ। कुनै कुनै मानिसहरू नै हाम्रो जीवन यति धेरै नजिक हुन्छन्, यति धेरै नजिक हुन्छन्, अनि किन नजिक हुन्छ भन्ने कुरा त्यो हामीलाई थाहा हुँदैन, तर जब तपाईँसँग जुन नजिक हुनुको रिजन हुन्छ त्यो प्राप्त गरिसकेपछि उसले तपाईँलाई फर्केर पनि हेर्दैन। त्यतिसम्म मान्छेहरू हुन्छन्। मैले भन्नु खोजेको कुरा चाहिँ के भने, कसैको मिठो बोली सुनेर तुरन्तै विश्वास नगर्नुहोस् होइन। हामी यति मिठो बोल्छ मान्छेले, तपाईँलाई आकाशकै तारा त झार्देला जस्तो गर्छ होइन, मिठास क्या यति मिठास लाग्छ, यति विश्वास लाग्छ भनौँ न त्यो बोलीमा। आजकल मान्छेहरू भावनाले होइन स्वार्थले चाहिँ सम्बन्ध गाँस्ने गर्छन् होइन। रमाइलो गर्न समय बिताउन त जो पनि आउँछ हाम्रो जीवनमा, तर दुःख पर्दा साथ दिने मान्छे साह्रै कम मात्रामा पाइन्छ। त्यो भएर साथ दुःख पर्दा साथ दिने कम मान्छे हुन्छ नि, त्यो मान्छेले चिन्न धेरै गाह्रो हुन्छ। तर जब तपाईँलाई गाह्रो पर्छ नि, ती मान्छेहरू आउँछन्, तपाईँलाई पछ्याउँछन्, तपाईँको पछि लाग्छन्, तपाईँलाई भन्छन् मैले कसरी साथ दिन सक्छु। ती कुराहरू पनि त एकदमै महत्वपूर्ण कुरा छ नि। त्यो भएर मलाई परमेश्वरको वचनप्रति 100% विश्वास छ। श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्छ। मान्छेले त कुनै पनि बेला तपाईँ र मलाई धोका दिन सक्छ, कुनै पनि बेला कसैसँग सम्बन्ध बिग्रन सक्छ, तर परमेश्वरले तपाईँ र मलाई कहिले पनि धोका नदिने प्रतिज्ञा गर्नुभएको छ। त्यो परमेश्वरमाथि चाहिँ तपाईँ र म भरोसा गर्नुपर्दछ, किनकि उहाँ नै हामीलाई भरोसाको योग्यको परमेश्वर हुनुहुन्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा तपाईँको लागि

यति अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। एउटा भरोसाको बारेमा मैले तपाईँलाई बताइरहेको छु र सबैभन्दा ठूलो आफूले आफूलाई विश्वास गर्ने हो। कतिचोटि हामी अरूमाथि विश्वास गर्छौं अनि त्यो विश्वास जब विश्वासघातमा बदलिन्छ ठूलो पीड़ा त्यसले भोग्नु पर्ने हुन्छ। त्यो तपाईँ र म नै कतिचोटि भोगिरहेको हुन्छु। यति धेरै मान्छेलाई विश्वास गर्छौ। एकजना दिदीको घटना म तपाईँलाई बताउन चाहन्छु। उहाँ यति धेरै रुँदै हुनुहुन्थ्यो, यति धेरै रुँदै हुनुहुन्थ्यो। के भयो भने एउटा मान्छे उहाँको जीवनमा आयो, होइन, उहाँ पनि एउटा वैवाहिक जीवन असफल भएर बसिराख्नु भएको हुनुहुन्थ्यो, एउटा राम्रो बिजनेस गरिराख्नु भएको, राम्रै पैसा पनि आमदानी राम्रो गरिराख्नु भएको थियो। अनि त्यहाँ एकजना मान्छे उहाँको जीवनमा आइलाग्छ अथवा आउँछ, एउटा बिस्तारै परिचय हुन्छ, उसको व्यवहारहरू मनपर्छ। त्यो मान्छे चाहिँ धेरै त्यो मान्छेलाई त्यसरी प्रभाव पार्दै हिँड्ने मान्छे रहेछ। यति मिठो बोलिदियो, अहो कस्तो राम्रो मान्छे, आज आयो भोलि आयो। अनि उहाँले त्यो बोलीले जित्नुभयो क्या, काम गराएले जित्नुभयो। उहाँलाई सघाउने, काम सघाउने, आइराख्ने, मिठो बोल्ने, केही कुरा ल्याइदिने, त्यसरी नै माया बढ्दै गयो। अनि अन्तिममा के भयो भने अब सल्लाह भयो उनीहरू एउटा वैवाहिक जीवनमा पनि बाँधिए भनौँ न, एकअर्कालाई साथ दिने प्रतिज्ञा गरे। तर केटाको उद्देश्य चाहिँ के रहेछ भने उहाँको जति पनि सम्पत्ति छ त्यसलाई हातमा लिने अनि एउटा देश जाने। अनि उसले सल्लाह गरेछ, अब हेर यसरी हुँदैन, छ महिनासँगै बसे अनि त्यसपछि हेर श्रीमती, अब तिमी यहाँ गरिरहेछौ यतिले त पुग्दैन, म कमाउँछु, म विदेश जान्छु, मसँग त पैसा छैन, तिमीले मलाई हेल्प गर, सहायता गर। उसलाई अलरेडी थाहा थियो क्या उनीसँग यति पैसा छ। अनि उसले लगभग 20-25 लाख रुपियाँ पैसा उसको हातमा पार्यो। ठिकै छ नि त, श्रीमानको लाग्यो, मेरै लाग्यो। अनि यति मजाले बिदाई पनि भयो, उसले पैसा लगानी पनि गर्यो, राम्रो देशमा जाने भन्यो, एयरपोर्टमा रुवावासी भयो, खदा लगाए, बिदा गरे। अनि केही समयपछि कुराकानी हुँदै गयो फोनमा, म राम्ररी पुगे, काममा लागे, होइन तिमी आफ्नो ख्याल गर, अब धेरै दुःख पनि नगर, म पैसा पठाउँछु, प्रकारको कुरा भयो क्या। अनि भरे एक महिनापछि चाहिँ अचानक एउटा केटी, होइन, जुन व्यक्ति जुन ठाउँमा जानुभएको त्यो ठाउँमा उसँगै एउटा बोल्ने केटी आयो। अन्त केटीले अब उसले त फोन गर्छ नि त आफ्नो श्रीमानलाई, फोन गर्दाखेरि एउटा केटीले फोन उठाउँछ र भन्छ, अब जुन व्यक्तिलाई तैँले फोन गरेर भन्दैछस् नि मेरो श्रीमान भनेर, ऊ चाहिँ मेरो श्रीमान हो, मेरो श्रीमान हो, होइन, अबदेखि फोन नगर्नु, उहाँ त आकाशबाट झरे जस्तै भयो, उहाँ त यति टुट्नु भयो, यति फुट्नु भयो र पत्ता लागेन। फोन गर्नुभयो अनि त्यो केटाले फोन उठायो केही दिनपछि, मैले त यहाँ आउनको लागि मेरो अलरेडी श्रीमती थियो, मसँग यहाँ आउने पैसा थिएन, त्योहरू तिमीलाई मैले यसरी सहायता मागेर म यहाँ आएको, मलाई माफ गर्नु, तर तिमीले मलाई जुन 20-25 लाख रुपियाँ पैसा दिएको छौ म त्यो तिर्छु भनेर उसले भन्यो। कस्तो होला तपाईँ सोच्नुहोस् त, एउटा दुःख गरेर कष्टबाट त्यो जोडेका सम्पत्तिहरू, म त आकाशबाट खसे जस्तो भयो, यति रुनु भयो उहाँ, यति उहाँ मर्नेसम्म पुगिसक्नु भएको थियो, यति विश्वास, तर विश्वासमा के भयो, विश्वासघात भयो, अहिले सम्पर्कविहीन, उहाँले आफूलाई सम्हाल्नु भएको छ, होइन। त्यही भएर हामी धेरै मान्छेमाथि भरोसा गर्छौँ, यति धेरै विश्वास गर्छौँ। कतिले त आफ्नो विश्वासलाई जोगाइराख्नको लागि, आफ्नो सम्बन्धलाई जोगाउनको लागि यतिसम्म हदैसम्म मान्छे झुकेका पनि हुन्छन्, होइन,
धेरै कम्प्रोमाइज गरेका हुन्छन्, तर जति गर्दा पनि हुँदैन। तर सबैभन्दा ठुलो कुरो चाहिँ हामीले कसैलाई धोका दिनु हुँदैन। मान्छेहरू आफ्नो स्वार्थ पूरा गरिसकेपछि अथवा ठाउँमा पुगिसकेपछि अब मलाई यो मान्छे चाहिँदैन भनेर केटाहरूले पनि भन्छ, केटीले पनि भनेर कति कुराहरू पाउँछ। अनि त यही कारणले त ठुलो ठुलो दुर्घटनाहरू हुनुको कारण यही हो नि त, कसैले कसैको लागि अझैसम्म लगानी गरेको हुन्छ, तर जुन उद्देश्यको लागि गरेको हुन्छ भने त्यो उद्देश्य पूर्ति नभइसकेपछि त मान्छेले मार्छ पनि र मर्छ पनि। त्यो भएर त्यो दुर्घटनाहरू हामीले निम्ताउनु हुँदैन, त्यो घटना हुन दिनु हुँदैन। त्यो भएर हामी सचेत हुनुपर्छ जहिले पनि, होइन? हामी देख्न सक्छौँ अहिले निकै नै धेरै यस्ता घटनाहरू, पारिवारिक घटनाहरू, डरमर्दा घटनाहरू घटिरहेका छन्। तर सबैभन्दा ठुलो कुरो कुनै पनि मान्छेसँग जीवन जिउन सकिन्छ भने जिउनुहोस्, नत्र कसैसँग जोडिँदै नजोडिनुहोस्। अलिक जोडिनुहुन्छ त्यसपछि तपाईँको बच्चा हुन्छ, बच्चा भएपछि पनि तपाईँहरू छुट्न खोज्नुहुन्छ, तर बच्चालाई किन, त्यो निर्दोष बच्चालाई किन पीडा दिनुहुन्छ, होइन? त्यसको सजाय त मान्छेले भोग्नै पर्छ। एउटा तपाईँ र म कुनै पनि निर्णय गर्दा, कुनै पनि सम्बन्ध सुरु गर्नुभन्दा अगाडि कयौंचोटि सोचेर विचार गरेर अघि बढ्नुपर्छ। एकअर्कालाई बुझेर अघि बढ्यो भने सहजता पनि छ नि, तर मान्छेले मान्छेलाई चाहिँ कुनै पनि स्वार्थको लागि प्रयोग कहिले पनि गर्नु हुँदैन, त्यसको परिणाम राम्रो हुँदैन। देखिरहेका छौँ हामीले धेरै ठाउँमा त्यस्ता घटनाहरू देखिरहेको छौँ, होइन? जसरी जुन दिदीको घटना मैले भने, उहाँ अहिले जो सम्हालिनु भएको छ, पहिले त उहाँको आँखाबाट आँसु कयौं महिना झरि नै राखे। मैले दुःख गरेर जोडेका कुराहरू, होइन, मैले खाइ नखाइ जोडेका कुराहरू मेरो श्रीमानको लागि भनेर गरे, तर त्यो श्रीमान मेरो श्रीमान रहेनछ, ऊ त अलरेडी कसैको श्रीमान रहेछ, तर मेरो यो सम्पत्ति हाता पार्नको लागि उसले एउटा नाटक गरेको रहेछ। यस्ता प्रकारका नाटकहरू हामीले कहिले पनि गर्नु हुँदैन। कसैलाई हामी मुर्गा बनाउँछौ नि, तर तपाईँले एकजनालाई मुर्गा बनाउनु होला, यस्तो दिन आउँछ तपाईँलाई कयौं मानिसले मुर्गा बनाइदिन्छ, तपाईँ उम्किनै सक्नुहुन्न। त्यो भएर जस्तो रोप त्यस्तै फल्ने हो, कसैको कुभलो नचिताउ, सबैको भलो चिताउ, तपाईँ र मेरो भलो हुन्छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। अहिलेलाई मैले अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र तपाईँ र मैले एउटा समर्पित जीवन जिउँदाखेरि चाहिँ हामी प्रभुको जनहरूले डर पनि लिनुपर्छ क्या. कतिचोटि कुनै पनि कुरा गर्दाखेरि अलिकति अग्रजहरूसँग सरसल्लाह होइन लिनुपर्छ. तपाईँ केही गर्दै हुनुहुन्छ भने पनि सरसल्लाह भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ होइन. एउटा डिसिजन गर्दै हुनुहुन्छ, मानिलिउँ तपाईँ बाहिर जाँदै हुनुहुन्छ, तपाईँ बाहिर तपाईँ श्रीमान या श्रीमती वैवाहिक जीवन बाँधिनु भएको छ भने सुरुमा त तपाईँले श्रीमान र श्रीमती एकअर्कासँग के गर्नुपर्छ, सरसल्लाह मनैदेखि गर्नुपर्छ. त्यसपछि अरू जोडिन्छन् मान्छेहरू. तर हामी के गर्छौँ भने एउटा श्रीमानले श्रीमतीलाई नसोधिकन अनि श्रीमानले पनि श्रीमतीलाई नसोधिकन कति ठुलो डिसिजनहरू गरिरहेका हुन्छौँ अनि परिणाम चाहिँ जब देखिन्छ अनि एउटा परिवारमा द्वन्द सुरु हुन्छ होइन. त्यो आर्थिक कुराको कुरा होस् होइन, कुनै पनि योजनाका कुराहरू हुन् श्रीमानले गर्दै हुनुहुन्छ, श्रीमतीलाई सोध्ने म यस्तो गर्दैछु होइन भनेर एउटा हुन्छ नि त. श्रीमतीले पनि के गर्दै हुनुहुन्छ आफ्नो श्रीमानलाई सोध्ने, यी कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छन्. तर हामी के गर्छौँ भने जब कुनै पनि डिसिजन गरिसक्छौँ क्या, त्यसपछि भन्छौँ मैले यस्तो गरेँ उस्तो गरेँ, अनि जब तपाईँ फन्दामा पर्नुहुन्छ, समस्यामा पर्नुहुन्छ अथवा घाटामा पर्नुहुन्छ, सधैँ अब घाटा हुन्छ भने पनि होइन, तर जब एकअर्काको सहमतिमा कुनै पनि काम गरियो भने चाहिँ त्यो सहजता पनि हुन्छ, एउटा गर्वको कुरा पनि हुन्छ, मेरो श्रीमानले यस्तो गर्दै हुनुहुन्छ अथवा मेरो श्रीमतीले यस्तो गर्दै हुनुहुन्छ भन्ने कुराहरू हुन्छ नि त होइन. तर भएन भने चाहिँ ल तपाईँ असफल हुनुभयो भने श्रीमतीले थाहा पाउँछिन् भने राम्रै भयो मलाई नसोधी गर्नुभएको थियो नि, अनि श्रीमतीले पनि कुनै पनि काम गर्दा असफल हुनु ठिकै भएछ राम्रै भयो मलाई सोधेको थियो र प्रकारको हुन्छ क्या. त्यो चाहिँ कहिले पनि गर्नु हुँदैन. एउटा सानो काम किन नहोस् एकअर्कालाई सोधेर अघि बढियो भने चाहिँ त्यसमा आशिष पनि हुन्छ नि त होइन. सबैभन्दा नजिकको साथी को हुन सक्छ र श्रीमान श्रीमती बाहेक अरू कोही हुनै सक्दैन क्या. हामी भन्छौँ आमा बुवा, तर आमा बुवा भन्दा पनि नजिक चाहिँ श्रीमान श्रीमती नै हुन्छ होइन. आमा बुवा आफ्नो ठाउँमा हुनुहुन्छ जसले सधैँ हाम्रो लागि भलो चाहन्छन्, तर सोध्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ. एक अर्काले सरसल्लाह गरेर अघि बढ्यो भने चाहिँ सफलता पक्कै पनि मिल्छ. होइन भने एक्लै सङ्घर्ष गर्दा मान्छेलाई धेरै गाह्रो हुन्छ. त्योहरू त परमेश्वरले एउटा साथीको रूपमा सहयात्रीको रूपमा श्रीमान श्रीमती जोड्नु भएको होइन त. सहज होस् भनेर एक्लै गर्दा कुनै पनि काम गाह्रो हुन्छ नि त होइन. दुईजना भएपछि त जुनै काम पनि सजिलो हुन्छ नि त, एकअर्कालाई सेयरिङ गर्नको लागि, केयरिङ गर्नको लागि होइन. तपाईँलाई पीडा भएको छ त्यो पीडा पोख्नको लागि, अर्कोलाई पीडा भएको छ पोख्नको लागि हल्का हुन्छ नि त, त्यसको लागि दिएको हो नि त परमेश्वरले. तर हामी सेयरिङ नै गर्दैनौँ भने त हामी धेरै गाह्रो अवस्थामा पर्छौँ. धेरै त्यस्ता सम्बन्धहरू छन् जुन आफ्नो खुसी गरिन्छ, बिस्तारै त्यस्ता सम्बन्धहरू चाहिँ टाढा टाढा हुँदै गएको कयौँ घटनाहरू हामीले देखेका छौँ, सुनेका छौँ. अनि सबैभन्दा ठुलो कुरा हामी लोभिनु पनि हुँदैन. मान्छे यति धेरै लोभ गर्छन्, यति धेरै लोभ गर्छन् त्यो धन सम्पत्तिको लागि होइन. धन सम्पत्तिको लागि मान्छेले के गर्छ भने होइन आफ्नै श्रीमानलाई बिर्सिदिने क्या, अनि कतिले आफ्नो श्रीमतीलाई बिर्सिदिने. धेरै कुराहरू त्यस्तो छ, त्यो चाहिँ परमेश्वरको आज्ञा विपरीतका कुराहरू. यो कुरामा मान्छे खुसी होला तर परमेश्वर कहिले पनि खुसी हुनुहुन्न. त्यो भएर तपाईँ र मैले परमेश्वरलाई खुसी पार्ने कुराहरू चाहिँ आजको आवश्यकता हो. अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

वचन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। परमेश्वरको वचनले भन्दछ, आफूभन्दा अग्रजको अति उपदेशलाई ग्रहण गर, स्वीकार, मानिलेऊ भनेर भन्दछ। यी कुराहरूलाई कतिले स्वीकार्नुहुन्छ त कतिले स्वीकार्नुहुन्न, तर जसले आमा बुवाको कुरालाई स्वीकार्छ नि ती मानिसहरू जहिले पनि सफल हुन्छन्, तर जसले आमा बुवालाई अथवा आमा बुवाको कुरालाई स्वीकार्दैनन् उनीहरू समस्यामा पर्छन् पर्छन् पर्छन्। त्यो हामीले देखेका छौँ, किनभने आमा बुवा भनेको कुरा यस्तो हो जसले जहिले पनि हाम्रो उन्नति प्रगति र सफलता देख्न चाहने मानिसहरू हुन्, तर उहाँभन्दा बाहेकका मानिसहरू देखावटी तपाईँले सफल भएको देख्ने मानिसहरू हुन्। त्यो भएर जहिले पनि हाम्रो बुवाको अति उपदेशलाई मान्नुपर्छ, छोरा यसो गर, छोरी यसो गर, यतिखेर आऊ, यतिखेर जाऊ, यतिखेर खाऊ, त्यो हाम्रै लागि हो। जब तपाईँले आमा बुवाले भनेका कुरा ग्रहण गर्नुहुन्छ नि अथवा मान्छु मान्नुहुन्छ नि स्वीकार्नुहुन्छ नि, कहिले पनि हामी दुःख पाउँदैनौँ क्या। जस्तो आमा बुवाले के भन्नुहुन्छ, बेलैमा सुत अनि बेलैमा उठ। जब तपाईँ विदेश जानुहुन्छ नि अनि झल्झली तपाईँलाई बाबामा के याद आउँछ, तपाईँलाई थाहा छ बुवा आमा कहिले ढिलोसम्म सुत्नुहुन्छ, सुत्नुहुन्न। बाबामा बढीमा 6 बजी बाबामा उठिसकेको हुन्छन् अथवा 5 बजी बाबामा उठिसकेको हुन्छन्, काम गर्छन् छोराछोरीको लागि, होइन छोरा स्कुल जाँदैछ, छोरी स्कुल जाँदैछ भने खाजा तयार गर्छन्। अनि जब तपाईँ विदेश जानुहुन्छ नि तपाईँ उठ्न सक्नुहुन्न क्या। अब घरमा जस्तो त हुँदैन नि, आए घन्टा सुत्छु दुई घन्टा सुत्छु भन्ने हुँदैन, त्यहाँ त अब कलेज जानु पर्यो, काम गर्नु पर्यो, टाइममा काहीँ गइएन भने पैसा पाउँदैन, भोलि समस्या हुन्छ। अनि त्यहाँ विदेशमा गइसकेपछि तपाईँले टाइमको महत्त्व अथवा बाबाले उठ्न हौ उठ ढिलो भइसक्यो, घामै भित्र पसिसक्यो, अनि त्यो कुरा चाहिँ तपाईँ र म सम्झिन्छौँ। अनि कतिचोटि तपाईँलाई थाहा छ आमा बुवाले मेहनत गरेर पठाएको पकाएको मिठो खानेकुराहरू हुन्छ, हामी खाइदिँदैनौँ क्या। तर आमा बुवाको इच्छा के छ भने छोराछोरीले खाइदिउन्, मेहनत गरेर पठाएको मिठो मानेर खाइदिउन् भन्ने हुन्छ। तर तपाईँले नि जब विदेश जानुहुन्छ नि तपाईँलाई त्यसरी पकाएर दिने मान्छेहरू कोही पनि हुँदैन, आफै पकाउनु पर्यो होइन, कि त फ्रिजमा राखेको 3-4 दिनको खानु पर्यो, अनि तपाईँले त्यतिखेर मिस गर्नुहुन्छ होइन। अनि तपाईँलाई याद आउँछ कि मैले सिक्नुपर्ने रहेछ आमा बुवाबाट, गुरुहरूबाट, अग्रजहरूबाट भनेका कुराहरूलाई चाहिँ मानिलिनु पर्ने रहेछ। अब अहिले आमा बुवाले के भन्नुहुन्छ, ल न चिया बनाऊ, ल न खाना बनाऊ, मलाई त आउँदैन। जब तपाईँ बाहिर जानुहुन्छ नि न आए पनि तपाईँले बनाएर खानै पर्छ, काँचै भयो भने तपाईँले खानै पर्छ, तर घरमा बाबाआमाले भनेको बेला बनाएर सिकेर चिया बनाउन खाना बनाउन सिक्यो भने त पछि आफैलाई राम्रो हो नि त। त्यो त एउटा हाम्रो जीवन नभई नहुने कुराहरू हुन् क्या। चिया बनाउन सिक्नु पर्यो होइन, कतिलाई ग्यास बाल्नै आउँदैन, कतिलाई आगो बाल्नै आउँदैन, कसैलाई बढाल्नै आउँदैन, यो त अति नै हुन्छ। जब तपाईँ जब बाहिर जानुहुन्छ नि, विदेशमा होस् जहाँ जानुहुन्छ, यी कामहरू गर्नै पर्छ तपाईँले होइन। त्यो भएर कति कुराहरू सिक्नुपर्छ तपाईँहरूलाई, मनन गर्नुपर्छ मैले गर्नुपर्ने रहेछ, आमा बुवाले गरेको हेरेर पनि कति कुराहरू सिक्नुपर्ने रहेछ। तर त्यो दिन मैले सिकिनँ, भात बनाउन सिकिनँ, खाना बनाउन सिकिनँ, सब्जी बनाउन सिकिनँ, घर बढाल्न सिकिनँ, भाँडा मोल्न, होइन धेरै कुराहरू छन् नि त। बाहिर त कसैले तपाईँको भाँडा मोलिदिँदैन, आफै मोज्नु पर्यो, सरसफाई पनि आफै गर्नु पर्यो, लुगा पनि आफै धुनु पर्यो। त्यो भएर बेलैमा बेला हुँदै कति बेसी कुराहरू तपाईँ र मैले सिक्नुपर्छ, यो कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छन्। त्यो भएर हामीले हाम्रो आमा बुवाले भनेका कुराहरू, हाम्रो अग्रजले भनेका कुराहरू तपाईँ र मैले मनन गर्नुपर्छ, मानिलिनुपर्छ,
भनेका कुराहरू जीवनमा लागू गर्नुपर्छ अनि तपाईँ र मैले कहिले पनि दुःख पाउँदैनौँ दुःख कहिले पनि पाउँदैनौँ आमा बुवाले भनेको कुरा जसले मान्छन् त्यसले दुःख कहिले पाउँदैन किनकि आमा बुवाले जहिले भलाइकै लागि गरेका हुन्छन् र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु धन्यवाद जय मसीह नमस्कार

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: पहिलो थेस्टोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।

0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
1: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841-6768-02 9841-6768-02
2: र 9818-2512-40 9818-2512

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: संक्षिप्त भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ़न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ
1: सालोम मण्डलीका एल्डर सेत तामाङ।
0: अब सुनौ परमेश्वरको जीवित वचन।
2: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीको सुसमाचार 9 अध्यायको 14 पददेखि 17 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनेर। हामी यसरी पाठ गरौं। तब युहन्नाका चेलाहरू उहाँ कहाँ आए र उहाँलाई सोधे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? यीशुले तिनीहरूलाई भन्नुभयो, जबसम्म दुल्हा जन्तीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुल्हा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्नेछन्। कसैले पुरानो वस्त्र नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन बढी फाट्छ। कसैले पुरानो छालाको मशकमा नयाँ दागमध्ये राख्दैन, नत्र त मशक फुट्छ र दागमध्ये पोखिन्छ र मशक नष्ट हुन्छ। तर नयाँ दागमध्ये नयाँ छालाको मशकमा राखिन्छ र दुवै जोगिन्छन्। आदरणीय श्रोता, यो खण्डमा हामीले उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ र यसमा विवरणहरू हामी हेर्नेछौ। लेखकले यहाँनिर रीतिथिति भन्दा माथि उठ्नु क्रिश्चियनहरूको दायित्व हो भन्ने कुरा पनि यहाँ हामी देख्न सक्छौ। र युहन्नाका चेलाहरू यीशु कहाँ आएर उहाँलाई सोधे, प्रश्न गरे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? र यो प्रश्न युहन्नाका चेलाहरूले गरेका थिए। युहन्नाका चेलाहरू चाहिँ विशेष गरेर पुरानो करारमा उनीहरू विश्वास गरेका थिए र त्यो बेलामा यीशु प्रभु आउनुभन्दा अगाडि फरिसीहरू र युहन्ना बप्तिसा दिने युहन्ना र उनीहरूको चेलाहरू पनि व्यवस्थामा नै उनीहरू लागिरहन्थे र व्यवस्था अनुसार नै उनीहरूले उपवास बस्ने गर्दथ्यो र व्यवस्थामा बस्ने उपवास चाहिँ उनीहरूले खाना नखाइकन र उनीहरूको जुन रीति अनुसार उनीहरूले समय समयमा उनीहरूले उपवास बस्ने गर्दथे र यो एउटा रीति रिवाजको रूपमा उनीहरूले उपवास बसेका थिए र उनीहरूको उपवास एउटा रीतिमा आधारित थिए र उनीहरूले त्यो गर्नु नै पर्छ भन्ने उनीहरूले यो बाध्यता बनाएको थियो र यो उनीहरूले यो उपवासलाई रीतिको रूपमा अथवा पुरानो समयमा जुन अभ्यास गरिएको थियो यीशु प्रभु आउनुभन्दा अगाडि जुन तरिकाले मानिसहरूले उपवास बस्दथे त्यही नै उनीहरूले पछ्याइराखेका थिए। यीशु आउनु भन्दा अगाडि जुन तरिकाले उपवास फरिसीहरू, सदुसीहरू, शास्त्रीहरूले र युहन्नाका चेलाहरू, उहाँका बप्तिसा दिने युहन्नाका चेलाहरूले पनि यो अभ्यास गरिरहेका थिए, उपवासलाई उनीहरूले एउटा धार्मिक विधिको रूपमा अथवा नियमको रूपमा उनीहरूले पालन गर्दै आइरहेका थिए। तर यीशुका चेलाहरूले उपवास किन बस्दैनन् भन्ने प्रश्न गरिराखेका थिए, किनभने यीशुका चेलाहरू यीशुसँगै हिँडुल गरिरहेका थिए र यीशुसँगै सिक्ने काम गरिरहेका थिए, दिन रात उनीहरू यीशुसँगै सिकिराखेका थिए र यीशु ख्रिस्टलाई उनीहरूले विश्वास गरेको कारण, यीशु प्रभुको पछि पछि उनीहरू लागेको कारणले उनीहरूले ती विगतका दिनहरूमा जुन अभ्यास गरेका थिए उपवासका अभ्यासहरू, ती सबै उनीहरूले छोडेका थिए। त्यसै कारणले उनीहरूले प्रश्न गरेका थिए अनि यीशुले चाहिँ तिनीहरूलाई भन्नुभयो, जबसम्म दुला जन्तीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र भन्ने प्रश्न उहाँले गर्नुभयो। एउटा दुलहासँग र जन्तीसँग कुरा गर्नु, किनभने दुलहा र जन्ती दुईटा एकदमै मिलापमा छन् र जन्ती र दुलहाको बीचमा एउटा विशेष सम्बन्ध हुन्छ। जब दुलहा हुन्छ तब जन्ती हुन्छ, जन्ती चाहिँ दुलहाको लागि आवश्यक हुन्छ र यसरी यो सम्बन्धमा यो उदाहरण दिएर यीशुले उपवास कहिले बस्ने, उपवास किन बस्ने, उपवासको अर्थ के हो भन्ने कुरामा यीशु प्रभुले यो प्रश्नको उत्तर दिनु हुँदाखेरि अचम्मको कुरा हामी यहाँ देख्छौ, किनभने यीशु प्रभुले यही कुरा स्पष्ट पार्नुभयो कि जबसम्म दुल्हा जन्तीसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र मनाउँदैनन्, तर ती दुल्हा आउनेछन्, जब दुल्हा तिनीहरूबाट लगिन्छ तब तिनीहरू उपवास बस्नेछन् र उपवास कहिले बस्नु पर्ने रहेछ, जब दुल्हा अलग हुन्छन् तब दुल्हाको निम्ति उनीहरू उपवास बस्ने गर्दछ र आज हजुरहरूले पनि उपवासको कुराहरू गरिराख्नु भएको छ र उपवास बस्दाखेरि कुन अर्थमा उपवास बस्ने भन्ने कुरा बाइबल धर्मशास्त्रले सिकाउनु भएको अनुसार गर्नुपर्ने हुन्छ र धेरैले रीतिको रूपमा मात्रै र यो उपवास बस्दाखेरि मानिसहरूले देखुन् भन्ने हिसाबले र मानिसहरूलाई थाहा दिएर उपवास बस्ने गर्दछ र उपवास मानिसहरूले देखुन् भन्ने हेतुले उपवास बसिरहेको अवस्थाहरू थियो र मानिसहरूबाट प्रशंसा पाउने हिसाबले उपवास बस्ने गर्दथ्यो र यीशु प्रभुले यो तरिकाले उपवास नबस्नु भनेर पनि अर्को ठाउँमा सिकाउनु भएको छ। मानिसहरूले थाहा नपाउने किसिमले उपवास बस्नु भनेर यीशु प्रभुले सिकाउनु भएको थियो र आज यो खण्डमा चाहिँ यीशुले आफूलाई दुल्हाको रूपमा प्रस्तुत गर्दै, दुल्हा साथमा हुन्छन् भने जन्तीहरूसँग हुन्छन् भने शोकको घडी हुँदैन, त्यहाँनिर समस्या हुँदैन, यो भनेको भोजन खाने समय हो, यो भनेको सँगै रमाउने समय हो। उपवास भनेको त कुनै एउटा विषयलाई लिएर त्यसको लागि मानिसहरूले उपवास बस्ने, कुनै कुराहरू प्राप्त गर्नका लागि, कुनै कुराहरूको लागि जोड दिनका लागि र आफ्नो शरीरलाई भोजन रहित बनाएर त्यही कुरामा मात्रै जोड दिएर, त्यो कुरा जुन विषय हो त्यो विषयमा मात्रै जोड दिएर, विशेष प्रभुको चरणमा बसेर एउटा गरिने उपवास हो र यीशु प्रभुले यहाँ उनीहरूको जुन अभ्यास थियो कि मानिसहरूले देखुन् भन्ने किसिमले एउटा रीतिको रूपमा उपवास बसिराख्नु भएको थियो, उहाँले चाहिँ यहाँ त्यसलाई यस प्रकारले पनि भन्नुभयो, कसैले पुरानो वस्त्रमा नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन बढी फाट्छ। यो वास्तविकता नै हो। पुरानो वस्त्रमा नयाँ कपडा टालो टाल्दैन, किनभने नयाँ र पुरानो अब सँगै चल्दैन, सँगै मिल्दैन, किनभने नयाँले पुरानोलाई फटाउँछ अथवा नयाँ टालोले वस्त्रलाई फटाउँछ, वस्त्र झन फाट्छ, बढी फाट्छ। र अर्को कुरा, कसैले पुरानो छालाको मशकमा नयाँ दाग मध्य राख्दैन र कुनै एउटा पुरानो भाँडामा, एउटा थोत्रो भाँडामा नयाँ कुराहरू राख्न मानिसले चाहँदैन, किनभने त्यो नयाँ कुरा पुरानोमा राख्न साथ त्यसको रूप नै फरक हुन्छ। यहाँ त के भन्छ भने मशक कुट्छ र दाग मध्ये पनि पोखिन्छ भने, मशक पनि नष्ट हुन्छ भने, किनभने नयाँ दाग मध्ये चाहिँ नयाँ छालाको मशकमा नै राख्नुपर्छ र दुवै जोगिन्छ भन्ने कुरा यीशु प्रभुले ल्याउँदै गर्नुहुँदाखेरि के भन्नु खोज्नु भएको छ भन्दाखेरि, उपवासलाई उनीहरूले मानिसहरूले देखुन् भन्ने हिसाबले उपवास बस्दा थिए भने उनीहरूको उपवास एउटा रीति स्थितिमा सीमित भएको देखिन्छ। तर यीशु प्रभुले चाहिँ आफ्नो बारेमा स्पष्ट बताउँदै अब यीशु प्रभुलाई विश्वास गर्ने व्यक्तिहरूले नयाँ तरिकाले उपवास बस्छ। यीशु प्रभुले भन्नुभयो, जब तिमीहरू उपवास बस्छौ कसैले पनि थाहा नपाओस्, आफ्नो मुखहरू धोएर तेल कपालमा तेल लगाएर, एउटा यस्तो कि एउटा शोक होइन, अब कुनै कुराको लागि अब चिन्ता गर्नु पर्दैन, त्यो हिजोको जस्तो गरेर आज यीशु ख्रिस्ट आइसक्नु भएपछि, यीशु ख्रिस्ट सँगै जिउन थालेपछि, उहाँलाई विश्वास गर्न थालेपछि नयाँ छालामा अथवा नयाँ दाग मध्ये नयाँ छालाको मशकमा राखेको जस्तै हुन्छ भन्ने कुरा यहाँ देखिन्छ। यीशुलाई विश्वास गर्नेहरूले अब यीशु ख्रिस्टको सबै आदेशहरू पालन गर्यो भने, उहाँको वचन अनुसार जिउन जान्यो भने सबै कुरा ठिक हुन्छ भन्ने कुरा यीशु प्रभुले सिकाउनु भयो। पुरानो कुराहरू जो पुरानो करारमा जसरी उनीहरूले बसिरहे, जुन उपवास बस्दथ्यो त्यो उपवासलाई अब नयाँ तरिकाले उपवास बस्नुपर्छ। यीशु ख्रिस्ट यो संसारमा नआउनु हुँदाखेरि उनीहरूले जुन तरिकाले उपवास बस्दथ्यो, अब यीशु प्रभु यो संसारमा आइसक्नु भएपछि उहाँको उहाँमाथिको विश्वासले मानिसहरूले आनन्द जीवन पाउँछन्। यीशु प्रभुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवन नयाँ हुन्छ र यीशु प्रभुमा विश्वास गर्नेहरूले नयाँ जीवन पाउँछन् र यीशु प्रभुलाई विश्वास गर्नेहरूको जीवनमा नयाँ पवित्र आत्मा उनीहरूले प्राप्त गर्नेछन् र उनीहरूले नयाँ जीवन पाएर उनीहरूले जीवनमा आनन्दित भएर उनीहरू जिउनेछन्। अब उपवासले पनि मानिसहरूलाई अर्थ आनन्द दिन्छ, त्यो चाहिँ उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने कुरा हामी यहाँ देख्छौँ। आदरणीय श्रोता, यहाँनिर हामी के देख्छौ, लेखकले उपवास बस्ने सम्बन्धमा बुझाउन खोजेको देखिन्छ। फरिसीहरू र योहन्नाका चेलाहरूले उपवास बस्ने कुरामा निरन्तरता दिएको देखिन्छ, तर यीशुको चेलाहरूले उपवास बसेको देखिँदैन। योहन्नाका चेलाहरूले यीशुसँग कुरा गर्न लागेको कुरा देखे पनि यीशुले तिनीहरूलाई जवाफ दिएको देखिन्छ र यीशु ख्रिस्टले अब उहाँलाई विश्वास गर्नुपर्छ। यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको उपवासको ढङ्ग शैली पनि परिवर्तन हुन्छन्। यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवनमा भित्र परिवर्तन ल्याउँछ र आनन्द जीवन उनीहरूले प्राप्त गर्छन् र उनीहरूले साँचो उपवास उनीहरूले बस्न सक्छन् र उनीहरूको उपवास चाहिँ सत्यता बुझेर मात्रै उनीहरूले बस्न सक्छन्। त्यसकारणले आउनुहोस्, यीशुको नाउँमा विश्वास गरौँ र उपवासको सत्यतालाई बुझेर उपवास बस्ने गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर
1: 9851038516 र 9868553349
0: जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस्त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हौस्त, जय मसीह।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो समुएलको पुस्तक अध्याय 16। समुएलले दाउदलाई राजा अभिषेक गरेका। परमप्रभुले समुएललाई भन्नुभयो, मैले साउललाई इसरायलमाथि राजा हुनलाई इन्कार गरेकोमा तँ त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्? तँसित भएको त्यो सिंहमा तेल हालेर तेरो साथमा लैजा। म तँलाई बेथलेहेमको इसै कहाँ पठाउँदैछु, किनभने मैले त्यसको छोराहरू मध्येको एकजनालाई राजा चुनेको छु। तर समुएलले भने, म कसरी जान सक्छु र? साउलले यो कुरा सुनेर मलाई मार्नेछन्। परमप्रभुले भन्नुभयो, एउटा कोरली तँसँग लैजा, परमप्रभुको निम्ति बलिदान चढाउनलाई आएको हुँ भन्। इसाईलाई पनि त्यस बलिदानमा निम्तो दे, र तैले के गर्नुपर्नेछ म तँलाई बताउनेछु। जुन मानिसलाई म देखाउनेछु तैले त्यसलाई अभिषेक गर्नु, तिनलाई परमप्रभुले गर्नु भन्नुभयो बमोजिम समुएलले गरे। तिनी बेथलेहेममा गए। शहरका धर्मगुरूहरू तिनलाई भेट्दा थरथराए। तिनीहरूले सोधे, तपाईँ शान्ति साथ आउनुभयो? समुएलले भने, शान्ति साथ, म परमप्रभुको निम्ति बलिदान चढाउनलाई आएको हुँ। तिमीहरू आफू आफूलाई शुद्ध गरेर बलिदानको निम्ति आओ। तब तिनले यसै र तिनका छोराहरूलाई शुद्ध गरेर बलिदानको निम्ति तिनीहरूलाई बोलाए। जब तिनीहरू आए, तब समुएलले एलियाबलाई देखेर विचार गरे, परमप्रभुको सामु उहाँको अभिषिक्त राजा यिनी नै रहेछन्। तर परमप्रभुले समुएललाई भन्नुभयो, त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले चाहिँ हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। तब इसाईले अभिनादाबलाई बोलाए र समुएलको सामुन्ने हिँड्न लाए। तर समुएलले भने, होइन, परमप्रभुले यिनलाई पनि चुन्नु भएको होइन। तब इसाईले सम्मालाई हाजिर गराए। तर समुएलले भने, परमप्रभुले यिनलाई पनि चुन्नु भएको होइन। इसाईले आफ्नो सातजना छोराहरूलाई समुएलको अघि हाजिर गराए। तर तिनले भने, परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्नु भएको छैन। तब समुएलले सोधे, के सबै यति नै हुन्? इसाईले जवाफ दिए, अझै कान्छो पनि छ, तर त्यो त भेडा चराउँदैछ। समुएलले इसाईलाई भने, त्यसलाई बोलाऊ, ऊ नआउन्जेल हामी बस्नेछौ। यसकारण इसाईले तिनलाई ल्याउनलाई मानिस पठाए। तिनी राता गाला चम्किला आँखा भएका सुन्दर युवक थिए। परमप्रभुले भन्नुभयो, उठेर त्यसलाई अभिषेक गर, व्यक्ति यही हो। समुएलले तेल भएको सिंह लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्मा दाउदमाथि आउनुभयो र त्यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्यसपछि समुएल रामाको बाटो लागे। दाउद साउलका गायक र हतियार बोक्ने भएका। परमप्रभुका आत्माले साउललाई त्याग्नुभयो, अनि परमप्रभु बाटोको एउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो। साउलका सेवकहरूले उनलाई भने, हजुर हेर्नुहोस्, परमप्रभुबाट एउटा हानिकारक आत्माले मलाई पक्रन्छ। हजुरका सामुन्ने भएका सेवकहरूलाई गएर बीडा बजाउन सक्ने कुनै मानिसलाई खोजेर ल्याउने हुकुम दिनुहोस्। अनि जब परमप्रभुबाट त्यो हानिकारक आत्मा हजुर कहाँ आउँछ, त्यसबेला त्यस मानिसले बजाउँछ र हजुर निको हुनुहुनेछ। यसकारण साउलले आफ्नो सेवकहरूलाई भने, राम्रोसँग बीडा बजाउने कुनै एकजना मानिसलाई खोज र त्यसलाई म कहाँ ल्याओ। उनका सेवकहरू मध्ये एकजनाले भन्यो, बेथलेहेमका इसाईका छोराहरू मध्ये एकजनाले बीडा बजाएको मैले देखेको छु। तिनी वीर मानिस छन् र असल योद्धा, बोल्नमा ज्ञानी र सुन्दर पनि छन्, अनि परमप्रभु तिनीसँग हुनुहुन्छ। यसैकारण साउलले समाचार दिने मानिसलाई इसाई कहाँ पठाए र भेडा चराउने तिनका छोरा दाउदलाई साउल कहाँ पठाउने हुकुम गरे। इसाईले एक मशक दाखमत्य र एउटा पाठो समेत रोटीले लादिएको गधा आफ्नो छोरा दाउदसँग साउल कहाँ पठाइदिए। दाउद साउल कहाँ आए र उनको सेवामा नियुक्त गरे। साउलले तिनलाई खुबै प्रेम गर्न लागे र तिनी साउलका हतियार बोक्ने भए। यसरी साउलले यसै कहाँ यो समाचार पठाए, दाउद मेरो सेवामा नै रहोस्, किनभने म त्यससित प्रसन्न छु। जब जब परमप्रभुबाट त्यो आत्मा साउलमा आउँथ्यो, दाउदले आफ्नो बीडा लिएर त्यो बजाइदिन्थे र साउलले शान्ति पाउँथे, उनी निको हुन्थे र त्यस हानिकारक आत्माले उनलाई छोडेर गइहाल्थ्यो।

पहिलो समुएलको पुस्तक अध्याय 17 दाउद र गोलियत। फिलिस्तीहरूमध्ये युद्धको निम्ति आफ्नो फौज जम्मा गरे र यहुदाको सोकोमा भेला भए। उनीहरूले सोको र आजेकाको बीचको एपेस दम्मीमा छाउनी हाले। साउल र इजरायलीहरू पनि भेला भएर एलाहाको बेसीमा छाउनी हाले। तिनीहरूले फिलिस्तीहरूको सामु पंक्ति बाँधे। फिलिस्तीहरू एउटा डाँडामा र इजरायलीहरू अर्को डाँडामा ठाउँ ओगटेर बसे। तिनीहरूको बीचमा एउटा बेसी थियो। फिलिस्तीहरूको छाउनीबाट गातको गोलियत नाउँको एकजना वीर निस्केर आयो। त्यो 3 मिटर भन्दा अल्गो थियो। त्यसको शिरमा काँसाको टोप थियो र 60 किलो ओजन भएको काँसाको झिलम त्यसले लगाएको थियो। त्यसका खुट्टामा काँसाका झिलम थिए र त्यसका हतियारहरू मध्ये एउटा चाहिँ काँसाको बर्छा ढाडमा त्यसले बोक्यो। त्यसको भालाको लट्ठी, कपडा बुन्ने जुलाहाको डण्डा जत्रो थियो र भालाको टुप्पा जो फलामको थियो त्यसको वजन 7 किलो थियो। त्यसको ढाल बोक्ने त्यसको अघि अघि हिँड्थ्यो। गोलियत खडा भयो र इजरायलको फौजलाई भन्यो, तिमीहरू किन लडाई गर्नलाई आउँछौ? म फिलिस्ती हुँ कि तिमीहरू साउलको सेवक होइनौ? मसँग लड्नलाई तिमीहरूको मानिस छुन? यदि एक्लै लडेर त्यसले मलाई मार्न सक्यो भने हामी तिमीहरूको कमारा हुनेछौ, तर यदि मैले त्यसलाई जितेर मारे भने तिमीहरूले हाम्रो कमारा भएर हाम्रो सेवा गर्नुपर्नेछ। तब त्यस फिलिस्तीले भन्यो, आजको दिन म इजरायलको फौजलाई तुच्छ गन्छु, एकजना मानिस पठाओ र हामी लडौं। जब साउल र इजरायलीहरूले त्यस फिलिस्तीले भनेको कुरा सुने तब तिनीहरू आत्तिए र साह्रै खिन्न भए। अब दाउद इसै भन्ने प्रातिका छोरा थिए, जो यहुदाको बेतलेहेमका थिए। इसैका 8 भाइ छोराहरू थिए। साउलको पालोमा तिनी कमजोर र वृद्ध भइसकेका थिए। तिनका जेठा माहिला र साहिला छोराहरू चाहिँ युद्धमा साउलको पछि लागेका थिए। जेठा एलियाब, माहिला अभिनादाब र साहिला सम्मा थिए। दाउद चाहिँ कान्छा थिए। ती पहिला 3 युवकहरू साउलको पछि लागेका थिए, तर त्यस बेला दाउद साउलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेडाको हेरचाह गर्नलाई आउने जाने गर्थे। त्यो फिलिस्ती बिहान र बेलुकी 40 दिनसम्म अघि आएर आफ्नो नियत स्थानमा खडा हुन्थ्यो। एक दिन इसैले आफ्नो छोरा दाउदलाई भने, तिम्रा दाजुहरूको लागि यो 5 पाथी चिउरा र यी 10 वटा रोटी लिएर चाँडो तिनीहरूको छाउनीमा जाऊ। यी 10 वटा पनीर चाहिँ तिमीले सहस्रपतिको निम्ति लैजाऊ। तिम्रो दाजुहरू कुशलै छन् कि छैनन् हेर र तिनीहरूबाट केही आश्वासन लिएर आऊ। तिनीहरू साउल र इजरायलका सबै मानिसहरूसित एलाहाको बेसीमा फिलिस्तीहरूको विरूद्धमा युद्ध गर्दैछन्। भोलिपल्ट बिहानै दाउदले भेडाहरू कसैको हेरचाहमा छोडेर इसैले अराए अनुसार आफ्नो काममा हेरे। सेना युद्ध ध्वनि लगाउँदै आआफ्नो स्थान लिइरहेको बेलामा तिनी छाउनीमा पुगे। इजरायलीहरू र फिलिस्तीहरूले एक अर्काको सामान्य पंक्ति बाँधिरहेका थिए। सामान राख्नेको जिम्मामा आफ्नो सामान दिएर पंक्ति बाँधेको ठाउँमा दाउद कुदेर गए र दाजुहरूलाई ढोक गरे। जब दाउद तिनीहरूसँग कुरा गरिरहेका थिए तब गातको त्यो फिलिस्ती वीर गोलियत आफ्नो फौजदेखि बाहिर निस्केर अघि झै हाँक दिन लाग्यो। अनि त्यसले भनेको कुरा दाउदले सुने। जब इजरायलीहरूले त्यस मानिसलाई देखे तब तिनीहरू ठूलो डरले भागे। तिनीहरूले भने, हेर त, यो मानिस तिनै पछि आएर इजरायललाई धम्की दिन्छ। त्यसलाई मार्ने मानिसलाई राजाले प्रचुर इनाम दिनुहुनेछ, आफ्नै छोरी पनि त्यससँग विवाह गरिदिनुहुनेछ, अनि त्यसको घरानालाई इजरायलमा अनिवार्य करबाट मुक्त गरिदिनुहुनेछ। दाउदले छेउछाउका मानिसहरूतिर फर्केर भने, यस फिलिस्तीलाई मार्ने र इजरायलको अपमान हटाउने मानिसलाई के गरिदिने त? जीवित परमेश्वरको सेनालाई तुच्छ भन्ने त्यो खतना नभएको फिलिस्ती चाहिँ को हो र त्यसलाई मार्ने मानिसलाई के गरिनेछ भनी मानिसहरूले दाउदलाई दोहोऱ्याएर बताए। मानिसहरूसँग दाउद कुरा गरिरहेको तिनका जेठा दाजु एलियाबले सुनेर उनी रिसले चुर भए। उनले दाउदलाई यसो भनेर सोधे, तँ यहाँ के गरिरहेछस्? वनमा भएका ती अलिकता भेडाहरू हेर्न तैले कसलाई जिम्मा दिएर आइस? म तँलाई चिन्दछु, घमण्डी र दुष्ट हृदय भएको त लडाई हेर्नलाई मात्र आएको होस्। दाउदले भने, मैले अहिले के गरेको छु र मैले बोल्नु पनि नहुने? उनीहरूबाट एकातिर लागेर तिनी मानिसहरू कहाँ गएर त्यही प्रश्न दोहोऱ्याए र सबैले तिनलाई त्यही जवाब दिए। दाउदले भनेको कुरा अरूहरूको कानमा पुग्यो र त्यो कुरा साउल कहाँ पुर्याइयो अनि उनले तिनलाई बोलाए। दाउदले साउललाई भने, त्यस फिलिस्तीको कारण कोही पनि हताश नहुन्, म गएर त्यस फिलिस्तीसँग लड्नेछु। साउलले जवाफ दिए, तिमी गएर त्यस फिलिस्तीसँग लड्न सक्ने छैनौ, तिमी त छिटा मात्रै छौ र त्यो चाहिँ जीवनभरि नै लडाई गर्दै आएको छ। तर दाउदले साउललाई भने, हजुर, म मेरो पिताको भेडाहरूको हेरचाह गर्दै आएको छु। जब सिंह अथवा भालुले आएर
बगलबाट भेडा बोकेर लैजान्थ्यो तब म त्यसको पछि गई त्यसलाई आक्रमण गरेर त्यसको मुखबाट त्यस शिकारलाई छुटाउँथे। यदि मलाई आक्रमण गर्नलाई त्यो फर्क्यो भने म त्यसको रौं समातेर कुटी कुटी त्यसलाई मार्थे। मैले सिंह र भालु दुवैलाई मारेको छु। यस बेखतनाको परिस्थितिको दशा तिनीहरूको भन्दा असल हुने छैन, किनकि त्यसले जीवित परमेश्वरको सेनालाई विरोध गरेको छ। सिंह र भालुदेखि बचाउनु हुने परमप्रभुले यस पलिस्थीको हातदेखि पनि मलाई बचाउनुहुनेछ। साउलले भने, त्यसो भए जाऊ र परमप्रभु तिमीसँग हौन्। तब साउलले दाउदलाई आफ्नै लबेदा पहिराइदिए अनि झिलम लगाएर उनले काँसाको टोप तिनको शिरमा लगाइदिए। त्यसपछि दाउदले आफ्नो तरवार झिलममाथि कसिदिए, तर तिनी अन्कनाए किनभने तिनको ती लगाउने बानी थिएन। तिनले साउललाई भने, यी लगाएर म जान सक्दिन किनभने यी लगाउने मेरो बानी छैन। तब तिनले ती फुकाले। त्यसपछि तिनले आफ्नो लट्ठी उठाए र खोलाबाट पाँचवटा चिल्ला चिल्ला ढुङ्गा छाने र ती आफ्नो गोठालाको झोलाभित्रको थैलीमा हाले। तब तिनी आफ्नो घुँत्रो लिएर त्यस पलिस्थीसँग लड्नलाई गए। आफ्ना हतियार बोक्नेलाई अघि लगाएर त्यो पलिस्थी दाउद भएतिर बढ्यो। त्यसले दाउदलाई निहालेर हेर्यो र राता राता गाला भएका सुन्दर छिटालाई देखेर तिनलाई घृणा गर्न लाग्यो। त्यसले दाउदलाई भन्यो, कि म कुकुर हुँ र लाठाहरू लिएर मसँग लड्न आउँछस्? त्यसले आफ्नो देवताहरूको नाउँमा दाउदलाई सराप्न लाग्यो। त्यसले भन्यो, आइज, म तेरो मासु आकाशका चराहरू र जमिनका जनावरहरूलाई खान दिनेछु। दाउदले जवाफ दिए, त मसँग लड्न तरवार भाला र बर्छा लिएर आएको छस्, तर म तसँग लड्न तैले विरोध गरेको इसरायलका फौजहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनु भएको छ र म तँलाई मारेर तेरो टाउको काट्नेछु। आज पलिस्थीहरूको लास आकाशका चरा र जमिनका जनावरहरूलाई खुवाउनेछु र इसरायलमा एउटा परमेश्वर हुनुहुँदो रहेछ भने सारा संसारले थाहा पाउनेछन्। यहाँ भेला भएका सबैले जान्नेछन् कि परमप्रभुले न त तरवार न भालाद्वारा बचाउनुहुन्छ, किनभने लड़ाई परमप्रभुकै हो र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ। तब त्यो पलिस्थी तिनी भएतिर बढ्न लाग्यो। तब दाउदले त्यससँग लड्नलाई तुरन्तै अघि कुदेर गए। तिनले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्गा निकाले र घुँत्रोमा राखेर त्यस पलिस्थीको निधारमा हाने। त्यो ढुङ्गा निधारैमा गाडियो र त्यो घोप्टो परेर भुइँमा लोट्यो। यसरी दाउद आफ्नो घुँत्रो र ढुङ्गाले विजयी भए। आफूसित तरवार नभए तापनि तिनले गोलियतलाई हिर्काएर लडाए र मारे। तिनी कुदेर त्यस पलिस्थी लडेको ठाउँमा गए र छेउमा खडा भए अनि तिनले त्यसैको तरवार म्यानबाट थुतेर त्यसलाई खतम गरेर त्यसको टाउको काटिदिए। जब पलिस्थीहरूले आफ्नो वीर पुरूष मारिएको देखे तब उनीहरू फर्केर भागे। इजरायल र यहुदाका मानिसहरूले तुरन्तै युद्ध ध्वनि उठाए र गात र एक्रोनका मूल ढोकाहरूसम्मै उनीहरूलाई खुब खेदेर लगे। सारैमबाट गात र एक्रोन जाने बाटोमा उनीहरूको लास जत्तातै छरिए। पलिस्थीहरूलाई खेदेर फर्कँदा इजरायलीहरूले उनीहरूको छाउनी लुटे। दाउदले गोलियतको टाउको बोकेर यरूसलेममा ल्याए र त्यसका हतियार चाहिँ आफ्नै पालमा राखे। साउलले दाउदलाई त्यस पलिस्थीको विरुद्धमा गइरहेको

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार। टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा फुलेको कार्यक्रम यो शुरूआत, त्यही पालुवामा पलाएको कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन जेमसी नमस्ते, लसुफाफुल्ला झोलले सेवाहरू, म प्रस्तुता श्यामकाजीको साथमा सदाजय कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर म तपाईँको माझमा आइसकेको छु। हामी हरेक हप्ता फरक व्यक्तित्व, फरक आशिषित कुराहरू र फरक अनुभवका कुराहरू तपाईँहरूको बीचमा प्रस्तुत गर्दै आएका छौं र सदाझै आज पनि हाम्रो बीचमा हुनुहुन्छ अतिथिको रूपमा निकै नै जुझारू व्यक्तित्व जसले लामो समय सामाजिक

0: अभियन्ताको रूपमा काम गरिरहनु भएको छ भने राजनीतिमा पनि त्यत्तिकै अब्बल व्यक्तित्व हुनुहुन्छ र सँगसँगै हिमालयन मिशन का विश्वासका परिवारका हुनुहुन्छ भने उहाँ हुनुहुन्छ आकाश बेन्जामिन खाती जसको आशिष अनुभवका कुरा तपाईँको बीचमा हामी राख्ने नै छौं। आकाशजी तपाईँलाई स्वागत छ कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा।
1: धन्यवाद छ श्यामजी तपाईँको यो गुड न्यूज एफएम 105.1 MHz 2008 पहिलोचोटि आएको थिएँ। यो धेरै लामो ग्याप पछि तपाईँहरूको एफएममा आउने मौका पायो, धन्यवाद छ।
0: लामो समयपछि फेरि पनि हाम्रो आतिथ्यतालाई स्वीकार गरेर यहाँ आफ्नो व्यस्तताको बावजुद आइदिनु भएको लागि यहाँलाई पुनः स्वागत गर्दै शुरूआत गरौं कार्यक्रम शुरूआतलाई। के छोटो परिचय हुन त तपाईँको परिचय आफैमा गौड छ, निकै नै व्यक्तित्व बोकेर आज समाजलाई एउटा सामाजिक रूपमा चाहिँ बलियो र सामाजिक रूपमा अधिकारयुक्त बनाउनको लागि चाहिँ आफ्नो भूमिकालाई अझै बढाउँदै लिएर जानुभएको छ। तपाईँको परिचय त्यहाँ मात्रै रहँदैन, एउटा राजनीतिक व्यक्तित्व पनि हुनुहुन्छ भने छोटो पारिवारिक परिचय र एउटा बाल्यकालको परिचयबाट नै अलिकति शुरूआत गरौँ हामी।
1: मेरो नाम आकाश बेन्जामिन खाती, मेरो जन्म घर म्याग्दी। म चाहिँ जन्मेको एक महिनामा मेरो बुवा बित्नुभयो, त्यसपछि चाहिँ काठमाडौँमा मिसन अर्फनेज मिसन स्कूलमा होस्टेलमा आएर बस्यो, पढ्यो, त्यहाँ नै प्रभुलाई पाइयो। त्यसपछि 10 कक्षासम्म त्यहाँ होस्टेलमा बसेर पढ्यो, न्यू लाइफ चिल्ड्रेन होममा। अनि त्यसपछि चाहिँ आफैले पढाउँदै पढ्दै गरेर स्कूल कलेज डिग्री पनि सिद्धाइयो, अनि थियोलोजीमा पनि डिग्री गरियो। 2019 ग्रेजुएसन भइसकेपछि चाहिँ म अहिले विभिन्न सेवाकाईहरूमा आबद्धता छु। त्यो अन्तर्गत हाम्रो चाहिँ लिट्रेसी कार्यक्रम, टेलरिङका प्रोजेक्टहरू, मारानाथ हिमालय मिसन अन्तर्गत हामीले विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ। अहिले पनि म रसुवा जानलाई काठमाडौँ आएको थिएँ रिलिफको लागि, अनि तपाईँसँग भेट भयो। त्यो रिलिफ जानुभन्दा अगाडि प्रभुको कुराहरू पनि राखेर जान पाइयो, हाम्रा गुड न्युज एफएमका श्रोताहरूलाई उत्साह दिने मौका पाइयो, धेरै खुसी लागेछ।
0: भनेपछि मैले यो समयको सदुपयोग ठ्याक्कै गर्ने मौका पनि यति बेला पाइयो होइन। लामो समयपछि आफैले प्रयोग गर्नुभएको यो स्टेज, यो स्टुडियोबाट तपाईँको अनुभवका कुरा, आशिषका कुरा सुन्न पाउँदा हामी आफै पनि आशिषित बनेका छौँ। प्रश्न अलिकति, अब तपाईँ राजनीतिक र सामाजिक रूपमा चाहिँ धेरै नै एउटा अधिकारको लागि पनि विभिन्न ठाउँहरूमा पुगेर सुसज्जित गराउँदै हुनुहुन्छ। अहिलेको नेपालको समग्र राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई तपाईँले एक सामाजिक अभियन्ता तथा युवा नेताको रूपमा चाहिँ कुन दृष्टिकोणबाट मूल्याङ्कन गर्दै हुनुहुन्छ?
1: मैले राजनीतिक हिसाबले भन्नुपर्दाखेरि चाहिँ हामीले 2007 पछि चाहिँ जब गणतन्त्र आइसकेपछि अनि धार्मिक कुराहरूमा जति स्वतन्त्रता आएको छ, मिडियाहरूको पनि त्यति नै उल्लेख्य रूपमा मिडियाहरू आएको छ, सम्भवतः गुड न्युज एफएम पनि त्यो गणतन्त्रपछि नै आइसकेको छ, यो राजनीतिक ठूलो परिवर्तन भएको छ। तैपनि यत्रो राजनीतिक परिवर्तन भएर धर्मनिरपेक्ष राष्ट्र हुँदै गर्दा पनि क्रिस्चियनहरूमाथिको पर्सिक्युसन, सतावट चाहिँ जिउका त्यौँ छ। क्रिस्चियनहरूलाई हेर्ने राज्यले चाहिँ एकदम विभेदकारी नीति लिएको छ, जस्तो क्रिसमसमा चाहिँ पनि बिदा नपाउने, दसैँमा चाहिँ 10-15 दिन छुट्टी हुने कुरादेखि लिएर धार्मिक धर्मनिरपेक्ष राष्ट्र भन्दै गर्दा पनि तपाईँको चाहिँ सेनामा पनि दुर्गाको मन्दिर छ, त्यहाँभित्र सेनाको मुख्यालयमा त्यहाँ चाहिँ दुर्गाको मन्दिर हुँदै गर्दा क्रिस्चियनहरूको एउटा क्रस नराखेको अवस्था भन्नलाई चाहिँ एउटा लेखेको छ संविधानमा, नीति कानूनमा एउटा कुरा लेखेको छ, र व्यवहारिक कुराहरूमा त्यो चाहिँ लेखेको छैन। अब गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको जुन कुरा छ, त्यो सबै कुरामा चाहिँ अब राज्यले चाहिँ त्यो कुरालाई चाहिँ कार्यान्वयन गर्ने कुरामा लानुपर्ने थियो, तर यथेष्ट मात्रामा चाहिँ त्यो कुराहरू नभएको अवस्था छ। र अझै पनि यो देशमा चाहिँ विभिन्न किसिमका विभेदहरू छन्, धार्मिक विभेद छ, त्यसमा चाहिँ क्रिस्चियनहरू धार्मिक विभेदमा परेका छन्। जातीय विभेदका कुराहरूमा दलितहरूलाई चाहिँ अझै पनि चुला छोको नियममा मारिएको अवस्था छ, अनि तपाईँको चाहिँ नवराज विश्वकर्म लगायतलाई चाहिँ हत्या गरेको अवस्था छ। अनि यो जात व्यवस्थाकै विषयमा बोल्दाखेरि पनि प्रभु यीशु ख्रीष्टले पनि सामरी स्त्रीको हातबाट पानी पिउनुभयो, 2000 वर्ष अगाडि नै उहाँले जात व्यवस्थालाई त्यतिखेरै खारेज गर्नुभयो र क्रिश्चियनहरूले पनि अब यो समाजको रूपान्तरणको लागि अनि समाजमा चाहिँ एउटा ट्रान्सफर्मेसनको लागि चर्च भनेको खालि रिलिजियस एउटा चाहिँ इन्स्टिट्युसन मात्रै नभएर एउटा सोसियल इन्स्टिट्युसन पनि बन्नुपर्छ, पोलिटिकल्ली पनि चर्चहरूले पनि हस्तक्षेप गर्नुपर्छ, समाजमा भएका विकृतिहरूको विरूद्धमा चाहिँ चर्चले पनि खबरदारी गर्नुपर्छ र चर्च पनि एउटा सशक्त रूपमा चाहिँ देश निर्माणमा चर्चले पनि भूमिका खेल्नुपर्छ।
0: यो पछिल्लो समय देखिएको छ कि नेपाली युवा राजनीतिमा चासो बढेको छ तर त्यो असन्तुष्टि चाहिँ भरिएको छ होइन। तपाईँ एउटा युवा नेता पनि नेतृत्वमा हुनुहुन्छ होइन, सँगसँगै समाजलाई अलिक नजिकबाट बुझ्नु भएको छ, भनिसकेपछि त्यसले चेतनाको स्तरबाट चाहिँ कहिले सुधारात्मक तौरबाट चाहिँ हामीले अगाडि बढाउन सक्छौँ?
1: अब हाम्रो देशमा के छ भन्दाखेरि आर्थिक हिसाबले गर्दा के छ भन्दाखेरि युवाहरूमा चरम गरिबी छ, बेरोजगारी छ होइन। युवाहरूलाई चाहिँ जुन युवा शक्तिलाई को चाहिँ सही सदुपयोग राज्यले गर्न सकेका छैन अनि यो जुन व्यवस्था छ एक प्रकारले भन्दा क्रोनी क्यापिटलिजम दलाल पुँजीवादी व्यवस्था छ होइन। बाहिरको सामान ल्याउने कमिसन खाने अनि त्यसपछि त्यसरी चाहिँ हाम्रो देशलाई चलाउने उत्पादनशीलता उद्यमशीलताको कुराहरू इन्टरप्रेनरसिपका कुराहरू चाहिँ राज्यले ल्याउन सकेका छैन। त्यसकारणले गर्दा युवालाई चाहिँ देशमै चाहिँ राख्ने नीति नलिएसम्म होइन, युवाहरूलाई चाहिँ सही मार्गमा नल्याएसम्म अनि विशेष गरेर मैले अहिले के देख्छु भन्दाखेरि युवाहरूमा चाहिँ विभिन्न किसिमका चाहिँ समस्याहरू छन्, जस्तो लागु औषधका कुराहरू छन्, उनीहरूलाई सोसियल मिडियाले चाहिँ ब्रेन वास गरेका कुराहरू छन् होइन, गलत तत्त्वहरूले चाहिँ त्यहाँनिर चाहिँ उनलाई गलत स्कुलिङहरू गरेको अवस्था छ। त्यस कारणले गर्दाखेरि युवाहरूलाई दिनुपर्ने सही स्कुलिङ बाइबलीय शिक्षाहरूबाट चाहिँ उनीहरू वञ्चित छन्। त्यस कारणले गर्दा सही शिक्षा त्यो शिक्षा सही शिक्षा सिप होइन संस्कार होइन सुसमाचार यी सबै कुराहरूले हामीले युवाहरूलाई सुसज्जित गर्न सक्यो भने साँच्ची नै युवाहरूले चाहिँ देश निर्माणमा ठूलो भूमिका खेल्न सक्छन्। र अहिले युवाहरूलाई चाहिँ धेरै पार्टीहरूले झण्डा बोकाए, गलत गलत स्कुलिङ गरे, ढुङ्गा हान्न सिकाए, त्यस कारणले गर्दाखेरि युवाहरूलाई चाहिँ एउटा चाहिँ देश निर्माणमा भन्दा पनि देशमा चाहिँ उपद्रव मचाउनलाई प्रयोग गरिरहेको विभिन्न हामी कालखण्डमा हामी पाउँछौँ, चाहे जुनसुकै आन्दोलनमा होस् युवाहरूको चाहिँ गलत सदुपयोग भइरहेको छ। इभन जेएनजी आन्दोलनमा पनि त्यहाँनिर चाहिँ सिंहदरबार जलाउनेदेखि लिएर चाहिँ तपाईँको त्यो आन्दोलनलाई नै जेएनजीहरूको आन्दोलन नै हाइजेक गर्ने कुराहरू पनि त्यहाँ छन् होइन, गलत तत्त्वहरूको त्यहाँ प्रवेश भएको छ। युवाहरूलाई सही ठाउँमा अझ म भन्दाखेरि चाहिँ वचनको अधीनमा हामीले चाहिँ युवाहरूलाई प्रशिक्षित गर्न सक्यौं भने साँच्चै नै युवाहरूलाई चाहिँ हामीले नयाँ भविष्य यो देशैमा यो देशभित्र नै हामीले रोजगारी र भविष्य उनीहरूलाई दिन सक्छौ।
0: अब कुरा निक्लिहाल्यो होइन, मण्डलीले पनि त्यहाँ भूमिका खेल्नुपर्ने कुरा चाहिँ देखिन्छ। कसरी खेल्न सकिन्छ आजको मण्डलीहरूले कि युवाहरूलाई चाहिँ राजनीति सँगसँगै एउटा देश विकासमा चाहिँ लगाउनको लागि चाहिँ कसरी भूमिका खेल्नुपर्छ?
1: अब म चाहिँ के भन्छु भन्दा चर्च पनि आफैमा एउटा इन्स्टिट्युसन हो होइन, चर्चमा पनि अब ठुलो मेम्बरहरू हुन्छन्, त्यहाँनिर तपाईँको चाहिँ एउटा चाहिँ लगानी गर्ने एउटा टिम बनाएर चर्चले पनि विभिन्न बिजनेसहरू स्टार्ट गर्न सकिन्छ, प्यारा चर्च बिजनेसहरू, ब्याम प्रोजेक्टहरू बिजनेस एज अ मिसनको रूपमा होइन, अनि त्यहाँनिर चर्चले पनि रोजगारी दिन पनि सक्छ। त्यस कारणले गर्दा चर्चले खालि स्पिरिचुअल कुरा मात्रै नदिएर, आत्मिक कुरा मात्रै नदिएर आर्थिक उनीहरूलाई चाहिँ जिउने आधार पनि दिन सकियो भने बढीभन्दा बढी चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ जिम्मेवार बनाउन सकिन्छ, उनीहरूलाई हामीले चाहिँ एउटा नयाँ भविष्य पनि दिन सकिन्छ।
0: हामी कुरा गर्दै गर्दाखेरि राजनीति सँगसँगै जोडिएको समाज पनि जोडिएको छ र सामाजिक एउटा अभियन्ताको हिसाबले तपाईँले लामो समय समाज विकासको लागि पनि काम गर्नुभएको छ, विभिन्न सिप तालिम लगायतका कुराहरू दुर्गम क्षेत्रहरूमा गएर कस्तो अनुभव बटुल्नु भएको छ त्यहाँबाट?
1: अब नेपाली समाजलाई हेर्यो भने सबैभन्दा पीडितमा दलितहरू छन्, दलितभित्र पनि महिला छन्, जात व्यवस्था अन्तर्गत होइन, महिलाभित्र पनि एकल महिला छन्, एकल महिलाभित्र पनि श्रीमान मरेको भन्दा श्रीमानले छोडेकाहरूको बिचल्ली छ। अनि म चाहिँ बागलुङ म्याग्दीका चाहिँ विकट गाउँहरूमा डुल्दै गर्दाखेरि मैले के पाएँ भन्दा एकल महिलाहरू श्रीमानले छोडेका महिलाहरूको अवस्था अत्यन्त दयनीय छ। त्यस कारणले गर्दा हामीले त्यो भेगमा चाहिँ सिलाई कटाईको कार्यक्रम राखेँ, मैले करिब 200-300 महिलाहरूलाई त्यहाँ सिलाई कटाईको कार्यक्रम गराए। आत्मनिर्भरताको कुरा पनि छ, जबसम्म मान्छे चाहिँ आर्थिक रूपमा आत्मनिर्भर हुँदैन तबसम्म चाहिँ उसले उसको चाहिँ भविष्य सुरक्षित हुँदैन, आफ्नो खुट्टामा आफ्नो इन्कममा आफ्नो उसमा चाहिँ हिँड्न सक्यो भने मात्रै त्यो महिलाहरू चाहिँ इन्डिपेन्डेन्ट उनीहरूलाई बनाउन सकियो होइन, अरूमा डिपेन्ड हुनु पर्यो भने धेरै कुराहरूमा उनीहरूलाई असहजता हुन्छ र उनीहरूलाई आत्मनिर्भरता उद्यमशीलतातिर अनि एउटा मिसिन लिएर आफ्नो घरमा पनि सिलायो भने पनि आफैलाई चाहिँ एउटा गुजारा चलाउने बाटो पनि हुन्छ र सिप र सुसमाचारलाई सँगै जोडेर हामीले कार्यक्रम गर्न सक्यो भने त्यसले समाजमा ठूलो प्रभाव पार्छ
0: जुन चाहिँ एउटा समुदाय छ, एउटा समाज छ जसमा चाहिँ हामीले ठूलो सहयोगका साथ साथै सुसमाचारलाई पनि प्रसार गर्न सक्ने
1: सिप र सुसमाचार
0: प्रसार छ होइन। राजनीतिक अब अलिकति नेपालको आर्थिक अवस्था बेरोजगार र वैदेशिक रोजगारका कारण ठूलो संख्या अघि पनि कुरा गर्यौं कि विदेश पलायन गर्ने कुराहरूमा हामीले गर्नुपर्छ भनेको राजनीतिले एउटा कस्तो छ नि नारा मात्रै के बन्यो भने युवालाई स्वदेशमै गरौं भन्ने भयो तर त्यो खालको निश्चित खाका बन्न सकेको अवस्था देखिँदैन होइन पछिल्लो समय हेर्दाखेरि। एउटा तपाईँको अनुभव जसले गर्दाखेरि युवालाई स्वरोजगारमा लिएर जानुपर्छ भन्ने उसमा चाहिँ नि अघि हामीले भन्यो स्टार्टअप कर्जाहरूको कुरा पनि आयो, मण्डलीले त्यसमा खेल पनि भूमिका नै आयो, तर व्यक्ति स्वयं आफैले चाहिँ के कुरामा चाहिँ सुसज्जित गरेर लिएर जानुपर्छ, आफूलाई कसरी बनाएर लिएर जानुपर्छ जसले गर्दाखेरि साँच्चीकै म यो देशमा स्वावलम्बन तरिकाले चाहिँ यही देशमा बाँच्न सक्छु भन्ने अवधारणा सिर्जना गर्न सकिन्छ।
1: अब युवाहरूको विषयमा कुरा गर्दाखेरि राज्यले युवा मैत्री नीति लिनुपर्छ होइन, युथ फ्रेन्डली पोलिसीहरू ल्याउनुपर्छ,
0: राज्यको दायित्व
1: उनीहरूलाई चाहिँ तपाईँको चाहिँ स्किल्ड बनाउनै पर्छ, उत्पादनसँग उनीहरूलाई जोड्नै पर्छ, श्रम गर्न उनीहरूलाई लगाउनै पर्छ होइन, र हामीलाई पनि बाइबलले पनि त्यही शिक्षा दिन्छ जसले काम गर्दैन त्यसले खाना पनि नखाओस् भनेर चाहिँ श्रम गर्नुपर्छ काम गर्नुपर्छ भनेर बाइबलले पनि हामीलाई त्यो टिचिङ दिएको छ। आज युरोप अमेरिका चाहिँ त्यो स्तरमा त्यो विकासको त्यो स्तरमा कस किन पुगेका छन् भन्दा उनीहरूले मेहनत गरेका छन्, कोरियामा मान्छे 18-18 घण्टासम्म खटेका छन्, हामी चाहिँ दिनभरि चाहिँ मोबाइल चलाएर बसेर अनुत्पादक कुराहरूमा हामीले समय बिताउनु भएन होइन, उत्पादनका कुराहरूमा हामी लाग्न पर्यो। र युवाहरूलाई म त के भन्छु भन्दा हामी यो गुड न्युज एफएम एउटा प्रभुको एउटा प्लेटफर्म भएको कारणले गर्दा पनि हामीले प्रभुलाई नै पहिलो प्राथमिकता दिनुपर्छ, गडली लाइफ जिउनै पर्छ होइन, अनेस्ट हुनै पर्छ, इमान्दार हुनै पर्छ, प्रभुको अगाडि संसारको अगाडि हामी चाहिँ ज्योति बन्नै पर्छ, डाँडामाथि बसालिएको सहर बन्नै पर्छ, आफ्नो एउटा गवाही पनि राम्रो राख्नुपर्छ। र अर्को कुरा युवाहरूलाई हामीले चाहिँ सकेसम्म सकारात्मक कुराहरू सिकाउनुपर्छ, ऊर्जाशील बनाउनुपर्छ, उनीहरूको अहिले नेपालमा हेर्ने हो भने जनसंख्याको अवस्था हेर्दा पनि युथको पपुलेसन भारत र नेपालमा एकदमै राम्रो युथ पपुलेसन छ होइन, अहिले जापानमा युथ नभएर विदेशबाट मगाउनु पर्ने अवस्था छ, त्यहाँ बुढाहरू छन् काम गर्ने कामदारै नपाउने अवस्था छ, त्यस कारणले अहिले जुन हाम्रो यो पपुलेसनको कम्पोजिसनको जुन बेनिफिट छ त्यसलाई पनि हामीले युवाहरूलाई सदुपयोग गर्न सक्यौँ भने 10 वर्षमा हामीले चाहिँ देशमा चाहिँ कायापलट गर्न सक्छौ। र युवाहरूको विकास हुँदै गर्दा क्रिश्चियन युवाहरू पनि राजनीतिमा आउनुपर्छ, क्रिश्चियन युवाहरू पनि सोसियल क्याम्पेनहरूमा जोडिनुपर्छ होइन, रिलिजियस पार्टमा मात्र नभएर होइन, अबको दिनहरूमा चाहिँ युथहरू पनि क्रिश्चियन युथहरू पनि आउनुपर्छ। यसरी क्रिश्चियनहरू युथहरू चाहिँ पोलिटिक्समा आयो भने मात्रै क्रिश्चियनहरूको इस्युलाई चाहिँ इस्टाब्लिस गर्न सकिन्छ।
0: अब अलिकति युवाहरूलाई राजनीतिमा प्रेरित गर्ने कुरा त भन्यो, तर हाम्रो प्र्याक्टिस विगतका प्र्याक्टिसहरू के थिए भन्दा पोलिटिक्स गर्नुहुन्न राजनीति गर्नुहुन्न भन्ने थियो, त्यो भनाइलाई कसरी अब हामीले चिरेर चाहिँ साँच्चीकै युवाहरूलाई चाहिँ राजनीतिप्रति आकर्षित गरेर समाज विकासमा लाउन सकिन्छ?
1: अब
0: तपाईँको अनुभवले के भन्छ?
1: यो के भन्दाखेरि हाम्रो राजनीति भनेको चाहिँ फोहोरी खेल हो, इट्स अ डर्टी गेम भन्ने जुन कन्सेप्ट छ,
0: कन्सेप्टबाट
1: वास्तवमा भन्यो भने राजनीति चाहिँ डर्टी गेम होइन, यो चाहिँ समाज अथवा देशको सेवा गर्ने एउटा माध्यम हो होइन, राजनीति भनेको त देशको सेवा गर्ने एउटा माध्यम हो होइन। अब यो फोहोरी राजनीतिले यहाँका पोलिटिसियनहरूले यसलाई विकृत बनाए होइन, आफ्नो स्वार्थ आसे पासे नातावाद कृपावाद भ्रष्टाचार कुशासन यिनीहरूले गर्दा तपाईँको चाहिँ यस्तो फोहोरी खेलमा लाग्नुहुन्न भनेर हाम्रा पूर्वज हामीभन्दा अगाडिका पास्टरहरूले त्यो भन्नु स्वाभाविक हो। तर अब क्रिश्चियनहरूले चाहिँ एउटा चाहिँ क्लिन पोलिटिक्स गर्नुपर्छ होइन, र एउटा चाहिँ राजनीति भनेको के हो भन्ने कुरा चाहिँ हामीले चाहिँ क्रिश्चियनहरूले नै एउटा चाहिँ डेमो देखाएर इमान्दारिताका साथ देशको लागि काम गर्ने होइन युथहरू जेनेरेट गरेर अनि हामीले नै एउटा चाहिँ ल्यान्डमार्क सेट गर्न सकिन्छ।
0: त्योबाट जान सक्यो र त्यहाँबाट चाहिँ युवाहरूलाई राजनीतिमा प्रेरित गर्न सक्यो धारणा रह्यो है। अब अलिकति समयसँग जोडिएको कुरा, केही हप्ता अगाडि जुन चाहिँ हाम्रो यता रसुवा नाकामा चाहिँ गएको बाढी पीडित होइन बाढीबाट प्रभावित व्यक्तित्वहरू हुनुहुन्छ जसको लागि राहत लिएर एउटा रिलिफ फन्ड लिएर जाँदै हुनुहुन्छ, सजना लिएर जाँदै हुनुहुन्छ। अलिकति कुरा गरौँ त्यही समय सान्दर्भिक बाढी पहिरोबाट प्रभावित नागरिकहरूलाई पुनर्स्थापना गराउनको लागि चाहिँ र पुनर्निर्माण पनि चुनौती छ, ठुलो चुनौती छ, किनकि यो बेग ठुलो तहस नहस भएको छ, विनाशले भएको छ भने सरकारले तत्कालीन र दीर्घकालीन रूपमा चाहिँ के कसरी चाहिँ योजनाहरू बनाएर अगाडि बढ्नुपर्ने चुनौतीहरू देखा पर्नुहोस्।
1: अब अहिलेको यो जुन रसुवाको बाढी भोटेको सीमाको बाढी छ यो अकल्पनीय होइन, अनि यो चाहिँ एक प्रकारले भन्दा यो इतिहासमा कहिले पनि यस्तो किसिमको बाढी नेपालले विश्वले चाहिँ यो फेस गरेको अवस्था होइन होइन, यो चाहिँ फर्स्ट केस हो। अब अहिले जुन सरकारले जुन तपाईँको चाहिँ रिलिफ मिसनहरू गरिरहेछ, उद्धारको कामहरू रेस्क्यूको कामहरू गरिरहेछ, अब हामी नेपालसँग चाहिँ लिमिटेड रिसोर्सेसहरू भएको कारणले पनि कति कामहरू गर्न सकेका छैनौँ र त्यो किसिमको लार्ज स्केलको चाहिँ डिजास्टरमा चाहिँ चाहिने इक्विपमेन्टहरूसँग पनि हामीसँग चाहिँ नभएको अवस्थाले त्यो किसिमको म्यान पावर पनि नभएको कारणले कति कुराहरू रेस्क्यू कामहरू गर्न सकेन, तर सरकारले आफ्नो बलबुताले भ्याएसम्म गरिरहेछ। हाम्रा चर्चका अगुवा साथीहरूले पनि धेरै साथीहरू चाहिँ त्यहाँ गएर चाहिँ रिलिफको कार्यक्रमहरू गरिरहनु भएको छ। अब तत्काललाई चाहिँ त्यहाँका तपाईँको चाहिँ भिक्टिमहरूलाई त्यहाँका चाहिँ पीड़ितहरूलाई तत्काल चाहिने भनेको चाहिँ खानाको व्यवस्था हुनु पर्यो होइन, कपडाको भाँडाकुँडाहरूका कुराहरू, बाँसका कुराहरू, टेम्पोररी सेल्टरका कुराहरू होइन, त्यो कुराहरू छ। त्यसपछि दीर्घकालीन रूपमा चाहिँ उनीहरूलाई चाहिँ सुरक्षित ठाउँमा बासस्थानको व्यवस्था गरिन पर्यो। अहिले हामी हेर्यो भने त्यहाँ तपाईँको चाहिँ जति पनि त्यहाँ सार्वजनिक भवनहरू छन्, स्कूल, विद्यालय, हस्पिटलहरू, त्यहाँका सार्वजनिक संस्थानहरू, भवनहरू चाहिँ पुरै ध्वस्त भएको अवस्था छ। हाइड्रोमा पनि ठूलो चाहिँ तपाईँको चाहिँ 400-500 करिब मेगाहर्टका चाहिँ तपाईँको हाइड्रोहरू चाहिँ त्यहाँ चाहिँ 12 चाहिँ हाइड्रोहरू, विभिन्न पुलहरू त्यो तहस नहस भएको अवस्था छ। त्यसको लागि रिबिल्डिङको लागि त्यो इन्फ्रास्ट्रक्चर फेरि बनाउनको लागि त्यो पूर्वाधारहरू बनाउनको लागि पनि ठूलो धनको आवश्यकता पर्छ र सरकारी कोषमा अहिले तपाईँको चाहिँ पैसा पनि जम्मा भइरहेको छ। म चाहिँ के भन्छु भन्दाखेरि जति पैसा छ त्यतिको काम सुरु गरिहाल्नुपर्छ, त्यो पैसा यति होला र सुरु गरौँला भन्दाखेरि चाहिँ धेरै कुराहरू जनतालाई चाहिँ गाह्रो छ। र त्यहाँनिर मैले अहिले सुन्दै आउँदाखेरि के छ भने त्यहाँ औषधिको पनि त्यहाँ पर्याप्त मात्रामा औषधिहरूको पनि अभाव देखेको छु मैले, र सरकारले चाहिँ अब सुरक्षित ठाउँमा एकीकृत बस्तीहरू चाहिँ बसाल्नुपर्छ। अब खोलाको किनारमा कहिले पनि बस्ती बसाल्नु हुन्न र अब खोलाको किनारमा सरकारले रोड पनि बनाउनु हुँदैन, बाटो जहाँ बन्छ त्यहीँनिर बस्ती बस्छ, त्यस कारणले गर्दा बस्ती बनाउँदाखेरि अलि हाइटमा चाहिँ बनाउनु पर्छ। ती कुराहरू इन्जिनियरिङका कुराहरू, ती कुराहरू चाहिँ जो भनौँ न भौगोलिक अवस्थाहरू, त्यहाँको बनावटलाई पनि हामीले ध्यानमा दिएर चाहिँ आगामी दिनमा चाहिँ सरकारले नीति तथा कार्यक्रमहरू त्यसरी चाहिँ त्यहाँ लागू गर्नुपर्छ,
0: रिबिल्डको लागि चाहिँ
1: त्यसरी जानुपर्छ।
0: यहाँ मण्डलीहरूले थुप्रै मण्डलीहरू होइन मण्डलीका व्यक्तिहरूले चाहिँ राहतहरू पनि लिएर जानुभएको छ भने कतिपय मण्डलीहरूको धेरै मानिसहरू चाहिँ त्यहाँ पर्नु भएको छ यो समयमा, उहाँहरूलाई सान्त्वनाका केही कुराहरू भन्दाखेरि होइन र मण्डलीले खेल्न सक्ने भूमिकाहरू के छन् अहिले अवस्थामा?
1: सर्वप्रथम त त्यहाँ त्यो भोटेकोसी बाढीबाट ज्यान गुमाउने सबैप्रति चाहिँ म संवेदना प्रकट गर्न चाहन्छु, चाहे हामीहरू विश्वासी दाजुभाइ हुनु या त अक्रिस्चियन साथ दाजुभाइहरू दिदीबहिनीहरू हुनुहुन्छ। विशेष गरेर विश्वासीहरूको जुन त्यहाँ मृत्यु भएको छ, मण्डलीहरू भत्केका छन्, त्यसको लागि चाहिँ अब सरकारबाट केही होला भन्ने मैले चाहिँ अलिक कम आश गर्छु, किनभने क्रिस्चियनहरूलाई चाहिँ अलिकति बाइकट गरेकै अवस्था छ, उपेक्षा गरेकै अवस्था छ, राज्यका नीति कार्यक्रमहरूमा पनि समेटेको अवस्था छैन। त्यस कारणले गर्दा क्रिस्चियन संघ संस्थाहरूले, प्याराचर्च अर्गनाइजेसनहरूले, चर्चहरूले नै त्यसमा चाहिँ एउटा भूमिका खेल्नुपर्छ र त्यो पनि संयुक्त रूपमा खेल्नुपर्छ। त्यो कनिका छरेको अवस्थाले भन्दा पनि हामीले चाहिँ अलिकति एकीकृत रूपमा चाहिँ एउटा सहयोग गरेर एउटा लार्ज स्केलमा काम गर्न सक्यौँ भने अझ राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
0: यसमा सरकारको तौरबाट र स्थानीय निकायबाट पनि मण्डलीबाट पनि भोलिन्टियरहरू खडा गरेको खण्डमा कसरी त्यसलाई व्यवस्थित गरेर अगाडि बढ्न सकिन्छ?
1: अब मण्डलीहरूले पनि भोलिन्टियर पनि त्यहाँ खटाउन सक्नुहुन्छ र मण्डलीमा भएका चाहिँ तपाईँको मिस्त्रीहरू, इन्जिनियरहरू, चर्चहरूमा जति पनि हुनुहुन्छ, अब हामीले के भन्छौँ भन्दाखेरि 3T भन्छौँ होइन, तीनवटा कुराको दशंसा दिनुपर्छ। एउटा समय, सिप होइन, 3T भन्छ ट्यालेन्ट, टाइट, अनि त्यसपछि चाहिँ तपाईँको चाहिँ टाइम होइन, तीनवटा कुराको हाम्रो स्किलको पनि त्यहाँनिर दशंसा दिनुपर्छ। तपाईँ मिस्त्री बनाउनु, मिस्त्री तपाईँ हुनुहुन्छ भने तपाईँको सिपको चाहिँ तपाईँले 100 घर बनाउँदाखेरि 10 घर चाहिँ तपाईँले फ्रीमा बनाउनुपर्छ, विशेष गरेर चाहिँ अपाङ्गहरूका, विधवाहरूका होइन, वृद्धहरूका, अशक्तहरूको लागि चाहिँ हामीले बनाउनुपर्छ। त्यो श्रमको पनि हामीले चाहिँ सिपको पनि दशंसा हामी दिनुपर्छ
0: मण्डलीले। यो खालको
1: यो किसिमको चाहिँ स्कुलिङ हामीले गर्नुपर्छ, मण्डलीलाई प्रशिक्षित गर्नुपर्छ।
0: यस्तो छ कि अब कुरा गर्दै जाँदाखेरि सामाजिक अभियन्ताहरूले आवाज उठाउँछन् तर त्यो आवाज नीति निर्माण तहसम्म पुग्न सकिँदैन भन्ने गुनासो छ होइन। इभन अहिलेकै कुराहरू जुन चाहिँ हामीले मण्डलीलाई सेल्टर बनाउने कुराहरू, पुननिर्माणमा पनि दीर्घकालीन पुननिर्माणका कुराहरूमा थुप्रैले उठाउनु भएको छ, त्यो मध्ये तपाईँले पनि सामाजिक रूपमा चाहिँ आवाज उठाइरहनु भएको छ। तर नीति निर्माण तहमा त्यो पुगेर त्यसले कतिको काम गर्छ, नागरिक अभियानलाई राज्यको नीति निर्माणसँग कसरी जोडिन्छ भन्ने कुरामा चाहिँ कता कता अलिकति शङ्कासमा जोडिन्छ भनेपछि कसरी चाहिँ यसलाई, यो शङ्कालाई चाहिँ हामीले चिरेर साँच्चै काममा परिणत गर्न सकिन्छ? किनभने बाइबलले भन्छ विश्वास बिनाको काम पनि त मरेतुल्य हुन्छ होइन। त्यो कारणले कसरी काममै जोडेर हामीले चाहिँ रिभेलको लागि चाहिँ हामी प्रस्तुत हुन सक्छौँ?
1: अब हामी एक्टिभिस्टहरूको, अभियन्ताहरूको काम के हो भनेको, सरकारलाई खबरदारी गर्ने, सरकारको राम्रो कामको अनुसरण गर्ने, प्रशंसा गर्ने र गलत कामहरूको चाहिँ आलोचना गर्ने, सरकारलाई एक प्रकारले भन्दा हामीले ऐनाको काम गर्ने हो, देखाइदिने काम हो होइन। अब बाँकी कुरा चाहिँ के हो भन्दाखेरि त्यसलाई इम्प्लिमेन्टेसन गर्नको लागि, कार्यान्वयन गर्नको लागि त सत्तामा उनीहरूले नै गर्ने हो। हामी सड़कबाट केही पनि गर्न सकिन्न, संसदमै पुग्नुपर्छ होइन, नीति निर्माण गर्ने ठाउँमै पुग्नुपर्छ। भारतका चाहिँ वरिष्ठ राजनीतिज्ञ काशीरामजीले भन्नुहुन्छ, इफ यु आपको न्याय चाहिए तो आप शासक बनौ होइन। त्यस कारणले गर्दा तपाईँलाई न्याय चाहिएको छ भने त शासक बन्नै पर्छ, त्यो सिटमा पुग्नै पर्छ। त्यस कारणले गर्दाखेरि क्रिस्चियनहरू, क्रिस्चियन मेयर नभएसम्म त्यहाँ चाहिँ क्रिस्चियनहरूले चाहिँ त्यो पालिकाभित्र चाहिँ राम्रो सुविधा पाउँछन् भन्ने कुरा ग्यारेन्टी हुँदैन होइन। हाम्रो मान्छे, हाम्रो रिप्रेजेन्टेटिभ त्यहाँ हुनुपर्छ, तपाईँको चाहिँ तपाईँको स्थानीय सरकारमा पनि हाम्रो रिप्रेजेन्टेटिभ हुनुपर्छ, प्रदेश सरकारमा पनि हाम्रो रिप्रेजेन्टेटिभ हुनुपर्छ भने संघीय सरकारमा पनि हाम्रो मान्छेहरू त्यहाँ हुनुपर्छ र सशक्त रूपमा त्यहाँ बोल्ने मान्छेहरू हुनुपर्छ, अनि पोलिसी बनाउने ठाउँमा पनि हाम्रो मान्छे हुनुपर्छ। एक्टिभिस्टहरूले मात्रै चाहिँ हुँदैन, भोलिको दिनमा परमेश्वरले चाहनु भएर हामी त्यो ठाउँमा पुग्यौँ भने अवश्य पनि क्रिस्चियनहरूको लागि, अल्पसंख्यक, धार्मिक अल्पसंख्यकहरूको लागि हामीले केही न केही काम गर्छौं। र अर्को कुरा चाहिँ के छ भन्दा अहिले क्रिश्चियन आयोगको कुरा पनि आइरहेको छ होइन, क्रिश्चियन आयोगको पनि आवश्यकता छ क्रिश्चियनहरूको हक अधिकारको लागि। जस्तो मुस्लिम आयोग छ भनेपछि क्रिश्चियन आयोग किन नहुने होइन, त्यो कुरा पनि हामीले उठाइरहेका छौँ। हामीले एक्टिभिस्टको रूपमा, एउटा अभियन्ताको रूपमा क्रिश्चियन आयोगहरू बन्यो भने धेरै कुराहरू सरकारलाई उसले सल्लाह दिन्छ, सुझाव दिन्छ, सरकारलाई नीति निर्माण यो तरिकाले जानुपर्छ भन्ने कुरा एउटा चाहिँ अफिसियल्ली सरकारले चिन्ने, संविधानले चिन्ने एउटा चाहिँ बडी त्यो चाहिँ हुन्छ र त्यसले पनि हामीलाई धेरै भूमिका खेल्छ
0: होइन। यसरी चाहिँ हामीले अभियानको रूपमा चाहिँ अगाडि लिएर जान सकिन्छ
1: सकिन्छ।
0: लामो समयपछि 2008 आएर गुड न्युज एफएमबाट केही कुरा राख्नुभएको थियो, आशिषित कुरा, धेरै लामो समय पछाडि फेरि पनि गुड न्युज एफएममा आइराख्दाखेरि र सुरुवात, कार्यक्रम सुरुवात कथा संघर्ष र सफलताको बाट केही कुरा तपाईँको आशिषका अनुभवका कुराहरू केही राख्न चाहनुहुन्छ यो समय
1: अब जसरी यो गुड न्युज एफएम पनि संघर्ष गरेर यहाँसम्म आएछ, मलाई त्यहाँ पहिलो यो गुड न्युज एफएम सुरु हुँदाखेरिको अवस्था मलाई थाहा छ, अनि कार्यक्रमहरू पनि 2 मात्रै चल्थ्यो होइन, अहिले तपाईँहरूले 24 चलाउनु भयो होला जहाँसम्म होइन। त्यस्तै व्यक्तिको जीवनमा, अर्गनाइजेसनको जीवनमा पनि एउटा संघर्षको चरण हुन्छ होइन, अनि संघर्ष नगरिकन सफलता मिल्दैन मेरो व्यक्तिगत जीवनमा पनि मैले धेरै लामो संघर्ष गरेँ। गुड न्यूज एफएममै पनि हामीले प्रभुको आवाज भन्ने कार्यक्रम 2008 हामीले 2008 हामीले भोइस अफ लोर्ड प्रभुको आवाज भन्ने कार्यक्रम 5:30 to 6 हामीले चलाएको थियौँ। त्यतिखेर म आफै रेकर्डिङ एडिटिङ मिक्सिङ गर्थेँ। त्यतिखेर मसँग प्रशस्त पैसा पनि थिएन अनि सेकेन्ड ह्यान्ड माइक चर्चबाट लिएर आएर थोत्रो कम्प्युटर एउटाबाट ल्याएर त्यसरी हामीले प्रभुको काम गरेका थियौँ। यो मिडिया मिनिस्ट्री भनेको पनि धेरै इफेक्टिभ मिनिस्ट्री हो र अहिले यो अडियोको जमाना नभएको कारणले गर्दाखेरि हामीले भिडियो पनि दिन सक्यौँ भने त्यसले चाहिँ प्रभुको सुसमाचारलाई चाहिँ प्रचार गर्ने काममा चाहिँ यसले भूमिका खेल्छ भन्ने मलाई लाग्छ। र यो मिडिया त्योमा पनि क्रिस्चियन मिडिया भनेपछि हामीलाई आफ्नो मिडिया जस्तो लाग्छ, हाम्रो भोइसहरू राख्न पाइएको छ। आउने दिनहरूमा आत्मिक खुराकहरू त खुवाकै छ, त्यो माथिमा पनि हाम्रो राजनीतिक मुद्दाहरू समाजमा भएका चाहिँ सोसियल इस्युजहरूमा पनि यो एफएमले चाहिँ राम्रो चाहिँ एउटा चाहिँ भोइसलाई चाहिँ रेज गरोस् उठाओस् भन्ने कामना म गर्न चाहन्छु अन्तिममा। र मेरो संघर्षको कहानी भन्नलाई अलि अर्को लामै छ त्यस कारणले गर्दाखेरि अर्को दिनमा अर्को समयमा भयो भने हामी फेरि मेरो जीवनको गवाही पनि म आफ्नो राख्नेछु।
0: लामो समयपछि र एकदम व्यस्तताको बावजुद एउटा रिलिफ फन्डमा जाँदै हुनुहुन्छ। यहाँहरूलाई यात्राको लागि शुभकामना र हामी प्रार्थनामा सम्झिँदैछौँ र कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा आएर आफ्नो कुरा राखिदिनु भयो त्यसको लागि धन्यवाद।
1: धन्यवाद छ तपाईँलाई पनि यो मौका दिनुभएको छ, तपाईँको प्रार्थनाको लागि पनि धन्यवाद।
0: प्रिय श्रोताबिन कथा शुरूआत कथा संघर्ष र सफलताकोमा आज हुनुहुन्थ्यो हाम्रो बीचमा अतिथि एबी बेन्जामिन आकाश बेन्जामिन खातेज्यू, जसले लामो समय राजनीतिक र सामाजिक अभियन्ता र सँगसँगै विश्वासका परिवारमा विश्वासका सेवकायहरू दिएर समाजलाई टेवा पुर्याउँदा हुनुभएको थियो र हाम्रो उहाँको सल्लाह अनुसार हामीले गुड न्युज एफएम 105.1 MHz युट्युब च्यानलबाट पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ भने हामी गुड न्युज एफएम 105.1 MHz सुन्दै गर्नुहोला र कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोबाट अहिलेलाई भने म प्रस्तुता सँगै हाम्रा अतिथि एबी खातेज्यूलाई धन्यवाद दिँदै आजको कार्यक्रम शुरूआत कथा संघर्ष सफलताकोबाट प्राविधिक मित्र सुजन सरोज र म श्यामकाजीलाई बिदा दिनुहोस्। धन्यवाद। जय मसी। यहाँको दिन शुभ रहोस्।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।

0: जयमसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा म कार्यक्रम प्रस्तोता सुशीथिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवारज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: आदरणीय श्रोताहरू, यहाँहरू सबैजनालाई जयमसी छ र वचनको समयमा यहाँहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय दाजुभाइ तथा दिदीबहिनी, सेप्टेम्बर 14 अर्थात् भोलिको दिन हामी पवित्र क्रुसको पर्व मनाउँदैछौँ। पवित्र चर्च क्यालेन्डरमा चाहिँ 14 सेप्टेम्बरलाई चाहिँ क्रुसको पर्व, पवित्र क्रुसको पर्व मनाउने एउटा प्रचलन चाहिँ सुरुको चर्चदेखि नै आएको छ। क्रिस्चियन विश्वासमा क्रुस केवल एउटा धार्मिक चिन्ह मात्रै होइन, क्रुसमा हाम्रो विश्वासको गहिरो रहस्य लुकेको छ। तपाईँले जब चर्चको बारेमा सोच्नुहुन्छ, चर्च भन्ने बित्तिकै तपाईँले चर्चको अगाडिमा तपाईँले चाहिँ एउटा क्रुस देख्नुहुन्छ। सबै चर्चहरूमा, केही बाहेकका सबै चर्चहरूमा क्रुस देख्नुहुन्छ। अगाडि माथि क्रुस राखेको हुन्छ, ढोकामा क्रुस राखेको हुन्छ, पछाडि भित्र मण्डली भित्रमा पनि क्रुस राखेको हुन्छ, घरमा क्रुस राखेको हुन्छ। बाइबलमा पुरानो करारमा नयाँ करारमा क्रुसको बारेमा बयान गरिएको छ। क्रुसको इतिहास अझ हामीले हेर्ने भने ऊ बेलाको समयमा चाहिँ नि क्रुसमा चाहिँ एउटा पापीहरूलाई झुन्डाउने, अपराधीहरूलाई क्रुसमा झुन्डाइने प्रकारको एउटा प्रचलन पनि थियो। त्यो एउटा क्रुस भन्ने बित्तिकै त्यो चाहिँ त्यो घृणा, त्यो चाहिँ एकदम नराम्रो प्रकारबाट बुझिने परिस्थिति थियो। तर आज हामी त्यही क्रुसलाई पवित्र क्रुसको गौरवको पर्वको रूपमा हामीले मनाउन गइराखेका छौँ र हामीले त्यो कुराहरूलाई याद गरिराखेका छौँ। पवित्र धर्मशास्त्र बाइबल पुरानो करारमा पर्यावाचिक शब्दको रूपमा क्रुसको बारेमा सांकेतिक चिन्हहरू दिइएको छ, परमेश्वरले त्यहाँ बताउनु भएको छ र त्यही कुरालाई प्रभु येशू ख्रीष्टले नयाँ करारमा उल्लेख पनि गर्नुभएको छ। गलाती 6:14 सन्त पावलले यसरी भन्नुहुन्छ, तर म हाम्रा प्रभु येशू ख्रीष्टको क्रुसमा बाहेक घमण्ड गर्ने कुरा मबाट दूर छ, अथवा क्रुसमा बाहेक अरू कुनै कुरामा पनि म घमण्ड नगरौं भनेर सन्त पावलले बताउँछन्। क्रुस प्रति त्यो प्रकारको एउटा लगाव र गहिराई एउटा विचार उनले व्यक्त गर्दछन्। संसारको दृष्टिमा क्रुस भनेको चाहिँ लज्जा, दुःख, दण्ड दिने र मृत्युको चिन्ह थियो। मैले अघि पनि बताएँ, संसारमा त्यो बेलामा क्रुसको चिन्ह चाहिँ लज्जा, लाजको कुरा अनि दुःख, दण्ड दिने, मृत्युको चिन्ह थियो। तर आज हामीले कुरा गर्ने त्यही क्रुसको विषय चाहिँ यस्तो छ, तर ख्रिस्टमा आएपछि त्यही क्रुस चाहिँ के भयो? उद्धार, प्रेम र विजयको चिन्ह बन्यो। पहिले अपराधीहरूलाई क्रुसमा झुन्डाइन्थ्यो, तर प्रभु येशू ख्रीष्टले क्रुसमा झिन्डुनु भएपछि क्रुसको अर्थ नै परिवर्तन भयो। कस्तो अचम्मको कुरा है! क्रुस संसारमा हेला, निन्दा, दुःख, खेदो, पीडा दिने प्रकारको एउटा त्यस्तो एउटा सिम्बोलिक चिन्हको रूपमा बुझिन्थ्यो। जब त्यो क्रुसलाई प्रभु येशू ख्रीष्टले आफ्नो बनाउनु भयो, लिनुभयो, अर्थात् त्यो क्रुसमा उहाँ झुन्डिनु भयो र मारिनु भयो, याद गर्नुहोस् प्रियहरू, क्रुसको अर्थ नै परिवर्तन भएको छ। यो चाहिँ ख्रिस्टद्वारा मात्रै हुने कुरा हो, मानिसद्वारा हुने कुरा होइन। 1 कोरिन्थी 1:18 क्रुसको सन्देश नष्ट भइराखेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइराखेकाहरूको निम्ति चाहिँ यो परमेश्वरको शक्ति हो भनेर पवित्र वचनले हामीलाई बताउँदछ। परमेश्वरको वचनद्वारा लेखिएको कुरा हो, परमेश्वरको वचनमा उल्लेख भएको कुरा हो। आज हामी यो वचनमा क्रुसको बारेमा 3 कुराहरूलाई हामी विचार गरौँ। क्रुस प्रेमको सन्देश हो, क्रुस उद्धारको सन्देश हो, क्रुस विजयको सन्देश हो। परम्परा अनुसार सम्राट कन्स्टान्टिनकी आमा सन्त हेलेनाले यरुसलेममा प्रभु येशू ख्रीष्टलाई क्रुसमा चढाइएको स्थान र पवित्र क्रुसको खोजी गर्नको लागि ठूलो भूमिका खेलेको इतिहासहरू हामी हेर्छौँ। 4 शताब्दीमा यरुसलेममा उत्खनन तथा परम्परागत प्रमाणका आधारमा पवित्र क्रुस फेला परेको विश्वास गरिन्छ। जुन क्रुसमा येशू ख्रीष्टलाई चढाइएको थियो, जुन चिहानमा यसुलाई राखिएको थियो त्यो क्रुस फेला परेको कुराहरूलाई हामीले देख्न सक्छौँ जुन क्रुसमा यसुलाई मारेको थियो। यसुलाई क्रुसमा मारिए पछाडि थुप्रै प्रकारको सतावटको कारणले गर्दा धेरैवटा प्रमाणहरू त्यो बेलामा नष्ट पारिएको थियो। यद्यपि पछि सन्त हेलेनाको एउटा विशेष पहलमा प्रभु येशु ख्रिस्टले गाडेको क्रुसको उत्खनन गर्दै जाँदाखेरि चौथो शताब्दीमा भेटिएको कुराहरू हामीले थाहा पाउँदछौँ। त्यसपछि सम्राट कन्स्टान्टिनले प्रभुको समाधि र क्रुससँग सम्बन्धित पवित्र स्थानमा विशाल चर्च निर्माण गरेका छन् त्यहाँनिर उनले। यो चर्च निर्माण पछाडि समर्पण चाहिँ करिब 335 भएको थियो। त्यसको स्मरणसँगै जोडिएर सेप्टेम्बर 14 पवित्र क्रुसको पर्व मनाउने परम्परा विकास हुँदै गएको छ। पछि पवित्र क्रुसको केही भाग हराएको र पुनः यरुसलेममा ल्याइएको घटनासँग पनि यो पर्व जोडिएको छ। यसैले यो पर्वले केवल क्रुसको खोज मात्र होइन क्रुसको सार्वजनिक सम्मान महिमालाई पनि जनाउँदछ। कारण पवित्र चर्च परम्परामा त्यस दिनलाई क्रुसलाई विशेष रूपमा उचालेर श्रद्धापूर्वक सम्मान गरेर क्रुसको पर्व मनाउने प्रचलन छ। क्रुसको भविष्यवाणीलाई हामीले अघि पनि मैले भनेको थिएँ प्रिय श्रोताहरू, क्रुसलाई चाहिँ पुरानो करारमा पनि एउटा भविष्यवाणी गरिएको थियो। क्रुस नयाँ करारमा अचानक आएको कुरा होइन, पुरानो करारमा नै क्रुसद्वारा हुने उद्धारका संकेतहरूलाई प्रस्तुत गरिएको थियो। गन्ती 21:8-9 हामीले हेर्छौँ, इजरायलीहरूले परमेश्वर विरुद्ध गनगन गरेपछि विषालु सर्पले टोके र परमेश्वरले मूसालाई काँसाको सर्प बनाएर खम्बामा झुन्ड्याउन भन्नुभयो। जसलाई सर्पले टोकेको थियो उसले त्यसलाई हेरेपछि ऊ बाँच्थ्यो। प्रभु येशूले यही घटनालाई आफ्नो क्रुससँग जोडेर भन्नुभयो, मूसाले उजाड स्थानमा सर्पले उचाले झैं मानिसको पुत्र पनि उचालिनुपर्छ ताकि उहाँमाथि विश्वास गरे हरेकले अनन्त जीवन पाओस्। यौना 3:14 त्यो बेलामा काँसाको सर्प बनाएर खम्बामा झुन्डाएर जो मानिसहरूले त्यो सर्पलाई हेर्थे उनी बाँच्थे। ठिक त्यसरी नै पापले डसेको, अधर्मले डसेको प्रत्येक जो मानिसहरू छन् क्रुसमा झुन्डिनु हुने प्रभुमाथि विश्वास गरेर उनीहरूले अनन्त जीवन पाउनेछन्, उनीहरू चाहिँ बाँच्नेछन् भन्ने कुराहरू चाहिँ बताउनु भयो। सर्पको विषले मानिसलाई मृत्युमा ल्याइराखेको थियो तर परमेश्वरले त्यसको प्रतीकलाई हेर्न लगाएर मानिसलाई जीवन दिनुभयो। त्यसरी नै पापले मानिसलाई मृत्युमा पुर्याइराखेको छ, पुर्याइरहेको थियो तर क्रुसमा चढ्नुभएका ख्रिस्टले हामीलाई जीवन दिनुहुन्छ भन्ने कुराको सन्देश प्रभु येशू ख्रिस्टले दिनुभयो। प्रिय श्रोताहरू, क्रुस परमेश्वरको प्रेमको सर्वोच्च प्रमाण हो। परमेश्वरले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले त्यो क्रुसको मृत्युमा देख्दछौँ। हामी कहिले काहीँ सोच्छौँ परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ कि गर्नुहुन्न, यसको उत्तर हाम्रो परिस्थिति हेरेर मात्र होइन क्रुसमा खोज्नु पर्दछ। परमेश्वरको प्रेमको सबैभन्दा ठूलो प्रमाण नै क्रुस हो, जहाँ हाम्रा मुक्तिदाता येशु ख्रिस्टले मृत्यु भोग्नु भयो। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भनेर यौना 3:16 प्रभु येशू ख्रिस्टले बताउनु हुँदछ। ख्रिस्टले क्रुसमा आफ्नो जीवन दिनुभयो, उहाँले पाप रहित भएर पापीहरूको निम्ति दुःख सहनुभयो, उहाँले आफै हाम्रा पापहरूलाई आफ्नो शरीरमा बोकेर क्रुसमाथि चढ्नुभयो भनेर पहिलो पत्र 2:24 लेखिएको छ। क्रुसले हामीलाई भन्दछ तिमी परमेश्वरको दृष्टिमा मूल्यहीन छैनौ, ख्रिस्टले तिम्रो निम्ति आफ्नो जीवन दिनुभयो। क्रुसले हामीलाई यस्तो एउटा सन्देश दिदछ, तिमी परमेश्वरको दृष्टिमा मूल्यहीन छैनौ, ख्रिस्टले तिम्रो निम्ति आफ्नो जीवन दिनुभएको छ भन्ने कुराहरू हामीले देख्दछौ। उहाँ मानिसहरू रूपमा प्रकट हुनुभएपछि आफूलाई नम्र तुल्याउनु भयो र मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी हुनुभयो। ख्रिस्टको क्रुसमा हामीले ख्रिस्टको आज्ञाकारितालाई देख्न सक्दछौँ। आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गरे तर नयाँ आदम ख्रिस्टले पिताप्रति पूर्ण आज्ञाकारिता देखाउनु भयो। त्यसैले क्रुसले हामीलाई प्रश्न सोध्छ कि म पनि परमेश्वरप्रति आज्ञाकारी छु। जब हामी क्रुसको अगाडि उभिन्छौँ हामी पनि परमेश्वरप्रति आज्ञाकारी हुने कुराहरूको बारेमा विचार गर्नुपर्दछ। क्रुस लगाउनु वा क्रुसको चिन्ह बनाउनु वा क्रुसको लखेट लगाउनु, क्रुस बनाएर राख्नु, क्रुस छेवैमा राख्नु मात्रै पर्याप्त कुरा चाहिँ होइन प्रियहरू। क्रुसको बाटोमा हिँड्नु आवश्यकता छ। क्रुसले हामीलाई जुन बाटो निर्देशन गरिराखेको छ, क्रुसले येशूको एउटा बाटो भएर जानको निम्ति हामीले निर्देशन गरिराखेको छ भने हामी त्यो बाटो हिँड्नु जरुरी हुन्छ। क्रुसको शक्ति भनेको दुःखलाई उद्धारमा परिवर्तन गर्ने शक्ति हो प्रिय। हामी मध्ये धेरैले जीवनमा पारिवारिक, आर्थिक सम्बन्ध वा शोक कठिनाईहरू भोगिराखेका हुन्छौ, तर ख्रिस्टियन विश्वासले दुःखलाई अर्थहीन मान्दैन। प्रभु येशू स्वयं दुःखको बाटो हुँदै क्रुसमा पुग्नुभयो र तर पछि क्रुसमा मृत्यु पछाडि उहाँको पुनरुत्थान भयो। क्रुससम्म जाँदा, क्रुसको यात्रा, क्रुससम्मको एउटा सबै परिस्थितिलाई तपाईँले मैले विचार गर्यौँ भने कति धेरै उहाँले दुःख भोग्नुभयो। क्रुस आफै भोग्नुपर्ने स्थिति, कोर्रा खाइराख्नु भएको छ, उहाँ गिल्ला गरिएको छ, उहाँलाई खेदो गरिएको छ, यति धेरै कठिनाईको यात्रा भएर उहाँहरू जानु परेको छ, अनि त्यो कठिनाईलाई हामीले वर्णन गर्न सक्दैनौँ। याद गर्नुहोस्, क्रुसमा त्यो दुःख पछाडि जब मृत्यु भोग्नुभयो त्यसपछि उहाँले फेरि एउटा पुनरुत्थानलाई स्थापित गर्नुभयो। तसर्थ प्रियजनहरू, दुःख अन्तिम अध्याय होइन तपाईँहरू मेरो जीवनमा आउने। दुःखलाई उद्धारमा परिवर्तन गर्ने शक्ति चाहिँ क्रुसमा छ, अर्थात् क्रुसमा छ भन्नुको कुरा चाहिँ ख्रिस्ट येशूमा छ। मृत्यु अन्तिम शब्द होइन, क्रुस पछि मृत्युमा पुनरुत्थान आउँदछ। क्रुस पापमाथिको विजयको चिन्ह हो। कलसी 2:14-15 बताउँदछ कि ख्रिस्टले क्रुसद्वारा हाम्रो विरुद्धमा रहेको दोषको पत्रलाई, दोषको लेखोटलाई हटाउनुभयो र दुष्ट शक्तिहरूमाथि विजय प्राप्त गर्नुभयो। बाहिरबाट हेर्दा ख्रिस्ट क्रुसमा पराजित हुनुभएको जस्तो देखिनुहुन्थ्यो, तर वास्तवमा त्यही क्रुसमा पापको शक्ति तोडिएको छ, मृत्युको शक्तिलाई चुनौती दिइएको छ, शैतानको शक्तिलाई पराजित गरिएको छ, मानिस र परमेश्वर बीचको मेलमिलापको बाटो खुलिएको छ। त्यो क्रुसमा येशु ख्रिस्ट पराजित भएको देखिन्छ। संसारले व्याख्या गर्ने चाहिँ येशु चाहिँ क्रुसमा पराजित हुनुभयो अथवा हार्नुभयो, येशु चाहिँ क्रुसमा मर्नुभयो, कसरी उहाँले हामीले बचाउन सक्छ भनेर मानिसहरूले भन्दै गर्दाखेरि यसको उत्तर यो कि बाहिरबाट मानवीय दृष्टिकोणबाट येशु क्रुसमा हारेको जस्तो देखिनु भए तापनि वास्तवमा उहाँले त्यो मृत्यु पछाडि पापको शक्तिले उहाँले तोड्नुभयो, मृत्युको शक्तिले उहाँले चुनौती दिनुभयो र शैतानको शक्तिलाई हराउनुभयो, पराजित गराउनुभयो र मानिस र परमेश्वर बीचको मेलमिलापको बाटो खोल्नुभयो। अदनको बगैँचामा मानिस र परमेश्वरको बीचको सम्बन्ध तोडिएको थियो, मानिस र परमेश्वरको बीचको सम्बन्ध हराएको थियो। आदम र हब्बाको पापद्वारा मानिसको जीवनमा जुन प्रकारको एउटा परमेश्वरबाटको सम्बन्ध तोडिएर अदनको बगैँचाबाट निकालिएको थियो, हो त्यो कुरालाई पुनर्मिलापमा चाहिँ येशू ख्रिस्टले आफ्नो क्रुसको मृत्युद्वारा ल्याउनु भयो र हामीलाई मिलापमा ल्याउनु भयो। तसर्थ बाहिरबाट हेर्दा क्रुसमा येशू ख्रिस्ट पराजित अर्थात् हार्नु भएको देखिन्छ, वास्तवमा उहाँले हामी सबैलाई जिताउनु भएको छ। क्रुसको बाटो हामी हिँड्नु पर्छ। क्रुससँग सम्बन्धित थुप्रै गीतहरू लेखिएका छन्। येशूको क्रुस बोकेर म पछि हिँड्छु, येशूको पछि म क्रुस बोकेर हिँड्छु, उहाँको क्रुस बोक्नेछु, येशूको क्रुससँग सम्बन्धित थुप्रै लेखहरू, कविताहरू, गीतहरू वर्णन सारा संसारमा यति धेरै गरिएको छ। क्रुसको बाटोमा हिँड्नुपर्छ, तर त्यो क्रुसको बाटोमा हिँड्नुपर्छ भनेको कुरा चाहिँ के हो यो बुझ्नु जरुरी छ। प्रभु येशू स्वयं आफैले भन्नुभयो मत्ती 16:24, यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाओस् र मेरो पछि लागोस्। यो येशूले भनेको कुरा, वचनमा भनेको कुरा हो। यो आफ्नो क्रुस उठाउनु भनेको के हो म तपाईँलाई बताउँछु। आफ्नो क्रुस उठाउनु भएको पापलाई इन्कार गर्नु वा पापलाई होइन भन्न सक्नु, पापसँग सम्झौता नगर्नु, पापलाई छोड्नु, त्यो चाहिँ क्रुस बोक्नु हो। आज संसारमा पाप गर्ने अवसरहरू जताततै पाइदछ, अवसरहरू स्किमका साथ। अब क्रुस उठाउनु भनेको चाहिँ हो त्यो पापलाई सम्झौता नगर्नु वा पापलाई त्याग्नु वा पापलाई छोड्नु वा पापलाई नमान्नु, क्रुस बोक्नु। दोस्रो कुरा, अहंकारलाई त्याग्नु, अहंकार स्वार्थ सोचबाट बाहिर आउनु येशु ख्रीष्टको क्रुसलाई भोकेर अगाडि जानु हो। अहंकार स्वार्थी जीवन आज संसार त्यही कुराले भरेको छ नि, होइन? तपाईँले पनि यस्तो कुराहरू धेरै भोग्नु भएको छ होला। सब चिजहरूबाट बाहिर आएर अगाडि बढ्नु, क्रुसलाई बोकेर अगाडि बढ्नु। अझ गाह्रो कुरा चाहिँ क्षमा गर्न सिक्नु। लुका 23:34 भन्दछ, ख्रीष्टले चाहिँ क्षमाको प्रार्थना गर्नु, हे प्रभु येशु ख्रीष्ट परमेश्वरको पुत्र, कृपा गरी म पापीमाथि दया गर्नुहोस्। यो प्रार्थनालाई हामीले घरिघरि दोहोऱ्याउनु पर्दछ। यो प्रार्थनालाई हामीले हिँड्दाखेरि, बस्दाखेरि, यात्रा गर्दाखेरि, जुनसुकै ठाउँमा पनि हामीले यो प्रार्थनालाई निरन्तर रूपमा गर्न सक्छौँ। हे प्रभु येशु ख्रीष्ट परमेश्वरको पुत्र, कृपा गरी म पापीमाथि दया गर्नुहोस्। सँगसँगै क्षमा दिने कुरा, क्षमा गर्नु चाहिँ कति धेरै गाह्रो कुरा हो। क्षमा गर्नु चाहिँ, म क्षमा दिनु चाहिँ एकदम गाह्रो कुरा छ, अनि हामीले एकदम क्षमा गर्नुपर्छ मानिसहरूलाई। क्रुस बोक्नु भनेको त्यो कठिनाइमा विश्वासलाई कायम राख्नु, क्रुस बोक्नु भनेको दुःखको घडीमा पनि आफ्नो विश्वासलाई जोगाइराख्नु। आज सारा संसारमा धेरै मान्छेहरू छन् सानो दुःख पर्यो भने विश्वास नै परिवर्तन गर्छन्, विश्वासलाई छोडिदिन्छ, विश्वास त्यागिदिन्छ। मन दुख्यो भने, चित्त दुख्यो भने, कुनै कठिनाइको यात्रा गर्नु पर्यो भनेदेखिलाई आज मानिसहरूले विश्वासलाई नै त्यागिदिँदछ। प्रियहरू, म तपाईँलाई उत्साह गर्न चाहन्छु, क्रुस बोक्नु भनेको कठिनाई, दुःख र कठिन परिस्थितिमा पनि आफ्नो विश्वासलाई कायम राख्नु। धेरैचोटि मैले भन्ने कुरा एउटै उदाहरण चाहिँ एकदम महत्वपूर्ण छ। त्यो उदाहरण भनेको अय्युबको जीवनको उदाहरण हो। आफ्नो जीवनमा जस्तो सुकै परिस्थिति आउँदा पनि उनले आफ्नो विश्वासलाई त्यागेनन्, अनि हामीले पनि त्यस्तै विश्वासलाई कायम राख्नु पर्दछ। त्यो भनेको क्रुसलाई बोकेर उहाँको पछि हिँड्नु, बलिदानपूर्ण प्रेम गर्नु, शब्दमा मात्र होइन व्यवहारमा, अर्थात् मुखले प्रेम गर्ने होइन। प्रभु येशूले यो सन्दर्भमा धेरै ठाउँमा सिकाउनु भएको छ। तिमीले कोही मान्छेलाई भन्छौ न्यानो लुगा लगाऊ, मिठो खाना खाऊ, तातो ठाउँमा बस अनि जाऊ मात्रै भन्छौ भने चाहिँ त्यो प्रेम प्रकट होइन। तिमीले त्यो सँगसँगै के दिन्छौ भने त्यो चाहिँ प्रेम प्रकट हो। त्यस कारणले गर्दा हामीले त्यो प्रकारको प्रेममा हामीले अगाडि बढ्नु पर्दछ। क्रुसमा चाहिँ क्षमाको एउटा कुरालाई हामी देख्दछौ। क्षमा, क्रुसको अगाडि उभिएर हामीले विचार गरौँ, मैले अरूलाई क्षमा गरेको छु कि छैन। किनभने जब तपाईँ क्रुसको अगाडि, यसो त अहिले दृश्य रूपमा हुनु न हाम्रो बिचमा, तर जब हामी क्रुस नै उभिन्छौँ, त्यहाँ त्यो क्रुस भित्र येशूको एउटा उपस्थितिलाई हामीले अनुभव गर्छौँ। र हामीले क्रुसको अगाडि उभिएर भन्न सक्नुपर्छ कि मैले अरूलाई क्षमा गरेको छु कि छैन। यदि ख्रीष्टले आफ्नो हत्या गर्नेहरूको निम्ति पनि क्षमा प्रार्थना गर्नुभयो भने हामीले पनि आफ्ना परिवार, साथी, छिमेकी र विश्वासी दाजुभाइ दिदीबहिनीहरूलाई क्षमा गर्न सिक्नु पर्दछ। क्रुसले त्यो प्रकारको सन्देश दिन्छ, हामीलाई क्षमा दिने सन्देश दिँदछ। क्रुस क्षमा दिने, त्यो एउटा डरलाग्दो दर्दनाक अवस्थाबाट यीशुले त्यो क्रुसमा लिएर जानु र त्यही क्रुसमा मर्नु भयो, त्यहाँ उहाँले मृत्युवरण गरिराख्दाखेरि हे पिता यिनीहरूले के गरिराखेका छन् सो जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नुहोस्। यो प्रकारको एउटा क्षमाको सन्देश दिन्छ क्रुसको गौरवको पर्वले। यो हामीले बुझ्नु जरुरी हुँदछ। केही सन्तहरूले राखेका भनाइहरू यहाँहरूको बीचमा राख्न चाहन्छु। एकजना सन्तले भन्नुभएको छ, उहाँले क्रुसलाई क्रिस्चियन जीवनको केन्द्र र क्रुसको चिन्हलाई विश्वासको सार्वजनिक सांस्कृतिक रूपमा जोड दिनुभएको छ। क्रुसको चिन्ह बनाउँदा हामीले यो घोषणा गर्छौं, म क्रुसमा मर्नु भएको र पुनरुत्थान हुनुभएको ख्रिस्टको हुँ। क्रुसको चिन्ह बनाउँदा र सार्वजनिक रूपमा क्रुसलाई घोषणा गर्दा, क्रुसको अगाडि उभिँदा चाहिँ हामीले यो कुरा घोषणा गरिरहेका हुन्छौँ, म क्रुसमा मर्नु भएको र पुनरुत्थान हुनुभएको ख्रिस्टको हुँ भन्ने कुरालाई घोषणा गरेको हुन्छ। अर्को एकजना सन्तले यसरी भन्नुहुन्छ, उहाँले क्रुसलाई पराजय होइन विजयको चिन्हको रूपमा मान्नुभएको छ। मानिसको आँखाले क्रुसमा मृत्यु देख्छ, तर विश्वासको आँखाले विजय देख्छ। मानिसको आँखाले क्रुसमा मृत्यु देख्छ, तर विश्वासको आँखाले चाहिँ विजय देख्छ। मृत्युभित्र चाहिँ विजय लुकेको छ। पवित्र चर्चमा हामी काठलाई परमेश्वर मानेर आराधना गर्ने कुराहरू गर्दैनौँ, तर क्रुसमा प्रकट हुनुभएको ख्रिस्टको उद्धारकारी कार्यलाई सम्मान गर्छौँ, सम्झन्छौँ। क्रुस देखिने बित्तिकै त्यो एउटा काठ हो, तर त्यहाँभित्रको एउटा कथा महत्वपूर्ण छ। जसरी हामीले क्रुसलाई सर मानवीय आँखाबाट हेर्दा यो चाहिँ मृत्यु देख्छौँ, तर त्यो भित्रको रहस्य चाहिँ मृत्युमाथि विजय हो। त्यसरी नै यो काठ भन्दा पनि काठमा हाम्रो उद्धारको लागि मर्नुहुने प्रभु येशु ख्रिस्टलाई सम्झदछौँ, सम्मान गर्दछौँ। क्रुस आफै अन्तिम लक्ष्य होइन, यसले हामीलाई ख्रिस्टतिर लैजाँदछ अनि डोर्याउँदछ। मैले चस्मा लगाएको छु अनि तपाईँले पनि चस्मा लगाउनु भएको छ होला। जब हाम्रो आँखा कमजोर हुन्छ हामी डाक्टर कहाँ गएर चस्मा जचाउँछौँ र चस्मा लगाउँछौँ। चस्मा आँखाको पावर अनुसार हामीलाई पावर लगाएर चस्मा दिइन्छ र त्यो चस्मा लगाएर हामीले हाम्रो अन्तिम लक्ष्य चस्मा होइन, चस्मालाई हामीले हेरेको होइन, तर हामीले चस्मा क्लियर देख्ने गरी पावरवाला चस्माद्वारा हामीले अन्य हेर्नुपर्ने केन्द्रबिन्दु वस्तुलाई हामीले हेरेको हो। चस्मा महत्वपूर्ण होइन। ठिक त्यसरी नै हामीले क्रुसको पर्व मनाउँदै गर्दाखेरि क्रुसलाई हामीले आदर सम्मान गरेको होइन कि क्रुसमा मर्नुहुने हाम्रा मुक्तिदाता येशू ख्रीष्टलाई। क्रुस मात्रै त्यो चस्मा हो जसद्वारा हामीले येशू ख्रीष्टलाई स्पष्ट देख्छौँ, येशू ख्रीष्टको मृत्युलाई देख्छौँ, येशू ख्रीष्टको दुःख कष्टलाई देख्छौँ, येशू ख्रीष्टको पुनरुत्थानलाई देख्छौँ, येशू ख्रीष्टको क्षमालाई देख्छौँ, येशू ख्रीष्टको प्रेमलाई देख्छौँ, येशू ख्रीष्टको दयालाई देख्छौँ र येशू ख्रीष्टलाई हामीले हाम्रो नजिकबाट देख्न सक्छौँ। त्यो माध्यम भनेको क्रुस हो। क्रुसद्वारा हामीले येशूलाई देख्न सक्दछौँ। त्यही भएर पावलले भन्दछ, नष्ट भएर जानेहरूको लागि क्रुसको कथा चाहिँ मूर्खता हो, तर हामी उद्धार पाइराखेकाहरूको लागि चाहिँ क्रुस चाहिँ परमेश्वरको शक्ति हो, परमेश्वरको शक्ति हो। क्रुसको सन्देश घर परिवारमा देखिनु पर्दछ। क्रुसको सन्देश हाम्रो घर परिवारमा देखिनु पर्छ। क्रुस भएको परिवारमा, क्रुस भएको चर्चमा, क्रुस भएको घरमा हुनुपर्ने मुख्य गुणहरू चाहिँ क्षमा, नम्रता, दया, प्रेम, प्रार्थना, धैर्यता। यो क्रुस भएको परिवारको गुणहरू हो यो चाहिँ, अर्थात् चर्च, क्रुस भएको चर्च, क्रुस भएको घर, क्रुस भएको परिवार। क्षमाको कुरा हुन्छ, नम्रताको कुरा हुन्छ, त्यागको कुरा हुन्छ, प्रेमको कुरा हुन्छ, प्रार्थनाको कुरा हुन्छ, धैर्यताको कुरा हुँदछ। क्रुस आज हाम्रो जीवनमा यस्तो प्रकारबाट हुनुपर्दछ। संसारले भन्छ आफूलाई पहिलो स्थानमा राख, तर क्रुसले भन्छ आफूलाई इन्कार गर र प्रेम गर। किनभने अघि पनि हामीले प्रभु येशू ख्रीष्टले भनेको सन्देशलाई हामीले हेर्यौं, यदि कोही मेरो पछि आउने इच्छा गर्छ भने पहिला उसले आफूलाई इन्कार गरोस् अरे अनि क्रुसलाई बोकेर मेरो पछि लागोस्। त्यो भएर हाम्रो जीवनमा हुनुपर्ने कुरा, संसारले आफूलाई पहिलो स्थानमा राख्ने भन्छ, संसारले चाहिँ एकदम माथि हुने, आफ्नो नाम आउने, पद आउने, सम्मानको ठाउँमा, इज्जतको ठाउँमा हुनुपर्छ भन्छ, तर क्रुसले चाहिँ आफूलाई इन्कार गर र प्रेम गर सबैलाई भनेर भन्दछ। संसारले भन्दछ बदला लेऊ, त्यसले मलाई त्यस्तो गरेको छ, त्यसलाई म यसो गर्छु, तर क्रुसले भन्छ क्षमा गर। संसारले भन्छ शासन गर, शासक बन, तर क्रुसले भन्छ सेवा गर। त्यही भएर हामी सेवाको कुराकानी गर्नुपर्छ। क्रुसको कथा बुझ्ने मान्छेले सेवा, सेवा, सेवा, शासन होइन सेवा। संसारले भन्छ धन र प्रतिष्ठामा भरोसा गर, तर क्रुसले भन्छ परमेश्वरमा भरोसा गर। संसारले भन्छ धन प्रतिष्ठामा भरोसा गर, तर क्रुसले भन्छ परमेश्वरमा भरोसा गर। तसर्थ संकष्टमा हामीले क्रुसमा हुनुहुने येशूलाई सम्झौँ, अर्थात् क्रुसलाई सम्झौँ। जीवनमा संकष्ट आउँछ, क्रुसलाई सम्झाउनु पर्छ, किनकि परमेश्वर हाम्रो दुःखबाट टाढा हुनुहुन्न। उहाँले मानव दुःख आफैले अनुभव गर्नुभएको थियो। हिब्रू 4:15 क्रुसबाट हामीले प्रेम, क्षमा र आशा भन्ने कुरालाई याद गर्नुपर्दछ। ख्रीष्टले मलाई प्रेम गर्नुभयो, त्यसैले म पनि अरूलाई प्रेम गर्नुपर्छ। ख्रीष्टले मलाई क्षमा गर्नुभयो, त्यसैले म पनि क्षमा गर्छु। क्रुसपछि पुनरुत्थान आयो, त्यसैले मेरो दुःख अन्तिम कुरा होइन, दुःखपछि एउटा सुन्दर बिहानीले मलाई पर्खेको छ भन्ने आशा तपाईँलाई मैले गर्नु पर्दछ। क्रुसलाई हेरेर ख्रीष्टलाई हेरौँ। अन्तिममा म तपाईँले केही कुरा बताउँदै अन्त गर्न चाहन्छु। क्रुसलाई हेर्दै गर्दा क्रुसबाट ख्रीष्टलाई हेरौँ, क्रुसबाट ख्रीष्टलाई हेरौँ। जसरी एउटा चस्मा लगाएर हामीले अरू कुराहरू स्पष्ट देख्न सक्छौँ, त्यसरी क्रुसद्वारा येशूलाई हामीले हेरौँ। आज केवल घाँटीमा क्रुस लगाएर होइन, क्रुसको प्रेम, क्षमा, नम्रता र आशा लिएर घरमा जाउँ हामी। क्रुसको शक्ति काठमा होइन, क्रुसमा जीवन अर्पण गर्नुहुने ख्रीष्टमा छ भन्ने कुरालाई पनि हामीले बुझौँ। प्रिय श्रोताहरू, क्रुसको कथा गहिरो कथा हो। यो कथाले हामीलाई प्रभुको नजिक लिएर जाँदछ, प्रभुको नजिकमा जाने परिस्थितिको सिर्जना गराउँदछ। तसर्थ हामी एक एकले क्रुस को यो अर्थ र गम्भीरतालाई हामीले बुझौँ। प्रिय श्रोताहरू, आजको यो वचनद्वारा तपाईँ सबैजनालाई आशिष मिलेको होस्। आमेन।
0: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद र फादर दिपेश सुनवारज्यूलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह सुझाव प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला।
2: श्रोता मित्र, गुड न्यूज एफएमको एउटा नौलो कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत र जयमसीय। यस कार्यक्रमलाई म आइजक राईको साथमा हरेक साता गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट यही समयमा सुन्न सक्नुहुन्छ। आजको श्रृंखलामा हामी तपाईंलाई विशेष गरी बाल बालिका, विद्यार्थी, किशोर किशोरी र युवाहरूलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने रोचक तथ्य, जानकारी, प्रश्नोत्तर र साथै पवित्र बाइबलबाट हरेक श्रोतालाई ज्ञान दिने उद्देश्यमा बाइबलका घटनाहरूलाई पनि प्रस्तुत गर्दै साथ दिनेछौ। र अहिलेलाई भने हामी एउटा गीत सुनौं।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। म तपाईँलाई अब चाहिँ उपआख्यान वा प्रेरक प्रसंग सुनाउने क्रममा छु। इस्वी सम्वत 1873 अमेरिकाको सिकागोमा एउटा भीषण आगलागी भयो। परिणाम त होरासियो गेट्स स्फोर्डले ठूलो आर्थिक विपत्तिको सामना गर्नु पर्यो। तिनले आफ्नी पत्नी र 4 सन्तानलाई पनि जहाज मार्फत इङ्ल्याण्ड पठाए। तिनीहरू चढेको पानी जहाज आन्ध्र महासागरको बीचनिर आइपुगेपछि अर्को जहाजसँग ठक्कर खान पुग्यो। स्पाफोर्डका 4 सन्तान सहित 200 जना मानिस समुद्रमा डुबेर मरे। जहाज इङ्ल्याण्ड उत्रेपछि पत्नी चाहिँले आफ्ना पति स्पाफोर्डलाई एउटा चिठी लेखी पठाइन्, जसमा केवल 2 लोकप्रिय शब्द लेखिएका थिए, एक्लै बाँचियो। त्यसपछि स्पाफोर्ड अर्को पानी जहाजमा चढ़ी उक्त दुर्घटना भएको ठाउँमा पुगे। जहाजको कप्तानले तिनलाई उक्त ठाउँ देखाएपछि स्पाफोर्डले प्रसिद्ध भजनका यी शब्दहरू लेखेको हामी पाउँदछौ। जब शान्तिको नदी म भित्र बग्दछ, जब हुरी बतास चल्दछ, हरेक समयमा गाउन सिकाउनु भयो, मुक्ति छ मुक्ति छ मेरो प्राण। प्रिय श्रोता मित्र, यी दिनहरूमा जब हामी दुःखद परिस्थितिमा छौ भने पनि के तपाईँको हृदयमा प्रभुले दिनुभएको शान्ति छ? के तपाईँ जसोसुकै परिस्थितिमा पनि स्थिर भएर अगाडि बढ्ने साहस बटुलेर आफ्नो जीवन जिइरहनु भएको छ? यही उत्साह म तपाईँलाई यो घटनाबाट लिन चाहन्छु। अब हामी तपाईँलाई केही उपयोगी उपाख्यानहरू अथवा केही उपयोगी घटनाहरूलाई प्रस्तुत गर्नेछौ, जसले तपाईँलाई आफ्नो जीवन जिउनको लागि केही प्रेरणा दिनेछ। जेलको सत्य घटना। सिङ्गापुरको जेलमा एकजना नेपालीले मृत्युदण्ड भोगिरहेको हुन्छ। यो सुनेर पास्टर हेनरी खोप भेट्न जान्छन्। तिनलाई बाइबल दिन्छन्। त्यसपछि यो बीचमा त्यस व्यक्तिको मृत्यु हप्ता दिन पछि सर्छ। काठमाडौँबाट पनि प्रभुका एकजना दास सिङ्गापुर पुग्छन्। यो मौकामा पास्टर हेनरीले सो भाइलाई झ्यालखानमा त्यो नेपालीलाई भेट्न लैजान्छन्। यो व्यक्तिले त्यतिखेर येशूमा विश्वास गरिसकेको हुन्छ। पछि उसलाई मृत्युदण्ड भयो र डोरीमा झुन्डिने बेलामा त्यो मृत्युदण्ड पाएको व्यक्तिले चिच्याएर हालेलुया भनेको थियो भन्ने कुरा त्यो नेपालीले थाहा पाउँछ। मित्र, कति उत्साहको कुरा कि मृत्युको समयमा पनि परमेश्वरको महिमा गरेर त्यो मान्छेको मृत्यु भएको थियो। आज तपाईँ र मेरो जीवन कस्तो छ? हामीले कस्तो जीवन जिइरहेका छौ? के हामी आफ्नो यो संसारको जीवनको अन्तिम क्षणमा परमेश्वरको प्रशंसा गर्न सक्छौ? त्यसै गरेर अर्को दृष्टान्त तपाईँलाई सुनाउँछु। 100 भन्दा कम। पास्टरलाई पाहुना वक्ताले सोध्छन्, पास्टरज्यू, तपाईँको चर्चमा हुने साप्ताहिक सेवामा कति मानिसहरू उपस्थित हुन्छन्? पास्टरले केही क्षणपछि उत्तर दिन्छन्, 100 भन्दा कम। पास्टरसँग पाहुना वक्ता मण्डली सेवामा उपस्थित हुन्छन्। सेवाको समय हुन्छ, त्यहाँ उपस्थित संख्या 9 मात्र हुन्छ। सो पाहुना वक्ता विचारमा डुब्छ र निष्कर्षमा तिनले सान्त्वना लिन्छन्। पास्टरले ठिकै भन्नुभएको थियो, 100 भन्दा कम, 9 100 भन्दा कमै त हो। मित्र, पवित्र बाइबलले भन्दछ कि जहाँ 2 कि 3 उपस्थित हुन्छन् त्यहाँ प्रभु येशू ख्रीष्ट उपस्थित हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि हामी संगतिमा जतिजना भए पनि उपस्थित हुनु एकदमै असल कुरा हो। अब भने अर्को एउटा प्रसंग, भ्यागुताबारे चिनिया भनाई। एउटा भ्यागुतालाई कराएको मनतातो पानीमा छोडिदिनुहोस्, त्यो फुट्टो फुट्टो उफ्र भाग्छ। सोही कराईमा चिसो पानी राख्नुहोस् र भ्यागुतालाई छोडिदिनुहोस्। भ्यागुताले आनन्द लिन्छ। तलबाट बिस्तारै आगो थप्नुहोस्, त्यसलाई झन आनन्द लाग्छ। केही बेर पछि त्यो भ्यागुतो चाल्न पाई मर्छ। प्रिय श्रोता मित्र, पापले वा कुनै पनि लतले हामीलाई यस्तै गराउँछ। सुरुमा हामीलाई केही पनि थाहा हुँदैन, बिस्तारै बिस्तारै जब हामी त्यो लतमा फस्छौं वा त्यो पापमा फस्दै जान्छौं, हाम्रो आत्मिक वा हुनसक्छ शारीरिक मृत्यु पनि हुन सक्छ। त्यसै गरेर अर्को प्रसंग, पास्टर र प्रचारकको वार्ता। प्रचारक भन्छन्, पास्टरज्यू, तपाईँको चर्चमा अरू मानिसहरू थपिएको चाहनुहुन्छ? पास्टर भन्छन्, प्रचारक भाइ,
किन यो प्रश्न मलाई गर्छौ? प्रचारक भन्छन्, प्रचारक ज्यू, के मण्डलीमा विश्वासीहरूको संख्या बढेको राम्रो होइन र? पास्टर भन्छन्, मण्डलीमा 80 जना छन् र 80 वटा समस्याहरू छन्, म किन मण्डलीमा 160 वटा समस्या बनाऊ? प्रिय मित्र, आज तपाईँ आफ्नो चर्च र मण्डलीमा कस्तो प्रकारको विश्वासी हुनुहुन्छ? के तपाईँले आफ्नो पास्टरलाई त्यसरी नै तनाव दिइरहनु भएको छ? या आज तपाईँको चर्चको पास्टर कस्तो हुनुहुन्छ? मण्डलीमा भएका समस्याहरूले आफै तनावग्रस्त हुनुहुन्छ वा त्यसको सामना गरिरहनु भएको छ? एकैछिन विचार गर्नुहोस् मित्र। भने आजको लागि अन्तिम प्रसंग वा उपयोगी घटना, परमेश्वरको प्रेमको चित्र। चित्र संग्रह गर्ने व्यक्तिको छोरो लडाईँमा मर्यो। एक दिन एकजना ठिटो यो चित्र संग्रहकर्ता कहाँ आउँछ र एउटा चित्र दिँदै भन्छ, म लडाईँमा मर्ने तपाईँको छोराको साथी हुँ। यो चित्र चाहिँ तपाईँको छोराको चित्र हो। मरेको छोरोको चित्र सो बाबुको लागि अति नै मूल्यवान भयो। चित्र संग्रहकर्ता मर्न लागेको थियो र उसले आफ्ना चित्रहरू आफू मर्नभन्दा अघि बिक्री गर्ने दिन ठहर गर्यो। सो दिन सबभन्दा पहिले उसले आफ्नो मृतक छोरोको चित्र निकालेर बिक्री गर्न थाल्यो। उसँग बहुमूल्य चित्रहरू नराखेर उसको छोरोको चित्र देख्दा किन्ने मानिसहरू रिसाए। अन्तमा एकजना गरीब व्यक्ति आयो र छोरोको चित्र किन्यो। बिक्री गर्ने व्यक्तिले भन्यो, यो चित्र किनेको कारणले यहाँ भएका सबै बहुमूल्य चित्रहरू पनि अब तपाईँको भयो। यो इच्छा मेरो मर्ने छोरोको हो। प्रिय मित्र, यो परमेश्वरको चित्रको कथा हो। ख्रिस्ट येशूलाई ग्रहण गर्ने हरेकले सबै कुरा पाउँछन् भन्ने कुराको एउटा चित्र हो। आशा छ यो जीवनोपयोगी घटनाहरूद्वारा तपाईँले ज्ञान प्राप्त गर्नुभएको छ र आशिषित हुनुभएको छ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। श्रोता मित्र, गएको साता मैले तपाईँलाई आर्किमिडिसको विषयमा केही कुरा बताएको थिएँ। अब आउनुहोस् आर्किमिडिस सम्बन्धी नै केही प्रश्न उत्तरलाई हेरौं। प्रसिद्ध वैज्ञानिक तथा गणित शास्त्री आर्किमिडिसको जन्म कहिले भएको थियो? ईसापूर्व 287 आर्किमिडिसको जन्म भएको थियो। आर्किमिडिसको जन्म कहाँ भएको थियो? ग्रीसको सिसिलीमा। आर्किमिडिसका बाबु फिनिस त्यो बेलामा केमा प्रसिद्ध मानिन्थे? खगोल शास्त्रमा उनी खगोलविद थिए। आर्किमिडिसले प्राथमिक शिक्षा कहाँबाट हासिल गरेका थिए? आर्किमिडिसले इजिप्टको एलेक्जेन्ड्रियामा रहेको युक्लिड विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरेका थिए। सापेक्षित घनत्वको सिद्धान्त, लिबरको सिद्धान्त, पेन्चको सिद्धान्तका प्रतिपादक को हुन्? यसको उत्तर हो आर्किमिडिस। आर्किमिडिसले कुन सिद्धान्त प्रतिपादन गरेपछि गिभ मी अ प्लेस टू स्ट्यान्ड एन्ड आई विल मुभ द अर्थ भनेका थिए? उत्तलोकको सिद्धान्त प्रतिपादन गरिसकेपछि पाईको मान 22.7 हुन्छ भनी पत्ता लगाउने व्यक्ति को हुन्? यिनी आर्किमिडिस हुन्। वृक्षको क्षेत्रफल र परिधि निकाल्ने सूत्र कसले पत्ता लगाएका थिए? यसको उत्तर हो आर्किमिडिस। आर्किमिडिसले मुख्य योगदान दिएका तीन क्षेत्र के हुन्? गणित, यन्त्र विज्ञान र हाइड्रोस्ट्याटिक। आर्किमिडिस कसका चेला थिए? आर्किमिडिस युक्लिडका चेला थिए। आर्किमिडिस सिद्धान्त कुन कुरा पत्ता लगाउने क्रममा 81 पत्ता लागेको मानिन्छ? सुनको मुकुटको शुद्धता पत्ता लगाउने क्रममा। अन द मेजरमेन्ट अफ द सर्कल नामक प्रसिद्ध पुस्तक कसले लेखेका हुन्? आर्किमिडिसले लेखेका हुन्। कुनै पनि वस्तु पानीमा तैरिने नियम, ल अफ फ्लोटिङ, पत्ता लगाउने वैज्ञानिक को हुन्? आर्किमिडिस हुन्। पेच अर्थात स्क्रू को सिद्धान्त कसले पत्ता लगाएका हुन्? आर्किमिडिसले। अप्टिक सम्बन्धी शक्तिशाली लेन्स र ऐना कसले पत्ता लगाएका हुन्? आर्किमिडिसले पत्ता लगाएका हुन्। प्रयोगत्मक विज्ञानका पिता भनी चिनिने वैज्ञानिक को हुन्? आर्किमिडिस हुन्। वाटर स्क्रूको आविष्कार कसले गरेका थिए? आर्किमिडिसले गरेका थिए।
धेरै ठूलो संख्यालाई सानो पारी लेख्ने तरिका पत्ता लगाउने व्यक्ति को हुन्? आर्किमिडिज हुन्। आर्किमिडिजको जीवनी लेख्ने व्यक्ति को हुन्? आर्किमिडिजको जीवनी लेख्ने व्यक्ति हेरोडक्स हुन्। आर्किमिडिजको विषयमा आजको लागि अन्तिम प्रश्नोत्तर। ऐनाद्वारा सूर्यको प्रकाश परिवर्तन गराई शत्रु पक्षका जहाजमा आगो लगाई भगाउने व्यक्ति को थिए? उनी थिए आर्किमिडिज। श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ र हामी अहिले विज्ञान सम्बन्धित केही कुराबाट ज्ञान लिइरहेका छौं। वैज्ञानिक लुइस पास्टरको जन्म 27 डिसेम्बर 1822 फ्रान्सको जुरमा भएको थियो भने उनको मृत्यु 73 वर्षको उमेरमा ईस्वी सम्वत 1895 जनवरीमा भएको थियो। एउटा जीवित कोषबाट नयाँ जीवित कोषहरू तथा एउटा जीवित प्राणीबाट नयाँ जीवित प्राणीहरू बन्ने तथ्य बनाउने पहिलो वैज्ञानिक पास्टरले ब्याक्टेरिया र भाइरस सम्बन्धी अनेकौं अनुसन्धानहरू गरेका छन्। उनको पास्टराइजेसन, बायोजेनेसिस जस्ता अनेकौं शोधका विषयहरू रहेका छन्। ईस्वी सम्वत 1822 जन्मिएका लुइस पास्टर हाइड्रोफोबिया रोगको उपचार विधिको खोज गर्ने फ्रेन्च रसायनविद हुन्। यिनले फर्मेन्टेसन विधिबारे महत्वपूर्ण अनुसन्धान गरेका हुन्। यिनी रेबिज र टीबी रोगको औषधिका आविष्कारक पनि हुन्। प्रारम्भिक शिक्षा अर्बोइस कलेजबाट लिएका पास्टरका 5 सन्तान मध्ये 3 सन्तान सोरा रोगको कारणले निधन भएको थियो, जसबाट उनी दुखित त भए नै तर अरूको यसरी निधन नहोस् भन्नका खातिर सोरा रोगको उपचारमा प्रयोग गरिने खोपहरूको आविष्कार गर्ने काममा उनी अग्रसर भए। पास्टरको नाममा फ्रान्सको पेरिस र भियतनामको होचिमिहन शहरमा पास्टर इन्स्टिच्युट रहेका छन्। उनले अध्ययन अनुसन्धान गरेका क्षेत्रहरू यस प्रकार छन्: पास्टराइजेसन पद्धतिको आविष्कार, क्राइसाइलोग्राफी, युनिट कोष अनुसार क्रिस्टलको वर्गीकरण गर्ने कार्य, स्टिरियो केमिस्ट्री, 3 आयाममा एटमको व्यवस्थापन, रेशम किराको रोगको नियन्त्रण, थ्यौला, हैजा, गाईवस्तुको प्लिहोजोर, रेबिस रोग जस्ता संक्रामक रोगको विरूद्धका खोपको आविष्कार गरे। अर्को अनुसन्धानको क्षेत्र रहेको छ फर्मेन्टेसन, फर्मेन्टेसन प्रक्रियाको विकास। फर्मेन्टेसन भनेको अक्सिजन बिनाको श्वास प्रश्वास रूप हो, यस जस्ता सूक्ष्म जीवाणुमा हुन्छ। फर्मेन्टेसनको कारणले रक्सी बन्दछ। प्रिय मित्र, आज हामीले तपाईँलाई वैज्ञानिक लुइस पास्टरको योगदान र छोटो जीवनी प्रस्तुत गरेका छौं। आशा छ यसबाट तपाईँले अवश्य पनि केही ज्ञान प्राप्त गर्नुभएको छ र आफ्नो जीवनमा केही गर्नुपर्छ भन्ने उत्साह पनि प्राप्त गर्नुभएको छ र परमेश्वरप्रति धन्यवादी हुन पनि तपाईँले केही उत्साह पाउनु भएको छ कि परमेश्वरले मानिसलाई प्रयोग गर्नुभयो र हामीलाई विभिन्न रोगहरू नियन्त्रण गर्ने बुद्धि वैज्ञानिकलाई चलाएर खोप आविष्कार गर्ने काम गराउनुभयो, जस्तै कि थ्यौला अनि हैजा, रेबिज जस्ता रोगबाट बच्नको लागि। यसै गरेर अर्को पास्टराइजेसन प्रोसेसको कुरा पनि हामीले सुन्यौं। हामी तपाईँलाई यस्तै वैज्ञानिक योगदानका बारेमा र ज्ञानगुणका कुरा तपाईँलाई यस कार्यक्रममा बताउने जानेछौ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौ। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा। परमेश्वरको प्यारो साथी, र यस घटनालाई परमेश्वरको जीवित वचन बाइबलबाट लिएको हो, जुन तपाईँले उत्पत्ति अध्याय 12-17 पढ्न सक्नुहुन्छ र यो घटना परमेश्वर र अब्राहमको विषयमा रहेको खण्डको पहिलो खण्ड हो। प्रिय मित्र, पृथ्वीमा मानिसहरूको संख्या चाँडो चाँडो बढ्न लाग्यो। तिनीहरू नयाँ नयाँ ज्ञानको खोजी गर्न लागे, ठूला ठूला सुन्दर सुन्दर शहरहरू बनाए, खेतीपातीमा उन्नति ल्याए, धन दौलत कमाउन लागे, तर परमेश्वरलाई भूल्न लागे। थोरै मानिसले मात्र परमेश्वरलाई सम्झन्थे, प्रार्थना गर्ने कार्य गर्दथे र
भेटी चढ़ाउने कार्य गर्दथे। अब्राम नाउँ भएको एकजना मानिस थिए। कल्दी देशको उर भन्ने ठाउँमा तिनी बस्दथे। परमेश्वरसित प्रार्थना गर्नु, उहाँलाई भेटी चढ़ाउनु र पुकार्नु तिनी कहिल्यै भुल्दैनथे। तिनी परमेश्वरको प्यारो साथी थिए। एक दिन परमेश्वरले अब्रामलाई भन्नुभयो, अब्राम, म तिमीलाई अर्कै देशमा लैजान्छु। त्यस देशमा म तिमीलाई आशिष दिन्छु र तिम्रो वंशबाट एउटा आशिषित जाति खड़ा गर्नेछु। अब्रामले परमेश्वरको कुरा बुझेन, कारण अब्रामको एउटै पनि सन्तान थिएन। परमेश्वरको आज्ञा अनुसार अब्राम आफ्नो पत्नी, नोकर चाकर, गाईवस्तु, छिटीमिटी इत्यादि साथ बसै हिँडे। भानिज लुटले पनि अब्रामसँगै जाने इच्छा प्रकट गरे। तिनी पनि आफ्ना पत्नी मालमत्ता साथ बसै हिँडे। धेरै दिन र धेरै रात हिँडेपछि तिनीहरूलाई परमेश्वरले सुन्दर कनान देशमा पुर्याउनु भयो। त्यहाँ तिनीहरूले तम्बु हाले, विधि बनाए, पाठोको बलि चढाए। कनानमा धेरै बसेपछि लुट छुट्टिएर सदोम देशमा गए। एक रात अब्रामलाई निन्द्रा लागेन। तिनी सम्झन लागे, म बुढो भइसके, असम्म एउटै सन्तान भएको छैन। परमेश्वरले कसरी मेरो वंशबाट एउटा आशिषित जाति खड़ा गर्नुहुन्छ त? यस विषयमा अब्राम घोरिन लागे। परमेश्वरले तिनलाई यस बेला अब्राम मसँग बाहिर आऊ भनेर बोलाउनु भयो। अब्राम रातको अध्यारोमा बाहिर गए। आकाशमा हेर, तारालाई गन्न सक्छौ? परमेश्वरले भन्नुभयो। अब्रामले अन्धकारमा चमचम चम्कने आकाशका ताराहरूलाई हेरे। गनी नसक्ने ताराहरूलाई तिनले गन्ने चेष्टा गरे, तर एक छेउसम्म पनि गन्न सकेनन्। गन्न सकिन्छ? परमेश्वरले सोध्नुभयो। तर गन्नु असफल भएर अब्रामले परमेश्वरको सामु शिर निहुर्याए। अब्राम, तिमीलाई चाँडै एउटा सन्तान मिल्नेछ। समयमा तिम्रो वंश पृथ्वीमा फैलिएर आकाशका तारा झैं गनी नसक्ने हुनेछन्। ती आशिषित सन्तान भनिनेछन्, जसको अर्थ यो हो कि तिम्रै वंशबाट पछि आउने समयमा मरियमको जन्म हुनेछ र उसकै गर्भबाट संसारको मुक्तिदाता येशु ख्रीष्टको जन्म हुनेछ। अबदेखि तिम्रो नाम अब्राम होइन, तर अब्राहम अर्थात हजार हजार सन्तानका पिता हुनेछ। अनि तिम्रो पत्नीको नाउँ साराई होइन, तर सारा हुनेछ। जुन सन्तान जन्मनेछ त्यसको नाउँ इसहाक राख्नेछौ। परमेश्वरले त्यस रात अब्रामलाई ठूलो आशिष र भरोसा दिलाउनु भयो। दिउँसो घाम चरक्क लागेको थियो, गर्मी चढ़ेको थियो। अब्राहम तम्बुको अघि एउटा ठूलो रूखको छारी मनी बसेर शीतल हावा खाइरहेका थिए। उँट भेडा बाख्राहरू परपरका हरिया चौरमा चरिरहेका थिए। यही बेला केही पर बाटोमा अब्राहमले तीनजना मानिसहरूलाई आउँदै गरेका देखे। ती नचिनेकाहरू थिए। अब्राहमले झट्ट उठेर तिनीहरूलाई, आउनुहोस्, रूखको छायामा बस्नुहोस्, म तपाईहरूका निम्ति चियापानी तयार पारूला भन्दै स्वागत गरे। केही समयपछि तिनीहरूका निम्ति चियापानी ल्याइयो। तिनीहरूले आनन्दसाथ खाए। तीमध्ये एउटाले भने, अब्राहम, तिम्रो आशा अब पूरा हुनेछ। साराले चाँडै एउटा बालक पैदा गर्नेछ। यस बेला अब्राहमले स्वयं परमेश्वर स्वर्गदूतहरूसँग मानिस रूपमा पृथ्वीमा आउनुभएको रहेछ भनेर थाहा पाए। ती तीनजना मानिस जानलाई तयार भए। जाने बेलामा परमेश्वरले भन्नुभयो, अब्राहम, तिमी मेरो प्यारो साथी हौ, हामी यहाँ आएको कारण तिमीलाई बताउँछौ। सदम र गमोरा दुई शहर छन्, ती पापमा नाश भइरहेका छन्। हामी यो दुई शहरलाई आगो र गन्धकको वर्षाले ध्वंस पार्नेछौ। यो कुरा सुन्दा अब्राहमलाई सुर्ता लाग्यो, नराम्रो लाग्यो। तिनले भानिज लुटलाई सम्झे। लुट सदम शहरमा बस्दथे। तिनले परमेश्वरलाई भने, हुनसक्छ कि त्यहाँ कति त धर्मी मानिस होलान्, तिनीहरूलाई पनि नष्ट गर्नुहुन्छ? दसजनासम्म पनि धर्मी पाए भने म दुवै शहरलाई नाश पार्ने छैन। परमेश्वरले भन्नुभयो,
र अब्राहमसित विदा लिनुभयो। दस्तक के 20-25 जना धर्मी मानिस दुवै सहरबाट निश्चय पाइनेछ भन्ने ठूलो भरोसा अब्राहमलाई लागेको थियो। तर लूतको परिवार बाहेक अरू एउटै धर्मी पाइएन। प्रिय मित्र, आजको लागि बाइबलका घटनाहरू सुनाउने क्रम यतिमै टुङ्ग्याउन चाहन्छु। आगामी श्रृंखलामा हामी तपाईंलाई सदम र गमोरा सहरको सत्यानाश उत्पत्ति अध्याय 19 सुनाउनेछौ र त्यसपछि हामी तपाईंलाई एउटै छोराको बलिदान उत्पत्ति अध्याय 22 पनि सुनाउनेछौ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईंलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लटमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईंलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईंलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईंको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकलाई बिदा दिनुहोस्। जय मसीह।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइन्डका साथै नेपालका विभिन्न 14 भन्दा बढ़ी रेडियो स्टेशनबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरमा भरोसा राख्नेहरूलाई विजय दिने परमेश्वर हुनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। त आउनु श्रोता, आफूमाथि भरोसा राख्नेलाई परमेश्वरले कसरी विजय बनाउनु हुँदछ त यिनै विषयको शिरोफेरमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनुभएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा यहाँहरूलाई हार्दिक नमस्कार तथा जयमिसी टक्याउन चाहदछु म प्रवचन। श्रोता, यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रम हामी प्रस्तुत गर्दछौ कि तपाईँ र हामीहरू एकै ईश्वरका सन्तान, एकै परमपिता परमधामका परमेश्वरले डिजाइन गर्नुभएका मानव प्राणी हौ र तपाईँ हामी हरेकले यो बुझ्नु पर्दछ कि हामीहरूका डिजाइनर सृष्टिकर्ता ईश्वर एक मात्र हुनुहुन्छ र उहाँको योजना र इच्छा एक मात्र छ र यो धरतीका हरेक मानिसहरू उहाँकै इच्छा र योजनामा अगाडि बढेको अथवा जीवन बिताएको चाहनुहुन्छ। उहाँको योजना असल छ, उहाँको योजना शुद्ध छ, उहाँको योजना पर्फेक्ट छ। तर श्रोता, हामीहरू यो धरतीमा विभिन्न प्रकारका इच्छा, योजना र अभिलाषाहरूमा भौतारिरहेका छौं र ईश्वरको योजना के हो भन्ने कुरा धेरै जसलाई थाहा छैन। यति मात्र नभएर ईश्वरको हुनुहुन्छ भन्ने कुरामा पनि धेरै मानिसहरू दोधारमा परेका छन्। त्यसैले त श्रोता, आज ईश्वरलाई छोडेर ईश्वरले बनाएका जीव जन्तुहरू, ईश्वरले बनाएका ढुङ्गा माटोहरू, ईश्वरले बनाएका सृष्टिलाई नै ईश्वरको स्थान दिन थालेका छन्। श्रोता, तपाईँ र मैले यो कुरा अति गहिराईमा बुझ्न आवश्यक छ किनभने यो ईश्वरले बनाएका कुनै पनि चीजहरू अनन्त अनन्तसम्म रहँदैनन्। विशेष गरी भनौं ठोस, तरल र ग्यास। एउटा कुरा अनन्तसम्म रहन्छ, त्यो हो आत्मा। आत्माहरू दुई प्रकारका छन्, एउटा पवित्र आत्मा हो, एउटा दुष्ट आत्मा। आदरणीय श्रोता, हामीहरूको हृदयमा यी दुवै प्रकारका आत्माहरू हुन्छन् र पवित्र आत्मा परमेश्वर तर्फको हुन्छ भने दुष्ट आत्मा डियाबलस तर्फको हुन्छ। डियाबलस भनेको त्यो दुष्ट आत्माको लिडर हो जुन स्वर्गमा ईश्वरको आज्ञा भंग गरिसकेपछि यो धरतीमा झरेको थियो। परमपिता परमेश्वरले यो संसार बनाउनु भन्दा पहिला स्वर्गमा स्वर्गीय राज्य बनाउनु भएको थियो। स्वर्गीय राज्यमा आत्मिकी राज्य थियो। आत्मिकी राज्यमा करोडौं आत्माहरू सयौं करोड़ भन्दा पनि धेरै थिए। श्रोता, परमेश्वरले तिनीहरूको बन्दोबस्त गर्दा विशेष प्रकारको तरिका अपनाउनु भएको थियो। त्यसमा एकजना स्वर्गदूत, ऊ डियाबलस हो, उसले पछिल्ला दिनहरूमा कुनै पनि नियम कानूनलाई मान्न इन्कार गर्यो, त्यसैले अनाज्ञाकारी भयो र परमेश्वरले त्यसलाई स्वर्गमा राख्न चाहनु भएन र यो धरतीमा खसाल्नुभयो र यो धरतीमा त्यसले तपाईँ र मेरो जीवन तथा हृदयमा बास गर्न, राज गर्न र तपाईँ र मलाई दासत्वमा राख्न चाहदछ। त्यसको विरोधमा कुनै डाक्टर, पाइलट, कुनै राजा, मन्त्री, कुनै पनि मानवीय शक्तिले उत्रन सक्दैन किनभने त्यो आत्मिक शक्ति हो र हामी विशेष गरेर शारीरिक शक्ति हौ। यही युद्ध हजारौं वर्ष चल्दै गयो र अहिले एउटा त्यस्तो आत्मिक शक्ति आएको छ, त्यो शक्तिले त्यो दुष्ट आत्मासँग लड्न सक्दछ, त्यो दुष्ट आत्मालाई बसमा पार्न सक्दछ। त्यसको किन आवश्यक पर्यो त भने यो धरतीमा दुष्ट आत्माले नै धेरै धेरै राज गर्न थाल्यो। दुष्ट आत्माको प्रतिनिधित्वमा धरती दुष्ट र कलंक हुँदै गयो। यो दुष्ट आत्मालाई वशमा राख्नलाई परमपिता परमेश्वरले एक पवित्र आत्माको शक्तिद्वारा बालकको जन्म दिनुभयो। ती बालकको नाम हो ईसा मसीह। हामी शास्त्रहरूमा हेर्दा यो कुरा प्रष्टै थाहा पाउँदछौ र उहाँको भनाई तपाईँ र मलाई यो छ कि यो धरतीमा तपाईँ र हामीहरू जन्म्यौं र हामी जन्मेकाहरूलाई उहाँले भन्नुहुन्छ तिमीहरू यो धरतीमा जित र हार गर्ने पूर्ण बागडोर हातमा नलिएका प्राणी हौ। जित र हारको बागडोर मेरा हातमा छ। तिमीहरू यो धरतीमा एउटा विशेष कामले चुनिएका हो, जुन काम हो मेरो आज्ञामा चल्नु। यो पवित्र आत्मा परमेश्वरले भन्नुभएको यो गाई भैंसी बाख्रा कुकुर बिरालाहरूलाई होइन कि मानव प्राणीलाई मात्रै भन्नुभएको हो। किन त भने मानव प्राणी मात्रै परमेश्वरको स्वरूप र प्रतिरूपमा सृजिएको हो। त्यसैले श्रोता तपाईँ र मैले आफ्नो शक्ति ज्ञान बुद्धि र आफ्नो इच्छा योजना भन्दा पनि परमपिता परमेश्वरको इच्छा योजना ज्ञान बुद्धि र शक्तिमा चल्न सिक्नु पर्दछ। अब त्यो सूत्र कहाँ छ त त्यसको बारेमा आइडिया कहाँ सिकाइएको छ भने तपाईँ हामीले यो खोज्यौं भने पवित्र शास्त्र बाइबलमा भेट्टाउँदछौ। बाइबल ईश्वरको वाणी हो र बाइबलमा सत्य र असत्य सबै कुरा क्लियर बताएको छ। विशेष गरी ईसा मसीह यो धरतीमा आइसकेपछि यसको पूर्ण रूपले खुलस्त भएको छ अथवा सन चार यता यो कुराको पूर्ण प्रकाशित रूपमा प्रदर्शन भएको छ जुन ईसा मसीह अथवा येशु प्रभुबाट प्रदर्शित भएको थियो। श्रोता यहाँहरूका बीचमा आज मैले यही पवित्र शास्त्र बाइबलको एउटा अध्याय ल्याएको छु। त्यो हो न्यायकर्ता सात अध्याय, जहाँ एकजना व्यक्तिको नाम छ गिदोन र एउटा राज्यको नाम छ मिधान अथवा इजरायली तर्फको गिदोन र मिधानीहरूका बीचमा लडाई भएको छ। परमपिता परमेश्वरले कनान देश अथवा दूत र महाबग्ने देश अथवा सुख शान्ति आशिषै आशिष हुने देशमा आफ्ना चुनिएका जाति आफ्ना जनहरू अथवा आफूलाई पछ्याउनेहरूलाई राख्न चाहनुहुन्थ्यो र उहाँले हुकुम गर्नुभएको थियो जाऊ म तिमीहरूलाई त्यहाँ लिनेछौ। तर इजरायलहरूले बार बार ईश्वरको आज्ञा भंग गरे। बाटोमा हिँड्दा खाना खाँदा लुगा लगाउँदा ईश्वरको आराधना गर्दा विभिन्न परिस्थितिमा विभिन्न अवस्थामा उनीहरूले भूल गल्ती गर्दै रहे। बार बार परमपिता परमेश्वरले अगमवक्ताहरूद्वारा बोल्नुभयो भन्नुभयो खुद आफै आकाशवाणी गरेर बोल्नुभयो तर पनि ती मानिसहरू परमपिता परमेश्वरको आज्ञाको सही गोरेटोमा हिँड्न सकेनन्, कतिपयले हिँड्न चाहेनन् पनि। त्यसैले परमेश्वरले धेरै पटक ती इजरायलीहरूलाई आफ्नो खिन्नता प्रकट गर्नुभएको छ। फलस्वरूप तिनीहरूलाई अन्य जातिहरू अथवा नन क्रिस्चियनहरू अथवा सृष्टिका विभिन्न प्रकारका चीज वस्तुलाई ईश्वर मान्नेहरूका हातमा सुम्पिदिनु भएको छ। उहाँले इजिप्टमा सुम्पिनु भएको थियो। त्यहाँपछि बल्ला बल्ला 400 वर्ष पछि तिनीहरूलाई छुटकारा दिइसकेपछि दूत र महाबग्ने देश कनान देशमा लिने योजना गर्नुभयो आफ्ना चुनिएका मानिसहरूलाई। कनान देशमा जाँदा जाँदै पनि बाटोमा पनि विभिन्न प्रकारका अनाज्ञाकारिता र अविश्वासका कुरा इजरायलहरूबाट आए र बाटैमा पनि धोका पाए। 40 दिन लाग्ने ठाउँ 40 वर्ष लाग्यो। विभिन्न प्रकारका ईश्वरीय सुरक्षा हुनुपर्ने ठाउँमा उनीहरूले दुःख कष्ट अप्ठ्यारा भोग्नु पर्यो। बल्ल तल्ल अन्त्यमा नयाँ सन्तति कनान देशमा पुग्यो र जुन बेला यहसु भन्ने व्यक्तिले लिडिङ गरिरहेका थिए र यहसु भन्ने व्यक्ति साथमा काले भन्नुहुन्थ्यो उहाँहरू कनान देशमा पुग्नुभयो र नयाँ इजरायली सन्तानको साथमा र कनान देशभित्र पनि आक्रमण गर्नुपर्ने लडाई गर्नुपर्ने र ती शहरहरू विभिन्न देशहरू आफ्नो कब्जामा पार्नुपर्ने थियो र त्यहाँभित्र पनि उनीहरूले ठूलो युद्ध गर्नु पर्यो। बार बार ठूल्ठूला युद्धहरू गर्नु पर्यो र यहाँनिर एउटा युद्ध छ गिदोनका पक्ष इजरायलीहरू र मिदानीहरू र मिदानीहरूलाई लड्नलाई गिदोनका साथमा लगभग 32,000 सेनाहरू गएका थिए भने मिदानीहरूसँग भने लाखौं सेनाहरू थिए। ती मिदानी लाखौं सेनाहरूका अगाडि गिदोनसँग भएका 32,000 सेनाहरूको केही पनि लाग्नेवाला थिएन। तर पनि लडाई गर्नुपर्ने थियो र त्यो मिदानीहरूको ठाउँलाई आफ्नो कब्जामा इजरायलहरूले ल्याउनु थियो। त्यसको लागि परमेश्वरले एउटा अगुवा चुन्नुभयो। उहाँको नाम थियो गिदोन र ती गिदोनसँग 32,000 सेनाहरू गएका थिए र परमेश्वरले ती 32,000 सेनाहरूलाई पनि नलिने निर्णय गर्नुभएको थियो। किन त भने यदि ती 32,000 सेनाहरू गए भने उनीहरू लाखौं भए पनि अन्त्यमा इनकेस विजय भइहाल्यो भने यी इजरायली सेनाहरूले आफैमा घमण्ड गर्नेछन्, हामीले जित्यौं भन्नेछन्। आखिरीमा जित र हार मेरा तर्फबाट जाँदछ र मलाई यिनीहरूले श्रेय दिँदैनन्, मेरो यिनीहरूले याद गर्दैनन्, आफै यिनीहरू घमण्ड गर्छन्। यिनीहरूकै हातमा छोडिदिउ भने जित्न पनि सक्छन्, हार्न पनि सक्छन्, कुनै निश्चयता हुँदैन। तर यदि मैले नै यिनीहरूको लागि लडाई गरे भने त्यसमा विजयको निश्चयता छ भनेर परमेश्वरले अब इजरायलीहरूका लागि आफै लड्ने निर्णय गर्नुभयो। त्यसपछि गिदोनलाई भन्नुभयो, यी मानिसहरू यी 32,000 सेनाहरूका बीचमा उर्दी घोषणा गर, यदि कोही डरले काम्नेहरू हुनुहुन्छ भने तपाईँहरू घर गइहाल्नुहोस्, तपाईँहरूलाई कुनै गुनासो छैन, तपाईँहरू घर जानुहोस्। यसरी नै गिदोनले उर्दी घोषणा गरे र ती उर्दी घोषणा गरिसकेपछि 22,000 सेनाहरू फर्केर घर गए, किनभने उनीहरू डराएका थिए। मिदानी लाखौं सेनाहरूसँग कसरी लड्ने, हामी पक्कै मर्छौं, हामीले जित्ने कुनै सम्भावना छैन, हामी मर्नै पर्छ भन्ने उनीहरूको हृदयमा थियो र त्यसैले उनीहरू 22,000 जति फर्केर घर गए। श्रोत, यसरी लडाई गर्ने क्रममा एकदमै अनौठो लडाई भएको छ। यो लडाईमा कसले जित्यो र कसरी लडे भन्ने कुरा हामी परमेश्वरको जीवित वचन बाइबलबाट हेर्ने नै छौ र परमेश्वरले कसरी काम गर्नुहुन्छ त उहाँले चुनेका मान्छेहरू मार्फत भनेर हामी हेर्ने नै छौ। यतिखेर भने एउटा प्रभुको महिमाको लागि भजन सुन्नेछौ।

0: साँच्चै श्रोता परम प्रभु सर्वशक्तिमान हुनुहुन्छ, उहाँको अगाडि सबै कुरा सम्भव छ, उहाँको इच्छा भएमा सबै कुरा विजयी हुन्छ। आज हामी प्रभु येशु ख्रिस्तलाई मान्नेहरू यो धरतीमा एउटा यस्तो जाति बनेका छौ जुन जाति एकदमै पावरफुल छ, शक्तिशाली छ। जुन जातिहरू जुन मानिसहरू थोरै होस् या उनीहरूले लडाई नगरोस् या उनीहरूले आन्दोलन नगरोस् या उनीहरूले संसारी कुनै पनि प्रतिकार नगरे तापनि तिनीहरूदेखि संसारको मानिस संसारको शक्ति संसारको ज्ञान डराइरहेको हुन्छ, अग्मकाइरहेको हुन्छ। हुन पनि अन्तिममा संसारी ज्ञान बुद्धि रीतिथिति चाल चलन यो सबै अन्धकारको शक्तिहरूले हार्नेछ र विश्वको ज्योति येशु ख्रिस्टको शक्तिले नै जित्नेछ। यो कुरामा भने दुई मत छैन आदरणीय श्रोता, र यहाँनिर पनि त्यस्तै भएको छ। र परमेश्वरको वाणी अनुसार गिदोनले घोषणा गर्नुभयो र 22,000 सेना फर्केर गए, बाँकी रहे 10,000। र परमप्रभुले फेरि बोल्नुभयो गिदोनलाई, गिदोन यही 10,000 पनि धेरै भए, अब के गर, तल खोलामा यिनीहरूलाई लग र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु, तिनीहरूबाट ककलाई लग्ने म छानिदिनेछु। जब म भन्छु यो मानिस चाहिँ तसँग जानेछ तब त्यो मानिस जानेछ, र यदि म यो मानिस तसँग जाने छैन भनी भन्नेछु तब त्यो जाने छैन। तब परमप्रभुको वचनलाई गिदोनले सुन्नुभयो र त्यसै गर्नुभयो र तल खोलामा ल्याउनुभयो। र अनि परमप्रभुले तिनीहरूलाई भन्नुभयो, हरेक मानिस जसले कुकुरले झैं जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख, र अर्कोतिर चाहिँ जसले घुँडा टेकेर पानी पिउँछ तिनीहरूलाई राख। तब ती सबै 10,000 मानिसहरूलाई तल खोलामा गिदोनले लिनुभयो र त्यहाँनिर पानी पिउन लगाउनुभयो, र त्यहाँनिर कुकुरले झैं चाटेर 300 जनाले पानी पिए भने बाँकी सबैले घुँडा टेकेर पानी पिए। त्यसपछि परमप्रभु परमेश्वरले गिदोनलाई भन्नुभयो, हो यी 300 जना जसले कुकुरले झैं चाटेर पानी पिए तिनीहरूलाई तसँग लग, अथवा 300 जनालाई मात्र लग, फेरि 9,700 जना सेनालाई फर्काइदे। तब ती लाखौं जनाका बीचमा लड्नलाई 300 जना मानिसहरूलाई परमेश्वरले चुन्नुभयो। अझै तिनीहरू यति सिधा यति लाटा कि पानी पिँदाखेरि पनि कुकुरले पिए झैं जिब्रोले चाटेर पिएका थिए। तर आदरणीय श्रोता, अन्त्यमा लडाई चर्किदा परमेश्वरले ती 300 सिधा सादा सही सच्चा व्यक्तिहरूको साथमा रहेर काम गर्नुभयो र लाखौं मिरानीहरूलाई परास्त गरेर 300 जनाले त्यो मिरानीहरूको राज्य कब्जा गरे। यो पवित्र धर्मशास्त्र बाइबलको सत्य ऐतिहासिक घटना हो। त्यसो भए योबाट तपाईँ र हामीले आज के सिक्ने त आदरणीय श्रोता, योबाट सिक्नु पर्ने कुरा प्रष्टै छ। र तपाईँ र मैले आज यो धरतीमा खान पायौं, लाउन पायौं, बस्न पायौं, शक्ति छ, सामर्थ्य छ, पावर छ भन्दैमा ढुक्क बसिरहने अवस्था छैन। हामीहरू यो धरती छोडेर मर्न पक्कै पर्छ, र मरिसकेपछि हाम्रो आत्माले अनन्त अनन्तसम्मको स्वर्गीय राज्यमा बास पाउँछ कि अनन्त अनन्तसम्मको नरकको राज्यमा बास पाउँछ त? आदरणीय श्रोता, परमपिता परमेश्वर मात्रै स्वर्गमा हुनुहुन्छ, दुष्ट आत्माहरूका लिडरहरू दुष्ट आत्माहरू तिनीहरूको बस्ने ठाउँ भने नरक हो। त्यसैले यो धरतीमा तपाईँ र म जन्मिसक्दा परमेश्वरले आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा बनिएका मानिस जातिलाई अति प्रेम गर्नुहुन्छ, र अति प्रेम गरेको कारण उहाँले एकजना मसीह यो धरतीमा जन्म दिनुभयो, अथवा उहाँ त्यही मसीह को शरीर भित्र आफ्नो बास गरेर एउटा शारीरिक रूपले यो धरतीमा उहाँ आउनुभयो। र यो धरतीमा आइसकेपछि उहाँले धेरै पटक भाषण पनि गर्नुभयो, धेरै पटक प्रमाणहरू देखाउनुभयो, धेरै पटक असल असल काम गर्नुभयो, जुन कुरा धरतीमा आउने अन्य महामानवहरूले पनि गरेका थिए। तर आदरणीय श्रोता, एउटा कुरा भने, कुनै पनि महामानव कुनै पनि राजा मन्त्री कुनै पनि भगवानले समेत गर्न नसकेको एउटा काम ईसा मसीहले गर्नुभयो, त्यो काम हो मृत्युबाट शरीरैसँग पुनरुत्थान हुने। प्रभु येशू ख्रीष्ट शरीरैसँग चिहानबाट मरेको तीन दिन पछि उठेर टकलक्कै अगाडि आइपुग्दा मानिसहरू रोए, चिच्याए, शंका गरे र उनीहरू एकदमै अल्लमल्लमा परे। अन्तत परमेश्वर नै येशु हुनुहुन्छ, येशु नै उद्धारकर्ता हुनुहुन्छ, येशुले मात्रै काल आवरणलाई जितेर फर्केर आउनुभयो, येशु नै ईश्वरका मुख्य बिन्दु हुनुहुन्छ भन्ने कुरा चाल पाए। आदरणीय श्रोता, त्यसपछि त्यो गिदोनसँग भएका 300 जना र मिधानीहरूसँग भएका लाखौं जना सेनाहरूका बीचमा युद्ध हुँदाको बेलका मिधानीहरू एक आपसमा लडेर, एक आपसमा झगडा गरेर, आफू मारामार गरेर उनीहरू आफै सिद्धिए, अथवा यसलाई आफै भन्दा पनि परमेश्वर सृष्टिकर्ता ईश्वरले आफ्ना चुनिएका जाति, आफ्नो आज्ञा मान्ने जाति, आफ्नो वचनमा हिँडिरहेका जातिलाई विजय दिने परमेश्वर हुनुहुन्छ। प्रभु येशु ख्रिस्टको नाउँ जब तपाईँ हामी पुकार्दछौ, उहाँले तपाईँ हामीलाई आशिषले भरपूर गर्नुहुन्छ, मुक्ति र उद्धारको बाटो देखाउनुहुन्छ र तपाईँ र मेरो जीवनमा एउटा नयाँ मोड आइदिन्छ। यो कारण एउटा मात्र हो, येशु ख्रिस्टलाई आफ्नो जीवनमा मुक्तिदाता र उद्धारकर्ता माने भने। प्रभु येशु ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनेर पाप पश्चातापको प्रार्थना गर्न धेरैले गाह्रो पर्छ। धेरै जनाले त म पापी छैन भन्ने अभिव्यक्ति पनि दिनुभएको छ। आदरणीय श्रोता, हामी मानिसहरू कुनै हालतमा पनि पर्फेक्ट पूर्ण धर्मी हुन सक्दैनौ। यो कुरा तपाईँ र मैले जान्नुपर्छ, यो कुरा हामीहरूले बुझ्नुपर्छ। येशु ख्रिस्ट भनेको यस्तो उद्धारकर्ता परमेश्वर हुनुहुन्छ जसले तपाईँ हामीलाई साँच्चै रोग बिमार निको हुनमा मात्र होइन, अन्य हरेक कुराहरूमा परमेश्वर येशूले सहायता र छुटकारा गर्नुहुन्छ। हामीहरू संसारको अन्धकार र अन्धविश्वासमा डुबेका छौं, संसारका ज्योति भनेर येशू ख्रीष्ट आउनुभयो र हामीलाई आत्मिक आँखा खोलिदिनुहुन्छ, हामीले स्पिरिचुअली देख्न सक्छौ। अनि यसरी नै हामीहरू परमेश्वरको अगाडि प्रष्ट इमान्दार गर्दा गर्दै पनि विभिन्न धोका दुःखमा पर्न सक्छौ। त्यस्तो बेला पुकार्दा एकमात्र असल ईश्वर येशूले असल रूपले सुन्नुहुन्छ। उहाँले भन्नुहुन्छ, म झर्को नमानिदिन्छु। प्रभु येशू ख्रीष्ट झर्को नमानिदिने अथवा यहोवा इरे जुटाउनु हुने परमेश्वर हुनुहुन्छ। यहाँनिर यो गिदोनसँग भएका 300 जना सेनाहरूले लाखौं मिदानी सेनाहरूलाई पराजित गरेर फर्केका छन् र यहाँनिर यो 300 जनाले लाखौं सेनाहरूलाई कसरी जिते त भने, यी 300 सेनाहरू खासै लड्नु परेन, यसमा परमपिता परमेश्वर स्वर्गका मालिक येशु ख्रीष्ट आफै नै लड्नुभयो। अथवा यहाँनिर परमेश्वरले कुन कुरा सही हो, कुन कुरा गलत हो, कुन कुरा धेरै महत्वको छ, कुन कुरा कम महत्वको छ भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ। कम र बढी महत्व भन्दा पनि परमेश्वरले यो संसार चलाउनलाई कसलाई जिम्मेवार दिनुभयो र संसार कसरी चल्छ र त्यो उहाँले बनाएको डिजाइन हो र उहाँकै निर्देशनमा सबै कुरा हुनुपर्दछ र चलिरहेको छ। त्यसैले आदरणीय श्रोता, तपाईँ र मेरो जीवनमा भएको यात्राको जित, जीवनमा भएको आन्दोलनको जित र संसारको दुःख कष्ट, अन्धविश्वास, रूढिवादी, विभिन्न प्रकारका बन्धनहरू, विभिन्न प्रकारका शासनहरूबाट छुटकारा लिन चाहनुहुन्छ भने येशु ख्रीष्ट तयार हुनुहुन्छ हामीलाई सहायता गर्न। तर सबैभन्दा मुख्य कुरा उहाँले तपाईँ र ममा अपेक्षा गर्नुभएको कुरा यो हो कि मेरा प्रजा मानिसहरूले आफै पाप क्षमा मागोस् ताकि मैले यिनीहरूको पाप क्षमा गरेर अनन्त अनन्त सम्मको लागि जीवन दिन सक्छ। आदरणीय श्रोता, जब तपाईँ हामी प्रभु येशूलाई विश्वास गर्छौ, हामीले न त जात बदलेका हौ, न त धर्म बदलेका हौ, न त भाषा बदलेका हौ, न त लिङ्ग बदले। तपाईँ र हामीहरूले येशूलाई प्रभु र मुक्तिदाता भनेर जुन दिन पश्चातापको प्रार्थना गर्दछौ त्यो दिन हामीहरूका पाप, अधर्म, सबै मिस्टेकहरू मिना हुन्छ। त्यसैले श्रोता, परमपिता परमेश्वरको जुन कृपा दया तपाईँ र ममा परेको छ यो कुरा हामी प्रयोग गर्न जान्नुपर्छ। यो कुरा यो धरतीमा युज गरेर योद्वारा परमेश्वर पिताको महिमा हुनुपर्छ, नत्र भने हामी उहाँका पनि ठगा हुन्छौ र धरतीमा मानिसहरूलाई ठगे त कति धोकामा परिन्छ भने ईश्वरलाई ठग्दा हाम्रो धोका कति ठुलो होला। त्यसैले आदरणीय श्रोता, परमपिता परमेश्वरको जीवित वचन र उहाँको सत्य ऐतिहासिक घटना सहित आज यो सुसमाचार सबैका लागि कार्यक्रमबाट बिदा हुन्छौ। परमेश्वर तपाईँ र मेरा साथमा सधैँ होस्। परमेश्वरले तपाईँ र मलाई अन्धकार, रूढिवादी, हत्या, हिंसा, विभिन्न प्रकारका नराम्रा सोच, विचार, व्यविचार सबैलाई त्यागेर उहाँको पवित्र आत्माको अगुवाईमा राज्य गर्ने बनाउनु भएको होस्। परमेश्वर येशु ख्रिस्टको नाउँमा आजको सुसमाचार सबैका लागि कार्यक्रम प्रस्तुत गर्दै म यहाँहरूका लागि र हामी सबैका लागि छोटो प्रार्थना गर्नेछौ। यो कार्यक्रमको अन्तमा परमपिता परमेश्वर स्वर्गीय राजा, जसले आकाश धरती हाम्रा अङ्ग प्रत्यङ्ग बनाउनु भयो, तपाई परमेश्वर हाम्रा भरोसा, हाम्रा आशा, हाम्रा चट्टान हुनुहुन्छ। तपाईँ विजयका परमेश्वर हुनुहुन्छ। यो देश नेपाल र नेपालीमा तपाईँ येशूको विजय आओस् त्यो हामी पुकारा गर्न पनि जरुरत छैन। तपाईँ येशूको विजय पक्कै आउनेछ र त्यो विजयको महसुस हरेक व्यक्तिले गर्नुहुनेछ। आदरणीय श्रोता, कतिपय बेला तपाईँको वचन र तपाईँको बोली हामी संसारका मानिसले बुझ्दैनौ, तर तपाईँ परमेश्वरले हामी हरेकको जीवनमा सही सत्य कुरा प्रमाणित गरेर जानेर हामीलाई शिक्षा दिनुहुन्छ। त्यो तपाईँ परमेश्वर येशू ख्रिस्टको शिक्षा चिरोपरि छ। येशु, तपाईँको चरणमा हाम्रा देश नेपालका हरेक व्यक्तिहरूलाई, हरेक गाउँघर, छर छिमेकी, घर परिवार सबैलाई राख्दछौ। हरेक व्यक्ति तपाईँ येशू ख्रिस्ट उद्धारकर्ताको नाउँमा पाप पश्चाताप प्रार्थना गरोस् र सबैले मुख्य र मुक्ति पाओस्। मृत्यु पछिको बिना अर्थको झमेला भन्दा मृत्यु अघि हामी हरेक पापी मानिसले आफू आफ्ना पाप र अधर्मको निम्ति पश्चातापको प्रार्थना गरेर येशूको नाममा पाप मिना गरेर हामी यो धरतीमा अझै सुखी र खुसी भएर जिउँ र परमेश्वर सृष्टिकर्ताको महिमा गर्नलाई हामी हरेकले बुझेर येशू ख्रिस्टको चरणमा आएर, मण्डलीमा आएर प्रार्थना गर्न सिकौं। येशूको नाममा पाप पश्चाताप गर्न सिकौं। पिता, पुत्र, पवित्र आत्मा त्रिएक परमेश्वरको नाममा पानीको बत्तिसमा लिन सकौ र स्वर्गीय राज्यका योग्य प्राणी हुन सकौ। यही कामना र प्रार्थनाका साथै यो सम्पूर्ण विन्ती राख्दछौ येशू राजा तपाईँको जीवित अनि पवित्र नाउँमा। हस्त नमस्कार। जय मसीह। प्रभु येशू ख्रिस्टले सबैलाई रक्षा, आशिष र उद्धार देऊन्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। हामी यो विश्वास गर्दछौ कि आजको वचनबाट यहाँहरूले महत्वपूर्ण शिक्षा हासिल गर्नुभएको छ। वचनमा प्रस्तुत इजरायलीहरू र मिदानीहरूको युद्धको प्रसंगबाट परमेश्वरले आफूमाथि भरोसा गर्नेहरूलाई अचम्मको विजय कसरी दिनुहुँदछ त भन्ने कुरा अवश्य पनि बुझ्नुभयो होला। हो श्रोता, परमेश्वर अनुग्रही, प्रेमिलो र अति कृपालु तर सर्वशक्तिमान हुनुहुन्छ, जसले मानिस जातिलाई अनुग्रह गर्नुहुँदछ। तर विशेष गरेर परमेश्वरको वचनमाथि भरोसा राख्ने र उहाँको वचनको आज्ञा पालन गर्नेलाई उहाँ कहिले पनि पराजय र हारको जीवनमा बाँचिरहन दिनुहुँदैन, किनभने उहाँको वचनले भन्दछ कि उहाँ विजय दिने परमेश्वर हुनुहुन्छ, उहाँ पराजयको परमेश्वर हुनुहुन्न। यसकारण परमेश्वरमाथि भरोसा गर्ने हरेक व्यक्तिलाई उहाँ अनन्तको स्वर्गीय विजय र आनन्दको जीवन दिन चाहनुहुन्छ। यसै

विचार गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835। त्यसै गरी हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-47-557, 98-481-47-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आशामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यी सारा बोझले दबिएका हो म का हो म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई न्यानो अभिवादन, साथै जयमसी। म अनिल सुनामको तर्फबाट आज हामी फेरि पनि एउटा विषयलाई चर्चा गर्नेछौ। आज पनि हामी परमेश्वरको वचनबाट सिक्ने प्रयास गर्नेछौ। अनि आज जुन विषयमा मैले तपाईँसँग छलफल गर्न गइराखेको छु, जुन विषयमा हामीले परमेश्वरको वचनबाट सिक्न गइराखेको छ, अनि यो वचन आफैमा शक्तिशाली छ। प्रियहरू, यो वचन आफैमा एक

0: एकदमै अर्थपूर्ण छ प्रियहरू। अनि यो समय हामी पहिलो पत्रुसको पत्रबाट हेर्नेछौ। अनि पहिलो पत्रुस र दोस्रो पत्रुस कसले लेखे भन्दै गर्दा तपाईँ र मलाई थाहा छ, यीशु ख्रीष्टको पहिलो चेलाले। अनि पहिलो कुरा चाहिँ हाम्रो जीवनमा सबै कुरा एकदमै महत्वपूर्ण लाग्छ हामीलाई प्रियहरू। अनि यो पहिलो यीशु ख्रीष्टको चेलाले लेख्नु भएको पहिलो पत्रुसको पुस्तकबाट हामी केही कुरालाई हेर्नेछौ। अनि आज म तपाईँहरूको बीचमा एउटै पदलाई मात्र चर्चा गर्न चाहन्छु। अनि मैले हजुरहरूको बीचमा बोल्न लागेको वचन चाहिँ पहिलो पत्रुस 2:9 हो। अनि यहाँनिर यसरी लेखिएको छ, तर तिमीहरू चुनिएका वंश हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो, ताकि तिमीहरू उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। हालेलुया। अनि यो पत्र उसले कसलाई लेख्दैछ भन्दै गर्दा, नि जब तपाईँले यो पहिलो पत्रुस 1:1-2 हेर्नुभयो भने यसरी लेखिएको छ, येशु ख्रीष्टको प्रेरित पत्रुसबाट पन्तस, गलातिया, कापादोकिया, एसिया र बिथिनिया भरि निर्वासित भई चरपष्ट भएकाहरूलाई येशु ख्रीष्टको आज्ञा पालन र उहाँका रगतको छिर्काईको निम्ति पवित्र आत्माद्वारा शुद्ध भई परमेश्वर पिताद्वारा उहाँको पूर्व ज्ञान अनुसार चुनिएकाहरूलाई अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस् भनेर यहाँनिर पत्रुसले यी व्यक्तिहरूलाई लेख्दैछन् यो पत्र चाहिँ प्रियहरू। किन भन्दै गर्दा नि प्रियहरू, जब तपाईँले इतिहास हेर्नुहुन्छ भने इतिहासमा के भइराखेको थियो भन्दा नि त्यो समयमा चाहिँ रोमी शासकको नेरो सम्राटले चाहिँ धेरै पीडाहरू दिइराखेको थिए क्रिस्चियनहरूलाई। किन उसले पीडा दिइराखेको थियो भन्दा सम्राटको शक्ति र धर्मसँगको असमति पनि हामी त्यहाँनिर पाउँछौ प्रियहरू। जब सम्राट नेरोले चाहिँ त्यहाँनिर भएका धेरै देवी देवताहरू पुज्दै गर्दा, बलिदान गर्दै गर्दा चाहिँ क्रिस्चियनहरूले चाहिँ उसले भनेको कुरा नमान्दै गर्दा त्यहाँनिर क्रिस्चियनहरूलाई चाहिँ धेरै सताव दिएको कुरा हामी पाउँछौँ। त्यति मात्र होइन, उनीहरूलाई धेरै अस्वीकार र असहज बनाइराखेको त्यहाँनिर यो पहिलो कारण भने। दोस्रो कारण चाहिँ तपाईँले इस्वी सम्वत 64 हेर्नुभयो भने रोममा चाहिँ ठुलो आगो लागेको थियो। अनि त्यो आगो लाग्नुको कारण चाहिँ उसले चाहिँ क्रिस्चियनहरूलाई चाहिँ के गरिराखेको छ, दोष लगाइराखेको छ। क्रिस्चियनहरूले गर्दा चाहिँ यो आगो लागेको, क्रिस्चियनहरूले गर्दा यो विपत्ति रोममा आयो भन्ने कुरालाई उसले के गर्दैछ भन्दा आरोप लगाइराखेको थियो त्यो समय। त्यति मात्र होइन प्रियहरू, सामाजिक तिरस्कार र बहिष्कार गर्ने कुरा पनि त्यहाँनिर भइराखेको थियो। जब क्रिस्चियनहरूले चाहिँ देवी देवतालाई पूजा गरेनन्, जब देवी देवतालाई मानेनन्, यति मात्र होइन त्यो समयमा चाहिँ नेरोले उसलाई नै पुज्नु भनेर भन्दै गर्दा पनि क्रिस्चियनहरूले चाहिँ नगर्दै गर्दा त्यो समयमा क्रिस्चियनहरूमा एकदमै दबाव र सताव आइराखेको थियो प्रियहरू। अनि त्यो समयमा क्रिस्चियनहरूलाई चाहिँ व्यापक गिरफ्तारी र कारावास पनि गरिराखेको थियो। परमेश्वरको काम गर्ने उहाँका चेलाहरूलाई चाहिँ नेरो सम्राटले चाहिँ के गर्दै थियो भन्दा धेरैजनालाई एकदम गिरफ्तारी गर्ने र जेलमा हाल्ने गरिराखेको थियो। त्यति मात्र होइन प्रियहरू, उसले क्रिस्चियनहरूलाई एकदमै सताएको कारण चाहिँ धेरै क्रिस्चियनहरू चाहिँ यरुसलेम छोड्नलाई बाध्य भइराखेको थिए प्रियहरू। अनि त्यहाँनिर के हुँदै थियो भन्दा प्रमुख प्रमुख व्यक्तिहरूलाई चाहिँ झन् धेरै यातना दिइराखेको उदाहरणहरू हामी धेरै पाउँछौ प्रियहरू। त्यो समयमा धेरैजनाको शिर काटेर के गरी मारिँदै थियो भन्दा धेरैजनालाई चाहिँ आगोले पनि जलाइराखेको थियो। त्यो समयमा कस्ता कस्ता यातना दिइराखेको थियो भन्दा नि यो पत्रुसले उसका मानिसहरूलाई लेख्दै गर्दा चाहिँ प्रियहरू, त्यो समयमा क्रुसमा टाङ्गिराखिएको थियो। जसरी यीशुलाई क्रुसमा टाङ्गिराखेको थियो, त्यसरी नै धेरै क्रिस्चियनहरूलाई चाहिँ यो नेरो सम्राटको समयमा चाहिँ क्रुसमा टाङ्गिराखेको थियो। अनि अर्को कुरा चाहिँ नि जिउँदै दलाई राखिएको थियो प्रियहरू, जसले कृष्ण नीतिलाई चाहिँ प्रचार गरिराखेको थियो। यीशु नै मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरालाई प्रचार गर्दै गर्दा जलाई पनि राखिएको थियो। अनि त्यति मात्र होइन, धेरै चोटि जङ्गली जनावरको चाहिँ आहार भइराखेको थिए क्रिस्चियनहरू चाहिँ। अनि त्यहाँनिर हेर्नु भयो भने अझ धेरै म बताउन चाहन्छु, त्यो समयमा चाहिँ शिर पनि काटिराखिएको थियो भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा पाउनु पर्छ। अनि यहाँनिर पत्रुसले यस्तो विघ्न सतावट हुँदै गरेको मान्छेलाई चाहिँ के भन्दैछन् भन्दा चाहिँ नि उसले प्रस्थान दिँदैछन्, हामीले विश्वास गरेको धर्मशास्त्र व्यवस्थामा जे लेखिएको कुरा छ त्यो चाहिँ येशूमा आएर पूरा भएको कारण यी कुराहरू हाम्रो जीवनमा आइराखेको छ, यो सतावटहरू चाहिँ हामीले भोगिराखेको छौँ भन्दै गर्दा उसले यी चरपष्ट भएका मानिसहरूलाई चाहिँ के गर्दैछन् भन्दा प्रोत्साहन दिँदैछन्। र उसले पहिलो पत्रुस दुई अध्यायको नौमा यसरी भन्छन्, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा यहाँनिर भन्छन्। यु आर द चुजन वन, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा चाहिँ यहाँनिर बताउँछन्। जब तपाईँले एनकेजेबीमा हेर्नुभयो भने त्यहाँनिर यसरी लेखेको छ, चुजन जेनेरेसनको कुरा गर्छ यो एनकेजेबी भर्जनले भने। एनआईभीमा हेर्नुभयो भने तपाईँले चुजन पिपल भनेर पनि भनेको छ। एनएएसबीमा हेर्नुभयो भने चुजन रेस्ट भनेर पनि हामीले यहाँनिर पाउँछ नि। यो पत्रुसले चाहिँ यो कुरा आफै बताइराखेको छैन प्रियहरू। तपाईँले यसाया 43:40 हेर्नुभयो भने 20-21 पदबाट उसले के गर्दैछन्, हामीहरू चाहिँ चुनिएको वंशहरू, तिमीहरू चाहिँ चुनिएको वंश हौ भन्ने कुरा उसले पुरानो करारबाट पनि यो कुरालाई ल्याउँदैछन्। अनि चुनिएको वंश जब उसले यो भन्दै गर्दा हामीले अब्राहमको कुरालाई, इसाकको कुरालाई र याकुबको कुरालाई हामीले बिर्सिनु हुँदैन प्रियहरू। परमेश्वरले कसरी अब्राहमद्वारा करार स्थापित गर्नुभयो भन्ने कुरा यो कुरालाई उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, परमेश्वरले कसरी अब्राहमसँग, इसाकसँग र याकुबसँग करार बाँध्नुभयो भन्ने कुरालाई पनि उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, हामी चाहिँ खतना भएर, कत्रो भएर, सेपरेटेड वान भएका व्यक्तिहरू, हामी चाहिँ चुनिएका व्यक्तिहरू हौ भन्ने कुरा उसले ती व्यक्तिहरूलाई चाहिँ सम्झना दिलाउँदैछन् प्रियहरू। अनि यो कुरा किन उसले नयाँ करारमा आएर भन्दैछन् भन्दा नि, चुनिएको वंश चाहिँ अब तिमी र म हौ, हामी चाहिँ चुनिएका हौ भन्ने कुरालाई उसले भन्दैछन्। उनीहरू जब पुरानो करारलाई मान्दै गर्दा नि प्रियहरू, उनीहरू चाहिँ व्यवस्थामा थियो, तर त्यो व्यवस्था जब येशू ख्रीष्टमा पूरा भयो, येशू ख्रीष्टद्वारा चाहिँ ती मानिसहरू चाहिँ चुनिएका वंश भयो भन्ने कुरालाई उसले उत्साह दिँदैछ। त्यस्तो विघ्न सतावट हुँदै गर्दा पनि यो कुरा चाहिँ तिमीहरूले जानिराख, परमेश्वरले हामीलाई चुन्नु भएको, परमेश्वरले हामीलाई छान्नु भएको हो भन्ने कुरालाई उसले बताइराखेको छ प्रियहरू। अनि यो योजना चाहिँ नि, उद्धारको योजना चाहिँ क्रिस्ट येशूद्वारा चाहिँ यो संसारमा पूरा भएको छ। क्रिस्ट येशूद्वारा चाहिँ हामी चुनिएका छौँ। तपाईँले पुरानो करारमा हेर्नुभयो भने विशेष गरी चाहिँ चुनिएको व्यक्तिलाई चाहिँ विशेष प्राथमिकता दिन्थ्यो, जस्तै राजालाई, पुजारीलाई, न्यायकर्तालाई, अगमभक्तलाई। तर यहाँनिर चाहिँ अब के भन्नु खोज्दैछ भन्दा चाहिँ नि, जब तिमीहरूले येशूलाई विश्वास गर्यौ त्यही दिनदेखि नै तिमीहरू चुनियौ, यु आर द चुजन वान हो भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले उसका अडियन्सहरूलाई अथवा यो पत्र पढ्ने व्यक्तिहरूलाई चाहिँ बताइराखेको छन्। पत्रुसले मात्र होइन प्रियहरू, तपाईँले जब एपिसीमा हेर्नुभयो भने पाउललाई पनि यो कुरा एकदमै स्पष्टसँग थाहा छ प्रियहरू। पाउलले पनि, म चाहिँ चुनिएको वंशहरू हौ र एपिसीको मण्डलीलाई तिमीहरू पनि चुनिएको वंश हौ भन्ने कुरालाई उसले बताउँछ प्रियहरू। उसले जब तपाईँले एपिसी 1:4 हेर्नुभयो भने संसारको उत्पत्ति भन्दा अघिबाट चाहिँ उहाँले हामीलाई चुन्नु भएको छ भन्ने कुरा यहाँनिर पाउलले बताउँछ प्रियहरू। नि यो कुराबाट तपाईँ र मैले के चाहिँ बुझ्दैछौँ भन्दा नि, जुन व्यक्तिहरू सतावटमा गइराखेको छ उनीहरूको परिचय के हो, परमेश्वर को हुनुहुन्छ उहाँहरूको लागि र परमेश्वरले हामीलाई के गर्नु पर्यो भन्ने कुरालाई चाहिँ यहाँ पत्रुसले ती व्यक्तिहरूलाई बताउँदैछ। अनि यहाँनिर हामीले भन्न सक्छौँ, ती व्यक्तिहरू मात्र चुनिएको वंश होइनौ, आज तपाईँ र म पनि येशू ख्रीष्टद्वारा चुनिएका छौ, त्यही भएर तपाईँ र म पनि चुनिएका वंशहरू हौ भनेर म भन्न मन लाग्छ। अनि तपाईँ र मैले यहाँनिर अर्को शब्द हेर्यो भने राजकीय पुजारीगिरीको यहाँनिर कुरा गर्छ, यहाँ चाहिँ राजाको कुरा गर्छ, प्रिय रोयल प्रिस्टहुडको कुरा गरिराखेको छ। राजकीय पुजारीगिरी भनेको चाहिँ के हो भन्दा राजादेखि आउने पुजारी, राजाको सेवा गर्ने पुजारी भनेर पनि हामीले बुझ्न सक्छ। नि पुजारी हुनको लागि चाहिँ हारुनको कुलबाट चाहिँ के हुनु पर्थ्यो, आउनु पर्थ्यो र नियुक्ति हुनु पर्थ्यो पुरानो करारमा। त्यति मात्र होइन प्रियहरू, पुरानो करारमा तपाईँले हेर्नुभयो भने यदि कुनै व्यक्ति पुजारीको सेवा गर्न चाहन्छ भने हारुनको कुलबाट प्रियहरू उसको चाहिँ उमेर नपुगिकन उसले पुजारीको सेवा गर्न पाउँदैनथ्यो। अनि पुजारीले चाहिँ के गर्थ्यो भन्दा चाहिँ नि प्रियहरू मानिसहरूको पापको पश्चाताप गर्ने, प्रयासित गर्ने कामहरू गर्दथे। अनि यहाँनिर पत्रुसले उनीहरूलाई सम्झना दिलाउँछन्, हामी चाहिँ राजकीय पुजारीगिरी हौ है भनेर उसले सम्झना दिलाउँछ। अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिस र परमेश्वरको बीचमा मध्यस्थ गर्नको लागि, अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिसहरूको पाप परमेश्वरको अगाडि लगेर प्रयासित गर्नको लागि। तर यहाँनिर पत्रुसले यो कुरालाई सम्झना दिलाउँदैछ, जब हामी यीशु ख्रीष्टमा आयौं अब त्यहाँनिर चाहिँ कुनै पनि के छैन, मध्यस्थकर्ता हुनु परेन। अनि मध्यस्थकर्ता चाहिँ यीशु ख्रीष्ट भइकन हामी चाहिँ परमेश्वर कहाँ डाइरेक्ट पुग्न सक्छौ, परमेश्वर कहाँ हाम्रा कुरा डाइरेक्ट राख्न सक्छौ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले चाहिँ नि प्रियहरू पत्र पढ्ने मानिसहरूलाई सम्झना दिलाउँदैछन्। अनि यो कुरा तपाईँले अझ धेरै मजाले बुझ्नुभयो भने प्रकाश 1:6 यसो लेखिएको छ, हामीलाई एउटा राज्य उहाँका पिता र परमेश्वरका पुजारीहरू तुलाउनु हुनुहुने, उहाँलाई महिमा र परक्रममा सदा सर्वदा होस् भनेर। अनि यीशु ख्रीष्टले जब त्यो पुजारी पदलाई चाहिँ नि कलवरी क्रुसमा जब पूरा गरिदिनु भयो, त्यहाँदेखि चाहिँ परमेश्वरले अब चाहिँ तपाईँ र मलाई पुजारी गिरी बनाउनु भएको छ, अब चाहिँ हामी पुजारी गिरी भएका छौँ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले त्यत्रो शतावटमा पढ्दै गरेको मानिसहरूलाई के गर्दैछन् प्रियहरू, प्रोत्साहन दिँदैछन्। सुन है, हाम्रो परिचय चाहिँ यस्तो हो, हामी चाहिँ यस्ता व्यक्तिहरू भन्ने कुरालाई उसले के गर्दैछ, सम्झना दिलाउँदैछ। त्यति मात्र होइन प्रियहरू, हामीले चुनिएको वंश, कसरी चुनिएको वंश भए ती मानिसहरू र हामीहरू भन्ने कुरालाई हेर्यौं, कसरी राजकीय पुजारीगिरी भए त्यो समयको मानिस र अहिले हामीहरू भने, अब तेस्रो कुरा हामी हेर्नेछौ पवित्र जातिको कुरा यहाँनिर गर्नुभएको छ प्रियहरू, अ होली नेसनको कुरा गर्नुभएको छ। नि पवित्र राष्ट्र अथवा जातिको अवधारणाले विशेष गरी इजरायलीहरूको महत्वलाई झल्काउँछ प्रियहरू। अनि यो कुराले भौतिक कुरालाई मात्र देखाउँदैन, तर यो कुराले आत्मिक र आध्यात्मिक कुरालाई पनि एकदमै जोड दिन्छ प्रियहरू भन्ने कुरा हामीले बुझ्नु पर्छ। पहिलो कुरा चाहिँ ईश्वरको लागि समर्पित व्यक्तिहरू चाहिँ इजरायलीहरू थिए प्रियहरू, अनि परमेश्वरले पवित्र जातिको निम्ति उहाँलाई खडा गर्नुभएको थियो इजरायलीहरूलाई। अनि त्यसै गरी प्रियहरू उनीहरू चाहिँ विशेष गरी अलग गरिएको र अलग पहिचान भएका मानिसहरू थिए, अनि नैतिक र धार्मिक जीवनको उदाहरणहरू चाहिँ इजरायलीहरू थिए भने प्रियहरू ईश्वरको करार र प्रेमको प्रतीक चाहिँ उहाँहरूको जीवनबाट संसारभरि बग्नु पर्ने थियो। अनि त्यही भएर पनि उनीहरूलाई पवित्र जाति भनिएको। अझ धेरै तपाईँले हेर्दै जानुभयो भने संसारको उद्धारको योजनालाई यो संसारमा पूरा गर्नु चाहिँ कसको उद्देश्य थियो भन्दा नि परमेश्वरको उद्देश्य थियो। अनि म यो कुरालाई तपाईँलाई बताउन चाहन्छु कसरी भन्ने कुरा मैले तपाईँलाई भनिसके। अनि पवित्र जाति चाहिँ नि उनीहरू चाहिँ येशूको रगतले भएको थिए प्रियहरू, किन भन्दा पुरानो करारमा जति पनि योजनाहरू जति पनि अगमबाडी गरिएका थिए सबै कुरा चाहिँ येशूमा आएर पूरा भएको कुरालाई हामी पाउँछौँ। नि जसले येशूलाई पठाउँछ ऊ चाहिँ पवित्र जाति हुन्छ, किनभने धेरैचोटि येशूले भन्नुभएको छ म पवित्र छु र तिमीहरू पवित्र हुनुपर्छ भनेर। अनि जो व्यक्ति चाहिँ पवित्रतालाई मन पराउँछ त्यो व्यक्ति चाहिँ पवित्रता मा जिउने पवित्र जाति हुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनु पर्छ। अझै यसको अर्थ उनीहरूलाई ईश्वरको महिमा प्रकट गर्न र सबै राष्ट्रमा धर्म र पवित्रताको उदाहरण बन्नको लागि जिम्मेवारी दिएको कुरालाई हामी पाउँछौ प्रियहरू। अनि त्यही भएर यहाँनिर पत्रुसले ती मानिसहरूलाई अथवा यसको अडियन्सहरूलाई अथवा यो पत्र प्राप्त गर्ने मान्छेहरूलाई चाहिँ प्रोत्साहन दिँदैछन्। ए हे, हाम्रो जीवनमा यति धेरै पीडा आउँदै गर्दा पनि, सताउट आउँदै गर्दा पनि तिमीले यो कुरा चाहिँ नबिर्स है, परमेश्वरमा तिम्रो परिचय के छ भन्ने कुरालाई उसले सम्झना चाहिँ दिलाइ नै राखेको छन् प्रियहरू। अझै हामीले चौथोमा हेर्यौँ भने अनि यहाँनिर पत्रुसले परमेश्वरको निजी प्रजा भनेर पनि सताउट भएर गइरहेको व्यक्तिहरूलाई प्रोत्साहन दिँदैछन्। अनि विशेष गरी यहाँनिर परमेश्वरले निजी प्रजा भन्नुको अर्थ के हो भन्दै गर्दा नि प्रियहरू, यानि परमेश्वरले ती मानिसहरूलाई अथवा इजरायलीहरूलाई विशेष गरी उहाँको उद्देश्यको लागि चुन्नु भएको, उहाँको उद्देश्यको लागि चाहिँ छुट्याउनु भएको भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले प्रोत्साहन दिइराखेको छन् प्रियहरू। अनि निजी प्रजा भन्दै गर्दा विशेष गरी उहाँका सेवकहरू, उहाँका मानिसहरू र उहाँका अनुयायीहरू भन्ने कुरालाई यहाँनिर परमेश्वरले बताउँदै हुनुहुन्छ। अनि तपाईँ र मैले हेर्यौँ भने पुरानो करारमा निजी प्रजा भन्ने बित्तिकै धेरै कुराहरू आउँछ, करारको कुराहरू, खतनाको कुराहरू प्रियहरू, त्यति मात्र होइन सेपरेटेड वान हुने कुराहरू चाहिँ परमेश्वरले यहाँनिर भन्दै हुनुहुन्छ। अनि यहाँ पत्रुसले नि मजाको कुरा चाहिँ के गर्दैछ भन्दा, त्यस्तो डरलाग्दो अवस्थाबाट जाँदै गरेको विश्वासीलाई, जाँदै गरेको यहुदीहरूलाई चाहिँ उसले उत्साह दिँदैछ। परमेश्वरमा हाम्रो परिचय चाहिँ के हो भन्दै गर्दा, चुनिएको वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ भन्ने कुरालाई दिँदै गर्दा चाहिँ नि त्यो सतावटमा भएर जाँदै गर्ने मान्छेहरूलाई पनि उनीहरूलाई यो कुराले चाहिँ प्रोत्साहन मिल्यो होला, यो कुराले चाहिँ उनीहरूलाई शक्ति मिल्यो होला भन्ने कुरालाई म बताउन चाहन्छु। यति मात्र होइन, उसले यति मिठो कुरालाई सम्झना गर्दछन्, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो भन्ने कुरालाई गर्दैछन्। अनि यी मानिसहरू चाहिँ पहिला चाहिँ केमा थिए भन्दा अन्धकारमा थिए, येशु विहीन थिए प्रियहरू। जब येशु उनीहरूले पाए, उनीहरूलाई चाहिँ परमेश्वरले उदयको ज्योतिमा ल्याउनु भयो भनेको चाहिँ उहाँ आफै ज्योतिसँग कनेक्ट गर्नुभयो, उहाँसँग जोडाउनु भयो भन्ने कुरालाई चाहिँ यहाँनिर हामी पाउँदछौ। अनि अझ धेरै यहाँनिर ताकि तिमीहरूले उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक भनेको चाहिँ त्यो अवस्थामा त्यति बिघ्न शक्तिशाली सतावट हुँदै गर्दा पनि परम प्रभुको काम कसरी बढ्दै जान्छ, परम प्रभुले कसरी काम गर्दै हुनुहुन्छ भन्ने कुरा तिमीहरूले बुझ्न सक भनेर उसले यसरी ती व्यक्तिहरूलाई, ती अडियन्सहरूलाई चाहिँ उसले बताउँदैछ प्रियहरू। अनि म तपाईँहरूलाई के बताउन चाहन्छु भन्दा नि प्रियहरू, तपाईँ र म यीशुमा को हौ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि यो पत्रुसले चाहिँ नि त्यो समयका व्यक्तिलाई मात्र होइन, अहिले चाहिँ तपाईँ र मेरो लागि पनि उसले बोलिराखेको छन्। तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, तपाईँ र म चाहिँ चुनिएको वंश हौ, वी आर सेपरेटेड वान, वी आर चुजन वान भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक रहेछ। तपाईँ र म चाहिँ राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा भएका रहेछौ। अनि यी सबै कुरा एकैसाथ ल्याउनु हुने चाहिँ को हुनुहुन्छ भन्दा येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्टले तपाईँ र मलाई यी सबै कुरा चाहिँ हुनलाई दिनुभएको छ। यो अवसर तपाईँ र मैले पाएका छौँ प्रियहरू, र म तपाईँलाई यो कुरा पनि अवगत गराउन चाहन्छु र तपाईँहरूलाई आभास गराउन चाहन्छु, हामी चाहिँ साधारण मानिसहरू होइनौ, हामी चाहिँ नि सामान्य मानिसहरू होइनौ, हामी चाहिँ असाधारण मानिसहरू हौ। जस्तो सुकै कठिनमा पनि, जस्तो सुकै अभावमा पनि, जस्तो सुकै पीडामा पनि नि हामीले आफूले आफूलाई यही भन्नु पर्छ प्रियहरू, म चाहिँ चुनिएको वंश हुँ, म चाहिँ राजकीय पुजारीगिरी हो, म चाहिँ पवित्र जाति हो र म चाहिँ परमेश्वरको निजी प्रजा हो भन्ने कुरालाई हामीले थाहा गर्नुपर्छ। प्रियहरू, तपाईँ र म चाहिँ अन्धकारमा थियौँ, हाम्रो जीवनमा धेरै धेरै त्यो बाधाहरू थियो, बन्धनहरू थियो, तर येशु ख्रिस्टले तपाईँ र मलाई चाहिँ अहिले उदयको ज्योतिमा ल्याउनु भएको छ। येशु ख्रिस्टमा यस्तो व्यक्ति हुनुहुन्छ, हाम्रो अन्धकार भएको जीवनमा ज्योति भर्न चाहनुहुन्छ। हाम्रो अन्धकार भएको हृदयलाई उहाँले एकदमै ज्योति भरिदिनुहुन्छ भनेर भन्न चाहन्छु। त्यही भएर तपाईँ र मैले यो कुरा बुझौ, म सामान्य मानिस होइन, म चाहिँ असाधारण मानिस हो भनेर हामीले बुझौ। जब हामीले यो कुरालाई बुझ्छौ, हाम्रो जीवनमा चाहिँ एकदमै अर्थपूर्ण पनि हुन्छ, अनि हाम्रो जीवनमा परम प्रभुको उद्देश्य पूरा हुन्छ भन्ने कुरालाई म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। तपाईँ असाधारण व्यक्ति हुनुहुन्छ प्रियहरू, यो वचन अनुसारले तपाईँ परमेश्वरको शक्तिशाली हतियार हुनुहुन्छ। तपाईँ र मेरो जीवनदेखि परमेश्वरले यो संसारमा राज्य गर्दै हुनुहुन्छ भन्दै तपाईँहरू सबैजनालाई जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818915447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गड ब्लेस यू ऑल।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। म तपाईँहरूकी नियमित प्रस्तोता ममता नेपाली। आजको कार्यक्रम पनि सुन्नको लागि तपाईँ एकदमै तयारीको साथमा सहभागी भइदिनु भएको लागि धेरै धेरै धन्यवाद छ। कार्यक्रम नारी आशा टीडब्ल्यूआर नेपालद्वारा निर्मित रेडियो कार्यक्रम हो, विशेष रेडियो कार्यक्रम हो तपाईँ र म जस्तै महिलाहरूको लागि। कार्यक्रममा हामी हाम्रा समस्याहरूको बारेमा, चुनौतीहरूको बारेमा, भावनाहरूको बारेमा कुरा गर्छौं, तर त्योभन्दा बढी हामीसँग भएको आशाको बारेमा कुरा गर्छौं जुन ख्रिस्ट येशूमा हामीले पाउँदछौं। कार्यक्रममा आजको विषय तपाईँहरूमध्ये धेरैजनासँग रिलेट गर्छ होला भन्ने मैले विश्वास लिएको छु। हामी हाम्रो जीवनमा कतिवटा निर्णयहरू लिन्छौं जुन निर्णयमा हाम्रो सबै परिवार सहमत हुँदैन, सबै परिवारले हामीले गरेकै निर्णयमा हामीलाई साथ दिन्छ भन्ने छैन। सानातिना निर्णयमा त यस्तो कुराले हामीलाई कति अप्ठ्यारो बनाउँछ होइन। उदाहरणको लागि, कुनै दिन तपाईँले केही तरकारी, आफूलाई मनपर्ने तरकारी तपाईँले बनाउनु भयो, तर परिवारका बाँकी सदस्यलाई त्यो तरकारी मन पर्दैन थियो भनेदेखि त्यसले त कहीँ कतै अप्ठ्यारो बनाउँछ भने, जीवनमा लिइने ठूला निर्णयहरू, मृत्यु र जीवनसँग सम्बन्धित निर्णय होइन, आस्थाको विषयको निर्णय, यो विषयहरूले चाहिँ परिवारमा कहिलेकाहीँ एकदम ठूलो फाटो पनि ल्याइदिन सक्छ। त्यस्तो हुँदाखेरि कसरी चाहिँ तपाईँले सही छनौट गर्नुभएको छ, त्यसमा तपाईँ अडिन चाहनुहुन्छ, तर परिवारसँग चाहिँ कसरी एडजस्टमेन्ट गर्ने त? तपाईँले लिएको निर्णयलाई परिवारले पछ्याएको छैन, या तपाईँले विश्वास गरेको कुरालाई परिवारले विश्वास गरेको छैन, तपाईँले अपनाएको आस्थालाई परिवारले अपनाएको छैन, त्यो अवस्थामा परिवारमा कस्तो खालको वातावरण सृजना हुन्छ र त्यो अवस्थामा तपाईँ के गर्न सक्नुहुन्छ भन्ने विषयमा आज हामी कुरा गर्नेछौँ। यो विषय जति कम्प्लिकेटेड सुनिन्छ वास्तवमै त्यति नै कम्प्लिकेटेड छ, पनि अझ त्योभन्दा बढी पनि छ होला, किनकि हामीले परमेश्वरमा विश्वास गर्ने छनौट गर्यौं, प्रभुलाई ग्रहण गर्यौं, तर हाम्रो परिवारमा अरू बाँकी सदस्यहरूले हाम्रो विश्वासलाई बुझ्नु भएको छैन, नहुन सक्छ। र यो अवस्थामा दिन प्रतिदिन हामी एउटा परिवारमा बस्छौं, 24 घण्टा हामी सँगै बिताउँछौं, त्यो अवस्थामा चाहिँ कसरी चाहिँ हाम्रो सम्बन्धहरू चाहिँ कसरी फरक पर्न जान्छ, अथवा के कस्ता गलत फ्यामिलीका कुराहरू आउँछन्, ती कुराहरू चाहिँ आजको कार्यक्रममा, आजको बसाइमा हामी कुराकानी गर्न जाँदैछौँ। मैले अघि नै पनि भने यो विषयमा तपाईँहरूमध्ये धेरैजना दिदी बहिनीहरू रिलेट गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्छ। आज हामी यस्तो अवस्थामा पनि कसरी हाम्रो विश्वासमा दह्रो हुने, परिवारप्रतिको जिम्मेवारी अझै पनि कसरी निभाउने भन्ने विषयमा हामी कुराकानी गर्नेछौ। कार्यक्रम अन्तिम समय सुन्नुहोस्, आजको कार्यक्रम तपाईँको लागि पक्कै आशिषित हुनेछ।

प्रिय मित्र, सायद तपाईँले येशूलाई विश्वास गर्नुभएको छ, तर तपाईँको परिवारले अझै पनि त्यो विश्वासलाई बुझ्न सकेको छैन। सायद तपाईँको श्रीमान फरक आस्थामा हुनुहुन्छ होला। सायद तपाईँको सासू ससुरा तपाईँलाई गलत रूपले बुझिरहनु भएको हुन सक्छ, र सायद तपाईँको आफ्नै आमा बुवाले पनि तपाईँलाई अब त पहिला जस्तो भएन, त चेन्ज भइस होइन, अथवा तैँले त आफ्नो सबै कुराहरू त्यागिस्, हाम्रो परम्परा चाहिँ तैँले छोडिस भन्ने तपाईँलाई भनाइहरू सुनाउनुहुन्छ होला। यदि तपाईँ यस्तो परिस्थितिमा हुनुहुन्छ भने आजको कार्यक्रम विशेष रूपमा तपाईँको लागि हो। सबैभन्दा पहिले त एउटा कुरा सम्झिनुहोस्, परमेश्वरले तपाईँको परिस्थिति देख्नुहुन्छ, उहाँ तपाईँको पीड़ालाई बुझ्नुहुन्छ। मेरो एकजना मित्र हुनुहुन्छ, साथी हुनुहुन्छ, उहाँले यीशु ख्रिस्टमा विश्वास गर्नुभयो, उहाँले सुसमाचार सुन्नुभयो र यीशु ख्रिस्टको बारेमा उहाँले गर्नुभएका कुरामा र उहाँ मात्रै एक साँचो ईश्वर हुनुहुन्छ भन्ने कुरा विश्वास उहाँले गर्नुभयो र आफ्नो जीवन यीशुमा सुम्पर्नुभयो। यो कुरा उहाँको लागि जति उत्साहित थियो, जति ठूलो कुरा थियो, यसले त्योभन्दा ठूलो एउटा समस्या परिवारमा खडा गराइदियो। उहाँको जीवनमा जब उहाँले प्रभुमा विश्वास गर्नुभयो तब सबैभन्दा कठिन उहाँले भोग्नु परेको कुरा भनेको समाजबाट या अरू मानिसबाट थिएन, तर आफ्नो परिवारबाट नै थियो। उहाँको जीवनमा पक्कै पनि हामी महिलाहरूको जीवनमा हाम्रो परिवारसँगको सम्बन्ध हाम्रो लागि कति ठूलो महत्व राख्छ, आफ्नो श्रीमान, आफ्नो परिवारका सदस्य होइन, आफन्त, यी कुराहरूमा हामी कति धेरै भावनात्मक रूपमा पनि जोडिएका हुन्छौँ, हामी यसलाई कति महत्व दिन्छौँ। तर जब आफूले गरेको सही नै निर्णय गर्दा पनि जब परिवार चाहिँ आफ्नो अगेन्स्टमा या आफ्नो विपक्षमा खडा हुनुहुन्छ, त्यो कुराले हामीलाई कति धेरै पीड़ा दिन्छ होइन। कतिवटा कुराहरूको प्रश्नहरूको एक्लै हामीले सामना गर्नुपर्दा हामी कतिचोटि टुट्न पुग्छौँ। तर मेरो साथीले आफ्नो परिवारसँग कहिले पनि यो विषयमा झगडा गर्नु भएन, पक्कै पनि उहाँलाई चाहिँ कतिवटा प्रश्नहरू सोधियो होइन। अब चर्च जान थालेपछि विभिन्न खालका कुराहरू उहाँलाई सोधियो, तर कहिले पनि उहाँले त्यो विषयमा आफ्नो परिवारसँग झगडा गर्नु भएन। कसैलाई पनि आफ्नो विश्वास जबरजस्ती चाहिँ होइन, अब मैले यो कुरा छनौट गरेँ, तपाईँहरूले पनि यस्तै गर्नुपर्छ भनेर उहाँले आफ्नो परिवारलाई, आफ्नो श्रीमानलाई कहिले पनि जबरजस्ती त्यो कुरा स्वीकार्न लगाउनु भएन, कहिले पनि त्यो कुरा निकाल्नु भएन। अनि घरमा बिस्तारै वातावरण चाहिँ के हो त, बदलिन थाल्यो, उहाँलाई गर्ने व्यवहारहरू बदलिन थाल्यो। उहाँले चाहिँ प्रार्थना गर्दाखेरि चाहिँ परिवारका सदस्यहरू अब हाँसिदिने, खिल्ली उडाइदिने होइन, अब हरेक शनिबार मण्डली जाँदा प्रश्न गर्ने, अनि कहिले काहीँ चाहिँ नमिठो तितो शब्दहरू पनि उहाँको आस्थाको बारेमा चाहिँ उहाँको परिवारले सुरु सुरुमा सुनाउनुहुन्थ्यो अरे। उहाँले चाहिँ एक दिन आफ्नो एकदमै मण्डलीको वृद्ध आमासँग सोध्नु भएछ कि अब म के गरौँ, मेरो परिवारमा यस्तो छ, मैले प्रभुलाई चिने ग्रहण त गरेँ, तर मेरो परिवारको कारणले गर्दा म साह्रै दुःखी छु, अब म उहाँहरूसँग झगडा गर्न, उहाँहरूसँग म भनाभन गर्न पनि चाहन्न, तर उहाँहरूले गरेको कतिवटा व्यवहारले चाहिँ मलाई एकदमै गाह्रो भएको छ भनेर चाहिँ उहाँले मण्डलीको एकजना वृद्ध आमासँग सल्लाह माग्नु भएछ। अनि उहाँको जो आमासँग उहाँले कुरा सेयर गर्नुभयो, उहाँले भनेको कुराले चाहिँ उहाँको जीवनलाई परिवर्तन गर्यो, उहाँको विश्वासलाई अझै बलियो बनायो र आफ्नो परिवारलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको उहाँले सुनाउनुहुन्थ्यो। त्यो आमाले चाहिँ उहाँलाई भन्नुभएछ कि नानी, तिम्रो जीवनले तिम्रो मुखभन्दा धेरै बोलोस् होइन, तिमी पक्कै पनि आफ्नो परिवारलाई यो कुराहरू सुनाउन चाहन्छौ होला, भन्न चाहन्छौ होला, तर तिम्रो जीवनले चाहिँ उहाँहरूलाई त्यो कुरा सुनाओस्, तिम्रो शब्दहरू भन्दा पनि तिम्रो व्यवहारले चाहिँ तिम्रो आस्थाको बारेमा बढी बोलोस् भनेर उहाँले चाहिँ सुझाव दिनुभएछ। त्यो वाक्य सम्भवतः मेरो साथीले अहिले पनि त्यस्तै ताजा गरी सम्झिनुहुन्छ र उहाँ बेला मौकामा त्यो कुराहरूलाई दोहोऱ्याइरहनुहुन्छ कि कसरी आमाले भनेको त्यो कुराले चाहिँ उहाँको जीवनलाई परिवर्तन गर्यो, कसरी आफ्नो परिवारलाई हेर्ने नजर परिवर्तन भयो, कसरी उहाँहरूले भनेका कुरालाई आफूले कुन तरिकाले लिने भन्ने कुरा पनि परिवर्तन भयो भन्ने कुरा उहाँ अझै पनि सुनाउनुहुन्छ। उहाँ सुनाउनुहुन्छ कि त्यस पश्चात उहाँले चाहिँ अझै आफूलाई धैर्यवान बनाउनु भयो, अझै धैर्य गर्न सिक्नुभयो, घरको काम अझै मन लगाएर गर्न थाल्नुभयो। आफ्नो सासू ससुरा बिरामी हुँदाखेरि सेवा त उहाँ पहिला पनि गर्नुहुन्थ्यो, तर अहिले छुट्टै जोस र छुट्टै प्रेमको साथमा चाहिँ आफ्नो परिवारको सेवा गर्न चाहिँ उहाँले थाल्नुभयो। बिस्तारै परिवारले त्यो परिवर्तन देख्न थाल्यो, परिवारले चाहिँ त्यो एउटा उहाँको जीवनमा आएको परिवर्तन, उहाँको व्यवहारमा, बोलीमा, उहाँको काम गराइमा, उहाँले गर्ने सेवामा आएको त्यो छुट्टै
खालको एउटा परिवर्तनहरू देख्न थाल्नुभयो। अनि बिस्तारै चाहिँ के हो त विश्वास उहाँहरूको के हो त आफ्नो आफ्नो बुहारीले आफ्नो श्रीमतीले अपनाएको विश्वासप्रति उहाँहरूको एउटा सकारात्मक सोच चाहिँ बढ्न थाल्यो। किनकि पक्कै पनि मेरो साथीले आफ्नो आस्था जुन कुरा सही छ त्यो कुरा छनौट गरेर पुराना कति कुराहरू चाहिँ बदल्नु भएको थियो, तर परिवारप्रतिको प्रेम र जिम्मेवारी उहाँबाट कहिले पनि त्यसबाट भाग्न उहाँले खोज्नु भएको थिएन र आजै पनि उहाँहरूको परिवारले प्रभुमा विश्वास गरिसक्नु भएको छैन। तर आज त्यो परिवारमा उहाँको विश्वासलाई आस्थालाई लिएर हेर्ने नजर चाहिँ परिवर्तन भएको छ। तपाईँहरू पनि कतिजनाको गवाही यस्तै नै छ होला। तपाईँ पनि कतिजना परिवारमा एक्लो विश्वासी हुनुहुन्छ होला। तपाईँले विश्वास गरिरहँदा तपाईँको श्रीमानले विश्वास गर्नुभएको छैन होला, छोराछोरीले विश्वास गरेका छैनन् होला, तपाईँको घर परिवारमा अरू सदस्यले विश्वास गरेका छैनन् होला र यो कुरा गाह्रो हुन्छ। मेरै साथीको जीवनबाट पनि म यो कुरा बुझ्न सक्छु। म कति पटक उहाँको आँखामा चाहिँ त्यो पीड़ा देख्थे कि त्यो एउटा तृष्णा देख्थे कि जुन परमेश्वर उहाँले पाउनु भएको छ त्यो परमेश्वर चाहिँ परिवारले पनि पाओस्, होइन कमसे कम मेरो आस्थाको बारेमा नराम्रो नबोलिदिए हुने, मलाई चित्त दुख्ने कुरा नबोलिदिए हुने भन्ने त्यो एउटा तृष्णा उहाँको जुन आँखामा म देख्थेँ त्यो कुराले कहिलेकाहीँ मलाई पनि साह्रै नमजा लाग्थ्यो। तर उहाँले कहिले पनि त्यो कुरालाई नकारात्मक रूपले लिनु भएन र आमाको सल्लाह अनुसार, मण्डलीको आमाको सल्लाह अनुसार उहाँले आफ्नो काम कर्तव्य प्रेम जुन थियो त्यो कुरालाई अझै बढाउनु भयो र उहाँको जीवनै आज उहाँको आफ्नै परिवारको लागि एउटा गवाही बनेको छ। हुनसक्छ तपाईँ पनि यस्तै कुराबाट गुज्रिनु भएको छ होला र त्यही आमाले दिनुभएकै सल्लाहलाई म फेरि एकचोटि दोहोर्याउन चाहन्छु कि तपाईँको विश्वास नगर्ने परिवारको अगाडि तपाईँको जीवन नै धेरै बोलोस्। तपाईँको शब्दभन्दा तपाईँको जीवनले नै उहाँहरूलाई चाहिँ सुसमाचार सुनाओस्। प्रिय मित्र, जब हाम्रो परिवारले हाम्रो विश्वास बुझ्दैन या हाम्रो आस्थाको बारेमा चाहिँ उनीहरूले नराम्रो कुरा भन्छन् या प्रश्न गर्छन् त्यतिखेर हाम्रो प्रतिक्रिया के हुन्छ, तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ? तपाईँलाई रिस उठ्छ कि बहस गर्न मन लाग्छ कि होइन आफूलाई म चाहिँ एकदमै सही छु भनेर साबित गर्ने तपाईँ प्रयास गर्नुहुन्छ कि के गर्नुहुन्छ? यो स्वाभाविक मानवीय प्रतिक्रियाहरू हुन् होइन। जब हाम्रो हामी सही छौ भन्ने हामीलाई थाहा छ, हामीले सही कुरा छनौट गरेका छौ भन्ने पनि हामीलाई थाहा छ, त्यति हुँदा हुँदै पनि यदि कसैले बारम्बार तपाईँको आस्थामा प्रश्न गर्छ होइन तपाईँलाई चाहिँ नराम्रा कुराहरू भन्छ भने रिस उठ्नु पनि स्वाभाविक हो, बहस गर्न मन लाग्नु पनि स्वाभाविक हो र आफूलाई होइन म त यस्तो यस्तो भनेर आफूलाई सही साबित गर्छु भनेर त्यो एउटा जोस चल्नु पनि स्वाभाविकै हो। तर बाइबलले हामीलाई अर्को एउटा बाटो पनि देखाएको छ, तिमीहरूका शत्रुलाई प्रेम गर। बाइबलले हामीलाई हाम्रो विश्वासमा नभएका मानिसलाई होइन तर लिटरल शत्रुलाई पनि प्रेम गर्नको लागि बाइबलले हामीलाई भनेको छ भने हामी आफ्नै परिवार जसले विश्वासलाई बुझ्नु भएको छैन उहाँसँग झै झगडा गर्ने त कुनै पनि अप्सनै छैन। परिवारले तपाईँको विश्वास बुझेन भनेर उहाँहरूलाई घृणा गर्ने, उहाँहरूलाई नराम्रो भन्ने अथवा उनीहरूभन्दा आफू नै सही भनेर देखाउने प्रतिस्पर्धा हामीले गर्नुपर्छ भनेर बाइबलले हामीलाई सिकाएको छैन। तर यदि यीशुले शत्रुलाई त प्रेम गर्न सिकाउनु भयो भने हामी आफ्नै परिवारलाई झन् कति धेरै प्रेमले हामीले व्यवहार गर्नुपर्छ होला। भलै उहाँहरू फरक आस्थाको फरक विश्वासको हुनुहुन्छ भने तापनि उहाँहरूप्रति हाम्रो प्रेम हामीले गर्ने आदर अझै कति धेरै गहिरो र कति धेरै घनिष्ठ हुनुपर्छ होला।

पहिलो पत्रुसको पुस्तक 2:17 हामीलाई सबैको आदर गर्न भनेर बताएको छ। हाम्रो विश्वास फरक हुन सक्छ, तर हामी बीचमा आपसी सम्मान चाहिँ हराउनु हुँदैन। तपाईँको परिवारमा तपाईँ एक्लो विश्वासी हुन सक्नुहुन्छ, तपाईँ फरक आस्थाको हुन सक्नुहुन्छ, तर यसको मतलब तपाईँले आफ्नो परिवारलाई चाहिँ अब अपमान गर्न तपाईँलाई छुट छ अथवा उहाँहरूलाई आदर नगरे पनि हुन्छ भन्ने होइन। तर बाइबलले हामीलाई पटक पटक एक अर्काप्रति सम्मानजनक व्यवहार गर्नको लागि बताएको छ, भले त्यो व्यक्ति फरक आस्थाको किन नहोस्, फरक विचारको या फरक एउटा धार्मिक आस्थाको किन नहोस्, हामीले सबैजनालाई आदर गर्नु पर्दछ, नम्र बोल्नु पर्दछ र सबैजनाको विचारलाई चाहिँ हामीले सम्मान गर्न सिक्नु पर्दछ, धैर्यपूर्वक सुन्न हामीले सिक्नु पर्दछ। यदि तपाईँ विश्वासमा आउनु भएको छ तर आफूले आफूलाई एकदमै अरूभन्दा भिन्न मानेर होइन म चाहिँ सबैभन्दा सही छु भन्ने एउटा घमण्डले तपाईँ फुल्नुहुन्छ र आफ्नो परिवारप्रति तपाईँ अपमानजनक व्यवहार गर्नुहुन्छ, उहाँहरूसँग चाहिँ तपाईँ रुखो बोल्नुहुन्छ अथवा उहाँहरूको कुरालाई तपाईँ वास्ता गर्नुहुँदैन भने ख्रिस्टले दिनुभएको सन्देश अनुसारको तपाईँको जीवन हुन्छ र हुँदैन नि। यदि हामी ख्रिस्टलाई चाहिँ पछ्याउने छनौट हामीले गर्छौं तर उहाँले सिकाउनु भएको नम्रता, प्रेम, धैर्य, एकअर्कालाई क्षमा गर्ने, आदर गर्ने, प्रेम गर्ने कुरालाई चाहिँ हाम्रो जीवनमा समावेश गर्दैनौ भने तपाईँ र मेरो जीवनले अन्य आस्था मान्ने हाम्रो परिवारलाई कस्तो सन्देश दिन्छ? किनकि हाम्रो जीवन नै उहाँहरूको लागि सुसमाचार हो। हाम्रो जीवन, हामीले बोल्ने कुरा, भन्ने कुरा, हाम्रो हामीले गर्ने व्यवहार, यी कुराहरूले नै मानिसहरूले या हाम्रो परिवारले चाहिँ हाम्रो जीवनबाट ख्रिस्टलाई चिन्ने हो। तर यदि हामी ख्रिस्टलाई पछ्याउने छनौट गरेर पनि एकदमै खराब आचरण हामीले अंगालेका छौं भनेदेखि चाहिँ हामी कुनै पनि आधारमा ख्रिस्टलाई पछ्याउने मानिसहरू भनेर चिन्न सक्दैनौ। फरक आस्था भएका परिवारका सदस्यहरू भएको घरमा धैर्यता हुनु अति नै आवश्यक कुरा हो। हरेक मानिसको मन परिवर्तन एकै दिनमा हुन्छ भन्ने छैन। जस्तो तपाईँले यीशुलाई चिन्नुभयो, तपाईँले सुसमाचार सुन्नुभयो र तपाईँले उहाँलाई पछ्याउने छनौट गर्नुभयो र तपाईँ मण्डली जान थाल्नुभयो या प्रभुलाई तपाईँले ग्रहण गर्नुभयो, अब त्यही रफ्तारमा तपाईँका परिवारका अरू सबै सदस्यले पनि छिटै नै उहाँहरूको मन परिवर्तन गरिहाल्नुहुन्छ र तपाईँले अपनाउनु भएको आस्थामा आइहाल्नुहुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। मानिसको मन एकै दिनमा परिवर्तन हुँदैन। हामी पनि त एकै दिनमा सबै कुरा बुझ्न सक्दैनौ नि, होइन? हामी विश्वासमा आउँदाखेरि पनि हामीले एकै दिनमा सबै कुरा बुझेका थिएनौं। हामीले विश्वास गरेको वर्षौं भइसकेको हुन सक्छ र अझै पनि हाम्रो परिवर्तनको क्रम चाहिँ बुझ्ने, सिक्ने र आफूलाई परिवर्तन गर्ने क्रम चाहिँ निरन्तर अगाडि बढ़िराखेको हुन सक्छ। त्यसकारण हामी आफूले प्रभुलाई विश्वास गर्यौं भन्दैमा अब इमिडिएटली परिवारका सदस्यले पनि गरिहाल्नुपर्छ, उनीहरूले पनि यो कुरा बुझिहाल्नुपर्छ भनेर हामी उहाँहरूलाई हतारो लाउनु पनि सक्दैनौ, किनकि हरेकको आफ्नो प्रक्रिया हुन्छ। कुनै कुरा बुझ्ने, कुनै कुरा ग्रहण गर्ने हरेक मानिसको आफ्नो बुझाइ हुन्छ र यो कुरा लागि समय लाग्न सक्छ। गलातीको पुस्तक यसको 6:9 भन्छ कि हामी भलाइ गर्न नथाकौ किनकि उचित समयमा हामी के हो त कटनी गर्नेछौ, फसल कटनी गर्नेछौ। तपाईँले बाइबलमा यो खण्ड गएर हेर्न सक्नुहुन्छ। हाम्रो परिवारलाई प्रभुमा जित्नु पनि यो निरन्तर धैर्यता साथमा भलाइ गर्ने काम चाहिँ हामीले गरिरहनु पर्यो, होइन? हामीले ख्रिस्टले हामीलाई दिनुभएको आज्ञा अनुसारको जीवन जिउनु पर्यो। उहाँहरूप्रति गर्ने प्रेम, उहाँहरूप्रति गर्ने आदरको कुरामा हामी थाक्नु भएन, आफ्नो जीवनबाट सुसमाचार सुनाउने कुरामा हामी थाक्नु भएन र परमेश्वरले ठहर्याउनु भएको उचित समयमा हामी पक्कै पनि फसल कटनी गर्नेछौ। त्यो फसल चाहिँ तपाईँ र तपाईँको परिवारको विश्वास हो, जुन दिन उहाँहरूले पक्कै पनि तपाईँको जीवन हेरेर तपाईँको जीवनद्वारा अभिप्रेरित भएर उहाँहरूले प्रभुलाई चिन्नुहुन्छ, ग्रहण गर्नुहुन्छ, त्यो तपाईँको फसल कटनी गर्ने समय हो। तर त्योभन्दा अगाडि धैर्यता साथ आफ्नो विश्वासमा डरो भएर एकदम बलियो भएर चाहिँ तपाईँले आफ्नो जीवनलाई अगाडि लानु पर्यो। कहिलेकाहीँ तपाईँले वर्षौंसम्म प्रार्थना गर्नुपर्ने हुन
सक्छौ। वर्षौं वर्षौंसम्म यस्ता थुप्रै उदाहरणहरू छन्। तपाईँको आफ्नै मण्डलीमा पनि होला, तपाईँले चिन्नु भएको व्यक्तिहरूको जीवनमा पनि तपाईँ निहालेर हेर्न सक्नुहुन्छ। कुनै व्यक्तिको परिवारमा एउटा चाहिँ यस्तो असल विश्वासी, यस्तो बलियो विश्वासी हुन्छ र उसले 10 वर्षदेखि 20 वर्षदेखि सम्भवतः 30-40 वर्षदेखि आफ्नो परिवारको लागि प्रार्थना, निरन्तर प्रार्थना गरिराखेको हुन्छ र पनि त्यो परिवर्तनै हामी त्यो परिवारमा देखिराखेका हुँदैनौ। कहिले काहीँ वर्षौं पनि लाग्न सक्छ, तर परमेश्वरले काम गरिरहनु भएको हुन्छ। हामीले नदेखे पनि, हामीलाई त ओहो यत्रो वर्षमा पनि उत्तर नआएको भन्ने जस्तो लागे तापनि, परमेश्वरले तपाईँ र मेरो विश्वासको कारण हाम्रो परिवारमा, हाम्रो घरानामा काम गरिरहनु भएको हुन्छ। त्यसकारणले गर्दा तपाईँ एक्लो विश्वासी हुनुहुन्छ या परिवार चाहिँ फरक आस्थाको हुनुहुन्छ भन्नेमा हार नमान्नुहोस् र आफ्नो विश्वासमा नडगमगाउनुहोस्। प्रिय मित्र, एउटा कुरा चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ, बहसले होइन तर जीवनले परिवर्तन ल्याउँछ। बहस गरेर हामी कसैलाई जित्न सक्दैनौ, तर हामी कस्तो खालको जीवन जिइराखेका छौ त्यो जीवन, त्यो आचरणले चाहिँ अरू मानिसहरूको हृदय परिवर्तन गर्न सक्छ। पहिलो पत्रुसको पुस्तक 3:1-2 एउटा सुन्दर शिक्षा छ। त्यहाँ विश्वास गर्ने पत्नीको जीवनले श्रीमानलाई पनि प्रभाव पार्न सक्छ भन्ने कुरा उल्लेख गरिएको छ। यसको अर्थ केवल श्रीमान श्रीमतीको सम्बन्धमा मात्र होइन, हाम्रो चरित्रले चाहिँ मानिसहरूसँग कुरा गर्छ, या हाम्रो चरित्र चाहिँ मानिसहरूको अगाडि बोल्छ। यदि हामीमा धैर्यता छ, नम्रता छ, क्षमा छ, सेवा गर्ने मन छ, हामी प्रेम गर्ने मन हामीमा छ भने मानिसहरूले येशूको प्रेम हाम्रो जीवनमा देख्न थाल्छन् र त्यही नै उनीहरूको लागि सुसमाचार बन्न सक्छ र तपाईँको जीवनबाट नै कसैले येशूलाई ग्रहण गर्न सक्छन् या विश्वास गर्न सक्छन् अथवा येशूलाई चिन्ने उत्सुकता या भनौ त्यो एउटा जिज्ञासा चाहिँ मनमा पलाउन सक्छ। त्यसकारण यदि तपाईँ परिवारमा एक्लो हुनुहुन्छ भने अनि परिवारले तपाईँको आस्थाको विषयमा ख्यालठट्टा गर्छन् होला, मजाक गर्छन् होला, त्यो कुराले तपाईँलाई गाह्रो हुन्छ होला, तर त्यतिमै तपाईँ नथाक्नुहोस्, त्यतिमै नरोकिनुहोस्। तपाईँले सही कुरा छनौट गर्नुभएको छ, आफ्नो दौड पूरा गर्नुहोस्, विश्वासमा बलियो गरेर आफ्नो जीवनलाई अगाडि बढाउनुहोस् र बाँकी काम परमेश्वरको हातमा छोडिदिनुहोस्। उहाँले मानिसको हृदय कसरी परिवर्तन गर्नुहुन्छ त्यो हामी कसैले पनि जान्दैनौँ। कसरी चाहिँ कुन मानिसको जीवन कतिखेर परिवर्तन हुन्छ त्यो हामी जान्दैनौ, तर हाम्रो विश्वासको कारण हाम्रो घराना बाँच्नेछ भनेर बाइबलमा लेखिएको छ। त्यसकारण हाम्रो विश्वास चाहिँ दह्रो हुनु पर्यो, हामी चाहिँ विश्वासमा एकदमै बलियो गरी खडा हुनु पर्यो, बाँकी काम परमेश्वरले नै गर्नुहुन्छ। प्रिय दिदी बहिनी, कार्यक्रम नारी आशाको आजको लागि हाम्रो निर्धारित समय सकिनै लागिसकेको छ। तपाईँहरूसँग कुरा गर्दै गर्दाखेरि समय कतिखेर बित्छ म थाहा पाउँदिन।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा, आशा।
2: नयाँ आशा।
3: नयाँ आशा।
2: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीड़ाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदाशयता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको आशा बाँड्न क्रियाशील रेडियो अध्ययन कार्यक्रमको आजको यो भागलाई शुरू गरौं यो प्रशंसाको गीत मार्फत।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि एकपटक भेला भएका छौं हामी परमेश्वरको वचनलाई नियाल्नलाई। परमेश्वर कति असल मित्र हुनुहुन्छ, उहाँ हर क्षण हर समय उपस्थित हुनुहुन्छ र हामीलाई अगुवाई गर्न चाहनुहुन्छ, आफ्नो प्रेममा हामीलाई सही बाटोमा हिँडाउन चाहनुहुन्छ। जसरी उहाँ प्रेम हुनुहुन्छ त्यसरी नै हामी प्रेममा रहौं भन्ने उहाँ चाहनुहुन्छ। जसरी उहाँ उज्यालो हुनुहुन्छ जसमा कुनै अन्धकार छैन, हामी पनि सत्यताको उज्यालमा रहौं भन्ने उहाँ चाहनुहुन्छ। हाम्रो यो छोटो जीवनलाई हामीले परमेश्वरको उपहारको रूपमा ग्रहण गरी यो जीवनलाई सही तौरले जिउँ, यो परमेश्वरको उत्कट चाहना हो। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँलाई यो समयको निम्ति। तपाईँको चरणमा आज हामी आउँदछौ, फेरि एकपटक तपाईँको वचनलाई ज्ञान दया गर्नुहोस्, हामीलाई समझ दिनुहोस् भनी विन्ती गर्छौं। यो अध्ययनको क्रममा प्यारो प्रभु येशू ख्रीष्टको नाम, आमेन। तपाईँलाई सम्झना छ होला, हामीले अहिले पुरानो करारमा उल्लेखित इस्रायलीहरूको छाउनेको बीचमा अवस्थित पवित्र स्थानको त्यो विधि विधानको बारेमा अध्ययन गर्दैछौ। पुरानो करारमा उल्लेखित विधि विधानहरूलाई नियाल्दाखेरि त्यो पुरानो समयमा बाँचेको इस्रायलीहरूको बीचमा भएको त्यो तौर तरिकामा किन विशेष गरेर प्रायश्चितको लागि थुमाको लहु बगाइएको होला भन्ने लाग्न सक्छ हामीलाई। किन हिब्रूको पुस्तकको 9:22 लहु थुमाको नबगाइकन पापको क्षमा हुन सक्दैन भनी बताउँदछ। किन थुमाको त्याग यति धेरै अर्थपूर्ण लाग्दछ। हुन त ख्रिस्टले आफ्नो जीवन कलवरीमा त्याग्नु भएको यथार्थलाई गहिराईमा गएर बुझ्यौं भने हामीले उहाँले कलवरीको क्रुसमा कस्तो अहम र असम्भव काम हाम्रो निम्ति पूरा गर्नुभयो भन्ने हामी जान्न सक्छौ। श्रोता मित्रहरू, पापको प्रायश्चित गर्नको लागि थुमाको प्राण हरण गरिन्थ्यो। प्रत्येक पटक पाप गर्दाखेरि यो दुःखद घटना दोहोरिने गर्थ्यो र मान्छेलाई यो आभास गराइन्थ्यो कि उसको पाप कति भयानक छ, कसरी स्वर्गबाट यसले उसलाई तारा राख्दो रहेछ भन्ने कुरा जान्नलाई। लेवीको पुस्तकको 17:11 हामीले हेर्यौं भने त्यहाँ भनिएको छ, किनकि जीवधारीको प्राण त्यसको लहुमा हुन्छ र मैले त्यो चाहिँ वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने त्यसद्वारा नै मानिसको जीवनको निम्ति प्रायश्चित गरिन्छ। श्रोता मित्रहरू, ख्रिस्टको मृत्यु हाम्रो उद्धारको निम्ति जति महत्वपूर्ण थियो त्यति नै धेरै उहाँको सिद्ध पवित्र जीवन पनि हाम्रो निम्ति महत्वपूर्ण थियो र छ पनि। उहाँले निष्खोट र सिद्ध जीवनयापन गर्नु नभएको भए उहाँको त्याग परमेश्वरको नजरमा हाम्रो जीवन जस्तै अशुद्ध हुन जान्थ्यो, अयोग्य हुन जान्थ्यो र त्यो ग्रहण योग्य हुँदैन थियो र कलवरीको क्रुसको त्यो महत्वपूर्ण घटना अर्थहीन नाटकमा रूपान्तरित हुन जान्थ्यो। तर वचन र इतिहास अनि गवाहीले बताउँदछ कि उहाँमा कुनै खोट थिएन, जसले गर्दा हाम्रो निम्ति उहाँले गर्नुभएको त्यो महान त्याग परमेश्वरको नजरमा स्वीकार्य भएको थियो। त्यसै बखत यो जान्न पनि अति आवश्यक छ कि यदि उहाँ मृत्युबाट बौरी नउठ्नु भएको भए, उहाँको पुनरुत्थान नभएको भए, उहाँले हामीलाई उद्धार दिन वा गर्न सक्नुहुने थिएन। प्रेरित पावलले पहिलो कोरन्थीको पत्रमूलक पुस्तकको 15:14 यस्तो उल्लेख गर्दछन्। उनी भन्दछन्, यदि ख्रिस्ट मृतकबाट पुनर्जीवित पारिनु भएको होइन भने त हाम्रो विश्वास व्यर्थ हुन्छ, तसर्थ उहाँको पुनरुत्थान, उहाँको जीवन र उहाँको मृत्यु मानव हित र उद्धारको परमेश्वरी योजनामा अति महत्वपूर्ण छन् र त्यो परमेश्वरले तपाईँ र मेरो निम्ति गर्नुभएको असल उद्धारको योजनाको केन्द्रमा पनि त्यो पर्दछ। जब प्रभु येशूले कलवरीको क्रुसमा आफ्नो रगत वा लहु बहाउनुभयो, उहाँले मानिसको उद्धारको निम्ति आफ्नो जीवन पूर्ण रूपमा दिनुभयो। आफ्नो सिद्ध जीवन हाम्रो अनाज्ञाकारिताले भरिएको पापको दलदलमा फसेको असफलताले जेलिएको जीवनको विपरीत र यसैको सत्तामा र यसैको पूर्ण हितका निम्ति आफ्नो सत्य सिद्ध सुन्दर पवित्र आज्ञाकारी जीवन ख्रिस्टले हाम्रो निम्ति अर्पण गर्नुभयो। उहाँले जब आफ्नो जीवन अर्पण गर्नुभयो र क्रुसमा हाम्रो निम्ति प्राण त्याग गर्नुभयो, उहाँले बगाउनु भएको उहाँको अनमोल रगतले उहाँको मृत्युलाई जनाउँदछ। जब उहाँले अर्थात ख्रिस्टले आफ्नो जीवन पापमा डुबेको संसारको निम्ति क्रुसमा अर्पण गर्नुभयो, दिनुभयो, त्याग्नुभयो, तब उहाँले हाम्रो पापको दण्ड आफैले भोगिरहनु भएको थियो। गएको भागमा हामीले पढेका थियौं कि हामी हरेकले पाप गरेका छौं, जसको कारणले यो संसारमा मृत्युको पीड़ाले हाम्रो जीवनमा शासन गरिरहेको छ। त्यसैले संसारभरि भ्रष्टाचार र अनैतिकता अनि हिंसा, त्यस्तै गरेर लोभ, लालच र डकैती, विभिन्न रोग महामारीको प्रकोप छ, किनभने पापले संसारमा शासन गरिरहेको छ र पापको परिणाम भनेको मृत्यु हो। अर्थात जब हामी पाप गर्छौं, हामीले आफूमा मृत्यु निम्ताइरहेका हुन्छौं। हाम्रो कारणले पुत्र परमेश्वर येशूले पिता परमप्रभुबाट छुटिएको अनुभव गर्नु पर्यो, जो जहिले पनि पितासँग एक हुनुहुन्थ्यो। तर परमेश्वर त पवित्र हुनुहुन्छ, अनि हाम्रो पाप आफूमा बोकेर प्रभु येशू अपवित्र बन्नुभयो र पितासँग उहाँ छुटिनु पर्यो। अनि उहाँले क्रुसमा यो पीड़ामा बोल्नुभयो, हे मेरा पिता, हे मेरा पिता, मलाई किन तपाईँले त्याग्नु भएको। अर्थात पिताले आफ्नो मुहार पुत्रबाट लुकाउनु भयो। पुत्र परमेश्वर ख्रिस्ट येशूले बिना कुनै करकाप यो संसारको इतिहासमा मानव बनी आएर हाम्रो सत्तामा आफ्नो जीवन दिएर परमेश्वरको उत्कट प्रेम प्रदर्शन गर्नुभयो। उहाँले हाम्रो निम्ति आफ्नो जीवन खुशीको साथ दिनुभयो र मृत्युमाथि विजय प्राप्त पनि गर्नुभयो, जुन हामीले गर्न सक्दैनथ्यौं। र उहाँको यही कामले गर्दा उहाँले हामीलाई क्षमा पनि दिन सक्नुहुन्छ भन्ने कुरा। आज हामीले ख्रिस्टले किन हाम्रो उद्धारको निम्ति उहाँको आफ्नै जीवन दिनुभयो र आफ्नै लहु हाम्रो उद्धारको निम्ति बगाउनुभयो भनी हेर्दैछौ वा अध्ययन गर्दैछौ मित्र। यसै क्रममा हामीले यसले हाम्रो निम्ति उहाँको निष्खोट जीवन जुन उहाँले दिनुभयो त्यसलाई इंगित गर्दछ। हामी हाम्रो पापको कारण मृत्युमा पुग्नुपर्ने थियो, तर त्यो ठाउँमा उहाँ हाम्रो निम्ति मर्नुभयो भन्ने अर्को यथार्थलाई हामी समक्ष यसले सप्रमाण पेश गर्दछ भने हाम्रो पापको कारण परमेश्वरको हृदयमा भएको पीड़ालाई पनि यसले व्यक्त गर्दछ। हाम्रो पापले एउटा शक्तिशाली प्रेमिलो परमेश्वरलाई कस्तो अकल्पनीय पीड़ामा पारिदियो र उहाँले कस्तो दर्दनाक पाइला चाल्नु पर्यो र आफ्नो अनन्तीय पुत्रसँग बिछोड सहनु पर्यो हाम्रो उद्धारका खातिर भनी हामी बुझ्न सक्छौ। परमेश्वरको नजरमा पाप कति नराम्रो रहेछ भनेर तपाईँले यो बुझ्नुभयो भने अर्को पटक तपाईँले पापमा पाइला चाल्नुहुन्न मित्रहरू। परमेश्वर आफै हाम्रो निम्ति कलवरीको क्रुसमा झुन्डिनु भयो, किनभने हामी आफैले आफैलाई उद्धार दिन सक्दैनौं। उहाँको असीम प्रेम र अवर्णनीय त्यागको कारण कलसीको पुस्तकको पहिलो अध्यायको 20 पदले यो बताउँदछ कि परमेश्वरले ख्रिस्टको त्यागद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। साँच्चै श्रोता मित्र, परमप्रभुले तपाईँ र मलाई ख्रिस्टमा स्वर्गसँग मिलापमा राख्नुहुने रहेछ र राख्नुहुन्छ असीम शान्तिमा। यो ढाडसको कुरा हो यो दुःखदायी पूर्ण संसारमा। त्यसैले आज मान्छेहरूको जीवनलाई हेर्नुहोस्, धन सम्पत्ति अथाह छ मान्छेहरूसँग, तर पनि खुसी छैनन् मान्छेहरू, किनभने परमेश्वरको असीम शान्तिलाई अनुभव गर्न सकेका छैनन्, परमेश्वरसँग मिलापमा छैनन्। सबै थोक छ तर पनि डरमा, त्रासमा, निराशामा, डिप्रेसनमा बाँचिरहेका छन् मान्छे, किनभने परमेश्वरको वचनमा मन लगाउनु सकारात्मकतामा मन लगाउनु हो। जब हामी सकारात्मकतातर्फ जान्छौं यसको अर्थ हामी परमेश्वरको सद्गुणलाई पछ्याउन चाह गर्छौं भन्ने पनि। सबै असल कुरा परमेश्वरबाट नै आउँछ, चाहे त्यो उद्धारको कुरा होस् वा त्यो शान्तिको कुरा, चाहे मिलापको कुरा होस् वा सम्पन्नताको कुरा, तर ती सबै पाइसकेपछि तपाईँले चाहिँ वा मैले चाहिँ त्यसलाई कसरी उपयोग गर्छौं र कस्तो सोच आफूमा आउन दिन्छौं भन्ने कुरा अर्को महत्वको कुरा हो। प्रिय मित्रहरू, परमेश्वरले हामीलाई सबै असल थोकले सुसम्पन्न त गर्नुहुन्छ, तर मान्छेको बानी के छ भने असल थोकले सुसम्पन्न भइसकेपछि त्यो असल थोकलाई कैयौं पटक मान्छेको रवैयाले त्यसलाई भलाइको भन्दा पनि कुभलाइको रूपमा प्रयोग गर्छ। उदाहरणको लागि कति असल थोक दिनुभएको छ परमेश्वरले हामीलाई पानी, र त्यो पानीलाई मान्छेले रक्सी बनाइदिन्छ। पानी त आशिषको रूपमा आएको, तर मान्छेले त्यसलाई रक्सी बनाइदिएपछि त्यसको अब हुने बेफाइदाहरूको बारेमा मैले भनिराख्नु परेन। परमेश्वरले हामीलाई यौनको आशिष दिनुभएको छ, तर हामी स्वतन्त्रताको नाममा, खुसियालीको नाममा बेविचारमा रम्छौँ अनि विभिन्न समस्याहरू, सम्बन्धमा दरारदेखि लिएर रोगहरूको समस्यादेखि लिएर अनि दोषी मानसिकतादेखि लिएर विभिन्न समस्याको चङ्गुलमा हामी फस्दछौँ। तपाईँको जीवनमा परमेश्वरले थुप्रै आशिष दिनुभएको छ, एकैछिन त्यसलाई निहाल्नुहोस्। तर तपाईँ र मैले कस्तो गलत तरिकाले त्यसलाई प्रयोग गरेका छौँ त्यो पनि मनन गर्नुहोस्। आफ्नो कमजोरी मैले हटाउन सकिरहेको छैन भनेर तपाईँ चिन्तित हुनुहुन्छ भने याद राख्नुहोस्, हामी आफ्नो कमजोरी आफै हटाउन सक्दैनौँ। तसर्थ हामीलाई परमेश्वरसँग प्रार्थना गर्नुपर्छ हामी हरेकले, र उहाँबाट शक्ति माग्नुपर्छ उहाँको अनुग्रहको, किनभने हामी आफै आफ्नो कमजोरीहरूलाई हटाउन सक्दैनौँ। आजको वचनको समापन गर्दै गर्दाखेरि यो अध्ययनको म दोस्रो कोरिन्थीको 12:9 पढ्दै गर्न चाहन्छु, र यहाँ यस्तो लेखिएको छ, तर उहाँले मलाई भन्नुभयो अर्थात् परमप्रभुले कि ख्रिस्टको अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। हामी कमजोर छौँ, हामी असल बाटोमा हिँड्न चाहन्छौँ तर सक्दैनौँ, लोभ लालचले हामीलाई ठिक छ, बिजोल छ, तर परमेश्वरले भन्नुहुन्छ हाम्रो दुर्बलतामा उहाँको शक्ति सिद्ध हुन्छ, अर्थात् उहाँको शक्तिलाई हामी पुकारौँ। प्रभु म तपाईँ जस्तै हुन चाहन्छु, प्रभु म तमाम गलत कुराहरूलाई छोड्न चाहन्छु, मलाई शक्ति दिनुहोस्। प्रत्येक दिन प्रार्थना गरौँ, परमेश्वरले आफ्नो शक्ति आफ्नो अनुग्रहलाई दिनुहुन्छ र हामी सिद्धताको यात्रातर्फ लम्कन सक्छौँ। होस् त, परमेश्वरले तपाईँको जीवनमा थुप्रै आशिषले तपाईँलाई भरिभराव गर्नुभएको होस् भन्दै आजको यो अध्ययनबाट म बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: भित्ताको लेखोट, लेखोट, लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दाखोरी प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

बीती जाने संसारमा अनन्त जीवनको प्रेमको सुसन्देश, अप्ठ्यारो वर्तमान समयको बीचमा एउटा असल भोलिको आशा, पापको अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट येशू प्रभुमा पाइने मुक्ति, प्रेम, आनन्द र शान्तिको सन्देश दिने कार्यक्रम नयाँ आशासँग हुनुहुन्थ्यो श्रोता मित्र तपाईँ केही क्षण अघिसम्म। साँच्चै नै निराशाहरूको क्षणमा सकारात्मक आशाको संचार प्रवाहित गर्न लक्षित यो कार्यक्रमलाई सुनेर यहाँको जीवनमा ख्रिस्टीय प्रेम, आनन्द र शान्तिको बिउ रोपिएको होस् भन्ने आशाका साथ हाम्रो सम्पर्क विवरण छोड्दै हामी बिदा हुन्छौ आजको प्रस्तुतिबाट। हाम्रो सम्पर्क विवरण यस प्रकार रहेको छ। इमेल ठेगाना newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 र सम्पर्क नम्बर 9808233620। हवस् त, भोलि फेरि हाम्रा प्रिय श्रोताहरूसँग यही स्टेशन यही समय भेट हुने नै छ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। धन्यवाद।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: सबैसित हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। कार्यक्रम पिताको इच्छा लिएर म पास्टर साजन्यो पनि आज पनि तपाईँको रेडियो सेट अगाडि आइसकेको छु। गुड न्यूज एफएम रेडियो 105.1 MHz हरेक आइतबार राति 8 बजेदेखि 8:30 बजेसम्म यो कार्यक्रम तपाईँले निरन्तर सुन्न सक्नुहुन्छ। हामी यो कार्यक्रममा परमेश्वरको इच्छा अर्थात पिताको इच्छालाई हाम्रो जीवनमा के छ भनेर उहाँकै वचनबाट अध्ययन गरेर अवलोकन गरेर त्यसलाई हामीले आइडेन्टिफाई गर्ने गरेका छौँ र डिस्कभर गर्ने गरेका छौँ र त्यसलाई हाम्रो जीवनमा कसरी एप्लाई गर्न सकिन्छ, कसरी यसलाई हाम्रो जीवनमा हामीले अपनाउन सक्छौँ, पिताको इच्छा जानिकन हामी कसरी त्यसलाई पछ्याउने भन्ने कुराहरू हामी सिक्छौँ। जसरी हामीलाई रोमीको पुस्तक 12 अध्यायमा त्यहाँ 2 पदमा हामीलाई भनेको छ कि उहाँको असल ग्रहण योग्य सिद्ध इच्छा के छ, त्यो जाँचेर पत्ता लगाओ भनेर भनेको छ। अब हामीले परमेश्वर पिताको इच्छालाई जाँचेर पत्ता लगाइसकेपछि अब हामीले त्यस बमोजिम चल्नु चाहिँ महत्वपूर्ण कुरा हो, यो चाहिँ जरुरी कुरा हो। जानेर हामीले त्यसलाई अभ्यास गर्नु पर्यो, तर हामीले जान्न त जान्यो तर त्यसलाई अभ्यास गरेनौ भने चाहिँ त्यो सिकाइले या त्यसको डिस्कभरीले हामीलाई त्यसको कुनै पनि परिणाम दिन सक्दैन, हाम्रो जीवनमा हामीले कुनै पनि परिणाम ल्याउन सक्दैनौँ र त्यो फलदायी हुँदैन हाम्रो जीवनमा। यसकारणले गर्दा हाम्रो आत्मिक जीवनलाई फलदायी बनाउनको लागि हामीले परमेश्वर पिताको इच्छालाई पहिले राम्रोसँग अध्ययन गर्नु पर्यो र परमेश्वर पिताको वचनलाई अध्ययन गरिसकेपछि उहाँको इच्छा के छ भन्ने कुरा चाहिँ हामीले डिस्कभर गर्नु पर्यो अर्थात पत्ता लगाउनु पर्यो। अब पत्ता लगाइसकेपछि हामीले त्यसलाई हाम्रो जीवनमा अभ्यास गर्नु पर्यो अनि त्यसपछि हाम्रो जीवनमा चाहिँ त्यो अभ्यासले चाहिँ फल फलाउन थाल्दछ। र यी सबै कार्यहरू गर्नको लागि हाम्रो लगनशीलता जरुरी छ, हामी चाहिँ एउटा परमेश्वर प्रति हामीले मन दिनु पर्यो र पहिला हामीले परमेश्वर प्रति मन दिइसकेपछि उहाँको वचन प्रति हामीले मन दिइसकेपछि उहाँको इच्छा प्रति हाम्रो मन हामीले दिइसकेपछि चाहिँ पवित्र आत्माले नै हामीलाई यी सबै कुराहरू कम्प्लिटली पूर्ण रूपमा गर्नको लागि सहायता गर्नुहुन्छ अर्थात वचन अध्ययन गर्नको लागि र वचन अध्ययन गरिसकेपछि पिताको इच्छालाई प्रकट गरिदिनको लागि या त्यसलाई डिस्कभर या पत्ता लगाउनको लागि उहाँले हामीलाई सहायता गर्नुहुन्छ र त्यसपछि अभ्यास गर्नको लागि पनि उहाँले हामीलाई शक्ति र सामर्थ्य दिनुहुन्छ। र यसकारणले गर्दा यी कुराहरू चाहिँ हामीले बुझ्नु अति नै जरुरी छ। हामी परमेश्वर पिताको इच्छालाई निरन्तर खोजी गर्नेछौ आज पनि हामी र हामी आज क्रमबद्ध रूपमा हामी उत्पत्तिको पुस्तकबाट हामीले हेरिराखेका छौँ र उत्पत्ति 1 देखि नै हामीले परमेश्वर पिताको इच्छालाई च्याप्टर बाई च्याप्टर अर्थात अध्याय पछि नै हामीले हरेक अध्यायमा पिता परमेश्वरको इच्छा के छ भनेर हामीले जाँचिराखेका छौँ र पत्ता लगाइराखेका छौँ र कसरी त्यसलाई अभ्यास गर्ने भन्ने कुरा पनि मैले यो रेडियो एपिसोडहरूमा मैले तपाईँलाई स्पष्टसँग बताइराखेको छु। र आज पनि हामी उत्पत्तिको पुस्तक 34 अध्यायबाट चाहिँ हामी परमेश्वर पिताको इच्छालाई हामी खोज्नेछौँ। तर हामी कार्यक्रमलाई अगाडि बढाउनु भन्दा पहिले चाहिँ हामी एउटा मिठो गीत हामी सुन्नेछौ, येशू बोलाउँछन् सबलाई।

0: यो मिठो गीतपछि अब हामी कार्यक्रममा पिताको इच्छालाई खोजी गर्नतर्फ अगाडि बढ्नेछौ। म सँगसँगै तपाईँले उत्पत्तिको पुस्तक 34 अध्यायलाई पल्टाउन सक्नुहुन्छ
1: र रेडियो सेटको नजिक कृपया आउनुहोस् र आफ्नो बाइबललाई खोल्नुहोस्। उत्पत्तिको पुस्तक 34 अध्यायलाई तपाईँले पल्टाउनुहोस् र त्यसपछि हामी यसलाई मिलेर अध्ययन गर्नेछौ र पिताको इच्छालाई आज हामी खोजी गर्नेछौ।
0: उत्पत्तिको पुस्तक 34 अध्यायमा खास यसको शीर्षक चाहिँ हामीलाई के दिएको छ भने दीनको बेइज्जती र त्यसको प्रतिशोध। अब खास यो भन्दा अघिल्लो एपिसोडमा मैले कुरा गरेको थिएँ कि याकुब र एसावको भेट भइसकेको छ र त्यसपछि एसाव आफ्नो बाटो लाग्छन् र उनी शेरका ठाउँमा उनी बसोबास गर्छन् भने याकुब चाहिँ पदनरामबाट हिँडेर चाहिँ उनी कनानको सक्यम भन्ने सहरमा चाहिँ कुशल साथ आइपुगेपछि त्यो सहरको अघि आफ्नो पाल तागेर बास गर्छन् र खासै अब त्यो सकेम भने ठाउँको प्रमुख मान्छे भनौ या राजा भनौ त्यो ठाउँको मान्छे चाहिँ हमोर हुन्छन् त्यहाँको प्रमुख व्यक्ति र अनि उनकै छोराहरूबाट चाहिँ याकुबले चाहिँ 100 चाँदीका टुक्रामा दाम हालेर चाहिँ उनले चाहिँ जग्गा जमिनहरू चाहिँ किनेका हुन्छन् आफ्नो पाल तागेर त्यहाँ बसोबास गर्न थालेका हुन्छन् याकुबले र त्यही नै याकुबले चाहिँ वेदी बनाएर त्यस ठाउँको नाम चाहिँ एलेलोहे इजरायल भनेर राखेका हुन्छन्। यो अघिल्लो एपिसोडमा मैले भनिसकेको थिएँ र त्यो भनेको चाहिँ इजरायलका परमेश्वर। अब म यस ठाउँमा आइसके तपाईँ मेरो परमेश्वर हुनुभएको छ भनेर चाहिँ याकुबले परमेश्वरलाई त्यो प्रकारले भनिराखेका थिए वेदी बनाएर तपाईँ मेरो परमेश्वर व्यक्तिगत रूपमा हुनुहुन्छ तपाईँ मेरो परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ उसले त्यसरी वेदी बनाएर परमेश्वरको अगाडि त्यसरी उसले चाहिँ त्यो एउटा घोषणा गरेका थिए या प्रार्थना गरेको थिए भन्ने कुरा हामी बुझ्न सक्छौँ। अब यहाँ 34 अध्यायमा चाहिँ अब हामी अब त्यहाँ बसोबास गर्दै गर्दाखेरि चाहिँ के के घटना घट्यो भन्ने कुरा चाहिँ हामी यहाँ पाउँछौँ। अब प्रमुख रूपमा घटेको घटना चाहिँ एक हिसाबले भन्दाखेरि एउटा सामाजिक घटना हो। यहाँ खास के भएको छ भने याकुब र याकुबको सम्पूर्ण घरना चाहिँ कनानको देश सकेम भन्ने ठाउँमा चाहिँ त्यहाँ बसोबास गरिराखेको छ, त्यहाँको समाजसँग बसिराखेको छ र यसै दौरानमा त्यो बसोबास गर्दै गर्दाखेरि चाहिँ त्यहाँको रजौटा हिब्बी हमोरका छोरा सकेमले चाहिँ दिनालाई देख्छ जो चाहिँ याकुबको छोरी हुन्छन् जसलाई चाहिँ लियाले जन्माएकी हुन्छन्। दिना चाहिँ लियाकी छोरी हुन्। याकुबको एउटै मात्र छोरी थिइन् र उनको नाम चाहिँ दिना थियो र त्यस ठाउँका स्त्रीहरूसँग भेट गर्न उनी चाहिँ गएकी थिइन् र त्यसपछि चाहिँ हमोरका छोरा सकेमले चाहिँ तिनलाई देखेका हुन्छन् र त्यसपछि तिनले दिनालाई लगेर उनीसँग चाहिँ शारीरिक सम्बन्ध राख्छन्। एक हिसाबले हामीले सामाजिक भाषामा भन्नुपर्दा उनलाई बलात्कार गर्छन्। यो चाहिँ एउटा सामाजिक एउटा अपराधको काम गरेको हामी पाउँछौँ। एउटा सामाजिक घटना चाहिँ यहाँ घटेको छ र उनले त्यसै लगेर चाहिँ दिनालाई उनले त्यहाँ बलात्कार गर्छन् र त्यसपछिको हामीले यो वचनलाई हामी हेर्दै गयौँ भने तिनको मन अर्थात् सकेमको मन चाहिँ दिनासँग आसक्त भएको छ, दिनाप्रति चाहिँ मोहित भएको छ र उनले चाहिँ दिनालाई आफ्नै बनाउन खोजेका छन्। पहिले उनले बलात्कार गर्छन्, बलात्कार गरिसकेपछि उनको मोह झन् बढेर जान्छ दिनालाई, दिनाप्रति एक हिसाबले उनको भनौँ आसक्तिपन बढ्छ या उनको एउटा शारीरिक मोह र चाहना बढ्छ र उनलाई चाहिँ आफ्नै पत्नीको रूपमा उनले चाहिँ राख्न चाहन्छ अर्थात् उनलाई चाहिँ अब मेरो श्रीमती बनाएर उनीसँग म राख्न चाहन्छु, दिनालाई म आफ्नो बनाउन चाहन्छु भन्ने उनको एउटा भित्री मनको इच्छा थियो र यस कारणले गर्दाखेरि चाहिँ सकिमले चाहिँ आफ्नो बाबा हमुरलाई गएर चाहिँ उनले भन्छन् कि मेरी स्वास्नी तुलाउनलाई त्यो कन्या मलाई ल्याइदिनुहोस् भनेर चाहिँ उनले आफ्नो बाबुलाई भन्छन् र त्यसपछि के भन्छ भन्दाखेरि सकेमले आफ्नै छोरी दिनालाई बिगारेको कुरा चाहिँ याकुबले थाहा पाउँछन् र तिनका छोराहरू चाहिँ वनमा त्यतिखेरको समयमा चाहिँ गाई वस्तुसँग गएका हुनाले तिनीहरू नफर्कन्जेल चाहिँ याकुब चाहिँ चुपचापै बस्छन् र सकेमका बाबु हमोर चाहिँ कुरा गर्न याकुब कहाँ जान्छन्। यो कथा चाहिँ यसरी अगाडि बढ्छ अनि उनी याकुबसँग कुरा गर्दै गर्दा उनका याकुबको छोराहरूले पनि यो कुरा थाहा पाउँछन्। उनीहरू चाहिँ वनबाट गाई वस्तुलाई चराएर फर्किसकेपछि यी कुराहरू सबै थाहा पाउँछन् र उनीहरूले यो कुरा थाहा पाइसकेपछि आफ्नो बहिनी दिनालाई चाहिँ अब सकेमले चाहिँ दुर्व्यवहार गरेर बलात्कार गरेको भन्ने कुरा चाहिँ थाहा पाइसकेपछि उनीहरू एकदमै क्रुद्ध हुन्छन् र विचलित हुन्छन् र यसरी चाहिँ उनीहरूले के सम्झन्छ भने हाम्रो जातिको बेइज्जती भयो, इजरायल जातिको बेइज्जती भयो भन्ने कुरा चाहिँ उनीहरूले सम्झन्छन्। त्यो प्रकारको उनीहरूले चाहिँ एउटा छाप चाहिँ उनीहरूले आफ्नो मनमा राखेको हुन्छ र अब हाम्रो जातिमाथि चाहिँ आँच आउने काम भएको छ, सकेमले हाम्रो बेइज्जत गरेको छ, हाम्रो छोरी चेली बेटीलाई चाहिँ सकिमले बिगारिदिएको छ। अब यस कारणले गर्दाखेरि चाहिँ अब प्रतिशोधको भावना त्यहाँ याकुबका छोराहरूमा आउँछ, विशेष गरी सिमोन र लेवी, यी दुईजना व्यक्तिमा चाहिँ प्रतिशोधको भावना एकदमै बढेर जान्छ र उनीहरूले बदला लिन चाहन्छ आफ्नो बहिनीको बेइज्जत गरेको कारणले गर्दा। अब त्यहाँ छोरी माग्न जाँदाखेरि चाहिँ दाजुहरूले चाहिँ एउटा छलपूर्ण कुराहरू गर्छन्, भित्र मनमा एउटा प्रतिशोध राखेर कपटपूर्ण कुराहरू उनीहरूले गर्छन्। अब हामीले चाहिँ अब के देख्छौँ भन्दाखेरि चाहिँ अब हमोरले उनीहरूसँग कुरा गरिसकेका छन् कि अब तपाईँको छोरीप्रति मेरो छोराको चाहिँ मन आसक्त भएको छ, अब तपाईँको छोरी चाहिँ मेरो छोरासँग विवाह गरिदिनुहोस् भनेर त्यसरी प्रस्ताव राखेका छन् विवाहको। र उनले भन्छन् कि अब तपाईँहरू हामीसँग विवाह गर्नुहोस्, तपाईँका छोरीहरू हामीलाई दिनुहोस् र हाम्रा छोरीहरू तपाईँलाई दिन्छौँ या लिनुहोस् भनेर उनले त्यसरी भन्छन् र तपाईँहरू हामीसँग बसोबास गर्नुहोस् र यो ठाउँ तपाईँहरूका निम्ति खुल्ला रहनेछ र यही बसोबास गर्नुहोस्, जग्गा जमिन जोड्नुहोस् भनेर यसरी उनले भन्छन्। र सकिमले पनि ती कन्याका बाबु र दाजु भाइहरूलाई भन्छन् कि म माथि तपाईँले निगाह राख्नुहोस् र तपाईँहरू मसँग जे भन्नुहुन्छ म दिनेछु, दाइजो र विवाहको उपहारको रूपमा जतिसुकै भन्नुहुन्छ माग्नुहोस्, तपाईँहरूले भन्नुभए बमोजिम म दिनेछु, केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस् भनेर उनले त्यसरी प्रस्ताव राख्छन् र निगाह माग्न खोज्छन्। र यो सबै कुराहरू हामीले सुन्दै गर्दाखेरि चाहिँ सकिनको मन दिनतर्फ पुरै आसक्त भएको छ। एक हिसाबले भन्नु पर्दाखेरि उनी चाहिँ बर्न टाई भइसकेको छ, भनेको चाहिँ अब त्यो एकदमै गाठो परिसकेको छ सकिमको मनमा, अब दिना नभइकन उनी बाँच्नै नसक्ने अवस्थामा उनी पुगेका छन्, भनेको एकदमै आसक्त भएका छन् दिना तर्फ। र अब यो सबै कुराहरू प्रस्ताव गरिसकेपछि अब छलपूर्ण कुराहरू गरेर कपट राखेर चाहिँ सिमोन र लेवीले चाहिँ एउटा कुरा प्रस्ताव गर्छन्, तपाईँहरू खतना नभएको जाति हुनुहुन्छ, अब हामीले चाहिँ यसरी खतना नभएको जातिलाई कसरी चाहिँ हाम्रो छोरी चेलीबेटी दिने र हामी कसरी सम्बन्ध एकसाथ अगाडि बढाउने सम्बन्ध कसरी कास्न हामी सक्छौँ, हामी त परमेश्वरका खतना गरेका जातिहरू हौ, तपाईँहरू खतना नभएको जाति हुनुहुन्छ, यदि हाम्रो छोरी चेलीबेटी तपाईँहरूले चाहनुहुन्छ भने पहिला चाहिँ तपाईँहरूले खतना गर्नु पर्यो अनि मात्र हाम्रा छोरी चेलीबेटी तपाईँहरूलाई हामी दिन सक्छौँ, तपाईँहरू पनि हामी जस्तै बन्नुहोस् खतना गरेर। त्यो प्रकारले उनीहरूले प्रस्ताव राख्छन् सिमोन र लेवीले दुई दाजुहरूले। र अब यति काम यति एउटा खतनाको काम गरिसकेपछि चाहिँ अब यदि दिनालाई आफ्नो बनाउन सकिन्छ भने हामी किन नगर्ने भनेर त्यसै चाहिँ एकदमै सजिलैसँग सकिमले चाहिँ यो प्रस्तावलाई स्वीकार गरेका छन् र हमोर उनको बाबुले पनि यो कुरालाई स्वीकार गरेका छन् र उनीहरूले चाहिँ आफ्नो सहरको मूल ढोकामा गएर चाहिँ सबैको अगाडि घोषणा गर्छन् कि यी हामीसँग बसोबास गर्न आएका यी इजरायल जाति चाहिँ हामीसँग अब सामाजिक रूपमा चाहिँ एक हुन सकुन् र यसरी उनीहरूको कुरा पनि अब हाम्रै हुनेछ, हामी विवाहबारी पनि हामी गरौँ र यसरी चाहिँ हामी उनीहरूसँग मिलौँ, उनीहरूका सबै जे जति थोकहरू छन् ती सबै हाम्रै हुनेछन् भनेर यसरी चाहिँ उनीहरूले सहरको मूल ढोकामा गएर सबै आफ्ना मानिसहरूलाई चाहिँ मनाउन खोज्छन् त्यो सहरको र सबैले मान्छन् पनि। 18 पदमा त्यहाँ सकिम भनेर भनेको छ र हमरको छोराको नाम पनि सकिमै राखिएको छ। र अब त्यसरी सकिम भन्ने सहरको मान्छेहरू सबैले मानिसकेपछि अब उनीहरूले खतना गर्छ र खतना गरिसकेको 3 दिनको बादमा चाहिँ जब उनीहरूले खतना गरेर उनीहरू एकदम शारीरिक रूपमा पीडामा हुन्छन्, अब पीडामा भएको बेलामा किनभने अब खासै खतना चाहिँ जन्मेको 8 दिनमा गरिने एउटा चाहिँ काम, यसलाई के भन्न सक्छ भने एउटा रिचुअल हो, किनभने परमेश्वरले अब्राहमलाई त्यसरी आज्ञा गर्नुभएको थियो जन्मेको 8 दिनमा हरेक पुरुषको चाहिँ खलडी चाहिँ काटिन्थ्यो त्यतिखेरको समयमा। अनि अब 81 हमोर र उनको छोरा सकिमले चाहिँ सहरका सम्पूर्ण मानिसहरूलाई खतना गर्नु भन्दाखेरि चाहिँ अब यो अलिकति गाह्रो थियो, उनले उमेरहरू छिपिसकेको हुनाले या उमेरहरू धेरै अगाडि बढिसकेको कारणले गर्दाखेरि चाहिँ मानिसहरूमा त्यसले चाहिँ अलिकति भनौँ न त्यो शरीरको कुनै भागलाई चाहिँ यसरी काट्दै गर्दाखेरि चाहिँ अलिकति उनीहरू चाहिँ शारीरिक रूपमा चाहिँ बिरामी अवस्थामा थिए र यही मौकामा चाहिँ सिमोन र लिविले त्यहाँका मानिसहरूलाई चाहिँ तरवार लिएर चाहिँ मार्न जान्छ। खास खतनाको कुरा चाहिँ उनीहरूले एउटा छलपूर्ण कपटपूर्ण प्रस्ताव मात्र गरेको हो, किनभने उनीहरू शारीरिक रूपमा दुर्बल हुन्छन्, यही बेला चाहिँ हामी उनीहरूलाई आक्रमण गरेर मार्नेछौँ भनेर त्यसरी त्यो प्रकारले छलपूर्ण कपट राखेर उनीहरूले त्यसरी हमला गर्छन् र हमला गरिसकेपछि चाहिँ उनीहरूले सहरका ती सबै मानिसहरूलाई मार्छन्। पुरुषहरूलाई उनीहरूले त्यसरी मारिसकेपछि उनीहरूका सबै जति पनि सम्पत्तिहरू हुन्छ, सबै अरू मानिसहरू, स्त्रीहरू, बच्चाहरू सबैलाई चाहिँ उनीहरूले कब्जा गर्छन् र त्यसपछि उनीहरूको सबै सम्पत्तिहरूलाई लुट्छन्। सहरलाई नै सिमोन र लेवीले र उनीहरूसँग जति पनि मानिसहरू लागेका थिए ती सबैले मिलेर चाहिँ लुट्छ र यो कुराले याकुबलाई भन्ने एक रत्ती पनि शान्ति दिएको थिएन। आफ्नो दुईजना छोराले गरेको यो विवाह प्रति उनी कति पनि खुसी थिएन र याकुबले सिमोन र लेवीलाई बोलाएर भन्छन् कि कनानी र परिजीहरूको यस देशका बासिन्दाहरूमा तिमीहरूले मलाई अप्रिय तुलाएर संकष्टमा पारिदियो, मेरा भन्ने मानिसहरू थोरै छन्, यदि तिनीहरू सबै भेला भएर मेरो विरुद्धमा हमला गरे भने म र मेरो घरका सबैलाई खतम पार्नेछन्। यसरी चाहिँ उसले यो एउटा काम चाहिँ तिमीले जुन गरेका छ त्यो गलत भयो, यो कुरा ठिक छैन, उनीहरू हामी भन्दा धेरै छन्, उनीहरूले एकजुट भएर हामीलाई हमला गरे भने हामीलाई उनीहरूले नष्ट गर्न सक्छन्, त्यसकारणले गर्दा तिमीहरूले गरेको यो काम एकदमै गलत भयो भनेर चाहिँ उसले याकुबले चाहिँ आफ्ना छोराहरूलाई भन्छन् र यो अध्याय चाहिँ यसरी यहाँ आएर टुङ्गिएको छ र प्रतिशोधको भावनाले त्यहाँ सामाजिक रूपमा एउटा द्वन्द्व सिर्जना गरेको छ र त्यहाँ चाहिँ एक हिसाबले चाहिँ एकदमै जुन प्रकारले भनौँ न अब हामी चाहिँ तपाईँहरूसँग सम्बन्ध गाँसेर तपाईँहरूसँगै हामी बसोबास गर्न चाहन्छौँ, सामाजिक रूपमा हामी एक बन्न सक्छौँ भनेर प्रस्ताव चाहिँ हमर र उनका छोराले गरेका थिए। त्यो प्रस्ताव खास नराम्रो पनि थिएन, हामी मिलेर बसौँ भन्ने प्रस्ताव थियो, मिलेर बसौँ भन्ने प्रस्तावमा अब तपाईँको छोरी हामीलाई दिनुहोस्, अब मेरो छोरीले तपाईँको छोरीलाई बलात्कार गरिसकेको छ, अब उसले छोड्छु भनेको छैन, म अब पत्नी नै तुलाएर राख्छु भनेर भनेको छ, यसकारणले गर्दा अब यसमा कुनै नराम्रो कुरा छैन, यसकारणले गर्दा अब हामी विवाहरी गरौँ बरु। एक हिसाबले काम त गलत हो, बलात्कार गर्नु काम राम्रो कुरा होइन, यो सामाजिक रूपमा अपराध नै हो, तर पनि उसले स्वीकार गरेर पत्नी नै तुलाउँछु भनेर भनेको कारणले गर्दाखेरि यो बिग्रिएको कुरालाई हामी सुधारौँ भनेर प्रस्ताव गरेका थिए उनीहरूले। तर त्यो प्रस्तावलाई दिनका दाजुहरूले चाहिँ एकदमै प्रतिशोधको भावना राखेर गलत कदम उनीहरूले चलाएका छन् र एकदमै ठुलो त्यहाँ हिंसाको कामहरू भएको छ, यो कुरा चाहिँ परमेश्वरको दृष्टिमा असल थिएन। र अब हामीले आजको यो पाठबाट भनौँ यो जुन घटना घटेको छ यो घटनाबाट हामीले परमेश्वर पिताको इच्छा के छ भनेर हामीले कसरी पत्ता लगाउने त, अब खास खास कुराहरू परमेश्वर पिताको इच्छा के छ यो कुरालाई हामी एक दुई तिन गरेर राम्रोसँग बुझ्नेछौँ। अब पहिलो नम्बरमा हामीले बुझ्नुपर्ने कुरा के छ भन्दा पवित्रता र नैतिकतामा जिउने जीवन चाहिँ परमेश्वर चाहनुहुन्छ, त्यो इच्छा चाहिँ परमेश्वरको छ। र दिनाको घटनाले देखाउँछ कि जब मानिसले परमेश्वरको नियम अर्थात् पवित्रतामा रहनुपर्छ भन्ने नियम चाहिँ जुन छ त्योभन्दा बाहिर गएर काम गर्छ तब त्यसले विनाश ल्याउँछ। परमेश्वरको इच्छा यो हो कि हामी हाम्रो शारीरिक अभिलाषा वा आवेगमा नबकी हाम्रो पवित्रतामा रहौं। अब यो खास के भएको छ भन्दाखेरि चाहिँ सकेमले पवित्रतामा रहने कुरालाई चाहिँ उनले चाहिँ पछाडि सारेका छन्। खास अब दिना मन पर्यो भने उनले चाहिँ याकुबलाई गएर चाहिँ मलाई विवाह गर्न दिनुहोस् प्रस्ताव गर्न सक्थे, तर उनले चाहिँ गलत उपाय चाहिँ अप्नाए, सिधै उनले चाहिँ दिनालाई लगेर उनले बलात्कार गरे, यो कुरा चाहिँ परमेश्वरको दृष्टिमा ठिक थिएन, परमेश्वरको इच्छा यो होइन। पवित्रतामा रहने पवित्र ढंगले हामी चाहिँ बरु शारीरिक सम्बन्ध गाँस्न सक्छौ, विवाहले हामीलाई शारीरिक सम्बन्ध गाँस्नको लागि चाहिँ स्वतन्त्र तुलाउँदछ र विवाहको माध्यम चाहिँ उनीहरूले लिन सक्थे तर त्यो चाहिँ सम्भव भएन, किनभने शारीरिक आफ्नो आवेगलाई चाहिँ सकेमले कन्ट्रोल गर्न सकेनन् र त्यसपछि यो विनाश चाहिँ उनको जीवनमा र त्यो सहरमै निम्तिएको छ, सबै सहरै खत्तम भएको छ। र दोस्रो नम्बरमा के छ भन्दाखेरि रिस र प्रतिशोध भन्दा क्षमा र धीरजको मार्ग अपनाउनु पर्छ भन्ने कुरा परमेश्वर पिताको इच्छा चाहिँ यो हाम्रो जीवनमा छ। अब सिमोन र लेबीले आफ्नो बहिनीको अपमानको बदला लिन छल र हत्याको बाटो रोजेका छन्। उनीहरूले रिसलाई न्यायमा परिणत गरे तर त्यो परमेश्वरलाई मन पर्ने तरिका थिएन। परमेश्वर चाहनुहुन्छ कि हामी न्याय उहाँको हातमा छोडिदियौं। रोमीको पुस्तक 12:19 हामीलाई यही नै भन्छ, मैले अघिल्ला एपिसोडमा पनि यो कुरा गरेको थिएँ होइन। अब बदला लिने काम चाहिँ मेरो हो भनेर परमेश्वरले भन्नुभएको छ, तिमीले आफ्नो शत्रु भोकाउँछौ भने त्यसलाई खुवाऊ, तिर्खाउँछ भने पानी दिऊ होइन, यसरी चाहिँ तिमीले उसलाई पश्चापमा ल्याउन सक्छौ र ऊ चाहिँ तिमीसँग चाहिँ उपस्थाप भएर नम्र भएर आउन सक्छ। त्यसरी खराबीको बदला खराबी नगर तर खराबीले भलाइले जित भन्ने कुराहरू चाहिँ हामी रोमीको पुस्तकमा 18:20-21 हामी कुराहरू पाउन सक्छौँ। तर यो कुरा भन्दा विपरीत गएर चाहिँ उनीहरूले चाहिँ रिस र प्रतिशोधको भावना राखेर उनीहरू अगाडि बढेका छन् र त्यसरी चाहिँ क्षमा र धीरजको मार्गलाई चाहिँ सिमोन र लेबीले अपनाएका छैनन्। र रिसलाई आफ्नो नियन्त्रणमा राख्ने र आत्मसंयमको जुन अभ्यास, यो अभ्यास चाहिँ परमेश्वरले चाहिँ हाम्रो जीवनमा हामीले गरेको चाहनुहुन्छ, यो चाहिँ पिताको इच्छा हो। तर कति पापहरू चाहिँ हामीले आफ्नो रिस र प्रतिशोधलाई कन्ट्रोल गर्न नसकेको कारणले गर्दा हामी गरिराखेका हुन्छौँ। क्षमा र धीरजको मार्ग हामीले अप्नाउन सकिराखेको हुँदैन। कसैले हामीलाई हाम्रो विरुद्धमा केही भनिहाल्यो भने हामी छिटो जवाब दिइहाल्छौँ, या हामी जवाफ नदिए पनि भित्र रिस लिइराख्छौँ र प्रतिशोधको भावना लिइराखेका हुन्छौँ, क्षमा दिन सकिराखेको हुँदैन, गाँठो परेर मन बसिराखेको हुन्छ। र यसले गर्दा हामी परमेश्वरसँग त्यति स्वतन्त्र भएर अगाडि आउन सक्दैनौँ। र यी हामीले धीरजी जुन स्वभाव छ, यो गुणलाई चाहिँ हामीले हाम्रो जीवनमा चाहिँ अप्नाउन सकेनौँ भने यसले हाम्रो जीवनमा चाहिँ ठुलो विनाश निम्ताउन सक्छ, यसले हामीलाई धोका दिन सक्छ। त्यही भएको कारणले गर्दा हामीले परमेश्वर पिताको इच्छा के छ भन्दाखेरि रिस र प्रतिशोध भन्दा क्षमा र धीरजलाई चाहिँ हाम्रो जीवनमा चाहिँ काम गर्नु दिउँ। र तेस्रो नम्बरमा परमेश्वर पिताको इच्छा हाम्रो जीवनमा के छ भन्दाखेरि सांसारिक मेलमिलाप र आत्मिक सत्यता बीचको सन्तुलन। याकुबका छोराहरूले विवाहको कुरामा जुन खतरा गर्नुपर्छ भन्ने जुन प्रस्ताव अगाडि राखेका थिए सकेम र हमोरलाई र त्यहाँका सम्पूर्ण मानिसहरूलाई, र यसरी चाहिँ त्यो एउटा हतियारको रूपमा उनीहरूले त्यहाँ प्रयोग गर्छन् है, अब यो बदला लिनको लागि, प्रतिशोध लिनको लागि है। अब यसले देखाउँछ कि अब उनीहरूले परमेश्वरको पवित्र करारलाई आफ्नो स्वार्थ पूरा गर्न दुरुपयोग गरिराखेका छन्। र खतनाको करार चाहिँ एकदमै पवित्र कुरा थियो, अब्राहमसँग जुन परमेश्वरले करार गर्नुभएको थियो खतनाको करार, त्यो त पवित्र थियो। यसले हामीलाई जहिले पनि परमेश्वर सम्झाउने काम गर्थ्यो खतनाले, म चाहिँ परमेश्वरसँग करार गरिएको व्यक्ति हुँ है भनेर जहिले पनि त्यसले चाहिँ सम्झाउँथ्यो। तर त्यो कुरालाई चाहिँ उनीहरूले दुरुपयोग गरेर अब यो जातिले चाहिँ अब हाम्रो छोरी चेलीबेटीलाई चाहिँ बिगारेको छ, अब यो एउटा चाहिँ एउटा छलको या यो ठाउँबाट चाहिँ गयो भने हामीले चाहिँ यो तरिका अप्नाएर यो योजना बनाएर हामी गयो भने यो जातिलाई हामी नाश गर्न सक्छौँ भनेर सिमोनले लेबीले त्यो उपाय बनाएका हुन्छ, त्यो एउटा षड्यन्त्र रचेका हुन्छ। त्यो कुरा ठिक थिएन, किनभने यो त परमेश्वरले दिनुभएको चोखो करार थियो, पवित्र करार थियो। त्यसलाई बदला लिनको लागि, मानिसलाई मार्नको लागि, अर्को जातिलाई हमला गर्नको लागि परमेश्वरले दिनुभएको करार यो होइन, त्यसलाई दुरुपयोग उनीहरूले गरे। त्यही भएर परमेश्वरको इच्छा छ कि हाम्रो जीवनमा हामीले चाहिँ कुनै पनि धार्मिक वा आत्मिक कुरालाई चाहिँ आफ्नो स्वार्थको लागि झुटो सम्झौता गर्ने साधन नबनाऊ। स्वार्थ पूरा गर्नको लागि कति मान्छेहरूले चाहिँ आफ्नो स्वार्थ पूरा गर्नलाई वचनलाई बाङ्गो टेढो पारेर अनि त्यसपछि आफ्नो स्वार्थ पूरा गर्छन्। संसारको कुराहरू अलिअलि लिँदा के भयो भनेर त्यसरी लिइराखेको छन्। संसारको गीत सुन्ने, संसारको गीतहरूमा एकदमै नाच्ने गाउने, अरू चाडबाडहरू मान्ने अनि सबै कुराहरू गर्ने होइन, अनि अलिअलि गर्दा के हुन्छ र अनुग्रह प्रशस्त छ, हामी स्वर्ग गइहाल्छौँ, हामीलाई मुक्ति मिलेको छ भनेर त्यसरी चाहिँ मान्छेले चाहिँ एकदमै नर्मल तरिकाले सोचिराखेको हुन्छन्। यो कुरा एकदमै गलत हो र यहाँबाट चाहिँ हामीले चाहिँ त्यो वचनलाई बङ्गाएर चाहिँ पवित्र कुराहरू जुन छ त्यसलाई चाहिँ हामीले बङ्गाएर परमेश्वरको वचन पवित्र हो भनेर हामीले भन्दछ। प्रभुको वचन युहन्नाको पुस्तक 17:17 त्यो भनेको छ होइन, सत्यले चाहिँ पवित्र पार्नुहोस् र सत्य तपाईँको वचन हो भनेर भनेको छ। वचन चाहिँ पवित्र छ, त्यसकारण गर्दा त्यो पवित्र वचनलाई हामीले बङ्गाई टुङ्गा गरेर आफ्नो स्वार्थ पूरा गर्नको लागि हामीले दुरुपयोग गर्नु हुँदैन। यो परमेश्वर पिताको इच्छा हो है, हामीले वचनलाई कहिले पनि दुरुपयोग नगरौँ। र चौथो नम्बरमा परिवार र समुदायको सुरक्षा। याकुबले आफ्ना छोराको कार्यप्रति दुःख व्यक्त गरे। यो घटनाले हामीलाई सिकाउँछ कि हाम्रो एउटा गलत निर्णय वा उत्तेजनापूर्ण कदमले सिङ्गो परिवार र समुदायमाथि नराम्रो प्रभाव पार्न सक्छ। परमेश्वर चाहनुहुन्छ कि हामी विवेकपूर्ण निर्णय लिउँ ताकि हाम्रो कारणले अरूको जीवनमा दुःख नआओस्। र अब पाँचौं नम्बरमा परमेश्वर पिताको इच्छा के छ भन्दाखेरि परमेश्वरमा हामीले पूरा भरोसा राखेको। र याकुब यस अध्यायमा केही हदसम्म लाचार देखिएका छन्। परमेश्वरको इच्छा यो हो कि कठिन परिस्थितिमा हामी मानिसको उपाय छल वा बलमा भर पर्नुको सट्टा परमेश्वरको मार्गदर्शन र उहाँको सही समयको प्रतीक्षा गरौं। र छल र बलको प्रयोग चाहिँ त्यहाँ सिमोन र लेवीले गरेका छन्। त्यो गर्नु हुँदैन थियो, तर परमेश्वरको मार्गदर्शनको खोजी उनीहरूले गर्नु पर्थ्यो र परमेश्वरको समयलाई प्रतीक्षा गर्नु पर्थ्यो। त्यो गर्न सकेन अनि र ठुलो त्यहाँ एउटा चाहिँ हिंसाको काम भएको छ। र हामीले निष्कर्षमा भन्नु पर्दाखेरि उत्पत्ति 34 अध्यायले हामीलाई के देखाउँछ भन्दाखेरि चाहिँ परमेश्वर पिताको इच्छाहरू के के छन् भन्दा चाहिँ हामीलाई यो चेतावनी दिन्छ कि जब हामी परमेश्वरको डरमा हिँड्दैनौ र मानवी आवेग रिस अहंकार बदला पछि लाग्छौ तब परिणाम दर्दनाक हुन सक्छ। हाम्रो जीवनमा परमेश्वरको इच्छा भनेको पवित्रतामा रहनु, आफ्नो आवेगहरूलाई नियन्त्रण गर्नु, छलको बाटो नहिँड्नु र हरेक निर्णयमा परमेश्वरको महिमा खोज्नु हो। प्रेसोता यो कुरालाई चाहिँ हाम्रो जीवनमा हामीले चाहिँ अप्नाउनु जरुरी छ। हाम्रो कार्यक्रमको समय सकिसकेको छ। म विश्वास गर्छु आजको कार्यक्रमद्वारा चाहिँ तपाईँ आशिषित हुनुभएको छ र दिनाको बेजतीको जुन घटना छ यसबाट चाहिँ परमेश्वर पिताको इच्छा के हो भनेर मैले चाहिँ तपाईँको अगाडि स्पष्ट राखिसकेको छु र परमेश्वर पिताको इच्छा बमोजिम हामी चलौँ। प्रतिशोधको भावना, रिसको भावना हामीले त्यागौं, बदलाको भावना त्यागौं, त्यो सबै परमेश्वरको हातमा दिउँ। परमेश्वरले नै बदला लिने काम परमेश्वरले गर्नुहुन्छ। तपाईँले कुनै पनि काम नगर्नुहोस् तर धीरज धारण गर्नुहोस् र परमेश्वरको समयलाई प्रतीक्षा गर्नुहोस्। यो नै मुख्य कुरा हो। अब पनि म बिदा हुन चाहन्छु। अर्को हप्ता पनि यसै समय परमेश्वरको वचन लिएर पिताको इच्छा कार्यक्रममा म आउने नै छु र पिताको इच्छालाई हामी मिलेर पत्ता लगाउनेछौ र हाम्रो जीवनमा हामी त्यसलाई पत्ता लगाइसकेपछि अभ्यास गर्नको लागि अगाडि बढ्नेछौ। तबसम्म परमेश्वर वचनलाई अध्ययन गर्दै गर्नुहोस्, पिताको इच्छालाई खोजी गर्दै गर्नुहोस् र पिता परमेश्वरको इच्छा बमोजिम जिउनुहोस् भन्दै र जसरी अन्तिममा म एउटा भन्न चाहन्छु, प्रभु यीशुले भन्नुभएको छ युहन्नाको 14 अध्यायमा कि मलाई प्रेम गर्ने मानिस त्यही हो जससँग मेरा इच्छाहरू छन्। होइन, मेरो इच्छा जसले पालन गर्छ या परमेश्वर पिताको इच्छा जसले पालन गर्छ त्यसले नै मलाई प्रेम गरेको हो भनेर यसले भन्नुभएको छ। है, एउटा मेरो इच्छा या मेरो वचन जोसँग छ त्यसले चाहिँ मलाई प्रेम गरेको हुन्छ। 14 अध्यायमै अर्को ठाउँमा भन्नुभएको छ कि जसले पिताको इच्छा पालन गर्छ त्यसले नै मलाई प्रेम गर्छ भनेर प्रभुले भन्नुभयो। यस कारण गर्दा यो कुरालाई हामीले एकदमै आत्मसात गरौँ र परमेश्वर पिताको इच्छालाई हामीले मानौ र पालन गरौँ र यही नै कुराले चाहिँ हामीलाई के प्रमाणित गर्दछ भने हामी साँच्चै परमेश्वरलाई प्रेम गर्छौँ। परमेश्वरले तपाईँ सबैजनालाई आशिष दिनुभएको होस्। बिदा हुन चाहन्छु। जय मसीह।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। परमेश्वरको वचन नै हाम्रो जीवनको वास्तविक अवसर र आशिष हो। आज्ञा पालनले मात्र हामीलाई विजयको बाटोमा डोर्याउँछ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ सिकद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस्, एउटा कोरियाली गीत सुन्नेछौ।

जीवनमा परमेश्वरले दिनुहुने अवसरलाई हामी धेरै पटक वास्ता गर्दैनौ वा त्यसलाई खारिज गरिदिन्छौ। जसरी योनालाई निनवे जाने सु अवसर मिल्दा उनले त्यसलाई लात्तीले हानेर फ्याँके र परिणाम स्वरूप भयानक समुद्री आँधीको सामना गर्नु पर्यो। त्यसरी नै आज हामीले पनि परमेश्वरको वचनलाई व्यवस्था गर्दै जीवनमा ठूला कठिनाईहरू निम्त्याउँछौ। व्यवस्थाको पुस्तक 28 अध्यायमा प्रतिज्ञा गरिए झैं आज्ञा पालन गर्नेहरूले घरभित्र बाहिर र कर्मथलोमा समेत प्रशस्त आशिष पाउँछन्। यदि हामीले हाम्रा वरपर रहेका अपरिचित वा कठिन आत्माहरूलाई सुसमाचार सुनाउने जिम्मेवारीबाट पछि हट्यौं भने हाम्रो आत्मिक जीवनमा खिया लाग्न सक्छ। त्यसैले कोरोना काल वा अन्य बहानामा सिलाएको हाम्रो सुसमाचार प्रचार गर्ने जोश र उत्साहलाई फेरि जगाउनै पर्छ। त्यसैले आजको हाम्रो प्रतिबद्धता, हे प्रभु, तपाईँले मलाई दिनुभएको वचन र अवसरलाई कहिल्यै नगुमाउने शक्ति दिनुहोस्। मेरो अल्छीपन र अनाज्ञाकारितालाई माफ गर्नुहोस्। मेरो जीवनको हरेक क्षेत्रमा तपाईँको आज्ञा पालन गर्दै घर परिवार समाजमा आशिष बग्न दिने माध्यम बन्न सकु। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे शुरू हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजको लागि यति नै। अर्को हप्ता फेरि भेटौँला। जय मसीह। साथै नमस्कार।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रेरितको पुस्तक 9:10 तपाईँलाई लिएर जान चाहन्छु, जहाँ उद्धृत गरिएको छ, तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, ए हननिया, तिनले भने, प्रभु हाजिर छु, के प्रभुले तपाईँलाई उहाँको कामको लागि बोलाउन सक्नुहुन्छ भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु। टारसिसका साउललाई ख्रिस्टमा डोर्याउन परमेश्वरले हननियालाई किन प्रयोग गर्नुभयो? किनभने उनी सही ठाउँमा, सही समयमा, सही सन्देश र सही मनोवृत्तिको साथ सही मानिस थिए। वचनमा हेर्न सक्छौ, दमस्कसमा हननिया नाउँ भएका एकजना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, हे हननिया, तिनले भने, प्रभु हाजिर छु। तब प्रभुले तिनलाई भन्नुभयो, उठ र सिधा नामक गल्लीमा जाऊ र त्यहाँ यहुदाको घरमा साउल नाउँ भएका टार्सस निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्। तब हननिया गएर त्यस घरभित्र पसे र तिनी माथि आफ्नो हात राखेर भने, भाइ साउल, त्यसकारण प्रश्न यहाँ छ, यदि उहाँको लागि केही गर्न परमेश्वरलाई तपाईँको खाँचो पर्यो भने के तपाईँ तयार हुनुहुन्छ? तपाईँ इच्छुक हुनुहुनेछ? यो कुनै सजिलो जिम्मेवारी थिएन, किनभने साउल क्रिश्चियनहरूलाई कैद गरेको र हत्या गरेको कारण कुख्यात थिए। तर जब परमेश्वरले हननियालाई, जाऊ किनकि अन्य जातिहरू

राजाहरू र इजरायलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन् भन्नुभयो। तिनले परमेश्वरमा भरोसा राखे र गए। यहाँ तिनीमाथि आफ्नो हात राखे र भने, भाई साउल भन्ने शब्दहरूमा ध्यान दिनुहोस्। हननियालाई साउलसँग डराउने र उनलाई घृणा गर्ने अधिकार थियो, तापनि तिनले उनलाई भाइ भने। हननियाले पुरानो शत्रुलाई अहिले परमेश्वरको उद्धार गरिएको परिवारको हिस्सा भएको स्वीकार गरे। अनि तपाईँले त्यो गर्न पनि सिक्नुपर्छ। जब परमेश्वरले कसैलाई आफ्नो सन्तान भन्नुहुन्छ, तपाईँले तिनीहरूलाई प्रेम गर्नुपर्छ, तिनीहरूलाई स्वीकार गर्नुपर्छ र तिनीहरूलाई ख्रिस्टमा आफ्नो भाइ वा बहिनीको रूपमा व्यवहार गर्नुपर्छ। त्यसकारण हामी सुरुको प्रश्नमा फर्कौं। यदि आज उहाँको लागि केही गर्न परमेश्वरलाई तपाईँको खाँचो पर्यो भने के तपाईँ तयार हुनुहुन्छ? तपाईँ उहाँको लागि तयार हुन सक्नुहुन्छ र तपाईँ तयार हुनु आवश्यक पनि छ भन्ने यो उत्साह दिँदै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम आदम एण्ड ईव को पुनः प्रसारण।
2: जयविषे साथै हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम आदम एण्ड ईवमा र कार्यक्रम आदम एण्ड ईव लिएर
3: म टार्जन
2: र म पुनः हामी उपस्थित भइसकेको छौं र अबको लगभग एक घण्टाको समय अवधि पर हामी तपाईँलाई साथ दिन गइरहेको छौं।
3: पक्कै पनि आज पनि हाम्रो एउटा शीर्षक हुनेछ, जस्तै विवाहका चुनौतीहरू भयो, विवाह कसरी सफल बनाउन सक्छौ भन्ने टपिक्स नै लिएर बोल्नेछौँ हामी, कुराकानी गर्नेछौँ। आशा छ तपाईँहरूलाई पनि उपयोगी हुनेछ। यतिखेर पनि सन्ध्याजीलाई धन्यवाद दिँदै कार्यक्रमको शुरूमा निकै मिठो गीत हामी राख्छौँ।

0: निकै नै अर्थपूर्ण भजन हामीले माया गर्न भन्ने बोलको भजन राखिरहेका थियौँ श्रोता मित्र। हामी कार्यक्रम आगामी युगमा रहेका छौँ हामी द्वय र आज पूनमजी हामी विवाहका चुनौतीहरूकै कुरा गरौँ न त होइन। विवाहमा आउने त चुनौतीहरूले विवाहलाई बिगारिदिन्छ नष्ट गरिदिन्छ होइन, ती कुराहरू हामीले हेरौँ। जस्तै विवाहमा चुनौतीहरू आउनु स्वाभाविक हो र मुख्य चुनौतीहरू यस्ता छन् जस्तै आपसी समझदारीको कमी, सोच स्वभाव र अपेक्षा फरक हुनु र एक आपसमा समझदारीको कमी हुनुले पनि चुनौती बढाउँदो रहेछ होइन। सोच स्वभाव र अपेक्षा फरक हुनु, इच्छा फरक हुनु होइन, मन नमिल्नु भनौँ न एक किसिमले, यसरी विवाहमा आउने चुनौती मैले एउटा भने र अर्को आर्थिक समस्या पनि भनिएको छ। जस्तै आमदानीको खर्च, ऋण वा पैसाको व्यवस्थापन भनिएको छ। गएको हप्तामा पनि हामीले पैसाका कुराहरू अलिकति गरेका थियौँ क्या हो, तर यो चुनौतीमा मुख्य चाहिँ मलाई लाग्छ आर्थिक समस्या, किनभने आमदानी खर्च घरमा छैन भने त्यो घरमा झगडा कलह हुन्छ भनेर मैले भनेको थिएँ। मैले कति ठाउँ त्यो देखेको पनि छु होइन। त्यसैले गर्दा आमदानी खर्च, ऋण वा पैसाको व्यवस्थापन अनि सन्तुलन राख्न सकिएन भने पनि विवाहमा चुनौती आउँछन्।
1: एकदमै
0: तपाईँको चाहिँ केही अब पोइन्ट्सहरू छ कि होइन तपाईँले भन्नुपर्ने?
1: हजुर, एकदम कार्यक्रम अवधिबाट हामी यो विषयहरूमा कुराकानी गर्दै नै जानेछौँ र मुख्य भनेको त कुराकानीहरू, कम्युनिकेसनको कुराहरू पनि एउटा चाहिँ विवाहमा चुनौती लिएर आउने कुराहरू हो जस्तो लाग्छ। जस्तै कि अब लामो दूरीमा रहेको सम्बन्धहरूको कुराहरू गर्दा लङ डिस्टेन्स रिलेसनसिप पनि भनिन्छ नि। जस्तै कि श्रीमान चाहिँ कामको लागि अथवा अध्ययनको लागि बाहिर हुनुहुन्छ, श्रीमती आफ्नो स्वदेशमा हुनुहुन्छ, अथवा श्रीमती विदेश हुनुहुन्छ, स्वदेशमा श्रीमान हुनुहुन्छ। कचोटि यो लामो डिस्टेन्सले गर्दाखेरि पनि कम्युनिकेसनमा चाहिँ कहिलेकाहीँ समस्याहरू हुन सक्ला होइन, कुराकानीहरू भनेको समयहरूमा कुराकानी हुन नसक्ला, अथवा यता श्रीमती फ्री हुनुहुँदाखेरि कुराकानी गर्न उहाँलाई मन लागिरहेको समयमा उता श्रीमानको आफ्नै प्रकारको व्यस्तताहरू होला भने कहिलेकाहीँ श्रीमानलाई कुराकानी गर्न मन लाग्ला, अब यता श्रीमतीको यता सुत्ने समय होइन, यता बेलुकाको समय पर्ला, टाइम लाइनहरू नमिल्ला, कतिवटा कुराहरू होला। अनि त्यो समयमा जब भनेको जस्तो तरिकाले कुराकानीहरू गर्न नसक्दाखेरि पनि कहिलेकाहीँ यसले समस्याहरू चाहिँ सम्बन्धमा लिएर आउन सक्छ है। यसै कारणले गर्दाखेरि पनि सम्बन्धलाई अझै सुदृढ गर्न, बलियो बनाउनको लागि चाहिँ यदि बाइ चान्स लङ डिस्टेन्सले गर्दा, लामो दूरीले गर्दाखेरि एउटा कुराकानीहरू कम्युनिकेसनहरूमा चाहिँ अलिकति तलमाथिहरू भइरहँदाखेरि पनि म चाहिँ मेरो श्रीमानप्रति अथवा म चाहिँ मेरो श्रीमतीप्रति एकदमै उहाँहरूलाई चाहिँ म लोयल पनि हुन्छु र प्रार्थनामा पनि उचाल्छु भन्ने प्रकारको दृढता चाहिँ आफूमा हुनुपर्छ। परमेश्वरलाई पहिलो स्थानमा राखेर एकअर्कालाई बुझ्ने, एकअर्काको कमजोरीलाई बुझ्ने, अथवा एकअर्का भनौँ एउटा समयको जुन एउटा बाधा छ होइन, समयको जुन प्रकारको एउटा बाधाले गर्दा कम्युनिकेसनहरू हुन सकिरहेको छैन भने त्यसलाई चाहिँ कसरी बुझ्ने, कसरी एकअर्कालाई अन्डरस्ट्यान्ड गर्ने, समझदारी हुने भन्ने कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ होला भने यो त भयो टार्जनजी दूरीको कारणले गर्दा कम्युनिकेसनमा समस्या होइन। तर अहिलेको समयमा हामीले कतिचोटि कतिजना परिवारहरूमा देख्छौँ श्रीमान श्रीमती सँगै हुनुहुन्छ, सँगै खानुहुन्छ, सँगै बस्नुहुन्छ, एउटै बेडमा सुत्नुहुन्छ, उहाँहरू सँगसँगै नै हुनुहुन्छ दिनरात, तर पनि उहाँहरूमा क्लियर कम्युनिकेसन नभएको कारणले गर्दाखेरि पनि कचोटि सम्बन्ध, वैवाहिक सम्बन्धलाई चाहिँ ठूलो चुनौतीहरू दिइरहेको हुन्छ होला। केही कुराले गर्दा उहाँहरूलाई एकअर्काप्रति चित्त बुझेको छैन होला। अघि टारनजीले भन्नुभयो रुपियाँ पैसाको पनि एउटा महत्वपूर्ण भूमिका छ सम्बन्धलाई चाहिँ कचोटि अब राम्रो बनाउने नबनाउने भन्ने कुरामा च्यालेन्ज दिने काम चाहिँ रुपियाँ पैसाले पनि गर्छ। कहिलेकाहीँ रुपियाँ पैसाले गर्दाखेरि पनि केही कुराहरूले गर्दा चित्त नबुझेको कुराहरू होला, तर चित्त बुझेन भनेर चाहिँ चुप लागेर बस्ने, त्यति क्लियर कुराहरू नगर्ने होइन, श्रीमानले श्रीमतीसँग क्लियर कुराहरू नभनिदिने, के भइरहेको छ उहाँलाई समस्या भनेर, अनि श्रीमतीले पनि आफ्नो मन दुखेको कुराहरू श्रीमानले बुझिदिनु भएन भन्ने कुराहरू क्लियरली नभनिदिने, कतिचोटि यस्तो कुराहरू भयो भने पनि सायद कम्युनिकेसनले पनि ठूलो चुनौतीहरू दिन्छ जस्तो लाग्छ। क्लियर कुराकानीहरू चाहिँ श्रीमान र श्रीमती बीच चाहिँ हुनुपर्छ, ताकि के गर्न सकिन्छ त होइन, समस्या हो भने समाधान खोज्न सकिन्छ, कमजोरी हो भने अब त्यसलाई कसरी बनाउन सकिन्छ, कसरी मिलाउन सकिन्छ भन्ने कुराहरू चाहिँ क्लियर हुन्छ। त्यही भएर कुराकानी र कम्युनिकेसन पनि एउटा सम्बन्ध कति जोडी बाधा लिएर आउने एउटा महत्वपूर्ण पाटो जस्तो लाग्छ मलाई।
0: धेरै राम्रो विचार तपाईँले पोख्नुभयो, मलाई एकदम खुसी लाग्यो, धन्यवाद तपाईँलाई। र यो सबै भन्नुपर्दाखेरि संसारको समस्या भनेर भन्न सक्छौँ यसलाई होइन, जस्तै मनको कुरा नखुलाउनु वा गलत बुझाइ हुनु होइन, मनमा भएका कुराहरू थुप्रै हुन्छन् तर खुलेर कुरा गर्न नसक्नु श्रीमानले श्रीमतीसँग, श्रीमतीले श्रीमानसँग, र त्यसपछि गलत बुझाइ कि उहाँले पोजिटिभ भन्दै हुन्छ, कहिलेकाहीँ कस्ता मानिसहरू हुन्छन् भने जहिले पनि नेगेटिभ मात्रै सोचेर बस्ने मानिसहरू पनि हुन्छन्, अनि मैले राम्रै भन्दैछु भने पनि उहाँले गलत सुन्नुहुन्छ हुन्छ कि अनि त्यस्ता व्यक्तिहरू पनि देखेका छौँ. अब बाइबलले मूर्ख पनि भन्छन् वा त्यस्ता व्यक्तिहरूलाई हो कि है कहिलेकाहीँ कति सम्झाउन खोज्दा पनि नेगेटिभ कुराहरू मात्रै गर्ने व्यक्तिहरू पनि हुन्छ.
1: त्यस्तो व्यक्तिहरू चाहिँ अलिकति ओभर थिङ्क गर्नेहरू हुनुहुन्छ जस्तो लाग्छ दार्जिलिङजी मलाई. अलिक धेरै सोच्नुहुन्छ नि, मतलब सोच्नु त पर्छ तर अनावश्यक धेरै कुराहरू सोचिरहने व्यक्तिलाई चाहिँ तपाईँले एउटा राम्रो कुरा सजेसन दिनुभयो, सल्लाह दिनुभयो भने पनि उसले चाहिँ अब तपाईँले भलाइ गरेर भन्नुभएको छ तर उसले चाहिँ त्यसलाई अब एकदमै कत्ता कत्ताबाट घुमाएर होइन मलाई यस्तो भन्न खोज्नु भयो, मलाई त्यस्तो मेरो श्रीमानले मेरो श्रीमतीले मलाई यस्तो भन्नुभयो भनेर चाहिँ अब निराश भएर बस्दिनु भयो, गलत बुझाइ भयो भने एकदमै समस्या हुन्छ.
0: एकदम राम्रो कुरो हो किनभने गलत बुझाइले चाहिँ हामीलाई धेरै ठूलो असर पार्दछ वैवाहिक सम्बन्धमा. किनभनेदेखि पोजिटिभ कुरालाई चाहिँ हामीले राम्रो तरिकाले लिनुपर्छ. जस्तै श्रीमानले असल कुराहरू गरिरहनु भएको छ परमेश्वरको वचन अनुसार भने श्रीमतीले ती कुरालाई सहजै एक्सेप्ट गर्न जान्नुपर्छ. श्रीमतीले गर्नुभएको छ भने पनि श्रीमानले एक्सेप्ट गर्न जान्नुपर्छ. तर म संसारका कुराहरूलाई लिएर चाहिँ केही पनि भन्न सक्दिनँ. अब त्यसमा चाहिँ आफैले जान्ने कुरो हो तर हामी परमेश्वरको वचनमा रहेर चाहिँ मेन कुरा फोकस चाहिँ वचनमा हुनुपर्छ होइन. श्रीमान श्रीमतीले वचन पढेको हुनुपर्छ त्यसैले हामीले बाइबल पढ्नुपर्छ परमेश्वरको वचन पढ्नुपर्छ भनेर भन्छौँ. किनभने परमेश्वरसँग कुराकानी गर्न मन लाग्यो भने के गर्ने त भन्दाखेरि बाइबल पढ्ने हो पनि. जस्तै पुरानो समयमा चाहिँ परमेश्वर स्वर्गदूतद्वारा बोल्नुहुन्थ्यो होइन अनि अब्राहमहरूसँग फेस टु फेस पनि कति कुराकानीहरू गरिएको छ. तर अहिलेको समयमा चाहिँ हामीलाई बाइबल दिएको छ अनि मलाई लाग्छ जब हामी बाइबल पल्टाउँछौँ केही समस्या पऱ्यो भने बाइबल पल्टाउँछौँ उहाँले केही न केही शब्द बोलेर हामीलाई देखाउनुहुन्छ नि. त्यसले गर्दाखेरि चाहिँ तपाईँको समस्यामा तपाईँको मनमा गलत बुझाइ भइरहेको बेला वचन पढ्नुहोस् होइन. वचनले के भन्छ दुवैजनाले वचन जान्नुपर्छ किनभने बाइबलमा धेरै त्यस्ता क्यारेक्टरहरू छन् पोजिटिभ क्यारेक्टर नेगेटिभ क्यारेक्टर पति पत्नीका बीचमा. जस्तै मैले एउटा कुरा भन्न लागेको थिएँ पुनमजी यहाँ इसहाक र रिबेकाको विषयमा त्यहाँ धेरै अप्ठ्यारा कुराहरू पनि पर्न आएका छन्. जस्तै इसहाकको नोकरहरूले चाहिँ त्यहाँ कुवा खन्दाखेरि गरारका मानिसहरू आएर यो त हाम्रो हो भनेर झगडा गरेका कुराहरू धेरै दुःख दिएका कुराहरू धेरै इनारहरू खनिरहेको आफ्नो पिता पुर्खालेको इनारलाई पनि तिम्रो होइन भनेर उनीहरूले लुटे होइन. यसरी अन्त्यमा चाहिँ परमेश्वरले पानी पठाइदिनु भएको छ उहाँहरूलाई. यहाँ के भनिएको छ 32 पदमा उत्पत्ति 26:32 त्यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई भने हामीले पानी भेटाएका छौँ तब तिनले त्यसको नाउँ शिवा राखे यसकारण त्यस शहरको नाउँ आजसम्म भेरसेवा भनिन्छ. एसावले 40 वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहुदित र तिनी हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्याए. ती स्त्रीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो भनेर भनेको छ. र यहाँ मैले यो नै भन्न खोजेको इसहाक र रिबेकाको जीवन अमिलो हुनुमा चाहिँ के कारण रहेछ त होइन. त्यहाँ अब यहाँ देख्छौँ हामीले धेरै श्रीमतीहरू ल्याएको कारण होइन हितीका छोरीहरू ल्याएको कारण यहाँ त्यही भनिएको छ नि भजनमा. त्यसैले गर्दाखेरि परमेश्वरले आज्ञा गर्नुभएको बाहेक कुराहरू हामीले गर्यौँ भने जस्तै विवाह एकजनासँग हुनुपर्छ अनि एकजनासँगै रहिरहनुपर्छ दोस्रो विवाह गर्नु हुँदैन हामीलाई एलाउड गरिएको छैन भनिएको छ. त्यसो भन्दा भन्दै पनि हामीले धेरै श्रीमतीहरू विवाह गर्ने धेरै श्रीमानहरूसँग जाने भनेदेखि चाहिँ हाम्रो जीवन पक्कै पनि अमिलो हुन्छ इसहाक र रिबेकाको जस्तो. किनभने मानिसले आफैले गरेको गल्तीले चाहिँ आफै खाडल्नु पर्दछ कि. याकुबको पुस्तकले पनि भन्दछ मानिस आफ्नै लोभले खिचिएर परीक्षामा पर्दछ तर परमेश्वरले चाहिँ जाँच गर्नुहुन्छ. तर हामीले परीक्षामा पर्नबाट बच्नको लागि चाहिँ हामीले धेरै कुराहरू गल्ती गरेका छौँ भनेर पश्चाताप गर्दै फेरि सही बाटोमा आइहाल्नुपर्छ.
1: एकदमै र तपाईँले कुरा भन्दै गर्नुहुँदाखेरि चाहिँ मलाई पनि अन्य कुराहरू पनि एकदम मनमा आइरहेको छ. तर एउटा गीतको साथ नै हामी यो समय दिन चाहन्छौ. गीतपछि थप कुराकानीहरू सहित हामी उपस्थित हुनेछौँ.

मैले ईश्वरलाई सोधे, हे प्रभु, जिन्दगीको यो यात्रा कति गाह्रो छ। माया गर्ने यो मुठुलाई उहाँले एउटा गन्तव्य दिनुभयो। यात्रा जति नै कठिन भए पनि सहयात्री असल भए गन्तव्य सुन्दर हुन्छ भन्ने कुराको प्रमाण ईश्वरले दिएको उपहार र प्रार्थनाको प्रत्युत्तर हो तिमी। ईश्वरको योजना

0: कर्तव्यपूर्ण भजन हामीले सुनेका छौँ। हामी कार्यक्रम आदरणीयमा छौँ हामी दोय र हामीले आज के कुराकानी गरिरहेका छौँ भन्दाखेरि चाहिँ स्वास्थ्य विवाह सन्तुलित विवाहका कुराहरू नै गरिरहेका छौँ। त्यसमा आउने चुनौतीहरूका कुराहरू पनि हामीले गरिरहेका छौँ। पुनमजी, बाइबलमा हामीले उदाहरण हेर्नु पर्यो भनेदेखि चाहिँ सिमसोन र दलिलाका कुरा हामीले गरिरहेका थियौँ नि। जस्तै सिमसोन त्यति असल मान्छे परमेश्वरमा राम्रो मानिस भएर पनि दलिलाको कारणले गर्दाखेरि, आफ्नो श्रीमतीको कारणले गर्दाखेरि उहाँ चाहिँ पतन हुनु परेको छ, होइन, अन्त्यमा गएर चाहिँ मृत्यु पनि भएको छ उहाँको, अनि भनौँ न आत्महत्या गरेर चाहिँ त्यहाँ अनन्त जीवनबाट पनि वञ्चित हुनुभएको छ, होइन। त्यसैले गर्दाखेरि श्रीमान श्रीमतीले रोल यस्ता डरलाग्दा रोल पनि खेल्छन्, होइन। जस्तै एउटा रिस र विवादको कारण पनि हुनसक्छ, सानो इस्युको कारणले गर्दाखेरि। जस्तै दलिललाई त भनिएको थियो नि त, अब मेरो बल कहाँ छ भनेर चाहिँ कसैलाई पनि नभन्नु, होइन। अब अहिले के हुन्छ भनेदेखि, कति स्त्री जातिहरू विशेष गरी यो कुरा कसैलाई नभन्नु है भनेर अर्काको बारेमा गसिपिङ गरिरहेको हुन्छ, तर कसैलाई नभन्नु भनेको मानिसले मेरो कुरा पनि गर्छ भन्ने चाहिँ थाहा हुँदैन मानिसलाई कि। त्यसले गर्दा कसैलाई नभन्नु भनेको चाहिँ क्लियर नहुनु, खुलेर नबोल्नु, होइन, मनमा तुस राख्नुलाई चाहिँ त्यो भनिन्छ। तर कसैलाई नभन्नु भन्दाखेरि किन सबैलाई भन्ने, असल काम गर्ने, सबैलाई भन्ने, असल कुराहरू गर्दै जाने भने त सबैलाई भन्दा भयो, होइन। कुन कुरा लुकाइन्छ भन्दाखेरि, जुन कुराहरू चाहिँ मानिसलाई मन पर्दैन ती कुरा हामीले गरिरहेका हुन्छौँ अनि लुकाउन छिपाउन खोज्छौँ। र यहाँ दलिलाले चाहिँ त्यो आफ्नो श्रीमानलाई जोगाउनको निम्ति जुन कुराहरू भन्नु पर्थ्यो ती कुराहरू भनिनन्। मलाई लाग्छ अलिकति उहाँले बोल्न नजानेर हो कि अब यहाँ घाँटीमा के रुद्र घन्टी हुँदैन पनि भन्छन्, होइन, त्यो तरिकाले पनि हुनसक्छ। सिमसोनको जीवन त्यतिकै खेर गएको देख्दाखेरि हामी पनि एकजना पुरुष, होइन, एकजना परमेश्वरमा बाँचेको पुरुषलाई चाहिँ पतनको बाटोतिर लगेको स्त्रीले देख्छौँ। त्यसैले गर्दा स्त्री मात्रै यस्तो होइन, पुरुष पनि यस्तो हुन सक्छन्। जस्तै सोलोमनका कुरा तपाईँ गर्दै हुनुहुन्थ्यो, आज सोलोमनका कुरा अलिकति गर्नु नपर्नुहुन्छ तपाईँ।
1: हामीले चाहिँ अब अफ एयरमा हामीले गीत बजिरहँदाखेरि कुराकानी गरिरहेको थियौँ। राजा सोलोमनको विषयमा त अब हामीले कतिवटा किताबहरू नै पढिरहन्छौँ बाइबलमा, एकदमै आशिषमय छ, हामी धेरै आशिषित हुन्छौँ। तर उनले सबै कुराको निष्कर्ष चाहिँ व्यर्थ व्यर्थ, सबै व्यर्थ भनेर नै उनले निष्कर्ष चाहिँ गरेका छन्। किनभने उनले जीवनका सबै सुख सयल सबै कुराहरूको भोग गरिसकेका थिए। उनले त्यही क्रममा चाहिँ उनले धेरैजना श्रीमतीहरू पनि विवाह गर्नुभएको थियो, र कतिचोटि चाहिँ हामीले चाहिने भन्दा बढ्ता गऱ्यौँ भने चाहिँ त्यो कुराले हामीलाई परमेश्वरबाट टाढा लिएर जान्छ भन्ने कुराको एउटा उदाहरण पनि हो। र राजा सोलोमनले धेरैजना विवाह गरेका थिए, उनको पत्नीहरू धेरैजना थिए, अब उपपत्नी त कति थिए, र त्यो क्रममा चाहिँ पत्नीहरूद्वारा नै उनलाई चाहिँ बिस्तारै मूर्ति पूजातिर लिएर गएको कुराहरू पनि हामीले पाउँदछौँ। उनलाई परमेश्वरबाट टाढा लिएर गएको कुरा, उनको पनि त त्यहाँ केही हिसाबमा पतन भएको कुराहरू पनि हामी पाउँदछौँ। यस कारणले गर्दाखेरि चाहिँ हामी श्रीमान श्रीमतीहरू चाहिँ कस्तो हुनुपर्छ भन्ने कुराहरू हामीले गर्दै थियौँ कि हामी चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि, एउटा सुन्दर वैवाहिक जीवन भनेको जहिले सुन्दर हुन्छ, समस्या हुँदैन भनेको होइन, समस्या हुन्छ, तर त्यो समस्या हुँदै गर्दाखेरि पनि एकले अर्कालाई चाहिँ परमेश्वरकै नजिक लिएर जाने चाहिँ हामी हुनुपर्छ। कहिलेकाहीँ श्रीमान कमजोर हुन सक्छ, त्यो समयमा श्रीमतीले एकदमै कडा भूमिका खेल्नुपर्ने हुन सक्छ, दुवैजना मिलेर परमेश्वरकै नजिक जाने। कहिलेकाहीँ श्रीमती कमजोर भएको अवस्थाहरू हुन सक्छ, त्यो समयमा श्रीमानले एकदमै महत्वपूर्ण भूमिका खेलेर दुवैजना परमेश्वरको नजिक जाने काम चाहिँ हामीले गर्नुपर्दछ। तर कहिलेकाहीँ वैवाहिक जीवनमा यस्तो प्रकारको चुनौतीहरू आउँछ जसले गर्दाखेरि चाहिँ हामीले परमेश्वरको नजिक लिएर जाने भन्दा पनि हामी नै यस्तो प्रकारले त्यहाँ प्रस्तुत भइदिन्छौँ कि हामीले हाम्रो जीवनसाथीलाई चाहिँ परमेश्वरको नजिक भन्दा पनि परमेश्वरको टाढा लिएर जान कसरी भूमिका खेलिरहेको हुन सक्छौ। यस कारणले गर्दा यो कुरा पनि एउटा वैवाहिक जीवनको चुनौती हो श्रोता, र हामीले कसरी हाम्रो जीवनसाथीलाई, हाम्रो श्रीमानलाई, श्रीमतीलाई, होइन, परमेश्वरको नजिक लिएर जाने काम गरिरहेको छौँ कि छैनौँ, प्रार्थनामा उचाल्ने काम गरिरहेको छौँ कि छैनौँ, प्रभुको वचनहरूमा चाहिँ होइन गहिराईमा लिएर जाने काम गरिरहेको छौँ कि छैनौँ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। नत्र भने चाहिँ हामीले यी कुराहरूमा ध्यान दिएनौँ भने कतिचोटि हाम्रो कारणले गर्दाखेरि हाम्रो जीवनसाथीलाई हामीले पनि मूर्ति पूजातिर अथवा भनौँ परमेश्वरलाई मन नपर्ने कुराहरूतर्फ प्रत्यक्ष अप्रत्यक्ष लिएर जान सक्छौँ, परमेश्वरबाट टाढा लिएर जाने काम हामी आफैले कसरी गरिरहेको हुन सक्छौँ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा नै हामी गरिरहेको छौँ।
0: हजुर, एकजना पुरुषको कारणले गर्दाखेरि होइन, उहाँले चाहिँ सोलोमन, राजा सोलोमनले चाहिँ अनागरिकतामा डुबेको हुनाले चाहिँ अन्त्यमा चाहिँ यस्ता कुराहरू नतिजाहरू आयो नि त। त्यसैले गर्दाखेरि मलाई कस्तो लाग्छ भन्दाखेरि, समस्या नआउनु त नआउनु चाहिँ राम्रो होइन, समस्या जीवनमा आउनुपर्छ होइन। समस्या भयो भने त यो समस्या यो किसिमको हुँदो रहेछ, मलाई यति दुखाइ हुँदो रहेछ, यति चोट पार्दो रहेछ भन्ने कुरा थाहा हुन्छ होइन। औलामा चोट नलागिकन दुखाइ कसरी थाहा हुन्छ र होइन। अनि जो मानिस चाहिँ समस्यामा परेको हुन्छ उसले सबै गरिबीलाई बुझेको हुन्छ, अनि अप्ठ्यारो परिस्थितिहरूलाई बुझेको हुन्छ, अनि अप्ठ्यारो परिस्थितिमा पनि सहेर आनन्द मनाउने जीवन जिउन जानेको हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ समस्या आउनु त ठिकै हो, तर यहाँ चाहिँ हामीले बाइबलमा कति ठाउँमा धेरै किसिमका समस्याहरू देख्छौँ पुनमजी, वैवाहिक सम्बन्धकै समस्या, विवाह गरेको कारणबाट नै होइन, त्यहाँ देख्छौँ व्यभिचारमा फँसेको कारणले हामी देख्छौँ होइन। र अर्को एउटा चुनौती चाहिँ के छ भन्दाखेरि सन्तान र को पालन पोषण भनेर भनिएको छ, र बच्चा कहिले बनाउने र कसरी हुर्काउने भन्ने मतभेद पनि हुन्छ कहिलेकाहीँ श्रीमान श्रीमतीमा होइन। एकजनाको इच्छा विपरीत अर्कोजनाले चाहिँ बोलिरहेको अनि धारणा प्रकट गरिरहेको हुन्छ, त्यतिखेर चाहिँ हाम्रा विचारहरू नमिल्न सक्छ है। र अर्को कुरा चाहिँ धार्मिक वा मूल्य सम्बन्धी फरक, विश्वास प्राथमिकता र जीवनशैलीमा भिन्नता भनेको छ। कहिलेकाहीँ विश्वासमा पनि होइन, म यीशु ख्रीष्टमा एकदम बलियो मानिस हुँ भने मेरी श्रीमती चाहिँ के हो प्रभुले गर्नुहुन्छ हुन्न भन्ने दुविधामा हुनुहुन्छ भनेदेखि त्यो पनि मिल्दैन, त्यो पनि एकदम राम्रो कुरो पक्कै पनि होइन। त्यसैले गर्दाखेरि यस्ता धार्मिक कुराहरूमा पनि अमिल्दा कुराहरू हामी हो परमेश्वरमा बाँचेका मानिसहरू, बत्तीसमा लिएका अनि परमेश्वरको जन भनेर भन्छौँ, विश्वासी भन्छौँ, तर त्यो अनुसारको हाम्रो चरित्र छ कि छैन भन्ने कुरा चाहिँ हामीले विचार गर्नुपर्छ, श्रीमान होस् अथवा श्रीमतीले होस्। श्रीमतीलाई भनिएको छ श्रीमतीले चाहिँ सबै चरित्र सम्हाल्नुपर्छ, मैले त जे गरे पनि म छोरो मानिस हुँ भन्न पनि हुँदैन, हामी दुवैजनालाई जस्तो किसिमको आज्ञा परमेश्वरले दिनुभएको छ त्यो आज्ञामा रहनुपर्छ
1: एकदमै। र यस्तो प्रकारको चुनौतीहरूलाई चाहिँ यदि हामीले हाम्रो वैवाहिक जीवनमा महसुस गरिरहेको छौँ भने अहिले नै हामीले त्यसलाई समाधान गर्ने प्रयास गर्नुपर्छ, प्रार्थनाहरूद्वारा जित्ने कामहरू गर्नुपर्दछ। र श्रीमान श्रीमती बलियो भएर प्रभुमा अगाडि बढ्दै आफ्नो वैवाहिक जीवनलाई पनि सुन्दर बनाउँदै अगाडि बढ्नुपर्छ भन्ने यही उत्साहहरू दिइरहेको छौँ, अझै पनि दिनेछौँ हामी। र यो समयमा एउटा मिठो गीत फेरि पनि तपाईँको लागि हामी राख्न चाहन्छौँ।

0: निकै नै मिठो गीतको साथ हामीले तपाईँलाई दिएको छौं र गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ कार्यक्रम आजमा नेवमा हुनुहुन्छ र हामी विवाहमा कस्तो प्रकारको चुनौतीहरू आउन सक्छन् र हामीले ती कुराहरूमा कसरी होइन अब समाधान गर्ने यस्तै कुराहरू नै गरिरहेको छौं दार्जनजी र
1: अब भने समाधानका कुराहरूतिर पनि जाउँ अलिकति विवाह दिगो र बलियो कसरी बन्न सक्छ भन्ने कुरा अलिकति गरौं. विवाह दिगो र बलियो बनाउन केही कुराहरू उपयोगी हुन्छन् जस्तै नियमित संवाद त अघि भन्यौं हामीले इमान्दारितामा कुराकानी गर्ने अनि साना साना समस्याहरूमा पनि एकले अर्कालाई सम्मान गर्दै त्यसको समाधान गरेर अगाडि बढ्नु अनि एक अर्काको दृष्टिकोण सुन्ने र बुझ्न तयार हुनुपर्छ. जस्तै एकजनाको मात्रै समस्या बुझ्ने अर्कोको समस्या चाहिँ बुझ्नै नचाहने होइन, त्यस्तो हुँदैन. बराबर समस्याहरू चाहिँ बुझ्नुपर्छ. अनि अर्को कुरो के छ भन्दाखेरि चाहिँ जस्तै मतभेदलाई दुश्मनी नबनाई छलफलबाट समाधान खोज्ने र कहिलेकाहीँ तेस्रो व्यक्ति जस्तै काउन्सिलर वा विश्वसनीय सल्लाहकार पनि त हुन सक्छन् होइन. मैले धेरै देखेको छु श्रीमानले श्रीमतीलाई कुट्ने पिट्ने गर्ने अनि उहाँ चाहिँ रुँदै कराउँदै अनि काउन्सिलर जस्तै आफ्नो मानिसकोमा गएको मैले देखेको छु. मलाई श्रीमानले यस्तो गरिरहेछ यसमा के गर्ने होला तपाईँहरूले गएर चाहिँ उसलाई अब कारवाही गर्नु पर्यो भनेर चाहिँ धेरै यस्ता जीवनमा घटेका घटनाहरू हामीले प्रत्यक्ष रूपमा गाउँघरमा पनि देखेको छु मैले चाहिँ. र त्यतिखेर चाहिँ अब काउन्सिलरले चाहिँ आएर कहिलेकाहीँ श्रीमान श्रीमतीलाई मिलाइदिन्छ पनि गाउँमा कि. त्यस्तै आज हाम्रो काउन्सिलर त परमेश्वर हुनुहुन्छ तर पनि कहिलेकाहीँ विश्वासीहरूको जमात पनि हाम्रो लागि काउन्सिलर हुनसक्छ. कहिलेकाहीँ तपाईँ श्रीमान श्रीमतीमा समाधानै नहुने समस्या निस्क्यो भनेदेखि आफ्नो पास्टर एल्डर डिकनलाई भनेर पनि सरसल्लाह लिन सक्नुहुन्छ किनभने तपाईँभन्दा उहाँ बुजुर्ग अनि तपाईँभन्दा जानकार पनि हुन सक्नुहुन्छ. अनि त्यसरी विज्ञ व्यक्तिहरूलाई हामीले सल्लाह लियौं भनेदेखि चाहिँ हामीले कस्तो तरिकाले सफलतामा जाने भन्ने कुरा सिक्न पनि सक्छौ.
0: एकदमै महत्वपूर्ण कुरा. र अर्को कुरा भनेको चाहिँ अब कचोटि पुरानो गल्तीहरूलाई पनि क्षमा गरिदिने कचोटि तिमीले चाहिँ यस्तो गर्यो भनेर मनमा त्यो एउटा बोझ होइन तितोपनाहरू बोकेर नबस्ने. सम्बन्धमा त त्यो कुराहरू हुनु नै हुँदैन कुनै पनि सम्बन्धहरूमा झन् श्रीमान श्रीमतीको सम्बन्धहरूमा त हुनु नै हुँदैन यदि हामीले एकअर्काप्रतिको पुरानो गल्तीहरूलाई लिएर बस्यौं. पुरानो तिमीले मलाई यस्तो गरेको थियो कुनै समयमा चोट पुर्याएको थियो तिम्रो व्यवहारले तिम्रो कुराले होइन तिम्रो सोचले बानी व्यवहारहरूले यस्तो गरेको थियो भनेर कहिलेकाहीँ रेकर्ड राख्ने बानी हुन्छ. त्यो रेकर्ड राख्ने बानीले पनि कहिले काहीँ केही कुराहरूको चुनौतीहरू आयो भने चाहिँ झन् ठुलो घाउमा चाहिँ नुन थप्ने कामहरू गर्न सक्छ. त्यस कारणले गर्दा पुराना गल्तीहरूलाई बिर्सिदिने सम्बन्धमा र परमेश्वरले पनि त हामी त नयाँ भएको छौँ होइन पुरानो कुराहरू बितेर गएको छ भनेर आफ्नो वचनमा हामीलाई उत्साह दिनुभएको छ भने झन् आफ्नो जीवन साथी जोसँग त हामीले जीवन बिताउनु पर्नेछ उहाँहरूको सानोतिनो कुराहरूलाई चाहिँ गल्तीहरूलाई रेकर्ड राखेर बस्ने भन्दा पनि क्षमा गर्ने र सँगसँगै बरु क्लियर अघि हामीले कम्युनिकेसनको कुराहरू गर्यौं क्लियर कम्युनिकेसन गर्ने यो समयमा मलाई यसरी मन दुखेको थियो भनेर बरु भन्ने होइन एकअर्कालाई क्षमा दिने लिने सम्झाउने बुझाउने कार्यहरू गर्ने त्यो कुरा त्यत्तिकैमा सकाइदिने तर त्यही कुरालाई चोटमा चोट जस्तो बोकेर बस्ने कामहरू पनि नगर्ने यसलाई पनि हामीले चाहिँ ध्यान दियौँ भने अवश्य पनि प्रेमले जित्छ सबै कुराहरू. प्रेमले चाहिँ सबै खराबीहरूको हिसाब राख्दैन भनेर अब हामीले होइन कोरिन्थीको पुस्तकमा पनि पाउँदछौँ. यस कारणले गर्दा प्रेमले जितौँ अघि प्रेमको कुराहरू टार्जनजीले पनि गर्दै हुनुहुन्थ्यो. प्रेमले चाहिँ सबै कुराहरूको समाधान गर्ने प्रयासहरू गर्यो भने सम्बन्ध साँच्चै नै सुमधुर हुँदै नै जानेछ.
1: यस्तै समस्या र समाधानका कुराहरू त हामी गर्दै गरौँला. यतिखेर फेरि पनि एउटा मिठो गीत राख्छौँ त्यसपछि फेरि पनि हामी आउनेछौँ.

0: श्रोता शुभकामना बोलको भजन हामीले सुनाउँदैथ्यौं। कार्यक्रम आधुनिकमा हामीले सकारात्मक नकारात्मक कुराहरू पनि विवाहको बन्धनको विषयमा कुराकानी गर्यौं र अब समाधान चाहिँ के हो त भन्दाखेरि मलाई चाहिँ यस्तो लाग्छ बुनमजी, एउटा वचन पढेर म भन्न चाहन्छु। श्रीमानले पनि श्रीमतीले पनि यति यस्तो किसिमको क्यारेक्टरमा रह्यो र परमेश्वरमा विश्वास योग्य रह्यो भने चाहिँ केही पनि चाहिँदैन। जस्तै मलाई लाग्छ भजन सङ्ग्रह एक अध्यायको एक दुई तीनलाई पढ्न चाहन्छु। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि हिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा त्यो खुसी रहन्छ, त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पाप कहिल्यै पनि ओहिलाउँदैन, त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। अब यो तीन पदमै हामीले धेरै राम्रा कुराहरू पाउँछौँ, सफलताका कुराहरू पाउँछौँ, होइन, परमेश्वरलाई खुसी पार्ने कुराहरू पाउँछौँ। र त्यसैले गर्दाखेरि हामी चाहिँ परमेश्वरको व्यवस्थामा खुसी हुनुपर्छ। परमेश्वरको व्यवस्था हेरिरहने, पढिरहने, खुसी हुने मानिसले कहिले पनि खराब कामहरू गर्न सक्दैन, होइन। आफ्नो श्रीमतीलाई प्रेमको सट्टा भनौँ न अलिकति हेला गर्न सक्दैन, होइन, श्रीमानले पनि गर्न, किनभने असल मानिसको जीवनबाट चाहिँ असल कुराहरू मात्रै निस्कन्छ नि। त्यसैले गर्दाखेरि चाहिँ तपाईँले परमेश्वरको वचनमा बलियो हुनुभयो भने वचनले नै हामीलाई परिवर्तन गरिदिन्छ र के बोल्दैछन् ओहो हुँदैन यो चाहिँ भनेर हामी फेरि पनि त्यसमा सजग हुन्छौँ।
1: एकदमै तपाईँले साँच्चै नै भन्यो भने सबै आज हामीले गर्न खोजिरहेको कुराकानीको कन्क्लुजन नै वचनबाट, यो वचनबाट तपाईँले गर्नुभएको छ। साँचो आनन्दको सिद्ध मार्ग भनेर हामीले पाउँदछौँ यो वचनमा, र यदि हामी साँचो त्यो आनन्दको चाहिँ सिद्ध होइन मार्ग यदि हामी हाम्रो जीवनमा, परिवारमा, सम्बन्धमा, वैवाहिक जीवनमा, सबै कुराहरूमा चाहन्छौँ भने चाहिँ साँच्चै नै भन्यो भने परमेश्वरलाई खोज्नु, परमेश्वरको वचन अनुसार जीवन जिउनु र परमेश्वरलाई हेर्नु, यो कुराहरू नै हामीले व्यक्तिगत तौरबाट गर्न सुरु गर्यौँ भने, हामी आफू नै परमेश्वरमा ठिक भएर जीवन जिउन सुरु गर्यौँ भने सबै कुराहरूमा हामीले साँचो आनन्द पनि पाउनेछौँ र सफलता पनि पाउनेछौँ र सबै कुराहरूमा हामीले एउटा सुधार भएको होइन परिवर्तन आएको पनि हामीले पाउनेछौँ। यसकारण सबै कुराको कन्क्लुजन चाहिँ यही नै रहेको छ कि हामी वचन अनुसार चाहिँ जीवन जिउनुपर्छ, होइन केटाजी।
0: यहोशुवालाई पनि परमेश्वरले त्यही भन्नुभएको थियो, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, होइन, जसले त जहाँ गए पनि सफलता पाउनेछ। सफलता त परमेश्वरको वचनबाट पाइँदो रहेछ, यसो ख्रिस्टबाट पाइँदो रहेछ भने श्रोता, हामी किन झगडा गर्ने, किन हामी चाहिँ वैमनस्यता राख्ने, हामीले चाहिँ वचन पढेर त्यो अनुरूप हिँड्न खोज्ने नि त, होइन, किनभने त्यसरी हिँड्ने बित्तिकै हाम्रो जीवन सुन्दर हुन्छ, अरूले देख्दा पनि सुन्दर, आफ्नै मनमा पनि नकारात्मक कुराहरू हट्यो भनेदेखि जहिले पनि खुसी र आनन्दका कुराहरू परमेश्वरले भन्नुभएको छ, सधैँ आनन्द गर, यो प्रभुको इच्छा हो। र कहिलेकाहीँ हामी दुःखी हुन्छौँ तर पनि धेरै जसो आनन्द नै गर्नुपर्छ, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो पनि भन्नुभएको छ, तर धेरै जसो चाहिँ आनन्द गरेर बस्नुपर्ने रहेछ, होइन। एकजना विश्वासीले भन्दै हुनुहुन्थ्यो, जब दुःख पर्छ अनि कोरस गाउनुपर्छ भन्नुहुन्थ्यो, होइन, मैले चाहिँ अलिकति अप्ठ्यारै लाग्यो, त्यो चाहिँ गाह्रो भइरहेको बेलामा कोरस गाउन चाहिँ सक्दैन हामी कति अवस्थामा,
1: तर किनभने पाउल र सिलास अब जेलको त्यो होइन कष्टकर अवस्थामा पनि उनीहरूले परमेश्वरको आराधना गरेको, भजन गाएको, परमेश्वरको नाउँलाई उचालेको हामीले पाउँदछौँ। तर जब हामी संकष्टमा हुन्छौँ, कष्टमा हुन्छौँ, झन् धेरै प्रभुको नजिक जाने र उहाँको प्रशंसा गर्यो भने अवश्य पनि त्यहाँ प्रभुले अझै झन् शक्तिशाली कार्यहरू गर्न सक्नुहुन्छ। सम्बन्धमा कष्ट छ, सम्बन्धमा समस्या छ, वैवाहिक जीवनमा समस्या छ भने अझै प्रभुको नजिक जानुहोस्। अघि हामीले यही कुराहरू गर्यौँ होइन, परमेश्वरको वचनहरूको खोजी गर्नुहोस्, परमेश्वरमा ठिक प्रकारले जीवन जिउनुहोस् र अझै प्रभुको नजिक जाँदै उहाँको नाउँलाई उचाल्नुहोस्। जबकि गाह्रो हुन्छ, कसैले मन लाग्दैन, हामीलाई एकदमै अप्ठ्यारो हुन्छ, तर पनि गर्नुहोस्। प्रभु मन लागे पनि प्रभुको नजिक जानुहोस्, मन नलागे पनि प्रभुको नजिक जानुहोस्। यी सबै कुराहरूमा प्रभुले तपाईँलाई सहायता गर्नुहुन्छ, सफलता दिनुहुन्छ, सम्हाल्नुहुन्छ भन्ने यही उत्साह हामी तपाईँलाई आज कार्यक्रम मार्फत दिन चाहन्छौँ।
0: श्रीमान श्रीमतीले असल चरित्र धारण गरेर परमेश्वरले भन्नुभएको आज्ञामा रहेर अगाडि बढ्नुपर्छ भन्ने कुरा हामीले गरिसकेका छौँ श्रोताभित्र। र विशेष गरिकन म भन्न चाहन्छु, मुख्य कुरो चाहिँ के हो भन्दाखेरि अन्तस्करणबाट परमेश्वरलाई चाहने, होइन, तपाईँ श्रीमान श्रीमतीले परमेश्वरलाई अन्तस्करणबाट हृदयबाट चाहनुहुन्छ भने तपाईँलाई पक्कै पनि आनन्द र शान्तिमा परमेश्वर डोर्याउनुहुन्छ, तपाईँको परिवार फल्दो फुल्दो पार्नुहुन्छ। तर तपाईँ मुखले कुरा धेरै नै हामी गर्छौँ र हाम्रो कार्य चाहिँ हुँदैन भनेदेखि चाहिँ काम बिनाको विश्वास मात्रै हुन्छ।
1: यो त सबैभन्दा डरलाग्दो कुरा
0: हो।
1: यदि हामी विश्वास गर्छौँ, म विश्वास गर्छु मात्रै भन्छौँ तर कार्यबाट चाहिँ हामीले गर्दैनौँ भने चाहिँ साँच्चै नै विश्वास बिना काम पनि मैले तुल्याएको छ र काम बिनाको विश्वास पनि कुनै अर्थ राख्दैन। यस कारण दुईटै कुरा चाहिँ हाम्रो जीवनमा हुनुपर्दछ।
0: गौतमजी अब भने हामी समयको अन्ततिर भन्छौँ, समय दौडिरहेको छ होइन, बिदा माग्नुभन्दा अगाडि चाहिँ हामी एउटा गीत पनि राख्छौँ, बिदा मागिसकेर चाहिँ हामी एउटा गीत पनि राख्छौँ। र म के भन्न चाहन्छु भने जति पनि कुराकानीहरू हामीले यहाँबाट गऱ्यौँ बाइबलमा निहित रहेर, साँच्चै नै तपाईँको निम्ति लाभकारी भयो भन्ने हामीले आशा पनि गरेका छौँ भन्दै अब विद्यार्थीहरू जाने हो।
1: एकदमै कार्यक्रम सुनेर साथी हुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौँ। प्राविधिक मित्र हाम्रो सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र विवाहसँग सम्बन्धित नै एउटा निकै नै मिठो गीत तपाईँको निम्ति राख्दै कार्यक्रम आदम इबबाट
0: म टाजन
1: र म पुनः हामी विदा हुन चाहन्छौँ।
0: जय मसीह।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित

0: ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
1: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अधिक जानकारीको लागि मोबाइल 9841 87 68 02, 9841 87 68 02
3: र 9818 25 12 40, 9818 25 12 40।

0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
1: नयाँ आशा, आशा
0: नयाँ आशा,
1: नयाँ आशा,
0: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीडाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदाशयता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको आशा बाँड्न क्रियाशील रेडियो अध्ययन कार्यक्रमको आजको यो भागलाई सुरु गरौं यो प्रशंसाको गीत मार्फत।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि एकपटक भेला भएका छौँ हामी परमेश्वरको वचनलाई नियाल्नलाई। परमेश्वर कति असल मित्र हुनुहुन्छ, उहाँ हर क्षण हर समय उपस्थित हुनुहुन्छ र हामीलाई अगुवाई गर्न चाहनुहुन्छ, आफ्नो प्रेममा हामीलाई सही बाटोमा हिँडाउन चाहनुहुन्छ। जसरी उहाँ प्रेम हुनुहुन्छ, त्यसरी नै हामी प्रेममा रहौँ भन्ने उहाँ चाहनुहुन्छ। जसरी उहाँ उज्यालो हुनुहुन्छ, जसमा कुनै अन्धकार छैन, हामी पनि सत्यताको उज्यालमा रहौँ भन्ने उहाँ चाहनुहुन्छ। हाम्रो यो छोटो जीवनलाई हामीले परमेश्वरको उपहारको रूपमा ग्रहण गरी यो जीवनलाई सही तौरले जिउँ, यो परमेश्वरको उत्कट चाहना हो। आउनुहोस् प्रार्थना गरौँ। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँलाई यो समयको निम्ति। तपाईँको चरणमा आज हामी आउँदछौँ, फेरि एकपटक तपाईँको वचनलाई निहाल्न दया गर्नुहोस्, हामीलाई समझ दिनुहोस् भनी विन्ती गर्छौँ। यो अध्ययनको क्रममा प्यारो प्रभु येशू ख्रीष्टको नाम, आमेन। तपाईँलाई सम्झना छ होला, हामीले अहिले पुरानो करारमा उल्लेखित ती इस्रायलीहरूको छाउनेको बिचमा अवस्थित पवित्र स्थानको त्यो विधि विधानको बारेमा अध्ययन गर्दैछौँ। पुरानो करारमा उल्लेखित विधि विधानहरूलाई नियाल्दाखेरि त्यो पुरानो समयमा बाँचेको इस्रायलहरूको बिचमा भएको त्यो तौर तरिकामा किन विशेष गरेर प्रायश्चितको लागि थुमाको लहु बगाइएको होला भन्ने लाग्न सक्छ हामीलाई। किन हिब्रूको पुस्तकको 9:22 लहु थुमाको नबगाइकन पापको क्षमा हुन सक्दैन भनी बताउँदछ। किन थुमाको त्याग यति धेरै अर्थपूर्ण लाग्दछ? हुन त ख्रिस्टले आफ्नो जीवन कलवरीमा त्याग्नुभएको यथार्थलाई गहिराईमा गएर बुझ्यौँ भने हामीले उहाँले कलवरीको क्रुसमा कस्तो अहम र असम्भव काम हाम्रो निम्ति पुरा गर्नुभयो भन्ने हामी जान्न सक्छौँ। श्रोता मित्रहरू, पापको प्रायश्चित गर्नको लागि थुमाको प्राण हरण गरिन्थ्यो। प्रत्येक पटक पाप गर्दाखेरि यो दुःखद घटना दोहोरिने गर्थ्यो र मान्छेलाई यो आभास गराइन्थ्यो कि उसको पाप कति भयानक छ, कसरी स्वर्गबाट यसले उसलाई टाढा राख्दो रहेछ भन्ने कुरा जान्नलाई। लेवीको पुस्तकको 17:11 हामीले हेऱ्यौँ भने त्यहाँ भनिएको छ, किनकि जीवधारीको प्राण त्यसको लहुमा हुन्छ र मैले त्यो चाहिँ वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने त्यसद्वारा नै मानिसको जीवनको निम्ति प्रायश्चित गरिन्छ। श्रोता मित्रहरू ख्रिस्टको मृत्यु हाम्रो उद्धारको निम्ति जति महत्त्वपूर्ण थियो, त्यति नै धेरै उहाँको सिद्ध पवित्र जीवन पनि हाम्रो निम्ति महत्त्वपूर्ण थियो र छ पनि। उहाँले निष्खोट र सिद्ध जीवनयापन गर्नु नभएको भए उहाँको त्याग परमेश्वरको नजरमा हाम्रो जीवन जस्तै अशुद्ध हुन जान्थ्यो, अयोग्य हुन जान्थ्यो र त्यो ग्रहण योग्य हुँदैन थियो र कलवरीको क्रुसको त्यो महत्त्वपूर्ण घटना अर्थहीन नाटकमा रूपान्तरित हुन जान्थ्यो। तर वचन र इतिहास अनि गवाहीले बताउँदछ कि उहाँमा कुनै खोट थिएन, जसले गर्दा हाम्रो निम्ति उहाँले गर्नुभएको त्यो महान त्याग परमेश्वरको नजरमा स्वीकार्य भएको थियो। त्यसै बखत यो जान्न पनि अति आवश्यक छ कि यदि उहाँ मृत्युबाट बौरी नउठ्नु भएको भए, उहाँको पुनरुत्थान नभएको भए, उहाँले हामीलाई उद्धार दिन वा गर्न सक्नुहुने थिएन। प्रेरित पावलले 14:14 यस्तो उल्लेख गर्दछन्, उनी भन्दछन्, यदि ख्रिस्ट मृतकबाट पुनर्जीवित पारिनु भएको होइन भने त हाम्रो विश्वास व्यर्थ हुन्छ, तसर्थ उहाँको पुनरुत्थान, उहाँको जीवन र उहाँको मृत्यु मानव हित र उद्धारको परमेश्वरी योजनामा अति महत्त्वपूर्ण छन् र त्यो परमेश्वरले तपाईँ र मेरो निम्ति गर्नुभएको असल उद्धारको योजनाको केन्द्रमा पनि त्यो पर्दछ। जब प्रभु येशूले कलवरीको क्रुसमा आफ्नो रगत वा लहु बहाउनु भयो, उहाँले मानिसको उद्धारको निम्ति आफ्नो जीवन पूर्ण रूपमा दिनुभयो। आफ्नो सिद्ध जीवन हाम्रो अनाज्ञाकारिताले भरिएको पापको दलदलमा फसेको असफलताले जेलिएको जीवनको विपरीत र यसैको सत्तामा र यसैको पूर्ण हितका निम्ति आफ्नो सत्य सिद्ध सुन्दर पवित्र आज्ञाकारी जीवन ख्रिस्टले हाम्रो निम्ति अर्पण गर्नुभयो। उहाँले जब आफ्नो जीवन अर्पण गर्नुभयो र क्रुसमा हाम्रो निम्ति प्राण त्याग गर्नुभयो, उहाँले बगाउनु भएको उहाँको अनमोल रगतले उहाँको मृत्युलाई जनाउँदछ। जब उहाँले अर्थात् ख्रिस्टले आफ्नो जीवन पापमा डुबेको संसारको निम्ति क्रुसमा अर्पण गर्नुभयो, दिनुभयो, त्याग्नुभयो, तब उहाँले हाम्रो पापको दण्ड आफैले भोगिरहनु भएको थियो। गएको भागमा हामीले पढेका थियौँ कि हामी हरेकले पाप गरेका छौँ, जसको कारणले यो संसारमा मृत्युको पीडाले हाम्रो जीवनमा शासन गरिरहेको छ। त्यसैले संसारभरि भ्रष्टाचार र अनैतिकता अनि हिंसा, त्यस्तै गरेर लोभ, लालच र डकैती, विभिन्न रोग महामारीको प्रकोप छ, किनभने पापले संसारमा शासन गरिरहेको छ र पापको परिणाम भनेको मृत्यु हो। अर्थात् जब हामी पाप गर्छौँ, हामीले आफूमा मृत्यु निम्ताइरहेका हुन्छौँ। हाम्रो कारणले पुत्र परमेश्वर येशूले पिता परमप्रभुबाट छुटिएको अनुभव गर्नु पर्यो, जो जहिले पनि पितासँग एक हुनुहुन्थ्यो। तर परमेश्वर त पवित्र हुनुहुन्छ, अनि हाम्रो पाप आफूमा बोकेर प्रभु येशू अपवित्र बन्नुभयो र पितासँग उहाँ छुट्टिनु पर्यो। अनि उहाँले क्रुसमा यो पीडामा बोल्नुभयो, हे मेरा पिता, हे मेरा पिता, मलाई किन तपाईँले त्याग्नु भएको। अर्थात् पिताले आफ्नो मुहार पुत्रबाट लुकाउनु भयो। पुत्र परमेश्वर ख्रिस्ट येशूले बिना कुनै कर्काप यो संसारको इतिहासमा मानव बनी आएर हाम्रो सत्तामा आफ्नो जीवन दिएर परमेश्वरको उत्कट प्रेम प्रदर्शन गर्नुभयो। उहाँले हाम्रो निम्ति आफ्नो जीवन खुसीको साथ दिनुभयो र मृत्युमाथि विजय प्राप्त पनि गर्नुभयो, जुन हामीले गर्न सक्दैनथ्यौँ। र उहाँको यही कामले गर्दा उहाँले हामीलाई क्षमा पनि दिन सक्नुहुन्छ भनी बताउनु। आज हामीले ख्रिस्टले किन हाम्रो उद्धारको निम्ति उहाँको आफ्नै जीवन दिनुभयो र आफ्नै लहु हाम्रो उद्धारको निम्ति बगाउनुभयो भनी हेर्दैछौँ वा अध्ययन गर्दैछौँ मित्रहरू। यसै क्रममा हामीले यसले हाम्रो निम्ति उहाँको निष्खोट जीवन जुन उहाँले दिनुभयो त्यसलाई इङ्गित गर्दछ। हामी हाम्रो पापको कारण मृत्युमा पुग्नुपर्ने थियो, तर त्यो ठाउँमा उहाँ हाम्रो निम्ति मर्नुभयो भन्ने अर्को यथार्थलाई हामी समक्ष यसले सप्रमाण पेश गर्दछ भने हाम्रो पापको कारण परमेश्वरको हृदयमा भएको पीडालाई पनि यसले व्यक्त गर्दछ। हाम्रो पापले एउटा शक्तिशाली प्रेमीले परमेश्वरलाई कस्तो अकल्पनीय पीडामा पारिदियो र उहाँले कस्तो दर्दनाक पाइला चाल्नु पर्यो र आफ्नो अनन्तीय पुत्रसँग बिछोड सहनु पर्यो हाम्रो उद्धारका खातिर भनी हामी बुझ्न सक्छौँ। परमेश्वरको नजरमा पाप कति नराम्रो रहेछ भनेर तपाईँले यो बुझ्नुभयो भने अर्को पटक तपाईँले पापमा पाइला चाल्नुहुन्न मित्रहरू। परमेश्वर आफै हाम्रो निम्ति कलवरीको क्रुसमा झुन्डिनु भयो, किनभने हामी आफैले आफैलाई उद्धार दिन सक्दैनौँ। उहाँको असीम प्रेम र अवर्णनीय त्यागको कारण कलसीको पुस्तकको पहिलो अध्यायको 20 पदले यो बताउँदछ कि परमेश्वरले ख्रिस्टको त्यागद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनु भयो। साँच्चै श्रोता मित्र, परमप्रभुले तपाईँ र मलाई ख्रिस्टमा स्वर्गसँग मिलापमा राख्नुहुने रहेछ र राख्नुहुन्छ असीम शान्तिमा। यो ढाडसको कुरा हो यो दुःखदायी पूर्ण संसारमा। त्यसैले आज मान्छेहरूको जीवनलाई हेर्नुहोस्, धन सम्पत्ति अथाह छ मान्छेहरूसँग, तर पनि खुसी छैनन् मान्छेहरू, किनभने परमेश्वरको असीम शान्तिलाई अनुभव गर्न सकेका छैनन्, परमेश्वरसँग मिलापमा छैनन्। सबै थोक छ तर पनि डरमा, त्रासमा, निराशामा, डिप्रेसनमा बाँचिरहेका छन् मान्छे, किनभने परमेश्वरको वचनमा मन लगाउनु सकारात्मकतामा मन लगाउनु हो।
2: जब हामी सकारात्मकतातर्फ जान्छौँ यसको अर्थ हामी परमेश्वरको सद्गुणलाई पछ्याउने चाह गर्छौँ भन्नु पनि। सबै असल कुरा परमेश्वरबाट नै आउँछ, चाहे त्यो उद्धारको कुरा होस् वा त्यो शान्तिको कुरा, चाहे मिलापको कुरा होस् वा सम्पन्नताको कुरा, तर ती सबै पाइसकेपछि तपाईँले चाहिँ वा मैले चाहिँ त्यसलाई कसरी उपयोग गर्छौँ र कस्तो सोच आफूमा आउन दिन्छौँ भन्ने कुरा अर्को महत्त्वको कुरा हो। प्रिय मित्रहरू, परमेश्वरले हामीलाई सबै असल थोकले सुसम्पन्न त गर्नुहुन्छ, तर मान्छेको बानी के छ भने असल थोकले सुसम्पन्न भइसकेपछि त्यो असल थोकलाई कैयौँ पटक मान्छेको रवैयाले त्यसलाई भलाइको भन्दा पनि कुभलाइको रूपमा प्रयोग गर्छ। उदाहरणको लागि कति असल थोक दिनुभएको छ परमेश्वरले हामीलाई, पानी, त्यो पानीलाई मान्छेले रक्सी बनाइदिन्छ। पानी त आशिषको रूपमा आएको र मान्छेले त्यसलाई रक्सी बनाइदिएपछि त्यसको अब हुने बेफाइदाहरूको बारेमा मैले भनिराख्नु परेन। परमेश्वरले हामीलाई यौनको आशिष दिनुभएको छ, तर हामी स्वतन्त्रताको नाममा, खुसियालीको नाममा बेविचारमा रम्छौँ अनि विभिन्न समस्याहरू, सम्बन्धमा दरारदेखि लिएर रोगहरूको समस्यादेखि लिएर अनि दोषी मानसिकतादेखि लिएर विभिन्न समस्याको चङ्गुलमा हामी फस्दछौँ। तपाईँको जीवनमा परमेश्वरले थुप्रै आशिष दिनुभएको छ, एकैछिन त्यसलाई निहाल्नुहोस्। तर तपाईँ र मैले कस्तो गलत तरिकाले त्यसलाई प्रयोग गरेका छौँ त्यो पनि मनन गर्नुहोस्। आफ्नो कमजोरी मैले हटाउन सकिरहेको छैन भनेर तपाईँ चिन्तित हुनुहुन्छ भने याद राख्नुहोस्, हामी आफ्नो कमजोरी आफै हटाउन सक्दैनौँ। तसर्थ हामीलाई परमेश्वरसँग प्रार्थना गर्नुपर्छ हामी हरेकले, र उहाँबाट शक्ति माग्नुपर्छ उहाँको अनुग्रहको, किनभने हामी आफै आफ्नो कमजोरीहरूलाई हटाउन सक्दैनौँ। आजको वचनको समापन गर्दै गर्दाखेरि यो अध्ययनको म दोस्रो कोरिन्थीको 12:9 पढ्दै गर्न चाहन्छु र यहाँ यस्तो लेखिएको छ, तर उहाँले मलाई भन्नुभयो अर्थात् परमप्रभुले कि ख्रिस्टको अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। हामी कमजोर छौँ, हामी असल बाटोमा हिँड्न चाहन्छौँ तर सक्दैनौँ, लोभ लालचले हामीलाई थिच्छ, गिजोल छ, तर परमेश्वरले भन्नुहुन्छ हाम्रो दुर्बलतामा उहाँको शक्ति सिद्ध हुन्छ, अर्थात् उहाँको शक्तिलाई हामी पुकारौँ। प्रभु म तपाईँ जस्तै हुन चाहन्छु, प्रभु म तमाम गलत कुराहरूलाई छोड्न चाहन्छु, मलाई शक्ति दिनुहोस्। प्रत्येक दिन प्रार्थना गरौँ, परमेश्वरले आफ्नो शक्ति आफ्नो अनुग्रह हामीलाई दिनुहुन्छ र हामी सिद्धताको यात्रातर्फ लम्कन सक्छौँ। हवस् त, परमेश्वरले तपाईँको जीवनमा थुप्रै आशिषले तपाईँलाई भरिभराव गर्नुभएको होस् भन्दै आजको यो अध्ययनबाट म बिदा हुन्छु। जय मसिंह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा, आशा,
0: नयाँ आशा,
3: नयाँ आशा,
0: नयाँ आशा। श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
4: भित्ताको लेखोट, लेखोट, लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौँ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृङ्खला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौँ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय भजनबाट।

बिती जाने संसारमा अनन्त जीवनको प्रेमको सुसन्देश, अप्ठ्यारो वर्तमान समयको बीचमा एउटा असल भोलिको आशा, पापको अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट येशु प्रभुमा पाइने मुक्ति, प्रेम, आनन्द र शान्तिको सन्देश दिने कार्यक्रम नयाँ आशासँग हुनुहुन्थ्यो श्रोता मित्र तपाईँ केही क्षण अघिसम्म। साँच्चै नै निराशाहरूको क्षणमा सकारात्मक आशाको संचार प्रवाहित गर्न लक्षित यो कार्यक्रमलाई सुनेर यहाँको जीवनमा ख्रिस्टीय प्रेम, आनन्द र शान्तिको बिउ रोपिएको होस् भन्ने आशाका साथ हाम्रो सम्पर्क विवरण छोड्दै हामी बिदा हुन्छौँ आजको प्रस्तुतिबाट। हाम्रो सम्पर्क विवरण यस प्रकार रहेको छ। इमेल ठेगाना newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 र सम्पर्क नम्बर 9800823326। हवस् त, भोलि फेरि हाम्रा प्रिय श्रोताहरूसँग यही स्टेशन यही समय भेट हुने नै छ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। धन्यवाद।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाइमा बसिरहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिस्चियन सामुदायिक सङ्गतिद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाईँ हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ एउटा आशिषित भजनबाट।

0: आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाइका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौ। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौँ। वचन लिएर आउँदै हुनुहुन्छ
1: सालोम मण्डलीका एल्डर सेत तामाङ।
0: अब सुनौ परमेश्वरको जीवित वचन।
2: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीको सुसमाचार 9 अध्यायको 14 पददेखि 17 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनेर। हामी यसरी पाठ गरौँ। तब युहन्नाका चेलाहरू उहाँ कहाँ आए र उहाँलाई सोधे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौँ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? यीशुले तिनीहरूलाई भन्नुभयो, जबसम्म दुल्हा जन्तीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुल्हा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्नेछन्। कसैले पुरानो वस्त्र नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन बढी फाट्छ। कसैले पुरानो छालाको मसकमा नयाँ दागमध्ये राख्दैन, नत्र त मसक फुट्छ र दागमध्ये पोखिन्छ र मसक नष्ट हुन्छ। तर नयाँ दागमध्ये नयाँ छालाको मसकमा राखिन्छ र दुवै जोगिन्छन्। आदरणीय श्रोता, यो खण्डमा हामीले उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौँ र यसमा विवरणहरू हामी हेर्नेछौँ। लेखकले यहाँनिर रीतिथितिभन्दा माथि उठ्नु क्रिस्चियनहरूको दायित्व हो भन्ने कुरा पनि यहाँ हामी देख्न सक्छौँ। र युहन्नाका चेलाहरू यीशु कहाँ आएर उहाँलाई सोधे, प्रश्न गरे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौँ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? र यो प्रश्न युहन्नाका चेलाहरूले गरेका थिए। युहन्नाका चेलाहरू चाहिँ विशेष गरेर पुरानो करारमा उनीहरू विश्वास गरेका थिए र त्यो बेलामा यीशु प्रभु आउनुभन्दा अगाडि फरिसीहरू र युहन्ना बप्तिसा दिने युहन्ना र उनीहरूको चेलाहरू पनि व्यवस्थामा नै उनीहरू लागिरहन्थे र व्यवस्था अनुसार नै उनीहरूले उपवास बस्ने गर्दथ्यो र व्यवस्थामा बस्ने उपवास चाहिँ उनीहरूले खाना नखाइकन र उनीहरूको जुन रीति अनुसार उनीहरूले समय समयमा उनीहरूले उपवास बस्ने गर्दथे र यो एउटा रीति रिवाजको रूपमा उनीहरूले उपवास बसेका थिए र उनीहरूको उपवास एउटा रीतिमा आधारित थिए र उनीहरूले त्यो गर्नु नै पर्छ भन्ने उनीहरूले यो बाध्यता बनाएको थियो र यो उनीहरूले यो उपवासलाई रीतिको रूपमा अथवा पुरानो समयमा जुन अभ्यास गरिएको थियो यीशु प्रभु आउनुभन्दा अगाडि जुन तरिकाले मानिसहरूले उपवास बस्दथे त्यही नै उनीहरूले पछ्याइराखेका थिए। यीशु आउनुभन्दा अगाडि जुन तरिकाले उपवास फरिसीहरू, सदुसीहरू, शास्त्रीहरूले र युहन्नाका चेलाहरू, उहाँका बप्तिसा दिने युहन्नाका चेलाहरूले पनि यो अभ्यास गरिरहेका थिए, उपवासलाई उनीहरूले एउटा धार्मिक विधिको रूपमा अथवा नियमको रूपमा उनीहरूले पालन गर्दै आइरहेका थिए। तर यीशुका चेलाहरूले उपवास किन बस्दैनन् भन्ने प्रश्न गरिराखेका थिए, किनभने यीशुका चेलाहरू यीशुसँगै हिँडुल गरिरहेका थिए र यीशुसँगै सिक्ने काम गरिरहेका थिए, दिन रात उनीहरू यीशुसँगै सिकिराखेका थिए र यीशु ख्रिस्टलाई उनीहरूले विश्वास गरेको कारण, यीशु प्रभुको पछि पछि उनीहरू लागेको कारणले उनीहरूले ती विगतका दिनहरूमा जुन अभ्यास गरेका थिए उपवासका अभ्यासहरू, ती सबै उनीहरूले छोडेका थिए। त्यसै कारणले उनीहरूले प्रश्न गरेका थिए अनि यीशुले चाहिँ तिनीहरूलाई भन्नुभयो, जबसम्म दुला जन्दीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र भन्ने प्रश्न उहाँले गर्नुभयो, एउटा दुलहासँग र जन्तीसँग कुरा गर्नु, किनभने दुलहा र जन्ती दुईटा एकदमै मिलापमा छन् र जन्ती र दुलहाको बिचमा एउटा विशेष सम्बन्ध हुन्छ। जब दुलहा हुन्छ तब जन्ती हुन्छ, जन्ती चाहिँ दुलहाको लागि आवश्यक हुन्छ र यसरी यो सम्बन्धमा यो उदाहरण दिएर यीशुले उपवास कहिले बस्ने, उपवास किन बस्ने, उपवासको अर्थ के हो भन्ने कुरामा यीशु प्रभुले यो प्रश्नको उत्तर दिनुहुँदाखेरि अचम्मको कुरा हामी यहाँ देख्छौँ, किनभने यीशु प्रभुले यही कुरा स्पष्ट पार्नुभयो कि जबसम्म दुल्हा जन्तीसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र मनाउँदैनन्, तर ती दुल्हा आउनेछन्, जब दुल्हा तिनीहरूबाट लगिन्छ तब तिनीहरू उपवास बस्नेछन् र उपवास कहिले बस्नुपर्ने रहेछ, जब दुल्हा अलग हुन्छन् तब दुल्हाको निम्ति उनीहरू उपवास बस्ने गर्दछ र आज हजुरहरूले पनि उपवासको कुराहरू गरिराख्नु भएको छ र उपवास बस्दाखेरि कुन अर्थमा उपवास बस्ने भन्ने कुरा बाइबल धर्मशास्त्रले सिकाउनु भएको अनुसार गर्नुपर्ने हुन्छ र धेरैले रीतिको रूपमा मात्रै र यो उपवास बस्दाखेरि मानिसहरूले देखुन् भन्ने हिसाबले र मानिसहरूलाई थाहा दिएर उपवास बस्ने गर्दछ र उपवास मानिसहरूले देखुन् भन्ने हेतुले उपवास बसिरहेको अवस्थाहरू थियो र मानिसहरूबाट प्रशंसा पाउने हिसाबले उपवास बस्ने गर्दथ्यो र यीशु प्रभुले यो तरिकाले उपवास नबस्नु भनेर पनि अर्को ठाउँमा सिकाउनु भएको छ, मानिसहरूले थाहा नपाउने किसिमले उपवास बस्नु भनेर यीशु प्रभुले सिकाउनु भएको थियो र आज यो खण्डमा चाहिँ यीशुले आफूलाई दुल्हाको रूपमा प्रस्तुत गर्दै दुल्हा साथमा हुन्छन् भने, जन्तीहरूसँग हुन्छन् भने शोकको घडी हुँदैन, त्यहाँनिर समस्या हुँदैन, यो भनेको भोजन खाने समय हो, यो भनेको सँगै रमाउने समय हो, उपवास भनेको त कुनै एउटा विषयलाई लिएर त्यसको लागि मानिसहरूले उपवास बस्ने, कुनै कुराहरू प्राप्त गर्नका लागि, कुनै कुराहरूको लागि जोड दिनका लागि र आफ्नो शरीरलाई भोजन रहित बनाएर त्यही कुरामा मात्रै जोड दिएर, त्यो कुरा जुन विषय हो त्यो विषयमा मात्रै जोड दिएर, विशेष प्रभुको चरणमा बसेर एउटा गरिने उपवास हो र यीशु प्रभुले यहाँ उनीहरूको जुन अभ्यास थियो कि मानिसहरूले देखुन् भन्ने किसिमले एउटा रीतिको रूपमा उपवास बसिराख्नु भएको थियो, उहाँले चाहिँ यहाँ त्यसलाई यस प्रकारले पनि भन्नुभयो, कसैले पुरानो वस्त्रमा नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन् बढी फाट्छ। यो वास्तविकता नै हो। पुरानो वस्त्रमा नयाँ कपडा टालो टाल्दैन, किनभने नयाँ र पुरानो अब सँगै चल्दैन, सँगै मिल्दैन, किनभने नयाँले पुरानोलाई फटाउँछ अथवा नयाँ टालोले वस्त्रलाई फटाउँछ, वस्त्र झन् फाट्छ, बढी फाट्छ। र अर्को कुरा, कसैले पुरानो छालाको मशकमा नयाँ दागमध्ये राख्दैन र कुनै एउटा पुरानो भाँडामा, एउटा थोत्रो भाँडामा नयाँ कुराहरू राख्न मानिसले चाहँदैन, किनभने त्यो नयाँ कुरा पुरानोमा राख्न साथ त्यसको रूप नै फरक हुन्छ। यहाँ त के भन्छ भने मशक फुट्छ र दागमध्ये पनि पोखिन्छ भन्या छ, मशक पनि नष्ट हुन्छ भन्या छ, किनभने नयाँ दागमध्ये चाहिँ नयाँ छालाको मशकमा नै राख्नुपर्छ र दुवै जोगिन्छ भन्ने कुरा यीशु प्रभुले ल्याउँदै गर्नुहुँदाखेरि के भन्नु खोज्नु भएको छ भन्दाखेरि, उपवासलाई उनीहरूले मानिसहरूले देखुन् भन्ने हिसाबले उपवास बस्दा थिए भने उनीहरूको उपवास एउटा रीति थितिमा सीमित भएको देखिन्छ। तर यीशु प्रभुले चाहिँ आफ्नो बारेमा स्पष्ट बताउँदै अब यीशु प्रभुलाई विश्वास गर्ने व्यक्तिहरूले नयाँ तरिकाले उपवास बस्ने। यीशु प्रभुले भन्नुभयो, जब तिमीहरू उपवास बस्छौ कसैले पनि थाहा नपाओस्, आफ्नो मुखहरू धोएर तेल कपालमा तेल लगाएर, एउटा यस्तो कि एउटा शोक होइन, अब कुनै कुराको लागि अब चिन्ता गर्नु पर्दैन, त्यो हिजोको जस्तो गरेर आज यीशु ख्रिस्ट आइसक्नु भएपछि, यीशु ख्रिस्टसँगै जिउन थालेपछि, उहाँलाई विश्वास गर्न थालेपछि नयाँ छालामा अथवा नयाँ दागमध्ये नयाँ छालाको मशकमा राखेको जस्तै हुन्छ भन्ने कुरा यहाँ देखिन्छ। यीशुलाई विश्वास गर्नेहरूले अब यीशु ख्रिस्टको सबै आदेशहरू पालन गर्यो भने, उहाँको वचन अनुसार जिउन जान्यो भने सबै कुरा ठिक हुन्छ भन्ने कुरा यीशु प्रभुले सिकाउनु भयो। पुरानो कुराहरू जो पुरानो करारमा जसरी उनीहरूले बसिरहे, जुन उपवास बस्दथ्यो, त्यो उपवासलाई अब नयाँ तरिकाले उपवास बस्नुपर्छ। यीशु ख्रिस्ट यो संसारमा नआउनु हुँदाखेरि उनीहरूले जुन तरिकाले उपवास बस्दथ्यो, अब यीशु प्रभु यो संसारमा आइसक्नु भएपछि उहाँको उहाँमाथिको विश्वासले मानिसहरूले आनन्द जीवन पाउँछन्। यीशु प्रभुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवन नयाँ हुन्छ र यीशु प्रभुमा विश्वास गर्नेहरूले नयाँ जीवन पाउँछन् र यीशु प्रभुलाई विश्वास गर्नेहरूको जीवनमा नयाँ पवित्र आत्मा उनीहरूले प्राप्त गर्नेछन् र उनीहरूले नयाँ जीवन पाएर उनीहरूले जीवनमा आनन्दित भएर उनीहरू जिउनेछन्। अब उपवासले पनि मानिसहरूलाई अर्थ आनन्द दिन्छ, त्यो चाहिँ उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने कुरा हामी यहाँ देख्छौँ। आदरणीय श्रोता, यहाँनिर हामी के देख्छौँ, लेखकले उपवास बस्ने सम्बन्धमा बुझाउन खोजेको देखिन्छ। फरिसीहरू र योहन्नाका चेलाहरूले उपवास बस्ने कुरामा निरन्तरता दिएको देखिन्छ, तर यीशुको चेलाहरूले उपवास बसेको देखिँदैन। योहन्नाका चेलाहरूले यीशुसँग कुरा गर्न लागेको कुरा देखे पनि यीशुले तिनीहरूलाई जवाफ दिएको देखिन्छ र यीशु ख्रिस्टले अब उहाँलाई विश्वास गर्नुपर्छ। यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको उपवासको ढङ्ग शैली पनि परिवर्तन हुन्छन्। यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवनमा भित्र परिवर्तन ल्याउँछ र आनन्द जीवन उनीहरूले प्राप्त गर्छन् र उनीहरूले साँचो उपवास उनीहरूले बस्न सक्छन् र उनीहरूको उपवास चाहिँ सत्यता बुझेर मात्रै उनीहरूले बस्न सक्छन्। त्यसकारणले आउनुहोस्, यीशुको नाउँमा विश्वास गरौँ, र उपवासको सत्यतालाई बुझेर उपवास बस्ने गरौँ। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर
1: 98510 38516 र 98685533
0: जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस् त, जय मसीह।

0: वैश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: केही होइन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जयमसी तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ, पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नुपर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झेँ, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ल मरे के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम रेडियोको हरेक दिन बिहानीको नौलो प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी। हामी धन्यवाद बिहानी कार्यक्रमको साथमा प्रस्तुत भइरहेका छौँ हरेक दिन बिहान 6:55 बजे
1: मात्र गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्जमा।
2: कार्यक्रम धन्यवाद बिहानी।
3: एउटा नौलो अनि फरक प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी।
0: आउनुहोस् हामी सबै मिलेर राजधानी काठमाडौँलाई धन्यवादीहरूको सहरको रूपमा स्थापना गरौँ।
3: त्यसैले हामी सबै मिलेर एक ईश्वर उचाली भनौँ
4: धन्यवाद बिहानी।

0: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अभ्राइनिक
1: आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
2: आफ्नो योजनाको सट्टा परमेश्वरको योजना खोज्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृङ्खलाको अङ्क 44 यहाँहरूलाई स्वागत छ। हाम्रो ग्रह पृथ्वी र वरपरका सबै आकाश गङ्गाहरू सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। उहाँ स्पष्ट रूपमा धेरै बुद्धिमान हुनुहुन्छ। उहाँको बुद्धिलाई कसैले अस्वीकार गर्न सक्दैन। यसको प्रमाण उहाँको सृष्टिमा छ। तर धेरै मानिसहरू छन् जसले जीवनमा परमेश्वरको बुद्धिले तिनीहरूलाई मार्गदर्शन गर्न दिनुको सट्टा आफ्नो बाटो आफै रोज्ने निर्णय गर्छन्। हितोपदेशको पुस्तक 12:15 मूर्खको बाटो आफ्नो नजरमा ठिकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। धेरै परिस्थितिहरूलाई हामी भन्दा राम्रोसँग जान्ने व्यक्तिबाट सहयोग माग्नु धेरै बुद्धिमानी हुन्छ। परमेश्वर भन्दा राम्रो कसलाई थाहा छ र यसयाको पुस्तक 55:8-9 किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूका चाल मेरा चाल होइनन्, परमप्रभु भन्नुहुन्छ। जसरी आकाश पृथ्वीभन्दा अग्लो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरो विचार तिमीहरूका विचारभन्दा अग्ला छन्। आफ्नो जीवन परमेश्वरको हातमा सुम्पनुभन्दा राम्रो निर्णय अरू केही हुन सक्दैन। हामीलाई लाग्न सक्छ कि हामीलाई थाहा छ हाम्रो लागि के उत्तम छ र हामीले कुन बाटो पछ्याउनुपर्छ। तर जब हामी सर्वशक्तिमान परमेश्वरको अगाडि आफूलाई नम्र बनाउन रोज्छौँ, एक परमेश्वर जससँग हाम्रो भन्दा धेरै ठुलो ज्ञान र बुद्धि छ, जब हामी हाम्रो भन्दा उहाँको इच्छा गर्न खोज्छौँ, त्यो बाटो कसरी सफल हुन सक्छ भन्ने हामीलाई थाहा नभए पनि तब मात्र परमेश्वरले हामीलाई सही मार्गमा डोर्याउनुहुन्छ, जसले हामीलाई ठुलो विजय र मुक्तिमा पुर्याउनेछ। हितोपदेशको पुस्तक 16:3 तैले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे र तेरा योजनाहरू सफल हुनेछन्। हामीले हाम्रो जीवनमा साँचो विजय तब मात्र देख्न सक्नेछौँ जब हामीले के गर्नुपर्छ भनेर सोच्नुको सट्टा हामी परमेश्वरले हामीलाई के गर्न भन्नुभएको छ भनेर पूर्ण रूपमा समर्पण गर्छौँ। जब हामी परमेश्वरलाई भन्छौँ कि हामी केवल निश्चित कामहरू गर्नेछौँ वा हामी केवल निश्चित ठाउँहरूमा बस्नेछौँ वा हामी केवल निश्चित मानिसहरूसँग सङ्गत गर्नेछौँ, तब हामी परमेश्वरको बुद्धिलाई एउटा स्केलमा राखिरहेका हुन्छौँ र यसलाई हाम्रो आफ्नै अपर्याप्त बुद्धिले प्रतिस्थापन गर्छौँ र हामी परमेश्वरको हात यसरी बाँध्दछौँ कि उहाँ अब हाम्रो जीवनमा ठुलो विजय ल्याउन सक्षम हुनुहुन्न, किनभने हामीले हाम्रो जीवनमा आशीर्वाद ल्याउन हामी माथि सीमाहरू राखिरहेका छौँ। हितोपदेशको पुस्तक 16:16 सुन भन्दा बुद्धि प्राप्त गर्नु र चाँदी भन्दा त बरु समझदारी चुन्नु कति उत्तम हुन्छ। एउटा पुरानो भनाइ छ कि पैसाले खुसी किन्न सक्दैन, यो एकदमै सही हो। र जब हामी यस संसारको धेरै धनी मानिसहरूलाई देख्छौँ, हामी दुःख र असन्तुष्टिले भरिएको मानिसहरूलाई देख्छौँ, किनभने उनीहरूको परमेश्वरसँग सम्बन्ध छैन र उनीहरूले आफ्नो जीवनको लागि परमेश्वरको योजनाहरू पछ्याएका छैनन्। भजन सङ्ग्रहको पुस्तक 16:11 तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। जीवनमा साँचो सन्तुष्टि, आनन्द र शान्ति ती व्यक्तिहरूले अनुभव गर्छन् जसले आफ्नो जीवनको लागि परमेश्वरको योजनालाई पछ्याउन रोज्छन्, आफ्नो योजनालाई होइन। 1 कुरन्थीको पुस्तक 2:12 अब हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौ भनेर उहाँबाट पवित्र आत्मा पाएका छौँ। प्रिय श्रोता, तपाईँ सोचिराख्नु भएको होला कि तपाईँले आफ्नो जीवनमा परमेश्वरको शक्ति र आशीर्वाद किन देख्नु भएको छैन। के यो तपाईँले आफैले के गर्ने भनेर निर्णय गर्नुभएको कारणले हुनसक्छ? परमेश्वरले तपाईँलाई आफूभित्र पवित्र आत्माको उपहार प्राप्त गर्ने क्षमता दिनुभएको छ र त्यो आत्माको कुरा सुनेर र त्यस अनुसार हिँडेर आफ्नो जीवन बिताउन सक्नुहुन्छ। जसले त्यसो गर्छ उनीहरूले नै अन्तत परमेश्वरले दिनुहुने अद्भुत आशीर्वादहरू प्राप्त गर्नेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
1: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र विजयजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौँ र 10:10 गएको छ। तपाईँहरू जहाँ हुनुहुन्छ कार्यक्रम सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा लिएकी छु। र नारी आवाज आइतबार बिहान यसै समयमा गुड न्युज एफएमको प्रसारणमा तपाईँहरूले सुन्न सक्नुहुनेछ। र यदि तपाईँहरू रेडियोको माध्यमबाट सुन्न चाहनुहुन्छ भने 105.1 MHz काठमाडौँबाट र 105.6 MHz चाहिँ पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। त्योभन्दा अन्य ठाउँमा पनि कतिवटा ठाउँमा चाहिँ तपाईँहरूले रेडियोबाट नै सुन्नुभएको कुराहरूलाई पनि तपाईँले जानकारी गराउनु भएको छ। यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले गुड न्युज एफएमको फेसबुक पेजलाई फलो गर्न सक्नुहुनेछ। गुड न्युज एफएम 105.1 MHz तपाईँहरूले चाहिँ कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ। यदि लाइभ सुन्न भ्याउनु भएन भने तपाईँहरूले पछि गएर पनि आफ्नो फुर्सदमा सुनेर साथ दिन सक्नुहुनेछ। यदि अनलाइन मार्फत सुन्ने श्रोताहरू हुनुहुन्छ अथवा देशबाट बाहिर अथवा देशभित्रै पनि कतिवटा अलिक टाढा टाढा ठाउँमा हुनुहुन्छ, अन्य जिल्लामा हुनुहुन्छ भने चाहिँ तपाईँहरूले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्छ। गुगलमा जानुहोस् अनि तपाईँहरूले www.goodnewsfm.com.np लगइन गर्न सक्नुहुन्छ र हाम्रो प्रसारणलाई 24/7 नै तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। र गुड न्युज एफएमको प्रसारणहरू तपाईँहरूले कस्तो सुनिरहनु भएको छ, कस्तो लागिरहेको छ, तपाईँले पाउनुभएको आशिषका कुराहरू अथवा केही सल्लाह सुझावहरू छन् भने हामीलाई तपाईँहरूले दिन सक्नुहुन्छ। 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ भने यदि तपाईँहरूले वाट्सएप गर्नुहुन्छ अथवा बाहिर हुनुहुन्छ भने चाहिँ वाट्सएप गर्न सक्नुहुन्छ। म्यासेज पनि कल पनि 9802344646 पनि तपाईँहरूले फोन अथवा म्यासेज गरेर हामीलाई जानकारी गराउन सक्नुहुन्छ। यदि इमेल प्रयोग गर्नुहुन्छ भने goodnewsfm105@gmail.com पनि तपाईँहरूले इमेल गर्न सक्नुहुन्छ। तपाईँहरूका सल्लाह सुझाव अथवा केही विज्ञापनहरू कार्यक्रमहरूको विषयमा बुझ्न चाहनुहुन्छ, दिन चाहनुहुन्छ, सहकार्य गर्न चाहनुहुन्छ भने पनि तपाईँहरूलाई एकदमै स्वागत छ भन्न चाहन्छु। नारी आवाजमा छौँ हामी, नारीसँग सम्बन्धित कुराकानी गर्ने गर्दछौँ। नारीलाई अलिकति पुस गर्ने काम हामी गर्छौँ। यसमा चाहिँ हामीले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ है। हाम्रो व्यस्ततामा पनि, हाम्रो विभिन्न किसिमको परमेश्वर दिनुभएको दान वरदानमा पनि त्यसलाई प्रयोग गर्दै परमेश्वरको नजिक जानुपर्छ है भन्ने उत्साह हामी नारीहरूलाई दिने गर्छौँ। र पुरुषहरूले पनि यसमा चाहिँ हामी पुरुषहरूको विषयमा पनि कुराकानी गर्ने गर्दछौँ, किनकि हामीले यो अलग गरेर गर्ने विषय चाहिँ होइन। किन भन्दा परमेश्वरले नर र नारी गरेर बनाउनु भएको छ र नारीहरूलाई अझै बढी मैले कार्यक्रममा भन्दै आइरहेको चाहिँ धेरै कुराले चाहिँ भनौँ न व्यस्त बनाइरहेको हुन्छ। हामी नारीहरू अल्झिरहेका हुन्छौँ। हाम्रो

छौँ। मलाई आशा छ तपाईँहरू आशिषित भइरहनु भएको छ। कुनै एउटा विषयमा रहेर म आज तपाईँहरूको बिचमा कुराकानी गर्न चाहन्छु। सुरुवातमा एउटा गीतको साथ दिन चाहन्छु। गीत पछि भने म आउनेछु। तपाईँहरू पनि जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, गुड न्युज एफएम सुनेर साथ दिनुहोला।

हजुर, निकै नै श्रेष्ठमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु आज एउटा जिउने आधार कृष्ण पाएकी छु। निकै नै उत्साहमूलक गीत रहेको छ यो।

र आज मैले तपाईँहरूको बिचमा कुराकानी गर्न खोजेको विषय पनि लगभग यस्तै नै रहेको छ। कस्तो भन्दाखेरि चाहिँ चिन्ता र फिक्रीको विषयमा कुराकानी गर्न खोजिरहेकी छु म आज। चिन्ता र फिक्री भन्ने बित्तिकै यो चाहिँ मेल फिमेल नर नारी भन्ने कुरा त्यसले जेन्डर त यसको कुनै पनि छैन, यो सबैजनालाई नै हुन्छ। तर विशेष गरी आमा दिदी बहिनीहरूमा चाहिँ कतिवटा कुराले गर्दा चाहिँ चिन्ता फिक्रीका विषयहरू आउँछन् होइन, कहाँ चाहिँ मेरो भविष्य छ त अथवा भनौँ न कसरी चाहिँ म जिउन सक्छु त अथवा यो बाटो कसरी पार गर्न सक्छु त म कसरी चाहिँ भनौँ न विभिन्न किसिमका चिन्ता फिक्रीहरू आमा दिदी बहिनीहरूमा अलिक बढी नै देखिन्छ कि। यसो हेर्दा फेरि चाहिँ पुरुषको तुलनामा एउटा भनौँ न नारी चाहिँ बढी अलिक चिन्तित हामी देख्छौँ, समाजले हेर्ने दृष्टिकोण पनि त्यस्तै नै छ। अनि विभिन्न किसिमका कुराहरू छन्, यो गऱ्यो भने कसैले केही भन्छ कि अथवा केही हुन्छ कि अथवा मलाई त अब कसैले पनि केही पनि गर्दैन होला, सपोर्ट गर्दैन होला। सपोर्टकै कुराकानी गर्ने हो भने पनि समाजले, समुदायले, परिवारले जति पुरुषहरूलाई सपोर्ट गर्नुहुन्छ कुनै पनि कुरामा त्यति नै कम चाहिँ फेरि नारीहरूलाई गरेको पनि हामी देख्छौँ। यसमा चाहिँ मैले फेरि कुनै पनि त्यस्तो आरोप लगाउन खोजेको होइन, तर साधारणतः हेर्नुपर्दा चाहिँ शारीरिक रूपमा पनि नारीहरूलाई कतिपटक चाहिँ यो कारणले गर्दा चाहिँ तिमी नै दोषी अथवा तिमीले नै गर्नुपर्छ भन्ने कुराहरू छ भने कतिवटा चाहिँ परिवर्तनका कुराहरूले गर्दा अथवा हामी आफै पनि मानसिक रूपमा कमजोर भइरहेका हुन्छौँ होइन। एक त सपोर्ट नपाउने कुरा छ भने एक चाहिँ कतिवटा कुराहरूले गर्दा चाहिँ हामीलाई सोसाइटीले अथवा कुनै पनि ठाउँको कुराले गर्दा चाहिँ हामी अलिकति चिन्तित पनि भइरहेका हुन्छौँ। जस्तै कहीँ पनि बिसाउने ठाउँ नभएको जस्तो, भन्न नमिल्ने ठाउँ जस्तो, भनिहाले भने मैले सियर गरिहालेँ भने मलाई कसैले केही सोध्छ कि भन्छ कि भन्ने खालको एउटा वातावरण छ कि, त्यस्तो कम्फर्टेबल चाहिँ हामी नारीहरूलाई खासै छैन भन्नुपर्छ। भनिहाल्यो भने पनि जज गर्ने मान्छेहरू धेरै देखिन्छ, कतिपटक चाहिँ त्यो सानो कुरा हुनसक्छ तर हामीलाई समाधान थाहा नहुनसक्छ अथवा हाम्रो बाटोहरू नहुनसक्छ। कतिवटा परिस्थितिमा नारी भएकै कारणले गर्दा चिन्ता फिक्री डरका कुराहरू हुन्छन्, त्यसमा चाहिँ धेरैवटा कुराहरू आउनसक्छ। अनि अघिको गीतले भनेको जस्तो कोही थिएन होइन, केही थिएन, तर मैले एउटा ठाउँ पाएको छु जहाँ चाहिँ मैले चिन्ता फिक्रीहरू मेरा सबै कुराहरू बिसाउन सक्छु। एउटै कुरा नारी र पुरुषमा भयो भने पनि पुरुषको लागि त्यो केही पनि होइन जस्तो हुनसक्छ र नारीको लागि चाहिँ संसारै हो जस्तो लाग्न पनि सक्छ कतिपटक। अनि नारीलाई छिट्टै जज पनि गरिन्छ, नारीको धेरै कुराहरू मूल्याङ्कन पनि गरिन्छ होइन, बोल्ने खाने हिँड्ने शैलीहरू, उसले बोल्ने तरिकाहरू, अनि उसले व्यक्त गर्ने कुराहरूबाट पनि धेरै मानिसहरूले उसलाई जज गरिरहेका हुन्छन्। त्यो ठुलो कुरा नहुनसक्छ तर मानिसहरूले उसलाई ठुलो कुरा बनाइदिन सक्छन्। त्यो कारणले गर्दा नारीहरूले धेरै कुराहरू बाहिर व्यक्त पनि गर्नुहुन्न कि, मनपर्ने कुराहरू, खान मन लागेका कुराहरू, लाउन मन लागेका कुराहरू, हिँड्न मन लागेका कुराहरू, हेर्न मन लागेका कुराहरू, उपभोग गर्ने कुराहरूदेखि लिएर कतिवटा कुरामा चाहिँ बााउन्ड्री हुनसक्छ। अनि कतिवटा कुरामा चाहिँ कसरी गर्ने होला, के गर्ने होला, यति धेरै जिम्मेवारीलाई मैले कसरी म्यानेज गर्ने होला, अनि मैले बाहिर गएर काम गर्न सक्दिनँ अथवा भित्रै पनि म यो गर्न सक्दिनँ त्यो गर्न सक्दिनँ भनेर मानिसहरू आफ्नो पीडालाई लिएर 10 वर्ष पछाडि 5 वर्ष पछाडि आएको पनि हामी अहिले माध्यमहरूमा भिन्न किसिमको माध्यमहरूमा देख्ने गर्छौँ कि। पीडा त हुँदो रहेछ तर भन्न नमिल्ने कुराहरू कि, त्यस्ता पीडाहरू धेरै हुनसक्छन् आमा दिदी बहिनीहरूमा। समाधान नदेखिएका कुराहरू पनि हुनसक्छन्, आफ्नै कारणले हुनसक्छ, अरूको कारणले हुनसक्छ, समाजको कारणले हुनसक्छ। म तपाईँहरूलाई एउटा परमेश्वरको वचनबाट उत्साह दिन चाहन्छु। यो चाहिँ मैले भनेको भन्दा पनि परमेश्वरको वचनले फिलिपी 4:6-7 चाहिँ यसरी भन्नुभएको छ, कुनै पनि कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा तिमीहरूले आफ्ना कुराहरू चाहिँ परमेश्वरमा राख, धन्यवादसहित परमेश्वरमा जाहिर गर र तिमीहरूको समाजले नै भ्याउन नसकिने शान्ति चाहिँ परमेश्वरबाट तिमीहरूले पाउनेछौ भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। कुनै पनि कुरामा कि, यही कुरामा भन्ने छैन, कुनै पनि कुरामा। धेरै पटक हामी आफ्नो चिन्तालाई आफै बोकिरहेका हुन्छौँ, हामी व्यक्त गर्न खोज्छौँ, मानिसहरूसँग सेयर गर्न खोज्छौँ,
अनि यदि हामीले मनको कुरा भन्यौँ भने पनि केटी मान्छे भएर, छोरी मान्छे भएर, स्त्री भएर यस्तो कुरा सेयर गर्ने त यो त ठिक छैन कि के हो, मलाई त राम्रो लागेन भनेर हामी सिधै जज भइन्छ। अनि ट्रुथ कुरा पनि होइन, त्यो नराम्रो हुनसक्छ, मान्छेलाई नराम्रो लाग्न सक्छ, अनि रिजेक्टका कुराहरू हुनसक्छन्, इग्नोरका कुराहरू हुनसक्छन्, घृणाका कुराहरू हुनसक्छन्, भइरहेको सम्बन्ध पनि बिग्रिने पनि हुनसक्छ। अनि त्यो समयमा अब कहाँ चाहिँ भन्ने त भन्दाखेरि चाहिँ चिन्ता र फिक्रीको समयमा चाहिँ धेरै चिन्ताबाट भएर गइरहँदाखेरि कुनै पनि कुराहरू व्यक्त गर्न नसक्दाखेरि त्यसले चाहिँ कस्तो रूप लिँदो रहेछ भन्दा अहिलेको समयमा चाहिँ त्यसलाई मान्छेहरूले नयाँ रूप दिइरहेका हुन्छन्। नाम एन्जाइटी, डिप्रेसन होइन, यो नाम दिँदै गर्दाखेरि चाहिँ त्यसको समाधान एउटै रहेछ होइन, मानिस व्यक्त गर्न पाएन भने चाहिँ धेरै चिन्तित हुँदो रहेछ क्या। त्यो चिन्ता सर्ट पिरियड रहने चिन्ता चाहिँ लङ टर्मको पिरियडमा गयो भने चाहिँ एन्जाइटी र डिप्रेसनमा जाने रहेछ। अनि त्यो कारणले गर्दा तपाईँको अब भन्ने व्यक्ति कोही पनि भएन भने चाहिँ छँदा पनि छैन। मलाई लाग्छ संसारमा विश्वास योग्य भन्ने कुरा चाहिँ कमै मान्छेमा छ। तपाईँले आफ्नो मनको कुरा भनिहाल्नुभयो, मनमा लागेको कुरा राखि नै हाल्नुभयो, त्यो सत्य कुरा छ भने पनि अब तपाईँ फरक प्रकारले जज हुनुहुन्छ। तपाईँ एक्सेप्ट भइरहनु भएको थियो, तपाईँलाई राम्रो दृष्टिले मान्छेले हेरिरहेका थिए, अब तपाईँ अब नराम्रो दृष्टिबाट जज हुन जान सक्नुहुन्छ। तपाईँ विश्वास योग्य भएर यो व्यक्तिलाई चाहिँ म भनिहेर्छु भन्छु भनेका कुरा भन्नुभएको रहेछ, कहिले नभन्नुभएको कुरा कोही व्यक्तिलाई एकदमै ट्रस्ट लाग्यो, एकदमै नजिकको लागेर तपाईँले भन्नुभएको रहेछ भने पनि अब तपाईँ सोचेको भन्दा फरक प्रकारले जज हुन सक्नुहुन्छ, रिजेक्सन हुनसक्छ। र तपाईँलाई त्यो कुराले मनमा खान्छ कि के कारणले गर्दा चाहिँ यो व्यक्तिले मलाई यो प्रकारले ट्रिट गर्यो, त यो भन्नुभन्दा अगाडि यो व्यक्तिको ट्रिट यस्तो थियो, भन्नुभन्दा पछाडि चाहिँ यस्तो हुन गयो भने चाहिँ मलाई उसले नराम्रो तरिकाले बुझेछ, मैले बुझाउन सकिनँ, अथवा एक्ज्याक्टली भन्न खोजेको कुरा चाहिँ मानिसले नबुझ्न सक्छ होइन। ट्रुथ मानिसलाई कहिलेकाहीँ तितो लाग्न सक्छ, नराम्रो लाग्न सक्छ कि, त्यही भएर मान्छेहरूले कतिपटक चाहिँ लुकाउने के पनि नभन्ने व्यक्तिहरू मन पराइरहेको हुन्छ कि, आफ्ना कुराहरू व्यक्त गर्ने व्यक्तिहरूलाई कतिपटक मान्छेले चाहिँ जज गरिरहेको हुन्छ। अनि मलाई मेरो आफ्नो अनुभवमा लागेको कुरा चाहिँ यी दिनहरूमा चाहिँ तपाईँले आफ्ना कुराहरू परमेश्वरलाई भन्नुहोस्, जहाँ चाहिँ सेफ छ, जहाँ चाहिँ कदर छ, जहाँ चाहिँ समाधान छ, जहाँ चाहिँ तपाईँ हिल पनि हुनुहुन्छ, तपाईँ सेक्योर पनि हुनुहुन्छ। चिन्ता त पक्कै पनि छ नि त होइन, हामी आमा दिदीबहिनीहरूलाई चाहिँ अझै बढी छ जस्तो लाग्छ मलाई, धेरै कुराबाट भएर गएका हुन्छौँ हामी होइन, अभावका कुराहरू हुनसक्छन्, घटी कमीका कुराहरू हुनसक्छन्, विभिन्न किसिमका कुराहरू हुनसक्छन्। तपाईँलाई यदि रिजेक्सनदेखि डर लाग्छ, यदि तपाईँलाई घृणादेखि डर लाग्छ, सामना गर्न सक्नुहुन्न, अवश्य सकिन्न, र पनि कतिपटक चाहिँ जे पर्ला पर्ला भन्ने हामी भन्छौँ, र पनि तपाईँलाई चाहिँ पछि गएर जज हुन मन पर्दैन, मान्छेहरूले जज नगरून् भन्ने लाग्छ भने चाहिँ तपाईँको चिन्ता फिक्री डरलाई चाहिँ परमेश्वरको समक्ष लिएर जानुहोस्। चाहे त्यो शारीरिक होस्, चाहे त्यो मानसिक होस्, चाहे त्यो आत्मिक होस्, त्यो कमजोरीलाई चाहिँ, तपाईँको एन्जाइटीलाई चाहिँ, तपाईँको चिन्तालाई चाहिँ, तपाईँको तनावलाई चाहिँ, त्यो आर्थिक पनि हुनसक्छ, तपाईँले आफ्नो परमेश्वर कहाँ लिएर जानुहोस्। कुनै पनि कुरा छैन जुन कुरा चाहिँ उहाँसँग सुन्नलाई समय नभएको, समाधान गर्नलाई समाधान नभएको होइन, तल अस्ति भर्खर सुनिदिएको होइन, अब किन सुन्ने, कति सुन्ने भन्ने पनि होइन कि, मान्छेहरूले त कति सुन्ने उसलाई, सधैँ यो यस्तै नै हो भन्न पनि सक्छ होइन, तपाईँको परिस्थिति हेरेर उसले सुनिदिने र नसुनिदिने पनि हुनसक्छ। तर हाम्रो परमेश्वर चाहिँ एनी टाइम के, तपाईँ जुनसुकै समयमा त्यो चिन्ताबाट भएर जानुभएको छ, डरबाट भएर जानुभएको छ, कुनै कुरा तपाईँको मनमा छ जुन कुरा चाहिँ तपाईँलाई उकुस मुकुस भएको छ, तपाईँले मानिससँग भन्नुभयो जसमा चाहिँ तपाईँलाई एकदमै ठुलो भनौँ न ग्लानी छ कि, व्यर्थै भनेछु मैले, झन् नराम्रो भयो,
झनै नराम्रो भयो सम्बन्ध, अथवा म झन जज भएँ, झन मैले मेरो मनको कुरा भनेर त मैले मेरो सम्बन्धलाई नै सकाएँ, झन माया पाउँछु होला अथवा झन बढी म बुझ्छु होला बुझाउँछु होला भन्ने सोचेको थिएँ, आँट गरेर भनेको थिएँ तर भएन, त ममा यस्तो थियो तर भएन भने तपाईँलाई लागेको छ भने ढिला भएको छैन, तपाईँले आफ्नो परमेश्वरसँग आफ्ना कुराहरू राख्नुहोस्। उहाँ चाहिँ यस्तो हुनुहुन्छ कि जुन शब्दमा बयान गरेर सीमित राख्नै सक्दैनौँ कि उहाँलाई शब्दमा, त्यति धेरै सेक्योर राख्नुहुने परमेश्वर हुनुहुन्छ, त्यति धेरै तपाईँलाई बुझ्नुहुने परमेश्वर हुनुहुन्छ, हृदयको आवाजलाई बुझ्नुहुने परमेश्वर। तपाईँले आफ्नो कुरा राख्नुभयो भने उहाँलाई उहाँले चाहिँ बुझ्नुहुन्छ। त्यो कारणले गर्दा आज मैले तपाईँहरूको विषयमा भन्दैछु, जुनसुकै चिन्ता होस् मानिसलाई नभन्नुहोस् भन्छु म चाहिँ, फेरि म मैले यसो भन्दै गर्दा फेरि मानिस चाहिँदैन र भन्ने पनि लाग्छ होला, भन्नुहोस् तर त्यस्तो व्यक्तिसँग भन्नुहोस् जो चाहिँ परमेश्वरको भय मान्छ, होइन, जो चाहिँ परमेश्वरलाई अनुसरण गर्छ, जो व्यक्ति चाहिँ परमेश्वर सँगसँगै हिँड्छ, जसलाई चाहिँ त्यो कुराहरू भन्दा फेरि उसले तपाईँको निम्ति प्रार्थना गरिदिन्छ, सल्लाह गर्न दिन सक्छ। कहिले पनि तपाईँले तपाईँका कुरा राख्दा पनि त्यत्तिकै थियो त्यो व्यक्ति, राख्नुभन्दा अगाडि पनि त्यत्तिकै, तपाईँ को हुनुहुन्छ भनेर चिन्नुभन्दा अगाडि पनि त्यो व्यक्तिले तपाईँलाई त्यत्तिकै एउटा आदर गर्थ्यो, प्रेम गर्थ्यो, तपाईँका कुरा राखिसके पछाडि झनै बढी आदर गर्छ भने त्यो त्यस्तो व्यक्तिहरूसँग राख्नुहोस्। त कस्तो छस् भन्ने कुरा म चिन्छु नि भन्ने खालको जज गर्ने व्यक्तिहरू जति बढी नजिक भयो मान्छेसँगको सम्बन्धमा चाहिँ त्यति नै बढी घृणा हामी देख्छौँ। जति नै बढी नजिक भएर हामी आफ्ना कुराहरू राख्छौँ भने त्यति नै मानिसले ब्याकफायर गरेको हामी देख्छौँ मानिसहरूमा। खोइ मानिसको क्षमतै त्यति नै हो कि, अथवा भनौँ परमेश्वरसँग त मानिसलाई तुलना गर्नै मिल्दैन, र पनि अहिलेको समयमा मानिसलाई बरु पछि गएर व्यर्थै भनेछु भन्नुभन्दा, त्यो व्यक्तिको नजिक जान डराउनुभन्दा पहिला नै परमेश्वरले भन्नुभएको छ नि, कुनै पनि कुरामा चिन्तित नहौ तर हरेक कुरामा प्रार्थना र निवेदनसहित, होइन, तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको मन र हृदयलाई परमेश्वरमा शान्ति दिनेछ। मानिसलाई भनिदियो भने त ला अब के सोच्ने होला, के गर्छ होला, मैले भनेको झन् यस्तो भयो भन्नुभन्दा परमेश्वरलाई भन्नुभयो भने मनमा पनि शान्ति, होइन, हरेक कुरामा शान्ति चाहिँ तपाईँले पाउनुहुन्छ भनेर उत्साह म तपाईँहरूलाई दिन चाहन्छु। यो समय एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

0: अझनेकी नै आशिष म यही गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु चोटनीको पार्नलाई यीशुको प्रेम काफी छ। मानिसको जीवनमा चाहिँ कतिवटा कुरा चाहिँ इनफ होइन भन्छौँ कि हामी, होइन यति कुरा चाहिँ इनफ होइन, त्यति कुरा इनफ होइन, कहिलेसम्म कतिसम्म भन्ने कुरा हाम्रो लाइफमा चाहिँ हामीले त्यो कुराहरू गर्न सक्दैनौँ कि, तर परमेश्वरको प्रेम चाहिँ इनफ हो, होइन। परमेश्वरको प्रेम हुनु चाहिँ सबै थोक हो, परमेश्वरको प्रेम छ भने अनि त्यस पछाडि हाम्रो जीवनमा हुने कुराहरू चाहिँ सबै हुँदो रहेछ। अनि प्रेमले सबै कुराहरू गर्छ भन्छ नि, तर फेरि मान्छेलाई गरेको कतिचोटिको प्रेममा चाहिँ फेरि त्यो इनफ हुँदैन कि। तर जब परमेश्वरले हामीलाई सिकाउनु भएको प्रेम छ नि, त्यो खालको प्रेमले चाहिँ फेरि कतिवटा कुरामा चाहिँ, कतिवटा कुरामा होइन सबै कुरामा नै हामी आनन्दित हुन सक्छौँ, हिल हुन सक्छौँ। कतिवटा कुरामा हामी कम्प्रोमाइज गर्न सक्छौँ, कतिवटा कुरामा हामी सहन सक्छौँ। त्यो प्रेम चाहिँ खालि एकदमै माया गरेर केही पनि नहुने खालको होइन कि, त्यो प्रेमले चाहिँ हामीलाई सबै कुरा गर्न सिकाउँछ कि, सहन सिकाउँछ, क्षमा दिन सिकाउँछ, वास्ता गर्न सिकाउँछ। त्यो हरेक कुरा गर्न सिकाएको कारणले गर्दा चाहिँ परमेश्वरको प्रेम चाहिँ इनफ रहेछ। उहाँले चाहिँ हामीलाई त्यो प्रकारले सिकाउनु भएको रहेछ। तर संसारको प्रेमको तरिका चाहिँ फेस पार्टी छ, प्रेम गर्नेलाई प्रेम गर्ने, होइन, वार गर्नेलाई वार गर्ने, त्यो खालको कुराहरू छ। अनि आज एउटा प्रश्न म फेरि पनि तपाईँहरूलाई गर्न चाहन्छु, यो नयाँ प्रश्न चाहिँ होइन, यो तपाईँको जीवनमा तपाईँले नसोचेको नसुनेको प्रश्न चाहिँ होइन, तर फेरि पनि मैले गर्न चाहेँ तपाईँहरूलाई एउटा रिमाइन्डको रूपमा पनि। चिन्ता हुँदा तपाईँ कहाँ जानुहुन्छ, होइन, चिन्ता हुँदा चाहिँ तपाईँ कहाँ जानुहुन्छ। कतिपटक चाहिँ हामी यति धेरै परमेश्वरको वचन सुनेका हुन्छौँ, अनि परमेश्वरले वचन पनि भन्नुभएको छ चिन्ता हुँदा यो गर त्यो गर भनेर, तर हामी धेरै पटक चाहिँ जुन विषयमा चिन्ता हुन्छ नि, त्यो चाहिँ फेरि हामी चिन्ता लिएरै समाधान गर्न खोज्छौँ कि। कतिपटक चाहिँ चिन्तित अनुहार देखाएर, जस्तो उदाहरणको लागि रुपियाँ पैसाको अभाव भयो अरे, उदाहरणको लागि स्वास्थ्यमा कुनै समस्या आयो अरे, अथवा हाम्रो जीवनमा केही कुरा हरायो अरे, नसोचेको कुरा भयो अरे, हामी मानिसले रोएरै त्यो चिन्तालाई चिन्तित भएर चाहिँ देखाउन अथवा भनौँ त्यो चिन्तामै डुबेर त्यो चिन्तालाई समाधान गर्न खोज्छौँ कि। यो समयमा त म केही गर्न सक्दिनँ, अब म केही नै गर्न सक्दिनँ भनेर चाहिँ चिन्तालाई चाहिँ हामी चिन्ता नै लिएर समाधान गर्न खोज्छौँ। तर परमेश्वरको वचन अघि मैले तपाईँहरूको बिचमा फिलिपी 4:6-7 पढेकी थिएँ, कुनै पनि कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा, निवेदन दिनु पर्दो रहेछ नि त, प्रार्थना गर्नुपर्दो रहेछ नि त हरेकको परिस्थितिमा कि। त्यो फिर्ता आउँदैन जस्तो लाग्यो हामीलाई, लु गुमाए सकियो भनेको जस्तो लाग्यो भने पनि, प्रभु मलाई यो कुरामा चाहिँ एकदमै फिक्री छ, चिन्ता छ, सहनै सकिनँ मैले भनेर पनि, हामीलाई केही कुरामा चित्त बुझेन भने, केही कुरा भयो भने हामी के गर्छौँ, संसारको भाषामा निवेदन दिन्छौँ नि। अफिसमा केही कुरा चित्त बुझेन, परिवारमा केही कुरा चित्त बुझेन, सम्बन्धमा केही कुरा चित्त बुझेन भने हामी आफ्नो कुरा पेस्ट गर्छौँ नि, मलाई चाहिँ यो कुरा ठिक लागेन भनेर भन्छौँ नि त। त्यसरी नै हाम्रो परमेश्वरमा पनि हामीले निवेदन दिन सक्ने रहेछौँ। फिलिपी 4:6-7 हामीलाई त्यही नै भन्दो रहेछ, हरेक कुरामा प्रार्थना र निवेदनसहित तिमीहरूले आफ्नो परमेश्वरकोमा जाहेर गर भनेको भन, व्यक्त गर, लेखेर भन्ने हो कि, बोलेर भन्ने हो कि, होइन, प्रार्थनाद्वारा भन्ने हो कि, सक्नुहुन्न मौनताबाट भन्ने हो कि, त्यो निवेदन चाहिँ हामीले लिएर गएन भने चाहिँ त्यो कहाँ हुँदो रहेछ भन्दा हामीसँगै हुँदो रहेछ क्या। चिन्ता चाहिँ हामी चिन्ता गरेर समस्याको समाधान हामी गर्न सक्दैनौँ, चिन्ताले समाधान ल्याउँदैन भन्ने कुरा थाहा छ। तर चिन्ता आइसक्यो भने चाहिँ हामीले चाहिँ त्यो कुरालाई चाहिँ, त्यो भारीलाई चाहिँ कहाँ लिएर जाने रहेछ भन्दा चाहिँ परमेश्वरको हातमा सुम्पिदियो भने चाहिँ, जब हामी प्रार्थना गर्छौँ अथवा हाम्रो निवेदन पेस्ट गर्छौँ, उहाँले हाम्रो हृदयमा चाहिँ संसारले दिन नसक्ने शान्ति चाहिँ दिनुहुँदो रहेछ। हामी केही एकदम फ्यु व्यक्तिहरू, एकदमै कम व्यक्तिहरू देख्छौँ नि, यत्रो कुरा भइसक्यो र पनि त्यो व्यक्ति उठेर हिँडेकै छ, खाइरहेछ, बसिरहेछ, हिँडिरहेछ, कि उसलाई त्यो कुराले छोएको थिएन र, पक्कै छोएको थियो, कि ऊ त्यो कुराले रोएको थिएन र, रोएको थियो, उसलाई गाह्रो भएको थियो, तर उसले जाने होला नि त, निवेदन कहाँ बुझाउनुपर्छ, पेस कहाँ गर्नुपर्छ र म त्यस पछाडि त्यसको न्याय कसले गर्छ भन्ने कुरा उसलाई थाहा थियो होला। आज तपाईँ र मैले पनि त्यही कुरा थाहा पाउनुपर्छ, कुन अवस्थाबाट भएर गइरहनु भएको छ। त्यो निवेदन तपाईँले पेपरमा लेख्नुपर्छ भनेको होइन, लेख्नुहुन्छ भने पनि ठिक छ, परमेश्वरलाई लेख्नुहोस्, लेखेको कुरा पनि देख्नुहुन्छ परमेश्वर। कतिपटक हामी लेखेर प्रार्थना गर्नुपर्छ भन्छौँ नि, त्यो निवेदन हो। कतिपटक हाम्रो हृदयबाट पनि निवेदन हुनसक्छ प्रभु भनेर हामी निवेदन गरिरहेका हुनसक्छौँ। निवेदन गर्नु, निवेदन लेख्नु, त्यस पछाडिको शान्ति तपाईँले फरक महसुस गर्न सक्नुहुन्छ। चिन्ता विभिन्न प्रकारका कुराहरूले आउन सक्छन्, आफ्नै कारणले आउन सक्छ, अरूको कारणले आउन सक्छ, हाम्रो अराउन्डमा भएका व्यक्तिहरूको कारणले गर्दा आउन सक्छ, हाम्रो परिस्थितिको कारणले गर्दा आउन सक्छ। जस्तो कहिलेकाहीँ चाहिँ मानिसहरूलाई होइन, जस्तो हामी हेर्छौँ भने चाहिँ विभिन्न किसिमका मानिसहरूको मूल्याङ्कन के मानिसहरूले हेर्ने दृष्टिकोणको कारणले गर्दा पनि, समाज परिवार होइन, एउटा स्त्री भएको कारणले गर्दा आफूलाई कमजोर अयोग्य हामी सम्झिरहेका हुन्छौँ नि कतिपटक। त्यो समयमा चाहिँ भजन सङ्ग्रहको पुस्तक 139:14 तपाईँले याद गर्नुहोस्। तपाईँ परमेश्वरले के भन्नुभएको छ भन्दा चाहिँ, तिमी चाहिँ भयानक र अद्भुत प्रकारले सृजना गरिएका हो, अनि म चाहिँ अचम्म प्रकारले बनिएको छु, म साँच्चैकै पृथक छु, म महिला हो भने, म स्त्री हो भने, म महिला भएरै बनिएको हो र यसकै लागि परमेश्वरले बनाउनु भएको हो। म अद्भुत प्रकारले बनिएको छु, म अचम्म प्रकारले बनिएको छु, साँच्चैकै अचम्म प्रकारले बनिएको छु भने मैले यसलाई एक्सेप्ट गर्नुपर्छ, मैले यसलाई स्वीकार गर्नुपर्छ। फेरि मान्छेले भनेको, हामी नेपालीहरू अथवा जो कोहीको पनि एउटा भनाइ छ नि, कागले कान लयो भने चाहिँ आफ्नो कान छान्नु छाम्नुको सट्टा हामी पछाडि दौडिनु भनेको छ। तिमी कामै लाग्दैनौ, तिमी महिला भएर जन्मिनु नै, चाहिँ स्त्री भएर जन्मिनु नै गलत भयो, तिमी स्त्री हौ भनिदिए पछाडि हामी, म त स्त्री हो भनेरै, म किन स्त्री भएर जन्मियो होला भनेरै चिन्तित हुन्छ, म त गर्नै सक्दो रहेनछु, म त जस्ट एउटा आएको मात्रै रहेछु संसारमा भन्ने सोच्छौँ हामी। तर तिमी अद्भुत रीतिले बनिएका छौ, भयङ्कर प्रकारले बनेका छौ तिमी भनेपछि त परमेश्वरले बनाउनु भएको कुरालाई त त्यहाँ केही त कुरा दिनुभएको छ नि त। संसारले तपाईँको मूल्याङ्कन तपाईँको रूप रुपियाँ वा कामबाट गर्न गर्छ होला, तर परमेश्वरको नजरमा तपाईँ अतुलनीय र अमूल्य हुनुहुन्छ। उहाँले तपाईँलाई विशेष उद्देश्यको साथ बनाउनु भएको छ भनेपछि तपाईँलाई चिन्तित हुनुहुन्न होला नि तपाईँ, होइन? म नारी भएर यसो गर्नु पऱ्यो त्यसो गर्नु पऱ्यो, नारी भएर जन्मिनै जाँदिनँ त्यो भनेर कतिजनाले भन्नुहुन्छ कि, मलाई मेरो परिवारमा छोरी होइन छोरा भन्नुहुन्छ भनेर गर्व गर्नुहुन्छ कि। मलाई अचम्म लाग्छ त्यो कुरामा चाहिँ, छोरी हो भने छोरी भएरै गर्व गर्नुहोस् न, होइन? तपाईँलाई अर्को जेन्डरको नाम दिँदैछ भने त त्यहाँ तपाईँको जेन्डरमा प्राउडै छैन, खुसी नै हुनु भएको भएको छैन, अर्को कुराले तपाईँलाई बोलाउँदै हुनुहुन्छ भने त्यो अचम्मको कुरा हो नि त, होइन? जे हो त्यसैलाई एक्सेप्ट गर्नु चाहिँ सबभन्दा बहुमूल्य कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। परमेश्वरले पनि त्यही नै सिकाउनु भएको छ, तिमी त अद्भुत प्रकारले बनिएको छौ, तिमी अचम्म प्रकारले बनिएको छौ भने चाहिँ, म छोरी हो भने म अद्भुत प्रकारले बनिएकै छोरी हो, भयङ्कर प्रकारले बनिएको छोरी हो, म सानो दिने मान्छे होइन, फेरि यसो भन्दैमा घमण्ड गर्ने चाहिँ होइन, यसमा चाहिँ गर्व र घमण्डमा फरक छ। प्राउड गर्नुमा र होइन त्यो एकदमै धेरै जिद्दी हुनुमा फरक छ, मान्छेलाई मान्छे नगर्नुमा र मान्छेलाई मान्छे गर्नुमा धेरै फरक छ। यसलाई चाहिँ हामीले एकदमै त्यो कुरालाई लिनुपर्छ भने, अर्को कुरा चाहिँ चिन्ता फिक्री हुनु चाहिँ कठिन परिस्थितिले गर्दा पनि हुनसक्छ हामीलाई, कतिपटक चाहिँ नसोचेका कुराहरू आउँछन् नि कहिलेकाहीँ, त्यसले चिन्ता फिक्री ल्याउन सक्छ होइन। जस्तो हितोपदेशको पुस्तक 3:5-6 हेर्ने हो भने, आफ्नो सारा हृदयले परमप्रभुमाथि भरोसा राख र आफ्नै समशक्तिमा भर नपर भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। कतिपटक चाहिँ चिन्ता आउँछ, कठिन परिस्थिति आउँछ, अनि त्यसको समाधान चाहिँ मै यो गर्ने, मभन्दा बाहेक अरू कोही पनि छैन, मेरो त मभन्दा बाहेक अरू कोही पनि छैन भन्छौँ कि हामी कतिपटक, यसो संसारले हेर्दा फेरि त्यो पनि देखिन्छ होला। कतिपटक चाहिँ हामी परिवार हुनु, एकदम धेरै मान्छे हुनुलाई चाहिँ हामी, म त जस्तोसुकै परिस्थिति आए पनि मेरो वरिपरि त थुप्रो मान्छे छन् भनेर भन्छौँ कि हामी, मैले सकिनँ भने पनि वरिपरिका मान्छे छन् भन्ने सोचिन्छ। त सधैँभरि चाहेर नचाहेर मानिसहरू सँगै नहुन सक्छन्। परिवारै परिवार भएका व्यक्तिहरू होइन, एकदमै कठिन परिस्थितिमा सँगै नभएको पनि हुनसक्छ। त्यो परिस्थितिमा पनि, त्यो कठिन परिस्थितिमा अब मेरो कोही पनि छैन, मै मात्रै छु, मैले मात्रै गर्नुपर्छ, अथवा मेरा मान्छेहरू आएनन् भने म केही पनि होइन, म एक्लो मान्छे म के गर्न सक्छु र भन्ने, त्यो कठिन परिस्थितिमा तपाईँले आफूलाई सम्झिरहनु भएको छ, तपाईँलाई सहायता गर्ने व्यक्तिहरू, तपाईँलाई हात बढाउने व्यक्तिहरू, बटाउने व्यक्तिहरू कोही पनि भेट्नु भएको छैन भने परमेश्वरको वचन यसलाई मरण गर्नुहोस् है। तपदेश 3:5-6 आफ्नो सारा हृदयले परमेश्वरमाथि भरोसा राख र आफ्नो समझको सहारा नले। होइन, जसरी योसेफले जेलमा हुँदा वा यस्तरले कठिन मोडमा धैर्य धारण गरिन्, त्यसरी नै परमेश्वरले तपाईँको कठिन समयलाई पनि सुन्दर योजनामा बदल्न सक्नुहुन्छ। योसेफका कतिजना दाजुभाइहरू थिए तपाईँ र हामीलाई थाहा छ। योसेफका बुवाले कति धेरै प्रेम गर्थे योसेफलाई, अत्याधिक मात्रामा प्रेम गर्थे, सबैभन्दा बढी प्रेम गर्थे। तर उनी खाल्टोमा हुँदा फेरि त्यहाँ उनका बुवा थिएनन्, उनका दाजुभाइहरू थिएनन्, होइन, उनी जेलमा हुँदा फेरि उनका बुवा त्यहाँ थिएनन्, उनका दाजुभाइहरू त्यहाँ थिएनन्, त्यहाँ चाहिँ परमेश्वर हुनुहुन्थ्यो। हामी कतिपटक घमण्ड गर्छौँ कि मेरा आफ्ना मानिसहरूमाथि, फेरि त्यसो भन्दैमा कोही पनि कोहीसँग पनि नबस्नुहोस् भन्न खोजेको होइन, तर पनि कठिन परिस्थितिमा तपाईँले परिस्थिति जस्तो सुकै होस् उहाँमाथि भरोसा राख्नु चाहिँ छोड्नु हुँदैन। जहाँ पनि जुनसुकै अवस्थामा पनि, युसेफको त्यो खाडलमा, खाल्टोमा, होइन, झ्यालखानामा परमेश्वर चाहिँ हुनुहुन्थ्यो है। ऊ जन्मिएदेखि उसको मृत्युसम्म परमेश्वर हुनुहुन्थ्यो, त्यस पछाडि पनि परमेश्वरसँगै उनी रहे भन्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो। कहिलेकाहीँ हामी सम्बन्धले गर्दा पनि हामी चिन्तित हुने गर्छौँ। एफिसी 4:33 भन्दछ, एउटाले अर्कोलाई क्षमा गरेर जसरी परमेश्वरले पनि ख्रिस्टलाई, ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ। हामी कतिपटक चाहिँ सम्बन्धमा एकदमै चिन्तित हुन्छौँ, चिन्ता हुन्छ हामीलाई, एकअर्कालाई क्षमै गर्न नसकेको अवस्थामा, स्वीकार्नै नसकेको अवस्थामा जज गरेको कारणले गर्दा हामी एकदम चिन्तित हुन्छौँ। जज गर्छौँ नि त, उसको भन्दा त मेरो कम कुराहरू छ, होइन, उसलाई म किन स्वीकार गर्ने, उसलाई म किन क्षमा गर्ने, म के कम भन्छौँ। तर परमेश्वरको वचनले हामीलाई यही नै सिकाउनु भएको छ, सम्बन्धलाई जोगाउन र मनको भारी बिसाउन क्षमा धेरै महत्त्वपूर्ण कुरा हो। क्षमा दिनु भनेको अर्को व्यक्तिलाई मात्र होइन, आफ्नै हृदयलाई पनि चोट र तितोपनाबाट मुक्त गर्नु। क्षमा दिइसकेपछि तपाईँको हृदय पनि हलुङ्गो हुन्छ। क्षमा दिए मैले त्यसलाई भन्छौँ, तर क्षमा चाहिँ दिएको चाहिँ तपाईँको आफ्नो कारण पनि हो, आफ्नो लागि पनि हो कि। क्षमा दिने हृदयहरू एकदमै धेरै हुन्छन्। कहिलेकाहीँ हाम्रो आफ्नो हार्डवर्किङमा पनि हामीलाई चिन्ता हुन्छ, अथवा काममा पनि हामीलाई चिन्ता हुन्छ कि। उद्देश्य हुन्छ एउटा, हार्डवर्किङ हुन्छ एउटा, तर त्यो अनुसारको फल हामीले पाइरहेका हुँदैन, त्यसमा पनि हामीलाई चिन्ता हुन्छ। हितोपदेशको पुस्तक 31:15 के भन्छ भन्दा, बल र आदर, होइन, जस्तो हितोपदेश 31:25 चाहिँ एउटा स्त्रीले चाहिँ आफ्नो मेहनत कस्तो प्रकारले गरेकी छन् कि, हार्डवर्किङ गरेकी छन्, उनलाई फलको आशा भन्दा पनि वर्कको मात्रै छ कि, मैले काम गर्नुपर्छ भन्ने मात्रै, प्रतिफलको भन्दा पनि ती स्त्री चाहिँ एउटा उच्च चरित्र भएको स्त्रीको रूपमा गनिएको हामी देख्न सक्छौँ। परमेश्वरले हामीलाई प्रतिभा र शक्ति दिनुभएको छ। जब हामी मेहनत गर्छौँ, विश्वास गर्छौँ भने उहाँले हाम्रो हातहरूको कामहरूमा चाहिँ आशिष दिनुहुन्छ। हामी चाहिँ मानिसहरू कस्तो छौँ भन्दा फेरि चाहिँ कामभन्दा नै अगाडि फल सोधिरहेका हुन्छौँ। मैले यति काम गरेँ भने मैले कति पाउँछु त, मैले तिमीलाई सहायता गरेको बदलामा तिमी मलाई के दिन्छौ त, होइन, तिम्रो लागि म एक पाइला अगाडि गइदिएँ भने तिमीले मलाई के गरिदिन्छौ, पेट्रोल हालिदिन्छौ, खाजा खुवाइदिन्छौ, अथवा तिमीले मेरो भाडा तिरिदिन्छौ, अथवा तिमीले मलाई पैसा दिन्छौ, अथवा तिमीले मलाई हेरिदिन्छौ, के दिन्छौ तिमीले? होइन, तिमीलाई सहायता गरे बापत मैले के पाउँछु भने पनि एउटा चिन्ताको विषय छ मान्छेलाई। अनि त्यो कारणले गर्दा पनि हामीले यो कुरालाई चाहिँ एकदमै हामी चिन्ता नगरी काम गरौँ, हाम्रो हातमा चाहिँ परमेश्वरले आशिष दिन्छु भनेर भन्नुभएको छ। मैले त सोचेकै थिइनँ, तर मैले नसोचिकन सहायता गरेको तर परमेश्वरले मलाई जुटाउनु भयो भन्ने आशिषहरू सुन्छौँ नि हामी। मैले साँच्चीकै 1% पनि त्यो व्यक्तिबाट यो आशा गरेको थिइनँ भन्छौँ नि हामी। तपाईँले एकजनालाई सहायता गर्नुहुन्छ, अर्कोतिरबाट तपाईँलाई सपोर्ट मिलिरहेको पनि हुनसक्छ, तर उदार चित्तले तपाईँले चाहिँ सहायता गर्नुपर्ने हुन्छ। म यही नै उत्साह तपाईँहरूलाई आज यस कार्यक्रम मार्फत दिन चाहन्छु। चिन्ता छँदै छैन भनेर त कसैले भनेकै छैन, चिन्ता कहिले हुन्छ भनेर पनि कसैलाई थाहै छैन। होइन, हामी कहिले चिन्तामा पर्छौँ, होइन, कहिले चिन्ता आउँछ, कहिले फिक्रीहरू आउँछ भन्ने कुरा थाहा छैन, तर हुन चाहिँ हुन्छ, सबैलाई छ। बच्चालाई पनि चिन्ता छ, वृद्धलाई पनि चिन्ता छ, प्रौढलाई पनि चिन्ता छ, युथलाई पनि होइन चिन्ता छ, टिनेजलाई पनि चिन्ता छ। यसो हेर्ने हो भने चाहिँ सबैजनालाई चिन्ता देख्छौँ कि हामी केही न केही कुरामा चिन्ता छ। यो भइदिएको भए, योभन्दा अझै बढी पाउनु पाएको भए, अझै बढी गर्नु पाएको भए भन्ने चिन्ता छ। स्पेसल्ली अझ स्त्रीहरूलाई बढी चिन्ता हुन्छ जस्तो लाग्छ, किनकि समाज, परिवार, आफ्नै कारण, होइन, जज, यो विभिन्न किसिमको कुराले चिन्ता हुन्छ। यतिमा यो गर्न सकिनँ भने अहिलेसम्म नभएको कुरा कहिले हुन्छ त, मानिसहरूले के भन्यो होला, अथवा मैले गर्दा गर्दै पनि यो भएन, अन्त ऊ खुसी हुन्छ कि हुँदैन, धेरैवटा कुराहरू आउन सक्छ। म गर्न सक्छु कि सक्दिनँ, मेरो जिम्मेवारीलाई मैले निभाउन सक्छु कि सक्दिनँ, म नयाँ मान्छेसँग घुलमिल हुन सक्छु कि सक्दिनँ, नयाँ ठाउँमा जान सक्छु कि सक्दिनँ, अथवा मैले काम गर्न सक्छु कि सक्दिनँ, मेरो बसको कुरा हो कि होइन, म स्त्री भएको कारणले गर्दा होइन गर्न सक्छु कि सक्दिनँ। तर संसार मानिसहरूले गरिरहनु भएको छ, संसारमै पनि केटी मान्छेले गर्न सक्दैन भनेर भन्ने कुराहरू गरिरहनु भएको छ। तर कसैलाई देखाउन भन्दा पनि परमेश्वरको महिमाको निम्ति गर्नु चाहिँ एकदमै आवश्यक छ। र धेरै धन्यवाद दिन चाहन्छु यतिन्जेलसम्म तपाईँहरूले कार्यक्रम सुनेर साथ दिनुभयो। तपाईँहरू जुन चिन्तामा हुनुहुन्छ, फिक्रीमा हुनुहुन्छ भने फिलिपी 4:6-7 भनेको जस्तै तपाईँका फिक्रीहरू परमेश्वरको सामु प्रार्थनाद्वारा, निवेदनद्वारा लिएर जानुहोस्। परमेश्वरले तपाईँलाई, तपाईँको हृदयलाई शान्तिमा राख्नु हुनेछ। तपाईँ संसारबाट घृणा पाइरहनु भएको छ, अवहेलना पाइरहनु भएको छ, कामै नलाग्ने ट्याग पाइरहनु भएको छ, तपाईँ कसैको नजरमा नगर्ने भइरहनु भएको छ, तपाईँलाई कसैले आफ्ना कुरा व्यक्त गर्नुभयो तपाईँले कोहीसँग, तर त्यसको उल्टो रिजल्ट पाउनु भयो भने नो वरी, चिन्ता नगर्नुहोस्। परमेश्वरले तपाईँलाई कदर गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ, चिन्ताबाट पनि मुक्त गर्नुहुन्छ। एकदम भारी चिन्तामा हुनुहुन्छ तपाईँ, के खाने, के लाउने, कसरी अगाडि बढ्ने, करियर कसरी लाने, बाटै छैन भने पनि तपाईँको निवेदन चाहिँ जसरी तपाईँले लिएर जानुहुन्छ नि काम गर्ने ठाउँमा, कुनै अफिसमा, वडामा, होइन, तपाईँ पेस गर्नुहुन्छ नि बायोडाटा पेस गर्नुहुन्छ नि कहिलेकाहीँ, तपाईँको सर्टिफिकेटहरू पेस गर्नुहुन्छ, त्यसरी नै तपाईँको परमेश्वरको सामु लिएर जानुहोस्। तपाईँको सर्टिफिकेटहरू, तपाईँको क्यारेक्टरहरू, तपाईँ कस्तो खालको हुनुहुन्छ त्यो सबै लिएर जानुहोस्। म यो खालको, कुनै अफिसमा काम गर्दा तपाईँले कति पढ्नु भएको, कहाँ जन्मिनु भएको, को बुवा आमा के भनेर लिएर जानुहुन्छ नि, त्यस्तै क्यारेक्टर जस्तो हुनुहुन्छ नि त्यस्तै नै लिएर जानुहोस्। परमेश्वरलाई म्याटर गर्दैन त्यसले, तर तपाईँलाई कुन चाहिँ कुरामा चिन्ताबाट मुक्त गर्नु छ, त्यो समाधान गर्नु छ, त्यसमा चाहिँ तपाईँको परमेश्वर तपाईँसँग हुनुहुन्छ। यही नै उत्साह दिन चाहन्छु र सम्पूर्ण श्रोतालाई, प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिन चाहन्छु। र गुड न्युज एफएमको अन्य प्रसारणहरू पनि सुनेर साथ दिनुहोला। र आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो फेसबुकमा कमेन्ट पनि गर्न सक्नुहुन्छ, तपाईँले फोन गरेर हामीसँग तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ। यदि केही सल्लाह सुझाव छन् भने तपाईँले सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। फेसबुकमा हो भने गुड न्युज एफएमको फेसबुक पेजमा गएर, म्यासेन्जरमा गएर गर्नुहोस्। यदि तपाईँ फोनबाट गर्न चाहनुहुन्छ भने 59:13-75 पनि तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ। नारी आवाजको लागि कुनै पनि प्रतिक्रिया तपाईँले दिन चाहनुहुन्छ भने भन्दै अब भने म बिदा हुन चाहन्छु। तपाईँको समय आशिषमय रहोस्। जय मसीह, नमस्कार।
1: नम्बर 144।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दाई अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
2: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
1: अनि यी सबै कहाँ पाउने त दाई?
2: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
1: कार्यक्रम मुक्तिको मार्ग?
2: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
3: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: जय मसीह साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभस स्टन चर्च बुढा नीलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 to 5 PM सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषयवस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौँ। त्यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा नीलकण्ठका आदरणीय चर्च फादर दिपेश सुनवारज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौँ।
1: आदरणीय श्रोताहरू, यहाँहरू सबैजनालाई जय मसीह छ र वचनको समयमा यहाँहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय दाजुभाइ तथा दिदीबहिनी, 14 September अर्थात् भोलिको दिन हामी पवित्र क्रुसको पर्व मनाउँदैछौँ। पवित्र चर्च क्यालेन्डरमा चाहिँ 14 September चाहिँ क्रुसको पर्व, पवित्र क्रुसको पर्व मनाउने एउटा प्रचलन चाहिँ सुरुको चर्चदेखि नै आएको छ। क्रिस्चियन विश्वासमा क्रुस केवल एउटा धार्मिक चिन्ह मात्रै होइन, क्रुसमा हाम्रो विश्वासको गहिरो रहस्य लुकेको छ। तपाईँले जब चर्चको बारेमा सोच्नुहुन्छ, चर्च भन्ने बित्तिकै तपाईँले चर्चको अगाडिमा तपाईँले चाहिँ एउटा क्रुस देख्नुहुन्छ। सबै चर्चहरूमा, केही बाहेकका सबै चर्चहरूमा क्रुस देख्नुहुन्छ। अगाडि माथि क्रुस राखेको हुन्छ, ढोकामा क्रुस राखेको हुन्छ, पछाडि भित्र मण्डलीभित्रमा पनि क्रुस राखेको हुन्छ, घरमा क्रुस राखेको हुन्छ। बाइबलमा पुरानो करारमा नयाँ करारमा क्रुसको बारेमा बयान गरिएको छ। क्रुसको इतिहास अझ हामीले हेर्ने हो भने ऊ बेलाको समयमा चाहिँ नि क्रुसमा चाहिँ एउटा पापीहरूलाई झुन्डाउने, अपराधीहरूलाई क्रुसमा झुन्डाइने प्रकारको एउटा प्रचलन पनि थियो। त्यो एउटा क्रुस भन्ने बित्तिकै त्यो चाहिँ मृत्यु, घृणा, त्यो चाहिँ एकदम नराम्रो प्रकारबाट बुझिने परिस्थिति थियो। तर आज हामी त्यही क्रुसलाई पवित्र क्रुसको गौरवको पर्वको रूपमा हामीले मनाउन गइराखेका छौँ र हामीले त्यो कुराहरूलाई याद गरिराखेका छौँ। पवित्र धर्मशास्त्र बाइबल पुरानो करारमा पर्यावाचिक शब्दको रूपमा क्रुसको बारेमा साङ्केतिक चिन्हहरू दिइएको छ, परमेश्वरले त्यहाँ बताउनु भएको छ र त्यही कुरालाई प्रभु येशू ख्रीष्टले नयाँ करारमा उल्लेख पनि गर्नुभएको छ। गलाती 6:14 सन्त पावलले यसरी भन्नुहुन्छ, तर म हाम्रा प्रभु येशू ख्रीष्टको क्रुसमा बाहेक घमण्ड गर्ने कुरा मबाट दूर छ, अथवा क्रुसमा बाहेक अरू कुनै कुरामा पनि म घमण्ड नगरौँ भनेर सन्त पावलले बताउँछन्। क्रुसप्रति त्यो प्रकारको एउटा लगाव र गहिराई एउटा विचार उनले व्यक्त गर्दछन्। संसारको दृष्टिमा क्रुस भनेको चाहिँ लज्जा, दुःख, दण्ड दिने र मृत्युको चिन्ह थियो। मैले अघि पनि बताएँ, संसारमा त्यो बेलामा क्रुसको चिन्ह चाहिँ लज्जा, लाजको कुरा अनि दुःख, दण्ड दिने, मृत्युको चिन्ह थियो। तर आज हामीले कुरा गर्ने त्यही क्रुसको विषय चाहिँ यस्तो छ, तर ख्रिस्टमा आएपछि त्यही क्रुस चाहिँ के भयो, उद्धार, प्रेम र विजयको चिन्ह बन्यो। पहिले अपराधीहरूलाई क्रुसमा झुन्डाइन्थ्यो, तर प्रभु येशू ख्रीष्टले क्रुसमा झिन्डुनु भएपछि क्रुसको अर्थ नै परिवर्तन भयो। कस्तो अचम्मको कुरा है, क्रुस संसारमा हेला, निन्दा, दुःख, खेदो, पीडा दिने प्रकारको एउटा त्यस्तो एउटा सिम्बोलिक चिन्हको रूपमा बुझिन्थ्यो। जब त्यो क्रुसलाई प्रभु येशू ख्रीष्टले आफ्नो बनाउनु भयो, लिनुभयो, अर्थात् त्यो क्रुसमा उहाँ झुन्डिनु भयो र मारिनु भयो, याद गर्नुहोस् प्रियहरू, क्रुसको अर्थ नै परिवर्तन भएको छ। यो चाहिँ ख्रिस्टद्वारा मात्रै हुने कुरा हो, मानिसद्वारा हुने कुरा होइन। 1 Corinthians 1:18 क्रुसको सन्देश नष्ट भइराखेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइराखेकाहरूको निम्ति चाहिँ यो परमेश्वरको शक्ति हो भनेर पवित्र वचनले हामीलाई बताउँदछ। परमेश्वरको वचनद्वारा लेखिएको कुरा हो, परमेश्वरको वचनमा उल्लेख भएको कुरा हो। आज हामी यो वचनमा क्रुसको बारेमा 3 कुराहरूलाई हामी विचार गरौँ। क्रुस प्रेमको सन्देश हो, क्रुस उद्धारको सन्देश हो, क्रुस विजयको सन्देश हो। परम्परा अनुसार सम्राट कन्स्टान्टिनकी आमा सन्त हेलेनाले यरुसलेममा प्रभु येशू ख्रीष्टलाई क्रुसमा चढाइएको स्थान र पवित्र क्रुसको खोजी गर्नको लागि ठुलो भूमिका खेलेको इतिहासहरू हामी हेर्छौँ। 4 Century यरुसलेममा उत्खनन तथा परम्परागत प्रमाणका आधारमा पवित्र क्रुस फेला परेको विश्वास गरिन्छ। जुन क्रुसमा येशू ख्रीष्टलाई चढाइएको थियो, जुन चिहानमा यीशुलाई राखिएको थियो त्यो क्रुस फेला परेको कुराहरूलाई हामीले देख्न सक्छौँ, जुन क्रुसमा यीशुलाई मारेको थियो। यीशुलाई क्रुसमा मारिए पछाडि थुप्रै प्रकारको सतावटको कारणले गर्दा धेरैवटा प्रमाणहरू त्यो बेलामा नष्ट पारिएको थियो। यद्यपि पछि सन्त हेलेनाको एउटा विशेष पहलमा प्रभु येशु ख्रिस्टले गाडेको क्रुसको उत्खनन गर्दै जाँदाखेरि 4th century भेटिएको कुराहरू हामीले थाहा पाउँदछौँ। त्यसपछि सम्राट कन्स्टान्टिनले प्रभुको समाधि र क्रुससँग सम्बन्धित पवित्र स्थानमा विशाल चर्च निर्माण गरेका छन् त्यहाँनिर उनले। यो चर्च निर्माण पछाडि समर्पण चाहिँ करिब 335 भएको थियो। त्यसको स्मरणसँगै जोडिएर सेप्टेम्बर 14 पवित्र क्रुसको पर्व मनाउने परम्परा विकास हुँदै गएको छ। पछि पवित्र क्रुसको केही भाग हराएको र पुनः यरुसलेममा ल्याइएको घटनासँग पनि यो पर्व जोडिएको छ। यसैले यो पर्वले केवल क्रुसको खोज मात्र होइन, क्रुसको सार्वजनिक सम्मान महिमालाई पनि जनाउँदछ। यसकारण पवित्र चर्च परम्परामा त्यस दिनलाई क्रुसलाई विशेष रूपमा उचालेर सदापूर्वक सम्मान गरेर क्रुसको पर्व मनाउने प्रचलन छ। क्रुसको भविष्यवाणीलाई हामीले अघि पनि मैले भनेको थिएँ प्रिय श्रोताहरू, क्रुसलाई चाहिँ पुरानो करारमा पनि एउटा भविष्यवाणी गरिएको थियो। क्रुस नयाँ करारमा अचानक आएको कुरा होइन, पुरानो करारमा नै क्रुसद्वारा हुने उद्धारका सङ्केतहरूलाई प्रस्तुत गरिएको थियो। गन्ती 21:8-9 हामीले हेर्छौँ, इजरायलीहरूले परमेश्वर विरुद्ध गनगन गरेपछि विषालु सर्पले टोके र परमेश्वरले मोसालाई काँसाको सर्प बनाएर खम्बामा झुन्ड्याउन भन्नुभयो। जसलाई सर्पले टोकेको थियो उसले त्यसलाई हेरेपछि ऊ बाँच्थ्यो। प्रभु येशूले यही घटनालाई आफ्नो क्रुससँग जोडेर भन्नुभयो, मोसाले उजाड स्थानमा सर्पले उचाले झैँ मानिसको पुत्र पनि उचालिनुपर्छ, ताकि उहाँमाथि विश्वास गरे हरेकले अनन्त जीवन पाओस्। यौहन 3:14-15 त्यो बेलामा काँसाको सर्प बनाएर खम्बामा झुन्डाएर जो मानिसहरूले त्यो सर्पलाई हेर्थे अन्त उनीहरू बाँच्थे, ठिक त्यसरी नै पापले डसेको, अधर्मले डसेको प्रत्येक जो मानिसहरू छन् क्रुसमा झुन्डिनु हुने प्रभुमाथि विश्वास गरेर उनीहरूले अनन्त जीवन पाउनेछन्, उनीहरू चाहिँ बाँच्नेछन् भन्ने कुराहरू चाहिँ बताउनु भयो। सर्पको विषले मानिसलाई मृत्युमा ल्याइराखेको थियो, तर परमेश्वरले त्यसको प्रतीकलाई हेर्न लगाएर मानिसले जीवन दिनुभयो। त्यसरी नै पापले मानिसलाई मृत्युमा पुर्याइराखेको छ, पुर्याइरहेको थियो, तर क्रुसमा चढ्नुभएका ख्रिस्टले हामीलाई जीवन दिनुहुन्छ भन्ने कुराको सन्देश प्रभु येशु ख्रिस्टले दिनुभयो। प्रिय श्रोताहरू, क्रुस परमेश्वरको प्रेमको सर्वोच्च प्रमाण हो। परमेश्वरले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले त्यो क्रुसको मृत्युमा देख्दछौँ। हामी कहिलेकाहीँ सोच्छौँ परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ कि गर्नुहुन्न, यसको उत्तर हाम्रो परिस्थिति हेरेर मात्र होइन क्रुसमा खोज्नु पर्दछ। परमेश्वरको प्रेमको सबैभन्दा ठुलो प्रमाण नै क्रुस हो, जहाँ हाम्रा मुक्तिदाता येशु ख्रिस्टले मृत्यु भोग्नुभयो। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भनेर यौहन 3:16 प्रभु येशू ख्रिस्टले बताउनु हुँदछ। ख्रिस्टले क्रुसमा आफ्नो जीवन दिनुभयो, उहाँले पाप रहित भएर पापीहरूको निम्ति दुःख सहनुभयो, उहाँले आफै हाम्रा पापहरूलाई आफ्नो शरीरमा बोकेर क्रुसमाथि चढ्नुभयो भनेर 1 Petrus 2:24 लेखिएको छ। क्रुसले हामीलाई भन्दछ, तिमी परमेश्वरको दृष्टिमा मूल्यहीन छैनौ, ख्रिस्टले तिम्रो निम्ति आफ्नो जीवन दिनुभयो। क्रुसले हामीलाई यस्तो एउटा सन्देश दिदछ, तिमी परमेश्वरको दृष्टिमा मूल्यहीन छैनौ, ख्रिस्टले तिम्रो निम्ति आफ्नो जीवन दिनुभएको छ भन्ने कुराहरू हामीले देख्दछौँ। उहाँ मानिसहरू रूपमा प्रकट हुनुभएपछि आफूलाई नम्र तुल्याउनु भयो र मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय आज्ञाकारी हुनुभयो। ख्रिस्टको क्रुसमा हामीले ख्रिस्टको आज्ञाकारितालाई देख्न सक्दछौँ। आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गरे, तर नयाँ आदम ख्रिस्टले पिताप्रति पूर्ण आज्ञाकारिता देखाउनु भयो। त्यसैले क्रुसले हामीलाई प्रश्न सोध्छ के म पनि परमेश्वरप्रति आज्ञाकारी छु जब हामी क्रुसको अगाडि उभिन्छौँ। हामी पनि परमेश्वरप्रति आज्ञाकारी हुने कुराहरूको बारेमा विचार गर्नुपर्दछ। क्रुस लगाउनु वा क्रुसको चिन्ह बनाउनु वा क्रुसको लखेट लगाउनु, क्रुस बनाएर राख्नु, क्रुस छेवैमा राख्नु मात्रै पर्याप्त कुरा चाहिँ होइन प्रियहरू। क्रुसको बाटोमा हिँड्नु आवश्यकता छ। क्रुसले हामीलाई जुन बाटो निर्देशन गरिराखेको छ, क्रुसले येशूको एउटा बाटो भएर जानको निम्ति हामीले निर्देशन गरिराखेको छ भने हामी त्यो बाटो हिँड्नु जरुरी हुन्छ। क्रुसको शक्ति भनेको दुःखलाई उद्धारमा परिवर्तन गर्ने शक्ति हो। प्रिय हामीमध्ये धेरैले जीवनमा पारिवारिक, आर्थिक सम्बन्ध वा शोक वा कठिनाइहरू भोगिराखेका हुन्छौँ, तर क्रिस्चियन विश्वासले दुःखलाई अर्थहीन मान्दैन। प्रभु येशू स्वयं दुःखको बाटो हुँदै क्रुसमा पुग्नुभयो र तर पछि क्रुसमा मृत्यु पछाडि चाहिँ उहाँको पुनरुत्थान भयो। क्रुससम्म जाँदा, क्रुसको यात्रा, क्रुससम्मको एउटा सबै परिस्थितिलाई तपाईँ मैले विचार गऱ्यौँ भने कति धेरै उहाँले दुःख भोग्नुभयो। क्रुस आफै भोग्नुपर्ने स्थिति, कोर्रा खाइराख्नु भएको छ, उहाँ गिल्ला गरिएको छ, उहाँलाई खेदो गरिएको छ, यति धेरै कठिनाइको यात्रा भएर उहाँहरू जानु परेको छ, अनि त्यो कठिनाइलाई हामीले वर्णन गर्न सक्दैनौँ। त याद गर्नुहोस्, क्रुसमा त्यो दुःख पछाडि जब मृत्यु भोग्नुभयो त्यसपछि उहाँले फेरि एउटा पुनरुत्थानलाई स्थापित गर्नुभयो। तसर्थ प्रियजनहरू, दुःख अन्तिम अध्याय होइन तपाईँहरू मेरो जीवनमा आउने। दुःखलाई उद्धारमा परिवर्तन गर्ने शक्ति चाहिँ क्रुसमा छ, अर्थात् क्रुसमा छ भन्नुको कुरा चाहिँ ख्रिस्ट येशूमा छ। मृत्यु अन्तिम शब्द होइन, क्रुसपछि मृत्युमा पुनरुत्थान आउँदछ।

गर्छ भनेर मानिसहरूले भन्दै गर्दाखेरि यसको उत्तर यो कि बाहिरबाट मानवीय दृष्टिकोणबाट यसु क्रुसमा हारेको जस्तो देखिनु भए तापनि वास्तवमा उहाँले त्यो मृत्यु पछाडि पापको शक्तिले उहाँले तोड्नुभयो, मृत्युको शक्तिले उहाँले चुनौती दिनुभयो र शैतानको शक्तिलाई हराउनु भयो, पराजित गराउनु भयो र मानिस र परमेश्वर बीचको मेलमिलापको बाटो खोल्नु भयो। अदनको बगैँचामा मानिस र परमेश्वरको बीचको सम्बन्ध तोडिएको थियो, मानिस र परमेश्वरको बीचको सम्बन्ध हराएको थियो। आदम र हव्वाको पापद्वारा मानिसको जीवनमा जुन प्रकारको एउटा परमेश्वरबाटको सम्बन्ध तोडिएर अदनको बगैँचाबाट निकालिएको थियो हो त्यो कुरालाई पुनर्मिलापमा चाहिँ येशु ख्रीष्टले आफ्नो क्रुसको मृत्युद्वारा ल्याउनु भयो र हामीलाई मिलापमा ल्याउनु भयो। तसर्थ बाहिरबाट हेर्दा क्रुसमा येशु ख्रीष्ट पराजित अर्थात् हार्नु भएको देखिन्छ, वास्तवमा उहाँले हामी सबैलाई जिताउनु भएको छ। क्रुसको बाटो हामी हिँड्नुपर्छ। क्रुससँग सम्बन्धित थुप्रै गीतहरू लेखिएका छन्। येशुको क्रुस बोकेर म पछि हिँड्छु, येशुको पछि म क्रुस बोकेर हिँड्छु, उहाँको क्रुस बोक्नेछु, येशुको क्रुससँग सम्बन्धित थुप्रै लेखहरू, कविताहरू, गीतहरू, वर्णन सारा संसारमा यति धेरै गरिएको छ। क्रुसको बाटोमा हिँड्नुपर्छ, तर त्यो क्रुसको बाटोमा हिँड्नुपर्छ भनेको कुरा चाहिँ के हो यो बुझ्नु जरुरी छ। प्रिय प्रभु येशु स्वयं आफैले भन्नुभयो मत्ती 16:24 यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाओस् र मेरो पछि लागोस्। यो येशुले भनेको कुरा, वचनमा भनेको कुरा है। हजुर, आफ्नो क्रुस उठाउनु भनेको के हो म तपाईँलाई बताउँछु। आफ्नो क्रुस उठाउनु भएको पापलाई इन्कार गर्नु वा पापलाई होइन भन्न सक्नु, पापसँग सम्झौता नगर्नु, पापलाई छोड्नु, त्यो चाहिँ क्रुस बोक्नु हो। आज संसारमा पाप गर्ने अवसरहरू जताततै पाइदछ, अवसरहरू स्किमका साथ। अब क्रुस उठाउनु भनेको चाहिँ हो त्यो पापलाई सम्झौता नगर्नु वा पापलाई त्याग्नु वा पापलाई छोड्नु वा पापलाई नमान्नु, क्रुस बोक्नु। दोस्रो कुरा अहङ्कारलाई त्याग्नु, अहङ्कार स्वार्थ सोचबाट बाहिर आउनु, येशु ख्रीष्टको क्रुसलाई बोकेर अगाडि जानु। अहङ्कार स्वार्थी जीवन आज संसार त्यही कुराले भरेको छ नि, होइन र? तपाईँले पनि यस्तो कुराहरू धेरै बोक्नु भएको छ होला। यी सब चिजहरूबाट बाहिर आएर अगाडि बढ्नु, क्रुसलाई बोकेर अगाडि बढ्नु। अझ गाह्रो कुरा चाहिँ क्षमा गर्न सिक्नु। लुका 23:34 भन्दछ, ख्रिस्टले चाहिँ क्षमाको प्रार्थना गर्नु, हे प्रभु येशु ख्रिस्ट परमेश्वरको पुत्र, कृपा गरी म पापीमाथि दया गर्नुहोस्। यो प्रार्थनालाई हामीले घरिघरि दोहोऱ्याउनु पर्दछ। यो प्रार्थनालाई हामीले हिँड्दाखेरि, बस्दाखेरि, यात्रा गर्दाखेरि, जुनसुकै ठाउँमा पनि हामीले यो प्रार्थनालाई निरन्तर रूपमा गर्न सक्छौँ। हे प्रभु येशु ख्रिस्ट परमेश्वरको पुत्र, कृपा गरी म पापीमाथि दया गर्नुहोस्। सँगसँगै क्षमा दिने कुरा, क्षमा गर्नु चाहिँ कति धेरै गाह्रो कुरा हो है। क्षमा गर्नु चाहिँ, म क्षमा दिनु चाहिँ एकदम गाह्रो कुरा छ, अनि हामीले एकदम क्षमा गर्नुपर्छ मानिसहरूलाई। क्रुस बोक्नु भनेको त्यो कठिनाइमा विश्वासलाई कायम राख्नु, क्रुस बोक्नु भनेको दुःखको घडीमा पनि आफ्नो विश्वासलाई जोगाइराख्नु। आज सारा संसारमा धेरै मान्छेहरू छन् सानो दुःख पऱ्यो भने विश्वास नै परिवर्तन गर्छन्, विश्वासलाई छोडिदिन्छ, विश्वास त्यागिदिन्छ। मन दुख्यो भने, चित्त दुख्यो भने, कुनै कठिनाइको यात्रा गर्नु पऱ्यो भनेदेखिलाई आज मानिसहरूले विश्वासलाई नै त्यागिदिँदछ। प्रियहरू, म तपाईँलाई उत्साह गर्न चाहन्छु, क्रुस बोक्नु भनेको कठिनाई, दुःख र कठिन परिस्थितिमा पनि आफ्नो विश्वासलाई कायम राख्नु। धेरैचोटि मैले भन्ने कुरा एउटै उदाहरण चाहिँ एकदम महत्त्वपूर्ण छ। त्यो उदाहरण भनेको अय्युबको जीवनको उदाहरण हो। आफ्नो जीवनमा जस्तो सुकै परिस्थिति आउँदा पनि उनले आफ्नो विश्वासलाई त्यागेनन्, अनि हामीले पनि त्यस्तै विश्वासलाई कायम राख्नु पर्दछ। त्यो भनेको क्रुसलाई बोकेर उहाँको पछि हिँड्नु हो। बलिदानपूर्ण प्रेम गर्नु, शब्दमा मात्र होइन व्यवहारमा, अर्थात् मुखले प्रेम गर्ने होइन। प्रभु येशूले यो सन्दर्भमा धेरै ठाउँमा सिकाउनु भएको छ। तिमीले कोही मान्छेलाई भन्छौ न्यानो लुगा लगाऊ, मिठो खाना खाऊ, तातो ठाउँमा बस अनि जाऊ मात्रै भन्छौ भने चाहिँ त्यो प्रेम प्रकट होइन। तिमीले त्यो सँगसँगै के दिन्छौ भने त्यो चाहिँ प्रेम प्रकट हो। त्यस कारणले गर्दा हामीले त्यो प्रकारको प्रेममा हामीले अगाडि बढ्नु पर्दछ। क्रुसमा चाहिँ क्षमाको एउटा कुरालाई हामी देख्दछौँ। क्षमा, क्रुसको अगाडि उभिएर हामीले विचार गरौँ, मैले अरूलाई क्षमा गरेको छु कि छैन। किनभने जब तपाईँ क्रुसको अगाडि, येशु त अहिले दृश्य रूपमा हुनु न हाम्रो बिचमा, तर जब हामी क्रुस नै उभिन्छौँ त्यहाँ त्यो क्रुसभित्र येशुको एउटा उपस्थितिलाई हामीले अनुभव गर्छौँ र हामीले क्रुसको अगाडि उभिएर भन्न सक्नुपर्छ कि मैले

0: अरूलाई क्षमा गरेको छु कि छैन।
1: यदि ख्रिस्टले आफ्नो हत्या गर्नेहरूको निम्ति पनि क्षमा प्रार्थना गर्नुभयो भने हामीले पनि आफ्ना परिवार, साथी, छिमेकी र विश्वासी दाजुभाइ दिदीबहिनीहरूलाई क्षमा गर्न सिक्नु पर्दछ। क्रुसले त्यो प्रकारको सन्देश दिन्छ, हामीलाई क्षमा दिने सन्देश दिँदछ। क्रुस क्षमा दिने त्यो एउटा डरलाग्दो दर्दनाक अवस्थाबाट यीशुले त्यो क्रुसमा लिएर जानु र त्यही क्रुसमा मर्नु भयो र त्यहाँ उहाँले मृत्युवरण गरिराख्दाखेरि हे पिता यिनीहरूले के गरिराखेका छन् सो जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नुहोस्। यो प्रकारको एउटा क्षमाको सन्देश दिन्छ क्रुसको गौरवको पर्वले। यो हामीले बुझ्नु जरुरी हुँदछ। केही सन्तहरूले राखेका भनाइहरू यहाँहरूको बिचमा राख्न चाहन्छु। एकजना सन्तले भन्नुभएको छ, उहाँले क्रुसलाई क्रिस्चियन जीवनको केन्द्र र क्रुसको चिन्हलाई विश्वासको सार्वजनिक सांस्कृतिक रूपमा जोड दिनुभएको छ। क्रुसको चिन्ह बनाउँदा हामीले यो घोषणा गर्छौँ, म क्रुसमा मर्नुभएको र पुनरुत्थान हुनुभएको ख्रिस्टको हुँ। क्रुसको चिन्ह बनाउँदा र सार्वजनिक रूपमा क्रुसलाई घोषणा गर्दा, क्रुसको अगाडि उभिँदा चाहिँ हामीले यो कुरा घोषणा गरिरहेका हुन्छौँ, म क्रुसमा मर्नुभएको र पुनरुत्थान हुनुभएको ख्रिस्टको हुँ भन्ने कुरालाई घोषणा गरेको हुन्छ। अर्को एकजना सन्तले यसरी भन्नुहुन्छ, उहाँले क्रुसलाई पराजय होइन विजयको चिन्हको रूपमा मान्नुभएको छ। मानिसको आँखाले क्रुसमा मृत्यु देख्छ तर विश्वासको आँखाले विजय देख्छ। मानिसको आँखाले क्रुसमा मृत्यु देख्छ तर विश्वासको आँखाले चाहिँ विजय देख्छ। मृत्युभित्र चाहिँ विजय लुकेको छ। पवित्र चर्चमा हामी काठलाई परमेश्वर मानेर आराधना गर्ने कुराहरू गर्दैनौँ, तर क्रुसमा प्रकट हुनुभएको ख्रिस्टको उद्धारकारी कार्यलाई सम्मान गर्छौँ, सम्झन्छौँ। क्रुस देखिने बित्तिकै त्यो एउटा काठ हो, तर त्यहाँभित्रको एउटा कथा महत्त्वपूर्ण छ। जसरी हामीले क्रुसलाई सर मानवीय आँखाबाट हेर्दा यो चाहिँ मृत्यु देख्छौँ, तर त्यो भित्रको रहस्य चाहिँ मृत्युमाथि विजय हो। त्यसरी नै यो काठभन्दा पनि काठमा हाम्रो उद्धारको लागि मर्नुहुने प्रभु येशु ख्रिस्टलाई सम्झदछौँ, सम्मान गर्दछौँ। क्रुस आफै अन्तिम लक्ष्य होइन, यसले हामीलाई ख्रिस्टतिर लैजाँदछ अनि डोर्याउँदछ। मैले चस्मा लगाएको छु अनि तपाईँले पनि चस्मा लगाउनु भएको छ होला। जब हाम्रो आँखा कमजोर हुन्छ हामी डाक्टरसँग गएर चस्मा जचाउँछौँ र चस्मा लगाउँछौँ। चस्मा आँखाको पावर अनुसार हामीलाई पावर लगाएर चस्मा दिइन्छ र त्यो चस्मा लगाएर हामीले हाम्रो अन्तिम लक्ष्य चस्मा होइन, चस्मालाई हामीले हेरेको होइन, तर हामीले चस्मा क्लियर देख्ने गरी पावरवाला चस्माद्वारा हामीले अन्य हेर्नुपर्ने केन्द्रबिन्दु वस्तुलाई हामीले हेरेको हो। चस्मा महत्त्वपूर्ण होइन। ठिक त्यसरी नै हामीले क्रुसको पर्व मनाउँदै गर्दाखेरि क्रुसलाई हामीले आदर सम्मान गरेको होइन कि क्रुसमा मर्नुहुने हाम्रा मुक्तिदाता येशु ख्रिस्टलाई। क्रुस मात्रै त्यो चस्मा हो जसद्वारा हामीले येशु ख्रिस्टलाई स्पष्ट देख्छौँ, येशु ख्रिस्टको मृत्युलाई देख्छौँ, येशु ख्रिस्टको दुःख कष्टलाई देख्छौँ, येशु ख्रिस्टको पुनरुत्थानलाई देख्छौँ, येशु ख्रिस्टको क्षमालाई देख्छौँ, येशु ख्रिस्टको प्रेमलाई देख्छौँ, येशु ख्रिस्टको दयालाई देख्छौँ र येशु ख्रिस्टलाई हामीले हाम्रो नजिकबाट देख्न सक्छौँ। त्यो माध्यम भनेको क्रुस हो। क्रुसद्वारा हामीले येशूलाई देख्न सक्दछौँ। त्यही भएर पावलले भन्दछ, नष्ट भएर जानेहरूको लागि क्रुसको कथा चाहिँ मूर्खता हो, तर हामी उद्धार पाइराखेकाहरूको लागि चाहिँ क्रुस चाहिँ परमेश्वरको शक्ति हो, परमेश्वरको शक्ति हो। क्रुसको सन्देश घर परिवारमा देखिनु पर्दछ। क्रुसको सन्देश हाम्रो घर परिवारमा देखिनुपर्छ। क्रुस भएको परिवारमा, क्रुस भएको चर्चमा, क्रुस भएको घरमा हुनुपर्ने मुख्य गुणहरू चाहिँ क्षमा, नम्रता, दया, प्रेम, प्रार्थना र धैर्यता। यो क्रुस भएको परिवारको गुणहरू हो यो चाहिँ, अर्थात् चर्च। क्रुस भएको चर्च, क्रुस भएको घर, क्रुस भएको परिवारमा क्षमाको कुरा हुन्छ, नम्रताको कुरा हुन्छ, त्यागको कुरा हुन्छ, प्रेमको कुरा हुन्छ, प्रार्थनाको कुरा हुन्छ, धैर्यताको कुरा हुँदछ। क्रुस आज हाम्रो जीवनमा यस्तो प्रकारबाट हुनुपर्दछ। संसारले भन्छ आफूलाई पहिलो स्थानमा राख, तर क्रुसले भन्छ आफूलाई इन्कार गर र प्रेम गर। किनभने अघि पनि हामीले प्रभु येशु ख्रिस्टले भनेको सन्देशलाई हामीले हेऱ्यौँ, यदि कोही मेरो पछि आउने इच्छा गर्छ भने पहिला उसले आफूलाई इन्कार गरोस् अरे अनि क्रुसलाई बोकेर मेरो पछि लागोस्। त्यो भएर हाम्रो जीवनमा हुनुपर्ने कुरा, संसारले आफूलाई पहिलो स्थानमा राख्ने भन्छ, संसारले चाहिँ एकदम माथि हुने, आफ्नो नाम आउने, पद आउने, सम्मानको ठाउँमा, इज्जतको ठाउँमा हुनुपर्छ भन्छ, तर क्रुसले चाहिँ आफूलाई इन्कार गर र प्रेम गर सबैलाई भनेर भन्दछ। संसारले भन्दछ बदला लेऊ, त्यसले मलाई त्यस्तो गरेको छ, त्यसलाई म यसो गर्छु। तर क्रुसले भन्छ क्षमा गर। संसारले भन्छ शासन गर, शासक बन, तर क्रुसले भन्छ सेवा गर। त्यही भएर हामी सेवाको कुराकानी गर्नुपर्छ। क्रुसको कथा बुझ्ने मान्छेले सेवा सेवा सेवा, शासन होइन सेवा। संसारले भन्छ धन र प्रतिष्ठामा भरोसा गर, तर क्रुसले भन्छ परमेश्वरमा भरोसा गर। संसारले भन्छ धन प्रतिष्ठामा भरोसा गर, तर क्रुसले भन्छ परमेश्वरमा भरोसा गर। तसर्थ सङ्कष्टमा हामीले क्रुसमा हुनुहुने येशूलाई सम्झौँ, अर्थात् क्रुसलाई सम्झौँ। जीवनमा सङ्कष्ट आउँछ, क्रुसलाई सम्झाउनुपर्छ, किनकि परमेश्वर हाम्रो दुःखबाट टाढा हुनुहुन्न। उहाँले मानव दुःख आफैले अनुभव गर्नुभएको थियो। हिब्रू 4:15 क्रुसबाट हामीले प्रेम, क्षमा र आशा भन्ने कुरालाई याद गर्नुपर्दछ। ख्रिस्टले मलाई प्रेम गर्नुभयो, त्यसैले म पनि अरूलाई प्रेम गर्नुपर्छ। ख्रिस्टले मलाई क्षमा गर्नुभयो, त्यसैले म पनि क्षमा गर्छु। क्रुसपछि पुनरुत्थान आयो, त्यसैले मेरो दुःख अन्तिम कुरा होइन, दुःखपछि एउटा सुन्दर बिहानीले मलाई पर्खेको छ भन्ने आशा तपाईँले मैले गर्नु पर्दछ। क्रुसलाई हेरेर ख्रिस्टलाई हेरौँ। अन्तिममा म तपाईँले केही कुरा बताउँदै अन्त गर्न चाहन्छु। क्रुसलाई हेर्दै गर्दा क्रुसबाट ख्रिस्टलाई हेरौँ, क्रुसबाट ख्रिस्टलाई हेरौँ। जसरी एउटा चस्मा लगाएर हामीले अरू कुराहरू स्पष्ट देख्न सक्छौँ, त्यसरी क्रुसद्वारा येशूलाई हामीले हेरौँ। आज केवल घाँटीमा क्रुस लगाएर होइन, क्रुसको प्रेम, क्षमा, नम्रता र आशा लिएर घरमा जाउँ हामी। क्रुसको शक्ति काठमा होइन, क्रुसमा जीवन अर्पण गर्नुहुने ख्रिस्टमा छ भन्ने कुरालाई पनि हामीले बुझौँ। प्रिय श्रोताहरू, क्रुसको कथा गहिरो कथा हो। यो कथाले हामीलाई प्रभुको नजिक लिएर जाँदछ, प्रभुको नजिकमा जाने परिस्थितिको सिर्जना गराउँदछ। तसर्थ हामी एक एकले क्रुसको यो अर्थ र गम्भीरतालाई हामीले बुझौँ। प्रिय श्रोताहरू, आजको यो वचनद्वारा तपाईँ सबैजनालाई आशिष मिलेको होस्। आमेन।
0: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौँ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद, र फादर दिपेश सुनवारज्यूलाई पनि धन्यवाद। आजको कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754 4770754 फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौँ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी थिङ पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: दिएर जानेछ, तर मेरो वचन बितेर जाने छैनन्।
1: म अल्फा र ओमेगा, पहिलो र पछि।

0: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
1: परम प्रभुलाई धन्यवाद चढाओ, उहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा उहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको 1 पद। गुड न्युज एफएम 105.1 मेगाहर्ज।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: परमेश्वरको लहुरो, नमस्ते तथा जयमसी। म जोनी एरिक्सन टाडा, जोनी र साथीहरूमा तपाईँलाई स्वागत छ। म बाइबलको एउटा छोटो भाग पढ्न चाहन्छु ताकि तपाईँले त्यहाँ भएको एउटा सानो तर अति नै महत्त्वपूर्ण कुरा पत्ता लगाउन सक्नुहोस्। यो प्रस्थान 14:16 हो। ध्यान दिएर सुन्नुहोस्। अनि परमप्रभुले मोसालाई भन्नुभयो, तैले चाहिँ आफ्नो लहुरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई 2 भाग गर, ताकि इजरायलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँडेर जाउन्। बुझ्नुभयो कि तपाईँले? सुन्नुभयो, परमप्रभुले मोसालाई आफ्नो लहुरो उठाऊ भन्नुभयो। तर अब 17 अध्यायमा के हुन्छ हेर्नुहोस्। म यहाँ 9 पद पढ्दैछु। अनि मोसाले यहोशूलाई भने, हाम्रा निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ, भोलि परमप्रभुको लहुरो मेरो हातमा लिएर म डाँडाको टाकुरामा खडा हुनेछु। म आशा गर्छु तपाईँले यी 2 पदहरूमा भएको त्यो सानो तर महत्त्वपूर्ण फरक बुझ्नुभयो। किनकि जब परमेश्वरले लाल समुद्रलाई 2 भाग पार्नुभयो, उहाँले मोसालाई आफ्नो लहुरो उठाऊ भन्नुभयो। तर त्यो महिमामय आश्चर्यकर्म घटेपछि मोसाले त्यसपछि सधैँ त्यसलाई परमेश्वरको लहुरो भनेर सम्बोधन गर्न धेरै ध्यान दिए। पहिले त्यो एउटा सामान्य काठको लौरो मात्र थियो, तर जब परमप्रभुले आफ्ना उद्देश्यहरू पूरा गर्नका लागि त्यसलाई आफ्नो साधनको रूपमा चुन्नुभयो, तब त्यो लौरोले नयाँ स्वामित्व र नयाँ अर्थ प्राप्त गर्यो। जुन पहिले मोसाको लौरो थियो, त्यो पछि परमेश्वरको लौरो बन्यो। अनि यहाँ तपाईँ र मेरो लागि एउटा अद्भुत पाठ छ, किनकि परमेश्वर दुर्घटना, चोटपटक र बिरामीहरूका पछाडि रहेका दुःखद अर्थहरूलाई सधैँ नयाँ र सकारात्मक कुरामा बदल्ने आश्चर्यजनक काम गर्नुहुन्छ। उहाँ पहिले साधारण रहेका कुराहरूलाई लिएर असाधारण बनाउन पनि उत्तिकै प्रेम गर्नुहुन्छ। क्रुस यसको एउटा उत्कृष्ट उदाहरण हो। मेरो मतलब, जुन कुनै समय यातना र पीडाको प्रतीक थियो, जुन क्रुसमा ख्रिस्ट मर्नुभयो, त्यो क्रुसको अर्थ अब कुनै भयानक कुरा रहेन। ख्रिस्ट र उहाँले क्रुसमा गर्नुभएको कामको कारण यो अब आशा र उद्धारको प्रतीक बनेको छ। यी सबै यशु र उहाँको मुक्तिको अद्भुत कामले गर्दा भएको हो। सायद यो काठको क्रुस पहिले अरू कुराहरूमा पनि प्रयोग भएको थियो होला, तर जब यशुलाई त्यसमा काँटी ठोकियो, तब त्यो उहाँको क्रुस बन्यो। यो परमेश्वरले दुःख कष्टको अर्थलाई एउटा शक्तिशाली र साह्रै मिठो कुरामा परिणत गर्नुभएको अद्भुत कथा हो। मेरो व्हीलचेयर पनि त्यस्तै हो। यो व्हीलचेयर, जुन कुनै समय दुखान्त र बन्दी जीवनको प्रतीक थियो, आज त्यही चिज हो जसले मलाई स्वतन्त्रता र हिँडुल गर्ने क्षमता दिन्छ। यही यो कैदखाना हो जसले मेरो आत्मालाई स्वतन्त्र बनाएको छ, र यी सबै यशु र उहाँको मुक्तिको अद्भुत कामले गर्दा भएको हो। जब परमेश्वरले आफ्नो महिमाका लागि अति साधारण कुराहरू, एउटा लहुरो, एउटा क्रुस, एउटा व्हीलचेयर प्रयोग गर्नुहुन्छ, उहाँले ती हरेकलाई अनौठो र विशेष अर्थ दिनुहुन्छ। त्यसो हो भने तपाईँको जीवनमा दुर्घटना वा दुःखका प्रतीकहरू के हुन्? बैशाखी सुन्ने यन्त्र, तपाईँलाई बस्ने ठाउँ, तपाईँको रूप रङ वा तपाईँका क्षमताहरू? मित्र, परमेश्वरले तपाईँको निराशालाई आशापूर्ण र सकारात्मक कुरामा परिणत गरिदिन सक्नुहुन्छ। उहाँले क्रुसमा त्यसो गर्नुभयो, र उहाँले तपाईँको लागि पनि त्यसो गर्न सक्नुहुन्छ। आउने केही हप्ताहरूमा हामी संसारभरका गरिब र अशक्त बालबालिकाहरूलाई 100 व्हीलचेयर र बाइबलहरू बाँड्न जाँदैछौँ। अनि आफ्नो नयाँ व्हीलचेयरमा बस्ने र यसोका लागि आफ्नो हृदय खोल्ने हरेक बालबालिका तथा वयस्कहरू त्यो कुर्सीमा मात्र सीमित हुने छैनन्। बरु त्यही कुर्सी तिनीहरूलाई यसुसँग चिनाउने माध्यम बन्नेछ। त्यसैले हाम्रा विश्वका लागि व्हीलचेयर टोलीहरूले सुसमाचार बाँड्दै गर्दा तिनीहरूका लागि प्रार्थना गरिदिनुहोस्। अनि अन्तमा परमेश्वरलाई तपाईँको उदासीनतालाई उहाँको आशामा बदल्न दिनुहोस्, किनकि उहाँ नै त्यस्तो परमप्रभु हुनुहुन्छ जसले हरेक आँसु र रोदनलाई आनन्दमा परिणत गरिदिनुहुन्छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसीह।

0: निरन्तर प्रार्थनामा लागिरहो भन्ने बाइबलको पदलाई मध्यनजर गर्दै गुड न्यूज एफएम रेडियोको दैनिक प्रस्तुति कार्यक्रम अन्तर्विन्ती प्रसारण भइरहेछ। सुन्ने प्रयास गर्नुहोला।
1: मात्र गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्जमा कार्यक्रम अन्तर्विन्ती।
2: दैनिक प्रस्तुति कार्यक्रम अन्तर्विन्ती।

0: गुड न्युज एफएम 105.1
1: जय मसीह। म कलाकार आशा खड्का, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: प्रभुले सिकाउनु भएको प्रार्थना।
1: हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98023-44-46, 98023-44-46।

0: डेभिड, ओइ डेभिड, आमामामा, दिन रात कति सुत्छस् हौ? 1 बजे सुतेको मान्छे 5 बजिसक्यो। ओइ सुतु, छिटो उठ।
1: भरे बेलुका निन्द्रालाई डिस्टर्ब गर्छ भनेर हल्का सुत्नु पर्यो भनेको धेरै सुती पठाएछु कि क्या हो?
0: हो, बिग्रिन्छ बिग्रिन्छ। गफ नगरी छिटो गर। समयको ख्याल नगर्ने मान्छे र विश्वासी भएर यसमा भरोसा गर्न नसक्ने मान्छेले जिन्दगीमा केही गर्न सक्दैन। याद गर डेभिड।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
1: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: दाई त कुन एफएम सुन्दैछस्?
1: म गुड्डु गुड्डु न्यूज एफएम सुन्दैछु।
0: गुड्डु गुड्डु न्यूज होइन के, गुड न्यूज एफएम।
1: गुड न्यूज एफएम 105 थोप्लो थोप्लो थोप्लो 1 मेगाहर्ज सुन्दैछु क्या?
0: होइन, थोप्लो थोप्लो मेगाहर्ज होइन क्या, 105 थोप्लो 1 मेगाहर्ज।
1: ए हो र, 105 थोप्लो 1 मेगाहर्ज हो, म त मर चुकी क्या हो।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: www.goodnewsfm.com.np यसुले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। योहन्ना 14:6।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला। मात्र गुड न्युज एफएम 105.1 मेगाहर्ज बाट।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

जय मसी, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।

जय मसी, म गायिका मेरिना तामाङ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।

0: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता कुमार अब्राहमको साथमा।
1: चाहिँ म सीता हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। कार्यक्रम पिताको इच्छा लिएर म पास्टर साजन्य पनि आज पनि तपाईँको रेडियो सेट अगाडि आइसकेको छु। गुड न्युज एफएम रेडियो 105.1 MHz हरेक आइतबार राति 8 बजेदेखि 8:30 बजेसम्म यो कार्यक्रम तपाईँले निरन्तर सुन्न सक्नुहुन्छ। हामी यो कार्यक्रममा परमेश्वरको इच्छा अर्थात् पिताको इच्छालाई हाम्रो जीवनमा के छ भनेर उहाँकै वचनबाट अध्ययन गरेर अवलोकन गरेर त्यसलाई हामीले आइडेन्टिफाई गर्ने गरेका छौँ र डिस्कभर गर्ने गरेका छौँ र त्यसलाई हाम्रो जीवनमा कसरी एप्लाई गर्न सकिन्छ, कसरी यसलाई हाम्रो जीवनमा हामीले अप्नाउन सक्छौँ, पिताको इच्छा जानिकन हामीले कसरी त्यसलाई पछ्याउने भन्ने कुराहरू हामी सिक्छौँ। जसरी हामीलाई रोमीको पुस्तक 12 अध्यायमा त्यहाँ 2 पदमा हामीलाई भनेको छ कि उहाँको असल ग्रहण योग्य सिद्ध इच्छा के छ, त्यो जाँचेर पत्ता लगाऊ भनेर भनेको छ। अब हामीले परमेश्वर पिताको इच्छालाई जाँचेर पत्ता लगाइसकेपछि अब हामीले त्यस बमोजिम चल्नु चाहिँ महत्त्वपूर्ण कुरा हो, यो चाहिँ जरुरी कुरा हो, जानेर हामीले त्यसलाई अभ्यास गर्नु पर्यो। तर हामीले जान्न त जान्यौँ तर त्यसलाई अभ्यास गरेनौँ भने चाहिँ त्यो सिकाइले या त्यसको डिस्कभरीले हामीलाई त्यसको कुनै पनि परिणाम दिन सक्दैन, हाम्रो जीवनमा हामीले कुनै पनि परिणाम ल्याउन सक्दैनौँ र त्यो फलदायी हुँदैन हाम्रो जीवनमा। यस कारणले गर्दा हाम्रो आत्मिक जीवनलाई फलदायी बनाउनको लागि हामीले परमेश्वर पिताको इच्छालाई पहिले राम्रोसँग अध्ययन गर्नु पर्यो र परमेश्वर पिताको वचनलाई अध्ययन गरिसकेपछि उहाँको इच्छा के छ भन्ने कुरा चाहिँ हामीले डिस्कभर गर्नु पर्यो अर्थात् पत्ता लगाउनु पर्यो। अब पत्ता लगाइसकेपछि हामीले त्यसलाई हाम्रो जीवनमा अभ्यास गर्नु पर्यो अनि त्यसपछि हाम्रो जीवनमा चाहिँ त्यो अभ्यासले चाहिँ फल फलाउन थाल्दछ र यी सबै कार्यहरू गर्नको लागि हाम्रो लगनशीलता जरुरी छ। हामी चाहिँ एउटा परमेश्वरप्रति हामीले मन दिनु पर्यो र पहिला हामीले परमेश्वरप्रति मन दिइसकेपछि उहाँको वचनप्रति हामीले मन दिइसकेपछि उहाँको इच्छाप्रति हाम्रो मन हामीले दिइसकेपछि चाहिँ पवित्र आत्माले नै हामीलाई यी सबै कुराहरू कम्प्लिटली पूर्ण रूपमा गर्नको लागि सहायता गर्नुहुन्छ अर्थात् वचन अध्ययन गर्नको लागि र वचन अध्ययन गरिसकेपछि पिताको इच्छालाई प्रकट गरिदिनको लागि या त्यसलाई डिस्कभर या पत्ता लगाउनको लागि उहाँले हामीलाई सहायता गर्नुहुन्छ र त्यसपछि अभ्यास गर्नको लागि पनि उहाँले हामीलाई शक्ति र सामर्थ्य दिनुहुन्छ र यस कारणले गर्दा यी कुराहरू चाहिँ हामीले बुझ्नु अति नै जरुरी छ। हामी परमेश्वर पिताको इच्छालाई निरन्तर खोजी गर्नेछौँ आज पनि हामी र हामी आज क्रमबद्ध रूपमा हामी उत्पत्तिको पुस्तकबाट हामीले हेरिराखेका छौँ र उत्पत्ति 1 नै हामीले परमेश्वर पिताको इच्छालाई च्याप्टर बाई च्याप्टर अर्थात् अध्याय पछि नै हामीले हरेक अध्यायमा पिता परमेश्वरको इच्छा के छ भनेर हामीले जाँचिराखेका छौँ र पत्ता लगाइराखेका छौँ र कसरी त्यसलाई अभ्यास गर्ने भन्ने कुरा पनि मैले यो रेडियो एपिसोडहरूमा मैले तपाईँलाई स्पष्टसँग बताइराखेको छु र आज पनि हामी उत्पत्तिको पुस्तक 34 अध्यायबाट चाहिँ हामी परमेश्वर पिताको इच्छालाई हामी खोज्नेछौँ। तर हामी कार्यक्रमलाई अगाडि बढाउनुभन्दा पहिले चाहिँ हामी एउटा मिठो गीत हामी सुन्नेछौँ, यीशु बोलाउँछन् सबलाई।

यो मिठो गीतपछि अब हामी कार्यक्रममा पिताको इच्छालाई खोजी गर्नतर्फ अगाडि बढ्नेछौँ। म सँगसँगै तपाईँले उत्पत्तिको पुस्तक 34 अध्यायलाई पल्टाउन सक्नुहुन्छ र रेडियो सेटको नजिक कृपया आउनुहोस् र आफ्नो बाइबललाई खोल्नुहोस्। उत्पत्तिको पुस्तक 34 अध्यायलाई तपाईँले पल्टाउनुहोस् र त्यसपछि हामी यसलाई मिलेर अध्ययन गर्नेछौँ र पिताको इच्छालाई आज हामी खोजी गर्नेछौँ। उत्पत्तिको पुस्तक 34 अध्यायमा खास यसको शीर्षक चाहिँ हामीलाई के दिएको छ भने दिनको बेजती र त्यसको प्रतिशोध। अब खास योभन्दा अघिल्लो एपिसोडमा मैले कुरा गरेको थिएँ कि याकुब र एसाबको भेट भइसकेको छ र त्यसपछि एसाब आफ्नो बाटो लाग्छन् र उनी शेरका ठाउँमा चाहिँ उनी बसोबास गर्छन् भने याकुब चाहिँ पद्दनरामबाट हिँडेर चाहिँ उनी कनानको सक्किम भन्ने सहरमा चाहिँ कुशल साथ आइपुगेपछि त्यो सहरको अघि आफ्नो पाल टाँगेर बास गर्छन् र खासै अब त्यो सक्किम भनी ठाउँको प्रमुख मान्छे भनौँ या राजा भनौँ त्यो ठाउँको मान्छे चाहिँ हमोर हुन्छन् त्यहाँको प्रमुख व्यक्ति र अनि उनकै छोराहरूबाट चाहिँ याकुबले चाहिँ 100 चाँदीका टुक्रामा दाम हालेर चाहिँ उनले चाहिँ जग्गा जमिनहरू चाहिँ किनेका हुन्छन् आफ्नो पाल टाँगेर त्यहाँ बसोबास गर्न थालेका हुन्छन् याकुबले र त्यही नै याकुबले चाहिँ वेदी बनाएर त्यस ठाउँको नाम चाहिँ एलेलोहे इजरायल भनेर राखेका हुन्छन्। यो अघिल्लो एपिसोडमा मैले भनिसकेको थिएँ र त्यो भनेको चाहिँ इजरायलका परमेश्वर। अब म यस ठाउँमा आइसकेँ तपाईँ मेरो परमेश्वर हुनुभएको छ भनेर चाहिँ याकुबले परमेश्वरलाई त्यो प्रकारले भनिराखेका थिए वेदी बनाएर तपाईँ मेरो परमेश्वर व्यक्तिगत रूपमा हुनुहुन्छ तपाईँ मेरो परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ उसले त्यसरी वेदी बनाएर परमेश्वरको अगाडि त्यसरी उसले चाहिँ त्यो एउटा घोषणा गरेका थिए या प्रार्थना गरेका थिए भन्ने कुरा हामी बुझ्न सक्छौँ। अब यहाँ 34 अध्यायमा चाहिँ अब हामी अब त्यहाँ बसोबास गर्दै गर्दाखेरि चाहिँ त्यही के घटना घट्यो भन्ने कुरा चाहिँ हामी यहाँ पाउँछौँ। अब प्रमुख रूपमा घटेको घटना चाहिँ एक हिसाबले भन्दाखेरि एउटा सामाजिक घटना हो। यहाँ खास के भएको छ भने याकुब र याकुबको सम्पूर्ण घराना चाहिँ कनानको देश सक्किम भन्ने ठाउँमा चाहिँ त्यहाँ बसोबास गरिराखेको छ, त्यहाँको समाजसँग बसिराखेको छ र यसै दौरानमा त्यो बसोबास गर्दै गर्दाखेरि चाहिँ त्यहाँको रजौटा हिब्बी हमोरका छोरा सकिमले चाहिँ दिनालाई देख्छन् जो चाहिँ याकुबको छोरी हुन्छन् जसलाई चाहिँ लियाले जन्माएकी हुन्छन्। दिना चाहिँ लियाकी छोरी हुन्। याकुबको एउटी मात्र छोरी थिइन् र उनको नाम चाहिँ दिना थियो र त्यस ठाउँका स्त्रीहरूसँग भेट गर्न उनी चाहिँ गएकी थिइन् र त्यसपछि चाहिँ हमोरका छोरा सकिमले चाहिँ तिनलाई देखेका हुन्छन् र त्यसपछि तिनले दिनालाई लगेर उनीसँग चाहिँ त्यो शारीरिक सम्बन्ध राख्छन्। एक हिसाबले हामीले सामाजिक भाषामा भन्नुपर्दा उनलाई बलात्कार गर्छन्। यो चाहिँ एउटा सामाजिक एउटा अपराधको काम गरेको हामी पाउँछौँ। एउटा सामाजिक घटना चाहिँ यहाँ घटेको छ र अब उसले त्यसै लगेर चाहिँ दिनालाई उसले त्यहाँ बलात्कार गर्छन् र त्यसपछिको हामीले यो वचनलाई हामी हेर्दै गयौँ भने तिनको मन अर्थात् सकिमको मन चाहिँ दिनासँग आसक्त भएको छ, दिनाप्रति चाहिँ मोहित भएको छ र उसले चाहिँ दिनालाई आफ्नै बनाउन खोजेका छन्। पहिले उसले बलात्कार गर्छन्, बलात्कार गरिसकेपछि उनको मोह झन् बढेर जान्छ दिनालाई, दिनाप्रति एक हिसाबले उनको भनौँ न आसक्तिपन बढ्छ या उनको एउटा शारीरिक मोह र चाहना बढ्छ र उनलाई चाहिँ आफ्नै पत्नीको रूपमा उनले चाहिँ राख्न चाहन्छन्। अर्थात् उनलाई चाहिँ अब मेरो श्रीमती बनाएर उनीसँग म राख्न चाहन्छु, दिनालाई म आफ्नो बनाउन चाहन्छु भन्ने उनको त्यो एउटा भित्री मनको इच्छा थियो र यस कारणले गर्दाखेरि चाहिँ सकिमले चाहिँ आफ्नो बाबु हमोरलाई गएर चाहिँ उनले भन्छन् कि मेरी स्वास्नी तुलाउनलाई त्यो कन्या मलाई ल्याइदिनुहोस् भनेर चाहिँ उनले आफ्नो बाबुलाई भन्छन् र त्यसपछि के भन्छ भन्दाखेरि सकिमले आफ्नो छोरी दिनालाई बिगारेको कुरा चाहिँ याकुबले थाहा पाउँछन् र तिनका छोराहरू चाहिँ वनमा त्यतिखेरको समयमा चाहिँ गाई वस्तुसँग गएका हुनाले तिनीहरू नफर्कुन्जेल चाहिँ याकुब चाहिँ चुपचापै बस्छन् र सकिमका बाबु हमोर चाहिँ कुरा गरेर याकुब कहाँ जान्छन्। यो कथा चाहिँ यसरी अगाडि बढ्छ अनि र उनी याकुबसँग कुरा गर्दै गर्दा उनका याकुबका छोराहरूले पनि यो कुरा थाहा पाउँछन्। उनीहरू चाहिँ वनबाट गाई वस्तुलाई चराएर फर्किसकेपछि यी कुराहरू सबै थाहा पाउँछन् र उनीहरूले यो कुरा थाहा पाइसकेपछि आफ्नो बहिनी दिनालाई चाहिँ अब सकिमले चाहिँ दुर्व्यवहार गरेर बलात्कार गरेको भन्ने कुरा चाहिँ थाहा पाइसकेपछि उनीहरू एकदमै क्रुद्ध हुन्छन् र विचलित हुन्छन् र यसरी चाहिँ उनीहरूले के सम्झन्छन् भने हाम्रो जातिको बेजती भयो, इजरायल जातिको बेजती भयो भन्ने कुरा चाहिँ उनीहरूले सम्झन्छन्। त्यो प्रकारको उनीहरूले चाहिँ एउटा छाप चाहिँ उनीहरूले आफ्नो मनमा राखेको हुन्छ र अब हाम्रो जातिमाथि चाहिँ आँच आउने काम भएको छ, सकिमले हाम्रो
बेजब गरेको छ। हाम्रो छोरी चेली बेटीलाई चाहिँ सकिमले बिगारिदिएको छ। अब यस कारणले गर्दाखेरि चाहिँ अब प्रतिशोधको भावना त्यहाँ याकुबका छोराहरूमा आउँछ, विशेष गरी सिमोन र लेबी। यी दुईजना व्यक्तिमा चाहिँ प्रतिशोधको भावना एकदमै बढेर जान्छ र उनीहरूले बदला लिन चाहन्छ आफ्नो बहिनीको बेइज्जत गरेको कारणले गर्दा। अब त्यहाँ छोरी माग्न जाँदाखेरि चाहिँ दाजुहरूले चाहिँ एउटा छलपूर्ण कुराहरू गर्छन्, भित्र मनमा एउटा प्रतिशोध राखेर कपटपूर्ण कुराहरू उनीहरूले गर्छन्। अब हामीले चाहिँ अब के देख्छौँ भन्दाखेरि चाहिँ अब हमरले उनीहरूसँग कुरा गरिसकेका छन् कि अब तपाईँको छोरीप्रति मेरो छोराको चाहिँ मन आसक्त भएको छ, अब तपाईँको छोरी चाहिँ मेरो छोरासँग विवाह गरिदिनुहोस् भनेर त्यसरी प्रस्ताव राखेका छन् विवाहको। र उनले भन्छन् कि तपाईँहरू हामीसँग विवाह गर्नुहोस्, तपाईँका छोरीहरू हामीलाई दिनुहोस् र हाम्रा छोरीहरू तपाईँलाई दिन्छौँ या लिनुहोस् भनेर उनले त्यसरी भन्छन्, र तपाईँहरू हामीसँग बसोबास गर्नुहोस् र यो ठाउँ तपाईँहरूका निम्ति खुल्ला रहनेछ र यही बसोबास गर्नुहोस्, जग्गा जमिन जोड्नुहोस् भनेर यसरी उनले भन्छन्। र सकिमले पनि ती कन्याका बाबु र दाजु भाइहरूलाई भन्छन् कि म माथि तपाईँले निगाह राख्नुहोस् र तपाईँहरू मसँग जे भन्नुहुन्छ म दिनेछु, दाइजो र विवाहको उपहारको रूपमा जतिसुकै भन्नुहुन्छ माग्नुहोस्, तपाईँहरूले भन्नुभए बमोजिम म दिनेछु, केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस् भनेर उनले त्यसरी प्रस्ताव राख्छन् र निगाह माग्न खोज्छन्। र यो सबै कुराहरू हामीले सुन्दै गर्दाखेरि चाहिँ सकिमको मन दिनतर्फ पुरै आसक्त भएको छ। एक हिसाबले भन्नुपर्दाखेरि उनी चाहिँ बर्न टाई भइसकेको छ, भनेको चाहिँ अब त्यो एकदमै गाँठो परिसकेको छ सकिमको मनमा। अब दिना नभइकन उनी बाँच्नै नसक्ने अवस्थामा उनी पुगेका छन्, भनेको एकदमै आसक्त भएका छन् दिनातर्फ। र अब यी सबै कुराहरू प्रस्ताव गरिसकेपछि अब छलपूर्ण कुराहरू गरेर कपट राखेर चाहिँ सिमोन र लेबीले चाहिँ एउटा कुरा प्रस्ताव गर्छन्, तपाईँहरू खतना नभएको जाति हुनुहुन्छ, अब हामीले चाहिँ यसरी खतना नभएको जातिलाई कसरी चाहिँ हाम्रो छोरी चेलीबेटी दिने र हामी कसरी सम्बन्ध एकसाथ अगाडि बढाउने सम्बन्ध कसरी कास्न हामी सक्छौँ, हामी त परमेश्वरका खतना गरेका जातिहरू हौँ, तपाईँहरू खतना नभएको जाति हुनुहुन्छ, यदि हाम्रो छोरी चेलीबेटी तपाईँहरूले चाहनुहुन्छ भने पहिला चाहिँ तपाईँहरूले खतना गर्नु पर्यो, अनि मात्र हाम्रा छोरी चेलीबेटी तपाईँहरूलाई हामी दिन सक्छौँ, तपाईँहरू पनि हामी जस्तै बन्नुहोस् खतना गरेर। त्यो प्रकारले उनीहरूले प्रस्ताव राख्छन् सिमोन र लेबीले, दुई दाजुहरूले। र अब यति काम, यति एउटा खतनाको काम गरिसकेपछि चाहिँ अब यदि दिनालाई आफ्नो बनाउन सकिन्छ भने हामी किन नगर्ने भनेर त्यसै चाहिँ एकदमै सजिलैसँग सकिमले चाहिँ यो प्रस्तावलाई स्वीकार गरेका छन्। र हमोर उनको बाबुले पनि यो कुरालाई स्वीकार गरेका छन् र उनीहरूले चाहिँ आफ्नो सहरको मूल ढोकामा गएर चाहिँ सबैको अगाडि घोषणा गर्छन् कि यी हामीसँग बसोबास गर्न आएका यी इजरायल जाति चाहिँ हामीसँग अब सामाजिक रूपमा चाहिँ एक हुन सकुन् र यसरी उनीहरूको कुरा पनि अब हाम्रै हुनेछ, हामी विवाहबारी पनि हामी गरौँ र यसरी चाहिँ हामी उनीहरूसँग मिलौँ, उनीहरूका सबै जे जति थोकहरू छन् ती सबै हाम्रै हुनेछन् भनेर यसरी चाहिँ उनीहरूले सहरको मूल ढोकामा गएर सबै आफ्ना मानिसहरूलाई चाहिँ मनाउन खोज्छन् त्यो सहरको, र सबैले मान्छन् पनि। 18 पदमा त्यहाँ सकिम भनेर भनेको छ र हमरको छोराको नाम पनि सकिमै राखिएको छ। र अब त्यसरी सकिम भन्ने सहरको मान्छेहरू सबैले मानिसकेपछि अब उनीहरूले खतना गर्छन् र खतना गरिसकेको 3 दिनको बादमा चाहिँ जब उनीहरूले खतना गरेर उनीहरू एकदम शारीरिक रूपमा पीडामा हुन्छन्, अब पीडामा भएको बेलामा किनभने अब खासै खतना चाहिँ जन्मेको 8 दिनमा गरिने एउटा चाहिँ काम, यसलाई के भन्न सक्छ भने एउटा रिचुअल हो, किनभने परमेश्वरले अब्राहमलाई त्यसरी आज्ञा गर्नुभएको थियो जन्मेको 8 दिनमा हरेक पुरुषको चाहिँ खलडी चाहिँ काटिन्थ्यो त्यतिखेरको समयमा। अनि अब 81 हमोर र उनको छोरा सकिमले चाहिँ सहरका सम्पूर्ण मानिसहरूलाई खतना गर्नु भन्दाखेरि चाहिँ अब यो अलिकति गाह्रो थियो, किनभने उमेरहरू छिपिसकेको हुनाले या उमेरहरू धेरै अगाडि बढिसकेको कारणले गर्दाखेरि चाहिँ मानिसहरूमा त्यसले चाहिँ अलिकति भनौँ न त्यो शरीरको कुनै भागलाई चाहिँ यसरी काट्दै गर्दाखेरि चाहिँ अलिकति उनीहरू चाहिँ शारीरिक रूपमा चाहिँ बिरामी अवस्थामा थिए। र यही मौकामा चाहिँ सिमोन र लिबीले त्यहाँका मानिसहरूलाई चाहिँ तरबार लिएर चाहिँ मार्न जान्छन्। खास खतनाको कुरा चाहिँ उनीहरूले एउटा छलपूर्ण कपटपूर्ण प्रस्ताव मात्र गरेको हो, किनभने उनीहरू शारीरिक रूपमा दुर्बल हुन्छन्, यही बेलामा चाहिँ हामी उनीहरूलाई आक्रमण गरेर मार्नेछौँ भनेर।
त्यसरी त्यो प्रकारले छलपूर्ण कपट राखेर उनीहरूले त्यसरी हमला गर्छन् र हमला गरिसकेपछि चाहिँ उनीहरूले सहरका ती सबै मानिसहरूलाई मार्छन्। पुरुषहरूलाई उनीहरूले त्यसरी मारिसकेपछि उनीहरूका सबै जति पनि सम्पत्तिहरू हुन्छ, सबै अरू मानिसहरू, स्त्रीहरू, बच्चाहरू सबैलाई चाहिँ उनीहरूले कब्जा गर्छन् र त्यसपछि उनीहरूको सबै सम्पत्तिहरूलाई लुट्छन्। त्यो सहरलाई नै सिमोन र लेवीले र उनीहरूसँग जति पनि मानिसहरू लागेका थिए ती सबैले मिलेर चाहिँ लुट्छन्। र यो कुराले याकुबलाई भन्ने एक रत्ती पनि शान्ति दिएको थिएन। आफ्नो दुईजना छोराले गरेको यो विवाहप्रति उनी कति पनि खुसी थिएन। र याकुबले सिमोन र लेवीलाई बोलाएर भन्छन् कि कनानी र परिजीहरूको यस देशका बासिन्दाहरूमा तिमीहरूले मलाई अप्रिय तुलाएर सङ्कष्टमा पारिदियो। मेरा भन्ने मानिसहरू थोरै छन्। यदि तिनीहरू सबै भेला भएर मेरो विरुद्धमा हमला गरे भने म र मेरो घरका सबैलाई खतम पार्नेछन्। यसरी चाहिँ उसले यो एउटा काम चाहिँ तिमीहरूले जुन गरेको छ त्यो गलत भयो, यो कुरा ठिक छैन, उनीहरू हामीभन्दा धेरै छन्, उनीहरूले एकजुट भएर हामीलाई हमला गरे भने हामीलाई उनीहरूले नष्ट गर्न सक्छन्, यस कारणले गर्दा तिमीहरूले गरेको यो काम एकदमै गलत भयो भनेर चाहिँ उसले याकुबले चाहिँ आफ्ना छोराहरूलाई भन्छन्। र यो अध्याय चाहिँ यसरी यहाँ आएर टुङ्गिएको छ र प्रतिशोधको भावनाले त्यहाँ सामाजिक रूपमा एउटा द्वन्द्व सिर्जना गरेको छ र त्यहाँ चाहिँ एक हिसाबले चाहिँ एकदमै जुन प्रकारले भनौँ न अब हामी चाहिँ तपाईँहरूसँग सम्बन्ध गाँसेर तपाईँहरूसँगै हामी बसोबास गर्न चाहन्छौँ, सामाजिक रूपमा हामी एक बन्न सक्छौँ भनेर प्रस्ताव चाहिँ हमोर र उनका छोराले गरेका थिए। त्यो प्रस्ताव खास नराम्रो पनि थिएन, हामी मिलेर बसौँ भन्ने प्रस्ताव थियो, मिलेर बसौँ भन्ने प्रस्तावमा अब तपाईँको छोरी हामीलाई दिनुहोस्, अब मेरो छोरीले तपाईँको छोरीलाई बलात्कार गरिसकेको छ, अब उसले छोड्छु भनेको छैन, म अब पत्नी नै तुलाएर राख्छु भनेर भनेको छ, यस कारणले गर्दा अब यसमा कुनै नराम्रो कुरा छैन, यस कारणले गर्दा अब हामी विवाहरी गरौँ बरु। एक हिसाबले काम त गलत हो, बलात्कार गर्नु काम राम्रो कुरा होइन, यो सामाजिक रूपमा अपराध नै हो, तर पनि उसले स्वीकार गरेर पत्नी नै तुलाउँछु भनेर भनेको कारणले गर्दाखेरि यो बिग्रिएको कुरालाई हामी सुधारौँ भनेर प्रस्ताव गरेका थिए उनीहरूले। तर त्यो प्रस्तावलाई दिनका दाजुहरूले चाहिँ एकदमै प्रतिशोधको भावना राखेर रा, गलत कदम उनीहरूले चलाएका छन् र एकदमै ठुलो त्यहाँ हिंसाको कामहरू भएको छ। यो कुरा चाहिँ परमेश्वरको दृष्टिमा असल थिएन। र अब हामीले आजको यो पाठबाट भनौँ यो जुन घटना घटेको छ यो घटनाबाट हामीले परमेश्वर पिताको इच्छा के छ भनेर हामीले कसरी पत्ता लगाउने त, अब खास खास कुराहरू परमेश्वर पिताको इच्छा के छ यो कुरालाई हामी एक दुई तिन गरेर राम्रोसँग बुझ्नेछौँ। अब पहिलो नम्बरमा हामीले बुझ्नुपर्ने कुरा के छ भन्दा पवित्रता र नैतिकतामा जिउने जीवन चाहिँ परमेश्वर चाहनुहुन्छ, त्यो इच्छा चाहिँ परमेश्वरको छ। र दिनाको घटनाले देखाउँछ कि जब मानिसले परमेश्वरको नियम अर्थात् पवित्रतामा रहनुपर्छ भन्ने नियम चाहिँ जुन छ त्योभन्दा बाहिर गएर काम गर्छ तब त्यसले विनाश ल्याउँछ। परमेश्वरको इच्छा यो हो कि हामी हाम्रो शारीरिक अभिलाषा वा आवेगमा नबगी हाम्रो पवित्रतामा रहौँ। अब खास के भएको छ भन्दाखेरि चाहिँ सकेमले पवित्रतामा रहने कुरालाई चाहिँ उनले चाहिँ पछाडि सारेका छन्। खास अब दिना मन पर्यो भने उनले चाहिँ याकुबलाई गएर चाहिँ मलाई विवाह गर्न दिनुहोस् प्रस्ताव गर्न सक्थे, तर उनले चाहिँ गलत उपाय चाहिँ अप्नाए, सिधै उनले चाहिँ दिनालाई लगेर उनले बलात्कार गरे। यो कुरा चाहिँ परमेश्वरको दृष्टिमा ठिक थिएन, परमेश्वरको इच्छा यो होइन। पवित्रतामा रहने पवित्र ढङ्गले हामी चाहिँ बरु शारीरिक सम्बन्ध गाँस्न सक्छौँ। विवाहले हामीलाई शारीरिक सम्बन्ध गाँस्नका लागि चाहिँ स्वतन्त्र तुलाउँदछ र विवाहको माध्यम चाहिँ उनीहरूले लिन सक्थे, तर त्यो चाहिँ सम्भव भएन किनभने शारीरिक आफ्नो आवेगलाई चाहिँ सकेमले कन्ट्रोल गर्न सकेनन् र त्यसपछि यो विनाश चाहिँ उनको जीवनमा र त्यो सहरमै निम्तिएको छ, सबै सहरै खत्तम भएको छ। र दोस्रो नम्बरमा के छ भन्दाखेरि रिस र प्रतिशोधभन्दा क्षमा र धीरजको मार्ग अपनाउनु पर्छ भन्ने कुरा परमेश्वर पिताको इच्छा चाहिँ यो हाम्रो जीवनमा छ। अब सिमोन र लेवीले आफ्नो बहिनीको अपमानको बदला लिन छल र हत्याको बाटो रोजेका छन्। उनीहरूले रिसलाई न्यायमा परिणत गरे तर त्यो परमेश्वरलाई मनपर्ने तरिका थिएन। परमेश्वर चाहनुहुन्छ कि हामी न्याय उहाँको हातमा छोडिदिउँ
रोमीको पुस्तक 12:19 हामीलाई यही नै भन्छ, मैले अघिल्ला एपिसोडमा पनि यो कुरा गरेको थिएँ होइन, अब बदला लिने काम चाहिँ मेरो हो भनेर परमेश्वरले भन्नुभएको छ, तिमीले आफ्नो शत्रु भोकाउँछौ भने त्यसलाई खुवाऊ, तिर्खाउँछ भने पानी देऊ होइन, यसरी चाहिँ तिमीले उसलाई पश्चापमा ल्याउन सक्छौ र ऊ चाहिँ तिमीसँग चाहिँ उपस्थाप भएर नम्र भएर आउन सक्छ, त्यसरी खराबीको बदला खराबी नगर तर खराबीले भलाइले जित भन्ने कुराहरू चाहिँ हामी रोमीको पुस्तकमा 18:19-21 हामी कुराहरू पाउन सक्छौँ। तर यो कुराभन्दा विपरीत गएर चाहिँ उनीहरूले चाहिँ रिस र प्रतिशोधको भावना राखेर उनीहरू अगाडि बढेका छन् र त्यसरी चाहिँ क्षमा र धीरजको मार्गलाई चाहिँ सिमोन र लेबीले अप्नाएका छैनन् र रिसलाई आफ्नो नियन्त्रणमा राख्ने र आत्मसंयमको जुन अभ्यास, यो अभ्यास चाहिँ परमेश्वरले चाहिँ हाम्रो जीवनमा हामीले गरेको चाहनुहुन्छ, यो चाहिँ पिताको इच्छा हो। र कति पापहरू चाहिँ हामीले आफ्नो रिस र प्रतिशोधलाई कन्ट्रोल गर्न नसकेको कारणले गर्दा हामी गरिराखेका हुन्छौँ, क्षमा र धीरजको मार्ग हामीले अप्नाउन सकिराखेको हुँदैन, कसैले हामीलाई हाम्रो विरुद्धमा केही भनिहाल्यो भने हामी छिटो जवाब दिइहाल्छौँ, या हामी जवाफ नदिए पनि भित्र रिस लिइराख्छौँ र प्रतिशोधको भावना लिइराखेको हुन्छौँ, क्षमा दिन सकिराखेको हुँदैन, गाँठो परेर मन बसिराखेको हुन्छ र यसले गर्दा हामी परमेश्वरसँग त्यति स्वतन्त्र भएर अगाडि आउन सक्दैनौँ र यी हामीले धीरजी जुन स्वभाव छ यो गुणलाई चाहिँ हामीले हाम्रो जीवनमा चाहिँ अप्नाउन सकेनौँ भने यसले हाम्रो जीवनमा चाहिँ ठुलो विनाश निम्त्याउन सक्छ, यसले हामीलाई धोका दिन सक्छ। त्यही भएको कारणले गर्दा हामीले परमेश्वर पिताको इच्छा के छ भन्दाखेरि चाहिँ रिस र प्रतिशोधभन्दा क्षमा र धीरजलाई चाहिँ हाम्रो जीवनमा चाहिँ काम गर्नु दियो। र तेस्रो नम्बरमा परमेश्वर पिताको इच्छा हाम्रो जीवनमा के छ भन्दाखेरि सांसारिक मेलमिलाप र आत्मिक सत्यता बिचको सन्तुलन। याकुबका छोराहरूले विवाहको कुरामा जुन खतरा गर्नुपर्छ भन्ने जुन प्रस्ताव अगाडि राखेका थिए सकेम र मोरलाई र त्यहाँका सम्पूर्ण मानिसहरूलाई, र यसरी चाहिँ त्यो एउटा हतियारको रूपमा उनीहरूले त्यहाँ प्रयोग गर्छन् है, अब यो बदला लिनको लागि, प्रतिशोध लिनको लागि है, अब यसले देखाउँछ कि अब उनीहरूले परमेश्वरको पवित्र करारलाई आफ्नो स्वार्थ पुरा गर्न दुरुपयोग गरिराखेका छन् र खतनाको करार चाहिँ एकदमै पवित्र कुरा थियो, अब्राहमसँग जुन परमेश्वरले करार गर्नुभएको थियो खतनाको करार त्यो त पवित्र थियो, यसले हामीलाई जहिले पनि परमेश्वर सम्झाउने काम गर्थ्यो खतनाले, म चाहिँ परमेश्वरसँग करार गरिएको व्यक्ति हुँ है भनेर जहिले पनि त्यसले चाहिँ सम्झाउँथ्यो, तर त्यो कुरालाई चाहिँ उनीहरूले दुरुपयोग गरेर अब यो जातिले चाहिँ अब हाम्रो छोरी चेलीबेटीलाई चाहिँ बिगारेको छ, अब यो एउटा चाहिँ एउटा छलको या यो ठाउँबाट चाहिँ गयो भने हामीले चाहिँ यो तरिका अप्नाएर यो योजना बनाएर हामी गयो भने यो जातिलाई हामी नाश गर्न सक्छौँ भनेर सिमोनले लेबीले त्यो उपाय बनाएका हुन्छन्, त्यो एउटा षड्यन्त्र रचेका हुन्छन्, त्यो कुरा ठिक थिएन किनभने यो त परमेश्वरले दिनुभएको चोखो करार थियो, पवित्र करार थियो, त्यसलाई बदला लिनको लागि, मानिसलाई मार्नको लागि, अर्को जातिलाई हमला गर्नको लागि परमेश्वरले दिनुभएको करार यो होइन, त्यसलाई दुरुपयोग उनीहरूले गरे। त्यही भएर परमेश्वरको इच्छा छ कि हाम्रो जीवनमा हामीले चाहिँ कुनै पनि धार्मिक वा आत्मिक कुरालाई चाहिँ आफ्नो स्वार्थको लागि झुटो सम्झौता गर्ने साधन नबनाऊ, स्वार्थ पुरा गर्नको लागि कति मान्छेहरूले चाहिँ आफ्नो स्वार्थ पुरा गर्नलाई वचनलाई बाङ्गो टेढो पारेर अनि त्यसपछि आफ्नो स्वार्थ पुरा गर्छन्, संसारको कुराहरू अलिअलि लिँदा के भयो भनेर त्यसरी लिइराखेको हुन्छन्, संसारको गीत सुन्ने, संसारका गीतहरूमा एकदमै नाच्ने गाउने, अरू चाडबाडहरू मान्ने अनि सबै कुराहरू गर्ने होइन, अनि अलिअलि गर्दा के हुन्छ र अनुग्रह प्रशस्त छ, हामी स्वर्ग गइहाल्छौँ, हामीलाई मुक्ति मिलेको छ भनेर त्यसरी चाहिँ मान्छेले चाहिँ एकदमै नर्मल तरिकाले सोचिराखेको हुन्छन्, यो कुरा एकदमै गलत हो र यहाँबाट चाहिँ हामीले चाहिँ त्यो वचनलाई बङ्गाएर चाहिँ पवित्र कुराहरू जुन छ त्यसलाई चाहिँ हामीले बङ्गाएर परमेश्वरको वचन पवित्र हो भनेर हामीलाई भन्दछ, प्रभुको वचन युहन्नाको पुस्तक 17:17 त्यो भनेको छ होइन, सत्यले चाहिँ पवित्र पार्नुहोस् र सत्य तपाईँको वचन हो भनेर भनेको छ, वचन चाहिँ पवित्र छ, त्यसकारण गर्दा त्यो पवित्र वचनलाई हामीले बङ्गाई टुङ्गाइ गरेर आफ्नो स्वार्थ पुरा गर्नको लागि हामीले दुरुपयोग गर्नु हुँदैन, यो परमेश्वर पिताको इच्छा हो है, हामीले वचनलाई कहिले पनि दुरुपयोग नगरौँ। र चौथो नम्बरमा परिवार र समुदायको सुरक्षा। याकुबले आफ्ना छोराको कार्यप्रति दुःख व्यक्त गरे, यो घटनाले हामीलाई सिकाउँछ कि हाम्रो एउटा गलत निर्णय वा उत्तेजनापूर्ण कदमले सिङ्गो परिवार र समुदायमाथि नराम्रो प्रभाव पार्न सक्छ, परमेश्वर चाहनुहुन्छ कि हामी विवेकपूर्ण निर्णय लिउँ ताकि हाम्रो कारणले अरूको जीवनमा दुःख नआओस्। र अब पाँचौँ नम्बरमा परमेश्वर पिताको इच्छा के छ भन्दाखेरि परमेश्वरमा हामीले पूरा भरोसा राखेको, र याकुब यस अध्यायमा केही हदसम्म लाचार देखिएका छन्, परमेश्वरको इच्छा यो हो कि कठिन परिस्थितिमा हामी मानिसको उपाय छल वा बलमा भर पर्नुको सट्टा
परमेश्वरको मार्गदर्शन र उहाँको सही समयको प्रतीक्षा गरौँ। र छल र बलको प्रयोग चाहिँ त्यहाँ सिमोन र लेवीले गरेका छन्, त्यो गर्नु हुँदैन थियो, तर परमेश्वरको मार्गदर्शनको खोजी उनीहरूले गर्नु पर्थ्यो र परमेश्वरको समयलाई प्रतीक्षा गर्नु पर्थ्यो, त्यो गर्न सकेन। अनि र ठुलो त्यहाँ एउटा चाहिँ हिंसाको काम भएको छ। र हामीले निष्कर्षमा भन्नुपर्दाखेरि उत्पत्ति 34 अध्यायले हामीलाई के देखाउँछ भन्दाखेरि चाहिँ परमेश्वर पिताको इच्छाहरू के छन् भन्दा चाहिँ हामीलाई यो चेतावनी दिन्छ कि जब हामी परमेश्वरको डरमा हिँड्दैनौँ र मानवी आवेग रिस अहङ्कार बदला पछि लाग्छौँ तब परिणाम दर्दनाक हुन सक्छ। हाम्रो जीवनमा परमेश्वरको इच्छा भनेको पवित्रतामा रहनु, आफ्नो आवेगहरूलाई नियन्त्रण गर्नु, छलको बाटो नहिँड्नु र हरेक निर्णयमा परमेश्वरको महिमा खोज्नु हो। प्रिय श्रोता, यो कुरालाई चाहिँ हाम्रो जीवनमा हामीले चाहिँ अप्नाउनु जरुरी छ। हाम्रो कार्यक्रमको समय सकिसकेको छ। म विश्वास गर्छु आजको कार्यक्रमद्वारा चाहिँ तपाईँ आशिषित हुनुभएको छ र दिनाको बेजतीको जुन घटना छ यसबाट चाहिँ परमेश्वर पिताको इच्छा के हो भनेर मैले चाहिँ तपाईँको अगाडि स्पष्ट राखिसकेको छु र परमेश्वर पिताको इच्छा बमोजिम हामी चलौँ। प्रतिशोधको भावना, रिसको भावना हामीले त्यागौँ, बदलाको भावना त्यागौँ, त्यो सबै परमेश्वरको हातमा दिउँ। परमेश्वरले नै बदला लिने काम परमेश्वरले गर्नुहुन्छ। तपाईँले कुनै पनि काम नगर्नुहोस् तर धीरज धारण गर्नुहोस् र परमेश्वरको समयलाई प्रतीक्षा गर्नुहोस्। यो नै मुख्य कुरा हो। अब पनि म बिदा हुन चाहन्छु। अर्को हप्ता पनि यसै समय परमेश्वरको वचन लिएर पिताको इच्छा कार्यक्रममा म आउने नै छु र पिताको इच्छालाई हामी मिलेर पत्ता लगाउनेछौँ र हाम्रो जीवनमा हामी त्यसलाई पत्ता लगाइसकेपछि अभ्यास गर्नको लागि अगाडि बढ्नेछौँ। तबसम्म परमेश्वर वचनलाई अध्ययन गर्दै गर्नुहोस्, पिताको इच्छालाई खोजी गर्दै गर्नुहोस् र पिता परमेश्वरको इच्छा बमोजिम जिउनुहोस् भन्दै जसरी अन्तिममा म एउटा भन्न चाहन्छु, परमेश्वरले भन्नुभएको छ युहन्नाको पुस्तक 14 अध्यायमा कि मलाई प्रेम गर्ने मानिस त्यही हो जससँग मेरा इच्छाहरू छन्, होइन, मेरो इच्छा जसले पालन गर्छ या परमेश्वर पिताको इच्छा जसले पालन गर्छ त्यसले नै मलाई प्रेम गरेको हो भनेर यसले भन्नुभएको छ। है, एउटा मेरो इच्छा या मेरो वचन जोसँग छ त्यसले चाहिँ मलाई प्रेम गरेको हुन्छ। 14 अध्यायमै अर्को ठाउँमा भन्नुभएको छ कि जसले पिताको इच्छा पालन गर्छ त्यसले नै मलाई प्रेम गर्छ भनेर प्रभुले भन्नुभयो। यस कारण गर्दा यो कुरालाई हामीले एकदमै आत्मसात गरौँ र परमेश्वर पिताको इच्छालाई हामीले मानौँ र पालन गरौँ र यही नै कुराले चाहिँ हामीलाई के प्रमाणित गर्दछ भने हामी साँच्चै परमेश्वरलाई प्रेम गर्छौँ। परमेश्वरले तपाईँ सबैजनालाई आशिष दिनुभएको होस्। बिदा हुन चाहन्छु। जय मसीह।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। परमेश्वरको वचन नै हाम्रो जीवनको वास्तविक अवसर र आशिष हो। आज्ञा पालनले मात्र हामीलाई विजयको बाटोमा डोर्याउँछ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किमसङ सिकद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस्, एउटा कोरियाली गीत सुन्नेछौँ।